0: आम नागरिक माझ पुर्याउनु भएको थियो। भानुभक्तले रामायण सँगै भक्तमाला, प्रश्नोत्तर, वधु शिक्षा लगायतका कृति मार्फत नैतिक शिक्षा, धार्मिक चेतना र सामाजिक सन्देश प्रवाह गर्नु भएको थियो। उहाँका रचनाहरूले नेपाली साहित्यमा विशेष स्थान ओगटेका छन्। भानुभक्तले लेख्नु भएको रामायण अहिले पनि नेपालीका घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको साहित्यकारहरू बताउँछन्। एक घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ भनी अर्थ दिएपछि संस्कृतको अध्यात्म रामायणलाई सामान्य नेपाली जनजीवनमा भिज्न सक्ने गरी सरल भाषा शैलीमा नेपालीमा प्रस्तुत गर्न भानुभक्त प्रेरित हुनुभएको थियो। राजधानी विभाग अगाडि पेट्रोल खन्याएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको छ। एकमायाले जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुदन गुरुङको हातबाट नागरिकताको प्रमाणपत्र लिनु भएको हो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 लागि विनियोजित बजेटको 68.58% खर्च गरेको छ।
1: प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेट 67.47 करोड़ 83 लाख रुपियाँ मध्ये असार 25 गतेसम्ममा 46.27 करोड़ 70 लाख खर्च गरेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाले सार्वजनिक गरेको आय विवरण अनुसार चालुतर्फ 68.33% र पुँजीकतर्फ 68.74% खर्च भएको छ। प्रदेशको मुख्यमन्त्री कार्यालय सहित 14 मन्त्रालय, निकाय र कार्यालय मध्ये प्रतिशतका आधारमा चालू आर्थिक वर्षमा सबैभन्दा बढी खर्च गर्ने खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, मुख्य न्याय अधिवक्ताको कार्यालय र वन तथा वातावरण मन्त्रालय छन्।
2: नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। ब्रुनाईको समय बिहानको 8:09 गएको छ यतिखेर, र हामी भर्खरै प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गरेका छौँ। रुपेश सोनमले गाउनु भएको गीत तिम्रो त्योबाट कार्यक्रमको दोस्रो घण्टा अगाडि बढिसकेको छ। र अब दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु, अनि दोस्रो घण्टाको डेली सप्लिमेन्ट आज हामी प्रस्तुत गर्नेछौँ स्पोर्ट्स राउन्ड अप। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। अरूले भनेको भन्दा आफूले देखेको र बुझेको कुरालाई आधार बनाउनु राम्रो हुनेछ, अनि एउटा सानो प्रयासले रोकिएको बाटो खुल्नेछ र त्यसैले बीचमै पछि नहट्नुहोला। वृष राशि, लामो समयदेखि भेट नभएको व्यक्तिसँग फेरि संवाद हुनेछ, अनि घरभित्रको कुनै काम मिल्दा सबैलाई राहत मिल्नेछ। मिथुन राशि, बिहानको योजना बेलुकासम्म उस्तै नहुन पनि सक्छ। दिनभरि नयाँ सूचना थपिँदै जाँदा आफ्नो सोचमा परिवर्तन आउन सक्छ। मिथुन राशि हुनेहरूको। कर्कट राशि, आफ्नो घर परिवारसँग जोडिएका विषयमा बढी ध्यान जानेछ, अनि सबैको आवश्यकता बुझेर अघि बढ्दा धेरै कुरा आफै मिल्दै जानेछन्। सिंह राशि, तपाईँको शान्त व्यवहारले बिग्रन लागेको कुरा पनि मिलाउन मद्दत गर्नेछ, अनि बोल्दा मिठास राख्नुभयो भने सम्बन्ध अझ नजिक हुनेछ। कन्या राशि, थन्किएर बसेका साना काम आज क्रमैसँग सकिँदै जानेछन्, अनि आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। तुला राशि, धेरै समयदेखि बोल्न नपाएको व्यक्तिसँग फेरि संवाद हुनेछ, त्यसले सम्बन्धमा न्यानोपन आउनेछ, अनि अरूलाई खुसी पार्ने प्रयास भन्दा आफ्नो मनको कुरा स्पष्ट राख्नु राम्रो हुनेछ। वृश्चिक राशि, कुनै पुरानो अन्यल हटेपछि अगाडि बढ्ने बाटो खुला देखिन्छ, अनि हरेक कुरामा प्रतिक्रिया दिनुभन्दा केही कुरा समयमै छोडिदिनु बुद्धिमानी हुनेछ। धनु राशि, दैनिक एउटै तालिकाबाट केही फरक अनुभव हुने दिन छ आज, अनि सानो परिवर्तनले पनि दिनभरि ताजापन महसुस गराउनेछ धनु राशि हुनेहरूलाई। मकर राशि, आफूले बनाएको योजना अनुसार अघि बढ्दा अनावश्यक हतार पर्दैन, अनि परिवारबाट आएको सुझावले एउटा निर्णय लिन सजिलो बनाउनेछ। कुम्भ राशि, लामो समयदेखि मनमा राखेको कुरा व्यक्त गर्दा सम्बन्ध अझ

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

औलाहरू स्वप्निल शर्माको गीत सुन्दै हुनुहुन्थ्यो। बिएफपिएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। आज रामधनी शपबाट एउटा जरुरी सूचना प्राप्त भएको छ हामीलाई। आउँदो 15 जुलाईका दिन हिज म्याजेस्टी द सुल्तान्स बर्थडे परेकाले रामधनी शप दिनको 1 बजेसम्म मात्र खुला रहनेछ, त्यसपछि बन्द हुँदैछ। याद गर्नुहोला, 15 तारिक बुधबारको दिन रामधनी शप बिहानदेखि खुला भएर 1 बजेसम्म मात्रै खुला रहन्छ, त्यसपछि बन्द हुनेछ। यदि तपाईँ सपिङ गर्नु छ रामधनी शपमा भने 1 बजेभन्दा अगाडि नै गर्नुहोला, अन्यथा तपाईँलाई धोका हुनेछ। 1 बजेपछि रामधनी शप पूर्ण रूपले बन्द हुनेछ आउँदो बुधबार 15 जुलाईका दिन। अब कार्यक्रममा पालो भएको छ स्पोर्ट्स राउन्डअपको। स्पोर्ट्समा अभियसली फुटबलको नै कुरा छ र फुटबल पनि अहिले विश्वकपको नै कुरा गरौँ। यहाँहरूले क्वार्टर फाइनल खेलहरू कतिले हेर्ने मौका पाउनुभयो होला, कतिले रिजल्ट्स त पक्कै पनि सुन्नु भएकै छ। अब फ्रान्स, स्पेन, इङ्ल्यान्ड र अर्जेन्टिना फाइनलमा पुगेको कुरा तपाईँले चाल पाइसक्नुभयो, सेमी फाइनलमा पुगेको कुरा चाल पाइसक्नु भएको छ। अब सेमी फाइनल खेलहरू आउँदो 15 तारिक बुधबारदेखि हुनेछन्। हुन त बुधबार यहाँको ब्रुनाईको समय हो, 14 तारिक मङ्गलबार नै हो उता युएसएमा खेल हुने, र 15 तारिक बुधबार बिहान 3 बजे हामी हेर्न सक्छौँ पहिलो सेमी फाइनल खेल, फ्रान्स वर्सेस स्पेन। यो युएसएको डालसमा हुँदैछ। अनि त्यसपछि 16 तारिक बिहान 3 बजे उता 15 तारिक हाम्रो यहाँ ब्रुनाईमा 16 तारिक इङ्ल्यान्ड वर्सेस अर्जेन्टिना बिहानको 3 बजे सुरु हुनेछ, र दुवै खेल बिहान 3 बजे ब्रुनाईको समयमा सुरु हुनेछन्। फ्रान्स वर्सेस स्पेन 15 तारिक अनि इङ्ल्यान्ड वर्सेस अर्जेन्टिना 16 तारिक। र 32 देशबाट सुरु भएको वर्ल्ड कप अहिले आएर 4 वटामा झरेको छ, र सेमी फाइनलमा 4 देशको अहिले स्थान छ, फ्रान्स, स्पेन, इङ्ल्यान्ड अनि अर्जेन्टिना। र तपाईँले कतिको खेल फलोअप गरिराख्नु भएको छ, अनि अब यो 3 बजे उठेर हेर्ने वा नहेर्ने तपाईँको, अब विशेष गरी ब्रुनाईवासीको कुरा गर्दैछु म, 3 बजे उठेर हेर्न तपाईँ इच्छुक हुनुहुन्छ वा हुनुहुन्न, कि रिजल्ट्स मात्र हेर्ने हो? हुन त पक्का पक्का खेल हेरेको जस्तो त के हुन्छ र, तर पनि अब 3 बजे उठेर हेर्न अलि कष्टप्रद नै हुनेछ। फुटबलमा अहिले विशेष गरी वर्ल्ड कपमा कुरा चलिराखेको छ एउटा, यो हल्ला हो कि पक्का पछि गएर सत्य साबित हुने हो? अब 64 वटा टिमलाई वर्ल्ड कपमा समावेश गरे कसो होला भन्ने कुराहरूको विचार मन्थन अहिले भइराखेको छ, र फिफाका बस इन्फान्टिनोले यो जानकारी गराएका छन्। र 64 टिमको सहभागिता भयो भने हुन त अब अलि धेरै नै एडमिनमा ध्यान दिनुपर्ने हुन्छ, तर उनीहरूले नसक्ने भए त्यो प्रस्ताव अगाडि सार्ने थिएनन् होला। र 64 टिम भयो भने कस्तो हुने हो अब हेरौँ, तर त्यो हुने हो वा होइन अझै निर्क्यौल भएको छैन। अब फुटबलका कुरा छोडौँ, लागौँ टेनिसतिर। हजुर, विम्बल्डन सकियो र विम्बल्डनमा महिलातर्फको
सिङ्गल्स वुमेन सिङ्गल्स फाइनल लिन्डा नस्कोभाले जित्न सफल भइन्। हुन त यसपालिको फाइनलमा दुवै चेक रिपब्लिकका खेलाडीहरू थिए, लिन्डा नस्कोभा र क्यारोलिना मुचोभा, र मुचोभाले दोस्रो सेट त जितेकी थिइन् तर पहिलो अनि तेस्रो सेट लिन्डा नस्कोभाले जितेर यस वर्षको विम्बल्डन जित्न सफल भएकी छिन्। र हिजो भएको पुरुषतर्फको सिङ्गल्स मेन सिङ्गल्स फाइनल नम्बर वान सिड र वर्ल्ड नम्बर वान यानिक सिनर र नम्बर टू सिड अलेक्जान्डर जेभेरेभ जर्मनीका अलेक्जान्डर जेभेरेभ हुन् भने यानिक सिनर इटलीका हुन्। र पहिलो अनि दोस्रो सिडेड प्लेयर नै मेन सिङ्गल्स फाइनलमा प्रवेश गरेका थिए र चार सेटको खेलमा यानिक सिनर विजय भएका छन्। हुन त पहिलो सेट उनले हारेका थिए, त्यसपछि लगातार तीन सेट जितेर विम्बल्डनको मेन सिङ्गल्स फाइनल जित्न सफल भएका छन्। अब टेनिस पछि गोल्फको कुरा गरौँ। गोल्फको डिपी वर्ल्ड टुर इस्को च्याम्पियनसिप समाप्त भएको छ र यसमा युएसएका स्टिभन फिस्क विजय भएका छन्। 16 अन्डर पार उनको फाइनल स्कोर। हुन त दोस्रो स्थान प्राप्त गर्ने क्यानाडाका टेलर पेन्ड्रिथको पनि 16 अन्डर पारै हो, तर प्लेअफमा स्टिभन फिस्क विजय भएका छन्।

हजुर, प्रताप दास र अनु चौधरीको गीत अब एकछिनमा हामी सुन्छौँ। र अहिले सुन्नुभएको गीत पवन लिम्बुको विश्वास। हामी यतिखेर बिएफएस गोर्खा रेडियो सुनिरहेका छौँ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालनमा आइरहेको छ भने तपाईँ हुनुहुन्छ अहिले कार्यक्रममा लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाईवासीका लागि जरुरी सूचना। आउँदो 15 जुलाई बुधबारको दिन, यानि कि पर्सि बुधबार, हिज म्याजेस्टी सुल्तान्स बर्थडे परेकोले पिसिएमएफ पूर्ण रूपले बन्द हुनेछ। पिसिएमएफ बन्द रहनेछ र रुटिन अपोइन्टमेन्टहरू कुनै पनि उपलब्ध छैनन्। यदि तपाईँलाई साह्रो गाह्रो पर्यो भने ड्युटी नर्सलाई सम्पर्क गर्नुपर्ने हुन्छ त्यो दिन 833-0246 ड्युटी नर्सलाई फोन गरेर आवश्यक स्वास्थ्य सल्लाह लिन सक्नुहुन्छ। यदि तपाईँलाई इमर्जेन्सी नै परेको छ भने 991 डायल गर्न सक्नुहुन्छ, एम्बुलेन्स बोलाउन सक्नुहुन्छ। 15 तारिक बुधबार पिसिएमएफ बन्द रहनेछ अनि बुधबारदेखि, यानि कि 16 तारिकदेखि फेरि सुचारु हुनेछ। अब सुनौ प्रताप दास र अनु चौधरीलाई, भाग्यले जुरायो।

0: BFBS कोरका रेडियो
1: बच्चा को खेलने ठाउँ पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो कमल खत्री र श्रेया सोताङलाई तिमीलाई हेर्न पाऊ। हामी यतिखेर प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले ब्रिटिस फोर्सेस ब्रुनाईका लागि समर प्रोग्राम सार्वजनिक गरेको छ आउँदो 20-23 जुलाईसम्म र सोमबार 20 तारिक अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर्स कार्यक्रम राखिएको छ बिहान 10-12 बजेसम्म चिटचाट कम्युनिटी सेन्टरमा। अनि मङ्गलबार 21 जुलाईका दिन युथ क्लब हुनेछ स्कुल इयर 1-3 का लागि बिहान 10-12 बजेसम्म चिटचाट कम्युनिटी सेन्टरमा। अनि त्यसपछि युथ क्लब स्कुल इयर 4-8 का लागि दिनको 2-4 बजेसम्मको समय छुट्याइएको छ चिटचाट कम्युनिटी सेन्टरमै हुने कार्यक्रम हो यो। अनि बुधबार 22 जुलाईका दिन फ्यामिली क्राफ्ट यसपल्टको यो सेसनमा टोट ब्याग डेकोरेसन हुने भएको छ बिहान 10-12 बजेसम्म चिटचाट कम्युनिटी सेन्टरमा। अनि युथ क्लब इयर 7-11 का लागि दिनको 2-4 बजेसम्म हुनेछ 22 तारिकको दिन चिटचाट कम्युनिटी सेन्टरमै हो। अनि अन्तमा बिहिबार 23 तारिक अन्डर 5 प्यारेन्ट्स एन्ड टोडलर्स हुनेछ फेरि 10-12 बजेसम्म मुमोङ कम्युनिटी सेन्टरमा। तपाईँहरूले आफ्नो छोराछोरीको लागि कुन इभेन्ट ठिक हुन्छ त्यसको लागि विचार गर्दै गर्नुहोला। अनि थप जानकारीका लागि तपाईँले हाइभ वेबसाइटमा हेर्न सक्नुहुनेछ। अब सुनौ सौजनको न्यानो घाम।

सुन्दै हुनुहुन्थ्यो सज्जन राज वैद्यलाई। हामी यो गीतको साथमा कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि अब 4:30 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो दोस्रो घण्टालाई समापन गर्दैछु। दुर्गेश थापाको यो चर्चित गीत दुश्मन हेरेको हेरेबाट। इन्जोय।

0: निजी विद्यालयका चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 83-84 को बजेट मार्फत ल्याइएको शिक्षामा ल्याएको 3% समता शिक्षा सेवा शुल्क तत्काल खारिज गर्न माग गरेका छन्। पेप्सन एण्ड पेप्सन हिसान र अपेनले संयुक्त पत्रकार सम्मेलन गर्दै शुल्क खारिज गर्न माग गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै पेप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी,
1: विद्यार्थीबाट असुल गरिने सम्पूर्ण शैक्षिक शुल्कमा 3% समता शिक्षा सेवा शुल्क लगाउने व्यवस्था व्यावहारिक, न्यायोचित तथा दीर्घकालीन रूपमा उपयुक्त देखिँदैन। राज्यले शिक्षामा पहुँच विस्तार गर्ने नीति अवलम्बन गर्नुपर्ने अवस्थामा विद्यार्थीमा करको भार थप्नु, संविधानको भावना, समान अवसरको सिद्धान्त तथा शिक्षालाई सुलभ बनाउने राष्ट्रिय उद्देश्यसँग मेल खाँदैन। तसर्थ सिद्धान्त त हामी सम्पूर्ण संगठनहरू यस करको व्यवस्थाप्रति असहमति प्रकट गर्दछौँ। निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूमा कर लगाउँदा संस्थाहरूप्रति नकारात्मक धारणा पैदा हुने हुँदा ल अभिभावकहरूले आफ्ना सन्ततिको शिक्षामा जिम्मा आफै लिएको विशिष्ट अवस्थामा कर लगाउन न्यायोचित नहुने र यसले स्वयं लगानी गरेर आफ्ना सन्ततिको शिक्षा दीक्षाको अभिभावक बोकिरहेको अभिभावकलाई अवमूल्यन हुने ठहर गर्दै अभिभावकलाई दण्ड होइन पुरस्कृत गर्ने कार्यक्रम राख्नुपर्ने स्मरण गराउँदै समता शिक्षा शुल्क कर खारेजीको माग गर्दछौँ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको 3.5 वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान हुने खबरले व्यवसाय उत्साही भए पनि उडान दिगो बनाउने चुनौती भने अझै बाँकी छ। कृष्ण दवाडीको रिपोर्ट।
2: लामो समय आन्तरिक उडानमा सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले पोखरा दुबई नियमित सिधा उडान गर्ने खबरले पोखरावासी उत्साहित बनेका छन्। 2079 पुष 17 गते उद्घाटन गरिएको अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म नियमित उडान भएको छैन। केही चार्टर फ्लाइट भए पनि अरू उडान आन्तरिकमा सीमित बनेका छन्। फ्लाइ दुबईले आगामी असोज 7 गतेदेखि दुबई उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि यहाँका उद्योगी तथा व्यवसायी हर्षित छन्। उडान नियमित गर्नका लागि मध्य पूर्वमा रहेका नेपालीले स्वदेश आउँदा पोखरा ल्याण्ड गर्ने गरी टिकट बुकिङ गरेमा उडान दिगो र नियमित रहने पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेल बताउनुहुन्छ।
3: धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू, विशेष त पश्चिमा देशहरूमा, मिडल इस्टमा भएका दाजुभाइ दिदीबहिनीहरू दुबईलाई ट्रान्जिट बनाएर नेपालमा आउनुहुन्छ र विशेषतया आजसम्म उहाँहरू काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरू चाहिँ ल्यान्ड गर्नुभएको छ भने एउटा राम्रो अपर्च्युनिटी हामीलाई आएको अवस्थामा सम्पूर्ण नेपाली पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भएका सम्पूर्ण नेपालीहरू जो जो विदेशमा हुनुहुन्छ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि मैले नेपाल आउँदा चाहिँ सकेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने गरेर हजुरहरूले चाहिँ आफ्नो टिकटहरू बुकिङ गरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु।
2: पोखरामा उडान तय गर्नु अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो। उडानको प्राविधिक लगायत सबै अध्ययनपछि उडान तालिका सार्वजनिक गरिएको हो। फ्लाइ दुबईको नेपाल स्थित महाप्रबन्धक नवराज साईले अब उडान हुनेमा कुनै पनि समस्या नरहेको बताउनुभयो।
4: डेली फ्लाइट हुन्छ, केही मान्छेमा अझै पनि जिज्ञासा प्लेन आउँछ कि आउँदैन, फ्लाइट आउँछ कि आउँदैन भन्ने छ, त्यो मिसकन्सेप्टलाई टाढा राख्नु पर्यो। अब फ्लाइट नआउने होइन, फ्लाइट 100% आउँछ। फ्लाइटलाई कसरी फुल गर्ने, कसरी फिल गर्ने र यो अपरेसनलाई कसरी सक्सेसफुल गर्ने, कसरी सस्टेनेबल गर्ने, त्यसमा चाहिँ ध्यान दिनु पर्ला है।
0: अखिल नेपाल युवक संघ काठमाडौँले सरकारको जनविरोधी नीति तथा सुकुम्बासीमाथि भएको व्यवहारको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा सहभागीले सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर, मलाई बोल्न दे सरकार लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासीमाथि भइरहेको दमन रोक्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गर्दै विरोध गरेको जनाएको छ। मध्य प्रदेश सभा बजेट पुनर्लेखन लगायतका मागहरू राख्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन गरिएको छ। मध्य प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत भएदेखि विपक्षी दलले बजेटमा व्यापक असन्तुष्टि जनाउँदै पुनर्लेखनको मागसहित बैठक अवरुद्ध गर्दै आएका छन्। कार्यदलले असन्तुष्ट दलहरूसँग समन्वय गर्नुका साथै बजेटमा भनिएका त्रुटिहरूको समाधानका निम्ति सहमतिको वातावरण मिलाउनेछ। कार्यदलमा जसभा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, संजय कुमार यादव, विमला अन्सारी, सरिता कुमारी ठाकुर र जंगीलाल राय छन्। कार्यदलले आफ्नो कार्यविधि आफै बनाउने सभामुखले जानकारी दिनुभयो। कार्यदलको पहिलो बैठक आजै डाकिएको छ। बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्दा बेपत्ता भएका दुई बाल बालिका मध्ये एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार डुडुवा गाउँपालिका 5 का 9 वर्षीय सुलभ रावतको शव फेला परेको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थानीय 11 वर्षीय खुशी सिजापतिको खोजी गरिरहेको छ। शनिबार पौडी खेल्न गएका दुवैजना घर नफर्केपछि अभिभावकले घरले खबर गरेका थिए। अवस्था अहिलेसम्मका खबर यति नै।

0: Radio. Gorka Radio.
1: नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। भर्खरै सुन्नुभएको गीत घर सिंह लिम्बूको हो आउन। यो गीतबाट कार्यक्रमको तेस्रो घण्टा पनि अगाडि बढ्यो र ब्रुनाईको समय यतिखेर बिहानको 9:11 गएको छ र म तपाईँसँग अझै यो एक घन्टा सँगै रहनेछु। ब्रुनाईको समय 10 बजीसम्म कार्यक्रमको समय अवधि हो। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। बिएफएस रेडियो सुन्दै आउनु भएको पनि वर्षौँ भइसक्यो, तर कहिल्यै तपाईँले बिएफएस रेडियोको अनलाइन सभामा भाग लिएर हामीलाई आफ्नो राय सल्लाह दिनुभएको छ। यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुस् या केही प्रश्नहरू सोधिएका छन् तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता कुनै दिन तपाईँ पनि बन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्भे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

आउँदै छु म गङ्गादेव चौधरीको स्वरमा यहाँहरूले मिठो गीत सुनिरहनु भएको थियो. ब्रिटिस फोर्सेस बनाई बासीका लागि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले समर प्रोग्राम अहिले सार्वजनिक गरेको छ र तपाईँले वेबसाइटमा हेर्न सक्नुहुन्छ हाइभको. यहाँ 20 23 तारिक अनि 27 30 तारिक अनि 3 अगस्तदेखिका अर्का कार्यक्रमहरू 3 6 अगस्तसम्मका कार्यक्रमहरू सार्वजनिक गरिएको छ र तपाईँको छोराछोरीलाई कुन उपयुक्त हुन्छ त्यस विषयमा तपाईँहरूले त्यो जानकारी लिएर सोही अनुरूप आफ्नो छोराछोरीलाई लिएर जान सक्नुहुन्छ कार्यक्रममा. र यतिखेर बिदाको समय आएको छ हामी सामु र ती सबै कुरालाई मध्यनजर गरेर पनि आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमले ब्रिटिस फोर्सेस ब्रुनाईमा यो समर प्रोग्राम सार्वजनिक गरेको हो र तपाईँहरूले सोही अनुरूप कार्य गर्नुहुन अनुरोध गरिएको छ. अदृश्य माया अब गीत सुन्छ हामी अङ्कित पौडेलको.

0: रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

The Ugly's Band को यो निकै चर्चित गीत आउँदै जाँदै हजुर कुनै समयमा यो गीत अत्यन्तै चर्चित थियो र पुरानो भए पनि निकै मिठो लाग्ने यो गीत The Ugly's Band को अब अलिकति घरायसी प्रसङ्ग कोट्याउँछु तपाईँले फलफुल विशेष गरी अङ्गुर सही तरिकाले धोएर खाँदै हुनुहुन्छ कि त्यत्तिकै मोटामोटी धोएर खाँदै हुनुहुन्छ अब त्यस विषयमा छोटो चर्चा गरौँ अङ्गुर एउटा एकदमै राम्रो फ्रुट हो र धेरैले मन पनि पराउँछन् तर त्यसमा हुने सुगर कन्टेन्ट भने निकै हाई हुन्छ त्यही भएर अलिक बुढापाकाको लागि सायद त्यति राम्रो नहोला तर नानी केटाकेटीदेखि वयस्कसम्मका लागि यो एकदमै राम्रो फल मानिन्छ अङ्गुर तर अङ्गुरलाई कसरी धोएर खानुहुन्छ त्यसले तपाईँको स्वास्थ्यमा पार्ने असर छुट्टै छ किनभने बजारमा तपाईँले एकदमै बाहिर राखिएको अङ्गुर लिएर आउनुहुन्छ भने र त्यसलाई राम्ररी नधोइकन खानुहुन्छ भने त्यसले तपाईँमा पक्कै पनि तपाईँको स्वास्थ्यमा असर पुर्याउँछ हुन त अब सुपर मार्केटतिरबाट ल्याउनु भएको अङ्गुरमा केही हदसम्म अलिकति हाइजेनिक हिसाबले त्यो सफा होला तर पनि भन्न सकिन्न अङ्गुरलाई कतिले डर्टी डजन भनेर पनि भन्ने गर्दछन् कसरी त्यसलाई वास गर्ने त त्यो कुरो जान्न जरुरी छ तपाईँले बेकिङ सोडा र नुनको प्रयोग गर्नुभयो भने त्यसले एकदमै राम्रो रिजल्ट दिन्छ भनेर भनिएको छ युजिङ सल्ट एन्ड बेकिङ सोडा यसले हुन त बेकिङ सोडा त समग्र भेजिटेबल्स जेसुकै ग्रिन लिफी भेजिटेबल्स होस् अथवा फ्रुट्स किन नहोस् तिनलाई सफा गर्नका लागि बेकिङ सोडा प्रयोग गर्ने गरिन्छ म पनि त्यही प्रयोग गर्छु तपाईँ के गर्नुहुन्छ बेकिङ सोडाको प्रयोग गर्नाले किराहरू एकदमै जर्म्स एकदम सुरु सुरुमा हुन त एकदमै भित्र डिप पेनिट्रेट भइसकेका जर्म्सहरू त त्यसले जाँदैन तर बाहिरी रूपमा सतही रूपमा भएका जर्म्स सबै खत्तम बनाउँछ बेकिङ सोडाले त्यही भएर बेकिङ सोडाको प्रयोग एकदमै उत्तम मानिन्छ फलफुल अनि भेजिटेबल्स पखाल्नका लागि अब अङ्गुरलाई कसरी पखाल्ने त अब अङ्गुर पहिला सुरुमा जम्मा गर्नुहोस् तपाईँले कति खानुहुन्छ अनि त्यसलाई एकदमै कोल्ड वाटरमा रिन्स गर्नुहोस् हुन त अब ब्रुनाईको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने ब्रुनाईको धाराको पानी पिउन योग्य छैन त्यसर्थ धारामा तपाईँले रिन्स गर्नुभयो भने त्यसले खासै जर्म्स पखाल्दैन भनेर भनिन्छ र रिन्स गरिसकेपछि त्यसलाई अब ब्रुनाईको कन्टेक्स्टमा हो भने त्यसलाई फेरि अर्को बोटल वाटरले एकताल पखाल्नुपर्ने हुन्छ अनि बोलमा हाल्नुहोस् अनि त्यसमा एक टेबल स्पुन सल्ट नुन अनि एक माफ गर्नु टेबल स्पुन होइन टी स्पुन अनि एक टी स्पुन बेकिङ सोडा छर्किनुहोस् त्यसलाई मजाले अलिअलि मसाज गर्नुहोस् सेक गर्नुहोस् जेन्टली अनि स्क्रब गर्नुहोस् किनभने अङ्गुर एकदमै गुलियो हुने हुनाले त्यसबाट जब एउटा अङ्गुर मात्रै छुटेको छ भने त्यसले अरू अङ्गुरमा गुलियो लाग्न सक्छ अनि त्यो गुलियो लाग्ने बित्तिकै जर्म्स त्यहाँ अट्र्याक्ट भइहाल्छन् त्यसमा कुनै शङ्कै छैन त्यही भएर अलिकति मजाले स्क्रब गर्नुहोस् एक मिनट जति अनि त्यसलाई कल्यान्डरमा हालिदिनुहोस् कल्यान्डरमा हालेर फेरि कोल्ड वाटरले रिन्स गरिदिनुहोस् र यति बेला विचार गर्नुहोला ब्रुनाईको कन्टेक्स्टमा फेरि बोटल वाटर नै प्रयोग गर्नु उचित हुन्छ किनभने तपाईँले जुन ट्याप वाटरमा धुनुहुन्छ त्यो पिउन योग्य नभएका कारणले त्यो राम्रो होइन अनि कोल्ड वाटरमा तपाईँले रिन्स गरिसकेपछि बल्ल प्याड ड्राई एन्ड इट त्यसरी खानुभयो भने तपाईँको अङ्गुर
कीटाणुरहित हुन्छ भन्ने मान्यता हो। र यसका अलावा भिनेगर अनि बेकिङ सोडाको प्रयोग पनि सुझाइएको छ, त्यो पनि गर्न सकिन्छ। तर अङ्गुरलाई नधोइकन खाने धृष्टता बिल्कुलै नगर्नुहोला। इट्स नट सेफ।

गोरखा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfps। गोरखा रेडियो।

सम्निमाको झरी पीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल शाहीको साथमा। ब्रुनाईको समय अहिले बिहानको 10 बज्नको लागि 15 मिनट बाँकी रहेको छ र कार्यक्रमको अवधि पनि हामीसँग आजका लागि त्यति मात्रै छ। अब बिदाको समय आयो, समर लिभ सुरु हुन आँटेको छ। नानीहरूको स्कुल बिदा हुना साथ अब दाजुभाइहरूको पनि छुट्टी सुरु हुन्छ बिस्तारै बिस्तारै। अब तपाईँहरूले आफ्नो हलिडे बुक गर्नुभएको होला, हलिडे डेस्टिनेसनतिर लाग्नुहुन्छ। तर हलिडेमा जानु पूर्व तपाईँले यदि ब्रिटिस फोर्सेस ब्रुनाईवासी हुनुहुन्छ भने तपाईँले आरएमपीको भ्याकेन्ट प्रोपर्टी सर्भे फर्म भरेर मात्र जानु होला बिदामा। त्यसो गर्नुभयो भने तपाईँले आफ्नो घर सुरक्षित पाउनुहुनेछ फर्केर आउँदा। र जब तपाईँले त्यो फर्म भर्नुहुन्छ भ्याकेन्ट प्रोपर्टी सर्भे, त्यो गरिसकेपछि आरएमपीले तपाईँको घरको इलाकामा पेट्रोल बढाउनेछ अनि घर सुरक्षित राख्नेछ। त्यसर्थ नबिर्सनुहोला, तपाईँ बिदामा जानुहुँदाखेरि यो काम गर्न, अन्यथा तपाईँको घर फर्केर आउँदा कस्तो अवस्थामा रहन्छ त्यो भन्न सकिन्न। सुरक्षित रहनका लागि भ्याकेन्ट प्रोपर्टी सर्भे भरेर मात्रै जानुहोला ब्रिटिस फोर्सेस ब्रुनाईवासी बिदामा। अब सुनौ राजन लिम्बूको के भयो।

सुन्दै हुनुहुन्थ्यो आयु श्रेष्ठको कहिले र यो गीतको साथमा हामी आजको प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर आइपुग्यौँ र मैले अब यहाँहरूसँग विदा लिने बेला हुनै आँटेको छ। जाँदा जाँदै आरोहण श्रेष्ठको एउटा गीत छ पूर्वेली हावा भन्ने, यो गीत यहाँलाई सुम्पन्छु अनि कार्यक्रमबाट छुट्टिन्छु पनि। यो गीतपछि 10 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि आउनुहुनेछ मझेरी कार्यक्रम लिएर धन। म भने बिदा हुन्छु, भोलि बिहान ठिक 7 बजे भेटौँला प्रभातकालीन आवाज कार्यक्रममा। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई।

0: मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई झापाबाट काठमाडौँ फर्किने क्रममा त्रिभुवन राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरको घर लगेर छोडिदिएको छ। झापाबाट काठमाडौँ आए लगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, पीड़ित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्र विषयमा विशेष सम्बोधन गर्ने प्रसाईको तयारी थियो। तर विमानस्थलमा अवतरण गरे लगत्तै काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईको टोलीले उहाँलाई नियन्त्रणमा लिएर भक्तपुरको घर पुर्याएर छाडेको हो। घर पुगे लगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबार विहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाउनु भयो।
1: अहिले सरकार के भन्दैछ गणेश नेपालीको परिवारलाई? तँलाई जागिर दिन्छौ, तँलाई क्षतिपूर्ति दिन्छौ, तेरो बच्चा पढाइदिन्छौ भनेर भन्छ के? सबै अरूले पनि नि गणेश नेपाली भइदिनु पर्ने त बच्चाहरू पढाउनलाई? आत्मदाह गर्नुपर्ने हो त नेपालीहरूले, घरबार विहीनहरूले नि अब त्यही गर्नुपर्ने हो त? आज दैनिक 22-25 मान्छे झुनिएर मर्दैछ, किन किन किन सरकारको आँखा पुग्दैन? किन पुग्दैन? र यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन। नेपालीको सरकार भएदेखि नि आज यहाँ टिबेटियनहरूले शरण पाए, रोहिङ्ग्याहरूले शरण पाए काठमाडौँमा, बुझ्नुभयो के? काठमाडौँमा रोहिङ्ग्याहरू कसको जग्गामा बसेका छन्? टिबेटियनहरू कसको जग्गामा बसेका छन् शरणार्थी भएर? हिजो भुटानीहरू कहाँ बसेका थिए? आज नेपालीले खोलाको ढिलमा गएर पनि बास पाएन। त्यो बच्चा रोइरहेको थियो सुकुम्बासीको बच्चो, जाडाले कामे भनेर भोको पेट पानीले कुटेको छ, जाडो कति भयो होला त्यो बच्चालाई, कति हृदय विदारक कथा छ।
0: अखिल नेपाली युवक संघ काठमाडौँले सरकारको जनविरोधी नीति तथा सुकुम्बासीमाथि भएको व्यवहारको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा सहभागीहरूले सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर, मलाई बोल्न दे सरकार लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासीमाथि भइरहेको दमन रोक्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गर्दै विरोध कार्यक्रम गरेको जनाएको छ। सिराहाको गोलबजार 7 चोहरबाको पुरानो पशुहाट बजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका 3 ज्यान गएको छ। 12 सबनम खातुन, 10 रुबिना खातुन र 7 साइफुल शेखको मृत्यु भएको प्रहरीले जनाएको छ। कवाडी संकलक अवास शेखका 5 सन्तान मध्ये 3 खेल्दै खेल्दै पशुहाट बजार परिसरमा रहेको पानी जमेको खाल्डोमा पुगेका थिए। नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। खाल्डो गाईगोरु भैँसी लगायतका पशुलाई पानी खुवाउने उद्देश्यले बनाइएको बताइएको छ। 3 उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली भाषाको विकास र विस्तारमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण छ।
2: विक्रम सम्मत 1871 असार 29 गते तनहुको चुँदी रमघामा जन्मनुभएका भानुभक्त आचार्यले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम नागरिक माझ पुर्याउनु भएको थियो। भानुभक्तले रामायण सँगै भक्तमाला, प्रश्नोत्तर, वधु शिक्षा लगायतका कृति मार्फत नैतिक शिक्षा, धार्मिक चेतना र सामाजिक सन्देश प्रवाह गर्नु भएको थियो। उहाँका रचनाहरूले नेपाली साहित्यमा विशेष स्थान ओगटेका छन्। भानुभक्तले लेख्नु भएको रामायण अहिले पनि नेपालीका घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको साहित्यकारहरू बताउँछन्। एक घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ भनी अर्थ दिएपछि संस्कृतको अध्यात्म रामायणलाई सामान्य नेपाली जनजीवनमा भिज्न सक्ने गरी सरल भाषा शैलीमा नेपालीमा प्रस्तुत गर्न भानुभक्त प्रेरित हुनुभएको थियो।
0: भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मा लगायत नेपाली भाषाभाषी धेरै रहेका अन्य मुलुकमा पनि मनाउने गरिएको छ। राहदानी विभाग अगाडि पेट्रोल खनाएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाण पत्र पाउनु भएको छ। एकमायाले जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुदन गुरुङको हातबाट नागरिकता लिनु भएको हो। एकमाया र गणेशको 4 अघि विवाह भए पनि अहिलेसम्म विवाह दर्ता भएको थिएन। एकमायाले नागरिकता पनि बनाउनु भएको थिएन। श्रीमानको मृत्युपछि विवाह दर्ता गर्नुका साथै एकमायाको नागरिकता पनि बनेको आफन्तले जनाएका छन्। राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खनाएर आगो लगाएका गणेशको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो। गणेशको मृत्युपछि आइतबार सरकार पक्ष र परिवार बीच 9 सहमति भएको छ। कास्की र पर्वत हुँदै बग्ने मोदी खोलामा आएको बाढीले पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँ पुल बिरेठाटी घान्द्रुक सड़क अवरुद्ध भएको छ। कास्कीको अन्नपूर्ण धारा किम्रुङमा भएको भारी वर्षाका कारण विभिन्न ठाउँमा पहिरो पनि भएको छ।
3: BFBS, Gorkha Radio.

0: यो BFBS कुलकर रेडियो हो।
1: नमस्ते BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी कार्यक्रम सुरु भयो। श्रोता म धनराज राई उपस्थित भएको छु सजा जस्तै आज पनि, र आज सोमबारको कार्यक्रम हो। श्रोता 13 जुलाई 2026 सालको तदनुसार असार 29 गते विक्रम सम्वत 2083 साल। हजुर, आज असार 29 गते। श्रोता असार 29 गते भन्ने बित्तिकै तपाईँहरूले पक्कै पनि धेरैजनाले याद गरिहाल्नुभयो, तपाईँको मानस पटलमा आइहाल्यो आज केही विशेष दिन छ नेपाली हामी नेपालीहरूका लागि, र विशेष गरी अझै चाहिँ साहित्य तर्फ अलि ध्यान दिनुहुने श्रोताहरूको लागि त यो त अति नै राम्रो पुण्य दिनको रूपमा पनि लिने गरिन्छ। हजुर, आज भानु जयन्ती, आदिकवि भानुभक्त आचार्यको जन्मदिनको सम्झनामा प्रत्येक साल आजको दिन असार 29 गते चाहिँ यो भानु जयन्ती विशेष गरेर मनाउने गरिन्छ। हजुर, तपाईँहरूले समाचारमा अलिकति सुनिहाल्नुभयो, अब त्योभन्दा उता हामी के धेरै नभनौँ। असार 29 गते सन् विक्रम सम्वत सन् होइन विक्रम सम्वत 1871 सालमा जन्मेका थिए भानुभक्त आचार्य, र विक्रम सम्वत 1925 साल असोज 6 गते चाहिँ उनको निधन भएको थियो। जन्म चुदिरम्गामा भएको थियो तनहुँको, भने मृत्यु भने काठमाडौँमा भएको रहेछ। श्रोता हजुर, भानु जयन्तीको आजलाई हामी यति मात्रै गरौँ। हामीले समाचारहरूतिर मजाले सुनिहाल्यौँ, पत्र पत्रिका, अनलाइन, सोसियल मिडिया, अनि आज त नेपालमा, विशेष गरी नेपालमा मात्र होइन, यो अघि समाचारमा भने जस्तै भारतको सिक्किम, दार्जिलिङ, गाङटोक होइन सिलिगुडीसम्म पनि धेरै यो आजको दिन चाहिँ विशेष कार्यक्रमहरू आयोजना गरेर चाहिँ आफ्नो कृतिहरू चाहिँ पब्लिक गर्ने, अनि भानु आदिकवि भानुभक्त आचार्यको सम्झना गर्ने प्रचलन रहेको छ, र आशा गर्दछु सोही क्रम आज पनि भव्यताका साथ हुनेछ। तपाईँहरू मध्येमा कतिको चाहिँ त्यस्तो कार्यक्रम छ भने तपाईँहरूको आजको कार्यक्रम, आजको दिन सफल रहोस्। समीप भन्ने गीतबाट सुन्यौँ परिवर्तन ब्यान्डको आवाजमा, र अब हामी ढिला नगरौँ, टाढाको बाटो जानु छ, 3 घन्टे बसायो श्रोता, सुरज पण्डितको गीत सुन्न जाउँ टाढाको बाटो।

हजुर, टाढाको बाटो बल्ल बल्ल आइपुगेको, मन बुझेन खैनीले, बिँडी छैनन् भन्छन् बहिनीले, कम्प्लेन गर्नुभएको जस्तो लाग्यो सुरज पण्डितले। हुन त दुवै यो स्वास्थ्यको लागि हानिकारक पदार्थहरू हुन्, तपाईँले सेवन गर्नु गर्ने गर्नुभएको छ भने तपाईँले पक्कै पनि यसको तल चाहिँ बुझिहाल्नुभयो। हजुर, ब्रुनाईमा बिहानको 10:16 गयो श्रोता, अहिले निकै न्यानो छ आज श्रोता, 25 डिग्री सेल्सियस न्यूनतम तापक्रम, सेरिया ब्रुनाईमा भने 32 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम मापन गरिएको छ आजका लागि। छिटफुट वर्षा हुने, त्यसका साथमा मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। पानी परिहालेको छैन सेरियामा भने, अन्य ब्रुनाईको अन्य स्थानमा के कसो छ तपाईँहरू बाहिरतिर हुनुहुन्छ, बाहिर हिँड्दै हुनुहुन्छ भने यसो जानकारी गराउनुहोस् है श्रोता। नेपालमा बिहानको 8:02 गयो र काठमाडौँमा अहिले 21 डिग्री सेल्सियस तापक्रम रहेको छ, 27 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम, भारी वर्षा भइरहेको छ काठमाडौँमा अहिले, अनि मन्द गतिमा हावा चलिरहेको छ र आज दिनभरि जसो नै भारी वर्षा हुने नै सम्भावना रहेको छ। मध्य 4-5 बजेतिर त झन् के मुसलधारे वर्षा हुने प्रबल सम्भावना रहेको छ। श्रोता, तपाईँहरू सुन्दै हुनुहुन्छ भने र कतै जानुपर्ने, यात्रा गर्नुपर्ने छ, कामका लागि हिँड्नुपर्ने छ भने, अथवा घर फर्किने बेलामा अलिकति सावधानी अपनाउनु होला भन्न रुचाएँ। नेपालमा अहिले अघि यहाँ कान्तिपुर टेलिभिजन पनि हेर्दैछु म, पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर चाहिँ निकै भारी बर्सात भइरहेको छ, धेरै ठाउँमा पहिरो गएर, अब जस्तै ऊ दोलखामा एक शिशुको मृत्यु भइसक्यो पहिरोमा परेर, सप्तरीमा कोशी पम्प नहरको बाँध भत्कियो भन्ने कुराहरू हामीले हेरिरहेका छौँ। सडकहरू अवरुद्ध भएका छन्, अति आवश्यक बाहेक यात्रा नगर्नु होला मैले पनि सुझाएँ। देशभर नै अलिकति अवस्था राम्रो छैन श्रोता वर्षाले गर्दा। ने बेलायततर्फ लागौँ, बेलायतमा बिहानको 3:18 गयो श्रोता, 15 डिग्री सेल्सियस लन्डनको तापक्रम छ भने, पार्टली क्लाउडी छ अहिले लन्डनको आकाश, अनि मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा 16 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 27 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम प्रक्षेपण गरिएको छ। सनी इन्टरभल्स एन्ड अ मोडरेट बी ब्रिज भनिएको छ तपाईँको लन्डनवासी श्रोताका लागि। सुक्खा नै रहनेछ आज दिनभरि, पानी पर्ने सङ्केतहरू देखिएको छैनन् र तपाईँहरूको दिन आज रमाइलो होस्। मन्डे तपाईँहरूको धेरै दिन पछाडि अलिक शीतल भएको छ, आजको दिन रमाइलो गर्नुहोला। हजुर, तपाईँहरू अन्य स्थानका श्रोताहरूले तपाईँहरूको स्थानीय मौसम समय के कसो छ यसो जानकारी गराउनुहोस् है। अब ठाउँ ठाउँमा विभिन्न समयमा सुनिराख्नु भएको छ, हामीलाई सम्पर्क गर्ने माध्यम तपाईँहरूलाई थाहा छँदैछ, इमेल गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ, होइन भने फेसबुक मेसेन्जर छँदैछ, प्रायले फेसबुक मेसेन्जरबाट नै हामीलाई सम्पर्क गरेर स्न्यापसटहरू स्क्रिनसटहरू खिचेर पठाउनुहुन्छ वेदरको, अथवा तपाईँ कतै यात्रा गर्दै गर्नु हुँदाखेरि राम्रो सिनहरू देख्नुभयो भने नि क्विक खिचिहाल्नुहुन्छ अनि पठाइहाल्नुहुन्छ, हामी आभारी छौँ। पठाउँदै गर्नुहोस्, तपाईँले पठाउँदै गर्दा हामी चाहिँ दाङको घारीतिर घुम्न जाउँ बाबलीसँग।

0: BFBS Gorkha Radio.
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

पानीकला ल मेची मेची खोला यहाँ हाम्रो मैता सिंह गुरुङ दाईसँग मेची खोलाको कुरा गर्दै थियौँ. मेची खोला नै मेचु धिमाल र विकास लिम्बुले गाउनु भएको गीत सुन्यो श्रोता, मिठो गीत. यो गीत कहिले निस्केको मैले त्यति याद गर्न सकिनँ, तर गीत निकै सुमधुर रहेछ, मिठो रहेछ. खोलाको कुरा गर्दाखेरि श्रोता, यो तपाईँहरूले सायद टिकटक अथवा अन्य सामाजिक सञ्जालमा पनि हेर्नुभयो होला, यो बाढी आएको समयमा इन्डोनेसियाको रहेछ. यो एउटा निकै मन छुने दृश्य, बाढीमा फसेको बाघलाई हात्तीले बचाउन गरेको प्रयासको छोटो क्लिप चाहिँ अहिले निकै फैलिरहेको रहेछ सामाजिक सञ्जालतिर. एउटा बाघ चाहिँ बग्दै गरेको र हात्ती चाहिँ उभिरहेको, अनि हात्ती चाहिँ आफ्नो सुँडले बिचरा बाघलाई चाहिँ माथि तान्न खोजेको, तर बाघ सुरुमा चाहिँ अलि हिचकिचाएको हो कि भन्ने देखिन्छ त्यो क्लिपमा. तर अन्तत बाघले त्यो हात्तीको अजङ्गको शरीरलाई प्रयोग गरेर त्यो बिचरा हात्तीलाई कति दुख्यो होला, त्यो बाघको त्यस्तो शार्प तिखो नङ्ग्राले चाहिँ कोतर्दै अब उसलाई भुइँ चढेर माथि कुममा, हात्तीको कुममा त्यो जहाँ चाहिँ के भन्छ त्यो हात्तीलाई कन्ट्रोल गर्ने मान्छे बस्छ नि, त्यो उसको कहाँ टाउको मासतिर ठ्याक्कै त्यहाँ त्यहाँनिर गएर बस्छ, अनि आनन्दले सास लिएको जस्तो क्लिप देखिन्छ. तपाईँहरूले पक्कै हेर्नुभयो, हेर्नुभएको छैन हेर्नुहोस्, निकै मार्मिक छ यो भिडियो श्रोता. यो एक अर्काका दुश्मनहरू हुन्, यिनीहरू भन्दा पनि फरक नपर्ला बाघ र हात्ती, तर जीवन बचाउँदाखेरि अब हात्तीले कति सदा सहायता देखाएको छ यहाँ भन्ने कुरा हामीले बुझ्न सक्छौँ. तपाईँहरूलाई एउटा दुईवटा इङ्ग्लिस इडियम्सहरू यो अथवा यो चाहिँ भन्न मन लाग्यो श्रोता. यो समयमा तपाईँले बब्स यो अङ्कलको अर्थ थाहा पाउनु भएको छ, थाहा पाउनु भएको छैन भने यसको काम भयो. यो इङ्ग्लिस इडियम्स चाहिँ मैले विशेष गरी ब्रिटेनमा चल्ने बेलायतमा चल्ने इडियम्सहरू चाहिँ मैले तपाईँहरू समक्ष ल्याएको छु. बब्स यो अङ्कल भन्नको अर्थ चाहिँ के हुँदो रहेछ, बस काम भयो, सकियो, द्याट्स डन भने, सजिलै सकियो भने. इक्जाम्पलको रूपमा के लिन सक्छौँ भने एउटा पिठो मुल्नेको कुरा गरौँ न, एड द फ्लावर, मिक्स इट वेल एन्ड बब्स यो अङ्कल. पिठो मिसाऊ, मजाले माड, काम खतम, तमाम भयो भन्न खोजेको जस्तो रहेछ. अर्को इट्स नट माई कप अफ टी, यो कतिले कप्पा टी पनि भन्ने हामीले सुन्दछौँ, तर त्यो अब ठाउँ अनुसारको भनौँ न हुन जान्छ. यो मेरो रुचिको कुरा होइन भन्ने कुरातिर जाँदो रहेछ, अथवा इट्स माई कप्पा टी भन्यो भने फेरि मेरो बसमै भएको कुरा हुँदो रहेछ यो चाहिँ ले गर्दाखेरि. फुटबल इजन्ट रियली माई कप अफ टी भन्यो भने अब म चाहिँ मेरो लागि ठिकै रहेछ यो उदाहरण, यो फुटबल मेरो लागि हुँदै होइन, म खेल्नै जान्दिनँ, सक्दै सक्दिनँ भन्ने कुरा बुझाउँदो रहेछ. अनि फेरि कप अफ टी भन्यो भने ए फुटबल त मेरो त यसरी नचाइदिन्छु, मेस्सी जस्तै नचाइदिन्छु, अथवा रोनाल्डो जस्तो सुट हान्दिन सक्छु भन्ने तिर जाँदो रहेछ. हामी केही क्षण पछाडि फेरि अर्को भेट्यौँ भने तपाईँलाई अवश्य नै यो इङ्ग्लिस इडियम्स रमाइलो हुन्छन् श्रोता. यो हाम्रो नेपालमा उखान टुक्का भन्छौँ नि, टुक्का भन्छु म चाहिँ, टुक्का पनि भनिन्छ कति ठाउँमा. अब व्याकरण पढेको पनि करिब करिब 30 वर्ष नागिसकेछ, टुक्का र टुक्कामा के फरक छ यसो हामीलाई भन्नुहोस् है श्रोता, म हामीलाई भन्दा पनि मलाई. त्यो समयमा म चाहिँ एउटा गीत सुनाउँछु, अन्जु पन्त र युवराज चौलागाईले गाउनु भएको छ, यो मन रमाउँदै गयो भनेर.

हजुर अन्जु पन्त अनि युवराज चौलगाईले गाउनुभएको मिठो गीत सुन्यो, यो मन रमाउँदै गयो भन्नु भयो उहाँहरूले। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू अनि ब्रुनाई वरिपरि बस्नुहुने, अझै विशेष गरी सेरिया वरिपरि बस्नुहुने श्रोता, तपाईँहरूको लागि एउटा अत्यन्तै जरुरी सूचना। रामधानी सप तपाईँहरूले धेरैले चलाउनुहुन्छ, प्रायः सबैले, अब ग्यारिजनका विशेष अझै हामी गोर्खाली कम्युनिटीले त सबैले चलाउँछौँ, त्यसमाथि अब सेरिया वरिपरि हुनुभएका अन्य श्रोताहरूले पनि यो रामधानीको दोकान चलाउनुहुन्छ। र रामधानी दोकान चाहिँ 15 जुलाईका दिन मध्याह्नको 1 बजेसम्म मात्रै खुल्नेछ। कारण चाहिँ किन होला भन्नुहुन्छ भने उक्त दिन चाहिँ ब्रुनाईका सुल्तानको 80औं जन्मदिन पर्न गएकोले गर्दा हाफ डे ओपन हुनुहुनेछ उहाँहरू। अन्य समयमा उहाँहरू साँझभन्दा नै रातको 9 बजेसम्म उहाँलाई खुला हुनुहुने हो, तर त्यो दिन चाहिँ मध्याह्नको 1 बजेसम्म मात्रै खुल्ला हुनेछ। तपाईँहरूले त्यो दिन तपाईँहरूकोमा केही गर्नुपर्नेछ भने सरसामानहरू मगाउनु पर्नेछ भने 1 बजेभन्दा अगाडि गरिसक्नुहोला भनेर जानकारी आएको छ श्रोता। अब एउटा देउडा गीत सुनौ, नम्बरी सुन भन्दै हुनुहुन्छ दिनेश उपाध्याय।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोर्खा रेडियो।

हजुर, अर्लभ गुरुङले गाउनुभएको बेबी आई वान लभ यु भन्ने गीत सुन्यो श्रोता। म त सुरुमा त अङ्ग्रेजी गीत परेछ भनेर एकछिन विखल बन्दमा पर्यो, तर फेरि नेपाली नै रहेछ। मिठो गीत सुन्यो श्रोता हामीले। तपाईँ आफ्नो कामप्रति कतिको खुसी, सन्तुष्टि र सकारात्मक भावना राख्ने गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने आजको दिन तपाईँले यसको बारेमा दिवस मनाउनु पर्ने रहेछ। ग्रन्टल्ड वर्कर्स डे भन्दो रहेछ आज, र यो विशेष गरेर हुन त संयुक्त राज्य अमेरिकामा सुरु भएको एक किसिमको अनौपचारिक दिवस रहेछ। युनाइटेड नेसन्स चार्टर्ड डे होइन यो, तर यो कार्यस्थलमा आफ्नो कार्य जुनसुकै पनि काम गर्ने ठाउँमा, तपाईँ अफिस वर्कर होस्, तपाईँ लेबर होस्, तपाईँ अन्य जुनै पनि फिल्डमा काम गर्नुहुन्छ र तपाईँ आफ्नो कामप्रति चाहिँ सन्तुष्ट हुनुहुन्छ, खुसी हुनुहुन्छ र तपाईँ कामप्रति, उक्त कामप्रति चाहिँ सकारात्मक भावना राख्नुहुन्छ भने तपाईँहरूको लागि आजको दिन रहेछ ग्रन्टल्ड वर्कर्स डे। र यो ग्रन्टल्ड शब्दको अर्थ चाहिँ खुसी वा सन्तुष्टि हुनु हो, जुन चाहिँ यो असन्तुष्ट भनौँ न, डिसग्रन्टल्ड शब्दको विपरीत अर्थमा प्रयोग गरिएको एक किसिमको रमाइलो शब्द हो श्रोता। थोमस र रुथ रोयले चाहिँ सृजना गरेको दिवस रहेछ यो दिवस, भन्दा नि एउटा इभेन्ट भनौँ, एउटा इभेन्टबाट सुरु गरेका थिए होला, त्यस पछाडि दिवसका रूपमा स्थापित हुँदै गयो। आज यसको मुख्य सन्देश चाहिँ कामप्रति सकारात्मक सोच विकास गर्नु, कर्मचारीको मनोबल बढाउनु र स्वास्थ्य कार्य वातावरण निर्माण गर्नु रहेछ। यो सामाजिक सञ्जाल, विभिन्न कम्पनी, कार्यालय र संस्थाहरूले, अमेरिका त भए गयो, अन्य देशहरूमा पनि प्रशंसा गर्ने अवसरका रूपमा चाहिँ मनाउने गरेका रहेछन् श्रोता। अब तपाईँहरू चाहिँ त्यति सन्तुष्ट हुनुहुन्न, खुसी हुनुहुन्न भने यो दिवस मान्नुहोस्। आज तपाईँले पक्कै पनि काहीँ न काहीँ केही न केही ठाउँ पाउनुहुनेछ, चित्त बुझाउने ठाउँ, खुसी हुने ठाउँ, सन्तुष्ट हुने ठाउँ। हजुर, आज भने हामी पनि यहाँ बिए बेसको अफिसमा ग्रन्टल्ड वर्कर्स डे मान्नु पर्ला जस्तो भयो। अब मलाई पनि यो महसुस भयो, वा सबै हामी निकै खुसी हुन्छौँ। यहाँ हामी बिए बेसका स्टाफहरू निकै राम्रो वातावरण छ हाम्रो पनि, तपाईँहरूको सहभागिताले त झन् यो वातावरणलाई अझै पनि उत्साहित बनाउँछ, खुसी बनाउँछ, रमाइलो बनाउँछ। तपाईँहरू हाम्रो के भन्छ अङ्ग्रेजीमा लाइफ भेन अफ लाइफ कि के भन्छ नि, त्यही हो तपाईँहरू श्रोताहरू। हामी गीत सुनौ, यस्तो कुरा गर्दै गरौँला, समय छ अझै पनि। रोहित थापा मकरले गाउनुभएको छ यो गीतलाई, प्रियसी।

प्रिय शिशु देव श्रोता रोहित थापा मगरको आवाजमा तपाईँहरूले समाचारतिर हेर्नु नै भयो, सुन्नु नै भयो, सोसियल मिडिया टिकटकतिर रिल्सतिर हेर्नु नै भयो। चाइनाको ह्याङ्जू प्रान्तमा रहेको ग्वाङसी सहरमा एउटा सर्प पाल्ने फारममा चाहिँ यो बाढीले गर्दाखेरि सयौँ सर्पहरू चाहिँ उम्कन सफल भएका रहेछन् र त्यो धेरै विषालु सर्पहरू पनि रहेको उक्त सर्प फार्ममा चाहिँ किङ कोब्रा कोब्रा होइन किङ ऱ्याट स्नेक र पानी सर्पहरू चाहिँ निकै मजाले उम्केका हामीले देखिरहेका थियौँ। कति कोब्राहरू त पानीमा थियो यस्तो तैरिएर होइन फाँडो भन्छ नि होइन फाँडो कि के भन्छ नेपालीमा चाहिँ यस्तो फ्या उठाएर बसिरहेका र यो सर्पको टुकाइबाट धेरै मानिसहरूको ज्यान पनि गइसकेको र कैयौँ चाहिँ अस्पतालमा भर्ना भएका समाचारहरू पनि हामीले सुन्नमा आएको छ। यो प्रकृतिले यस्तो विनाशका साथसाथमा विध्वंस अनि त्यसमा रहेका जीवहरूबाट पनि हामी मानिसलाई चाहिँ यस्तो चाहिँ असर पार्छ भन्ने किसिमको एउटा समाचारका रूपमा लिन सकिन्छ र यो बगाएको एउटा क्लिप देखिरहेको छु मैले कस्तो मजाले क्या सर्पहरू पानीको वेभसँग चाहिँ उनीहरू पनि त्यो हामीले हाँसहरूको बथानलाई देख्छौँ नि त्यसरी पौडिएको त्यस्तै खालको देखिने एउटा क्लिप मैले भर्खरै हेरेँ र तपाईँहरूसँग सेयर पनि गरिहालेँ श्रोता। हजुर, अब एउटा क्लासिक गीत सुन्छौँ, कस्तो ठाउँमा फुल्यो तिमी भन्ने गीत छ, दिलु गुरुङले गाउनु भएको। यो गीत निकै पुरानो र निकै मिठो गीत छ श्रोता। यो गीत हामी सानो सानो हुँदाखेरि निकै चर्चित गीतहरूमध्येको एकै हो, अझै पनि सुन्दाखेरि रमाइलो लाग्छ। एकैछिन पुरानो समयमा जाउँ र यो गीत नै आजको हाम्रो कार्यक्रम मझेरीको पहिलो घन्टाको अन्तिम गीत स्वरूप रहनेछ र यस पछाडि नेपालबाट समाचार सुन्नुहुनेछ तपाईँहरूले अनि त्यस पछाडि हामी फेरि पनि भेट्नेछौँ दोस्रो घन्टामा मझेरी कार्यक्रमको। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला, हामी दोस्रो घन्टामा भेट्नेछौँ।

0: निजी विद्यालयका चार प्रमुख छाता संगठनले आर्थिक वर्ष 83-84 बजेट मार्फत ल्याइएको शिक्षामा ल्याएको 3% समता शिक्षा सेवा शुल्क तत्काल खारिज गर्न माग गरेका छन्। पेप्सन एन्ड पेप्सन हिसान र अपेनले संयुक्त पत्रकार सम्मेलन गर्दै शुल्क खारिज गर्न माग गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै पेप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारी,
1: विद्यार्थीबाट असुल गरिने सम्पूर्ण शैक्षिक शुल्कमा 3% समता शिक्षा सेवा शुल्क लगाउने व्यवस्था व्यावहारिक न्यायोचित तथा दीर्घकालीन रूपमा उपयुक्त देखिँदैन। राज्यले शिक्षामा पहुँच विस्तार गर्ने नीति अवलम्बन गर्नुपर्ने अवस्थामा विद्यार्थीमा करको भार थप्नु, संविधानको भावना, समान अवसरको सिद्धान्त तथा शिक्षालाई सुलभ बनाउने राष्ट्रिय उद्देश्यसँग मेल खाँदैन। तसर्थ सिद्धान्त त हामी सम्पूर्ण संगठनहरू यस करको व्यवस्थाप्रति असहमति प्रकट गर्दछौँ। निजी विद्यालयमा पढ्ने विद्यार्थीहरूमा कर लगाउँदा संस्थाहरूप्रति नकारात्मक धारणा पैदा हुने हुँदा ल अभिभावकहरूले आफ्ना सन्ततिको शिक्षामा जिम्मा आफै लिएको विशिष्ट अवस्थामा कर लगाउन न्यायोचित नहुने र यसले स्वयं लगानी गरेर आफ्ना सन्ततिको शिक्षा दीक्षाको अभिभावक बोकिरहेको अभिभावकलाई अवमूल्यन हुने ठहर गर्दै अभिभावकहरूलाई दण्ड होइन पुरस्कृत गर्ने कार्यक्रम राख्नुपर्ने स्मरण गराउँदै समता शिक्षा शुल्क कर खारेजीको माग गर्दछौँ।
0: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको 3.5 वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान हुने खबरले व्यवसायी उत्साही भए पनि उडान दिगो बनाउने चुनौती भने अझै बाँकी छ। कृष्ण दवाडीको रिपोर्ट।
2: लामो समय आन्तरिक उडानमा सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पोखरा दुबई नियमित सिधा उडान गर्ने खबरले पोखरावासी उत्साहित बनेका छन्। 2079 पुष 17 गते उद्घाटन गरिएको अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म नियमित उडान भएको छैन। केही चार्टर फ्लाइट भए पनि अरू उडान आन्तरिकमा सीमित बनेका छन्। फ्लाई दुबईले आगामी असोज 7 गतेदेखि दुबई उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। पोखराबाट अन्तर्राष्ट्रिय उडान हुने भएपछि यहाँका उद्योगी तथा व्यवसायी हर्षित छन्। उडान नियमित गर्नका लागि मध्य पूर्वमा रहेका नेपालीले स्वदेश आउँदा पोखरा ल्याण्ड गर्ने गरी टिकट बुकिङ गरेमा उडान दिगो र नियमित रहने पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरि भुजेल बताउनुहुन्छ।
3: धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरू, विशेष त पश्चिमा देशहरूमा मिडल इस्टमा भएका दाजुभाइ दिदीबहिनीहरू दुबईलाई ट्रान्जिट बनाएर नेपालमा आउनुहुन्छ र विशेषतः आजसम्म उहाँहरू काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँहरू चाहिँ ल्यान्ड गर्नुभएको छ भने एउटा राम्रो अपर्च्युनिटी हामीलाई आएको अवस्थामा सम्पूर्ण नेपाली पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भएका सम्पूर्ण नेपालीहरू जो जो विदेशमा हुनुहुन्छ नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि मैले नेपाल आउँदा चाहिँ सकेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने गरेर हजुरहरूले चाहिँ आफ्नो टिकटहरू बुकिङ गरिदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु।
2: पोखरामा उडान तय गर्नु अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको थियो। उडानको प्राविधिक लगायत सबै अध्ययनपछि उडान तालिका सार्वजनिक गरिएको हो। फ्लाई दुबईको नेपाल स्थित महाप्रबन्धक नवराज साईले अब उडान हुनेमा कुनै पनि समस्या नरहेको बताउनुभयो।
4: डेली फ्लाइट हुन्छ, केही मान्छेमा अझै पनि जिज्ञासा प्लेन आउँछ कि आउँदैन, फ्लाइट आउँछ कि आउँदैन भन्ने छ, त्यो मिसकन्सेप्सलाई टाढा राख्नु पर्यो। अब फ्लाइट नआउने होइन, फ्लाइट 100% आउँछ। फ्लाइटलाई कसरी फुल गर्ने, कसरी फिल गर्ने र यो अपरेसनलाई कसरी सक्सेसफुल गर्ने।
0: अखिल नेपाल युवक संघ काठमाडौँले सरकारको जनविरोधी नीति तथा सुकुम्बासीमाथि भएको व्यवहारको विरोध गर्दै माइती घरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा सहभागीले सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर, मलाई बोल्न दे सरकार लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासीमाथि भइरहेको दमन रोक्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गर्दै विरोध गरेको जनाएको छ। मध्य प्रदेश सभा बजेट पुनर्लेखन लगायतका मागहरू राख्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन गरिएको छ। मध्य प्रदेश सभामा आगामी वर्षको बजेट प्रस्तुत भएदेखि विपक्षी दलले बजेटमा व्यापक असन्तुष्टि जनाउँदै पुनर्लेखनको माग सहित बैठक अवरुद्ध गर्दै आएका छन्। कार्यदलले असन्तुष्ट दलहरूसँग समन्वय गर्नुका साथै बजेटमा भनिएका त्रुटिहरूको समाधानका निम्ति सहमतिको वातावरण मिलाउनेछ। कार्यदलमा जसभा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, संजय कुमार यादव, विमला अन्सारी, सरिता कुमारी ठाकुर र जंगीलाल राय छन्। कार्यदलले आफ्नो कार्यविधि आफै बनाउने सभामुखले जानकारी दिनुभयो। कार्यदलको पहिलो बैठक आजै डाकिएको छ। बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्दा बेपत्ता भएका दुई बाल बालिका मध्ये एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीत सिंह राठौरका अनुसार डुडुवा गाउँपालिका 5 का 9 वर्षीय सुलभ रावतको शव फेला परेको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थानीय 11 वर्षीय खुसी सिलाको

यो बीएफबीएस गोर्खा रेडियो नै हो र तपाईँ हुनुहुन्छ बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। म धनराज छु तपाईँको साथमा सदा जस्तै र हामी दोस्रो घण्टामा प्रवेश गर्यौँ श्रोता। मझेरी कार्यक्रमको दोस्रो घण्टामा फेरि पनि एकपल्ट सम्पूर्ण श्रोतालाई हार्दिक नमस्कार अनि स्वागत छ। निशान देसारले गाउनु भएको थाहा छैन भन्ने गीत सुन्यो श्रोता हामीले कार्यक्रमको दोस्रो घण्टाको चरणको पहिलो गीत स्वरूप। अब एकैछिनमा म तपाईँलाई मनका कुरा सुनाउँछु। एउटा यो अलिक अर्कै किसिमको गीत हो, यो ट्रिपल एट र मोहन लामाले गाउनुभएको छ यो गीतलाई। त्योभन्दा अगाडि मौसमको छोटो अपडेट लिइहालौँ। ब्रुनाईमा अहिले बिहानको 11:10 गयो श्रोता। 25 डिग्री सेल्सियस न्यूनतम तापक्रम छ। अधिकतम तापक्रम चाहिँ अघि बिहान हामीले सुरु गर्दाखेरि 32 डिग्री सेल्सियस थियो भने अहिले 31 डिग्री सेल्सियस रहेको छ। र आज दिनभरि जसो नै पानी पर्ने सङ्केतहरू बलिया छन् तर पानी परिहालेको छैन र आकाश खुल्ला पनि छैन, धुमिएको जस्तो आकाश छ तर पनि हप्प परेको यो ह्युमिडिटी बढी भएकोले गर्दाखेरि अलिकति आज त्यस्तो छ श्रोता। र अन्य स्थानमा तपाईँहरूको आफ्नो आफ्नो समयमा तपाईँहरू सुनिराख्नु भएको छ, कसैले रातिको समयमा हिजो राति भनौँ आइतबार रातमा हुनुहुन्छ, कोही सोमबारको एका बिहानैमा प्रवेश गरिसक्नु भएको छ भने कोही चाहिँ भर्खर उठेर अब वकिङ जाने तर्खर गर्दै हुनुहुन्छ होला, ब्रेकफास्ट बनाउने तर्खर गर्दै हुनुहुन्छ होला, छिटो खाएर आज अफिस छिटो जानुपर्ने छ होला। अघि हामीले चाहिँ ग्रन्टल्ड अफिस वर्कर डे भनेर आज हो भन्यो, तपाईँहरू आफ्नो काममा दत्तचित्त भएर लाग्ने सुर गर्दै हुनुहुन्छ होला। तपाईँहरू सम्पूर्णको आजको दैनिकी शुभ रहोस् भन्ने कामना सहित अब गीत सुन्न जाउँ।

हजुर, मनका कुरा सुन्नुभयो 888 र मोहन लामाको आवाजमा श्रोता र मझेरी कार्यक्रमको दोस्रो घण्टाको दोस्रो गीत पनि हामीले सुनिसक्यौँ। हजुर, अहिले ब्रुनाईमा बिहानको 11:15 गएको छ श्रोता, र यो समयमा एउटा छोटो जानकारी ब्रिटिस फोर्सेस ब्रुनाई गारिजनका श्रोताका लागि, र यो अझै त्यसमाथि पनि विशेष गरेर J16 हाउसिङको वरिपरि हुनुहुने श्रोताका लागि हो यो, र त्यहाँ भएको प्ले पार्क केटाकेटीहरू खेल्ने J16 को 1 एरियामा रहेको यो प्ले पार्क चाहिँ ब्यारिकेड गरिएको छ, छेक बन्द गरिएको छ श्रोता। सेफ्टी कन्सर्न आएर र यो सेफ्टी कन्सर्न आएपछि इट इज नट सेफ टु युज, अब सुरक्षित छैन, केही बिग्रेको छ, भत्किएको छ, तपाईँले देख्नुभएको छ होला, हजार टेपहरू प्रोटेक्टले चाहिँ वरिपरि बाँधिएको छ। अब यो रिपेयर अनि रिफर्बिस नभइन्जेल चाहिँ प्यारेन्ट्स र गार्जेन्सहरूलाई चाहिँ

गीत सुन्यो श्रोता हामीले, र यो गीतलाई मैले यही रोकेर अब हामी अर्को गीत सुन्छौँ श्रोता। यो गीत पछाडि चाहिँ हामी परि सुनिहाल्छौँ, यात्रा ब्यान्डको रहेको छ। यो गीत सुनेर रमाइलो गर्दै गर्नुहोला, हामी फेरि एकैछिनमा भेट्नेछौँ।

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFPS गोर्खा रेडियो हो।

नरेन्द्र प्यासीको आवाजमा सुन्यो, कति सम्झ्यो कति बिर्स्यो मलाई थाहा छैन। अब सम्झिनेले कति सम्झ्यो बिर्सनेले कति बिर्स्यो त्यसको नापतल त कसले गर्न सक्छ र श्रोता, आफ्नो मनमा भएको कुरा अरूले थाहा पाउने कुरा भएन, अरूको मनमा भएको कुरा हामीले पनि थाहा पत्तो पाउने कुरा भएन। त्यस्तै कुरा भएको गीत सुन्यौँ हामीले नरेन्द्र प्यासीको आवाजमा। मन्डे डिस्कभरिज, आज सोमबार हामी विश्वमा के कस्ता कुराहरू चाहिँ नयाँ नौलो केही भयो भन्ने कुराहरू हामी गर्दै गर्दछौँ र आज पनि केही विषयहरू लिएको छु। हुन त तपाईँलाई थाहा भइसकेको कुरा होला कति मैले लिएको तपाईँले चाहिँ अथवा कतिले ओहो भन्ने होला। मैले चाहिँ एक दुईवटा विषय आज पनि सदा जस्तै टिपेर ल्याएको छु। पहिलो कुरा गरिहालौँ रेभेन चस्माको। रेभेन चस्माको नामको रहस्य अझै पनि त्यो माथि पनि रेभेन आएको करिब करिब 90 वर्ष भइसकेछ श्रोता। यो निकै लोकप्रिय छ तर धेरैभन्दा धेरै मान्छेले यो चस्माको नामको वास्तविक अर्थ अहिले मात्र थाहा पाउन थालेका रहेछन्। विभिन्न सामाजिक सञ्जाल समाचारहरूतिर आउने गरेको छ। सामाजिक सञ्जालमा एक व्यक्तिले रेभेनको अर्थ बुझेपछि यो विषय अझै पनि व्यापक चर्चामा आएको छ र डिस्कभरी नै जस्तो लाग्यो मलाई पनि। वास्तवमा रे भनेको सूर्यका किरण र ब्यान भनेको रोक्नु अथवा छेक्नु, ब्यान्ड भन्छ नि यो त ब्यान भएको छ भने जस्तै, अर्थात् रेभेनको पूर्ण अर्थ चाहिँ सूर्यका किरणहरू रोक्ने भन्ने हुँदो रहेछ श्रोता। यो नाम सन् 1930 दशकमा अमेरिकी सैन्य पाइलटहरूले आँखालाई चस्मा आँखालाई घामको तेज किरणबाट जोगाउन बनाइएको चस्माको उद्देश्यलाई आधार बनाएर राखिएको रहेछ। आज चाहिँ यो रेभेन चस्मा फ्यासनको प्रतीक बनेको छ र ब्रान्डको नाम वास्तवमा यसको मूल उद्देश्य चाहिँ के रहेछ भने सूर्यको हानिकारक किरणबाट आँखाको सुरक्षा गर्नेसँग चाहिँ प्रत्यक्ष रूपमा जोडिएको रहेछ। अब रेभेनको पनि अब त डिजाइन डिफ्रेन्ट डिफ्रेन्ट फरक फरक मोडलमा तपाईँहरूले लाउने गर्नुहुन्छ, कति त रेभेनका पारखी नै हुन्छ, रेभेनको कलेक्सन गरेर राख्नुभएको छ होला र यसो विशेष समय परिस्थिति आउँदाखेरि चाहिँ त्यसको प्रयोग गर्नुहुन्छ होला र कोही भने म जस्तै यसो चस्मा किनिहालौँ न त भनेर किन्ने, विशेष गरी यो पारवाला चस्मा लाउने हामीलाई चाहिँ अलिकति घाटा हुन्छ यसमा। अब किनेपछि फेरि त्यसलाई त्यो पावर आफ्नो आँखाको के अरे प्रेस्क्रिप्सनसँग मिलाउनु पर्ने हुन्छ, ले गर्दा अलिकति हामी चस्मा लाउने मान्छेलाई चाहिँ घाटा छ। अब लेन्स लाउने अथवा नर्मल आँखाको दृष्टि हुने श्रोतालाई त समस्यै भएन। छानी छानी बजारमा भएका जति तपाईँले सक्नुभएको खण्डमा कलेक्ट गर्न पनि सक्नुहुन्छ। अब एउटा सुपर ज्वालामुखीको कुरा गरौँ। टोबा करिब 70,000 वर्ष अघि इन्डोनेसियाको टोबा सुपर ज्वालामुखी विस्फोट हुँदा पृथ्वीमा ठुलो प्राकृतिक विपत्ति आएको थियो भन्ने जानकारहरूले बताइरहेका छन् श्रोता। विस्फोटबाट निस्किएको खरानी र धुवाले सूर्यको प्रकाश धेरै वर्षसम्म छेकियो जसका कारण तापक्रम घट्यो, वनस्पति नष्ट भए र खाद्यान्नको अभाव सिर्जना भयो। यस वातावरणीय सङ्कटका कारण मानवको सङ्ख्या अत्यन्तै घटेर सम्भवतः केही हजार वा प्रजनन गर्न सक्ने करिब 1,000 मानिससम्म सीमित भएको वैज्ञानिकहरूको अनुमान छ। अब यो के कति एक्ज्याक्टली यति रह्यो भन्ने कुरा त पक्कै निकै नै अनुसन्धान गर्न पर्छ होला, तर यस घटनालाई पपुलेसन बटलनेक अर्थात् जनसङ्ख्या सङ्कुचन पनि भनिँदो रहेछ। यसले चाहिँ झन्नै झन्नै निसासिएको अवस्थामा नै पुर्याएको थिएछ मानव सभ्यतालाई श्रोता, जसले चाहिँ मानवको मान्छेको आनुवंशिक विविधतामा पनि ठुलो प्रभाव पारेको पनि विश्वास लिँदो रहेछन् विज्ञहरूले। तर ससाना समूहमा बाँचेका ती मानवहरूले समयसँगै फेरि आफ्नो सङ्ख्या बढाएछन्, प्रजनन गर्न सक्ने मानिसहरूबाट।
यही सङ्घर्ष र अनुकूलन क्षमताका कारण आज मानव जाति विश्वभर फैलिन सफल भएको रूपमा पनि लिइँदो रहेछ। हजुर, अब एउटा गीत सुनौ यो छोटो चर्चा पछाडि, निगम आचार्यको आवाजमा कुनै दिन।

हजुर, कुनै दिन निगम आचार्यले भन्दै हुनुहुन्थ्यो, अब म तपाईँहरूलाई तिलक सिंह पेलाले गाउनु भएको के लत बस्यो भन्ने मिठो गजल सुनाउँछु। र यो गजलका लागि परदेशी घिमिरे माइलोज्यू आइपुग्नु भएको छ अनुरोध गर्न। उहाँले चाहिँ केही समय अगाडि नै यो सन्देश पठाउनु भएको थियो। हेलो, नमस्ते राई सर भनेको छ घिमिरेजी, तपाईँलाई पनि नमस्ते अनि स्वागत छ। सधैँ चाहिँ आज पनि हजुरको लभली प्रोग्राम मझेरी सुरुदेखि सुन्दै 6.41 किलोमिटर जगिङ पुरा गरी अनि साउको मेलोको तयारीमा छु है हजुर भन्नुभएको छ। तपाईँ घिमिरेजी, तपाईँ प्रत्येक दिनै जानुहुन्छ, हिजो जानु भएन होला आइतबार, विकेन्ड तपाईँको छुट्टीमा, अघि शनिबार जानु भएन, र आज अस्ति 10 किलोमिटर झन्नै कुद्नु भएको थियो, आज चाहिँ अलिक घटाउनु भएछ, 6.41 किलोमिटर मात्रै कुद्नु भएछ। अब तयारी गर्दै हुनुहुन्छ र समय मिलेमा के लत बस्यो मलाई सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा, ह्याभ अ वन्डरफुल डे अहेड भन्नुभएको छ। तपाईँलाई पनि आजको दिन शुभ रहोस्, के भन्छ नेपालीमा, सुब्बे फाप्दे होस् आजको दिन तपाईँको पनि र सबैको जय होस् भन्दै उहाँले एउटा तस्बिर पठाउनु भएको छ उहाँको ब्रेकफास्टको। ब्रेकफास्टमा यसो हेर्दाखेरि साह्रै स्वास्थ्यकर फलफुलहरू मात्रै देखिराखेको छु प्लेटमा, एभोकाडो, स्याउ छ, के हो यो पी ग्रेप्स हो कि तपाईँको यो चेरी हो, अनि काँक्रा जस्तो देखियो तस्विरमा, सायद ग्रेप्स र काँक्रा नै हुनुपर्ने, काँक्राको छाला चाहिँ खर्सिनु भएको रहेछ सायद, यो कतिलाई छाला मन पर्दैन अनि बाक्लो छाला, अनि कतिले चाहिँ भित्री मात्रै मन पराउनुहुन्छ, तपाईँले यो खोर्सिनु भएको अलिक कमलो होस् भन्ने हेतुले होला। तपाईँले साह्रो राम्रो हेल्दी ब्रेकफास्टबाट आजको दिन सुरु गर्न आँट्नु भएछ घिमिरेजी, तपाईँको दिन शुभ रहोस्। र अब गीत सुनेर मनोरञ्जन लिनुहोला, अन्य श्रोताले पनि परदेशी घिमिरे माइलोज्यूको अनुरोधको यो गीत स्वीकार्नुहोला।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढंगबाट काम गर्नको लागि विभिन्न पोषक तत्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
3: यो PFBS गोर्खा रेडियो हो।

हजुर, थाप्लेजुङको बखान गर्दै हुनुहुन्थ्यो राजन छेत्री र लीला राईले. झुल्किन्छ त्यहाँदेखि अलिपरतिर मेरो गाउँदेखि हालिन्छ भन्ने कुरा गर्नुभएको थियो. ताप्लेजुङको ओखलढुङ्गा पनि त्यस्तै छ है श्रोता. फेरि ताप्लेजुङको मात्रै बखान गरिएको छैन, ओखलढुङ्गा पनि रमाइलो छ. तपाईँहरू ओखलढुङ्गाबाट नि सुनिराख्नु भएको छ. अहिले भर्खरै मात्रै दार्जिलिङबाट पनि मेरी सालीज्यूहरूले सम्पर्क गर्नुभएको थियो. उहाँहरूले पनि एउटा गीत मगाउनु भयो जस्तो लाग्दै थियो. म त्यो हेर्नेछु केही क्षणमा. सुनिराख्नु भएको छ भने तपाईँहरूलाई नमस्कार अनि स्वागत छ सालीज्यूहरू. एउटा छोटो जानकारी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि, विशेष गरेर अब आउने यो 15 जुलाईका दिन चाहिँ ब्रुनाईका सुल्तानको 80 जन्मदिन पर्न गएकोले गर्दाखेरि प्राइमेरी केयर मेडिकल फेसिलिटी PCMF बन्द हुने भएको छ. त्यो दिन चाहिँ तपाईँको रुटिन अपोइन्टमेन्टहरू पहिल्यै अब नभएको हुनुपर्छ र छन् भने पनि रद्द भएका छन्. तपाईँहरूले चाहिँ 16 जुलाई बिहिबारदेखि र फेरि रुटिन अपोइन्टमेन्टहरू पाइहाल्नुहुनेछ. तपाईँहरूको अर्झट केही आइपऱ्यो भने ड्युटी नर्सलाई 833-0246 डायल गर्नुहोला. एमर्जेन्सीको खण्डमा चाहिँ 991 ब्रुनाईको एमर्जेन्सी 9 नम्बर डायल गर्नुहोला र त्यहाँदेखि तपाईँले यु क्यान गो फरवर्ड. अङ्गाल्नेछु भन्ने गीत सुन्छौँ ओसिन कार्कीको आवाजमा अब.

अंगाल्ने छु ओशेन कार्कीको आवाजमा, सुने श्रोता यो मिठो गीत। फेरि पनि ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूलाई नै एउटा जरुरी सूचना, यो चाहिँ चिटचाट कम्युनिटी सेन्टर अवस्थित रहेको फोर्सेस पोस्ट अफिसबाट आएको जानकारी हो। र तपाईँहरू यो विशेष गरेर ब्रुनाई बाहिरबाट सामानहरू मगाउनुहुन्छ, अनलाइन सपिङ गर्नुहुन्छ भने तपाईँहरूले आफ्नो एड्रेस चाहिँ प्रपर पक्का तपाईँहरूले डिफल्ट दिएको जुन खालको एड्रेस छ त्यो अनुसार नै लेखेर चाहिँ आफ्नो एड्रेस राख्नु होला। नत्र भने यहाँ मिक्स हुने, मिसावट हुने, होइन, पार्सलहरू हराउने, लोकल पोस्ट अफिसमा जाने विभिन्न घटनाहरू हुन्छन्। र तपाईँले चाहनुभएको समयमा तपाईँको आफ्नो पार्सलहरू नपाउने खतरा चाहिँ अलिक बढी हुन पुग्छ। त्यही भएर एड्रेस एकपल्ट फेरि एकपल्ट राम्ररी चेक गर्नुहोस् र दिएको फर्मेट अनुसार चाहिँ आफ्नो एड्रेस राख्नुहोला। सर्भिस पर्सनका लागि कस्तो, फ्यामिलीजका लागि के कस्तो भन्ने कुराहरू चाहिँ तपाईँले याद गर्नुपर्ने हुन्छ। हजुर, अब एउटा गीत सुन्छौँ गैरी खेतको भन्ने, र यो प्रेमपिण्ड चलचित्र जस्तो लाग्छ, आशा भोसलेले गाउनु भएको छ। र यो गीतलाई अनुरोध गर्न आइपुग्नु भएको छ दार्जिलिङ भारतबाट मेरी प्रिय शालीज्यूहरू, दुईजना तिनजना आउनु भएको छ, देवनिता गुरुङ, शकुन्तला तामाङ र प्रेरणा तामाङ, तिनजना शालीज्यूहरू एकैचोटि आउनुभयो र एउटै गीत चाहिँ सुन्ने इच्छा व्यक्त गर्नुभएको छ। अब उहाँहरूको अनुरोधमा यो गीत सुन्नेछौँ श्रोता, तपाईँहरू पनि यो गीत सुनेर रमाइलो गर्नुहोला। हामी अब यो गीत पछाडि दोस्रो घन्टाको समाप्तिमा पुग्नेछौँ र त्यस पछाडि चाहिँ हामी समाचार सुन्नेछौँ अनि फेरि तेस्रो घन्टामा हाम्रो भेट अवश्य नै हुनेछ। बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला र अनुरोधहरू यसो पठाउँदै गर्नुहोस् होला। शेर्पा छुल्टिमले पनि साउथ कोरियाबाट अनुरोध गरी पठाउनु भएको छ, के भन्नुभएको छ, भोइस म्यासेज पठाउनु भएको छ उहाँले, म एकैछिनमा उहाँको भोइस म्यासेज सुनेर के कसो हो हामी त्यस पछाडि कुरा गर्नेछौँ। सी यु इन द थर्ड आवर।

0: मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई झापाबाट काठमाडौँ फर्किने क्रममा त्रिभुवन राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरको घर लगेर छोडिदिएको छ। झापाबाट काठमाडौँ आए लगत्तै सुकुम्बासी समस्या, आत्मदाहका घटना, पीड़ित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने प्रसाईको तयारी थियो। तर विमानस्थलमा अवतरण गरे लगत्तै काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईको टोलीले उहाँलाई नियन्त्रणमा लिएर भक्तपुरको घर पुर्याएर छाडेको हो। घर पुगे लगत्तै आयोजित पत्रकार सम्मेलनमा प्रसाईले मुलुकको वर्तमान सामाजिक तथा आर्थिक अवस्थाबारे सरकारको आलोचना गर्दै सर्वहारा वर्ग, घरबार विहीन नागरिक र आत्मदाहका घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाउनु भयो।
1: अहिले सरकार के भन्दैछ गणेश नेपालीको परिवारलाई? तँलाई जागिर दिन्छौ, तँलाई क्षतिपूर्ति दिन्छौ, तेरो बच्चा पढाइदिन्छौ भनेर भन्छ। के सबै अरूले पनि नि गणेश नेपाली भइदिनु पर्ने त बच्चाहरू पढाउनलाई? आत्मदाह गर्नुपर्ने हो त नेपालीहरूले, घरबार विहीनहरूले नि अब त्यही गर्नुपर्ने हो त? आज दैनिक 22-25 मान्छे झुन्डिएर मर्दैछ। किन किन किन सरकारको आँखा पुग्दैन? किन पुग्दैन? र यो सरकार हाम्रो सरकार होइन, नेपालीहरूको सरकार होइन। नेपालीको सरकार भएदेखि नि आज यहाँ टिबेटियनहरूले शरण पाए, रोहिङ्गाहरूले शरण पाए काठमाडौँमा, बुझ्नुभयो के? काठमाडौँमा रोहिङ्गाहरू कसको जग्गामा बसेका छन्? टिबेटियनहरू कसको जग्गामा बसेका छन् शरणार्थी भएर? हिजो भुटानीहरू कहाँ बसेका थिए? आज नेपालीले खोलाको ढिलमा गएर पनि बास पाएन। त्यो बच्चा रोइरहेको थियो सुकुम्बासीको कच्छु जाडाले कामै भनेर, भोको पेट पानीले कुटेको छ, जाडो कति भयो होला त्यो बच्चालाई, कति हृदय विदारक कथा छ।
0: अखिल नेपाली युवक संघ काठमाडौँले सरकारको जनविरोधी नीति तथा सुकुम्बासीमाथि भएको व्यवहारको विरोध गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा सहभागीहरूले सुकुम्बासीमाथि अमानवीय व्यवहार बन्द गर, मलाई बोल्न दे सरकार लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए। संघले सरकारका जनविरोधी निर्णय फिर्ता लिन, सुकुम्बासीमाथि भइरहेको दमन रोक्न तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गर्दै विरोध कार्यक्रम गरेको जनाएको छ। सिराहाको गोलबजार सात चोहरबाको पुरानो पशुहाट बजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीनजनाको ज्यान गएको छ। 12 वर्षीय सबनम खातुन, 10 वर्षीय रुबिना खातुन र 7 वर्षीय साइफुल शेखको मृत्यु भएको प्रहरीले जनाएको छ। कवाडी संकलक अवास शेखका 5 सन्तान मध्ये 3 जना खेल्दै खेल्दै पशुहाट बजार परिसरमा रहेको पानी जमेको खाल्डोमा पुगेका थिए। नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। खाल्डो गाई गोरु भैँसी लगायतका पशुलाई पानी खुवाउने उद्देश्यले बनाइएको बताइएको छ। तीनैजनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली भाषाको विकास र विस्तारमा आदिकवि भानुभक्त आचार्यको योगदान महत्वपूर्ण छ।
2: विक्रम सम्बत 1871 असार 29 गते तनहुँको चुँदी रमघामा जन्मनुभएका भानुभक्त आचार्यले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी आम नागरिक माझ पुर्याउनु भएको थियो। भानुभक्तले रामायण सँगै भक्तमाला, प्रश्नोत्तर, वधु शिक्षा लगायतका कृति मार्फत नैतिक शिक्षा, धार्मिक चेतना र सामाजिक सन्देश प्रवाह गर्नुभएको थियो। उहाँका रचनाहरूले नेपाली साहित्यमा विशेष स्थान ओगटेका छन्। भानुभक्तले लेख्नु भएको रामायण अहिले पनि नेपालीका घर घरमा सस्वर लय हालेर पाठ गरिन्छ। नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृति मार्फत एकीकरण गर्नुभएको साहित्यकारहरू बताउँछन्। एक घाँसीले जन्मेपछि राम्रो काम गरेर नाम कमाउनु पर्छ भनी अर्थ दिएपछि संस्कृतको अध्यात्म रामायणलाई सामान्य नेपाली जनजीवनमा भिज्न सक्ने गरी सरल भाषा शैलीमा नेपालीमा प्रस्तुत गर्न भानुभक्त प्रेरित हुनुभएको थियो।
0: भानुभक्तको जन्म जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मा लगायत नेपाली भाषाभाषी धेरै रहेका अन्य मुलुकमा पनि मनाउने गरिएको छ। राहदानी विभाग अगाडि पेट्रोल खनाएर आत्मदाह गरेका गणेश नेपालीकी श्रीमती एकमाया नेपालीले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु भएको छ। एकमायाले जिल्ला प्रशासन कार्यालयमा गृहमन्त्री सुदन गुरुङको हातबाट नागरिकता लिनु भएको हो। एकमाया र गणेशको 4 वर्ष अघि विवाह भए पनि अहिलेसम्म विवाह दर्ता भएको थिएन। एकमायाले नागरिकता पनि बनाउनु भएको थिएन। श्रीमानको मृत्युपछि विवाह दर्ता गर्नुका साथै एकमायाको नागरिकता पनि बनेको आफन्तले जनाएका छन्। राहदानी विभाग अगाडि आफैमाथि पेट्रोल खनाएर आगो लगाएका गणेशको शुक्रबार उपचारका क्रममा मृत्यु भएको थियो। गणेशको मृत्युपछि आइतबार सरकार पक्ष र परिवार बीच 9 बुँदे सहमति भएको छ। कास्की र पर्वत हुँदै बग्ने मोदी खोलामा आएको बाढीले पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँ पुल बिग्रेको

यो BFBS गोरखा रेडियो हो। मेलिन्द राईले गाउनु भएको पहिले चोटि देखेको स्कुलमा भन्ने गीतबाट कार्यक्रम मझेरीको तेस्रो घण्टा सुरु भयो। श्रोता हार्दिक नमस्कार अनि स्वागत छ BFBS गोरखा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा। अब स्कुलमा पहिलोपल्ट देखेको, पढाइतिर पनि मन छैन, ध्यान छैन, पढाइ पनि राम्रो भएन भन्ने गीत गाउनु हुने कलाकार मेलिन्द राईलाई त के भन्नु। हामी आफै त्यस्तो थियौँ, कसैलाई मन परायो भने मन एकटकले त्यतातिर नै जाने गर्दथ्यो। तपाईँ हामी सबै यो स्टेजबाट गुज्रेका थियौँ। क्रस हुन्छ नि, क्रस क्रस सबैको हुन्छ। अब सबैले क्रस आफ्नो पाउँछन् भन्ने छैन। अब मेलिन्द राईले गाउनु भएको गीत अनुसार क्रस पाउनु भयो कि भएन, अहिले त उहाँ विवाहित पनि भइसक्नु भएको छ, सायद क्रस नै त हुनु नथ्यो होला। उहाँ पूर्वको, उहाँको अहिलेको श्रीमान पश्चिमतिरको हुनुहुन्छ, तर गीतले भन्न खोजेको भाव हामीले बुझ्यौँ श्रोता। हजुर, 25 डिग्री सेल्सियस एरियाको तापक्रम, 31 डिग्री सेल्सियस अधिकतम तापक्रम, लाइट रेन भनिएको छ, पानी परिहालेको छैन श्रोता। सिमसिम पानी पर्दै पो छ कि भनेर यसो टाउको पनि मुन्टो पनि बटारी हेरेँ, परेको रहेनछ सेरियामा चाहिँ। ब्रुनाईका अन्य स्थानमा के कता कहाँबाट सुनिराख्नु भएको छ, कुन परिस्थितिबाट सुनिराख्नु भएको छ, यसो जानकारी दिनुहोस् न, ताजा अपडेट दिनुहोस् तपाईँहरूले पनि। विशेष गरी ब्रुनाईका रिजनका श्रोताहरू, तपाईँहरू अफिसमा सुन्नुहुन्छ, काममा सुन्नुहुन्छ, होइन, यसो बाहिर फिल्डमा काम गर्दै गर्दा पनि सुन्नुहुन्छ, पारखीहरू थुप्रै हुनुहुन्छ, तर खै त प्रतिक्रिया पठाउनुहुन्न तपाईँहरूले, अनुरोधै गर्नुहुन्न ग्यारिजनका श्रोताहरू, कि हामी पराइ पो भयौँ हो जस्तो पनि लाग्छ, कि तपाईँको चाहना अनुसारको, इच्छा अनुसारको गीतहरू बजेनन् अथवा जानकारीहरू भएन कि जस्तो नि लाग्छ। आउनुहोस् न, यसो कोही कोही बेला गफ गरौँ, स्टुडियोमै आउनु भए पनि हुन्छ, हामी 5-10 मिनट गफ गरिहाल्छौँ, तपाईँको दैनिकी के कसो छ भन्ने कुराहरू नै गर्छौँ, तपाईँको प्राइभेट म्याटरलाई नछुइकन तपाईँको प्रोफेसनल लाइफहरूको बारेमा कुरा गर्छौँ, परिवारले कोही कस्तो गर्दै हुनुहुन्छ भन्ने कुरा गर्छौँ। आउनुहोस्, फोन गर्नुभए पनि हुन्छ, आउनु अल्छी लाग्छ भने इमेल गर्नुभए पनि हुन्छ, होइन भने फेसबुक मेसेन्जर मार्फत पनि तपाईँले हामीसँग सम्पर्क गरेर आफ्नो सुख दुःखका कुराहरू चाहिँ सेयर गर्न सक्नुहुनेछ। र अब म एउटा गीत सुनाउँछु, भियोमा फिचरिङ अमरिसु, गुलाबी भन्ने।

सुत्नुभयो, उठ्ने तर्खर गर्दै हुनुहुन्छ, कोही उठेर वकिङ जाने तर्खरमा हुनुहुन्छ, कतिलाई निन्द्रा लागेन गर्मीले रातभरि भतभत पोल्यो होला, अनि बिहान पख अलिक शीतल हुँदैछ, अब निदाउँदै हुनुहुन्छ कि बा कतै, अब बा अलार्म अफ गरेर पनि सुत्नु पो भयो कि। नेपालमा बिहानको 10 बजेर 2 मिनट गयो, सबै अफिस जाने गइसक्नुभयो, स्कुल जाने के छोराछोरीहरू स्कुल गइसक्नुभयो, कलेज जाने नानी बाबुहरू पनि कलेजहरू गइसक्नुभयो, अब घरमा बस्नुहुने अथवा अन्य केही काम हुने श्रोताहरू बिस्तारै अब आफ्नो आफ्नो दैनिकीमा लागिराख्नु भएको छ। नेपालमा त यतिखेर अब कतिले त खाना लन्च पनि खाने गर्नुहुन्छ, तपाईँहरूको पनि कतिको त्यस्तो समय भएको छ भने हेल्दी इटिङ भन्न चाहेँ। अघि परदेशी घिमिरे माइलोज्यूले पठाउनु भएको थियो ब्रेकफास्टको, मैले चेरी र काँक्रा हो भनेको थिएँ, हो रहेछ, उहाँले त्यसलाई सही हो भन्नुभएको छ। हेल्दी खाने गर्नुहोस् तपाईँहरू पनि, र आजको दिन शुभ रहोस् भन्न चाहे। अब ओशिष थापालाई सुनौ सकेमा।

0: प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: PFBS गोर्खा रेडियो।

बार्तिका याम राईको आवाजमा सुने श्रोता बिम्बाकाश मिठो रहेछ यो गीत. पहिलोपल्ट सुने मैले पनि, तपाईँहरूले पनि यो गीतलाई सुनेर पक्कै मनोरञ्जन लिनुभयो. चराहरू विशाल हुन्छन् भन्दाखेरि तपाईँ पत्याउनुहुन्छ. अब सबैभन्दा विशालु चराहरू पनि रहेछन् संसारमा. धेरै जसो मानिस हामीले चाहिँ के सोच्छौँ भने चराहरूलाई सुन्दर अनि शान्त प्राणीका रूपमा हेर्ने गर्दछौँ. तर केही प्रजातिका चराहरू अत्यन्तै विषालु पनि हुँदो रहेछन् श्रोता. यस्ता चराहरूले चराहरूको शरीरमा पाइने विषले मानिस वा अन्य जनावरलाई गम्भीर असर पुर्याउन सक्छन् भनेर एउटा लेख भेटेको छु, त्यो छोटो चर्चा गरिहालौँ. सबैभन्दा खतरनाक चरा मध्ये एक रहेछ हुडेड पिटोहुई. यो पपुवा न्यू गिनीमा पाइने चरा रहेछ. यसको छाला र प्वाखमा ब्याट्राकोटोक्सिन भन्ने नामक शक्तिशाली विष हुँदो रहेछन्. यो विष यति खतरनाक हुने रहेछ कि स्नायु प्रणालीले असर गरेर पक्षघात वा मृत्यु समेत गराउन सक्ने रहेछ यो चराको. यो ब्याट्राकोटोक्सिन भन्ने विषले चाहिँ. त्यस्तै अर्को विषालु चरा ब्लू क्याप इफ्रिटा रहेछ, जसले आफ्नो शरीरमा विषालु रसायन बोकेको हुँदो रहेछ आफ्नै शरीरमा. वैज्ञानिकहरूका अनुसार यी चराहरूले आफूले खाने विषालु किराहरूबाट यस्तो विष जम्मा गर्ने गर्दो रहेछन्. त्यस्तै सूचीमा पर्ने अन्य विषालु चराहरू चाहिँ यो पिटोहुईको अरू अन्य प्रकारका चराहरूमा पर्दो रहेछ, जस्तै रुफुस नुकिलो पिटोहुई, लिटिल श्रेक थ्रस र केही क्वेल प्रजातिका चराहरू पर्दा रहेछन्. केही चराहरूमा विषको मात्रा कम भए पनि तिनले सिकारीबाट बच्न प्राकृतिक सुरक्षा प्रणालीको रूपमा विष प्रयोग गर्ने गर्दो रहेछन्. यद्यपि यी चराहरू सामान्यतया मानिसहरूमाथि भने आक्रमण गर्दैनन्, तर तिनीहरूलाई समात्ने वा छोएमा चाहिँ सावधानी अपनाउनु पर्ने पनि हुन सक्छ भनेर जानकारहरूले, यो चराविदहरू भनौँ न जानकार भन्दा पनि, उनीहरूले भनेको कुरा हो श्रोता. अब अन्जु पन्तलाई सुनौ यो छोटो चर्चा पछाडि. बाँकी केही चर्चा फेरि एउटा गीत पछाडि, यो गीत पछाडि गर्नेछौँ. मैले देखेको सपना, कस्तो सपना देख्नु भएछ अन्जु पन्तले.

हजुर, मैले देखेको सपना त्यस्तै होला माया, मैले देखेको सपना त्यस्तै होला। अन्जु पन्तले गाउनुभयो यो गीतलाई। नेपालमा एउटा अहिले यो बाढी पहिरोको कुरा एउटा छ, अब चीनतर्फको हिम नदीहरू पग्लेर अथवा त्यहाँ एउटा बाढी आएर नेपालतर्फको यो भोटे कोशी जो चाहिँ चीनबाट आउँछ भन्ने गरिन्छ, त्यसको जलस्तर बढेको भन्दै नेपालको भोटे कोशी आसपासमा सतर्कता अपनाउन भनेर जानकारीहरू आइरहेका छन्, खबरहरू आइरहेका छन्। श्रोता, अहिले नेपालमा बर्सातको सिजन छ, हामी समाचारहरू हेरिरहेका छौँ, बाढी पहिरो आइरहेको छ, बाटाघाटाहरू भत्किएका छन्, पहिरोले पुरिएका छन्, जनधनको क्षति भइरहेको छ। यो समाचार सँगसँगै मैले पनि विनम्र अनुरोध गरेँ, तपाईँहरू पनि सुरक्षित बस्नुहोला, सुरक्षित रहने कोसिस गर्नुहोला। समय राम्रो छैन, आपतकालीन समय बाहेक र अति आवश्यक काम बाहेक हिँडुल साह्रै नगर्नुहोला। विशेष गरी यो पहाडी क्षेत्रतिर, काठमाडौँ उपत्यका बाहिरतिर चाहिँ तपाईँहरू यात्रा गर्ने सोच गर्दै हुनुहुन्छ भने। हजुर, अब एउटा गीत सुन्छौँ हामी, मनको माया, कुन्ती मोक्तानले गाउनुभएको छ यो गीत, र यो गीतलाई सम्पर्क के अरे अनुरोध गर्नुभएको छ साउथ कोरियाबाट शेर्पा छुल्टिम भाइले, र उहाँले चाहिँ अघि मौसमको पनि कुरा गर्दै हुनुहुन्थ्यो, तातो छ, रमाइलो छ, रमाइलो रमाइलो छ भनेर भोइस म्यासेज छोड्नु भएको थियो, र उहाँले चाहिँ यो कुन्ती मोक्तानले गाउनुभएको गीत अनुरोध गर्नुभएको छ, मनको माया कहिले दिने हो तिमीलाई कि मलाई दिने हो भन्ने कुरा छ यो गीतमा। अब शेर्पा छुल्टिम भाइको अनुरोधको गीत सुन्नेतर्फ नै लागौँ, र उहाँले यो गीत चाहिँ रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताका लागि भन्नुभएको छ, तपाईँहरू पनि यो गीत सुनेर रमाइलो गर्नुहोला।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

हजुर, लाखौंको मेरो पिरिम हो हतारमा किन लाउनु बिस्तारै पर्ख भन्ने गीत सुन्यौं श्रोता हामीले शान्ति श्री परियार अनि प्रशान्त शिवाकोटीको आवाजमा. र यो गीत अहिले निकै चर्चामा आइरहेको गीत हो. टिकटकतिर होइन रिल्सतिर हेर्नुहुन्छ भने तपाईँले पाँचवटा रिल्स हेर्नु भने दुईवटामा त यो गीतमा मान्छेहरू नाचेको हामीले देखि नै हाल्छौँ. र यो गीतलाई मैले पनि तपाईँहरू समक्ष फेरि पनि बजाउने चाहिँ जमर्को गरे. पक्कै पनि यो गीत सुनेर तपाईँको समय चाहिँ निकै रमाइलो भयो भन्ने विश्वास लिएँ श्रोता मैले. मझेरी कार्यक्रममा हुनुहुन्छ. मध्याहको एक बज्नको लागि अब 14 मिनट बाँकी रहेको छ. ब्रुनाईमा अन्य स्थानमा तपाईँहरू आफ्नो आफ्नो समयमा हामीलाई सुनिराख्नु भएको छ. हामीसँग जोडिएर तपाईँले सन्देशहरू पनि प्रवाह गरिराख्नु भएको छ. नूतन भूषालजी पनि आइपुग्नु भएको छ. गुड मर्निङ, नमस्कार, हेभ अ गुड डे भन्नुभएको छ. र त्यस्तै खर्क गुरुङ मामा पनि आइपुग्नु भएको छ. उहाँले गीत मगाउनु भएको छ, अनुरोध गर्नुभएको छ. कुन गीत हो म एकैछिनमा हेरेर छ भने म बजाइदिइहाल्नेछु. मामा एकैछिन प्रतीक्षा गर्नुहोला. अब एउटा रोचक प्रसङ्गको कुरा गरौँ श्रोता. साङ्ले किरालाई चाहिँ यो डाइभिङ सुट लगाइदियो भने के गर्न सक्छ भन्ने कुरा यहाँ छोटो चर्चा गर्ने जमर्को गरेँ. यो चाहिँ विशेषतः त स्टडीको लागि रहेछ, वैज्ञानिकहरूद्वारा गरिएको कुरा हो श्रोता. वैज्ञानिकहरूले प्राकृतिक किराबाटै अत्याधुनिक उद्धार उपकरण बनाउने दिशामा महत्त्वपूर्ण सफलता हासिल गरेका रहेछन्. उनीहरूले साइबोर्ग ककरोच साङ्ले किरा तयार गरेका रहेछन् जसलाई सानो 3D प्रिन्ट गरिएको डाइभिङ सुट र रिमोट कन्ट्रोल प्रणाली जडान गरिएको रहेछ. अब साङ्ले किरो कत्रो नै होला र श्रोता, अब त्यसलाई 3D प्रिन्ट गरिएको डाइभिङ सुट लगाइदिँदा अब हिँड्न सक्छ सक्दैन, मुभमेन्ट कस्तो होला त्यो भने अब हामीले हेर्नुपर्ने हुन्छ. बिस्तारै यो सम्बन्धी अन्य थप जानकारीहरू अवश्य आउला. यो विशेष सुटले साङ्ले किरालाई पानी मुनि करिब 3 घन्टासम्म बाँच्न र सहज रूपमा हिँडडुल गर्न मद्दत गर्दो रहेछ. साह्रै अब वैज्ञानिकहरूले तयार पारेको 3D प्रिन्टमा अब हामीले प्रश्न उठाउने कुरा त भएन, तर पनि मनमा एक किसिमको कौतूहलता त लाग्छ नि होइन श्रोता. अवश्य पनि यी साइबोर्ग साङ्ले कि चाहिँ साना इन्फ्रारेड क्यामेरा पनि जडान गर्न सकिँदो रहेछ यो डाइभिङ सुटमा भनौँ न श्रोता. जसले भत्किएका भवन, बाढीग्रस्त सुरुङ वा उद्धारकर्मी पुग्न नसक्ने साँघुरा स्थानमा प्रवेश गरेर जीवित मानिसको खोजी गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ. अहिले अब अघि सर्पहरूको कुरा गऱ्यौँ चाइनामा, त्यो के प्रान्त बिर्से जस, त्यो प्रान्तमा 900 बढी सर्पहरू चाहिँ भागेका छन् त्यो ब्रिडिङ फार्मबाट भनेर कुरा गर्यो. अब त्यस्तै फेरि यिनीहरूले पनि मान्छेलाई सघाउने नै होला पक्कै पनि. वैज्ञानिकहरूको अनुसार साङ्ले किरा प्राकृतिक रूपमा बलिया, कम ऊर्जा चाहिने र कठिन वातावरणमा पनि बाँच्न सक्ने भएकाले साना रोबोटभन्दा बढी प्रभावकारी हुन सक्छन्। अनुसन्धान टोलीले भविष्यमा यही प्रविधिलाई भूकम्प, बाढी वा अन्य प्राकृतिक विपदका उद्धार अभियानमा प्रयोग गर्ने लक्ष्य राखेको छ भन्दै गर्दछन्। यसले मानव जीवन बचाउने कार्यमा नयाँ सम्भावना खोल्ने विश्वास पनि लिएका छन् उक्त विज्ञ रिसर्चर खोज अनुसन्धानकर्ताहरूले. हजुर, अब एउटा मिठो गीत सुनौ. कसको परेछ? नूतन भूषालजीले लेख्नु भएको लिरिक्समा विश्व नेपालीले गाउनु भएको तिमी आउने खुसीमा परेको छ. नूतन भूषालजी, तपाईँलाई अघि स्वागत गरिहाले. सुन्दै हुनुहुन्छ भने तपाईँकै गीत परेको रहेछ लाइनमा. अब यो गीत सुनेर मनोरञ्जन लिऊ.

हजुर, म बेहोस बेहोस रहे भने भन्दै हुनुहुन्थ्यो विश्व नेपाली तिमी आउने खुसीमा गीत टाइटल सङमा श्रोता रचनाकार हुनुहुन्थ्यो हाम्री नूतन भूषालजी. उहाँ चाहिँ अहिले कहाँ हुनुहुन्छ? इजरायलतिर हुनुहुन्छ कि काठमाडौँ नेपालतिर हुनुहुन्छ? इजरायलतिरै हुनुहुन्छ जस्तो लाग्यो. इजरायलको हर्जलिया यो उच्चारण ठिक गरे कि गरिन सुन्दै हुनुहुन्छ भने तपाईँलाई फेरि पनि स्वागत छ. र मैले तपाईँ बस्ने ठाउँ अहिले हाल बस्नुभएको ठाउँको नाम उच्चारण गलत गर्यो भने मलाई करेक्सन गर्नुहोला. हर्जलिया भने मैले इजरायलको यो कुनै ठाउँ होला. इजरायल त म पुगेको छुइनँ. हजुर, अब मनमा गहिरो घाउ छ. जुना श्री स्मगर र राजकुमार बगरले गाउनु भएको यो मिठो गीत सुन्छौँ श्रोता. र यो गीतलाई अनुरोध गर्न आइपुग्नु भएको छ हाम्रो अर्को श्रोता खर्क गुरुङ मामा. उहाँ भन्नुहुन्छ, नमस्कार धनराज भान्जा. नमस्ते छ मामालाई, तपाईँलाई पनि हार्दिक स्वागत अनि नमस्कार. टक्राए मामा, विकेन्ड राम्रै भयो होला भन्नुभएको छ. पक्कै पनि राम्रै भयो. म चाहिँ अलि यो रुगामार्कीले सताइरहेको थियो गत केही दिनदेखि. हिजो चाहिँ अलिकति आनन्द भयो र आज धेरै हल्का भइरहेको छ. सोध्नुभएकोमा धेरै धेरै धन्यवाद मामा. र आशा गर्दछु तपाईँको पनि सप्ताहन्त रमाइलो गरी बित्यो होला. गर्मी छ हुन त, अब ब्रुनाईमा त एसी छ, अब इजरायलतिर पनि एसी छ पक्कै पनि, होइन? युकेमा चाहिँ अब घरतिर एसी साह्रै हुँदैन, हिटर चाहिँ हुन्छ बरु. तपाईँहरूको कोही कस्तो भयो यसो लेखिदिनुहोस्. रेडियो सुन्दै आसमा सुन्दै आशामा छु, आस्थमा छु भन्नुभएको रहेछ. आसमा छु भन्नुभएको छ, के भन्न खोज्नुभएको मामा मैले अलिक बुझिनँ. समय मिलेमा एउटा गीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ. र गीतको बोल अघि मैले भनिहालेँ, जुना श्री मगर र राजकुमार बगरले गाउनुभएको गीत हो मनमा गहिरो घाउ छ. सम्झनामा चाहिँ हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धन्यवाद भन्नुभएको छ. र नूतन भुजालले जीले चाहिँ म बोल्दै गर्दा हर्जलिया ठिक भन्नुभयो भन्नुभएको छ. धन्यवाद छ मलाई ठिक भन्नुभएकोमा. कोही कोही बेला त्यस्तै हुन्छ, नजानेको नभएको चाहिँ नबुझिएको शब्दहरू चाहिँ अलिकति गलत उच्चारण गरिन्छ. म यसमा चुकिन रहेछु, खुसी लाग्यो. र अब गीत सुन्छौँ खर्क गुरुङ मामाज्यूको अनुरोधमा. अब यो गीत नै आजको हाम्रो कार्यक्रमको अन्तिम गीत हुनेछ श्रोता. मझेरी कार्यक्रम सुनेर जोडिनु हुने सम्पूर्णलाई धन्यवाद, सुन्ने सम्पूर्णलाई धन्यवाद. र अब हामी भोलि भेट्नेछौँ. यो गीत टक्राएँ मैले. यस पछाडि नेटवर्कका श्रोताहरू नमस्ते युकेसँग जोडिनुहुनेछ भने ब्रुनाई ग्यारिजनका श्रोता तपाईँहरू 89.5 मेगाहर्ज एफएममा साङ्गीतिक तरङ्ग कार्यक्रममा बिना गुरुङसँग जोडिनुहुनेछ. तपाईँहरूको बाँकी समय शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्, स्वास्थ्य रहनुहोस्. Bye bye, see you tomorrow.

0: भारतको आँप र केराको आयात रोकिएपछि नेपाली किसानको उत्पादनले बजार पाएको छ भनेकै मूल्यमा आँप केरा लगायतका फलफूल बिक्री गर्न पाउँदा किसान खुसी छन् तर उपभोक्ताहरू भने दुखी छन्। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: भारतबाट आँप केरा लगायतका फलफूलको आयात रोकिएपछि बाँकी सहित पश्चिम नेपालका स्थानीय किसानका लागि यस वर्षको सिजन उत्साहजनक बनेको छ। विगतका वर्षहरूमा भारतीय फलफूलसँग प्रतिस्पर्धा गर्न बाध्य किसानले यसपटक आफ्नै उत्पादन सहजै बिक्री गर्न पाएका छन्। एकजना किसान प्रकाश खड्का:
2: धेरै राम्रो भएको छ, जुन इन्डियादेखि सामानहरू आउन दिएको छ नि, त्यस कारणले गर्दा चाहिँ कोही केरा खेती गर्नुमा चाहिँ केराको रेट पनि राम्रो भएको छ, आँप खेती गर्नुमा चाहिँ आँप रेट राम्रो पाएको छ। हामीलाई चाहिँ यत्रो लगानी गरेर पनि रेट राम्रो पाइरहेको त्यही हो, यसपछि हामी खुसी।
1: किसान खुसी भए पनि उपभोक्ता भने महँगीको मारमा परेका छन्। भारतीय फलफूल नआएपछि बजारमा आपूर्ति घटेको छ भने स्थानीय उत्पादनले मात्रै माग धान नसक्दा मूल्य आकाशिएको हो। फलस्वरूप सिजनको समयमा पनि धेरै उपभोक्ताले चाहेर पनि पर्याप्त फलफूल किन्न सकेका छैनन्। एकजना उपभोक्ता राकेश कुमार:
3: फलफूल नेपालमा अहिले धेरै महँगो भएको छ, किन्नै नसक्ने भएको, हामी उपभोक्ता खानै नसक्ने अवस्थामा पुगेछौँ। अहिले आँप खाने टाइम रहेछ, सिजन रहेछ, सिजनमा पनि आँप खान पाइने रहेछ।
1: हाल नेपालगंज बजारमा आँप प्रति किलो करिब 160 रुपियाँमा बिक्री भइरहेको छ। केरा दर्जनको 200 रुपियाँ हारिमा छ। यस्तै स्याउ प्रति किलो 400 रुपियाँमा कारोबार भइरहेको छ। मोहम्मद इन्फान कबडिया: स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउनु कृषि क्षेत्रका लागि राम्रो भए पनि उपभोक्ताले सहज र सुलभ मूल्यमा फलफूल पाउने व्यवस्था मिलाउनु सरकारको जिम्मेवारी हो।
0: अविरल वर्षापछिको पहिरोले झाजरकोटमा अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु भएको छ। भेरी दुई राङ्सी निवासी 60 वर्षीय जयशीला शाहको पहिरोमा परि मृत्यु भएको हो। गैरातीको निरन्तर वर्षापछि आएको पहिरोले 2080 साल कार्तिक 17 गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो। टहराभित्र रहेकी शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मकवानपुरको हेटौडा 17 हटियाको कर्रा खोलामा आएको बाढ़ीले खाली ट्रक पकाएको छ। बिहान सिवन सिमेन्ट फ्याक्ट्री नजिक खोला तर्ने क्रममा बनाइएको कलबर्टमा पानीको बहाव बढेपछि सिमेन्ट फ्याक्ट्रीबाट ढुङ्गा अनलोड गरी फर्कँदै गरेको ट्रक बगाएको हो। ट्रक चालक चितवनको रत्नगर 13 बस्ने 34 वर्षीय दीपक थिङ समेत ट्रकसँगै बगेका थिए। उहाँले पौडेर आफै बाहिर निस्कन सफल भए पनि खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। घाइते थिङलाई उपचारका लागि हेटौडा चौघडा स्थित राजु मेडिकलमा पठाइएको छ। भक्तपुर ताथलीमा रहेको काठमाडौँ क्यान्सर सेन्टरले नेपालमै पहिलो पटक कार्टी सेल थेरापी उपचार शुरू गर्ने भएको छ। यसअघि यो थेरापीका लागि भारत जानुपर्ने बाध्यता थियो। यसका लागि भारतमा 50 लाख रुपियाँ भन्दा बढी खर्च लाग्ने गर्छ। सेन्टरले केही दिनभित्रै रक्तजन्य क्यान्सरका दुईजना बिरामीमा यो उपचार विधि प्रयोग गर्ने तयारी गरेको छ। सेन्टरका अध्यक्ष प्राध्यापक डाक्टर अञ्जनी कुमार झाले सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपालले उत्पादन गरेको कार्टी सेल प्रयोग गरी उपचार शुरू गर्न लागेको जानकारी दिनुभयो। पहिलो चरणमा ल्युकेमिया र लिम्फोमा भएका बिरामीमा यो उपचार गरिने उहाँको भनाइ छ। उहाँले उपचारका लागि विदेश जानुपर्ने नेपाली बिरामीलाई यो सेवाले सहजता दिने विश्वास व्यक्त गर्नुभयो। डाक्टर झाका अनुसार कार्टी सेल उत्पादन गर्ने विश्वका सीमित मुलुकमध्ये नेपाल पनि एक हो। सेवा सञ्चालनका लागि भारत र जर्मनीका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको उहाँको भनाइ छ। सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण गर्ने नभई उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताउनु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित 213 भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको उल्लेख गर्नुभयो। लेन्दे खोलामा गएको साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढ़ी आउन थालेपछि पूर्व सावधानी स्वरूप 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै गएको साँझदेखि विद्युत उत्पादन रोकिएको हो। आज दिउँसो घाम लागे फेरि सुचारू गर्ने उहाँले जानकारी दिनुभयो। सरकारले कर्णालीमा विद्युत आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको पहलमा कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक पटक विद्युत अवरोध हुने समस्या र मर्मतका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठ दुई साता अघि 3 प्रदेशका 5 जिल्लाको स्थलगत अनुगमनमा जाँदा यस्ता समस्याबारे जानकारी आएकोमा काठमाडौँ फर्के लगत्तै अवरोध समाधानका लागि आवश्यक परेको यान्त्रिक क्रेन पठाउन नियामक निकायसँग समन्वय गर्नुभएको हो। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर मनसून सक्रिय छ। यसको प्रभावका कारण आज विभिन्न प्रदेशमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना छ।

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता। सोमबार हामी भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। पार्वती माता सहित रहनुभएका भोले बाबाको हामी उपासना गर्ने गर्दछौँ। सोमबारका दिन अर्धनारीश्वर औडरदानी र आशुतोष भगवान शिवको गणहरूसहित हामी उपासना गर्ने गर्दछौँ। हामीद्वारा गरिने उपासनाबाट भगवान शिव प्रसन्न हुनुहोस् र हामीलाई सहजै हाम्रो अभिष्ट सिद्धि प्रदान गर्नुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। यस कार्यक्रममा विविध विषयको चर्चा गर्ने सन्दर्भमा आज यमपुरी जाने प्रक्रियाको विषयमा संक्षेपमा चर्चा गर्नेछौँ। यमपुरी भनेर यमराजको जो नगर छ, जो एउटा धाम छ, त्यसलाई भनिन्छ। यमराज भगवानका द्वादश अर्थात् बाह्रवटा प्रमुख भक्तहरूमध्ये एउटा हुनुहुन्छ र उहाँले मनुष्यहरू अथवा प्राणीहरूको मृत्यु पश्चात त्यहाँ उपस्थित गराइन्छ। उहाँका दूतहरूले मनुष्यहरूलाई प्राणीहरूलाई त्यहाँ लगिन्छ र त्यहाँ यमराजका मन्त्री जो चित्रगुप्त हुनुहुन्छ उहाँले सबै हिसाब किताब जीवको यमराजलाई बताउने गर्नुहुन्छ र यमराजले त्यसबाट पुण्य र पापको भेद छुट्याएर दुईटालाई अलग अलग गरेर जसको जता पल्ला भारी छ त्यतैतर्फ उनीहरूलाई पठाउने गर्नुहुन्छ भनेर उल्लेख गरिन्छ। यमपुरी त्यस्तो चौतारी हो जहाँबाट नर्क जाने कि स्वर्ग जाने भनेर टुङ्गो लगाउने काम गरिन्छ। त्यहाँ कुनै पूर्वाग्रह राखिँदैन, त्यहाँ घुस चल्दैन, त्यहाँ कुनै आफन्तहरू अथवा मेरो तेरो चल्दैन। त्यहाँ चल्ने भनेको एउटै कुरा हो, त्यो धर्मको संस्कार, धर्मको मर्यादा, भगवानको भजन र भगवानलाई मानेको नमानेको कुराहरूले त्यहाँ काम गर्छन्। अरू कुनै पनि कुरा त्यहाँ चल्दैन। त्यहाँबाट स्वर्ग र नर्कको जता यात्रा हो तय हुन्छ र त्यतैतर्फ यमदूतहरूले पुर्याउने गर्दछन्। यदि स्वर्ग हो भने स्वागत सत्कारका बिचमा डोलीमा बसेर विमानमा बसेर जान पाइन्छ। नर्क हो भने लत्ताले हानेर त्यसमा पछारेर लान घिसार्दै चिच्याउँदै कराउँदै लाने गरिन्छ भनेर उल्लेख गरिएको छ। त्यसैले यो यमपुरी जाने प्रक्रिया के रहेछ त्यसको बारेमा संक्षेपमा आजको यस कार्यक्रममा चर्चा गरौँ। यी यस्ता डराउने खालका चर्चाहरू किन गरिन्छन्, शास्त्रहरूले किन उल्लेख गरेका होलान् भन्ने जिज्ञासा आउनु स्वाभाविक नै मानिएको छ। र यी चर्चाहरू त्यसकारण गरिन्छन् कि यी चर्चाहरूबाट भयभीत भएर मनुष्यहरूले धर्मको मार्गलाई अपनाउन्, भगवानको शरणमा जाउन् र उनीहरू यस्तो दुःखको एउटा अत्यन्तै करुण क्रन्दनका बिचमा नपुगुन् भन्ने दयामय प्रभु भगवानको कृपाका कारणले नै यस्ता चर्चाहरू गर्ने गरिन्छ। तर मनुष्यको हृदय अत्यन्तै कठिन पनि कठोर पनि मानिएको छ र यस्ता चर्चाहरूले हामीलाई वास्तवमा छुने गर्दैन। तैपनि चर्चै हो, गर्दै जाँदा कुनै न कुनै दिन हाम्रो भित्र छुन सक्छ र हामी पनि धर्म मार्गमा अग्रसर भएर यमपुरीसम्म त जानै पर्छ। त्यसपछि नरक जस्तो दुःख कष्ट भोग्ने ठाउँमा जानु नपरोस्, भगवत धाम जान पाइयोस् होइन भने पनि भगवानको भजन गर्ने अवसर प्राप्त गर्ने योनिमा अथवा त्यस्तो ठाउँमा जन्म ग्रहण गर्न पाइयोस् जसले पुनः हाम्रो उद्धारमा निरन्तर रूपमा संलग्न गराइरहोस्। यही आकाङ्क्षा पूर्तिका लागि यो धर्मको चर्चा गरिन्छ र यो डराउने खालका केही विशेष चर्चाहरू शास्त्रीय आधारमा रहेर गर्ने गरिन्छ भनेर यसका मर्मज्ञहरूले उल्लेख गरेका छन्। आदरणीय श्रोता, यसै सन्दर्भमा श्री गीतामा भगवान् भन्नुहुन्छ, अनेक चित्त विभ्रान्ता मोहजाल समावृताः प्रसक्त काम भोगेशु पतन्ती नरके सुचौ भनेर भगवानकै शब्दमा स्पष्ट रूपमा भनिएको छ। अनेक प्रकारले भ्रमित चित्त भएका, मोह रूप जालमा फसेका र विषय भोगमा अत्यन्त आसक्त मनुष्य महान अपवित्र नरकमा गिर्दछन् भनेर भगवान् स्वयं भन्नुहुन्छ।

पञ्च इन्द्रियहरूबाट ग्रहण गरिने जो भोग छ त्यसलाई नै भोग भनिएको छ र त्यसमा अत्यन्त आसक्त भनेर भगवान्ले भन्नुभएको छ। आसक्त मात्रै भन्नुभएको छैन, अत्यन्त आसक्त नभई नहुने अवस्थामा, आसक्त भनेको एकदमै ठुलो चाहना, त्यो बिना जीवन चल्न सक्दैन भन्ने एउटा भाव हो। र यस्तो महान अपवित्र यी भावहरूलाई भगवान्ले महान अपवित्र भन्नुभएको छ र यस्ता अपवित्र भाव भएका जीवहरू नर्कमा गिर्ने गर्दछन् भनेर भगवान्ले यमपुरी गएपछिको जो अवस्था हो त्यसलाई यहाँ उल्लेख गरेर भरिसक यमपुरी नजाऊ किनभने यमपुरी गइसकेपछि तिम्रो दुर्दशा सुरु हुने नै गर्दछ, चाहे स्वर्ग जाऊ चाहे नर्क जाऊ, तँभन्दा सिधै मेरो धाममा आऊ, मेरो स्मरण गर र मेरै धाममा आऊ, त्यहाँ दुःख कष्ट केही छैन, तिमी यमपुरीतर्फ जानु पनि पर्दैन भनेर भगवान्ले भन्नुभएको छ। जो हरिविमुख पापी छन् तिनीहरू अनेक रोग रूपी दुःखलाई प्राप्त गरेर रोइरहन्छन् भनेर शास्त्रले उल्लेख गरेको छ र यी सबै कुराहरूको मर्म हामीले बुझ्ने चेष्टा गऱ्यौँ भने अवश्य पनि भगवत कृपाले बुझ्नेछौँ भन्ने उल्लेख गरिएको छ। पुनः अर्को एउटा वचन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियो अन्तर्गत यमपुरी जाने प्रक्रियाको विषयमा चर्चा गर्दैछौँ। यमपुरी त्यस्ता प्राणीहरू जाने गर्दछन् जुन प्राणी स्वर्ग अथवा नर्कतर्फको यात्रामा अगाडि बढ्छन्, जो पुण्यको प्रतापले स्वर्ग प्राप्त गर्छन् र जो पापको प्रतापले नर्क प्राप्त गर्छन्। ती प्राणीहरू यमपुरी रूपी चौतारीमा पुग्छन् र त्यहाँबाट उनीहरूको कर्म अनुसार पाप पुण्यको फल अनुसार स्वर्ग अथवा नर्कतर्फ पठाउने गरिन्छन्। त्यहाँ दुइटै अवस्थामा दुःखै दुःख छ, किनभने संसारको उदाहरण लिउँ, हामीसँग अलिकति सम्पत्ति छ, त्यो सम्पत्ति भोग गरुन्जेली सुख छ, सम्पत्ति सिद्धिएपछि पुनः दुःख छ, सम्पत्ति सिद्धिन्छ कि भन्ने अर्को दुःख निरन्तर छँदैछ र त्यसलाई सुरक्षा गर्न निरन्तर लागिरहनु अर्को दुःख छँदैछ। यसै गरी स्वर्गमा पनि गयो, सिद्धिन्छ कि सिद्धिन्छ कि सिद्धिन्छ कि समय सिद्धिन्छ कि चिन्तै चिन्ताले त्यहाँ पनि दुःखै दुःख हुने गर्दछ भनेर भगवत विमुखलाई कहीँ गए पनि सुख छैन भनेर उल्लेख गरिएको छ। मृत्युको समयमा भयानक नेत्र र दाँत भएका दण्डपास लिएका यमदूतहरूको दर्शन असहनीय पीडादायी हुने गर्दछ। त्यस्तो असहनीय अवस्थामा रुँदै कराउँदै शरीर छाडेका जीवले बुढी औँला जत्रो शरीर धारण गरेर यातना भोग्नका लागि यमदूतद्वारा घेरिन्छन्। यमको दूतले नरकको तीव्र भय देखाएर धम्क्याउने गर्दछन्। शरीर नछोड्दै आएर धम्क्याएर रुलाएर दुःख दिएर रहवासी गर्दछन् र त्यस्तो यमराजका दूतहरूको धम्कीबाट प्रताडित भएका जीवहरू नै मर्ने बेलामा चिल्लाउने कराउने गर्दा रहेछन्। हामीले यो पनि बुझ्नु पर्दछ, मर्ने पीडा एउटा छँदैछ, भयभीत छ र त्यो हरेक प्राणीको हृदयमा त्यो भयले सताइरहेको हुन्छ। केवल सन्तहरू जो भगवानका आश्रित छन् उनीहरूलाई त्यो भय व्याप्त हुँदैन, अरू सबै त्यो भयबाट पीडित छन्। त्यसैले म मात्रै डराएको हुँ कि अथवा ऊ मात्रै डराएको हो कि भन्दा पनि डराउनु पर्ने कुनै कारण छैन, किनभने धर्म मार्गमा निरन्तर रूपमा अग्रसर हुने हो भने कुनै डर छैन, किनभने भगवानले ती यमदूतहरू अर्थात् यमराज भगवानका स्वयं भक्त हुनुहुन्छ र यमराजले भन्नुभएको छ, जो वैष्णव छ, जो भगवानको शरण परेको छ र जो भगवानलाई आफ्नो मान्छ त्यसका घरमा त्यसका छेउछाउ तिमीहरू नजाऊ, यदि तिमीहरू त्यता गयौ भने तिमीहरूको दुर्दशा हुने गर्दछ। अजामिलले आफ्नो पुत्रलाई नारायण भनेर बोलाउँदा मृत्युको समयमा यमदूतहरूलाई देखेर तर्सिएर नारायण नारायण भनेर कान्छो छोरालाई बोलाएको थियो, तर भगवानका पार्षदहरू आएर यमदूतहरूलाई भगाए र धर्मको ज्ञान दिएर अजामिललाई अझ बाँच्ने समय दिएर भगवत भजन गरेर उनको उद्धार भएको घटना अजामिलो पाख्यानको नाममा श्रीमद् भागवतमा हामी सुन्ने गरेकै छौँ। त्यसैले त्यस्ता चरित्रहरूको माध्यमबाट पनि हामीलाई ज्ञान दिने शास्त्रहरूको प्रयत्न निरन्तर चलिरहेको छ। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियो अन्तर्गत यो शुभजागरण कार्यक्रममा यमपुरी जाने प्रक्रियाको विषयमा चर्चा गरिरहेका छौँ र शास्त्र भन्छ, शीघ्रम प्रचल दुष्टात्मन यस्यसि त्वम हिमालयम कुम्भी पाकादि नरकांश त्वम नयाँ मेद्य माचिरम भनेर गरुड पुराणको एउटा पद्यलाई उल्लेख गरिएको छ। अरे दुष्ट शीघ्र हिँड, ए दुष्ट हो छिटो छिटो हिँड, तिमीहरूलाई यमको द्वारमा लगिनेछ र कुम्भी पाक आदि नरकमा खसाइनेछ। यो दुष्ट जीवहरूलाई मृत्युको समयमा र मृत्यु पश्चात यमराजका दूतहरूले यसरी धम्क्याउँदै तर्साउँदै हप्काउँदै लाने गर्दछन् भनेर यो गरुड पुराणले उल्लेख गरिएको छ। जुन मृत्यु भएको समयमा त्यसमा जो काममा बसेका मनुष्यहरू हुन्छन् तिनीहरूलाई यो गरुड पुराण सुनाएर त्यो जीवको गतिको विषयमा जानकारी गराउने हाम्रो सनातन परम्परा छँदैछ। यस्तो अवस्थामा लगिएको जीवको यदि पिण्डदान क्रिया भएन भने अथवा श्राद्ध कर्म अथवा क्रिया कर्म भएन भने ऊ कल्पभरि प्रेत रूप भएर शून्य वनमा अथवा कोही नभएको वनमा प्रेत रूप भएर खाने पिउने केही नभएको स्थानमा दुखी भएर भ्रमण गर्ने गर्दछ भनेर त्यसको दारुण अवस्थालाई चित्रित गरिएको छ। भोग प्यासले सताइएको भयङ्कर अवस्थामा यमदूतद्वारा दिइने कठोर यातनाको असह्य पीडाले पीडित भएर
त्यो जीवले भन्ने गर्दछ। महता पुण्ययोगेन मानुषं जन्म लभ्यते तत्प्राप्य न कृतो धर्म कीदृशं हि मया कृतम्। अर्थात् ठुलो पुण्ययोगले मनुष्य शरीर पाएर पनि मैले दान धर्म तप होम देव पूजा र तीर्थ सेवा गरिन, परोपकार गङ्गा स्नान र सतसङ्ग गरिन, गाई ब्राह्मण तथा दुखीहरूका लागि केही पनि गरिन। त्यसैले हे देही त आफ्नो पाप कर्मलाई भोग भनेर ऊ आफ्नो आत्मालाई अथवा आफ्नो जीवत्व जो भाव छ त्यसलाई आफै धिक्कार्ने गर्दछ र अवसर पाएको बेलामा गरिन, अब गर्ने अवसर छैन के गर्ने भनेर ऊ ठुलो पश्चातापमा पर्ने गर्दछ भनेर उल्लेख गरिएको छ। स्त्रीको लागि पति नै तीर्थ व्रत र धर्म हो, तर जसले पतिको सेवा गर्दैन तथा विधवा भएर पनि तपको सेवन गर्दैनन् त्यस्ता स्त्री पनि यसै गरी रुदन र विलाप गरेर दुःख पाउँछन् भनेर स्त्री धर्मलाई पनि उल्लेख गरिएको छ र स्त्रीहरूको सबै थोक पति हो। पतिको सेवा नै सम्पूर्ण रूपमा स्त्रीहरूको सामर्थ्य हो, शक्ति हो र अन्तिममा कल्याणको मार्गमा अग्रसर हुने र कल्याणको प्राप्ति गर्ने एउटा साधन पनि पति हो। हामीले यस कलियुगको प्रतापमा रहेको समाजलाई हेरेर हाम्रो धर्मको मार्गलाई निश्चित गर्ने भन्दा पनि शास्त्रको आज्ञालाई मान्नु नै हाम्रो अगाडि बढ्ने एउटै मात्र सही पथ हो भनेर शास्त्रले उल्लेख गरेको छ। सन्तहरूले त्यसलाई समर्थन गरेका छन् र भगवान्ले त्यसमा कृपा गर्नुहुन्छ भनेका छन्। त्यसैले यतातर्फ हाम्रो सद्बुद्धि अगाडि बढोस्, यही भगवान्सँग प्रार्थना गर्दै हिमालयमा जानु नपरोस्, यमराजको दूतको पकडमा आउनु नपरोस्, भगवत पार्षदहरूले हाम्रो रक्षा गर्नुहोस्, निरन्तर रूपमा हामी त्यतैतर्फ अग्रसर हुने प्रेरणा प्राप्त गरौँ, यही भगवान्सँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस मणिदाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्।

नमस्ते, गुड मर्निङ। सोमबार बिहानको कार्यक्रम सुरुवात भइसकेको छ बीएफबीएस गोर्खा रेडियो युकेबाट, र कार्यक्रम लिएर म आशा उपस्थित भएको छु। एक्चुअली फुलमाया हजुर फुलमाया भन्ने नाम दिनुभएको छ यहाँहरूले नै, र मलाई एकदमै मन परिरहेको छ यो नाम। तपाईँहरूलाई धेरै धन्यवाद भन्न चाहन्छु। र यो फुलमाया कसले दिनुभएको, के भन्नुभएको छ यस विषयमा भन्ने कुरा चाहिँ म पाउने आठ बज्नुभन्दा अगाडि सेयर गर्नेछु। किन भन्दाखेरि मलाई एउटा लभली लेटर, प्रेम पत्र प्राप्त भएको छ, र त्यो पत्रमा के लेखिएको छ, नाम पनि फुलमाया राखिदिनु भएको छ। गत साता हो नारायण भएको मेरो, होइन नयाँ नाम सहित। सो यो कुरा म गर्नेछु। र आज अहिले यतिखेर 6:39 गएको छ समय, बिहानको समय छ बेलायतमा। हामीले आज पनि देशभक्ति भावनाले भरिएको गीतसँगै कार्यक्रमलाई सुरुवात गरिसकेका छौँ। सिडी विजय अधिकारी मनिषा राई साथीहरूले गाउनु भएको गीत थियो आजको यो पहिलो गीत, प्रथम गीत भन्नु पर्यो कार्यक्रमको। र यो कार्यक्रममा यहाँहरूलाई न्यानो स्वागत गर्छु। आशा गर्छु विकेन्ड रमाइलो भयो, फुटबल इन्जोय गरिसक्नु भएको छ, टेनिस पनि इन्जोय गरिसक्नु भएको छ, र अब फेरि सेमी फाइनल हेर्नको लागि एकदम त्यो प्लान गरिसक्नु भएको छ तपाईँहरूले फुटबलको। अब को गइसके भन्ने एकदम थाहा भइसक्यो क्लियरली, होइन? तपाईँले सपोर्ट गर्नुभएको टिम गयो या गएन, तर अब चाहिँ सेमी फाइनलको लागि सब तम तयार भइरहेका छन्। सेमी फाइनल हेर्नको लागि अब हामी सबै तयार छौँ, होइन त? र फाइनल डे पनि आउँदैछ, 19 तारिक पऱ्यो फाइनल डे। सो फुटबलकै क्वेसन म एकछिनमा राख्ने नै छु। एज युजल यहाँहरूले सायद गेस पनि गरिसक्नु भएको छ होला के भन्नुहुन्छ होला भनेर, तैपनि भरे म सुरु गरिहाल्छु, होइन? आज फुटबल वर्ल्ड कप चलिरहेको बेलामा फुटबलकै गिफ्ट पनि र तपाईँहरूको लागि, र लगायत फेरि अन्य हाम्रो सरसामग्री यहाँको छँदै नै छ, र यसमा पनि फेरि थप पुरस्कार पनि तपाईँ दिन चाहनुहुन्छ भने एकदम मोस्ट वेलकम है। र हामीलाई एउटा पुरस्कार प्राप्त पनि भएको छ स्पोन्सर एक्चुअली। अब गीत सुन्न पर्छ फेरि अर्को एउटा गीत। हजुर, यो गीत सुन्दै अगाडि बढौँ। तिमीलाई देखेपछि भन्दै हुनुहुन्छ निशान भट्टराई।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

तिम्रो लागि संयोजनी बाँचिदिन्छु भन्दै हुनुहुन्थ्यो कलाकार दया। यो बिहानीको समय सिडी विजय अधिकारीको त अघि नै हामीले सुनेका हौँ। किरण भुजेल अनि ममता गुरुङ, हजुर, किरण भुजेल र ममता गुरुङले गाउनुभएको गीत हामीले सुनिसक्यौँ। अब एकैछिनमा फेरि कुमार सानु र कविता कृष्णमूर्तिलाई सुन्दै हामी अगाडि बढ्नेछौँ। केही समय अगाडिको फिल्मबाट एउटा गीत म सुनाउनेछु यहाँहरूलाई। बिहानको 7 बज्नको लागि धेरै समय छैन, अब 8:30 मिनट जति बाँकी रहेको छ यहाँ स्थानीय समय, र 7 बजे समाचार हुन्छ। समाचारपछि हामी हाम्रा एज युजल नियमित सर सामग्रीहरू राख्दै नै जानेछौँ। र आजको यो वेदर अलर्ट अलिकति छ नै, सबै ठाउँमा त छैन, हावा शीतल चलिरहेको छ। हामी कहाँ चाहिँ यो इङ्ल्यान्डको पूर्वीय भेकतिर त चिसो चिसो उत्तर पूर्वी हावा चलेको कारणले गर्दाखेरि पनि शीतल छ यहाँनिर। अलि हावा चाहिँ अलि तीव्र गतिमा नै छ, एकदम तीव्र त होइन तर पनि इनफ छ आगो फैलाउनको लागि, यदि आगो लगाउनुहुन्छ भने, बारीतिर बेबिके गर्नुहुन्छ भने। हजुर, र यो यस्तो अवस्थामा अहिले एकदम पानी परेको छैन नि त, सबै चाहिँ क्रिस्पी भइरहेको बेलामा हामीले बिबिक्यू गर्दाखेरि एकदमै ध्यान दिनुपर्ने हुन्छ, बारबेक्यू गर्दाखेरि, किन भन्दाखेरि वाइल्ड फायरको रिस्क धेरै हुन्छ। र अहिले वाइल्ड फायरको कारणले गर्दाखेरि यहाँनिर हेर्दाखेरि रेकर्डहरू पनि मैले देखिरहेको छु, जुन चाहिँ आज पत्र पत्रिकामा पनि सेयर भइरहेको छ। र वाइल्ड फायर लाग्न सक्छ धेरै ठाउँमा, एकदम भल्नरेबल ठाउँहरू छन् यहाँ इङ्ल्यान्डमा पनि, त्यसले गर्दाखेरि ध्यान दिनुपर्ने हुन्छ। सो मौसमको चर्चा अझ डिटेलमा एकछिनमा म गरिहाल्छु यो सँगसँगै। अब गीत भन्दा अगाडि यो साताको लागि राखिएको प्रश्न, प्रश्न एकदमै सिम्पल अभियसै छ, सायद तपाईँले गेस पनि गरिसक्नु भएको छ के हुन्छ होला भनेर। हजुर, फुटबल, सही गेस गर्नुभयो, फुटबलकै चर्चा छ, फुटबलकै कुरा गर्दैछौँ हामी। अब यो अब फिफा वर्ल्ड कप सञ्चालन भइरहेको छ होइन, सेमी फाइनलमा 4 देश पुगिसकेका छन्। एउटा ग्रुपबाट फ्रान्स अनि स्पेन, अर्को ग्रुपबाट इङ्ल्यान्ड अर्जेन्टिना, र तपाईँहरूले अब कसले इङ्ल्यान्ड भन्नुभएको छ, इङ्ल्यान्डको स्कोर बढी हुन्छ भनेर भन्नुभएको छ, यहाँहरू कतिको त राइट गेस पनि छ है। हजुर, र यो आज चाहिँ सिनोफानो हुन्छ, प्रतीक्षा गर्दै गर्नुहोला। म आज एकजनाको नाम चाहिँ निकाल्छु जसले बिएफबिएसको चिन्ह भएको पुरस्कार पाउनुहुन्छ, जसमा फुटबल पनि हुन्छ। र अब नेक्स्ट यो को लागि चाहिँ हामी नेक्स्ट च्याप्टर भन्दाखेरि पनि यो साताको क्वेसनको लागि चाहिँ हामी फुटबलकै कुरा गर्छौँ। र अब फुटबल सेमी फाइनल त हुँदैछ होइन, एउटा भोलि हुन्छ, अर्को चाहिँ बुधबार हुन्छ, इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको बुधबार बेलुका 8 बजे हेर्न सक्छौँ, फ्रान्स भर्सेस स्पेनको चाहिँ भोलि बेलुका 8 बजे हेर्न सक्छौँ भने, अब फाइनल, हजुर, फाइनल हामीले फाइनलमा को जान्छ भनेर भन्दाखेरि पनि फाइनलमा जाने देशहरूको चाहिँ यहाँहरूले गेस गर्नुपर्छ। अब आउने आइतबार 19 जुलाईको 8 बजे किकअफ हुन्छ फिफा वर्ल्ड कपको फाइनल गेम। फाइनलमा पुग्न त बाँकी नै छ होइन, 2 देशहरू अब यो 4 देशमध्ये को पुग्छ बाँकी नै छ, र क्वेसन चाहिँ फाइनलकै छ। अब फाइनलमा पुग्ने देशहरूको अब स्कोर बताउनुपर्छ यहाँहरूले, अहिलेदेखि गेस गर्नु नै सक्नुहुन्छ, अथवा बुधबारसम्म हामीले त्यो हेर्नै पर्ने हुन्छ, गेम हेर्नै पर्ने हुन्छ। सो बुधबारसम्म चाहिँ अब यो क्वेसनको आन्सरको लागि प्रतीक्षा गर्न पनि सक्नुहुन्छ, गर्नै पऱ्यो नि होइन। त्यो फाइनल छ, फाइनल 19 तारिक हुन्छ वर्ल्ड कप फुटबलको। सो फाइनलमा पुग्ने देशहरूको चाहिँ अब कसले बढी स्कोर गर्छ होला, त्यो स्कोर तपाईँले हामीले स्कोर गेस गर्नु पऱ्यो। ओके, कसले कति स्कोर गर्छ होला, मैले अहिलेभन्दा अगाडिसम्म स्कोर त सोधेको छैन होइन, कसले धेरै गोल गर्छ होला, स्कोर गर्छ होला भनेको थिएँ। अब चाहिँ फाइनलमा पुग्ने देशहरूको स्कोर गेस गर्नुपर्छ यहाँहरूले, गोल कति लाउँछन् होला। हजुर, सिम्पल प्रश्न यही नै हो। अब कविता कृष्णमूर्ति र कुमार सानुले गाउनु भएको मैले गीत सुरुवात गरिसकेको छु, यो गीत सुन्दै समाचारतिर लागौँ, एकछिनमा भेटौँला।

0: राहदानी विभागले अति आवश्यक नपरेमा राहदानीका लागि आवेदन नदिन अनुरोध गरेको छ। इतिहासकै ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न भएर नयाँ राहदानी उत्पादन प्रणाली सेवा सञ्चालनमा ल्याए पनि हाल पर्याप्त सफाई नभएका कारण अत्यावश्यक नपरेसम्म निवेदन नदिन अनुरोध गरेको हो। विभागका अनुसार आजदेखि लागू गरिएको नयाँ प्रणालीमा करिब 1 करोड़ नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ। प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता र राहदानी वितरणमा सामान्य ढिलाइ देखिएको पनि विभागले जनाएको छ। दुई जर्मन कम्पनी भेरिडोस र मलभाउरले आजदेखि विद्युतीय राहदानी उत्पादन शुरू गरेका हुन्। काठमाडौँ त्रिपुर स्तरको विभागकै कार्यालयमा पासपोर्ट प्रकाशन थालिएको हो। मनसुनी वर्षा सक्रिय बनेसँगै मुलुकका ठाउँ ठाउँमा मानवीय र भौतिक सम्पत्तिको क्षति हुन थालेको छ। जाजरकोटको भेरी नगरपालिका 2 राङ्सीमा 60 वर्षीय जयशिला शाहको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले अस्थायी टहरा पुर्दा शाहको मृत्यु भएको हो। पहिरोमा परेका शाहकी छोरी 40 वर्षका मेनुका र 7 वर्षकी नातिनी टिका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। बागलुङमा घरको पर्खाल भत्किँदा 1 बालकको मृत्यु भएको छ। ढोरपाटन 2 सालमकोटमा घरको पर्खाल भत्किएर च्यापिँदा बडीगार्ड 5 का 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माओले घरको आँगनमा खेलिरहेका बेला बालकलाई घरको पर्खाल भत्किएर पुरीको प्रहरीले जनाएको छ। हेटौँडामा बाढीले चालकसहितको ट्रक बगाएको छ। चालकले भने पौडिएर ज्यान जोगाएका छन्। हेटौँडा 17 कुकर र खोलामा आज बिहान आएको बाढीले चालकसहित खाली ट्रक बगाएको हो। सिमेन्ट उद्योगबाट चुनजुङ्गा झारेर फर्कने क्रममा 12 चक्के ट्रकलाई बाढीले बगाएको हो। ट्रक चलाउँदै गरेका चितवन रत्नगर 13 का 34 वर्षीय दीपक थिङले पौडिएर ज्यान बचाउनु भएको हो। खुट्टामा ठूलो चोट लागेका थिङको हेटौँडाकै मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। लेन्दी खोलामा गएको साँझ पानीको सतह बढ्दै लेदो मिसिएको बाढी आउन थालेपछि पूर्व सावधानीका लागि 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गरिएको छ। रसुवागढी जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै गएको साँझदेखि विद्युत उत्पादन रोकिएको हो। सामान्य अवस्थामा फर्किएमा दिउँसोबाट पुनः विद्युत उत्पादन शुरू गरिने उहाँले जानकारी दिनुभएको छ। भक्तपुरको काठमाडौँ क्यान्सर सेन्टरले नेपालमा पहिलोपटक कार्टिसेल थेरापी उपचार शुरू गर्ने भएको छ।
1: यसअघि यो थेरापीका लागि भारत जानुपर्ने बाध्यता थियो। यसका लागि भारतमा 50 लाख रुपियाँ भन्दा बढी खर्च लाग्ने गर्छ। सेन्टरले केही दिनभित्रै रक्तजन्य क्यान्सरका 2 बिरामीमा यो उपचार विधि प्रयोग गर्ने तयारी गरेको छ। सेन्टरका अध्यक्ष प्राध्यापक डाक्टर अञ्जनी कुमार झाले सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपालले उत्पादन गरेको कार्टिसेल प्रयोग गरी उपचार शुरू गर्न लागेको जानकारी दिनुभयो। पहिलो चरणमा ल्युकेमिया र लिम्फोमा भएका बिरामीमा यो उपचार गरिने उहाँको भनाइ छ। उहाँले उपचारका लागि विदेश जानुपर्ने नेपाली बिरामीलाई यो सेवाले सहजता दिने विश्वास व्यक्त गर्नुभयो। डाक्टर झाका अनुसार कार्टिसेल उत्पादन गर्ने विश्वका सीमित मुलुकमध्ये नेपाल पनि एक हो। सेवा सञ्चालनका लागि भारत र जर्मनीका विशेषज्ञ टोलीसँग सहकार्य गरिएको उहाँको भनाइ छ।
0: केन्द्रीय सर्भर 5 दिनदेखि अवरुद्ध हुँदा यातायात व्यवस्था कार्यालय चितवनले दिने लाइसेन्स सेवा प्रभावित भएको छ। नयाँ लाइसेन्स र नवीकरण लगायतका अधिकांश सेवा ठप्प भएको हो। गएको बिहिबारदेखि नै सर्भर नियमित नहुँदा काम हुन नसकेको कार्यालयले जनाएको छ। यातायात व्यवस्था कार्यालय चितवनको प्रमुख अमृत अधिकारीले केन्द्रीय प्रणालीमै समस्या आएको जानकारी दिनुभएको छ। सर्भर अवरुद्ध हुँदा सवारी कर, लाइसेन्स नवीकरण र अरू प्रशासनिक काम समेत प्रभावित भएको कार्यालयको भनाइ छ। सेवाग्राहीले भने साउन 1 गतेदेखि कर र शुल्क बढ्ने चर्चासँगै सर्भर बन्द गराएको हुन सक्ने आरोप लगाएका छन्। भारतको आँप र केराको आयात रोकिएपछि नेपाली किसानको उत्पादनले बजार पाएको छ। भनेकै मूल्यमा आँप केरा लगायतका फलफुल बिक्री गर्न पाउँदा किसान पनि खुसी भएका छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
2: भारतबाट आँप केरा लगायतका फलफुलको आयात रोकिएपछि बाँकी सहित पश्चिम नेपालका स्थानीय किसानका लागि यस वर्षको सिजन उत्साहजनक बनेको छ। विगतका वर्षहरूमा भारतीय फलफुलसँग प्रतिस्पर्धा गर्न बाध्य किसानले यसपटक आफ्नै उत्पादन सहजै बिक्री गर्न पाएका छन्। एकजना किसान प्रकाश खड्का:
3: धेरै राम्रो भएको छ, जुन इन्डियादेखि सामानहरू आउँदैको छ नि, त्यस कारणले गर्दा कोही केरा खेती गर्नु भने केराको रेट पनि राम्रो भएको छ, आँप खेती गर्नु भने आँप रेट राम्रो पाएको छ। हामीलाई चाहिँ यत्रो लगानी गरेर पनि रेट राम्रो पाएको पाइयो।
2: किसान खुसी भए पनि उपभोक्ता भने महँगीको मारमा परेका छन्। भारतीय फलफुल नआएपछि बजारमा आपूर्ति घटेको छ भने स्थानीय उत्पादनले मात्रै माग धान्न नसक्दा मूल्य आकाशिएको हो। फलस्वरूप सिजनको समयमा पनि धेरै उपभोक्ताले चाहेर पनि पर्याप्त फलफुल किन्न सकेका छैनन्।
0: विराटनगरको कोशी अस्पतालले आफ्नो क्षेत्रभित्र निर्माण गरिएका भौतिक संरचना भत्काउन शुरू गरेको छ। विभिन्न संघ संस्थाले अस्पतालको क्षेत्रभित्र अवैध रूपमा निर्माण गरेका संरचना भत्काउन थालिएको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल क्षेत्रका औषधि पसल, खाजा पसल, फोटो स्टुडियो लगायतका संरचना भत्काउन थालिएको हो। अस्पताल प्रशासनका अनुसार पहिलो चरणमा 26 व्यापारिक सटर भत्काइँदैछ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 7:09 गएको छ, आशा गर्छु साथै हुनुहुन्छ, लेख्दै पनि हुनुहुन्छ यहाँहरूले। मेसेज म देखिरहेको छु, लेख्दै गर्नु होला, किप राइटिङ। यहाँहरूले फुलमाया भनेर मलाई सम्बोधन पनि गर्नुभएको छ, यसको लागि धेरै धन्यवाद छ। हजुर, यहाँहरूको साथमा छु आज म, फुलमाया स्ल्यास आशा, यहाँहरूले नै दिनुभएको नाम। यो नाम कसरी पाएँ भन्ने कुराको चर्चा म अहिले गर्नेछु। 8 बजेभन्दा अगाडि नै त्यो पत्र म पढ्नेछु, कसले पठाउनु भएको पत्र। मैले अस्ति त भनेको थिएँ, आज पनि तपाईँले थाहा पाउनुहुनेछ। ओके, आजको यो कार्यक्रम नमस्ते युकेमा यहाँहरू सबैलाई न्यानो स्वागत गर्न चाहन्छु। अनि शुभ शुभ समय, शुभ दिन, शुभ साँझ, के छ तपाईँहरूको समय होइन, त्यो समय अनुसारको ग्रिटिङ्स पनि टक्राउन चाहन्छु। समय शुभ रहोस् यहाँहरूको। हामीले अहिले अन्जु पन्त र महेन्द्र खतिवडाले गाउनुभएको गीत सुन्दै थियौँ। अब अरू गीतहरू पनि छन् तपाईँको लागि, थरी थरीका गीतहरू। लोक भाकामा तपाईँहरू झुम्न पनि सक्नुहुन्छ, पप गीतमा पनि झुम्न सक्नुहुन्छ, कति चाहिँ अब ऱ्यापहरू पनि हुन्छन् होइन, थरी थरीका छन् तपाईँको लागि भनेर आज हाम्रो प्लेटमा प्रशस्त छ गीतहरू एज युजल, र सरसामग्रीहरू पनि त्यस्तै नै छन्। मौसमको चर्चा म यतिखेर गर्न चाहन्छु, र सधैँ 7 बजेपछिको समयमा हामी मौसमको चर्चा गर्ने गर्छौँ। र मौसम कस्तो छ, मौसम अहिले अब तातो त छँदै नै छ, तर अलिकति कस्तो भने पूर्वीय हावा कारण, उत्तर पूर्वीय हावा यो पश्चिम भेगतिर आएको कारणले गर्दाखेरि हामी कहाँ भयो, साउथ इस्टमा इङ्ल्यान्डको पूर्वीय भेग इस्ट एङ्ग्लियातिर भयो, उता माथिसम्म नै इङ्ल्यान्डको पूर्वीय भेगसम्म नै कस्तो भने चिसो छ कि शीतल छ, शीतल बनाएको छ, अन्यथा तापक्रम चाहिँ ज्यादा नै छ भन्नु पर्यो। तर हावाको गतिले कारणले गर्दाखेरि चाहिँ अलिकति चिसो चिसो फिलिङ चाहिँ भइरहेको छ, र आजा हावा चाहिँ 40-50 MPHको वरपर चाहिँ इङ्ल्यान्डको दक्षिणी भेगतिर हो चाहिँ चल्ने, अरू उत्तरी अलिकति इङ्ल्यान्डको उत्तरी भेगतिर पनि छ, इङ्ल्यान्डमा वेल्समा सबै हावा छ, त्यसैले शीतल शीतल चाहिँ भइरहेको छ। तापक्रम चाहिँ एक्चुली अब आजसम्म शीतल, अनि भोलिसम्म रातिसम्म, आज रातिसम्म आउँछ, र भोलिदेखि फेरि भोलि मङ्गलबारदेखि हावाको गति अलिक कम हुन थाल्छ, र त्यसपछि फेरि तापक्रम मिड विकमा बढ्न थाल्छ भन्ने भनाइ छ। र नेक्स्ट विक फ्यु डेज हेर्दाखेरि हावा चल्ने दक्षिणी भेगतिर होइन, अनि अलिकति नाइट राति चाहिँ फ्रेसर अनुभव हुने, र मिड विक अनवर्ड चाहिँ मध्य साताको मध्यदेखि उता चाहिँ फेरि हिट चाहिँ फेरि बढ्न थाल्छ, तातोपना बढ्न थाल्छ, र दक्षिणी भेगतिर चाहिँ मेघ गर्जन हुने सम्भावना चाहिँ रहेको छ। है, मेघ गर्जनसहित पानी कहाँ भन्ने कुरा एक्ज्याक्टली अहिले यहाँनिर भन्न चाहिँ सकिएको छैन। एनिवे, त्यो सम्भावना चाहिँ छ मिड विक अनवर्ड बुधबार उता। र अब आजको चाहिँ तापक्रम, अब आज जताततै घामै लागेको छ, बादल अलिअलि लागे पनि त्यो हट्छ, लो क्लाउडहरू हट्छ। हामी कहाँ पनि अघि त बादल लागिरहेको थियो, अहिले त हटिसकेको छ। र आज चाहिँ टेम्परेचर लन्डनमा र लिभरपुलतिर 27 डिग्री सेल्सियस हो, अनि उता कार्डिफतिर 29 डिग्री सेल्सियस, बेलफास्टतिर 22, र माथि स्कटल्यान्डतिर अब बिस्तारै तापक्रम बढ्दैछ, त्यतातिर उत्तर पूर्वी हावाको असर छैन, त्यसैले 18-24 डिग्री सेल्सियसको तापक्रम त्यहाँ हुन्छ आज। र भोलि मङ्गलबारको दिनमा पनि सुक्खा हुन्छ, घमाइलो हुन्छ, पानी पर्ने चान्स छैन भोलि पनि, र हिट अलिकति बिल्डअप हुन्छ, उत्तर पूर्वी हावा अलिक कम चल्ने गर्नाले आजभन्दा अलिक कम हुन्छ। लन्डनमा 30 डिग्री सेल्सियस हुन्छ म्याक्सिमम् टेम्परेचर, कार्डिफतिर 31 डिग्री सेल्सियस, उता लिभरपुल बर्मिङहामतिर 28-29, बेलफास्टतिर 23, माथि स्कटल्यान्डमा 19-25 डिग्री सेल्सियसको तापक्रम हुन्छ। है, त्यतातिर पनि त्यतातिर हावा चाहिँ चलेको छैन, कम्ती छ, हामी कहाँ जस्तो आएको छैन, त्यसैले र त्यो हिट चाहिँ स्कटल्यान्डसम्म हिट बिल्डअप हुन्छ। बुधबार पनि त्यस्तै नै छ, अलिअलि सुरुमा बादल लागे पनि घाम चाहिँ बादल हट्छ र घाम लाग्छ सबै ठाउँमा, तर गुड न्युज चाहिँ कहाँ भने इङ्ल्यान्डको दक्षिण पश्चिमी इलाकातिर चाहिँ अलिअलि मेघ गर्जनसहित पानी पर्न सक्ने सम्भावना देखिन्छ प्लेमाउथ वरपर, र अरू ठाउँमा चाहिँ त्यस्तो छैन। कार्डिफतिर हेर्ने हो भने तापक्रम उही 31 डिग्री सेल्सियस, लन्डनमा 29, लिभरपुल बर्मिङहामतिर 30 डिग्री सेल्सियस पुग्छ यो बुधबारको दिनमा तापक्रम, र हिट वेभ स्टिल जारी छ। बेलफास्टमा उस्तै 23, यो बेलफास्ट र स्कटल्यान्डमा चाहिँ त्यति नै हुन्छ तापक्रम मङ्गलबार जति नै, यो बुधबारको कुरा भयो होइन। त्यसपछि अगाडि दिनहरूमा यो हिट वेभ चाहिँ कन्टिन्यू रहन्छ, यो साताको अन्तिम होइन विकेन्डतिर लाग्दै जाँदाखेरि मात्रै बल्ल बल्ल कम हुने हो, अन्यथा घाम लाग्ने
र तातोपना त्यो जारी रहन्छ थर्सडे बिहिबारको दिनमा पनि पुरै घमाइलो हुन्छ कहीँ पानी पर्ने चान्स छैन तापक्रम लन्डनमा कार्डिफतिर 30 डिग्री उता बर्मिङह्याम लिभरपुलतिर 30 डिग्री सेल्सियस बेलफास्टतिर अझै बढेर 25 माथि स्कटल्यान्डमा 20 25 डिग्री हुन्छ र यस्तै छ तापक्रम बिहिबारसम्म त त्यसपछि शुक्रबार बल्ल उत्तरी हावा चल्छ है हजुर शुक्रबारबाट उत्तरी हावा चल्न थाल्छ तापक्रम अलिअलि कम हुँदै जान्छ बल्ल बल्ल तर स्टिल 30 डिग्री सेल्सियस लन्डनमा हो अरू ठाउँमा अलिक कम हुन्छ 28 यस्तो त्यसपछि बल्ल अलिअलि शीतल हुने चान्सेस रहेको छ र यो अहिलेको कन्डिसन छ जुन कन्डिसन यहाँ बेलायतमा र यो कन्डिसन कस्तो भने हावा अलिअलि चलेको अनि त्यसपछि पुरै पानी परेको छैन क्रिस्पी छ वेदर होइन र तापक्रम अब गर्मी छ र गर्मी भएको बेलामा चाहिँ पानी परेको छैन त्यसैले आगलागी हुने सम्भावना एकदमै धेरै हुन्छ आगलागीले गर्दाखेरि धेरै यहाँनिर यहाँ कस्तो भने क्षति पुर्याइरहेको छ विभिन्न वाइल्ड फायरहरू लागेर वाइल्ड लाइफहरूलाई लगायत यहाँ हिटले गर्दाखेरि अहिले चाहिँ यो एउटा मेट अफिसले एउटा स्टडी गरेको रहेछ कि र हिट वेभलाई चाहिँ अहिले ब्लेम गरिएको छ ब्लेम कस्तो भन्दाखेरि हिट वेभ जो मे र जुनमा आयो यो गएको यो अहिले थर्ड हो होइन मे र जुनमा अझै धेरै तापक्रम थियो 37 डिग्री प्लस त नागेको हो 37.7 डिग्री सेल्सियस त लिङ्गुड नोफोकमा टेम्परेचर रेकर्ड भएको थियो जुन महिनामा होइन गएको जुनमा लास्ट मन्थ मात्रै र त्यतिखेर मे र जुनको आँकडा हेर्दाखेरि इङ्ल्यान्ड र वेल्समा मात्रै यो हिट वेभको कारणले गर्दाखेरि 2700 बढी मानिसहरू 2736 मानिसहरूको मृत्यु भएको छ अरे हजुर र यो यो चाहिँ सम्भावनाहरू अझै बढ्ने चान्स किन भन्दाखेरि यो हिट वेभले गर्दाखेरि विशेष गरिकन सिनियर सिटिजनहरूलाई भल्नरेबल मानिसहरूलाई अहिले साह्रो पार्छ नि त र 85 वर्षदेखि माथिका बढीहरू बढी भएका व्यक्तिहरूलाई चाहिँ यो आँकडामा धेरै तिनजनालाई असर गरेको छ अरे कि मृत्यु हुनेमा चाहिँ त्यो आँकडा त्यो सङ्ख्या छ त्यसैले गर्दाखेरि एकदमै केयरफुल हुनुपर्छ गर्मी भएको बेलामा र फेरि अर्को चाहिँ कस्तो भने इङ्ल्यान्ड अनि इङ्ल्यान्डमा धेरै जसो इङ्ल्यान्डको विभिन्न ठाउँहरू चाहिँ इङ्ल्यान्डमा मिडल्यान्डतिर अनि नर्थ वेल्सतिर पनि हो वेल्सको एरियामा पनि पर्यो धेरै आगलागी हुने सम्भावना भएका ठाउँहरू हुन् कि त्यसैले गर्दाखेरि यी ठाउँमा चाहिँ एकदम केयरफुल हुनुपर्छ हुन त सबै ठाउँमा केयरफुल हुनुपर्छ जुनसुकै ठाउँमा पनि तर इङ्ल्यान्ड र अहिले मैले भनिहालेँ मिडल्यान्ड होइन नर्थ वेल्सतिर आगलागी हुने सम्भावना त्यहाँनिर चाहिँ धेरै छ अरे त्यसैले केयरफुल हुनुपर्छ ओके अब गीत सुनाउनुहोस् मौसमको चर्चा निकै लामो गऱ्यौँ हामीले अब सुनाऊ सपना सुमनलाई

भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।

दुईवटा ब्याक टु ब्याक गीत सुनेपछि वेलकम ब्याक फेरि यहाँलाई. नमस्ते, गुड मर्निङ. बिहानको 7 बजेर अहिले 26 मिनट गइसकेको छ. सुदिन गुरुङ गाउँदै हुनुहुन्थ्यो प्रस्तुत गीत. निकै समयपछि सुन्यौँ हामीले यो गीत. अब आजको कार्यक्रम नमस्ते युकेमा हामी एकचोटि क्यालेन्डर चेक गर्छौँ, त्यसपछि आजको वैदेशिक विनिमय दर, सुन र चाँदीको मूल्य के छ, तपाईँहरू सधैँ सुन्न रुचाउनुहुन्छ त्यसैले गर्दाखेरि त्यो पनि राख्छौँ. एकछिनमा फेरि आजको यो प्रश्न त मैले सुरु गरिसकेको छु, अघि नै छुट्याउनु भएको छैन, अर्ली बर्डहरूले अघि नै क्याच गरिसक्नु भएको छ. हाम्रो प्रश्न मैले फ्याँकिसकेको छु हजुर. र यसलाई चाहिँ अब यसको लागि अलिकति प्रतीक्षा पनि गर्नुपर्ने स्थिति पनि हुन्छ त्यसैले गर्दाखेरि. एनिवे, के छ प्रश्न एकछिनमा फेरि सुन्न छुट्याउनु भएको छ भने केही छैन, म रिपिट गरिहाल्छु. तपाईँहरूको पनि कार्यक्रमहरू निकै छन्, नयाँ पनि प्राप्त भएका छन् केही, होइन, त्यो पनि राख्नेछु आज कार्यक्रममा. र आजको डेट हेरौँ. आज विक्रम सम्बत 2083 साल असार महिनाको 29 गते सोमबारको दिन हो. तदनुसार जुलाई 13 तारिक सन् 2026 को दिन. र आज भानु जयन्ती परेको छ हजुर. भानु जयन्ती नेपाली पात्रो अनुसार हरेक वर्ष असार महिनाको 29 गते चाहिँ भानु जयन्ती मनाइन्छ. आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाइन्छ. र जन्म जयन्ती कसरी मनाउने हो त्यो तपाईँको हातमा. र आज यो छ, अब लुत्फ फाल्ने दिन आउन लाग्यो. साउन 1 तारिक अर्थात् साउने सङ्क्रान्ति 1 तारिक पर्यो, यो शुक्रबार परेको छ. कसरी सेलिब्रेट गर्नुहुन्छ डिपेन्ड्स, तपाईँले कसरी सेलिब्रेट गर्ने गर्नुभएको छ. अनि त्यसपछि तुलसी रोपण गर्ने दिन 12 दिनमा आउँदैछ, खिर खाने दिन 18 दिनमा आउँदैछ. र साउने सङ्क्रान्तिको दिनमा चाहिँ पहिल्यैदेखि मलाई याद छ खिर खाँदै गरेको हामीले चाहिँ, होइन, सेलिब्रेट त्यसरी गर्छौँ. एनिवे, तपाईँहरू कसरी गर्नुहुन्छ, हामी चाहिँ साउने सङ्क्रान्तिको दिनमा नै खिर पकाएर सेलिब्रेट गर्ने गर्छौँ. ओके, अब आजको वैदेशिक विनिमय दर, पाउन्ड स्टर्लिङको भाव के छ हेरौँ. आज पाउन्ड स्टर्लिङ 1 को खरिद दर 100 होइन, मैले 100 भने चाहिँ नपत्याउनुहोस् है भनेको छु त्यसैले गर्दाखेरि हजुर यसलाई सच्याइहालौँ. आज पाउन्ड स्टर्लिङ 1 को खरिद दर 204.10 रुपियाँ, बिक्री दर 204.91 रुपियाँ. हजुर, फेरि पनि एकचोटि, पाउन्ड स्टर्लिङ 1 को खरिद दर 204.10 रुपियाँ, बिक्री दर 204.91 रुपियाँ. अनि सुन र चाँदीको मूल्य, आज प्रति तोला सुनको मूल्य 285,200 रुपियाँ. प्रति तोला सुनको मूल्य आज 285,200 रुपियाँ पुगेको छ. चाँदी प्रति तोलाको मूल्य चाहिँ 4,375 रुपियाँ पुगेको छ. आजको कुरा गर्ने हो भने नेपाल सुन चाँदी व्यवसाय महासङ्घले तोकेको सुन र चाँदीको मूल्य भयो. सुन र चाँदीको मूल्य यस्तै यही मूल्य वरपर हिँडिरहेको बसिरहेको छ अहिले, होइन, तर तेलको मूल्य चाहिँ फेरि बढ्न लागेको छ. उता स्ट्रेट अफ हर्मुजमा इरान र अमेरिका बीचको दुईजनाको आक्रमण चाहिँ रोकिएको छैन कि, उनीहरू तनाव चाहिँ त्यहाँ बढिरहेको छ, त्यसले गर्दाखेरि फेरि तेलको भाव अलिकति बढेको छ भन्ने सुनेको छु, बढ्दैछ भन्ने सुनेको छु. तेलको भाव बढ्ने कुरा चाहिँ अब तेलको पेट्रोल पम्पमा गएर यसो त्यताबाट पास हुनुभयो भने थाहा हुन्छ, होइन, तेल हाल्न जाँदाखेरि अथवा तेलको पम्प स्टेसनबाट पास हुनुभयो भने यसो गाडी चलाएर हेर्दै जाँदाखेरि त्यहीँ पनि देखिन्छ. एनिवे, अब गीत सुनौ, आउनुहोस्. यो गीत गाउने कलाकार को हुनुहुन्छ हजुर? उहाँ हुनुहुन्छ कृष्ण काफ्ले र दिपा श्री निरौला. छोटो गीत छ, सुन चम्पा भन्नुहुन्छ उहाँहरू.

समय बिहानको 7 बजेर अहिले 34 मिनट जानै लागेको छ यहाँ बेलायतमा. नेपालमा चाहिँ दिउँसोको 12 बजेर 18 मिनट गइसक्यो. अहिले 19 मिनट जान लागेको छ ब्रुनाई र हङकङतिर. दिउँसोको 2 बजेर अहिले 34 मिनट गएको छ. अब आजको राशिफल धुन त सुरु भइसक्यो. राशिफल पनि सुरु गरिहालौँ मेष राशिबाट. आज मेष राशिको लागि अरूले भनेको भन्दा आफूले देखेको र बुझेको कुरालाई आधार बनाउनु राम्रो हुनेछ. एउटा सानो प्रयासले रोकिएको बाटो खुल्नेछ, त्यसैले बीचमै पछि नहट्नुहोला. घरका सदस्यसँग मिलेर बोलेको कुराले वातावरण सहज बनाउनेछ. वृष राशि, लामो समयदेखि भेट नभएको व्यक्तिसँग फेरि संवाद हुनेछ. घरभित्रको कुनै काम मिल्दा सबैलाई राहत मिल्नेछ. खर्च गर्दा आवश्यकता र रहर छुटाएर अघि बढ्नु चाहिँ उचित होला. मिथुन राशिको, आज बिहानको योजना बेलुकासम्म उस्तै नहुन सक्छ. दिनभरि नयाँ सूचना थपिँदै जाँदा आफ्नो सोचमा परिवर्तन पनि आउन सक्छ. कुनै विषय बुझ्न हतार नगरी ध्यान दिएर सुन्नु राम्रो हुनेछ. सानो गल्तीले गल्ती सच्याउने अवसरहरू मिल्नेछन् आज. कर्कट राशिलाई, आफ्नो घर परिवारसँग जोडिएको विषयमा बढी ध्यान जानेछ आज. सबैको आवश्यकता बुझेर अघि बढ्दा धेरै कुरा आफै मिल्नेछन् र साँझ पख थोरै आराम गर्ने समय छुट्याउन नभुल्नुहोला. सिंह राशिको भने, तपाईँको शान्त व्यवहारले बिग्रन लागेको कुरा पनि मिलाउन मद्दत मिल्नेछ. बोल्दा मिठास राख्नुभयो भने सम्बन्ध अझ नजिक हुनेछ अनि दिनको अन्त्यमा आफूले गरेको कामप्रति सन्तोष पनि रहनेछ. कन्या राशि, थन्किएर बसेका साना काम आज क्रमैसँग सकिँदै जानेछन्. आफ्नो स्वास्थ्यलाई लिएर सचेत रहनुहोला. परिवारसँग बसेर बिताएको समय स्मरणीय बन्नेछ. तुला राशिको भने, धेरै समयदेखि बोल्न नपाएको व्यक्तिसँग फेरि संवाद हुनेछ. त्यस्तै सम्बन्धमा न्यानोपना फर्काउनेछ. अरूलाई खुसी पार्ने प्रयास गर्दा आफ्नो मनको कुरा स्पष्ट राख्नु राम्रो हुनेछ. वृश्चिक राशिको भने, आफ्नो अन्यल हटेपछि पुरानो अन्यल हटेपछि अगाडि बढ्ने बाटा खुल्नेछन्. हरेक कुरामा प्रतिक्रिया दिनुभन्दा केही कुरा समयमै छोडिदिनु बुद्धिमानी हुनेछ र आफ्नो योजनालाई अन्तिम रूप दिएर मात्र सार्वजनिक गर्नु राम्रो होला. कुम्भ राशि, सान लामो समयदेखि मनमा राखेको कुरा व्यक्त गर्दा सम्बन्ध स्पष्ट हुनेछ. अझै अरूको दृष्टिकोण पनि बुझ्ने प्रयास गर्नुहोला, त्यसले चाहिँ गलतफहमीहरू हटाउन सक्छ. दिनको अन्त्यमा हल्का र असन्तुलित महसुस हुनेछ. अब अन्तमा मीन राशिको पालो. घरमा सानो काम मिलाउँदै जाँदा दिन सहज ढङ्गले बित्नेछ. आफूलाई मनपर्ने कामको लागि पनि केही समय निकाल्न सक्नुहुनेछ. नजिकका व्यक्तिसँगको आत्मीय कुराकानीले आज तपाईँको शरीरमा शान्ति र मुहारमा कान्ति ल्याउनेछ, अर्थात् मुस्कान ल्याउनेछ. यति नै गीत आजको लागि. राशिफल सकियो, यहाँहरूले मीन राशि भन्ने बित्तिकै थाहा पाइहाल्नुभयो. अब गीत सुन्न पर्छ, आउनुहोस्. लोक भाका सुन्न अझै बाँकी छ. राजु गुरुङले गाउनु भएको छ यो एउटा गीत. के भन्नुहुन्छ अब सुन्नुपर्छ यो गीतमा नै, आउनुहोस् उहाँलाई.

0: यो PFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

वेलकम ब्याक, नमस्ते. फेरि पनि आज कार्यक्रम नमस्ते युके सोमबारको दिनको सञ्चालन भइरहेको छ र यहाँहरूको साथमा म छु आज आशा स्लास फुलमाया. हजुर, मेरो नारायण भएको छ. हजुर, नयाँ नाम पाएको छु मैले. एकदम खुसी लागेको छ मलाई. हाम्रो मन्जु खरेलजीले दिनुभएको यो नयाँ नाम, उहाँले के भनेर दिनुभएको थियो भन्ने कुरा म यहाँ सेयर गर्छु भनेर यहाँहरूलाई वाचा त गरेको छु होइन. र हाम्रो मन्जु बहिनीलाई चाहिँ एकचोटि फेरि त्यो पत्र एकचोटि फर्वर्ड फेरि गरिदिनुहोस् त भनेर एकचोटि भन्न चाहन्छु मन्जु बहिनीलाई. यहाँनिर मैले तपाईँको पत्र आज चाहिँ पढ्ने मेरो पक्का प्लान होइन, मैले खबर गरिसकेको छु सबजनालाई तपाईँ आज तपाईँको पत्र पढ्ने भनेर. तर तपाईँ सुन्दै हुनुहुन्छ भने एकचोटि त्यो पर्व पत्रलाई फेरि यतातिर पोस्ट पठाइदिनुहोस् है त. म एकचोटि फेरि पनि कन्फर्म गर्न चाहन्छु कि त्यो पत्रलाई कसो भनेपछि किन भनेपछि तपाईँलाई म त्यो कुनै भन्यो होला. तपाईँले त्यहाँ लेख्नु भएको छ क्या, कहिलेकाहीँ आशा दिदीलाई केही पऱ्यो भने, आपत पऱ्यो भने गएर मद्दत गर्न मन लाग्छ भनेर त्यो पत्रमा. र एकदम रोचक छ कि उहाँको. मन्जु खरेल बहिनी, तपाईँले फेरि सुन्दै हुनुहुन्छ भने त्यो पत्रलाई फेरि यता फरवर्ड गरिदिनु होला है त. हाम्रो अस्ति पनि यहाँहरूले धनु बहिनीले हो नयाँ नाम फुलमाया मैले जब त्यहाँ भनेको थिएँ होइन, त्यतिखेर चाहिँ उहाँ एकदमै छक्क पर्नु भएको थियो र कसले के भयो कसरी के भयो भनेर. अनि म त कस्तो कौतूहल भएर सुन्नलाई पर्खिँदा पर्खिँदा पर्खिँदा लास्टमा त सुन्नै पाइएन नि हौ भनेर उहाँले भन्नुभएको थियो. आज सुनाउने मेरो प्लान चाहिँ हो अहिले प्रश्नको प्लान यतिखेर चाहिँ. हजुर, प्रश्न यो साताको लागि राखिएको प्रश्न, प्रश्न फुटबलको छ. तपाईँहरूले अघि नै सुन्नु भएको छैन भने फिफा वर्ल्ड कपको फाइनल चाहिँ अब 19 जुलाईको बेलुका 8 बजी हुन्छ. अब त्यहाँ को पुग्छन् भन्ने कुरा त मलाई थाहा छैन, तपाईँलाई पनि थाहा छैन होइन. तपाईँले गेस गर्नुभएको नै पुग्न सक्ने सम्भावना होला पक्कै पनि. पुरै गेम हेरेर तपाईँले लेखाजोखा गरिसक्नु भएको छ टिमहरूलाई, कसले कत्तिको खेल्छ भन्ने कुरा होइन. र अब यसको लागि सेमी फाइनल हुँदैछ भोलि फ्रान्स भर्सेस स्पेनको बिचमा 8 बजीदेखि हेर्न सकिन्छ. र बुधबार चाहिँ इङ्ल्यान्ड भर्सेस अर्जेन्टिनाको गेम छ, बेलुका 8 बजीदेखि हेर्न सकिन्छ. र अब यी टिमहरूमध्ये दुईवटा टिम पुग्ने हो फाइनलमा. फाइनल 19 तारिक र फाइनलको लागि चाहिँ अब फाइनलमा पुगेका टिमहरूको स्कोर चाहिँ तपाईँले भन्नुपर्छ कसले कति गोल लाउँछन् होला. पक्का गेसिङ गेम. अब चाहिँ कतिले चाहिँ अब तपाईँहरूको कहाँ पुग्छ या पुग्दैन यो चाहिँ पक्का लकमा पनि भर पर्यो होइन. एनिवे, यसपालिको फिफा वर्ल्ड कपको फाइनल गेममा पुग्ने टिमहरूको स्कोर कति कति हुन्छ होला स्कोर पठाउनुहोस् लेखेर. मिल्यो भने चाहिँ बिएफबेसको चिन्ह भएको पुरस्कार हो. हजुर, फुटबल छ त्यो फुटबल, फुटबल पठाइदिन्छौँ. र फुटबल कसले पाउनुहुन्छ त्यो आजको पनि थाहा हुन्छ, आजको अस्तिको विकको होइन. र यस्तै गरिकन यसपालिको प्रश्न फेरि फाइनलको रहेको छ. अब टाइम छ, बुधबार गेम हुन्छ क्यारे होइन. अहिले गेस गरेर लेख्न सक्नुहुन्छ. अब बुधबार गेम भइसकेपछि अब त्यो चेन्ज गर्न मिलियो आप पनि हाल्यो होइन. र अब विकेन्डभरिमा तपाईँले त्यो गर्नु पऱ्यो. सोमबार बिहान चाहिँ फेरि छिनोफानो हुनेछ. लक्की विनरले बिएफएसको बल प्लस अरू अनि प्लस फेरि यहाँनिर आसफोर्डमा भएको ग्लोबल बुलियन वर्ल्डको तर्फबाट पनि तपाईँहरूले भाउचर पाउनुहुन्छ है. यसपालि उहाँले थपिदिनु भएको छ हाम्रो जनक भाइले, उहाँहरूको टिमले भनौँ भाउचर पठाइदिनुहुन्छ तपाईँहरूलाई. सो भाग लिन नभुल्नु होला है, स्कोर गेस गर्दै गर्नुहोस्. अब गीत सुनाउँछु फेरि अर्को एउटा. अनि हामी पत्रतिर लाग्ने हो. मन्जु बहिनीलाई फेरि पनि रिक्वेस्ट गरेँ है, सुन्दै हुनुहुन्छ भने यस मन्जु बहिनी यु आर स्टार. हजुर, तपाईँको पत्र यस. हजुर, थ्याङ्क यू. के भएको थाहा छ मैले यहाँनिर भएको भन्ने यो कुरा भन्नुपर्दाखेरि चाहिँ तपाईँले भन्नुभएको कुरा एकदम यहाँ लागु हुन्छ कि. अहिले एकछिनमा पत्र पढ्छु तपाईँको अनि थाहा हुन्छ के भएको छ भन्ने कुरा. यहाँनिर त्यहाँनिर खोल्न खोज्यो ब्लक यो भएको छ भनेर लेखिरहेको छ भने अस्तिसम्म त खुलिरहेको थियो लास्ट विकसम्म त, आज त ब्लक अरे. यो इमेलले मलाई ब्लक हान्थ्यो कि, अहिले त आयो. थ्याङ्क यू मन्जु बहिनी, एकछिनमा म पढ्नेछु. अब नित्य शिव र राज निरौलाले गाउनु भएको यो गीतपछि चाहिँ त्यो लभ लेटर हजुर सुन्नुहुनेछ यहाँहरूले.

नित्य शिव र राज निरौलाले गाउनु भएको यो गीत हो, मन पराउनु भयो पक्कै पनि। अब पत्रतिर हामी ध्यान दिन्छौँ एकैछिन। आजको हाम्रो खासमा यो अस्ति पठाउनु भएको पत्र हाम्रो मन्जु खरेलजी, उहाँ बर्मिङहाममा हुनुहुन्छ होइन, र उहाँको यो प्रेम पत्र प्राप्त गरेको मैले लास्ट विक, र उहाँले पठाउनु भएको यो पत्र सुन्दर ब्युटिफुल पत्रमा के लेख्नु भएको छ, हाते पत्र हो, फेरि यो बिरलै पाइन्छ हाते पत्र भनेको, अनि यसलाई चाहिँ फ्रेम गरेर राख्ने। आज त म यसलाई पुरै कस्तो भने प्रिन्ट पनि गर्न सकिरहेको छैन कि, हाम्रो यहाँ प्रिन्ट पुरा जाम भएर बसिरहेछ, यस्तो अत्याधुनिक प्रिन्टर छ यहाँनिर, र यो प्रिन्टरको एउटा प्रिन्टरको इङ्क नै किन्दाखेरि नै यो त्यहाँ चारवटा इङ्क लाग्छ, त्यो चारवटा इङ्कको चाहिँ कति छ, 800 पाउन्ड पर्छ अरे हौ। त्यस्तो अत्याधुनिक इङ्क भएको र त्यो इक्विपमेन्टले पनि प्रिन्ट गर्न नगर्ने कस्तो प्रिन्ट गर्न सकेन कि यो पत्र, त्यसैले मैले भन्जु बहिनीलाई फेरि पठाइदिनुहोस् भनेको, हामी ब्लक गर्दैछ र यहाँ। एनिवे, उहाँको पत्र मन्जु बहिनी लेख्नु भएको। नमस्कार प्यारी आशापुन दिदी, हजुरलाई फुलमाया दिदी भन्न मन लाग्यो आज भनेर हा हा हा गरेर त्यो इमोजी पठाउनु भएको छ। किनभने फुल सार्नु, गोडमेल गर्नु मेरो मनपर्ने चिज हो अनि फुलको असाध्यै माया लाग्छ। तर के गर्नु, छोराछोरीले भकुन्डो बल खेलेर गार्डनमा केही बाँकी राखे पो त, हजुरको पनि त्यस्तै माया लाग्छ के मलाई, त्यही भएर फुलमाया दिदी भनेको है। बिहान जीवन विज्ञान युके सञ्चालनद्वारा सञ्चालित योग ध्यान कार्यक्रम सकिएपछि रेडियो खोलेर हजुरलाई सुन्ने, सुन्नु त मेरो दिनचर्या नै हो, नत्र त के पुगेन जस्तो लाग्छ, हजुरको नसा लाग्यो जस्तो छ दिदी भनेर उहाँले फेरि हा हा हा लेख्नु भएको छ है। र मलाई कतिसम्म पीडा हुन्छ नि दिदी, हजुर त्यता केही नमिलेर प्यानिक हुँदा यता मलाई छटपटी हुन्छ हो, अनि सोध्छु केही गरेर हेल्प गर्न पाए हुन्थ्यो जस्तो लाग्ने के, यो मेरो हजुरप्रतिको माया र सद्भाव हो जस्तो लाग्छ, फुलमाया दिदी भनेर लेख्नु भएको छ। अनि खासै चिठी नै लेख्नुपर्ने विशेष त्यस्तो त केही पनि थिएन, तर हाम्रो सम्पर्क हुन साह्रै गाह्रो अहिले यस्तो सहज प्रविधि भइसक्दा पनि, के गर्नु, जे होस् ठिकै छ दिदी। अस्ति हाम्रो प्रशिक्षक सरिता शर्माज्यू, उहाँसँगको कुराकानी सुने, मैले हजुरसँग गर्न खोजेको कुरा पनि त्यही थियो, उहाँलाई यसो उहाँको उहाँलाई अन्तर्वार्ताको लागि बोल्न समय माग्नु थियो, जताबाट भए पनि कुरा सबै सामु पुर्याउनु थियो। सरिताजीले भन्दै हुनुहुन्थ्यो त्यो कार्यक्रम सार्थक भयो भनेर, कति श्रोताहरूले सम्पर्क गर्नुभएछ कार्यक्रममा जानको लागि, र हजुरलाई थ्याङ्क यू दिदी। म पनि 3 वर्ष अघि हाम्रो विनोद दाजुको कार्यक्रममा सरिताजीले दिनुभएको अन्तर्वार्ताबाट थाहा पाएर जोडिन सफल भएको थिएँ र धेरै फाइदा भएको छ। मलाई त सधैँ बिहान म सधैँ जोडिन्छु जुम मार्फत, अनि आसन, प्राणायाम, ध्यान दिनदिनै फरक फरक विधिहरू हामी गर्छौँ, कति रमाइलो छ। र यसपालि अब 25 देखि 31 जुलाईको चक्र विज्ञानको लागि म पनि लन्डन जान्छु, बाँकी अर्को चिठीमा है दिदी। हजुरलाई माया गर्ने उही मन्जु बहिनी भनेर पत्र लेख्नु भएको छ। वा मन्जु बहिनी, धेरै धेरै धन्यवाद छ, कस्तो राम्रो होइन यो प्रेम पत्र, त एकदमै सम्हालेर राख्नेछु म। अब यस्तो पत्र लेख्ने चलनै छ, हराइसक्यो होइन, पाइँदैन, पुरा फर्मल कि, माथि मिति पनि राखेर होइन, पहिला पहिला खुब लेखिन्थ्यो, अक्षर पनि कति राम्रो क्या, प्रष्ट गरिकन बुझ्ने छ हाम्रो मन्जु खरेलजीको, धेरै धन्यवाद। मलाई फुलमाया नाम असाध्यै मन पर्यो हजुर, र अबदेखि म फुलमाया, हजुर म यो फुलमाया नाम चाहिँ मलाई असाध्यै मन पऱ्यो, त्यसैले गर्दाखेरि धेरै धेरै धन्यवाद। र कार्यक्रममा फुलमाया भनेको नि रेगुलर सुन्नुहुन्छ है यहाँहरूले। अब हजुर, अब जीवन विज्ञानमा भेट्नुहुन्छ हाम्रो मन्जु बहिनीलाई, उहाँ 25 देखि 31 जुलाईसम्म जुन कार्यक्रम छ प्लम स्ट्रिटमा त्यहाँ जाँदै हुनुहुन्छ, जीवन विज्ञान नेपालबाट को यो कार्यक्रमको लागि, यो 2 हप्ते कार्यक्रमको लागि गुरुहरू आउँदै हुनुहुन्छ नेपालबाट 2 जना, र पहिले चाहिँ चक्र विज्ञान 25 देखि 31 जुलाईसम्म हुन्छ, र अर्को दोस्रो चाहिँ 1 अगस्तदेखि 7 अगस्तसम्म ऐश्वर्य विज्ञान हुन्छ, 1 हप्ते कार्यक्रम हो यो, 1-1 हप्ताको कार्यक्रम, टोटल 2 हप्ताको, बिहान 8 बजेदेखि 5:30 बजेसम्म नै कार्यक्रम कन्टिन्यू हुन्छ प्लम स्ट्रिट म्यानर स्कुलमा। मन्जु बहिनी इन्जोय गर्नुहोस्, उहाँले त बिहान योगा गर्छु भन्नुभएको थियो, जीवन विज्ञानसँग सरिताजीसँग पो सधैँ जोडिनु हुँदो रहेछ त, एकदम राम्रो कुरा गर्नुभयो, धेरै धन्यवाद तपाईँको लभली लभली पत्रको लागि, किप राइटिङ लेख्दै गर्नुहोला, अनि जीवन विज्ञानसँग जोडिएर बिहान सधैँ सधैँ स्वास्थ्य लाभ गर्दै गर्नुहोला। अफसोस म त जोडिन सक्दिनँ, बिहान यतै होइन जोडिन्छु, त्यसैले गर्दाखेरि एनिवे त्यहाँ पनि आउनु मन लागेको छ प्लम स्ट्रिटमा, तर हेर्नुहोस् न कस्तो कार्यक्रमहरू जुधेर जुधेर जुधेर फाइट गरेका छन् कार्यक्रमहरूले,
उर्गेन दोङले गाउनु भएको गीत मैले सुरु गरेको छु. यो गीत सुन्दै अब अगाडि बढ्छौँ समाज.

0: नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूको सजाय तोक्न आज जिल्ला अदालत काठमाडौँमा पेशी तोकिएको छ। पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी सहितका प्रतिवादीलाई दोषी ठहर गर्दै न्यायाधीश तेजबहादुर खड्काको इजलासले आजका लागि सजाय निर्धारणको पेशी तोकेको हो। यो प्रकरणमा रायमाझी, पूर्व सचिव टेक नारायण पाण्डे र पूर्व गृहमन्त्री रामबहादुर थापाको सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई मुख्य कसुरदार र पूर्व गृहमन्त्री बालकृष्ण खाँड र शरणार्थी नेता टेकनाथ रिजाल सहितलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ। फौजदारी कार्यविधिले 3 वर्षभन्दा बढी कैद हुने मुद्दामा कसुर ठहर भएको 30 दिनभित्र सजाय तोक्न छुट्टै सुनवाई गर्ने प्रावधान राखे अनुसार आजका लागि पेशी तोकिएको हो। जेएनजी अभियन्ता माजिद अन्सारीले जीवन रक्षाको माग गर्नुभएको छ। प्रहरीले आफूलाई गैर कानूनी ढंगले नियन्त्रणमा लिएर कुटपिट गरेको भन्दै अभियन्ता माजिदले अस्पतालबाटै जीवन रक्षाको माग गर्नुभएको हो। अस्ति शनिबार किर्तिपुरको होल्डिङ सेन्टर जाँदा माजिदलाई कुटपिट र लछार पसार पार्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। हाल उहाँको त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। सामाजिक सञ्जालमा लेखेर माजिदले आफूलाई पक्राउ गर्नुको कारण माग्दै आफू विरुद्धको गैर कानूनी कारवाहीमाथि पनि प्रश्न गर्नुभएको छ। उहाँले संघीय संसदका सांसद, प्रतिनिधि सभाको कानून न्याय तथा मानवाधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानवाधिकार समुदाय सहित मानवाधिकार रक्षकलाई आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन अनुरोध गर्नुभएको छ। अमेरिकी सेनाले इरान विरुद्ध पहिलो पटक एकतर्फी प्रहार गर्ने खालको समुद्री ड्रोन सहित नयाँ लहरको आक्रमण गरिएको जनाएको छ। अमेरिकी आक्रमणको केही घण्टामा इरानले पनि कुवेत र बहराइनका अमेरिकी सैन्य अड्डामा आक्रमण गरिएको दावी गरेको छ। इरानले अमेरिकाका 4 क्षेप्यास्त्र खसालेको जोर्डनले जनाएको छ। थप जुलियट डायरबाट।
1: US Central Command says it struck Iranian air defense systems as well as radar sites and missile and drone capabilities. It used fighter aircraft, naval vessels, and for the first time, one-way attack sea drones. Speaking to NBC's Meet the Press, President Trump said Iran had made a new deal on Saturday in which it gave up everything before breaking its terms.
2: They agreed to a deal yesterday, a perfect deal for us. No nuclear, no this, no that, no nothing. They gave up everything. Within an hour, they launched a drone and a ship.
1: The U.S. military said Donald Trump had directed the strikes to hold Iranian forces accountable. Military analyst Sean Bell thinks the U.S. president's losing patience.
3: President Trump is evidently getting incredibly frustrated at this. This should be the easy bit of it. And actually, who'd have thought when his military have absolutely devastated the Iranian military, and yet here we are today with Iran increasingly emboldened, they've got leverage.
1: The escalating attacks, which cast doubt over the future of the U.S.-Iran agreement signed in June, come amid conflicting claims over whether the Strait of Hormuz is open. Iran says it has closed the key waterway until further notice, while the US insists it is open.
0: भारतको आँप र केराको आयात रोकिएपछि नेपाली किसानको उत्पादनले बजार पाएको छ। भनेकै मूल्यमा आँप, केरा लगायतका फलफूल बिक्री गर्न पाउँदा किसान खुसी छन्। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
4: भारतबाट आँप, केरा लगायतका फलफूलको आयात रोकिएपछि बाँकी सहित पश्चिम नेपालका स्थानीय किसानका लागि यस वर्षको सिजन उत्साहजनक बनेको छ। विगतका वर्षहरूमा भारतीय फलफूलसँग प्रतिस्पर्धा गर्न बाध्य किसानले यसपटक आफ्नै उत्पादन सहजै बिक्री गर्न पाएका छन्। एकजना किसान प्रकाश खड्का:
5: धेरै राम्रो भएको छ, जुन इन्डियादेखि सामान आउन दिएको छ, त्यस कारणले कोही केरा खेती गर्नुमा केराको रेट पनि राम्रो भएको छ, आँप खेती गर्नुमा आँप रेट राम्रो पाएको छ। हामीलाई चाहिँ यत्रो लगानी गरेर पनि रेट राम्रो
4: किसान खुसी भए पनि उपभोक्ता भने महँगीको मारमा परेका छन्। भारतीय फलफूल नआएपछि बजारमा आपूर्ति घटेको छ भने स्थानीय उत्पादनले मात्रै माग धान नसक्दा मूल्य आकाशिएको हो। फलस्वरूप सिजनको समयमा पनि धेरै उपभोक्ताले चाहेर पनि पर्याप्त फलफूल किन्न सकेका छैनन्। एकजना उपभोक्ता राकेश कुमार:
6: फलफूल नेपालमा अहिले धेरै महँगो पर्छ, किनै नसक्ने भएको हामी उपभोक्ता खानै नसक्ने अवस्थामा पुगेछौँ। अहिले आँप खाने टाइम रहेछ, सिजन रहेछ, सिजनमा पनि आँप खान पाइने रहेछ।
4: हाल नेपालगञ्ज बजारमा आँप प्रति किलो करिब 160 रुपियाँमा बिक्री भइरहेको छ। केरा दर्जनको 200 रुपियाँ हारिमा छ। यस्तै स्याउ प्रति किलो 400 रुपियाँमा कारोबार भइरहेको छ। मोहम्मद इन्फान कबडिया: स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउनु कृषि क्षेत्रका लागि राम्रो भए पनि उपभोक्ताले सहज र सुलभ मूल्यमा फलफूल पाउने व्यवस्था मिलाउनु सरकारको जिम्मेवारी हो।
0: यातायात व्यवस्था कार्यालय चितवनको नयाँ लाइसेन्स वितरण र नवीकरण लगायतका सेवा ठप्प भएको छ। गएको बिहिबारदेखि नै सर्भर नियमित नहुँदा काम हुन नसकेको कार्यालयले जनाएको छ। यातायात व्यवस्था कार्यालय चितवनका प्रमुख अमृत अधिकारीले केन्द्रीय प्रणालीमै समस्या आएको जानकारी दिनुभएको छ। सेवाग्राहीले भने साउन 1 गतिदेखि कर र शुल्क बढ्ने चर्चासँगै सर्भर बन्द गराएको हुन सक्ने आरोप लगाएका छन्। हुनुहोस् न। अहिलेसम्म त खबर यति नै। नमस्कार।

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा बिहानको 8:11 गएको छ. कार्यक्रमको साथमा म फुलमाया छु / आशा हजुर, र यहाँहरू सबैलाई वेलकम ब्याक भनौँ अनि पत्र पत्रिकाको हेडलाइनतिर लैजाउँ. अनि आजको पत्र पत्रिकाको हेडलाइन पछि फेरि एउटा कुराकानी पनि म सुनाउँछु यहाँहरूलाई. आजको कुराकानी चाहिँ मैले बाबाजी कम्पनीका केही व्यक्तिहरूसँग कुराकानी गरेको छु. उता क्याट्रिकमा हुनुहुन्छ होइन, र निकै अगाडि हो मैले क्याट्रिक जाँदाखेरि गरेको. उहाँहरूसँगै बसेर मजाले टिभी रुममा हामीले कुराकानी गरेका छौँ. त्यो कुराकानीहरू धेरै कार्यक्रमहरू अगाडि भएकाले जाने फेरि बाहिर जानु पऱ्यो, फेरि आउनु पऱ्यो, फेरि बाहिर जानु पऱ्यो, फेरि अर्को रिपोर्ट ल्याउनु पऱ्यो. त्यो कारणले गर्दाखेरि यहाँनिर मैले अटाउन सकिरहेको थिइनँ. र त्यसरी गर्दाखेरि अब बाबाजी कम्पनीका कुरासँग हाम्रा त्यहाँ कार्नुभएका एउटा प्लाटुनका भाइहरूसँगको कुराकानी क्रमशः तपाईँहरूले सुन्दै जानुहुन्छ. अब लान्स कर्पोरल राहुल गुरुङसँगको कुराकानी सुनाउने छु म. उहाँहरूको एक्सपिरियन्स त्यतातिरको होइन सुन्नुहुनेछ. र अब आजको पत्र पत्रिकाको हेडलाइनमा सबभन्दा धेरै हामीले देख्ने भनेको यो राजपरिवारको तस्विर हामी देख्न सक्छौँ. टेनिस हजुर, विम्बल्डन सेन्टर कोर्टमा उहाँहरू उता रोयल बक्समा हुनुहुन्थ्यो. र रोयल बक्समा उहाँहरू मात्र होइन, थुप्रै अरू पनि हुनुहुन्थ्यो. ए लिस्टरहरू, हलिउड सेलिब्रिटीहरू, यहीँका सेलिब्रिटीहरू पनि त्यहाँ हुनुहुन्थ्यो. सँगै बसेर उहाँहरू पछाडि हुनुहुन्थ्यो साइड साइडमा रोहरूमा होइन, अरू रोहरूमा त्यहाँ बसेर हेर्नुभएको तस्विर आज देख्न सक्छौँ हामीले होइन. प्रिन्स जर्ज अनि प्रिन्सेस चार्लेटको तस्विर पनि छ, कालो चस्मा लगाएर उहाँहरू होइन त्यो हेर्न जानुभएको बाबा आमासँग. र हजुर, प्रिन्स द प्रिन्सेस अफ वेल्स अनि प्रिन्स अफ वेल्स उहाँको छोराछोरी त्यहाँ हेर्न जानुभएको थियो. र उहाँहरूले कसरी इन्जोय गर्नुभयो त यसपालिको यो विम्बल्डनको फाइनल गेम भनेर त्यो देखाउन खोजिएको छ कि पत्र पत्रिकामा त्यो धेरै देख्न सक्छौँ हामी आज. र प्रिन्सेस अफ वेल्स त अल इङ्ल्यान्ड क्लबको प्याट्रन पनि हुनुहुन्छ उहाँ. र उहाँ यस्तो खेलमा गइरहनुहुन्छ र फेरि लास्ट जहिले पनि त्यहाँनिर विम्बल्डन च्याम्पियनलाई चाहिँ प्रेजेन्ट गर्न उहाँ जानुहुन्छ कि. र यसपालि इटालियन जेनिक सिनर उहाँ फेरि च्याम्पियन हुनुभएको छ. मेन सिङ्गल टाइटल उहाँले लिनुभएको छ होइन, जर्मनीको अलेक्जान्डरलाई 4-4 सेटमै हराएर. र यो फाइनल हेर्नको लागि तपाईँहरू पनि हेर्नुभयो, उहाँहरू पनि जानुभएको थियो र उहाँले नै फेरि प्रेजेन्ट पनि गर्नुभयो यो कप पनि, च्याम्पियनलाई प्रेजेन्ट गर्नुभएको थियो ट्रफी पनि होइन. सो यो छ र उहाँहरूको ड्रेसहरूको पनि चर्चा, उहाँहरूको सबै थोकको चर्चा आज पत्रिकामा रहेको छ. गर्मीमा पनि उहाँहरू जानुभयो र ए लिस्टरहरू पछाडिपट्टि हुनुहुन्थ्यो है, हलिउड ए लिस्टरहरू. अब यसमा जेनिफर लोपेज पनि आउनुभएको थियो, निकोल किडम्यान होइन, हलिउड रोयल्टी डस्टिन होफम्यान, उहाँहरू रोयल बक्समा पछाडि हुनुहुन्थ्यो. यहाँको राज परिवारको साथमा हेरेर बसेर हेर्नुभएको फर्मर डक्टर हु को स्टार डेभिड पनि आउनुभएको थियो, उहाँको वाइफ सहित होइन. र अरू पनि थुप्रै हुनुहुन्थ्यो यहाँबाट पनि, उता अमेरिकाबाट पनि. सो उहाँ त्यो पनि हामी चर्चा सुन्छौँ आज पत्रिकामा. र सबभन्दा धेरै पत्रिकामा आज उल्लेख गरिएको विशेष विशेष खबर चाहिँ हामीले केही समय अगाडि एक एमपीको मृत्यु भएको कुरा सुनाएका थियौँ. लास्ट विकको कुरा हो यो, एन विटकम हजुर उहाँको मृत्यु भएको कुरा. र यो प्रसङ्ग आज फेरि पनि आएको छ. उहाँ चाहिँ पहिले टोरी मिनिस्टर हुनुहुन्थ्यो, पूर्व यता कन्जर्भेटिभ पार्टीका मिनिस्टर पनि उहाँ हुनुहुन्थ्यो होइन. र पछि फेरि उहाँले रिफर्म जोइन गर्नुभएको ब्रेक्जिटको समयतिर. र उहाँको बङ्गलो, उहाँ डेभनमा रहेको उहाँको बङ्गलोमा उहाँको मृत्यु भयो बिहिबार बिहान, र सिरियस इन्जरी भएर उहाँको मृत्यु भएको रहेछ. र त्यसबारेमा चाहिँ सिसिटिभी फुटेजहरू प्रहरीले त्यहाँ हेऱ्यो र त्यहाँबाट अहिले चाहिँ एउटा अनुसन्धान एकजना व्यक्तिलाई पक्रेर गरिँदैछ, सोधपुछ गरिँदैछ. र यो सिसिटिभी फुटेजमा चाहिँ एकजना व्यक्ति त्यो एड्रेसबाट चाहिँ निस्किएका रहेछन्. 28 यी व्यक्ति उनको घरबाट एउटा वुडन पोल लिएर, हातमा चाहिँ एउटा काठको डन्डा लिएर निस्किरहेका रहेछन्. र त्यसैले गर्दाखेरि एन विटकमको चाहिँ
मेबी हत्या भएको हुन सक्छ भन्ने कुरामा प्रहरीले चाहिँ छानबिन गरिरहेको छ ती व्यक्तिलाई पक्राउ गरेर अहिले र यिनै कुराहरू नै प्रसङ्ग आज धेरै पत्र पत्रिकाले उल्लेख गरेको छ उनको तस्विर अगाडि छापिएको छ र उनी चाहिँ फेरि पहिले डेली एक्सप्रेस यो पत्रिकाका एउटा कलमिस्ट पनि हुनुहुन्थ्यो होइन फर्मर एक्सप्रेस कलमिस्ट र उहाँका धेरै फ्यानहरू थिए रिडरहरू र रिडरहरूले पनि उनको यसरी जुन मृत्यु भयो त्यसपछि धेरै खेद प्रकट गरेका छन् श्रद्धाञ्जली पनि व्यक्त गरेका रहेछन् सो यही कुरा पनि आज पत्रिकामा निकै उल्लेख गरिएको छ र उनको नै धेरै पत्रिकाले चाहिँ तस्विर राखिएको छ र यस्तै गरिकन अब इन वेटिङ प्राइम मिनिस्टर एन्डी बर्नम उहाँ चाहिँ प्रधानमन्त्री हुनुभएपछि उहाँले चाहिँ कति बिलियन बराबरको ट्याक्स चाहिँ रेड गर्नुहुनेछ कहाँ कहाँ रेड गर्नुहुनेछ भन्ने कुरा आज पत्र पत्रिकामा उल्लेख गरिएको छ अर्थात् ट्याक्स कहाँ कहाँबाट लिन सक्नुहुने सम्भावना रहेको छ त भन्ने कुरा र पहिलो टार्गेट चाहिँ वेल्दी धनी मानिसहरूलाई चाहिँ उहाँले टार्गेट गराउनु हुन सक्ने सम्भावनाहरू रहेको छ भन्ने कुरा गरिएको छ झन्डै 38 बिलियन ट्याक्स चाहिँ उनीहरूबाट लिने भन्ने कुरा यदि आए भने उहाँ प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्नुभयो भन्ने कुरा चाहिँ यो उल्लेख गरेको चाहिँ कसले भन्दा रिफर्म युकेले यो सम्भावनाको कुरा गरेको रहेछ सो यो पत्रिकामा आज आइरहेको छ र अब ट्याक्स त बढाउनै पर्ने अथवा त्यहाँनिर पैसा खाल्डो परिरहेको छ त्यसलाई पुर्याउनै पर्ने अवस्था छ पुर्नुपर्ने अवस्थामा पैसा कहाँ कहाँबाट निकाल्ने हो त्यो चाहिँ अब आएर उहाँहरूले नै गर्ने हो होइन र यो कुरा चाहिँ अहिले त्यहाँ रिफर्म पार्टीले गरेको रहेछ अनि यस्तै गरिकन अर्को फेरि यसैमा जोडिएर आएको प्रसङ्ग चाहिँ अब अर्थमन्त्री को हुने त भन्ने कुरा होइन उहाँ आउनुभएपछि उहाँ प्रधानमन्त्री हुनुभएपछि अर्थमन्त्री चाहिँ हुनसक्ने चान्स सम्भावना रहेको व्यक्ति चाहिँ एड मिलिमेन्ट हालका एनर्जी सेक्रेटरीलाई बनाउन सक्ने सम्भावना छ र जुलाई 20 तारिकसम्ममा चाहिँ अर्थमन्त्रीले नयाँ अर्थमन्त्रीले आफ्नो कार्यालयमा प्रवेश गरिसक्नुहुनेछ टेकओभर गर्नुहुनेछ भन्ने कुरा चाहिँ आज पत्रिकामा आएको छ हजुर र यस्तै गरिकन अर्को

भन्ने कुरा थियो. अहिलेलाई चाहिँ अब नेट जेरोलाई ध्यान दिएर अहिले यो चाहिँ एकछिन रोकिएको छ भन्ने कुरा आएको छ. त्यही नै प्रसङ्ग पनि आज पत्रिकामा हामी उल्लेख भएको देख्न सक्छौँ. यति नै गरौँ, आजको खबरहरू यस्तै नै छन्. अब यसलाई हामी यति नै यतिमै रोकेर अब गीत सुन्छौँ. राजन श्रेष्ठ सिम्पल सिम्पल कान्छीको भन्ने गीत छ. नाजल राजन श्रेष्ठ अनि नित्य शिव उहाँहरूले गाउनुभएको गीत छ. यो क्षणमा सुन्दै गरौँ.

0: BFBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई

का दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि डिफेन्स डिस्काउन्ट सर्भिस .co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: आज म क्याट्रिकमा छु. क्याट्रिकमा रहेको इन्फेन्ट्री ट्रेनिङ सेन्टरको सपोर्ट बटालियन र त्यसभित्र पनि एउटा बाबाजी कम्पनी रहेको छ र बाबाजी कम्पनीको ट्रेनिङ सपोर्ट प्लाटुनका मेम्बरहरूसँग आज कुराकानी गर्ने क्रममा छु म. र आज यहाँ थुप्रै लाइनअप हुनुहुन्छ मसँग. उहाँहरूमध्ये लान्स कर्पोरल राहुल गुरुङ यहीँ कार्यरत हुनुहुन्छ यही ट्रेनिङ सपोर्ट प्लाटुनमा, र उहाँलाई म बिएफ बेसमा निम्त्याउन चाहन्छु. उहाँ यहाँ यो प्लाटुनमा यो कम्पनीभित्र डे टु डे काममा सधैँ इन्गेज भइरहनुहुन्छ र उहाँलाई यहीँ भेटेको छु मैले. आज उहाँहरूको यो टिभी रुमभित्र नै रेकर्ड भइरहेको छ र हाम्रो राहुल भाइलाई म निम्त्याइहाल्न चाहन्छु बिएफ बेसमा. हेलो राहुल भाइ, नमस्ते.
1: फर्स्ट अफ अल थ्याङ्क यू, नमस्ते दिदी, अनि हजुरलाई गुड मर्निङ दिदी.
0: थ्याङ्क यू तपाईँलाई आज हामीलाई साथ दिनुभएको छ. होइन, सबैजना भाइहरू पक्का बोल्ने भनेर तयार भएर बस्नु भएको छ. उहाँ चाहिँ पहिलो नम्बरमा पढ्नु भएको छ आज. राहुल भाइ, तपाईँ यहाँ कार्यरत रहनुभएको कति भयो?
1: दिदी म यहाँ आएको चाहिँ अब 4 वर्ष चाहिँ हुन लाग्यो दिदी.
0: तपाईँ सबभन्दा लामो समयसम्म बस्नुहुने व्यक्ति हुनुहुन्छ अरे यहाँ.
1: हजुर दिदी, त्यस्तै नै भन्नु पर्ला. हाम्रो चुमन गुरुजी सबभन्दा सिनियर हुनुहुन्छ, त्यसपछि चाहिँ म नै हो.
0: कसरी यति लामो समयसम्म यहाँ बस्ने मौका पाउनुभयो त? आफै रोज्नु भएको कि कसरी?
1: दिदी म चाहिँ मेरो चाहिँ ड्युल पोस्ट भयो दिदी. म चाहिँ सुरुमा राइफलम्यानको पोस्टिङमा आएको थिएँ दिदी. त्यसपछि फेरि म प्रमोसन भएर चाहिँ लान्स कर्पोरलको पिटमा नि फेरि मेरो 2 वर्ष यहीँ एक्सटेन्ड नै भयो दिदी.
0: ओरिजिनल चाहिँ तपाईँ कहाँबाट हुनुहुन्छ?
1: म चाहिँ 1st Battalion रोयल गर्खा राइफल्सकोबाट दिदी.
0: 1RGRबाट आउनु भएको रहेछ है, र टाइम टु टाइम तपाईँ 2 चोटि यहाँ पोस्टिङ भइसक्नु भएको रहेछ. यतै मनपर्छ कि क्या हो है?
1: बस्न त पल्टनमा नै रमाइलो हुन्थ्यो दिदी, तर अहिले यहाँ बसेपछि चाहिँ यतै रमाइलो लाग्छ दिदी.
0: पल्टनमा बस्दाखेरि चाहिँ ठाउँ ठाउँमा जान पाइन्छ नि त होइन, तर यहाँबाट पनि जान पाइन्छ होला. कहाँ कहाँ पुग्नु भएको छ तपाईँहरू?
1: यहाँबाट चाहिँ दिदी आफ्नो प्राइमरी रोलले गर्दाखेरि चाहिँ विदिन युकेको ट्रेनिङ एरियाहरू चाहिँ मजाले घुम्न पाइन्छ दिदी, तर यहाँबाट पनि डिफ्रेन्ट अपर्च्युनिटीहरू एटीहरूले गर्दाखेरि चाहिँ ओभरसिज पनि म पनि गएको छु अनि अरू भाइहरू पनि गएको छ दिदी.
0: तपाईँहरू यहाँ अब ट्रेनिङ सपोर्ट टिम भनेपछि सपोर्ट गर्नको लागि ठाउँ ठाउँमा त यहाँ विदिन युके त जानुहुन्छ होइन, तर पनि तपाईँको डे टु डे काम चाहिँ यहीँ कम्पनीमा यहीँ प्लाटुन बिल्डिङभित्र हुन्छ भन्ने सुनेको थिएँ होइन. र अब तपाईँको डे टु डे जबकै बारेमा जानकारी लिउन त, के गर्नुपर्छ तपाईँले यहाँ?
1: हाम्रो यहाँको प्राइमरी रोल भनेको नै ट्रेनिङ सपोर्ट गर्ने हो. ट्रेनिङ टिमहरूको लागि चाहिँ हामीले चाहिँ अफर रोल खेल्छौँ अनि हामी डिप्लोय भएको बेलामा चाहिँ विभिन्न युकेको ट्रेनिङ एरियामा गएर चाहिँ ट्रेनिङ प्लटुनहरूलाई सँग लेज गरेर चाहिँ हामीले चाहिँ अफर रोल खेल्ने हो. अफर रोल नखेलेको बेलामा चाहिँ दिदी हाम्रो चाहिँ नर्मल हाम्रो बटालियनमा जस्तो हुन्छ त्यस्तै नै हामीले यहाँ विभिन्न हाम्रो ट्रेनिङ प्रोग्रामहरू हुन्छ त्यसलाई नै फलो गरेर नर्मल बटालियन लेभलको नै ट्रेनिङ प्रोग्रामहरू चाहिँ रहनुहुन्छ दिदी.
0: तपाईँहरूको यो बिल्डिङभित्र कतिजना जति डेली तपाईँहरू यहाँ भेटिनुहुन्छ?
1: यो अहिलेको मे जुन जुलाई अगस्तको स्ट्रेच चाहिँ हाम्रो अलिक बिजी नै हुन्छ दिदी. नर्मल्ली सबैजना बाहिर नै डिप्लोय भएको हुन्छ. अहिले पनि हाम्रोमा 3-4 जना भाइ परेडमा बाहेक अरू सबै नै फिल्डमा डिप्लोय छन् दिदी.
0: र अब तपाईँ चाहिँ डेली प्रायः जस्तो यतैभित्रै इन्गेज हुनुहुन्छ होइन? इन्गेज अब भित्र इन्गेज रहँदाखेरि चाहिँ केमा बिजी हुनुहुन्छ तपाईँ, केमा व्यस्त हुनुहुन्छ?
1: दिदी अहिले चाहिँ म पनि बाहिर नै डिप्लोय हुन्छु, तर योभन्दा अलि अगाडि चाहिँ मैले एडमिन एनसिएको काम गर्थेँ दिदी. त्यसमा चाहिँ गाडीहरू रिक्वेस्ट गर्ने, अफरहरू रिक्वेस्ट मिलाउने त्यो काम चाहिँ गर्थेँ दिदी.
0: हजुर, तपाईँहरूको यो ट्रेनिङ सपोर्ट गर्दाखेरि चाहिँ अब त्यो मिलाउँदाखेरि जुन जे जे मिलाउँछु भन्नुभयो, यो होल ट्रेनिङ इन्फेन्ट्री ट्रेनिङ सेन्टरको लागि नै हो तपाईँहरूले मिलाउनु पर्ने गर्नुपर्ने?
1: हजुर दिदी, हामीले चाहिँ होल आइटिसीमा चाहिँ 30+ ट्रेनिङ प्लटुनहरू छ दिदी. हामीले चाहिँ उनीहरू सबैलाई चाहिँ अफर रोल प्रोभाइड गर्छौँ.
0: वा 32 भनेपछि त धेरै भयो त है, तपाईँहरू त एकदमै बिजी बनाउँदो रहेछ त यहाँनिर.
1: हजुर दिदी, निकै नै बिजी छ दिदी.
0: अब यहाँ कामको अलावा तपाईँको आफ्नो रुचिको विषय पनि सोध्नु पऱ्यो भाइ, अलिकति तपाईँको इन्ट्रेस्टको विषय. फाल्टो काम त छँदैछ होइन, आफ्नो जब हो, डे टु डे डेली गर्नैपर्छ हामी सबैले, तर यसको अलावा तपाईँलाई मनपर्ने चिज के हो? तपाईँको हबी हुन्छ नि, यो बिल्डिङबाट बाहिर गइसकेपछि चाहिँ तपाईँ के गर्न रुचाउनुहुन्छ?
1: मेरो हबीको कुरा गर्दा चाहिँ नर्मली चाहिँ मलाई फुट खेल्न एकदम मन लाग्छ दिदी, फुटबल. अनि प्रोफेसनल साइडमा चाहिँ मलाई सुटिङ निकै मनपर्छ दिदी.
0: वाह, सुटिङ भनेपछि फिल्डमा तपाईँले गएर सुटिङ पनि गर्नुपर्ने हुन्छ होइन, अनि त्यो कम्पिटिसनतिर जाने मौका पाउनुहुन्छ?
1: हजुर दिदी, मैले चाहिँ 1RGRबाट नि सुटिङमा जाने मौका पाएको थिएँ दिदी. अनि यहाँ बाबुजी कम्पनी आइसकेपछि नि विभिन्न सुटिङ कम्पिटिसनमा भाग लिने अवसर चाहिँ पाएको थिएँ।
0: अरू यस्तो कम्पिटिसनको लागि चाहिँ कहाँ कहाँ जान के तपाईँहरू जान सक्नुहुन्छ? यो जस्तो हुन्छ नि विभिन्न ठाउँमा होइन, गोर्खालीपल्टनमै हुन्छ धेरै, फुटबल ट्रेल वकर यस्तोतिर तपाईँहरू त्यस्तोतिर पनि जानलाई मिलाउन सकिन्छ होइन?
1: हजुर दिदी, हाम्रो ट्रेनिङ सपोर्ट प्लटुनले चाहिँ सबै युकेमा रन हुने मोटामोटी कम्पिटिसनहरू च्यारिटीहरू सबै नै भाग लिन्छ दिदी। त्यसमा चाहिँ पारास्टेन, बिस्मार्क, क्याटरन योम अनि सुटिङहरू चाहिँ सबैमा चाहिँ भाग लिएर राम्रो रिजल्ट चाहिँ लिएर आएको छ दिदी।
0: हजुर, तपाईँ कुन सालमा भर्ती हुनुभएको अरे?
1: म चाहिँ 2019 इन्टेक दिदी।
0: ए 19 है? हजुर, 19 भर्ती भइसक्नु भएपछि तपाईँ यही अब आफ्नो पल्टनमा अनि यहाँ आफ्नो पल्टन यस्तै गर्नुभएको छ कि बाहिर पनि जानुभयो पहिला?
1: म रेकर्ड कम्पनीबाट पल्टन गएपछि चाहिँ म 2 महिना बेसी चाहिँ स्यान्ड्रसमा टेम्पोररी यारी बसेको थिएँ दिदी, फेरि अनि ब्याक टु बटालियन, अनि त्यसको 2-3 वर्षपछि चाहिँ म फेरि यता क्याट्रिक पोस्टिङमा आएको दिदी।
0: ओके, हजुर, तपाईँ यतैतिर हुनुहुन्छ, उता ब्रुनाईतिर जाने मौका पाउनु भएको छैन?
1: स्यान्डर्सबाट फर्केर चाहिँ म 2022 चाहिँ ब्रुनाई गएको थिएँ दिदी, 1 वर्षको बसाइ चाहिँ मेरो ब्रुनाईमा भयो दिदी।
0: हजुर राहुल भाइ, एकदमै खुसी लाग्यो, धेरै धेरै धन्यवाद तपाईँको टाइमको लागि है। तपाईँको भोइस पनि अब रेडियोबाट सुनाउन पाइयो, खुसीको कुरा। अब यही मौकामा तपाईँको आफ्नो नम्बर साथीहरूलाई के भन्न चाहनुहुन्छ, फ्यामिलीलाई?
1: यही मौका लिएर चाहिँ म मेरो फ्यामिलीजलाई सम्झन चाहन्छु, प्लस मेरो होल इन्टेक 19 नम्बरीहरूलाई र मेरो पल्टन 1RGR पनि म सम्झाउन चाहन्छु।
0: ओके, हुन्छ राहुल भाइ, धेरै धन्यवाद, तपाईँसँग खुसी लाग्यो, कुराकानी गर्न पाइयो है, भेटघाट पनि भयो, चिन्जान पनि भयो। अब बाहिरतिर भेट्दाखेरि चाहिँ दिदीले मैले नचिने पनि बोलाउनु होला है। थ्याङ्क यू।
1: हुन्छ दिदी, अवश्य बोलाउने नै छु दिदी।
0: धेरै धेरै धन्यवाद छ।
1: हुन्छ, थ्याङ्क यू दिदी।

0: तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवेको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: BFPS गोर्खा रेडियो।

0: समय बिहानको 7:45 भयो, 8:45 गएको छ अहिले बेलायतको समय। अहिले नेपालमा चाहिँ दिउँसोको 1:00 अहिले कति 30 मिनट गयो हजुर। यो घडी हेर्ने बेलामा टाउको पनि घुमाउनु पर्ने बेला भएको छ कि, अस्ति जाँदा त ठिकै थियो, अस्तिसम्म छोड्दाखेरि त यो घडीलाई, बित्ताको घडीलाई, आज त के भयो, सडनली भुइँचालो गयो जस्तै। दुईवटा स्क्रिन छ क्या हाम्रो भित्तामा, त्यहाँनिर दुईवटा स्क्रिन सिधा सिधा थियो, आए त दुईवटा स्क्रिनको टाउको जुधेर बसिरहेछ छड्के भएर। त्यसैले छड्के छड्के हुँदै हेर्नुपर्ने अवस्था छ यो घडीलाई पनि, भित्ताको एउटा चाहिँ चलेको छैन होइन, पुरै बन्द भएछ, अन गर्दा पनि भएन, अर्को चाहिँ चलिरहेछ। एनिवे, यो मेरो यहाँभित्रको यताउता खतरा खुत्रुक सुनाएको मैले। ब्रुनाईको टाइम चाहिँ 7:46 गएको रहेछ। अब रेडी हुनुहुन्छ होला होइन यसपालिको लकी विनर को हुनुहुन्छ भनेर थाहा पाउनुको लागि, तर एकछिन प्रतीक्षा गर्नु होला है। त तपाईँहरू धेरैलाई यहाँ धन्यवाद भन्न चाहन्छु, यहाँहरूले यति राम्रो राम्रो मेसेजहरू पठाउनु भएको छ, लेख्नु पनि भएको छ। हाम्रो खर्क गुरुङ मामाको त स्पेसल मेसेज आएको छ है, सुनाइ पनि हाल्नु पर्ला, प्रश्न पनि यो साताको राख्नुपर्छ, अनि बल्ल मात्रै सिनोफानोतिर लाग्छ है म, प्रश्न यो साताको लागि राखिएको। अब हामीले लास्ट विक चाहिँ इङ्ल्यान्ड भर्सेस नर्वेको कुन गेममा चाहिँ को अगाडि कसको स्कोर धेरै हुन्छ होला भनेका थियौँ, इङ्ल्यान्डको धेरै भयो र अगाडि पनि आइसकेको छ। इङ्ल्यान्डको गेम हेर्नुभयो पुरै होइन, मैले पनि बसेर मजाले हेरेँ, त्यसपछि पनि मजाले बसियो एकदम होइन, त्यो त्यसको त्यो गेमको झन् हुन्छ नि त्यसको आफ्टर म्याथ झन्कार चाहिँ भइरह्यो कि शरीरमा, अनि त्यसपछि मजाले बस्न पुगेँ रातभरि नै। एनिवे, यो इङ्ल्यान्डको अगाडि गइसकेको छ, अब कस कसले इङ्ल्यान्ड भन्नुभएको थियो तपाईँहरूको नाम चाहिँ यहाँ ड्रमा हालेको छु मैले, सो अब कसको नाम निस्कन्छ एकछिन प्रतीक्षा गर्नु होला है त। तर यसपालिको प्रश्न चाहिँ यो साताको लागि राखिएको प्रश्न चाहिँ फेरि पनि यही फुटबल कपकै छ, र अब सिद्धिन्छ यो फुटबल त, अब यो आउने साता त सिद्धिन्छ वर्ल्ड कप, अब फेरि वर्ल्ड कप यो फुटबलको जुन रमाइलोपना छ नि त्यो हेर्नको लागि 4 वर्ष कुर्नुपर्छ फेरि अहिले। अब अहिले चाहिँ यसपालि 19 जुलाईमा आइतबार बेलुका 8:00 चाहिँ यो गेम हुँदैछ, यो गेम चाहिँ फाइनल हो, तर त्यो फाइनलमा को पुग्छन् भन्ने कुरा अझसम्म थाहा छैन, सेमी फाइनल हुन बाँकी नै छ भोलि र बुधबार गरिकन, त्यसैले गर्दाखेरि प्लेन्टी अफ टाइम छ हजुर, प्रशस्त टाइम छ फुटबलको लागि चाहिँ आन्सर दिनको लागि। सो यसपालिको फाइनल गेममा पुग्ने हजुर, फिफा वर्ल्ड कपको फाइनलमा पुग्ने देशहरूमध्ये कसको स्कोर धेरै हुन्छ होला त होइन कि, स्कोर बताउनुहोस् हो, अब धेरै हुन्छ थोरै हुन्छ भने त्यसैमा तपाईँले थाहा भनिहाल्नुहुन्छ होइन, स्कोर कति हुन्छ होला, कति कति गोल हुन्छ होला हजुर। यसपालि त त्यो प्रश्न, कसले धेरै स्कोर गर्छ होला होला होइन, यो सजिलो छैन यसपालिको उत्तर चाहिँ पक्का, तपाईँले कतिले कुन देशले कुन कति गोल गर्छ होला भनेर भन्नै पर्ने हुन्छ। सो ओके, तर एन्सरको लागि छ टाइम स्टिल, अनि त्यस पछाडि मात्रै बल्ल हामी छिनोफानो गर्छौँ। यहाँहरूलाई धेरै धन्यवाद छ, धेरैले मेसेज पठाउनु भएको छ आज हामीलाई, सरस्वती नाम पनि लिइहाल्न चाहन्छु होइन, नाम लिनुपर्दा खर्क गुरुङ मामा, देवेन्द्र गुरुङ, बिरबहादुर पुन, शोभा गुरुङ दिदी, तुलपुन, बम गुरु, बमबहादुर गुरुङ, झुमबहादुर गुरुङ, ज्ञानु गुरुङ, धनवीर पुन, विष्णु गुरुङ, कान्छा चा लेस्पाच भने उहाँको आउँछ क्या त्यो, अनि यस्तै गरिकन निता कोही राई, टिका पूर्जा, दिपेन्द्र प्रजापति, रेशम खड्का, धनु गुरुङ, ताराप्रसाद चेम्जोङ हजुर उहाँहरूले, अनि लगनजी बार्सेलोनाबाट, नुतलजी अघि नै आउनु भएको उहाँहरू, हाम्रो खर्क गुरुङ मामाको मेसेज पनि छ है, यस्तो मेसेज उहाँको सुनाइहाल्न चाहन्छु।
1: गुड मर्निङ, नमस्कार, आशा भन्छु, म खर्कबहादुर गुरुङ अल ओभर नभएर अब चाहिँ बेजिङ स्टोभबाट बोल्दैछु। म जुलाईको 1 तारिकदेखि बेजिसुतिरै सरेँ, कारण उतै छोरा बुहारी छोरी ज्वाइँले यतै आऊ भनेर लगाएर उता सरेको छु। अबदेखि चाहिँ अल्ट्रास नभएर बेजिस्टो भन्नु होला, र बेजिस्टो सरी अल्ट्रासको मित्रहरू साथीहरूलाई पनि बाई बाई भन्नु, बाई बाई त के, अब बेला बेलामा आइरहेको छु, जे होस् म उता सरेको सूचना गरिरहेको छु, जो जसले सुनिराख्नु भएको छ सबैलाई मेरो अर्को बार गुरुङको नमस्कार, थ्याङ्क यू भेरी मच भन्छु।
0: ओएमजी मामा अल्डरसर त सुन्नै भयो होला है, तपाईँ उता गएपछि त त्यहाँको कुना काप्चा चप्पा चप्पा बाटोहरूले खोजिरहेको होला। खड्को मामा कहाँ जानुभयो हुन्छ नि, किसिमको त्यो हामी हिँडेपछि हाम्रो त्यो शरीरको पर्फ्युमको बास्ना पनि सररर गइरहेको हुन्छ नि, खोजिरहेको होला नि मामा। तपाईँको साथी सङ्गीहरूलाई सुन्ने बनाएर जानुभएछ त बेजिङ स्टोकमा। तर बेजिङ स्टोक पनि अर्को राम्रो ठाउँ हो, त्यहाँ पनि हामी नेपालीहरू धेरै हुँदैछौँ, अनि धेरै टाढा पनि छैन अल्डरसर र बेजिङ स्टोक, बसमा चढ्यो खरेर ल्याइदिइहाल्छ होइन मामा सिधै। एनिवे मामा उता सर्नु भएको रहेछ, अबदेखि अल्डरसरबाट होइन उहाँलाई बेजिङ स्टोकबाट भन्नुपर्छ। हजुर खड्के मामा अस्तिलाई धेरै लामोसम्म त भेट्न पाइएन, तर उहाँ बिएफएसको त्यो नेपाल कपमा जानुभएको रहेछ, अनि अगाडि त्यो गाडीको अगाडि आएर हात हल्लाउँदै चाहिँ जानुभएको चाहिँ मैले देखेँ थिएँ मामा। हजुर देख्नुभयो, भएन होला नभन्नु होला, मैले देखेँ थिएँ तपाईँलाई अनि हात पनि हल्ला जस्तो लाग्छ। एनिवे हजुर उहाँको मेसेज थियो यो, र हामीलाई तारा प्रसाद चेमजङजीले नर्थ इन्डियनबाट अघि नै सेवारो शुभ बिहानी शुभ बहिनी फुलमाया बहिनी भनेर भन्नुभएको छ अघि नै। हजुर अनि यस्तो धनु बहिनीले पनि फुलमायाको फुलबुट्टे प्रस्तुति सुन्दै काम गर्ने हो, नामकरण त एकदमै दमदार छ है मन्जुजीबाट भन्नुभएको छ कि उहाँले। हो नि म पनि एकदमै यो प्यारो नाम चाहिँ हजुर पक्का मन परिरहेको छ, त्यसैले गर्दाखेरि म पनि आफूलाई फुलमाया फुलमाया भनिरहन्छु है, झुन नझुकिनु होला। हाम्रो रेशम खड्काजीले चाहिँ हामीलाई यो 27 तारिक उहाँहरूको हुने जुन मेला छ मिडल्यान्डमा नेपाली मेला हो त्यसमा चाहिँ के हुन्छ भन्ने कुरा नि पठाइदिनु भएको छ कि 27 जुलाईमा हुने नेपाली मेला जो चाहिँ उता मिडल्यान्ड नेपाली कम्युनिटीले अर्गनाइज गर्दैछ त्यहाँनिर चाहिँ 500 मिटर रन पनि हुँदो रहेछ है तिनचोटि, 18 वर्षदेखि 25 वर्षकाको एउटा ग्रुप छ अनि अर्को ग्रुप चाहिँ 12 वर्षदेखि 17 वर्षको ग्रुप अनि अर्को चाहिँ 6 देखि 11 वर्षको ग्रुप ग्रुप छ, एउटा बिहान 9 बजे अर्को 10 बजे अर्को 11 बजे छ है स्टार्ट टाइम। हजुर र फाइनल राउन्ड चाहिँ 3:30 हुँदो रहेछ। वाउ क्या दामी रहेछ त है, 500 मिटर रनिङ हुँदैछ तपाईँहरूको। हजुर वाउ, यसबाहेक अरू थुप्रै छ, अरू त के छन् त्यहीँ गएर हेर्नुपर्छ, तर पनि मिडल्यान्डमा यो छ 500 मिटर रन, त्यही पनि प्राइज पनि छन् होइन तपाईँहरूको लागि। सो यसो साइनअप गर्दै गर्नु होला, 500 मिटर त हिँडेर पनि पुगिन्छ हौ, आई मिन पुगिन्छ होइन पार गरिन्छ, तर दौडिने हो त्यो त रन भनेर भन्नुभएको छ उहाँहरूले, हिँड्न मिल्छ कि मिल्दैन होला भनेर सोध्नु पो मन लाग्यो, पछि त्यो नसकेपछि त हिँडेर पुरा गर्नुपर्ने हुन्छ त्यो, त्यो चाहिँ कुनै पनि खेलमा हुन्छ आई मिन त्यो रनिङमा चाहिँ अब नसकेपछि हिँडेर भए पनि पुरा फिनिसिङ पोइन्ट पुरा गर्ने चलन हुन्छ कि, त्यो मैले पनि धेरैचोटि गरेको छु त्यसैले नसकेर फिनिसिङ राउन्डमा होइन, अब अलिअलि भए पो अनि 1200-1500 त्यो मिटरको त्यो दौडिँदाखेरि कस्तो हुन्छ, नसकेपछि त हिँडेरै पुरा गर्नुपर्ने अवस्था आउँछ नि त होइन, त्यतिखेरको अनुभव त्यो धेरै पहिलाको अनुभवको कुरा हो, अहिले त 10 मिनट त्यो कति 100 मिटर पनि सकिँदैन पो होला। अब गीत अनि त्यसपछि हामी आजको छिनोफानोतिर तर लाग्छौँ, वसन्त थापा र शान्ति श्रीले गाउनुभएको माया हाँसेको एकैछिन सुन्दै गरौँ है।

अब यो गीतलाई ब्याकग्राउन्डमा राखौँ, आउनुहोस् आजको अब लकी विनर को हुनुहुन्छ? लास्ट विकदेखिको प्रश्नको होइन, इङ्ल्यान्ड जितिसकेको छ, गइसकेको छ अगाडि सेमी फाइनलमा। अब बुधबार हेर्छौँ हामीले इङ्ल्यान्डको गेम चाहिँ, फेरि अर्को गेम, तर हामीले क्वेसन चाहिँ यसपालि फाइनलको गरेको छौँ। लास्ट विकको एन्सर तपाईँहरू दिइसक्नु भएको छ र अब चाहिँ ओके एकजनाको नाम चाहिँ निकाल्नु पर्छ यसपालिको लक्की विनरको हुनुभयो। ओके यसपालिको लक्की विनर, त्यो लास्ट विकको है, लास्ट विकको लागिको लक्की विनर है यो चाहिँ। उहाँ पढ्नुभयो, को पढ्नुभयो एकचोटि हेरौँ। वा केन्टमै आज त हजुर केन्टमै बसेछ। यो पुरस्कार चाहिँ कुलबहादुर राणा, केन्ट निवासी हुनुहुन्छ कुलबहादुर राणा, यहाँको नाम आयो, यहाँलाई धेरै धेरै बधाई छ। अब फुटबल तपाईँको घरतिर हामी पठाइदिन्छौँ, कृपया एड्रेस पठाइदिनु होला। एड्रेस पठाउँदाखेरि बिएफबिएस गोर्खा एट बिएफबिएसमा, यो बिएफबिएस गोर्खा एट बिएफबिएस डट कम यसमा पठाइदिनु भयो भने चाहिँ मोर सेक्योर हुन्छ, त्यसैले गर्दाखेरि पठाइदिनु होला है। त हुन त मेसेन्जरमा पनि पठाउनुहुन्छ यहाँहरूले, तर मोर सेक्योर इमेलमा हुन्छ भनिन्छ। तर अब हाम्रो यहाँबाट हामीले यताउता गर्ने त कुरा आएन होइन। एनिवे अब छुट्टिन्छौँ, बधाई छ हाम्रो कुलबहादुर राणाज्यूलाई, लास्ट विकको प्रश्नको उत्तर थाहा पाइसक्नु भएको छ, इङ्ल्यान्ड अगाडि गइसक्यो, र यसपालिको लकी विनर कुलबहादुर राणा केन्ट निवासी हुनुहुन्छ। अब अरूले यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद तथा बधाई भन्न चाहन्छु। फेरि पनि अब भाग लिँदै गर्ने हुनेछ, यो साता हामी भाग लिन्छौँ, प्रश्न उत्तर छँदैछ होइन, प्रश्न राखिसकेको छु मैले यो साताको लागि। र यसपालि बिएफबिएसको चिन्ह भएको फुटबल मात्र होइन, ग्लोबल बुलियन भोल्ट आसफोर्डको तर्फबाट पनि भाउचर हुनेछ है यसपालि, त्यो थपिएर आउनेछ, मिस नगर्नुहोला, भाग लिँदै गर्नुहोला, अनि बिएफबिएस गोर्खा रेडियोको साथै रहनुहोला। हामी चाहिँ 24 घन्टा तपाईँको साथ रहन्छौँ, तपाईँ कति समयसम्म साथ दिन सक्नुहुन्छ लेख्दै पनि गर्नु होला है त। हस् त, म आशा यहीँसम्म आएर छुट्टिन्छु, टेक केयर, भोलि बिहानै भेटौँला, नमस्ते।

0: गोर्खा रेडियो हो।
1: सैन्य समुदाय मा
0: लाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले बीएफबीएस।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: काठमाडौँका केही संचार गृह र भाटभेटनी सुपर मार्केट बाहिर आज बिहान शंकास्पद रूपमा छाडिएका कार प्रहरीले क्रेन लगाएर हटाउन थालेको छ। तेन्कोनेको कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरको अनलाइन खबर र मध्य बानेश्वरको हिमालयन टेलिभिजन कार्यालय गेट बाहिर शंकास्पद गाडी राखिएको थियो। कान्तिपुरको गेट अगाडि राखिएको गाडी प्रहरीले क्रेन लगाएर हटाएको छ। त्यस्तै अनामनगरको भाटभटेनी अगाडि बिहानीदेखि राखिएको गाडीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले शंकास्पद रूपमा राखिएका गाडी धनीको खोजी भइरहेको बताएको छ। नेपाल पत्रकार महासंघले संचार गृहको गेटमै शंकास्पद गाडी राखिदिएर आउजाउमा समेत समस्या पारिएको भन्दै छानबिन र पत्रकारको सुरक्षाबारे ध्यान दिन सरकारलाई अनुरोध गरेको छ। मनसुनी वर्षा सक्रिय बनेसँगै मुलुकका ठाउँ ठाउँमा मानवीय र भौतिक सम्पत्तिको क्षति हुन थालेको छ। जाजरकोटको भेरी नगरपालिका दुई, राङ्सीमा 60 वर्षीय जयशीला शाहको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले अस्थायी टोहरा पुर्दा शाहको मृत्यु भएको हो। पहिरोमा परेका शाहकी छोरी 40 वर्षीय मेनुका र 7 वर्षकी नातिनी टेका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। यता दोलखाको कालिन्चोक एक क्याम्पोलमा पहिरोमा परेर 4 महिनाकी शिशुको मृत्यु भएको छ। सुनखानी साङ्बा सडकमा पर्ने साङपोल हेलेपाथलीको पहिरोमा परेर गैराती 4 महिनाकी एलिना थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा घाइते भएकी शिशुकी 19 वर्षीय आमा शर्मिरालाई स्थानीयले उद्धार गरेर दोलीखेल अस्पताल हुँदै काठमाडौँ ल्याइएको छ। बागलुङमा घरको पर्खाल भत्किँदा एकजना बालकको मृत्यु भएको छ। ढोरपाटन दुई, सलामकोटमा घरको पर्खाल भत्किएर च्यापिँदा बडीगार्ड 5 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माओली घरको आँगनमा खेलिरहेका बेला बालकलाई घरको पर्खाल भत्किएर पुरेको प्रहरीले जनाएको छ। हेटौडामा बाढीले चालक सहितको ट्रक बगाएको छ। चालकले भने पौडिएर ज्यान जोगाएका छन्। हेटौडा सत्रको कर्खा खोलामा आज बिहान आएको बाढीले चालक सहित खाली ट्रक बगाएको हो। शिवम सिमेन्ट उद्योगबाट चुनडुङ्गा झारेर फर्किने क्रममा 12 चक्की ट्रकलाई बाढीले बगाएको थियो। ट्रक चलाउँदै गरेका चितवन रत्नगर 13 34 वर्षीय दीपक थिङले पौडिएर ज्यान बचाउनु भएको हो। खुट्टामा ठूलो चोट लागेका थिङको हेटौडाकै मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रामेछापको लिखु एक जलविद्युत आयोजनाको बाँधमा बाढीले क्षति पुर्याएपछि बिजुली उत्पादन बन्द भएको छ। बाढीले रामेछाप र सोलुखुम्बु जोड्ने 3 पुल र 1 चिया पसलमा पनि क्षति पुर्याएको छ। लेन्दे खोलामा बाढी आउन थालेपछि 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना बन्द गरिएको छ। जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार जोखिम देखिएपछि गएको साँझदेखि विद्युत उत्पादन रोकिएको हो। पोहोर असार 24 गते लेन्देमा आएको बाढीले आयोजनाको बाँसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यका सहित काभ्रेमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहनु भनेको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीको बहाव भने सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्तीको बहाव पनि सतर्कता तहभन्दा तल नै देखिएको छ। आउँदो 3 पूर्वका पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, सङ्खुवा सभासहित दोलखा, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोकमा पनि बाढीको जोखिम छ। त्यस्तै रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहु र चितवनसहित नलपरासी पश्चिमका साना खोलामा पनि बाढी आउने सम्भावना छ। उता पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका खोला नदी पनि बाढीको जोखिममा देखिएको महाशाखाले जनाएको छ। महाशाखाले भोलि र पर्सि मुलुकभरकै केही साना ठुला नदीमा आकस्मिक रूपमा बाढी आउने पूर्वानुमान गरेको छ। वर्षा, बाढी र पहिरोका कारण आज मुलुकका ठाउँ ठाउँमा राजमार्ग बन्द भएको छ। मेची राजमार्ग, बिपी राजमार्ग, कान्ति लोकपथ, अरणीको राजमार्ग र पोखरा ताङतिङ सडकसहित घोराई रुकुम सहित मार्ग, सालझण्डी ढोरबाटन सडक खण्ड र मदन भण्डारी राजमार्ग ठाउँ ठाउँमा बन्द भएको प्रहरीले जनाएको छ। पोखरा जोमसम्म हवाई सेवा 3 लागि बन्द गरिएको छ। निरन्तरको वर्षाका कारण भिजिबिलिटी कम भएपछि भदौ पहिलो सातासम्म पोखरा जोमसम्म उडान बन्द गरिएको जोमसम विमानस्थलका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभएको हो। यो हवाई रुटमा एटीएरको तारा र समितिहरूले उडान भर्दै आएका थिए। आपतकालीन र चार्टर उडान भने आवश्यकता अनुसार हुन सक्ने उहाँको भनाइ छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूको सजाय तोक्न आज जिल्ला अदालत काठमाडौँमा पेशी तोकिएको छ। पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी सहितका प्रतिवादीलाई दोषी ठहर गर्दै न्यायाधीश तेजबहादुर खड्काको इजलासले आजका लागि सजाय निर्धारणको पेशी तोकेको हो। यो प्रकरणमा रायमाझी, पूर्व सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मुख्य कसुरदार र पूर्व गृहमन्त्री बालकृष्ण खाँड र शरणार्थी नेता टेकनाथ द्रिजाल सहितलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ। फौजदारी कार्यविधिले 3 बढी कैद हुने मुद्दामा कसुर ठहर भएको 30 सजाय तोक्ने प्रावधान राखेको छ। हवस् त, खबर यति नै। नमस्कार।
1: यो पीएफबीएस गोर्खा रेडियो हो।

हजुर, सुन्नुभयो यो गीत यहाँले गाउने कलाकार हुनुहुन्छ सारिका घिमिरे। यो गीतबाट नै आजको कार्यक्रमको सुरुवात भयो। सञ्चालक विनोद खड्का हजुरको सेवाको लागि दुई घण्टाको लागि तयार भएर आएको छु। सप्ताहन्त राम्रोसँग बित्यो, मेरो पनि अलिअलि बिजी भइयो, गल्फ खेलियो, साथीभाइसँग भेट भयो, अलिअलि मनसुन प्रभाव त पर्यो। काठमाडौँमा पनि मजाले पानी परिरहेको छ। तपाईँहरू कहाँ कहाँ हुनुहुन्छ, तपाईँहरूको पनि विकेन्ड राम्रोसँग बित्यो होला भन्ने आशा गरौँ। त काठमाडौँको स्वागत कार्यक्रम काठमाडौँबाट सुरु भयो। बहिनी आशा पुनलाई धन्यवाद दिनुपर्छ, उहाँ बेलायतमा हुनुहुन्छ। बेलायतको बिहानीको कार्यक्रम सोन क्लिफबाट उहाँले सुरु गर्नुहुन्छ र दैनिक रूपमा विभिन्न प्रश्नहरू राख्नुहुन्छ, रमाइला रमाइला प्रश्नको साथमा सबैलाई इन्गेज गर्नुहुन्छ र आज पनि त्यस्तै भयो होला, मैले उहाँको कार्यक्रम सुन्न पाइनँ। आशा गरौँ उहाँले राम्रो प्रश्न मन्डेको दिन निकाल्नुहुन्छ, शुक्रबारलाई छिनोफानो गर्नुहुन्छ, त्यो पनि बिग्रेको राइस कुकरबाट भनेर भन्नुहुन्छ। इन्ट्रेस्टिङ होइन? ओके, एनिवे, अब बिएबिएस गोर्खा रेडियोको प्रस्तुति काठमाडौँको सौगात सुरु भयो। श्रोताहरू, तपाईँहरूलाई अब फुटबलको चर्चा एकछिनपछि गरौँला, के गरिहालौँ श्रोताहरू। इन्ट्रेस्ट अझै पनि बाँकी छ, त्यसले गर्दाखेरि 2-1 भएर इङ्ल्यान्डले जित्यो। अब जित्न सक्दैन कि भन्ने धेरैलाई आशंका थियो, तर त्यो भएन। नर्वे 2-1 भएर हार्यो र अब ह्यान्डको फिभर अझै पनि कायमै छ। उहाँको लवाई खवाईको चर्चा संसारभरि भइरहेको छ, के खानुहुन्छ, कसरी दिनचर्या सुरु हुन्छ भन्ने एउटा चाहिँ फुटबलमा एउटा चाहिँ भनौँ न आइकनको रूपमा स्थापित भइसक्नु भएको छ। उहाँको टेम्परामेन्टदेखि लिएर हरेक फिजिकल एट्रिब्युट्स, उपस्थिति, खेलमा उहाँले देखाएको करामत आदिलाई सबैले चाहिँ एप्रिसिएट गरेका छन्। टाउकोले मात्र होइन, खुट्टा, जिउ, हरेक प्रकारले गोल गर्न सक्नुहुन्छ भन्ने भनेको थियो। 4 फिट 7 फिट 4 इन्चसम्म खुट्टाले भनौँ न बाइसाइकल किक गर्न सक्ने क्षमता राख्ने कमै खेलाडीहरूमध्ये उहाँ पनि पर्नु हुँदो रहेछ। उहाँको धेरै धेरै बयान छ। एनिवे, अब फुटबलको चर्चा गर्दाखेरि तपाईँलाई थाहा छ, आजको दिन नै विश्वको पहिलो वर्ल्ड कप खेल सुरु भएको थियो 1930 उरुग्वेमा। श्रोताहरू, त्यो बेलामा उरुग्वेले जित्यो भन्ने कुरा तपाईँलाई थाहा नहुन सक्छ, तर आजको दिनै फुटबल यो विश्वकपको सुरुवात भएको रहेछ। यो बारेमा छोटो चर्चा एकछिनपछि गरौँला। अहिले तपाईँलाई इन्ट्रेस्टिङ एउटा चाहिँ स्निपेट्स दिइहाले भने, अब देशतिरको कुरा गरौँ श्रोताहरू। आज आदिकवि भानुभक्तको 213 जन्म जयन्ती देशभर र विदेशमा मनाइँदैछ भन्ने कुरा हामी राखौँ। विभिन्न पत्र पत्रिकादेखि लिएर विभिन्न इभेन्ट टेलिभिजन रेडियोले यसलाई सम्प्रेषण गरिरहेको छ। आज आदिकवि भानुभक्त आचार्यको 213 जन्म जयन्ती देश तथा विदेशमा मनाइँदैछ। उहाँले नेपाली भाषामा रामायण अनुवाद भावानुवाद गरेर भाषा साहित्य र संस्कृति मार्फत नेपाली नेपाललाई एकीकरण गरे भन्ने मान्यता छ। उहाँको प्रतिमा जहाँ जहाँ छ माल्यार्पण र प्रतिभा प्रभात फेरी गरियो, गरिँदै पनि छ श्रोताहरू। त्यसले गर्दाखेरि कहीँ कहीँ अर्धखतको, कहीँ पूर्णखतको प्रतिमा पाइन्छ र दार्जिलिङ घुम्न जाँदा चौरस्तामा उहाँको पूर्णखत छ भने यहाँ रानी पोखरी अगाडि दरबार हाई स्कुलको ठिक अगाडिको फुटपाथमा उहाँको पुरानो एउटा चाहिँ अर्धकतको मूर्ति छ। त्यहाँ चाहिँ माल्यार्पण गरेको फोटो मैले अघि नै राखिसकेको छु, हेर्नुहोला। नेपालका शिक्षा मन्त्री, नेपालका भनौँ न परराष्ट्र मन्त्री शिशिर खनालजीले माल्यार्पण गरेको फोटो र अन्य फोटोहरू र सभामुखको पनि उपस्थिति भएको, विभिन्न कार्यक्रममा अटेन्ड गरेको फोटो हेर्न सक्नुहुन्छ। श्रोताहरू, यहाँलाई गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्ने गर्दछु। विभिन्न समयमा यहाँले सुन्नुहुन्छ हामीलाई। नेपालको समय ठिक अहिले 2 बज्यो, तपाईँहरूले विभिन्न ठाउँमा बसेर सुन्नु भएको छ, त्यस कारणले मेरो दर्शन नमस्ते। ओके, आजको दिनको कुरा गर्दाखेरि फेरि पनि भनौँ, भानु जयन्ती देशभरि मनाइँदैछ र आज चाहिँ चुम्दी रम्का भन्ने ठाउँका एकजना व्यक्तिलाई मैले खोजेको छु, उहाँसँग एकछिनपछि कुरा होला। तर त्योभन्दा अगाडि भानुको बारेमा केही चर्चा गर्नको लागि डाक्टर साहेबसँग कुराकानी गरौँ। प्रोफेसर डाक्टर नवराज कटेलजी हाम्रो दोभान कार्यक्रमका सञ्चालक हुनुहुन्छ। धेरै वर्ष उहाँले वाल्मीकि विश्वविद्यालयमा पढाउनु भयो र उहाँ सेवानिवृत्त भएपछि हामीलाई हामीसँग जोड्नु भएको छ। उहाँसँग चर्चा र विभिन्न कार्यक्रमहरूमा उहाँले अटेन्ड गर्नुभयो, सरिक हुनुभयो र आज त्यो कार्यक्रमको बारेमा पनि भन्नुहुन्छ र एउटा मलाई मनपर्ने, मलाई भनौँ न अब
त्यतिका वर्षपछि 200 हाराहारी वर्षपछि पनि सान्दर्भिक र यसले चाहिँ केही भनौँ एउटा मार्गदर्शन दिने एउटा कविता खोजेर म वाचन गर्छु भन्दै हुनुहुन्थ्यो. उहाँसँग एकछिनपछिको कुराकानी हुनेछ. आजको बसाइमा यस्तै छ श्रोताहरू, केही रेकर्डेड कुराकानी र फुटबलको चर्चा गर्नको लागि प्रकाश थिमेलसिंहजीलाई मैले नेपालको समय 2:55 मिलाएको छु. उहाँको टिम पनि अझै छ भनेर उहाँ पनि हौसलामन्द हुनुहुन्छ र मेरो टिम चाहिँ हार्यो श्रोताहरू. युएसए परेको थियो लकी ड्रमा, यानि कि सुपर स्टेकमा, तर हार्यो. के गर्ने, यस्तै हो खेल भने होइन त. तपाईँको टिम बाँकी होला, तपाईँले छानेको टिम बाँकी होला, यही भन्दै. तर अचम्मको कुरा, जुन चाहिँ सिडिङ छ यो वर्ल्ड स्ट्यान्डर्डमा, जुन चाहिँ देशहरू 1-100 कति होला, तर अचम्म चाहिँ यसपालिको चाहिँ सिडिङमा चाहिँ 1-4 गरी सेमी फाइनल स्टेजमा पुग्यो भनेर सुने हो कि होइन, त्यो पनि चेक गर्नुपर्छ होइन. यो होस् 1-4 नै अब सेमी फाइनल र फाइनल खेल्छन्. एनिवे अब अगाडि बढौँ त. आजको दिनको कुरा गर्नुपर्दाखेरि श्रोताहरू, मौसमबाट सुरु गरौँ. आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लाग्ने देखिन्छ र कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ. कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली भूभागमा थोरै र माफ गर्नुहोस् धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा थोरै स्थानमा मेघगर्जन, चट्टाङ सहित मध्यम वर्षा, हिमपातको सम्भावना छ. रातको समयमा पनि कहीँ कहीँ वर्षा र चट्याङ पर्ने सम्भावना छ. उच्च हिमाली क्षेत्रमा पनि हिमपात हुने सम्भावना छ, विशेष गरी बागमती गण्डकी प्रदेशका स्थानहरूमा. मनसुनी वायुको प्रभाव रहेको छ. मेट अफिसको एनालिसिस छँदैछ भने काठमाडौँ भ्यालीमा आज के छ त हेरिहालौँ. काठमाडौँको वेदर अपडेट, धरान, पोखरातिर हामी यहाँलाई बेला बेला लाने गर्छौँ होइन. आज काठमाडौँ भ्यालीको अपडेटमा मैले वर्ल्ड वेदर साइटलाई हेर्ने गर्दछु. आज केही वर्षा, छिटपुट वर्षा बिहानदेखि भइरहेको छ. दिउँसो केही भारी वर्षा हुने सम्भावना छ. 24 डिग्री सेल्सियस तापक्रम छ. पूर्वी दक्षिण पूर्वी हावा 9 किलोमिटर प्रति घण्टाको वेगमा हावा चल्दैछ. धरान्तर्फ लागौँ, 43 डिग्री अधिकतम, सोतार अधिकतम 46, सरद रूपमा 43, न्यूनतम 33 हुनेछ. पुरा दिन घमाइलो. पोखरामा आज 29 डिग्री सेल्सियस तापक्रम छ. पुरा दिन घमाइलो छ श्रोताहरू, माफ गर्नुहोस् बदलिरहेछ. अधिकतम 30, न्यूनतम 25. भोलि पनि यस्तै यस्तै छ, केही वर्षाको सम्भावना छ. यो त भयो मौसम सम्बन्धी अपडेट. अब देश विदेशको समाचारमा मैले भानुको कुरा राखिहालेँ, अन्य खबरतिर जाउँ देशका र विदेशका. त्यसपछि हाम्रो प्रोफेसर डाक्टर नवराज कटेलजीलाई मैले सम्पर्क गर्छु. सबभन्दा पहिलो समाचार यस्तो छ श्रोताहरू, सांसद खनालको प्रश्न रहेछ. योजना आयोगले निर्देशन दिन नसक्ने भए अस्तित्वको के अर्थ भनेर प्रश्न गर्नुभएको रहेछ. रातोपाटी लेख्नुहुन्छ, सांसद विक्रम खनालले राष्ट्रिय योजना आयोगको औचित्यमाथि प्रश्न उठाएका छन्। उनले मन्त्रालयहरूसँग समन्वय नहुँदा पञ्चवर्षीय योजनाहरू कार्यान्वयन हुन नसकेको बताए. प्रधानमन्त्री अध्यक्ष रहेको आयोगले मन्त्रालयलाई निर्देशन दिन नसकेको र पुँजीगत खर्च नहुनु नीतिगत समस्या भएको उहाँको भनाइ छ. श्रोताहरू,

दावी गरे पनि हालसम्म सरसफाई बाहेक ठोस काम सुरु भएको छैन। नेपाली सेनाले परीक्षण उत्पादनको प्रस्ताव गरेको छ। राधा पार्टीको समाचार। अब देश विदेशका समाचारमा चार महाशक्तिको महाभिडन्त सोधहरू। ठुला स्टार पुरानै प्रतिद्वन्दिता भनेर लेख्दछ। सन् 2026 फिफा विश्वकप सेमी फाइनलमा फ्रान्स, स्पेन, इङ्ल्यान्ड र अर्जेन्टिना पुगेका छन्। फ्रान्स स्पेन बीच खेलिने एम्बापे र लामिन यमालको युरोपेली टक्कर हुनेछ भने इङ्ल्यान्ड र अर्जेन्टिना बीच 40 वर्षपछि पुरानो प्रतिद्वन्दिता बिउतिनेछ, जहाँ लियोनेल मेसी र जुड बेलिङ्गम मुख्य आकर्षण हुनेछ भनिएको छ। श्रोताहरू, अब फुटबलबाट अलिकति पर जाउँ, ब्याङ्ककतिर जाउँ। श्रोताहरू, एसियन मुलुक, ब्याङ्ककको एक पबमा भीषण आग लागि 27 जनाको मृत्यु भएको समाचार यस्तो छ। उत्तरी ब्याङ्ककको एक लोकप्रिय पबमा आग लागि हुँदा 27 जनाको मृत्यु भएको छ र 63 जना घाइते भएको समाचार छ। सर्किट ब्रेकरबाट धुवा निस्केपछि विस्फोट भएको थियो। अधिकांश पीडित शौचालयमा भेटे। उद्धार करिब आधा घण्टासम्म लाग्यो भन्ने समाचार छ। अब विदेशकै तर नेपाली समाचार, मैले पनि अलिअलि चिनेको, कुराकानी भएको, मैले प्रत्यक्ष भेट्न नपाएको एकजना व्यक्तिको समाचार रहेछ। उहाँको बारेमा पढिहालौँ। वृद्ध वृद्ध स्याहार्दै पढेका पदम अहिले छन् बेलायतको विश्वविद्यालयमा डिन। सेतोपाटी लेख्दछ यसलाई। धादिङका पदम सिमखडा बेलायतमा वृद्ध वृद्धको हेरचाह र गोदाममा काम गर्दै पढेर चेस्टर विश्वविद्यालयको डिन बन्न पुगेका छन् भन्ने खबर गुड न्युज हो। उहाँले पिएचडी छात्रवृत्ति पाएर अहिले अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यको नेतृत्व गर्दै नेपाल धेरै नेपालीलाई सहयोग गरिरहनु भएको छ भन्ने मैले छोट गरेको समाचार पढे। पूर्ण पाठ पढ्नलाई तपाईँले चाहिँ सेतोपाटीमा जानुहोला। र बिएबिएसको नियमित श्रोता, उहाँ चाहिँ लिड्समा हुनुहुन्थ्यो, क्यारे त्योभन्दा पहिला स्कटल्यान्ड कतातिर हुनुहुन्थ्यो, हामीलाई फोन गरिरहनुहुन्थ्यो, कुराकानी हुन्थ्यो र गीत सङ्गीत पनि इन्ट्रेस्ट र मे मुख्य गरेर समाज र बेलायतमा भएको नेपालीहरूको उत्थान कसरी हुनसक्छ, एकजुट हामीले कसरी गर्न सक्छौँ भन्ने धेरै कुरामा उहाँको विद्वता मात्र होइन सहकार्य र सहभागिता थियो। मलाई त्यो सम्झना आउँछ। पदमजी, थ्याङ्क यू भेरी मच फर युर सपोर्ट। अहिले जे गर्दै हुनुहुन्छ राम्रो गर्दै हुनुहुन्छ, पछि कुनै दिन कुरा गर्नुहोला है त। नेपाल आएको बेलामा एकताली कुरा पनि भयो हाम्रो। खैर, अहिलेलाई समाचार यति गरौँ, त्यसपछि हामी लागौँ कुराकानीतर्फ। भानु जयन्ती मनाउन त हामी पनि भन्दै एउटा गीत राखौँ। गीत भानुको मैले गीत खोजेँ, मैले पाइनँ, तर हाम्रो बहिनीले एउटा गीत छ तर रक फर्मेटमा छ भन्दै हुनुहुन्थ्यो। उहाँलेको गीतलाई कुनै कलाकारले पप फर्मेटमा रक फर्मेटमा बनायो होलान्, त्यो पनि सुन्नुलाई एकछिनपछि। अहिलेलाई मेलिना राई र प्रज्वल खार्कीको गीत सुनाऊ।

0: हजुर, मेलिना राई र प्रज्वल खर, प्रज्वल खर्की गाउँदै हुन्थ्यो शब्द संगीत मिलन भट्टराईको। श्रोताहरू, आज भानु जयन्ती, अघि नै मैले जानकारी गराएँ हाम्रो दोभान कार्यक्रमका सञ्चालक हुनुहुन्छ प्रोफेसर नवराज कटेलज्यू, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ, ढिलो नगरौँ। नवराज सर नमस्ते, स्वागत छ यहाँलाई।
1: नमस्ते नमस्ते विनोदजी, ल यहाँलाई पनि धेरै धेरै चाहिँ स्वागत पनि छ, धन्यवाद पनि छ,
0: आफ्नो रेडियो स्टेसन स्वागत छ यहाँलाई।
1: परस्परम प्रेमको स्नेहको भावनाले तपाईँलाई स्वागत पनि गर्न सक्यो, धन्यवाद पनि दिन सक्यो।
0: आज यो दिन होइन, भानु जयन्तीको दिन अरूलाई कल्ला हेर्ने, आफ्नै भनौँ न आफ्नै परिवारमा यस्ता विद्वान हुनुहुन्छ, संस्कृतका ज्ञाता, नेपालीका एकदमै भनौँ न अब गुरु है, अब प्रकाण्ड विद्वान होइन, यहाँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा हामी पनि गर्वान्वित छौँ। समय हामीलाई दिनुभएको छ र साथ दिनुभएको छ। ल गुरु, अब भनिदिनुहोस् आजको दिन कहाँ कहाँ के कार्यक्रम भयो भानु जयन्तीको उपलक्ष्यमा, किनभने तपाईँ एकदम बिजी हुनुहुन्थ्यो, बिहेभियरलाई समय छुटाइदिनु भयो, थ्याङ्क यू। कहाँ कहाँ के कार्यक्रम भयो?
1: ल धन्यवाद छ तपाईँलाई। अब आज भानु भक्त आचार्यको 113 जन्म जयन्ती हो,
0: 200 होला
1: यो 2016
0: सरलाई पनि कहिले कहिले करेक्ट गर्न पाइन्छ नि, हार नभएको जिब्रो चिप्लिन्छ नि, होइन त सर?
1: जयन्ती हो
0: हजुर।
1: र 2016 सालदेखि एउटा भानु सेवा समिति भन्ने गठन भएर निरन्तर रूपमा भानु जयन्ती कार्यक्रम यो 29 गते मनाइँदै आएको हो। म पनि लामै समयसम्म भानु सेवा समितिमा रहेर काम गरेको थिएँ र अहिले त्यो चाहिँ केही वर्षदेखि यता त्यसको नाम परिवर्तन गरेर भानु प्रतिष्ठान राखिएको छ र त्यो भानु प्रतिष्ठानले पनि निरन्तर रूपमा भानु जयन्ती र यससँग सम्बन्धित विभिन्न कार्यक्रमहरू गर्दै आइरहेका छ। आज विभिन्न कार्यक्रमहरूको संयोजन यो भानु प्रतिष्ठानले गरेको छ। त्यसमा म केन्द्रीय कार्यक्रमको अलिकति विवरण
0: सुनाउँछु,
1: धेरै अरू देश कार्यक्रमहरू भन्छु। आज खास गरिकन बिहान 7 बजेदेखि विभिन्न विद्यालयका 21 विद्यालयका विद्यार्थी भाइ बहिनीहरू ब्यान्ड बाजा सहित विभिन्न किसिमका चाहिँ स्थानीय चाहिँ वेशभूषाहरू बाजा गाजा सहित एकेडेमीमा जम्मा हुनुभएको थियो र सेनाको चाहिँ बग्गी अगाडि लागेको थियो, त्यसमा भानुभक्तको चित्र चाहिँ पट सजाइएको थियो र ब्यान्ड उसको चाहिँ सशस्त्रको ब्यान्ड बाजाले चाहिँ बाजा गाजा सहित अगाडि गएको थियो। हेलो,
0: सुन्दैछु, तपाईँ सुरु गर्नुहोस्।
1: अगाडि गएको थियो र अनि त्यसपछि त्यो त्यहाँबाट चाहिँ यो रत्न पार्क यो पुरै चाहिँ परिक्रमा गरेर त्यो चाहिँ जुलुस त्यो चाहिँ प्रभात फेरि कार्यक्रम फेरि चाहिँ एकेडेमीमा आएर त्यहाँ भानुभक्तको शिलास्तम्भमा प्रतिमामा माल्यार्पण गरेर फेरि चाहिँ एकेडेमी आएर दुईजना वक्ताले बोलेर त्यो कार्यक्रम सम्पन्न भयो र त्यो रथारोहण त्यहाँ चाहिँ त्यो भानुको प्रतिमा सँगसँगै दुईजना साहित्यकारहरूलाई रथारोहण गराइन्छ सधैँ जसो सधैँ नै। अहिले पनि अमेरिकाका एकजना अमृतक एकजना गायिका पनि हुनुहुन्छ, नेपाली भाषा साहित्य संस्कृतिमा लामो समयदेखि नेपालै बसेर काम गरिरहनु भएको छ, आना एम स्थिर भन्ने एकजना महिला हुनुहुन्छ, उहाँले धेरै विषयमा चाहिँ पिएचडी पनि गर्नुभएको छ र उहाँ र महेश स्वर शर्मा दुईजना चाहिँ रथारोहणमा हुनुहुन्थ्यो र त्यो चाहिँ नगर परिक्रमा गरिसकेपछि एकेडेमीमा पुगेर सभामा परिणत भएको थियो र सभामा हाम्रो चाहिँ सङ्घीय संसदका चाहिँ सभामुख डिपी हरियालज्यूको उपस्थिति रहेको थियो र सभामा डिपी हरियालज्यूले भानुभक्त आचार्यले नेपाली भाषा साहित्यको विकासमा योगदान दिनुभएको कुराको चर्चा गर्नुभयो र देश भन्ने कुरा भूगोलले मात्रै जोडिँदैन, देशलाई जोड्नुको निमित्त भाषाले जोड्दछ, साहित्यले जोड्दछ, संस्कृतिले जोड्दछ, त्यसो भएर नेपाललाई चाहिँ एउटा सांस्कृतिक रूपमा भाषिक रूपमा जोड्ने काम चाहिँ भानुभक्त आचार्यले गर्नुभएको थियो भनेर उहाँले प्रकाश पार्नुभयो। पृथ्वीनारायण शाहले भूगोलको एकीकरणले गर्नुभयो, त्यसलाई बहादुर शाहले अगाडि बढाउनु भयो, तर भीमसेन थापाले चाहिँ अगाडि बढाएर यो देशको रक्षा गर्नुभयो। यसरी हाम्रा पिता पुर्खाहरूले बहादुरी साथ लडेर एकीकरण गरेको र बहादुरी साथ चाहिँ लडेर चाहिँ नेपालको साख जगाएको यो भूगोलमा भानुभक्त आचार्यले भाषा र संस्कृतिको एकीकरणमा महनीय भूमिका खेल्नुभयो भन्ने कुरा उहाँले प्रकाशित गर्नुभयो। र यसमा चाहिँ यो भानु जयन्तीका सन्दर्भमा देश विदेशमा जहाँ जहाँ जो जो मानिसहरू जसरी जोडिनु भएको छ सबैलाई चाहिँ धन्यवाद छ भनेर धन्यवाद पनि भन्नुभयो। र अनि भानु प्रतिष्ठानका सभापति पनि डिपी अरियाल नै हुनुहुन्थ्यो, धादिङकै हो दुवैजना, र उहाँले पनि भानुभक्त जयन्तीका अवसरमा भानुभक्त योगदानका बारेमा विस्तृत चर्चा गर्नुभयो। र अनि भानु प्रतिष्ठानले देशभित्र कहाँ कहाँ के कार्यक्रमको संयोजन गरिराखेका छ त्यो कुरा अलिकति प्रकाशित गर्नुभयो। र त्यस्तै गरेर देश विदेशमा पनि अहिले विभिन्न किसिमका कार्यक्रमहरू चलिराखेका छ भनेर यसरी उहाँले यो कुरा चाहिँ प्रकाशित गर्नुभयो। अब अहिले चाहिँ आजैका दिन चाहिँ एउटा के काम भयो भन्दाखेरि वीरगन्जमा भानुभक्त आचार्यको शालिगको अनावरण प्राध्यापक डाक्टर भरतराज आचार्यज्यूले गर्नुभयो आजको मितिमा। त्यसै गरिकन चाहिँ यो चाहिँ क्यालिफोर्नियामा चाहिँ भानुभक्त आचार्यको शालिगको चाहिँ अनावरणको कार्यक्रम आजै छ र हाम्रो भूतपूर्व सभापति नवराज लम्सालजीबाट त्यो अनावरण हुँदैछ। र अमेरिकामा चाहिँ सात राज्यमा आज चाहिँ भानु जयन्तीका विशेष कार्यक्रमहरू रहेका छन्। र अनि आजै चाहिँ हरेक बेलुका जुममा पनि थुप्रै ठाउँमा चाहिँ कार्यक्रमहरू छन्। मलाई पनि एउटा निम्ता आएको छ आजै चाहिँ बेलुका भानु जयन्तीका विषयमा चर्चा परिचर्चा गर्ने भनेर। यसरी चाहिँ यतातिर मनाइएको छ भने क्यानाडामा, त्यसपछि गएर बेलायतमा, अस्ट्रेलियामा पनि भानु जयन्ती सम्बन्धी कार्यक्रम हुँदैछ। तर यो अमेरिकाको कार्यक्रम चाहिँ भानु प्रतिष्ठानसँग प्रत्यक्ष जोडिएको छ र कुराकानी भएको छ। तर अन्यत्र पनि कार्यक्रमहरू चाहिँ आफ्नो हिसाबले भइराखेको जानकारी चाहिँ हामीलाई प्राप्त भएको छ। अब नेपाल बाहिरकै एकपटक कुरा गरौँ अनि दोषित्र आउँला त भारतमा चाहिँ खास गरिकन सिक्किममा विभिन्न किसिमको कार्यक्रमहरू भइराखेका छ अहिले भानु जयन्तीको अवसरमा। यस अवसरमा चाहिँ गीत प्रतियोगिता चलेको छ, त्यो मलाई प्रत्यक्ष थाहा छ। अनि भानुभक्ति रचना पाठ प्रतियोगिता चलेको छ, अनि भानु जयन्तीकै उपलक्ष्यमा मौलिक कविता पाठ यो चाहिँ चलिराखेको छ। त्यसै गरी नृत्य प्रतियोगिता यही भानु जयन्तीकै अवसरमा नृत्य प्रतियोगिता चलिराखेको छ। र सायद हिजो अथवा अस्ति सभामुखको त्यहाँको चाहिँ सिक्किमको चाहिँ विधानसभाको सभामुखको आतिथ्यमा विशिष्ट समारोह पनि सम्पन्न भइसकेको छ। आज चाहिँ समापन समारोहको विशिष्ट कार्यक्रम पनि सिक्किममा रहेको छ। त्यसै गरिकन चाहिँ तपाईँको चाहिँ सिक्किम भएपछि आसाममा पनि कार्यक्रम छ र त्यो भानु प्रतिष्ठानसँग जोडिएको छ। दार्जिलिङको कार्यक्रम पनि भानु प्रतिष्ठानसँग जोडिएको छ। मणिपुरमा पनि कार्यक्रम भइरहेको छ, त्यो चाहिँ भानु प्रतिष्ठानसँग चाहिँ सूचनामा चाहिँ जोडिएको छ। कलकत्तामा पनि कार्यक्रम भइराखेको छ, त्यो भानु प्रतिष्ठानसँग जोडिएको छ। आसाम पनि जोडिएको छ र दिवस भन्ने त्यो आसामकै नजिक पनि त्यहाँ कार्यक्रम छ, त्यो जोडिएको छ। अनि म्यानमारमा पनि आज चाहिँ भानु जयन्ती भव्य रूपमा मनाइँदैछ र त्यहाँका साथीहरू पनि भानु प्रतिष्ठानसँग जोडिएर समन्वय गरिरहनु भएको छ। यसरी नेपाल बाहिर पनि आज भानुभक्त आचार्यका विषयमा विभिन्न किसिमका कार्यक्रमहरू भएका छन्। कतै प्रतियोगिताहरू भएको छ, नयाँ पुस्ताका बिचमा प्रतिस्पर्धात्मक कार्यक्रम गरेर भानुप्रति श्रद्धा व्यक्त गर्ने कार्यक्रम गरिएको छ। कतै भानुभक्ति रचना पाठ गरेर भानुभक्तप्रति श्रद्धा व्यक्त गर्ने काम गरिएको छ। कतै विचार विमर्शको कार्यक्रम गरेर भानुभक्तले चाहिँ भाषिक र सांस्कृतिक रूपमा नेपाललाई कसरी चाहिँ विस्तृत बनाउनु भयो भन्ने चर्चा र नेपाल एउटा भूगोलभित्रको नेपाल र नेपालको भूगोलभन्दा बाहिर पनि अर्को नेपाल अहिले बन्दै गएको छ। अस्ट्रेलियामा नेपाल एउटा सांस्कृतिक नेपाल तयार भएको छ, क्यानाडामा सांस्कृतिक नेपाल तयार भएको छ, अमेरिकामा सांस्कृतिक नेपाल तयार भएको छ, बेलायतमा पनि सांस्कृतिक नेपाल तयार भएको छ। त्यसको जग हाल्ने काम चाहिँ वास्तवमा भानुभक्त आचार्यले गरेका थिए। यो भाषालाई चाहिँ विकास बनाएको शिखरमा लानुको निमित्त, हाम्रो जाइनेमा पौरस्त संस्कृतिलाई चाहिँ प्रचार प्रसार गर्नु निमित्त भानुभक्त आचार्यले ठुलो योगदान रहेको थियो। त्यो योगदानले हामीलाई चाहिँ मेत्रीतु महाकाली जोड्ने काम पनि गर्यो, हिमालदेखि तराईसम्म जोड्ने काम पनि गर्यो। राम गाथा भएको हुनाले त्यो राम गाथा चाहिँ नेपाल र नेपाल बाहिरका पनि तमाम नेपाली भाषाभाषीहरूले र अन्य भाषाभाषीहरूले सधैँ त्यसलाई अनुसरण गर्दै जाँदा नेपाली भाषा साहित्य र संस्कृतिको विस्तारमा भानुभक्तको योगदान ज्यादै नै अतुलनीय रहेको छ। यदि भानुभक्तले त्यो समयमा रामायण लेखेर मेची महाकाले नपुर्याएको भए, अनि भानुभक्तले लेखेर छोडेको रामायणलाई मोतीराम भट्टले छापेर मेची महाकाले नपुर्याएको भए, आज नेपाली भाषाले जुन मान्यता पाएको छ, देशमा विदेशमा पाएको छ, सम्पूर्ण नेपालीहरूको साझा सम्पर्कको भाषाको रूपमा यो स्थापित भएको छ, त्यो रूपमा चाहिँ स्थापित हुन नसक्ने अवस्था पनि हुन सक्थ्यो होला। तर भानुभक्तको रामायणले नै त मेचीदेखि महाकालीसम्म एकै किसिमको चाहिँ गायन गर्न थाले नेपालीहरूले। एक दिन नारद सत्य लोक पुगी गया, लोकको गरौँ हेतु भने ब्रह्मा त इथिया पर्या चरणमा खुसी गराया पनि, क्या सोच्छौ तिमी सोध भन्छु म अहिले, मर्जी भए थियो जसै, ब्रह्माको करुणा बुझेर ऋषिले आज्ञा भयो यो तसै। यो मिठो श्लोकलाई चाहिँ मेसीले पनि गायो, कर्णालीले पनि गायो, गण्डकीले पनि गायो, बागमतीले पनि गायो, र यसरी भाषामा एकरूपता पनि आउन थाल्यो, संस्कृतिमा पनि यसले एकरूपता ल्याउन मद्दत गर्यो। त्यसरी भानुभक्त चाहिँ हाम्रा लागि, नेपाली जातिका लागि एउटा चाहिँ जातीय कविका रूपमा, नेपाली जातिको चाहिँ एउटा आद्य प्रतिभाको रूपमा चाहिँ काम गरेको हुनाले हामीले भानुभक्तलाई आदि कविको रूपमा सम्मान गर्ने गरेका छौँ, आदि कविको रूपमा अर्चना गर्ने गरेका छौँ, आदि कविका रूपमा विभिन्न किसिमका कार्यक्रमहरू गरेर पुरानो पुस्ताबाट नयाँ पुस्तामा आफ्ना विचार संस्कृति सभ्यता हस्तान्तरण गर्ने प्रयत्न प्रयासहरू पनि स्वदेश तथा विदेशमा भइआएको छ। त्यसरी यो दिन ज्यादै स्मरणीय दिन हो।
0: ओके, अब यस्तो छ, तपाईँलाई मैले अघि एउटा प्रश्न राख्न लागेको थिएँ, अब भानुभक्तमा चाहिँ जुन चाहिँ घाँसीको प्रेरणा भयो होइन, त्यहाँबाट उहाँले लेखेका कृति र चाहिँ आफूले केही गर्नुपर्छ भन्ने कुरा त उहाँलाई बोध भएर केही गरेको भन्ने कुरा बुझियो। तपाईँ जस्तो व्यक्तिलाई चाहिँ केले छुन्छ त, भानुभक्तको कुन चाहिँ पाटोले बढी छुन्छ, त्यो बुझ्न चाहन्छु।
1: अब यस्तो छ, उहाँको चाहिँ अब उहाँको मूल कृति र मूल देन चाहिँ भानुभक्त रामायण जो रचना गर्नुभयो त्यो ज्यादै ठुलो योगदान रहेको छ, त्यो चाहिँ भाषाको हिसाबले, संस्कृतिको हिसाबले, दर्शनको हिसाबले होइन, अत चाहिँ धेरै दृष्टिकोणले भानुभक्त रामायण चाहिँ ज्यादै महत्त्वपूर्ण गहन कृति रहेको छ। त्यो बाहेक चाहिँ उहाँले सामाजिक सन्दर्भहरूमा पनि विभिन्न किसिमका कविताहरू लेख्नु भएको छ, अनि अनुवादहरू पनि गर्नुभएको छ, जस्तो प्रश्नोत्तरी जस्तो दार्शनिक कविता, त्यो चाहिँ शङ्कराचार्यको प्रश्नोत्तरी जस्तो दार्शनिक कवितालाई पनि भानुभक्त आचार्यले सरल नेपाली भाषामा अनुवाद गरेर सारा नेपालीहरूलाई आफ्नो जीवन के हो, मरण के हो, हामी चाहिँ के कुरामा ध्यान दिनुपर्छ, हामी के कुराबाट बस्नुपर्छ, यो ज्यादै महत्त्वपूर्ण शिक्षा उहाँले चाहिँ यो प्रश्नोत्तरीका माध्यमबाट दिनुभएको छ। यो पनि ज्यादै महत्त्वपूर्ण कृति, महत्त्वपूर्ण विचार, महत्त्वपूर्ण सामग्री हो भन्ने मलाई चाहिँ लागेको छ।
0: ओके, अब तपाईँले रामायणको धेरै कुरा गर्नुभयो, रामायणलाई संस्कृतबाट सरल नेपालीमा लिपिबद्ध उहाँले जुन चाहिँ गरिदिनु भयो, र यहाँ चाहिँ अझै बुझ्नुपर्ने कुरा, अचम्मको कुरा के छ भने, अनुवाद त जसले पनि गर्छन् तर नेपाली संस्कृतको रामायण अलौकिक रूपमा छन्द र भावको पनि दोवानमा उहाँले सरर बगाउनु भएको जस्तो लाग्यो, त्यो त्यसमा केही प्रकाश पार्न चाहनुहुन्छ?
1: यो एकदमै राम्रो क्वेसन सोध्नुभयो। जस्तो यो चाहिँ अध्यात्म रामायणको नेपाली रूपान्तरण हो, अध्यात्म रामायणका लेखक चाहिँ वेदव्यास मानिनुहुन्छ, वेदव्यास भने नेपालमा तनहुँमा नै जन्मनु भएको, भानुभक्त आचार्य पनि तनहुँमै जन्मनु भएको, यी दुईवटा प्रतिभाहरू एउटै ठाउँमा जन्मनु भएको। अब भानुभक्त हाम्रो अगाडि प्रत्यक्ष नै हुनुहुन्छ, वेदव्यास पनि त्यहाँ जन्मनु भएको हो भन्ने कुरा चाहिँ केही चाहिँ पौराणिक श्लोकहरूले त्यो ठाउँको चाहिँ उल्लेख गरेका छन्, एउटा यो कुरा भयो। त वेदव्यासले चाहिँ धेरै चाहिँ दार्शनिक कुरालाई बढ्ता चाहिँ फोकस गरेर चाहिँ अध्यात्म रामायण लेख्नु भएको छ, र त्यो अध्यात्म रामायण 6000 श्लोकहरू रहेका छन्, र त्यो रामायणमा चाहिँ धेरै जसो अनुसूप छन्दका श्लोकहरू रहेका छन् र अरू विभिन्न छन्दहरू पनि त्यसमा प्रयोग गरिएको छ। त भानुभक्त आचार्यको रामायणमा चाहिँ करिब 1400 श्लोकहरू रहेका छन् र त्यसमा 1000 श्लोक त शार्दूल विक्रीडितका मात्रै चाहिँ श्लोकहरू रहेका छन् र अनि अरू विभिन्न छन्दहरू पनि उहाँले प्रयोग गर्नुभएको छ, उपजाति प्रयोग गर्नुभएको छ, शिखरिणी प्रयोग गर्नुभएको छ, वसन्त तिलका प्रयोग गर्नुभएको छ होइन, यस्ता चाहिँ मन्दाकान्त प्रयोग गर्नुभएको छ, यस्ता विभिन्न छन्दहरू पनि उहाँले रामायणमा र अरू सामग्रीमा प्रस्तुत गर्नुभएको छ। त्यसो भएको हुनाले त्यो अनुवाद कला चाहिँ यस्तो अनुवाद कला छ कि त्यो चाहिँ हामीले चाहिँ अनुमानै गर्न सक्दैन, त्यो कलकलाउँदो अनुवाद छ, एकदमै आफ्नै पाराले गएको छ। जस्तो छ एक दिन नारद सत्यलोक पुगेर यो एक श्लोक चाहिँ 18 श्लोकको चाहिँ अनुवाद हो यो, त्यसै यो चाहिँ ट्याक्कै शब्दानुवाद नभएर यो भावानुवाद भएको हुनाले यो एकदमै मौलिक ग्रन्थ जस्तो स्वाद हामी यसबाट पाउन सक्छौँ। अर्को चाहिँ त्यहाँ चाहिँ अनुसूप छन्दमा छ, यहाँ 1000 श्लोक चाहिँ अब शार्दूल विग्रह छन्दमा छ। त्यसरी यो शार्दूल विग्रह छन्दलाई नेपाली जातिको एउटा चाहिँ लोक छन्दको रूपमा बदलिदिने, लोक काव्यको रूपमा बदलिदिने त्यो सामर्थ्य पनि भानुभक्तले राखेको हामी पाउन सक्छौँ। त्यसरी अनुवादै छुट्टै किसिमको छ, उहाँको मौलिक धाराबाट, मौलिक भूमिकाबाट, मौलिक चेतनाबाट यो अनुवाद भएको हुनाले यसलाई चाहिँ हामीले अनुवाद भने तापनि अनुवाद जस्तै छैन, तर त्यो चाहिँ अध्यात्म रामायणको चाहिँ जुन डोरो छ त्यसलाई फेरि उहाँले नबिगारिकन चाहिँ अनुपूर्वी चाहिँ प्रस्तुत गर्नुभएको छ। र त्यसका मूल भावलाई, मूल विचार र मूल साहित्यिक सन्दर्भहरूलाई चाहिँ त्यहाँ प्रस्तुत गर्नुभएको छ। र अनि फेरि त्यहाँ चाहिँ वर्णन गरेका प्रकृतिहरूलाई नेपालीकरण गर्नुभएको छ, समाजलाई पनि कता कता नेपाली समाजको प्रतिबिम्ब त्यहाँ दिनुभएको छ, नेपाली प्रकृतिको प्रतिबिम्ब त्यहाँ दिनुभएको छ।
0: सामग्रीहरू भने मतलब सर, समाज र परिवेशबाट नै जे सिकेका थिए भानुभक्तले त्यस त्यसबाट नै उहाँले आफ्नो रचनामा त्यो व्यावहारिकताको संगम ल्याउनु भएको जस्तो बुझिन्छ, होइन त?
1: हो, त्यसो भएर नै यो चाहिँ अत्यन्त आस्वाद्य मौली जस्तै चाहिँ छ, यसलाई कसरी अनुवाद जस्तो चाहिँ फिट गर्दै गर्दैन, राखेर भिराएपछि चाहिँ ए यहाँ यहाँ यो कुरो रहेछ, हेर्नु नि यो कुरो रहेछ भनेर अनुभव गर्छ। अन्यथा चाहिँ उहाँले चाहिँ मूलभूत सारलाई लिएर यो अनुवाद गर्नुभएको हुनाले र अनि छन्द पनि आफ्नै किसिमले खेलाउनु भएको हुनाले यसको चाहिँ धेरै किसिमको विशेषताहरू रहेका छन् रामायणको। अब सामाजिक हिसाबले, दार्शनिक हिसाबले, प्रकृति चित्रणका हिसाबले, समाज चित्रणका हिसाबले, धार्मिक हिसाबले, होइन, र यो आज राम आदर्श पुरुष रामको चरित्र चित्रणको हिसाबले, आदर्श चाहिँ सती साध्वी नारी सीताको चरित्र चित्रणको हिसाबले, दाजुको सधैँ अनुगामी भएर रहने अत्यन्त आदर्श चरित्र लक्ष्मणको चरित्रको हिसाबले र धेरै चरित्रहरू चाहिँ यहाँ अनुकरणीय रहेका छन्। यो सबै दृष्टिकोणले पनि रामायण चाहिँ हाम्रो ज्यादै चाहिँ संवेद्य ग्रन्थको रूपमा, आदरणीय ग्रन्थको रूपमा, सुपाठ्य ग्रन्थको रूपमा रामायण रहेको छ भन्ने मेरो
0: ओके सर। अब भानुभक्तको कुरा गर्दा, भानुको कुरा गर्दाखेरि मोतीरामको पनि अलि बयान गर्न नगरी त कम्प्लिट नहोला, किनभने मोतीराम जस्ता विद्वान उर्दू फारसी भाषाका मा चाहिँ ठुलो दखल राख्ने व्यक्तिले अवश्य पनि उहाँको कृतिहरूलाई ती अन्य भाषाहरूमा, नेपाली बाहेक अन्य भाषामा पनि केही केही त पस्किनु भयो होला नि, त्यसको बारेमा केही जानकारी छ?
1: मैले पढाएको थिएँ एउटा जस्तो भानुकै कुरा गर्दा उहाँको बधु शिक्षा चाहिँ इङ्ग्लिसमा कतै अनुवाद भएको जस्तो लागेको थियो, मैले कतै कुनै बेला पढाए जस्तो लाग्छ। अनि अब भानुभक्तलाई भानुभक्त बनाउने काम चाहिँ वास्तव मोतीराम भट्टले गरेको हुन्, मोतीराम भट्टले भानुभक्तलाई यसरी भन्दा नै हुन्छ, एकै सिक्काका दुई पाटा भनेर भन्दा पनि हुन्छ। जो अन्धकार युगमा पनि भानुभक्तले अद्भुत सुन्दर काम गर्नुभयो, त्यो लुकिरहेको चाहिँ दबिरहेको कामलाई चाहिँ प्रकाश गर्ने, नीतिदेखि महाकाली पुर्याउने काम चाहिँ मोतीराम भट्टले गर्नुभयो र मोतीराम भट्ट एकदमै सचेत प्रयत्न गर्नुभएको। भानुभक्तले चाहिँ सामान्य भाषा सेवाको हिसाबले काम गर्नुभयो, मोतीराम भट्टले चाहिँ हाम्रो नेपाली भाषाको विकास गर्नुपर्छ, नेपाली साहित्यको विकास गर्नुपर्छ, नेपाली भाषामै नाटक लेख्नुपर्छ, नेपाली भाषामै गजल लेख्नुपर्छ, नेपाली भाषामा खण्ड काव्य महाकाव्य लेख्नुपर्छ र नेपाली भाषालाई अरू भाषा जस्तै धनी बनाउनु पर्छ, किन उहाँ त चाहिँ बनारसको उर्दू विद्यालय पढ्नुभएको, उर्दूका चाहिँ गजलहरू पनि पढ्नुभएको थियो, उर्दू साहित्य पनि पढ्नुभएको थियो, अलिकति इङ्ग्लिसको पनि ज्ञान थियो, त्यसरी ए हामीले पनि हाम्रो भाषालाई त एकदम शिखरमा लानुपर्छ भन्ने त्यो सचेत प्रयत्नबाट चाहिँ मोतीराम भट्टले चाहिँ काम गर्नुभएको थियो भनेर हामीले बुझ्न सक्छौँ।
0: अब तपाईँसँग बिदा लिनु पूर्व म तपाईँलाई एउटा के सोध्न चाहन्छु भने, झन्डै 200 वर्षको पुग्न पुग हारिमा उहाँको युवा अवस्थामा कहिले कलम चल्न थाल्यो? 213 वर्षको जन्म जयन्ती हामी मनाउँदैछौँ, तर कलम चल्न थालेको, विवेक आएको, होइन, बुद्धि आएको बेलादेखि गर्दाखेरि झन्डै पुग्न पुग 200 वर्ष अगाडि उहाँले रचेका रचनाहरू, कृतिहरू त्यतिखेरको समय सन्दर्भ र अहिलेको समय सन्दर्भ र अहिलेको पुस्ताहरूलाई कतिको सान्दर्भिक होला, कतिको यसले प्रेरणा देला, कतिको यसले पाठ सिकाउला, कतिले कतिको मार्गदर्शन देला तपाईँको विचारमा?
1: अब यसमा चाहिँ एकदमै समसामयिक प्रश्न गर्नुभयो। अब रामायण अब चाहिँ राम गीताकै कुरा, राम गीता नीति रामायणभित्र अनुसूचित भएको छ, अनि प्रश्नोत्तरी उहाँले गर्नुभएको छ, भदु शिक्षा उहाँले लेख्नु भएको छ, केही केही कुराहरूमा अहिले समयले अलिअलि परिवर्तन गर्दै ल्याएको छ, समय उल्टो फेरेको छ, तर यहाँका जुन आदर्शतम मानव मूल्यका कुराहरू, मानव आदर्शको कुराहरू, अब चाहिँ त्यो चाहिँ नारी आदर्शका कुराहरू, नारी मूल्य मान्यताका कुराहरू, धेरै कुराहरू चाहिँ ज्यादै चाहिँ महनीय चाहिँ छन्। अब केही केही कुराहरू अलिकति पुरातन भयो कि त भन्ने पनि एउटा दृष्टिकोण छ, तर त्यो चाहिँ के भने हामीले हाम्रै सभ्यताको आँखाले हेऱ्यौँ, हामीले हाम्रै दर्शनको आँखाले हेऱ्यौँ, हामीले हाम्रै परम्पराको आँखाले हेऱ्यौँ भने त केही केही कुराहरू अहिले व्यवहार उतार्न नसकिला, तर धेरै कुराहरू हाम्रो समाजलाई आदर्श बाटोमा हिँडाउने, हाम्रो चाहिँ घर परिवारलाई आदर्श बाटोमा हिँडाउने, समाजलाई आदर्श बाटोमा हिँडाउने, नारीहरूलाई चाहिँ आफ्नो अस्मिता जोगाएर, अस्तित्व जोगाएर, आदर्श चरित्रको रूपमा, आदर्श व्यवहारको रूपमा अगाडि बढाउने प्रेरणा वास्तवमा चाहिँ यसले दिन्छ भन्ने मलाई लाग्छ। त्यसले गर्दाखेरि यसभित्रका सार्थक कुराहरूले यो समाजलाई, वर्तमान समाजलाई पनि धेरै अभिप्रेरित गर्न सक्छ। हामीले ठगी गर्नुहुन्न, चोरी चकारी गर्नुहुन्न, हामीले चाहिँ झुटो बोल्न हुँदैन, हामीले चाहिँ जथाभाव त्यतै चाहिँ बोल्नु पनि हुँदैन, सही सही रूपमा चाहिँ सत्यम ब्रुयात् प्रेम ब्रुयात् न ब्रुयात् सत्यम प्रियम सत्यम च नानृतम प्रियम च नानृतम बुरिया ईश्वर धर्म सनातन जस्ता आदर्शमय विचारहरूलाई हामीले रामायण तथा तथा छदाछुलो देख्न सक्छौँ। त्यसले हामीले चाहिँ नयाँ पुस्ताको चरित्र सुधार, बोली वचन सुधार, व्यवहार सुधार, चिन्तन सुधारमा चाहिँ काम गर्न सक्छ। र अहिले चाहिँ उपभोगवादी सभ्यता विकास भइराखेको छ, जसलाई पनि धनै चाहियो, धनै चाहियो, मरेर पनि इज्जत बिताएर पनि होइन, चारा चाहिने मरेर पनि मारेर पनि जसरी पनि धनै जोड्नु पर्यो भन्ने यस्तो धनप्रिय चाहिँ वर्तमान समाजमा धन होइन है, धन त एउटा ऊ चाहिँ माध्यम मात्रै हो, हाम्रो लक्ष्य नै धन होइन है जीवनको भनेर चाहिँ त्यो लक्ष्य चाहिँ हाम्रो चाहिँ धर्म अर्थ काम मोक्ष चाहिँ हाम्रो लक्ष्य हो, आदर्श चाहिँ हाम्रो लक्ष्य हो, अध्यात्म चिन्तन चाहिँ हाम्रो लक्ष्य हो भनेर यसो उदात्त शिक्षा चाहिँ भानुभक्तका कृतिबाट हामीले पाउने हुनाले अहिले भाँडिरहेको हाम्रो वर्तमान समाज, जथाभावी बोलिरहेको वर्तमान समाज, चरित्रलाई चाहिँ व्यवस्था गरिरहेको वर्तमान समाजलाई यसका आदर्शहरू हामीले पढौँ, सिकौँ, सिकायौँ र त्यसलाई चाहिँ अनुबन्धित गऱ्यौँ, त्यसलाई अनुकरण गऱ्यौँ भनेदेखि हामीले निश्चय पनि यस्ता चाहिँ नराम्रा व्यवहारबाट हामीलाई, हाम्रो समाजलाई र हाम्रो नयाँ पुस्तालाई समेत जोगाउन चाहिँ बदल मिल्छ भन्ने मेरो चाहिँ बुझाइ छ।
0: ज्यू अब जाँदा जाँदै फेरि पनि एउटा तपाईँलाई प्रश्न गर्नु, मलाई अनुरोध पनि हो, प्रश्न मात्र होइन। अब तपाईँले उहाँको सबै कृति पढ्नु भएको छ, कण्ठस्थै होला होइन, एउटा चाहिँ तपाईँलाई मैले मौका पनि दिएर अनुरोध गरेँ भने कुन चाहिँ कृतिलाई यसो भाषण गरेर अलिकति केही बोलिदिनुहुन्छ कि के गर्नु, एउटा अनुरोध गरेँ।
1: अब म एउटा सानो कृति उहाँको चाहिँ वाचन गर्छु।
0: ज्यू
1: अब यो अहिले पनि काम लाग्ने खालको चाहिँ छ, यो चाहिँ प्रश्नोत्तरी हो, कविता उहाँले अनुवाद गर्नुभयो, जोड राम्रो छ। अब चाहिँ
0: ओके सुनौ, फेरि हामीलाई त बुझाइदिनु पर्छ नि, वाचन गर्न मात्रै हुँदैन, बुझाइ पनि दिनुपर्छ नि। ल ल ल सुरु गर्नुहोस्।
1: अलिअलि यसको अर्थ बुझाउँछु। यो प्रश्नोत्तरी चाहिँ करिब 40-41 श्लोकमा शङ्कराचार्यले चाहिँ दार्शनिक सन्दर्भमा संस्कृतमा लेख्नु भएको हो, त्यसलाई चाहिँ त्यो दार्शनिक कवितालाई नेपालीमा अनुवाद गरेर नेपालीहरूलाई पनि यो दर्शन बुझाउनु पर्छ भनेर उहाँले बडो मिठो चाहिँ अनुवाद गर्नुभएको छ। गीता जो अध्यात्म रामायणभित्र छ त्यसलाई पनि उहाँले रामायणभित्र अनुवाद गर्नुभएको छ, बडो राम्रो अनुवाद छ उहाँको। यो प्रश्नोत्तरमा चाहिँ हामीलाई धेरै काम लाग्ने चाहिँ शिक्षा यसमा हामी प्राप्त गर्न सक्छौँ।
0: कुनै कुनै कुराहरू सिचुएसनहरू आउटडेटेड त छैनन्? छैनन्। ओके, कहिले कहिले त आउटडेटेड हुन्छ, जस्तै चाणक्य नीतिदेखि थुप्रै नीतिलाई यसो पढ्यो भने चाहिँ ओहो अहिलेको समाजमा यो कुरा भन्यो भने त जेलै जानु पर्ला जस्तो हुन्छ, त्यसले गर्दाखेरि त्यसमा त अलिकति हामीले चाहिँ फिल्टर गर्नुपर्छ।
1: ठिक हो, तपाईँले भनेको कुरा एकाध कुराहरू त्यस्ता चाहिँ छन्, जस्तो नारी हाम्रो बौद्ध शिक्षामा पनि त्यस्ता केही कुराहरू छन्, अलिकति अब अहिले चाहिँ सन्दर्भले गर्दा अलिकति चेन्ज भएको छ, तपाईँले त्यसको मूल मर्मलाई हेऱ्यो भने त नारीको आदर्श, नारीको अस्मिता, नारीको उच्चता होइन कायम गरेर त्यहाँ लेखिएको छ। नारीलाई त गृहस्वामिनीको रूपमा चाहिँ वर्णन गरेको छ, नारी भनेको त हाम्रो घरको पनि मूल हुन्, हाम्रो समाजको पनि मूल हुन्, राष्ट्रको पनि मूल वस्तु वैभव हुनु भनेर सम्मान गरेको छ, त्यो रूपमा पनि हामीले हेर्नुपर्छ।
0: ल सर, समय सक्न आँट्यो, कविता सुन्न मन लाग्यो, ल सुरु गर्नुहोस्।
1: ल हुन्छ, म प्रश्नोत्तर अलिकति भन्छु
0: प्लिज।
1: दरिद्रनाउ नरमा त कसको प्रश्न हो यो
0: ओके
1: विशाल तृष्णा घरमा छ जसको जसले चाहिँ विशाल तृष्णा पालिरहेको छ त्यसलाई चाहिँ यो संसारै पाइसक्दाखेरि पनि पुग्दैन त्यसरी आफ्नो जीवन निर्वाह जसरी हुन्छ आफ्नो चाहिँ इमान्दार कमाइबाट चाहिँ जसरी हुन्छ त्यसमा चाहिँ चित्त बुझाउनु पर्छ होइन यावत हेत जसरम तावत सोत्तमी देवी नाम अधिकम यो भी भन्ने त शक्ति र दण्ड मरती भन्छ यो भक्तिमत भागवतको चाहिँ सप्तम स्कन्दमा यो सिद्धान्त आएको छ हामीले हाम्रो जसरी चाहिँ सहज रूपमा चल्छ त्यति चाहिँ सम्पत्ति हाम्रो हो हाम्रो जीवनलाई हामीले उपभोग गर्न चाहिँ पुग्ने भन्दा बढ्ता चिज हामीले सङ्कलन गर्यौँ भनेदेखि त्यो चाहिँ हामीले चाहिँ चोरेको हो हामीले चोरेको हुनाले हामीलाई चाहिँ दण्ड मिल्नुपर्छ भन्ने छ त्यो भावनामा पनि यो चाहिँ मिल्दछ कि हामीले चाहिँ विशाल रूपतिर अनावश्यक चाहिँ सङ्कलनतिर होइन हामीले हाम्रो जीवनलाई सहज बनाउनु पर्छ सरल बनाउनु पर्छ र प्रकृतिलाई चाहिँ नबिगारिकन हामी चाहिँ जीवन बाँच्नुपर्छ त्यो प्रकृतिमा जन्मिएका सम्पूर्ण जीव जीवाधहरूलाई मनुष्यले चाहिँ सहयोग गर्नुपर्छ उनीहरूको जीवनलाई मद्दत गर्नुपर्छ त्यसो भएर नै हाम्रो कुकुर पूजा गाई पूजा चाहिँ चरा पूजा काग पूजा आदि इत्यादि सर्प पूजा आजकल त्यो चिन्तन चाहिँ हाम्रो पूर्वमा त्यो कुरालाई
0: ध्यान मतलब अति भयो भने खति हुन्छ भन्ने नेपालीमा अर्को भनाइ छ अङ्ग्रेजीमा चाहिँ टु मच अफ एभ्रिथिङ इज ब्याड पनि भन्छ त्यही हो नि त कुरा त होइन त
1: उत्तर दिनुभयो कुन्नु धने सब नरले कयाको सन्तु सलेजो खुसी रहेको आफ्नो इमान्दार चाहिँ कमाइबाट जो मानिस सन्तुष्ट छ त्यो मान्छे नै चाहिँ धनी हो भन्ने उहाँले यसमा विचार गर्नुभएको छ जिउँदै मर्याएको भरिनाम त कसको उद्यम बिना वित्त झकार यसको जस्तो अहिले पनि हामी सबै नेपालीहरू उद्यम गर्नु परेको छ होइन हामी त उद्यम नगरिकन हामीले समय बितायौँ भने त हामी त मरेको जस्तै हुन्छ है भनेर हामी सारा नेपालीहरू मेची महाकाली हिमाल तराईलाई चाहिँ उद्यम गर्नुपर्छ है उद्योगशील हुनुपर्छ है कुर्बन नेवी आकारमा नै जिरी विशेष सतमतमा काम गरी गरिकन सहस्र सय वर्षसम्म बाँच्ने इच्छा राख है काम गरी गरिकन दुच्चो भएर फटा भएर अल्छी भएर होइन नि काम गरी गरिकन भन्छ वेदमा यो वेदको शुक्ल यजुर्वेदको 40 अध्यायमा आएको छ त्यही भावनालाई यहाँ शङ्कराचार्य लेख्नुभयो त्यसैको अनुवाद हो यो उद्यम बिना जसको जिउँदै मर्याको भनी नाम त कसको उद्यम बिना बेतकाल जसको अमृत तरे कुन छ भन्या निराशा पासा कौन हुन् ममतै छ पासा होइन यो चाहिँ अनावश्यक आशाको चाहिँ सलाहमा पनि जान हुँदैन र हामीले चाहिँ हाम्रो जीवनलाई सन्तुलित बनाउनु पर्छ स्वस्थ बनाउनु पर्छ र प्रकृतिको नजिक चाहिँ राख्नुपर्छ प्रकृतिलाई नबिगारिकन हामीले चाहिँ हाम्रो जीवनलाई आवश्यक पर्ने कुरा जुटाउनु पर्छ भन्ने जस्ता कुराहरू यसमा चाहिँ हामी
0: ओके आज समय यति नै भयो अरू कुनै दिन तपाईँको आफ्नै कार्यक्रममा राख्नु होला धेरै कुराहरू हजुर
1: ल
0: आज यति गरौँ होइन अब तपाईँले अब नेपालीमा मजाले भनिदिनु भयो तपाईँको जुन चाहिँ एउटा संस्कृतमाथिको तपाईँको पकड छ अब जाने बेलामा दुई शब्द बोलेर विदा पनि संस्कृतमा लिनुहोस् न हामी पनि अलिकति पवित्र हौँ कान पनि पवित्र होस् अनि संस्कृत पढ्नेतिर अलिकति हामीलाई इच्छा पनि जागोस् कोसिस गरेर विदा लिनुहोस् न त ल
1: ल हुन्छ म एउटा चाहिँ बेच्ने एउटा चाहिँ उक्ति भनेर चाहिँ बिदा लिन्छु
0: ज्यू
1: तथ्य चाहिँ के छ भन्दाखेरि ऊ चाहिँ छ सहना भवतु हामी सबैको चाहिँ सुरक्षा सँगसँगै हामी सही चाहिँ सुरक्षित हौ सहना भनाक्छु हामी सम्पूर्ण मानव जातिले चाहिँ यो सम्पूर्ण वस्तु वैभवहरू पृथ्वीका सम्पूर्ण वस्तु वैभवहरूलाई सँगसँगै सहजीवनका आधारमा भोग गरौँ सहना भवतु सहनौ भुनक्तु सवीरङ्करावाहे हामी सबै मानव जाति यो धरतीमा आएपछि सँगसँगै वीरता चाहिँ प्रदर्शन गरौँ हामी मिलेर चाहिँ राम्रा राम्रा कामहरू उद्योगहरू गरेर अगाडि बढौँ मिली मिलिकन गरौँ करवा भए तेजस्विना बधी तमस्तु हामीले जे जति ज्ञान गुणका कुराहरू सिकेका छौँ सिकिरहेको छौँ त्यो तेजस्वी बनोस् फलदायी बनोस् विद्यावती बनोस् फलवती बनोस् है तेजस्विना बधी तु मा विद्वि स्वाद भाइ हामी सम्पूर्ण मानव जीवनमा हामी सम्पूर्णले सम्पूर्णमा कहिले पनि विद्वेष नगरौँ कहिले झगडा नगरौँ एउटाले अर्कोलाई सम्मान गरौँ एउटाले अर्कोलाई मान मर्यादा गरौँ र त्यो चाहिँ मानिसमा मात्रै नभएर सम्पूर्ण प्राणी जगतलाई पनि हामीले माया ममता स्नेह सम्मान बाँड्न सकौँ र सम्पूर्ण जगतको कीट पतङ्गहरू पनि हाम्रो अस्तित्व जस्तै अस्तित्वशाली छन् तिनीहरूलाई पनि हामीले नचलाइकन हाम्रो जीवन अगाडि बढाउनु पर्छ है भन्ने यसले गर्दा सहयात्राको गान यो मन्त्रमा वैदिक मन्त्रमा गरिएको छ यो चाहिँ विश्व मानवको लागि विश्व सभ्यताका लागि बडो
0: आज अब ये पवित्र शब्द पवित्र अब कुराहरू सुन्दै तपाईँलाई धन्यवाद दिएर म बिदा लिनै पर्यो. आफ्नो कार्यक्रम पनि यही महिमाहरू राख्नु होला अर्को एपिसोडमा दोफानको भन्दै तपाईँसँग फेरि छिटै भेट्ने मौका मिल्छ कि भन्ने आशा गर्दै मैले बिदा लिएँ है सर.
1: एकदम मैले पनि यहाँलाई धेरै धेरै धन्यवाद राखेँ भने किनभने भानुभक्त जयन्तीको जयन्तीको सन्दर्भमा मैले भानुभक्तका विषयमा केही कुराहरू राख्न पाएँ, केही कुराहरू बोल्न पाएँ, उहाँको यशोगान गर्न पाएँ, उहाँका कविताहरू वाचन गर्न पाएँ र संसारभरि छरिएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सुनाउन पाएँ र चाहिँ म त सम्पूर्ण देश विदेशमा छरिएका नेपाली दाजुभाइ बहिनीहरूलाई नेपालको आवाज, नेपालीको आवाज, नेपाली भाषा साहित्यको आवाज बोल्ने यो ब्रिटिस गोर्खा रेडियो सधैँ सुन्नु हुन पनि अनुरोध गर्छु. नेपालको आवाज दिनदिनै बोलिरहेको छ, गीत बोलिरहेको छ, भाषा बोलिरहेको छ, होइन साहित्य बोलिरहेको छ. त्यसो भएर यो चाहिँ रेडियो पनि धेरै धन्यवादको पात्र छ. यहाँ विनोद विनोद ध्वजज्यू पनि धेरै धेरै धन्यवादका
0: पात्र हुन्छ. मैले बिदा लिनै पर्यो. नमस्ते है त बाबाई. त प्रोफेसर नवराज कटेलज्यूको कुरा जति सुने पनि सुन्नु लाग्ने थियो तर भानुभक्त सम्बन्धी एउटा गीत राख्ने विचार थियो. अहिले यो समयमा ठ्याक्कै समय पुगेन, त्यसले गर्दाखेरि अब हामी आदरणीय श्रोताहरू समाचारमा जान्छौँ, समाचारपछि फेरि आउँछौँ र त्यो गीत भानु सम्बन्धी एउटा गीत राम्रो भनेको रहेछ त्यो राख्छौँ. र आजको भानु जयन्ती हामीले यसरी मनायौँ, कुराकानी छोटो हुन्थ्यो भनेको होला भनेको त्यो चाहिँ हुन सकेन. एनिवे मिठा मिठा कुराहरू थुप्रै बाँकी थियो, अझै पनि धेरै प्रश्नहरू थियो मेरो, मैले छोटाउँदा छोटाउँदै पनि यसलाई छोटाउन सकिनँ भन्दै अब लागौँ समाचारतर्फ. समाचारपछि फेरि हाम्रो नियमित कार्यक्रम हुने नै छ.

मार्केट बाहिर आज बिहान शंकास्पद रूपमा छाडिएका कार प्रहरीले क्रेन लगाएर हटाउन थालेको छ। तीनकुरेको कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरको अनलाइन खबर र मध्य बानेश्वरको हिमालयन टेलिभिजन कार्यालय गेट बाहिर शंकास्पद गाड़ी राखिएको थियो। कान्तिपुरको गेट अगाडि राखिएको गाड़ी प्रहरीले क्रेन प्रयोग गरेर हटाएको छ। त्यस्तै अनामनगरको भाटभटेनी अगाडि बिहानैदेखि राखिएको गाड़ीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपाल पत्रकार महासंघले संचार गृहको गेटमै शंकास्पद गाड़ी राखिदिएर आउजाउमा समेत समस्या पारिएको भन्दै छानबिन र पत्रकारको सुरक्षाबारे ध्यान दिन सरकारलाई अनुरोध गरेको छ। मनसुनी वर्षा सक्रिय बनेसँगै मुलुकका ठाउँ ठाउँमा मानवीय र भौतिक सम्पत्तिको क्षति हुन थालेको छ। जाजरकोटको भेरी नगरपालिका दुई राक्सीमा 60 वर्षीय जयशिला शाहको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले अस्थायी चहरा पुर्दा शाहको मृत्यु भएको हो। पहिरोमा परेका शाहकी छोरी 40 वर्षीय मेनुका र 7 वर्षकी नातिनी टीका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। दोलखाको कालेन्चोक एक क्याम्पोलमा पहिरोमा परेर 4 महिनाकी शिशुको मृत्यु भएको छ। सुनखानी साङबुवा सड़कमा पर्ने क्याम्पोल पहिरोमा परेर गैराती 4 महिनाकी एलिना थामेको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा घाइते भएकी शिशुकी 19 वर्षीय आमा शर्मिलालाई स्थानीयले उद्धार गरेर धुलिखेल अस्पताल हुँदै काठमाडौँ ल्याइएको छ। बागलुङमा घरको पर्खाल भत्किँदा एकजना बालकको मृत्यु भएको छ। ढोरपाटन दुई सलामकोटमा घरको पर्खाल भत्किएर च्यापिँदा बडीगाड 5 का 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माओली घरको आँगनमा खेलिरहेका बेला बालकलाई घरको पर्खाल भत्किएर पुरेको प्रहरीले जनाएको छ। हेटौडामा बाढ़ीले चालक सहितको ट्रक बगाएको छ। चालकले भने पौडिएर ज्यान जोगाएका छन्। हेटौडा 17 को कर्राखोलामा आज बिहान आएको बाढ़ीले चालक सहित खाली ट्रक बगाएको हो। शिवम सिमेन्ट उद्योगबाट चुन ढुङ्गा झारेर फर्कने क्रममा 12 चक्के ट्रकलाई बाढ़ीले बगाएको हो। ट्रक चलाउँदै गरेका चितवन रत्नगर 13 का 34 वर्षीय दीपक थिङले पौडिएर ज्यान बचाउनु भएको हो। खुट्टामा ठूलो चोट लागेका थिङको हेटौडाकै मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रामेछापको लिखु 1 जलविद्युत आयोजनाको बाँधमा बाढ़ीले क्षति पुर्याएपछि बिजुली उत्पादन बन्द भएको छ। बाढ़ीले रामेछाप र सोलुखुम्बु जोड्ने 3 वटा पुल र 1 चिया पसलमा पनि क्षति पुर्याएको छ। लैन्दी खोलामा बाढ़ी आउन थालेपछि 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजना बन्द गरिएको छ। जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीका अनुसार जोखिम देखिएपछि गएको साँझदेखि विद्युत उत्पादन रोकिएको हो। पोहोर असार 24 गते लैन्दी खोलामा आएको बाढ़ीले आयोजनाको बाँध सहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। वर्षा बाढ़ी र पहिरोका कारण आज मुलुकका ठाउँ ठाउँमा राजमार्ग बन्द भएको छ। मेची राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, अरणीको राजमार्ग, पोखरा ताङतिङ सड़क सहित गोराई रूकुम शहीद मार्ग, सालझण्डी ढोरपाटन सड़क खण्ड र मदन भण्डारी राजमार्ग ठाउँ ठाउँमा बन्द भएको प्रहरीले जनाएको छ। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगले विवरण संकलनको काम रोकेको छ। शुक्रबार सर्वोच्च अदालतले कुनै पनि व्यक्तिलाई विवरण बुझाउन बाध्य नपार्न, विवरण बुझाइसकेका हकमा पनि छानबिन यथावत राख्न र कार्यवाही सिफारिश नगर्न अन्तरिम आदेश दिएपछि आयोगको काम प्रभावित भएको हो। शुक्रबार न्यायाधीश द्वय टेक प्रसाद ढुङ्गाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिटको अन्तिम टुङ्गो नलागेसम्म काम कार्यवाही अगाडि नबढ़ाउन अन्तरिम आदेश दिएको थियो। सरकारले आयोग गठन गर्दै पहिलो चरणमा 62/63 82/83 मसान्तसम्म सार्वजनिक पद धारण गरेका र उक्त अवधिमा बहाल रही जुनसुकै किसिमले सेवाबाट अवकाश भएका राजनीतिक पदाधिकारी कर्मचारी तथा निजहरूका परिवार समेतका नाममा सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। उनीहरूको नाममा स्वदेश र विदेशमा रहेका सम्पत्ति विवरण संकलन र छानबिन गरी प्रतिवेदन पेश गर्न आयोगलाई कार्यदेश दिएको छ। आयोगले गत वैशाख 10 गतेबाट ठमेलको केशर महलमा कार्यालय खोलेर काम शुरू गरिसकेको छ। आयोगमा हालसम्म 14,000 बढ़ीले सम्पत्ति विवरण बुझाइसकेको प्रवक्ता गणेश केसीले जानकारी दिनुभएको छ। गत वैशाख 2 गतेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 5 सदस्यीय आयोग गठन गरेको थियो। पोखरा जोमसम हवाई सेवा 3 महिनाका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाका कारण भिजिबिलिटी कम भएपछि भदौ पहिलो सातासम्म पोखरा जोमसम उडान बन्द गरिएको जोमसम विमानस्थलका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हजुर, भानुभक्तको महिमा गाइएको गीत थियो किरण गस्मेरको आवाजमा, शब्द सञ्चमान राय, अनि धेरै कलाकारले साथ दिएका रहेछन्। अघि नै मैले यो गीत लगाउन चाहेको थिएँ तर समयको अभाव रह्यो। हाम्रो प्रोफेसर नवराज खट्टेजीले भानुको बारेमा राम्रो बयान गर्नुभयो। संस्कृतका एकदमै विद्वान हुनुहुन्छ, विदेशमा यानि कि भारतका विभिन्न ठाउँमा उहाँलाई बोलाएर संस्कृतमै प्रवचन दिने, भाषण आदि गर्ने, ओपनिङ गर्ने, कुनै कार्यक्रमको समापन गर्ने यस्तो यस्तो जिम्मेवारी पाउनुहुन्छ। अनि एकदेखि मैले उहाँलाई भनेको थिएँ, सुन्नु न त तपाईँले कसरी समापन गर्नुभयो भनेर भन्दाखेरि मजाले मैले नबुझे पनि समापनको एउटा चाहिँ अंश सुनाउनु भएको थियो। यस्ता विद्वान हाम्रो साथमा हुनुहुन्छ, बिएबिएस गोर्खा रेडियोको एउटा भनौँ न अब फ्रिलान्सरको रूपमा हुनुहुन्छ। उहाँलाई सरलाई धेरै धेरै धन्यवाद छ। उहाँको विद्यार्थीहरू देश विदेशमा चारैतिर हुनुहुन्छ, विशेष गरेर साहित्यको क्षेत्रमा, र उहाँले हाम्रो ब्रिगेड अफ गोर्खाजका साहित्यकारहरूलाई खोजी उहाँका कृतिहरूलाई आफ्नो कार्यक्रम मार्फत पस्किरहनु भएको छ। विजय हितान बगर एउटा अनुपम उदाहरण, र जानु बहिनीको नम्बर दिएको छु, कुनै दिन जानु बहिनीलाई उहाँले चाहिँ कन्ट्याक्ट गर्नुहुन्छ। यस्तो थुप्रै छन्, नरेश हाम्रा भाइ थुप्रै साहित्यकार हुनुहुन्छ, उहाँका कृतिहरूलाई र युद्धका साहित्यहरूलाई पनि उहाँले चाहिँ ल्याउने कोसिस गर्दै हुनुहुन्छ। यति हो, चिनजान छैन, मैले चिनाइदिने प्रयत्न गर्दैछु। भन्दै अब हामी फुटबलको कुरा गरौँ। फुटबलको इतिहासदेखि लिएर आजको दिनको कुरा गर्दाखेरि श्रोताहरू, मैले अघि नै भनेको थिएँ आजको दिन पहिलो विश्वकपको सुरुवात भएको भनेर मैले कता कता देखेँ इन हिस्ट्री टुडे भन्दाखेरि आजको दिनको सुरुवात पो रहेछ त। हाम्रो मित्रलाई थाहा थियो कि थिएन, मित्र हुनुहुन्छ प्रकाश तिमिल सेनाजी, उहाँलाई कार्यक्रममा ल्याइहाल्नु। प्रकाशजी नमस्ते, स्वागत छ यहाँलाई।
1: हजुर नमस्कार, धन्यवाद।
0: निन्द्रा मिल्यो? अहिले त मिल्यो होला नि त, एक दुई दिन भयो नि त, होइन र? मैले चाहिँ खालि हाइलाइट मात्रै हेरेको छु सोफार। म चाहिँ इङ्ल्यान्ड फाइनल पुगेपछि चाहिँ म पुरा विदै लिएर भए पनि हेर्छु भन्ने भइरहेछ। तपाईँको के छ त संकल्प, के छ त?
1: मेरो पनि इङ्ल्यान्ड जितोस् भन्ने चाहना छ। अब यो पटक सम्भावना पनि देखिया छ। अब अर्जेन्टिना सबैभन्दा, अब दुईटा अझै पनि दुईटा खुड्किलो त बाकी नै छ अहिले। अब एकदम हतारिने बेला त छैन, किनभने इङ्ल्यान्ड यहाँसम्म आइपुग्दा पनि निकै सङ्घर्ष गरेर आइपुगेको छ, त्यो कारणले अझै दुईटा सङ्घर्ष बाँकी छ।
0: ओके, र आजको दिन वर्ल्ड कप सुरु भएको रहेछ भने 1930 कुरा त मलाई थाहा थियो कि थाहा थिएन।
1: 30 चाहिँ हो अहिले,
0: 30 होइन तर 1930 हो, तर आजको दिन सुरु भएर छ। टुडे इन हिस्ट्री, आजको दिन चाहिँ पक्का पहिलो गेम सुरु भएर छ वर्ल्ड कपको। आजको दिन मतलब जुलाई 13 सुरु भएर छ कि, मैले भन्न खोजेको त्यो हो,
1: महिनाको हिसाबले,
0: महिना दिनको हिसाबले, आजको
1: दिनको हिसाबले
0: वर्ष त 1930 भइहाल्यो नि उरुग्वेमा, त्यही दिनै उरुग्वेले जितेको पनि थियो त्यही बेला नै, होइन? एनिवे, यो चाहिँ मैले अब त्यो अलिकति लामो छ, म पढेर पछि सुनाउँला हाम्रो श्रोतालाई, तर टुडे इन हिस्ट्री आजको दिन विगतका घटनाक्रमलाई हेर्ने गर्छु कि म कहिले खेले, त्यसमा ठ्याक्कै मेरो आँखा त्यहाँ पर्यो। एनिवे, ओके, अब के छ त इक्वेसन त, अब चारवटा महारथीहरू तयार भएर बसेका छन्, होइन? विश्वकप सेमी फाइनल इतिहास र प्रतिशोध र सुपरस्टारको महासंग्राम भनिन्छ, होइन? प्रतिशोध पनि गजबेको छ, इङ्ल्यान्ड र चाहिँ अर्जेन्टिनाको 40 अगाडिको प्रतिशोध छ, यसै गरी अन्य पनि छ। तपाईँले यसलाई कसरी हेर्नुभएको छ, चार टोलीको बीचको यो इक्वेसनलाई?
1: अब यस्तो छ, अब दुईवटा कुरा चाहिँ, जस्तो यो अब सेमी फाइनलको हाइलाइट त हेर्ने भने चाहिँ फ्रान्स र स्पेन भन्ने बित्तिकै अब अहिले युरोपको टप टिमहरू भइहाल्यो, त्यो कारणले गर्दाखेरि यसको महत्त्व पनि त्यसै छ। अब दुई वर्ष अगाडिको कुरा सम्झिने हो भने पनि उहाँहरू चाहिँ युरोपियन च्याम्पियनसिपमा पनि खेल्नु भएको, जहाँ स्पेन जितेको थियो। त्योभन्दा पछि फेरि तपाईँको चाहिँ युएफए नेसन्स कपमा पनि खेल्दाखेरि त्यहाँ पनि स्पेन नै जितेको थियो। अब यो पटक चाहिँ फ्रान्सलाई यदि च्याम्पियन बनियो भने स्पेनलाई त नहराइकन त सुखै भएन। त्यो भएर रेकर्डको हिसाबले हेर्ने भने चाहिँ अलिकति रेकर्ड उसको पक्षमा छ, स्पेनको पक्षमा, र खास गरी दुईजनाको नाम लिएर चाहिँ चर्चा भइरहेको छ कि पहिलोचोटि खेलिरहेका यामाल यामाल स्पेनबाट, र अर्कोचोटि अर्कोतिर हेर्ने भने चाहिँ तपाईँले एम्बाप्पे जो हुनुहुन्छ, किलियन एम्बाप्पे, जो चाहिँ पहिलोचोटि उहाँको क्याप्टनसिपमा फ्रान्सले खेलिरहेको छ, र फ्रान्सले एउटा खेल बाहेक सबै खेलमा राम्रो खेलिरहेको देख्छु मैले चाहिँ एउटा पाराग्वेसँगको खेल चाहिँ त्यति कन्भिन्सिङ थिएन त्यो बाहेक चाहिँ सबै खेलमा हेर्ने हो भने फ्रान्स सबैभन्दा सङ्गठित टिम जस्तो लाग्छ मलाई र उहाँहरूको चाहिँ अब स्टार भएको हिसाबले किनभने एकजना बार्सिलोनाबाट खेल्ने यामाल अनि रियल मेड्रिडबाट खेल्ने एम्बाप्पे त्यसको चाहिँ काहीँ न काहीँ झल्को आउँछ होइन इन्डिभिजुअल हेर्ने भने चाहिँ गोलको सङ्ख्या स्पेनसँग खेल्दाखेरि चाहिँ एम्बाप्पेको बढी देखिन्छ तर एज अ टिमको पर्फर्मेन्स हेर्ने भने चाहिँ स्पेन हाबी भएको देखिन्छ फ्रान्ससँग अब फ्रान्सले तेस्रो पटक च्याम्पियन हुने हो भने स्पेनलाई पराजित नगरी त त्यो सम्भावना भएन त्यसको लागि चाहिँ एउटा राम्रो ब्याटल चाहिँ हामीले हेर्न पाउँछौँ होला जस्तो लाग्छ पहिलो उसमा अब त्यसमा एम्बाप्पे र एमालको कम्पिटिसन त्यो हेर्ने पहिले स्पेनलाई समर्थन गर्नेले यामाललाई समर्थन गर्ने भए फ्रान्सलाई समर्थन गर्ने फेरि एम्बाप्पेलाई समर्थन गर्ने एउटा राम्रो तपाईँको फाइनल अगाडिको फाइनल भन्न मिल्छ यसलाई फाइनल बराबरकै गेम हुन्छ भन्ने एउटा अनुमान छ र अब अर्कोतिर चाहिँ इङ्ल्यान्डको इङ्ल्यान्ड र अर्जेन्टिनाको हकमा चाहिँ मेसीको एउटा संयोग चाहिँ के छ भने मेसीले अहिलेसम्म थुप्रै इन्टरनेसनल फुटबल खेल्दाखेरि पनि उहाँले इङ्ल्यान्डसँग चाहिँ खेल्नु भएको रहेछ एउटा संयोग चाहिँ त्यो छ इङ्ल्यान्डसँग खेल्ने एउटा संयोग बनेको छ तर अब सङ्गठित हिसाबले हेर्ने भने चाहिँ मलाई लाग्छ इङ्ल्यान्डले यो उसमा स्ट्रगल एकदमै गरेको छ फर्स्ट म्याच क्रोएसियासँगको बाहेक अरू सबै म्याचमा स्ट्रगल गरेको छ स्ट्रगल गर्दै गर्दै गर्दै यहाँसम्म आइपुगेको अर्जेन्टिनाले चाहिँ ग्रुप राउन्डमा बाहेक उसले पनि स्ट्रगल गर्दै आएको त्यो कारणले गर्दाखेरि दुइटा स्ट्रगल गर्दै आएको टिमको ब्याटल त्यो पनि एउटा मजा हुन्छ फेरि युरोपियन र तपाईँ साउथ अमेरिकाको एउटा फ्युजन भन्नुहोस् न हुन त अधिकांश अर्जेन्टिनाको प्लेयरहरू पनि युरोपबाटै खेल्नुहुन्छ युरोपियन फ्लेभरै आउँछ उनीहरूको फुटबलमा पनि तर मलाई लाग्छ काहीँ न काहीँ अलिकति टिमको पर्फर्मेन्सको हिसाबले हेर्ने भने चाहिँ मेसी अलिक बढी निर्भर छ अर्जेन्टिना इङ्ल्यान्डमा चाहिँ त्यो मात्रै छैन है इङ्ल्यान्डमा चाहिँ के ह्यारी केन मात्रै छैनन् जुड बेलिङ्गम मात्रै छैनन् त्यहाँ अरू पनि अप्सनहरू देखिन्छ त्यो कारणले गर्दाखेरि कतै न कतै अलिकति इङ्ल्यान्ड चाहिँ काहीँ न काहीँ अप्पर ह्यान्ड छ कि भन्ने मलाई चाहिँ पर्सनली त्यो लाग्यो
0: फेरि कहिले के हुन्छ के कस्तो हुन्छ भने नि प्रकाशजी अब पहिला राम्रो गर्यो गर्यो होइन अनि लास्टमा आएर बर्न आउट के त्यो ट्याङ्कमा पेट्रोल सक्या जस्तो के त्यस्तो पनि हुने खतरा हुन्छ होइन यो अर्जेन्टिनाको त्यस्तो हो कि अब अरूको त्यस्तो होला कसको अब आई डोन्ट नो तर अब एभरेजमा खेलिरहेको जस्तै कि तपाईँले भन्नुभयो स्पेनको त्यति एकदमै भनौँ न अब टिमले खेलिरहेको छ टिममा उनीहरूले एकअर्कालाई सपोर्ट गरेर खेल्दाखेरि एउटा दुइटामा त भर परेका छैनन् गर्दाखेरि त्यस्तो टिमहरू अलि अलिकति स्टेबल स्टेडी भएर स्लो एन्ड स्टेडी विन्स द रेस भने जस्तो होल हुन्छ कि के हुन्छ जस्तो लाग्छ तपाईँलाई
1: मलाई चाहिँ त्यो के भने एउटा इन्डिभिजुअल बेस्ट हुनुभन्दा चाहिँ टिम राम्रो भयो भने त्यसले त्यसबाट रिजल्ट आउने चान्सेस बढी हुन्छ तपाईँले हेर्नुभयो भने अर्जेन्टिनाको हकमा अस्ति पनि तपाईँको भयो के भने अब लक्की पनि भइरहेछ अर्जेन्टिना चाहिँ तपाईँको लास्ट आवरमा एक्स्ट्रा टाइममा गएर गोल गर्ने अब अस्ति पनि तपाईँको स्विजरल्यान्डले एकदमै राम्रो खेल्दा खेल्दै 10 म्यान हुनु चाहिँ उनीहरूको लागि दुर्भाग्य भयो कि यदि 10 म्यान हुन्थेन भने स्विजरल्यान्डले सायद जित्न सक्ने सम्भावना पनि थियो किनभने 1-0 डाउन भएर पनि खेलमा फर्किसकेपछि 10 म्यान भयो स्विजरल्यान्ड त्यसपछि एक्स्ट्रा टाइममा पुगेपछि चाहिँ 2 गोल थपेको अर्जेन्टिनाले तर मलाई चाहिँ के लाग्छ भने अर्जेन्टिना काहीँ न काहीँ अलिकति एउटा मैले त्यो पहिला पनि तपाईँसँग यो कुरा सेयर गरेको छु आज पनि फेरि भन्छु हुन चाहिँ उहाँहरूको दुईटा स्टारहरू जो चाहिँ अल्भारेज र मार्टिनेजले अस्ति चाहिँ 2 गोल गर्नुभयो एक्स्ट्रा टाइममा अब यो टाइममा सेमी फाइनल अगाडि गोल गर्नु भनेर चाहिँ उहाँहरूको लागि पनि यो वर्ल्ड कपमा पहिलो गोल गर्नुभयो उहाँहरू दुवैजनाले त्यो कारणले अब अलिकति अलिक मेन्टालिटी उहाँहरूको पनि अलिकति स्ट्रङ चाहिँ होला किनभने अब गोल निस्क्यो भन्ने एउटा पहिलो गोल ननिस्केसम्म चाहिँ स्टारहरूलाई पनि प्रेसर चाहिँ हुने रहेछ त्यो प्रेसर उहाँहरूमा थियो अब अहिले लास्ट आवरमा भनौँ न तपाईँको क्वार्टर फाइनलमा आएर उहाँहरूको गोल निस्केपछि सेमी फाइनललाई एउटा एउटा मोटिभेसन चाहिँ हुन्छ तर म अझै पनि मलाई के लाग्छ भने मेसीमा अझै पनि बढी निर्भर छ अर्जेन्टिना भन्ने चाहिँ म देख्छु अझै पनि जुन कुरा चाहिँ तपाईँले इङ्ल्यान्डमा पाउनुहुन्न जुड बेलिङ्गमले जसरी गोल गर्नुभयो क्वार्टर फाइनलमा त्यो हेर्ने भने तपाईँको क्लास एकदमै हाई स्ट्यान्डर्ड देख्न पाउनुहुन्छ अझै पनि तर इङ्ल्यान्डको उहाँहरू पनि चित्त बुझाइराख्नु भएको चाहिँ छैन कि पर्फर्मेन्स हामी योभन्दा पनि बढी क्यालिबर छ हामीसँग क्षमता छ तर अझै हामीले गर्न बाँकी छ भन्ने उहाँहरूमा अझै त्यो दृढता देखिन्छ अर्जेन्टिनासँग चाहिँ मलाई लाग्छ इङ्ल्यान्डले अल आउट भएरै खेल्छ होला भन्ने मेरो अनुमान छ र अर्जेन्टिनाले पनि अब यो उसको लागि पनि एउटा अवसर हो कि सेकेन्ड टाइम तपाईँको ब्याक टु ब्याक च्याम्पियन हुने एउटा राम्रो अवसरको लागि चाहिँ इङ्ल्यान्ड जस्तो पावर हाउस भनेर मेसीले नै भन्नुभएको छ मेसीले चाहिँ पावर हाउस भनेर इङ्ल्यान्डलाई संज्ञा दिएको हिसाबले इङ्ल्यान्ड चाहिँ कमजोर छैन अहिले पछिल्लो समय हामीले हेर्ने हो भने युरोपियन च्याम्पियनसिपमा लगातार फाइनल पुगेको टिम योभन्दा अगाडि पनि तपाईँको चाहिँ क्रोएसियासँग 18 होला सायद मलाई लाग्छ सेमी फाइनल खेलेको टिम
0: हो 18
1: होइन त्यो भएको कारणले इङ्ल्यान्डले यो पछिल्लो 8-10 वर्ष भनौँ न अझ 8 वर्ष यताको चाहिँ हेर्ने हो भने हामीले उनीहरूले राम्रो खेलेको छ फुटबल चाहिँ त्यो कारणले इङ्ल्यान्डलाई चाहिँ के भने एउटा सक्सेसको जरुरी चाहिँ छ लगातार तपाईँको नकआउटको यो लेभलसम्म पुगेर फाइनल मा नजित्नु चाहिँ उनीहरूको लागि पनि दुर्भाग्य हो। अब 66 पछि पहिलोचोटि च्याम्पियन बन्ने एउटा अवसर इङ्ल्यान्ड सामु छ,

0: एउटा यसपालिको वर्ल्ड कपको सेन्सनमा चाहिँ हाम्रो नर्वेका ह्यालान्डलाई सधैँ चर्चाको विषय भन्नुभएको थियो. उहाँको लवाई खुवाई हिनाई खेल गोल होइन उहाँको पर्सनालिटी उहाँको हाइट वेटको हामीले चर्चा गरेको गरेको थियौँ. हारे भन्दैमा बिर्सिनु भएन. त्यो नर्वे र इङ्ल्यान्डको गेममा तपाईँले उहाँको प्रस्तुति भनौँ अथवा उहाँको पर्फर्मेन्सलाई कसरी हेर्नुभयो र कसरी हार्न पुग्यो सुनाइदिनुहोस् न प्लिज. अहिले इङ्ल्यान्डको खेलको चर्चा नगरी ह्यालेन्डको खेलको चर्चा गर्नुहोस्. ह्यालेन्डको
1: बारेमा चर्चा गर्नु पर्दाखेरि चाहिँ मलाई चाहिँ के लाग्यो भने जसरी उहाँहरूले त्यो क्वार्टर फाइनल भन्दा अगाडि जसरी जुन लेभलमा खेल्नु भएको थियो उहाँहरूको चाहिँ टिम गेम राम्रो अनि लास्टमा चाहिँ के भने निर्णायक क्षण चाहिँ हरेक गेममा काहीँ न काहीँ ह्यालेन्डबाट आइरहेको थियो. गोल निकाल्ने गोल गर्ने क्षमता ब्राजिलसँग गोल गरेको होस् तपाईँले क्वार्टर फाइनलमा गोल गरेको हेर्नुहुन्छ भने पनि ब्राजिलसँग गरेको गोल पनि हेर्नुहुन्छ भने या ग्रुप राउन्डमा गरेको गोल ग्रुप राउन्डमै चार गोल दुईवटा म्याचमा दुई गोल गर्नुभएको लास्ट म्याच ग्रुप राउन्डको फ्रान्ससँग तपाईँले खेल्नु भएन जति पनि हामीले हेऱ्यौँ उहाँको चाहिँ इङ्ल्यान्डसँगको खेलमा बाहेक सबै खेलमा उहाँ निर्णायक देखिनु भयो. इङ्ल्यान्डसँगको हकमा चाहिँ के भने उहाँभन्दा अरू हाबी भइदिए उहाँको चाहिँ त्यो दिन चाहिँ सायद अफ डे जस्तो देखियो कि हलान्डको चाहिँ नामको हिसाबले जुन हाम्रो एक्सपेक्टेसन थियो त्यो एक्सपेक्टेसनमा चाहिँ उहाँ फल उत्रिनु भयो इङ्ल्यान्डसँगको म्याचमा.
0: कि अब इङ्ल्यान्डमै खेलिरहेको म्यान्चेस्टर सिटीबाट खेलिरहेको खेलाडीको आनी बानी खेल उहाँको भनौँ न कमजोरी सबै चिजलाई मूल्याङ्कन गर्ने मौका भेलायती खेलाडीले पाएर उनलाई अब हाम्रो भाषामा बोलीचालिक भाषामा चाबी लगाइदिए भनौँ न चाबी लगाइदिए हो कि के हो.
1: त्यस्तो धेरै ठुलो मार्किङ पनि थिएन तर उहाँलाई बल चाहिँ त्यो दिनमा चाहिँ धेरै बल जति अरू बेला बल पाउनुहुन्थ्यो एउटा सर्ट या दुईवटा सर्ट एउटा दुईवटा चान्स पाए पनि हालको लागि पर्याप्त हुन्थ्यो. इङ्ल्यान्डसँगमा चाहिँ एक दुईवटा मौका पाएर पनि उहाँ सक्सेस हुनु भएन सायद त्यसले गर्दा उहाँको काहीँ न काहीँ अलिकति छायामा पऱ्यो जस्तो. र अब उहाँको एडभान्टेजको कुरा त स्पेनको प्लेयरहरूलाई उहाँको बारेमा राम्रो छ थाहा छ किनभने जुड बेलिङ्गमसँगको उहाँको दोस्तीको कुरा गर्नुहुन्छ भने इङ्ल्यान्ड आउनु अगाडि या जुड बेलिङ्गम चाहिँ स्पेन आउनु अगाडि उहाँहरू त जर्मनमा बोरिसिया डर्टमन्डबाट सँगै दुई सिजन सँगै खेल्नु भएको थियो. त्यसले गर्दाखेरि त्यो खेलमा चाहिँ हाल्यान्ड नचलेर तपाईँको चाहिँ जुड बेलिङ्गम चाहिँ चलेको हामीले देख्न पायौँ. कहिलेकाहीँ एउटा प्लेयरको पनि अफ डे त हुन्छ नि उहाँको पनि सायद त्यो दिन चाहिँ त्यति लकले पनि फेभर गरेन अनि सप्लाई पनि अरू बेलाको भन्दा अलिकति कम पाउनुभयो उहाँले नत्र त उहाँलाई त एउटा दुईवटा अवसर भएपछि पर्याप्त हुन्थ्यो. अरू खेलहरूमा हामीले त्यो देख्न पाथ्यौँ. तपाईँले ब्राजिलसँगको खेलमा हेर्नुभयो भने दुईवटा तपाईँको चान्स दुइटैमा उहाँले गोल गर्नुभएको छ होइन त्यो लेभलको प्लेयर चाहिँ हो तर सबै एउटै प्लेयरले चाहिँ त्यही भएर हामीले भन्ने चर्चा गरेको के भने सबै एउटै प्लेयरमा निर्भर हुनुहुँदैन. त उहाँ जसले नर्वेको पहिलो गोल गर्नुभएको थियो उहाँको हेर्नुभयो भने एकदमै क्लास गोल गर्नुभएको थियो कि पछि इङ्ल्यान्डले कमब्याक गर्यो एकदम राम्रो कुरा हो. र पहिला चाहिँ हेऱ्यो भने हाल्यान्ड चाहिँ त्यो दिन सायद चल्नै नसकेको जस्तो लाग्यो मलाई.
0: ओके अब 19 तारिकको फाइनल होइन कहाँ गएर हेर्नुहुन्छ तपाईँ घरमै कि साथीभाइको बिचमा कि तपाईँहरूको.
1: अहिलेसम्म चाहिँ साथीभाइहरूसँग प्लान बनिसकेको छैन अलिकति टाइम बाँकी छ सेमी फाइनल सकेपछि सायद प्लान होला.
0: धेरैले कहाँ हेर्ने भनेर प्लान बनाइरहेको देशमा विदेशमा होइन कोही साथीभाइको बिचमा कोही आफ्नो पल्टन हाम्रो पल्टन हाम्रो त पल्टनले आफ्नै माहौल हुन्छ होइन त्यसरी बनिरहेको हाम्रो ब्रिटिस कामा पनि त्यसरी माहौल बनिरहेको छ. मलाई पनि साथीभाइले ल उहाँ नगरकोटमा गएर हेर्ने भन्छन् कसैले कहाँ गएर हेर्ने भन्छन् होइन म अहिलेसम्म हेरेको छैन तपाईँको के रहेछ भन्नु
1: पर्दछ. तपाईँको के छ भने जोस चाहिँ कसरी आउँछ भने आफूले सपोर्ट गरेको टिम फाइनल पुग्ने भयो भने चाहिँ त्यो हेर्नुको जोस बेग्लै हुन्छ नत्र एउटा अर्को एउटा गेम भन्ने हिसाबले हेरिन्छ होइन. आफूले सपोर्ट गरेको टिम चाहिँ जस्तो इङ्ल्यान्ड चाहिँ फाइनल पुग्यो भने सुनमा सुगन्ध हुन्छ यसपालिको फाइनल.
0: ओके भोलि र पर्सिको गेम हो क्यारे ट्युजडे एन्ड वेनेसडे होइन त्यसको नतिजा त तपाईँले फेरि मूल्याङ्कन गरिहाल्नुहुन्छ एनालिसिस गरिहाल्नुहुन्छ तर डिप इनसाइड तपाईँको मनले 19 तारिक चाहिँ को को भेट्दैछन् भनेर सपना देख्नु भएको छ यसो हेर्नुहोस् न. मनले सपोर्ट गर्ने त तपाईँले इङ्ल्यान्ड भन्नुभएको छ मैले बुझ्छु हगि तर को को खेल्ला जस्तो लागेको छ सपनाले के भन्छ तपाईँको.
1: म त फ्रान्स र इङ्ल्यान्ड नै देखिरहेको छु फाइनल.
0: ओके फ्रान्स र इङ्ल्यान्ड नै भन्नुहुन्छ है कि. ओके ल भयो भने तपाईँलाई पुरस्कार छ है एउटा टु वन भन्नुभएको छ नि होइन
1: फ्रान्सको
0: लाग्छ. म नोट गर्छु फेरि भन्नु कति
1: थ्री वन
0: टु फ्रान्स तपाईँको बसमा. ओके 3-1 अब तपाईँको ल त मनले एउटा भन्ने तर अब यस्तो हुन सक्छ पनि भन्ने होइन अर्को छ ल त थ्याङ्क यू. अरू केही छ तपाईँको तर्फबाट.

0: अहिले अहिलेलाई यति नै मात्रै छ, अहिले अरू अरू धेरै फलोअप पनि गर्न पाइराखेको छैन, बढी प्रायोरिटीमा राखेको हिसाबले
1: नेपालको अरू चाहिँ खेलहरू सबै छायामा परेका छन्।
0: भोलि अब 21 तारिकबाट चाहिँ नेपालको लिग टू छ, उहाँ नामिबिया र नेदरल्यान्ड सायद दुईटा सँग हाम्रो लिग टू सुरु हुन लाग्छ, त्यसपछि हामी त्यो पनि अपडेट गर्नु होला।
1: ओके ल त थ्याङ्क यू भेरी मच, तपाईँ व्यस्त हुनुहुन्छ तर पनि, अनि एउटा कुरा जानुभन्दा अगाडि तपाईँहरूको भनौँ न अब उस टिमले अथवा तपाईँको कम्पनीले लाइभ देखाउँछ कि देखाउँदैन के गर्छ त के गर्छ?
0: पाउँदैन
1: पाउँदैन पाउनुहुन्न तर पनि यसो कमेन्ट्री दिनुहुन्छ कि भइहाल्छ नि। एकताले भनिदिनुहोस् हाम्रो श्रोताले, देश विदेश भएको श्रोताले तपाईँहरूको उसलाई कसरी हेर्न सक्नुहुन्छ भनिदिनुहोस् प्लिज।
0: हाम्रो चाहिँ हाम्रो यस्तो छ, हाम्रो वेबसाइट बेसिकली हाम्रो चाहिँ वेबसाइटमा हेर्न सकिन्छ हाम्रो खेलकुद, त्यो फेसबुकमा पनि तपाईँले हाम्रो अपडेटहरू हेर्न सक्नुहुन्छ फेसबुकलाई फलो गरेर पनि, र अर्को चाहिँ हाम्रो युट्युबमा हाम्रो जति पनि हाम्रो हाम्रो आफूले उत्पादन गरेको सामग्रीहरू चाहिँ युट्युबमा पनि हेर्न पाउनुहुन्छ, फेसबुक र युट्युब मुख्यतः हाम्रो सोसियल मिडिया थ्रु चाहिँ त्यो भयो। वेबसाइट पनि तपाईँले हाम्रो खेलकुदमा गएर हेर्न सक्नुहुन्छ,
1: हरेक स्पोर्ट्स नेपालको स्पोर्ट्स विदेशको स्पोर्ट्सको बारेमा तपाईँले चर्चा गर्नुहुन्छ नि, होइन त कभर गर्नुहुन्छ। तपाईँलाई यो मौका किन दियो भने तपाईँले पनि बिएबिएसलाई धेरै तपाईँको टिमले तपाईँले मात्रै होइन टिमले धेरै सपोर्ट गर्नुभएको छ, यहाँसम्म कि कुनै कुनै ठाउँमा मलाई इन्ट्री नहुँदा पनि तपाईँले मलाई इन्ट्री दिएर खेल देखाइदिनु भएको छ र मैले लाइभ गर्ने मौका पाएको छु। वी ह्याभ बिन वर्किङ एज अ टिम, अल्दो तपाईँको आफ्नो एउटा छ उद्देश्य हाम्रो अर्कै छ, हामी च्यारिटी हौ, तर तपाईँले चाहिँ एउटा खेल प्रेमीको नाताले मलाई मौका दिएर तपाईँ र तपाईँको सम्पूर्ण टिमलाई फेरि सबैलाई धन्यवाद सुनाइदिनुहोस् है त।
0: थ्याङ्क
1: यू सो मच।
0: हस्
1: प्रकाश तिमिल सेनाजीसँग कुराकानी सुन्नुभयो, उहाँको हाम्रो खेलकुद .com हेर्नुहोला भनेर म भन्छु, किनभने उहाँले नेपालका हरेक खेललाई चाहिँ कभर गर्नुहुन्छ। द्याट्स योर चोइस, तर हामी जस्तो एउटा चाहिँ भनौँ न अब एउटा चाहिँ कमर्सियल इन्टिटी होइन, हामी च्यारिटी हौँ, हामीलाई कति ठाउँमा चाहिँ एक्सेस हुँदैन, उहाँले एक्सेस मिलाइदिए र सँगै राखेर चाहिँ कुराकानी गर्ने मौका दिने र साथसाथमा हामीलाई चाहिँ अपडेट दिने गरेकोमा हामीले पनि यसो उहाँको बारेमा चर्चा गर्न मुनासिब होला जस्तो लाग्छ मलाई। तपाईँ के भन्नुहुन्छ भन्दै अब एउटा गीत सुनौँ, त्यसपछि रेकर्डेड केही कुराकानी राखिहाल्नु। अहिलेलाई मनोज खड्का र जुना विश्वकर्मा गाउनु छ यस गीतलाई।

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: ओके विभिन्न गीतहरू सुन्ने क्रममा यहाँले महेश गुरुङको यो गीत सुन्नुभयो भने अब यहाँलाई एउटा महत्त्वपूर्ण कुरा सुनाऊ. राष्ट्रिय परिचय पत्र एनआइडीको कुरा छ, नेसनल आइडेन्टिटी कार्डको कुरा छ. अनिवार्य नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश आएको बारेमा कुराकानी गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता रामबहादुर रावतसँग धनजङ गुरुङ. यो कुरा राखिहालौँ.
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा. यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ. विशेष गरेर सर्वोच्च अदालतमा अन्तिम फैसलाको तयारीमा रहेको राष्ट्रिय परिचय पत्रसँग जोडिएको मुद्दाको विषयमा कुराकानी गर्दैछौ. हामीले केही समय अगाडि यो मुद्दाको विषयमा कुराकानी गरेका थियौं. त्यतिखेरको माहौलमा अलिकति फरक किसिमबाट हामीले कुराकानी गरेका थियौं भने यसपटक पनि त्योभन्दा पनि नयाँ घटनाक्रम विकसित भएको कुराहरू अफ द रेकर्डमा बताउनु भएको थियो र यही प्रसंगमा कुराकानी गर्दैछौ वरिष्ठ अधिवक्ता रामेश्वर रावसँग. उहाँ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ. रामेश्वर सर, कार्यक्रममा स्वागत छ यहाँलाई.
2: हार्दिक धन्यवाद धनजनजी र यो लोकप्रिय गोर्खा रेडियो हेर्ने सुनिरहनु भएका तमाम दाजुभाइ दिदी बहिनीहरूप्रति हार्दिक नमन गर्दछु.
1: हजुर, धेरै धेरै धन्यवाद छ समय दिनुभयो. मसँग अफ द रेकर्डमा भन्नुभएको थियो यो असारको 16 गते तपाईँहरूको चाहिँ यो मुद्दा चाहिँ सर्वोच्चमा चाहिँ पेशी चढेको भन्नुभएको थियो. त्यसमा चाहिँ निचोड आउन सक्छ भन्नुभएको थियो. तर त्यसपछि अब अहिले चाहिँ अब त्यसको अन्तिम फैसला अब कहिले हुने हो र नयाँ केही विकास भएका छन्, नयाँ कुराहरू केही थप यसमा चाहिँ थपगढ भएका केही चाहिँ सकारात्मक कुराहरू भएका छन् यसमा चाहिँ?
2: अत्यन्त सकारात्मक पक्ष भइरहेको छ. अब यसलाई यो यसको लगभग यो मुद्दाको अङ्ग पुगिसकेको छ. अब हामीले चाहिँ यसमा नगर यो पहिलो कुरा त यो राष्ट्रिय परिचय पत्रको जुन आवरण ओढार ल्याइयो यो राष्ट्रिय परिचय पत्र राष्ट्रिय परिचय पत्र नै होइन, यो सर्वस्वहरण पत्र हो र हाम्रो वैधानिक राष्ट्रिय परिचय पत्र भनेको नेपाली नागरिकता प्रमाण पत्र मात्रै हो जुन वंशज अङ्गीकृत सम्मानित र अङ्गीकृत चार पृष्ठभूमिमा उभिएको थियो. अन्तर्गत यो कुरा सत्य साबित भयो. अहिले प्रधानमन्त्री सम्मानित प्रधानमन्त्रीले पनि यसप्रति गम्भीर चासो लिएर यो फ्रान्सेली कम्पनी इडिनेसम भएको सम्झौतालाई रद्द गर्नुभएको छ. उही 16 अर्ब रुपियाँ ऋण भार नेपालीहरूलाई बोकाएर नेपाल र नेपालीकै अस्तित्वलाई समाप्त पारिएको, सधैँको लागि समाप्त पारिएको, एक किसिमले यो भ्रूण हत्या समेत गरेर खाएको अवस्था थियो र यसलाई हाम्रो संविधानले चिन्दैन.
1: यो जुन तपाईँले अहिले भन्नुभयो नि सम्झौता खारेज गरेको, यो तपाईँहरूको पेशी चढेको दिन भन्दा अगाडि हो कि पेशीको केही समय पछि भएको?
2: यो पेशी यो चाहिँ वैशाख 16 गते थियो. वैशाख 25 गते यसको यो सम्झौता रद्द भएको छ प्रधानमन्त्री कार्यालयबाट.
1: यो रद्द भइसकेपछि अहिले जुन भनौँ न अब नेपालमा चाहिँ राष्ट्रिय परिचय पत्र बनाउनु पर्छ भनेर मान्छेहरू लाइन लागिरहेका दृश्य पनि देखिन्छ. पासपोर्ट लिनको लागि पनि राष्ट्रिय परिचय पत्र नभइकन नहुने बनाइदिएको छ होइन. त्यसरी वृद्ध भत्ता लिँदाखेरि ब्याङ्कमा चाहिँ खाता खोल्नु पर्दाखेरि अनेक किसिमका कुराहरू हामीसँग नागरिकता हुँदाहुँदा पनि नागरिकतालाई प्रयोगहीन बनाइदिएको स्थिति छ. भनेपछि यो बेलामा अहिले सरकारले त्यो स्टेप चाहिँ कसरी अगाडि चालेको छ? अहिले यो राष्ट्रिय परिचय पत्र नबनाऊ भनेर निर्देशन जारी गरेको छ कि छैन, रोकेको छ कि छैन होइन? अब त्यो मुद्दाको अन्तिम फैसलापछि हुने हो कि के हो यसमा चाहिँ?
2: अहिलेको सरकारले भन्दा पनि यो राष्ट्र बैङ्कले ठुलो बदमासी गरिरहेको छ. राष्ट्र बैङ्कको यो योभन्दा पहिलाको त त्यो महाप्रसाद अधिकारी, यो पनि एउटा तस्कर र माफियाहरूकै एउटा एजेन्ट हो. जसरी अब हामीले चाहिँ नि यो हेर्नुहोस् अहिले यो पासपोर्ट नवीकरण अहिले सम्मानित अदालतले तीनवटा अन्तरिम आदेश दिएको अवस्था छ. सम्मानित अदालतको अन्तरिम आदेशमा आफूसँग नेपाली नागरिकताको प्रमाण पत्र हुँदाहुँदै राज्यले प्रवाह गर्ने कुनै पनि सेवा र सुविधाबाट कुनै पनि नागरिकलाई वञ्चित नगर्नु नगराउनु नेपाली नागरिकता प्रमाण पत्रकै आधारमा सम्पूर्ण वैधानिक कार्य गर्नु गराउनु भन्ने सम्मानित सर्वप्रथमको पहिलो अन्तरिम आदेश छ. दोस्रो अन्तरिम आदेश छ र राहदानी नवीकरण गर्न चाहने कुनै पनि नेपालीलाई नेपाली नागरिकता प्रमाण पत्रकै आधारमा राहदानी नवीकरण गरिदिनु भन्ने छ. तेस्रो अन्तरिम आदेश छ, राहदानी नयाँ लिन चाहने नागरिकहरूलाई पनि नेपाली नागरिकता प्रमाण पत्रकै आधारमा.
1: यो अन्तरिम आदेश चाहिँ कहिले भएको हो रामेश्वर सर?
2: यो चाहिँ निरन्तर रूपले 82 साल यो माघमा भएको छ र यसका चाहिँ विभिन्न मितिहरूमा यो भएका छन् र अहिले यो अदालतले अग्राधिकार दिएर राखेको छ र यो बदमासी चाहिँ नि यो तस्कर र माफियाका भरियाहरूले अब अहिले यसको मूल्य यसको 47 अर्ब पुगिसकेको छ। यत्रो राज्यको सिनामिना गरेर यसमा चाहिँ नि यो विष्णु पौडेल अहिले हामीले बारम्बार उठाउँदै आएका छौँ, अहिले चाहिँ जेलमा छ, यसको ठुलो हात छ। र अहिले चाहिँ यो तीर्थराज अरियाल यो अहिले चाहिँ ऊ पनि जेलमा परिरहेको छ, यसले 17 जना जेलमा परेका छन्। यो जम्मैजना चाहिँ यसमा जोडिएका छन्। यो पासपोर्ट र राष्ट्रिय परिचय पत्रका एउटै सिक्काका दुई पाता हुन्।
1: जुन अघि यहाँले भन्नुभयो नि, मैले यहाँलाई यहाँ रोके, जुन राष्ट्र बैङ्कले राष्ट्रिय परिचय पत्रको सन्दर्भमा चाहिँ केही नयाँ स्टेप चालेको थियो अथवा चाहिँ के थियो यसमा चाहिँ यहाँले जुन भन्न चाहनुभएको
2: छ? यसो प्रश्न छ, यो संविधानको धारा 25 प्रत्येक नागरिकहरूलाई यो आर्थिक अधिकार प्रत्याभूत गरेको छ। कुनै पनि नागरिकले सम्पत्ति आर्जन गर्न पाउने, आर्जन गरेको सम्पत्ति बैङ्कमा राख्न पाउने र आवश्यक पर्दा उनीहरूले झिकेर खर्च गर्न पाउने संविधानको धारा 25 प्रष्ट वैधानिक साम्पत्तिक अधिकार दिएको छ। त्यो संविधानको संवैधानिक प्रावधान विपरीत र अदालतको अन्तरिम आदेशलाई समेत अनदेखा गरेर यो महाप्रसाद अधिकारीले परिपत्र जारी गरेर, राष्ट्र बैङ्कले परिपत्र जारी गरेर, उसले चाहिँ नि यो राष्ट्रिय परिचय पत्र नभएमा कुनै पनि नागरिकले खाता खोल्न पनि नपाउने, खोलिएका खाताबाट रकम झिक्न पनि नपाउने भन्ने परिपत्र गरेको छ।
1: यो अहिले रोकिएको छ अथवा चाहिँ यथावत छ? यो चाहिँ के गरेछ अहिले?
2: अहिले यो चाहिँ नि अदालतको आदेशले संविधानको विपरीत छ, अदालतले त्यो नगर भनेर भन्दा भन्दै पनि त्यो अहिले परिपत्र गरेको छ। संविधान विपरीत अहिले सबै बैङ्कहरूले बिचारा तमाम नागरिकहरूलाई पुरा दुःख दिइरहेको अवस्था छ। अब यो आपत्तिजनक असंवैधानिक काम हो। हामीले संविधानको धारा 25 सिटानी छ, अहिले त्यो संशोधन पनि भएको छैन,
1: यो रोकिया छैन, निरन्तर रूपमा अहिले पनि त्यो जुन महाप्रसाद अधिकारीले परिपत्र जारी गरिसकेको कुरालाई अहिले नेपालमा रहेका निजी स्तरका वाणिज्य बैङ्क र राष्ट्रिय स्तरको सरकारी वाणिज्य बैङ्कहरूले पनि यही काम गरिरहेछन् होइन? खाता खोल्दाखेरि अथवा पैसा निकाल्दाखेरि
2: तमाम सचेत नागरिकहरू जो जसले त्यो ल्याउनु भन्छ त्यो त्यहाँको प्रबन्धकहरूलाई सिधै गएर संविधान देखाएर संविधान एउटा चाहिँ नि विधिको शासन भएको देशमा संविधान विपरीतको काम नागरिकहरूलाई गर्न गराउन छुट कसैलाई पनि छैन नि त।
1: तर एकातिर तपाईँले यत्रो दुःख गर्नुभएको छ, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ, तर यहाँका सञ्चार माध्यम भनौ, यहाँका आम सर्वसाधारण भनौ अथवा बुद्धिजीवी भनौ, सरकारवाला निकायहरू बडो यो चोर पुलिसको जस्तो खेल खेलिरहेछ नि त। उनीहरूले नसुने जस्तो होइन, एकातिर 16 अर्ब पैसा लिएर नेपालीहरूलाई ऋण थोपिएको, वैयक्तिक स्वतन्त्रतासँग जोडिएको, गोपनीयतासँग जोडिएको, संविधानले व्याख्या नगरेको, कहीँ ऐन कानुन पनि नभएको विषयमा यसरी छिद्र छिराइएको, यो त बडो विचित्रको छ होइन? अब यसलाई तपाईँले कसरी चाहिँ बुझ्नुहुन्छ? अब यो अन्तिम फैसलाको तयारीमा हुनुहुन्छ होइन? अब यो चाहिँ चाँडै नै यसको चाहिँ निरूपण हुने सम्भावना कति देखिन्छ?
2: हामी प्रबल रूपमा छौँ धनजनजी, अब हामी 711 जना कानुन व्यवसायीहरू छौँ, यसमा वरिष्ठतम वरिष्ठ अधिवक्ताहरू 7 प्रदेश 77 जिल्लाबाट 927 जना कानुन व्यवसायहरू छौँ। हामीले उठाएको कुराहरू कुनै पनि कपोल कल्पित, असंवैधानिक, मौजदा ऐन कानुन विपरीत छैन। संविधानको धारा 28 प्रत्येक नागरिकहरूलाई गोपनीयताको हक दिएको छ, 25 साम्पत्तिक अधिकार दिएको छ। संविधानको धारा 10, 11, 12, 13, 14 नेपाली नागरिकता प्रमाण पत्रलाई बाहेक यो राष्ट्रिय परिचय पत्रलाई चिन्दैन। संविधानको धारा 9(3) विपरीत, संविधानको धारा 1(1) नै विपरीत। यो राष्ट्रिय परिचय पत्र भनेको संविधानको धारा 1(1) यो संविधान राष्ट्रको मूल कानुन हो, यो कानुनसँग बाजिएको कानुन बाजिएको हदसम्म अमान्य हुनेछ।
1: यति भनिदिँदा फेरि पनि आँखा चिम्लिएर भनौँ न, योभन्दा अघिल्लो सरकारहरूले काम गरेको देखियो होइन? सुरुमा त सामाजिक भत्ता नियमन र यसलाई व्यवस्थापन गर्न भनेर पो प्रवेश गरिएको थियो, त पछि त यसको रूपै चेन्ज भएर आयो, पासपोर्ट बनाउनलाई, ब्याङ्कमा खाता खोल्नलाई, फोन नम्बर चाहिँ तपाईँले नयाँ परिवर्तन गर्नु पर्यो अथवा नयाँ लिनु पर्यो भने पनि त्यो अनेक किसिमको सरकारी कामकाजमा त यसले त भाँजो हाल्ने काम गर्यो होइन? नागरिकता हुँदाहुँदा पनि तपाईँसँग चाहिँ जग्गा धनी पूर्जा हुँदाहुँदा पनि होइन?
2: संसारको इतिहासमा यो सबैभन्दा भयानक, अब यो चाहिँ आफ्नो देशको सरकारले आफ्नै देशका नागरिकहरूलाई आफ्नै देशको संविधान विपरीतको काम गर्न र गराउन आर्थिक एवं प्रशासनिक नाकाबन्दी लगाएको अवस्था हो। संसारको कुनै पनि राष्ट्रले आजसम्म यो किसिमको अत्याचार कुनै पनि सरकारले नागरिकहरूमाथि गरेको छैन।
1: अब यो जुन तपाईँले भनेको कुराहरू त हामीले बारम्बार संवादमा पनि भन्नुभएको छ होइन? अब यो आजको संवादमा चाहिँ तपाईँले आम श्रोतालाई बुझाउन र जानकारी गराउन भएको विषय चाहिँ के छ यसमा चाहिँ मुख्य चाहिँ?
2: अब मैले के हामीले के अनुरोध तमाम नागरिकहरूलाई गर्दैछौँ, अब सबै नागरिकहरू सचेत बनाउँ, किनभने संविधानको धारा प्रस्तावना अनुसार 4वं सत्ता सम्पन्न नागरिकहरू हो। नागरिक राष्ट्र र नागरिक भन्दा माथि कुनै पनि सरकार या कुनै पनि निकाय छैन। हामी तमाम नागरिकहरूले हाम्रो ऐन कानुन संविधान विपरीतको काम हामी माथि नै गर्न कुनै पनि सरकारलाई हामीले प्रत्याभ अधिकार प्रत्याभूत गरेका छैनौँ र सम्मानित सर्वोच्च अदालतले पनि यसलाई गम्भीरतापूर्वक घेरिरहेको अवस्था छ र यो काम गर्न र गराउन लाउनु भनेको चोर पनि फेला पर्यो, चोरी भएको सामान पनि दोषी प्रमाण सहित फेला पर्यो भने त्यो चोर र चोरी भएको सामानलाई वैधानिकता दिन मिल्दैन नि हो, त्यस्तै हो राष्ट्रिय परिचय पत्र।
0: हजुर, सुन्नुभयो यहाँले राष्ट्रिय परिचय पत्र बारेमा कुराकानी गर्दै वरिष्ठ अधिवक्ता रामबहादुर रावतसँग कुराकानी गर्दै हुन्थ्यो धनजङ गुरुङ। राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश बारेमा कुराकानी सुन्नुभयो यहाँले। भने समयलाई हेर्दै अगाडि बढिहालौँ, अन्तिम एउटा गीत सुनाऊ मनपर्ने गीत तपाईँलाई। त्योभन्दा अगाडि आजको समीक्षा लिएर भी मात्रै आइसक्नु भएको छ, प्रत्यक्ष रूपमा उहाँलाई स्वागत गरिहालौँ। भीमजी नमस्ते, स्वागत छ यहाँलाई।
3: नमस्कार विनोदजी, धन्यवाद यहाँलाई धेरै धेरै।
0: विकेन्ड कस्तो भयो त?
3: विकेन्ड ठिकै भयो,
0: वर्किङ वर्किङ
3: हजुर।
0: ओके,
3: हल्का फल्का
0: मनसुन मनसुनले केही प्रभाव पारेको छ तपाईँको लमजुङ गाउँतिर?
3: रमाइलो सबैतिर पारेको नि अहिले त।
0: खेतीपातीलाई मैले सोधेको,
3: खेतीपातीलाई त यतिखेर अहिलेको मनसुनले गर्दाखेरि के भन्छ धान रोपाईँहरूको लागि राम्रै भएको छ, तर पनि त्यो खोलामा त्यो पहिलाको त्यो पुरानो मुहानहरू हुन्छ नि त्यो मूल पलाउन चाहिँ अलिक गाह्रो, किनभनेदेखि यतिको पानीले चाहिँ हुँदो रहेछ, मूल पलाइसकेको छैन भनेर चाहिँ यो पोहोर परार पनि त्यस्तै भएको थियो, अहिले पनि त्यस्तै भइरहेको छ। किनभनेदेखि त्यो जरुवाहरू भन्छन् नि त्यस्तोमा चाहिँ यो पानी चाहिँ एकनासले त्यो रमाइलो खालको पानी हुन्छ नि एकनासले परिरहने हो, त्यस्तो पानीहरू चाहिँ बेलुका बेलुका पर्ने अथवा रातैभरि पर्ने, दुई चार दिन परिसके पछाडि चाहिँ त्यो पुरानो मूलहरू जहाँ छ त्यो मूलहरू फुट्न थाल्छ, अनि त्यसपछि पानीको चाहिँ चेलो खेलो भनेको, तर यतिखेर तत्काल त्यस्तो भइसकेको छैन। तर एउटा कुरा चाहिँ त्यो अल्लिनुको कुरा जुन आइरहेको थियो नि भनेपछि हाम्रो यहाँ चाहिँ सबै डराएको हो नि त, यतिखेर तराईतिर त 18-20% पनि धान रोपाई भएको छैन भनेर खबरहरू त आइरहेको छ, र पनि अब ठाउँ ठाउँमा पानी पर्ने, ठुलै पानी पनि परिरहेको छ, सडकहरू भत्किने, बाटोघाटो बिग्रिने,
0: पुलहरू
3: बगाउने त्यस्तो पनि भइरहेको छ अहिले हुँदाखेरि चाहिँ। तर हुन त अब मनसुन सिद्धिन भनेको तपाईँको जुन जुलाई अगस्त 10 होइन त्यतिखेरसम्म पनि जान्छ के अरे, त्यो कारणले गर्दाखेरि त्यो बिजमा अलिकति पानी पर्नु कम हुने हो कि, रोपाईँको त ठ्याक्कै यतिखेर हुन त 15 साससम्म पनि कतिपयले त आधी अवधि सिद्धिसकेका पनि हुन्छन् खेतहरू धान रोपाईँको लागि, तर साउनको अन्तिमसम्म पनि पोहोरको वर्ष पनि त्यस्तो भदौसम्म पनि रोपिराखेका थिए, फेरि धान चाहिँ तपाईँको पानी मजासँग पाइहाल्यो भनेदेखि, र बिउ छिप्पिएको छैन भनेदेखि, बिउ चाहिँ अलिक कलिलो नै हुनु पऱ्यो, त्यो छिप्पिएको बिउहरू छैन भनेदेखि धानले चाहिँ दुई चार दिनमा सर्लक्कै बसिहाल्ने, अनि त्यो जाग्छ नि त्यो के भन्छ धान बिउ, त्यो बिउ जागेर सर्लक्क त्यसमा त्यसले पानी पायो यताउता भन्दा धाँझा भयो, धेरै फाट्न पनि भएन होइन, त्यस्तो पायो भनेदेखि त दुई चार दिनमा सर्लक्कै हरियो भएर आइहाल्ने, साह्रो राम्रो त्यो चाहिँ
0: हजुर। ओके, अब वर्षाको कुरा गर्दाखेरि यहाँ अहिले चाहिँ अलिक बौला प्रवृत्तिको वर्षा आइरहेछ क्या है, एकै थोरै ठाउँमा छोटो समयमा धेरै हुने, तहस नहस गर्ने, फेरि स्यामसुम होइन, त्यसले गर्दाखेरि अलिकति कृषकहरू मात्रै होइन आम जनतालाई दुःख भएको छ,
3: धेरै दुःख भइरहेको, फेरि हाम्रो त सबभन्दा ठुलो भनेको चाहिँ मोबिलिटीमा एकदमै फरक पार्दो रहेछ कि, किनभनेदेखि हाम्रोमा त्यो सडकको पूर्वाधारहरूदेखि लिएर गएर सबै कुराहरूको गुणस्तरको एउटा आफ्नो ठाउँमा भयो, नत्र भनेदेखि त्यो बाटो खन्दाखेरि कुन चाहिँ पहराहरू ठाउँहरू भिर भित्ताहरू चाहिँ कमजोर छन् बलिया छन् भन्ने हामीले केही पनि नहेरिकन ड्याङ ड्याङ हान्दै छ सबैतिर, त्यो कारणले गर्दाखेरि पनि एकदमै धेरै क्षतिहरू भयो।
0: त्यो पनि अर्को चाहिँ फेरि ढल व्यवस्थापन, ढल भनेको चाहिँ हामीले भनौँ न 5-10 वर्षलाई हेरेर बनाउँछौँ, तपाईँलाई थाहा छैन छैन फ्रान्सको राजधानी प्यारिस र लन्डन बेलायतको राजधानीमा चाहिँ ढलको व्यवस्थापन आजभन्दा 200-300 वर्ष अगाडि गरेको ढल अझै पनि थामिरहेछ कि भने मात्रै, कस्तो प्रकारले त्यो कुन चाहिँ दूरदृष्टिले गरेको होला, तपाईँले गुगलमा हेर्नुहोस् अहिले पनि हेर्नुभयो भने त्यतिखेर बनाएको ढल अझै पनि भनौँ थामिरहेको छ, पर्याप्त छ, बलियै छ होइन, गर्दाखेरि यहाँ चाहिँ अब हामीले 18 इन्चको ढल राख्यो भने ठुलो भन्छौँ, 32 हुन्छ झन् ठुलो भन्छौँ खुसी हुन्छौँ, तर त्यसले यो बौला पानीलाई चाहिँ थाम्दै थाम्दैन गर्दाखेरि यो ढल चाहिँ पक्का भन्छ अन्डरग्राउन्ड नहरै जस्तो हुनुपर्छ ताकि त्यो 50 वर्ष 100 वर्ष 150 वर्षले थामोस् तपाईँ गएर यसो हिस्ट्री हेर्न सक्नुहुन्छ. ओके अगाडि बढौँ.
3: हेडलाइनहरू अलिकति पढौँ है. नयाँ पत्रिकाले सरकारले हैरानी दिएपछि सुकुम्बासी सडकमा 6 मन्त्री होल्डिङ सेन्टर पुगेर आश्वासन दिए तर लाल पूर्जा वितरणको टुङ्गो दिएनन् शीर्षक खबर छापेछ. किर्तिपुरको राधा स्वामी होल्डिङ सेन्टरकोले चाहिँ अलिकति अब बस्ती बाढीबाट जोगाउने भनेर बस्ती स्थानान्तरण भनौँ न एक हिसाबले त्यहाँ डिमोलिस पनि गरियो लिएर गएर त्यहाँ राख्दाखेरि फेरि त्यस्तै किनारमा परेको रहेछ त्यो होल्डिङ सेन्टर पनि भन त भनेको थिएँ पहिले पनि यो पनि सडक के अरे नदीकै किनारमा छ त्यो कारणले गर्दाखेरि कुनै पनि बेला बाढी पस्न सक्छ त्यस स्थान लिएर गएर राख्नुहुन्थेन भनेर पनि भनिरहेका छन्. त्यहाँ चाहिँ अलि असाध्यै धेरै बिजोग पनि भएको छ. फेरि कस्तो भयो भनेदेखि उनीहरूलाई उठेर जाऊ भनेर के अरे 25,000 हातमा पनि हालिदिने 3 महिनाको लागि 15,000-15,000 दरले कोठा भाडाको लागि भनेर दिने पनि कुरा निर्णय पनि गरिरहेको थियो. केही त त्यहाँ बसिरहेको कतिपय त बाहिर पनि गए. ढुङ्गै राफ्टिङ नै गर्नुपर्ने स्थिति आएको रहेछ त्यहाँ त होइन 50-54 जनाको त त्यही रात नै गएर उद्धारै गर्नुपर्ने स्थिति आइराखेर छ भने चाहिँ ठुलो बाढी पर्थ्यो. त्यो पसिसके पछाडि केही अधिकार कर्मीहरू त्यहाँ गए. तपाईँले त्यो भिडियोहरू हेर्नुभयो कि हेर्नुभयो भने त्यो जेएनजी पुस्ताकाहरू त्यहाँ जाँदाखेरि चाहिँ पुलिसले त्यहाँ सिधा देखिन्छ कि त्यहाँनिर अलिकति दुर्व्यवहार गरेको जस्तो बल प्रयोग गरेको किनभनेदेखि त्यो सेक्युरिटी फोर्सहरू अलिकति बढी टाइट पनि छ त्यहाँ छन चाहिँ होइन बाहिरको जो पायो त्यसले त्यहाँ जान पनि दिँदैन. त्यहाँ गइसके पछाडि त्यो 2-4 जना मान्छेहरू जाँदाखेरि त अलग्गै समातेर हातै समातेर लिएर गए पनि हो नि त्यहाँ यसो टाउकोतिर पनि हान्ने हो त्यो रगतै दिखिया थियो माजिद अन्सारी भन्नेको भाइको त होइन. अब फेरि यहाँ अहिले टिचिङ हस्पिटलमा लिएर गएर राखेर छ त्यहाँ आज मात्रै त्यो खबर हेरिराखेको थिएँ मैले. त्यहाँ पनि उहाँलाई अलिकति थ्रेट नै दिएको जस्तो आउने धम्काउने ए ठुप अधिकारको कुरा गर्छस् होइन म सिकाउँछु तँलाई भनेर नि भने अरे 1-2 जना आएर भनेर उहाँले व्यापक विरोध पनि गरिरहनु भएको छ. अहिले मानव अधिकार आयो पनि उहाँको कुरा पनि राखेको छ. अलिकति जोड्न खोज्यो यो भन्नै पर्ने जस्तो कुरा चाहिँ आज मिडियाहरूले पनि धेरैले राखेका छन्. त्यहाँ राख्दाखेरि चाहिँ अलिकति बल प्रयोग नगरियोस् सुरक्षा भनेको नेपाल प्रहरी अहिले विशेष गरेर उनीहरूले चाहिँ अलिकति संयमता पनि अप्नाइदियोस् त्यस्तो दुर्व्यवहार नगरिदियोस् किनभनेदेखि जेएनजी आन्दोलनको बेलामा सबभन्दा ठुलो मार भनेको चाहिँ प्रहरीले नै परेको थियो होइन. अब यस्तै एक्टिभिटी भइराख्यो भनेदेखि फेरि किनभनेदेखि
0: अब उम्लेर आउने रिस पोखिने
3: एकदम
0: धेरै दिनको रिस हुन्छ नि त्यस्तो हुन्छ
3: किनभनेदेखि अगाडि फ्रन्टमा उनीहरू नै पर्ने हो. फेरि अरू अब सेना हतारबाट बाहिर निस्किन पाउँदैन. सशस्त्र भनेको दङ्गा नियन्त्रण गर्ने उनीहरू पनि हतारबाट बाहिर निस्किँदैन. सुरुमा फेसमा परिहाल्ने भनेको चाहिँ पुलिस रहेछ होइन. त्यो कारणले गर्दाखेरि उनीहरूले चाहिँ अलिकति संयम व्यवहार बरु अलिकति धक्कामुक्की आफैले खाए पनि कम्तीमा कन्ट्रोल गर्ने त्यो अलिकति उनीहरूको बोली पनि तपाईँले त्यहाँ कतिको सुन्नुभयो होइन एकदमै रुखो टाइपको बोलीहरू पनि त्यस्तो देखिरहेको
0: हुन्छ नि. आर्मी पुलिसको ट्रेनिङमा जुन चाहिँ अलिक रुखोपन हुन्छ नि गुरुजीहरूले गर्छन् नि त्यो चाहिँ फेरि पब्लिकमा ल्याउँदो रहेछन् कि अब बाटोमा रोक्दाखेरि पनि एकदमै ठुल्ठुलो आँखाले हेर्ने होइन अब त्यो बढी मेसेज नै
3: एकदम त्यो पनि हो. फेरि हुन त अब त्यस्तो भन्न पाइएन भन्ने हिसाबले मात्रै हो. जस्तो बिहानदेखि खटिराखेको छ होइन दिउँसो 12 बजेतिर त भाउ पनि लागिराखे होला अब केही पनि भन्न नपाउने बाढीमा उनीहरू पनि बसिराख्नु पर्ने त्यतातिरको कोणबाट
0: जनतामा पोख्नु भएन
3: तर त्यस्तो पाइँदै भइएन नि. यो हिसाबले चाहिँ त्यहाँ होल्डिङ सेन्टर पनि प्रहरीले अहिले जुन विरोध गरिरहेको छ अलिकति दमनै गर्यो एक हिसाबले त्यहाँ देख्दाखेरि चाहिँ त्यति साह्रो गर्नुपर्ने जस्तो पनि देखिँदैन. अब त्यो प्रहरीहरू पनि आफूले त्यसरी बाँध्नै पर्दैन नि किनभने आफूले कन्ट्रोल गर्ने होइन सरकारको अर्डर पालना गर्दाखेरि सायद सरकारले सिकाएन होला त्यसरी बाँध्नुपर्छ जवाब दिनुपर्छ भनेर होइन. त्यो कारणले गर्दाखेरि प्रहरीले पनि अलिकति आफूलाई सुधार गर्ने करेक्सन गर्ने चाहिँ ठाउँ चाहिँ राखिदिएदेखि
0: मलाई के लाग्छ भने अब हायर लेभल अफिसर्सले जुन व्यवहार आफूभन्दा जुनियर लेभललाई गर्छन् नि त्यो अपशब्ददेखि लिएर अनि एकदम रुखो सुनिन्छ नि हामीले देखिन्छौँ नि होइन त्यो चाहिँ फेरि हुँदा हुँदा तल तल त गएर गएर आम जनतामा आउने क्या होइन आफ्नै डिसिप्लिन सर्भिसमा मात्रै कन्टेन नभएर त्यो बाहिर पनि आएको हामीले देखा चाहिँ गर्दाखेरि उहाँको ट्रेनिङमा पनि त्यसमा ध्यान दिए राम्रो हुन्छ
3: एकदमै दिनै पर्छ क्या. नत्र भने पुलिसको छवि भनेको योभन्दा अगाडि जस्तो थियो बिचाउनुहरूले अलिकति जनतासँग सहकार्य बढाउनु तपाईँलाई थाहा छ नि यो कतिपय ठाउँहरूमा चाहिँ पुलिस चाहिन्छ हामीलाई भनेर आम नागरिकले घरै बनाइदिएको
0: हामीले बनाइदियौँ यहाँ लाग्दाखेरि 10,000 चन्जा उठाएर हामीले चाहिँ 7 दिन भित्रमा चाहिँ पुलिस खडा गर्यौं यो बागमती पुलमा
3: अनि हैन अब त्यही भोलि त्यहाँ जाँदाखेरि चाहिँ उले नै आहत हर्ने बाध्न आउन थाल्यो भनेदेखि त अनि मान्छेलाई
0: अहिले त त्यहाँ त यति राम्रो फ्याट्सेस छ एकदम हिटेड के भन्छ टोयलेट्स हैन सावर पहिला के पनि थिएन किचन बस्नको लागि उहाँहरूको लागि टेलिभिजन बस्नलाई टाइम पास गर्नलाई आदि बन्दोबस्त हामीले गरिदिउँ तर आशा छ त्योले मेसेज राम्रो गयो होला भन्ने आशा छ
3: एकदमै अर्को अन्नपूर्ण पोस्टले मन्त्रीपछि आश्वासनका पक्का सुकुम्बासीलाई छैन भरोसा शीर्षक राखेर खबर छापेको छ यहाँ यो होल्डिङ सेन्टरको कुरा र काठमाडौँ अस्ति त्रिपरिसरको घटना पछाडि चाहिँ प्रधानमन्त्री बारेललाई पनि अलिक झस्का बसेको जस्तो लाग्यो उहाँ दौडेर रवि लामी च्यानल सभापतिलाई भेट्न पाउनु भएछ उहाँको बिच लामो कुरा भइरहेको छ अनि त्यो हुँदा हुँदै उहाँहरूले चाहिँ 5,000 मन्त्रीलाई चाहिँ त्यहाँ पठाउनु भयो भन्ने खबर आइरहेको थियो उहाँ गएर लाल बुर्जा दिन्छौँ यताउता भनेर भनेको छ उनीहरूले चाहिँ लाल बुर्जा दिन्छ भने अरे सुकुम्बासीहरूले चाहिँ खानेकुरा देऊ भनेर भने अरे त्यहाँ दुईजना बच्चाहरूको एकदमै कारुणिक हृदय विदारक देखिएको छ कि त्यो बच्चाहरू मलाई एकदम जाडो भइरहेको छ बहिनी अब कालीको टाँडिरहेको छ त्यो 5-7 वर्ष 8-10 वर्षको
0: किनारमा चिसो पनि हुन्छ
3: चिसो पनि हुन्छ होइन अलिकति बिजोग देखिएको छ कि त्यो स्थिति चाहिँ एकदम इनह्युमेन भन्छ होइन एकदम अमानवीय त्यस्तो पनि देखिएको छ सरकारले जसले जे भने पनि जति समर्थन गरे पनि सुकुम्बासीलाई हटाउनु पर्ने थियो सहरको सौन्दर्यीकरणको र उनीहरूको सुरक्षाको ठाउँमा आफ्नो भने पनि एउटा विकल्प वैकल्पिक व्यवस्था गरेर त्यो राखिदिएको भएदेखि सरकार ठुलो हाय पाउँथ्यो जस्तो लाग्छ है लग्न चाहिँ अर्को अन्नपूर्ण पोस्टले गणेश नेपालीका परिवार र सरकार बेच्न उपदेश सहमति शीर्षक राखेर खबर छापेको छ उहाँलाई सहित घोषणाको लागि पनि अलिकति प्रक्रिया अगाडि बढाउने र काठमाडौँ महानगरपालिकाले चाहिँ उहाँकी श्रीमतीलाई चाहिँ रोजगारी दिने लगायतको यो आयोग गठन गर्ने त्यो सरकारले अस्ति नै घोषणा पनि गरिसकेका थियो यही विषयमा पनि गृहमन्त्री
0: एउटा प्रश्न गरौँ त्यो सहित भनेको क्राइटेरियामा पर्छ यो
3: अहिले कति छन् म त हिसाबै राख्न सक्दिनँ जी मलाई
0: क्राइटेरिया हुन्छ सहित भने त
3: जति नै होइन हामीले
0: डेफिनेसन होला नि
3: असाध्यै धेरै होइन राष्ट्रको लागि समर्पण गर्दाखेरि भनेको मारिँदाखेरि भनौँ न होइन त्यस्तोको ठाउँमा किनभनेदेखि पहिला त्यतिखेर दशरथ चङ धर्मभक्त महात्मा गङ्गालाल श्रेष्ठ होइन के जोशी हाम्रो होइन उहाँहरूकोले गरेको भनेको चाहिँ सत्ताको लागि प्रजातन्त्र स्थापनाको लागि उहाँहरूले फेरि भागेर होइन नि त
0: होइन
3: छाती थापेर अनि हो अनि उहाँहरूको जुन खालको सम्मान थियो पछि माओवादी युद्धकालमा जति मान्छेहरू मरिसके हाम्रो त्यो समितिमा चाहिँ एकजना ठुलो वाम नेता हुनुहुन्छ नि गौथलीको गोठ के भन्छ कस्तो नामै मोदनाथ प्रसाद होइन उहाँ पनि त्यो समितिमा हुनुहुन्थ्यो कि सहितको क्राइटेरिया तोक्ने बेलामा उहाँहरूलेको पालामा 8-10 हजारै हालिदिएको छ कि त्यतिखेर किनभने माओवादीको सरकार थियो त्यतिखेर हुँदाखेरि होइन आफ्नो मान्छेहरूलाई भयो वर्गमा त्यो भनेको चाहिँ एउटा चाहिँ प्रपर्टी भनौँ न 8-10 लाख रुपियाँ कति दिने भनेर भनेको थियो क्राइटेरिया पुगे पनि नपुगे पनि जहाँ जसरी बित्दाखेरि पनि मर्दाखेरि पनि सहित घोषणा गर्थ्यो त्यो ट्रेन्ड भत्काएको चाहिँ माओवादीले कि त्यो किनभने मान्छेले श्रद्धा गर्ने खालको होइन अब त्यहाँ आफैले पेट्रोल खनाएर बित्नु भएको छ गणेश नेपाली होइन उहाँलाई अब सरकारले गर्नुपर्ने
0: दुःख त छ
3: छ असाध्यै ठुलो त किनभनेदेखि त एउटा सरकारको लागि 3,91,00,000 जनसङ्ख्या होइन त हाम्रो त्यसमा एकजना होला तर यो परिवारको लागि त 3 करोड नै उहाँ हो नि त होइन किनभनेदेखि रोजीरोटी खानपिनदेखि त ठुलो लस हो परिवारको हिसाबले हेर्दाखेरि चाहिँ तर पनि राज्यले एउटा क्राइटेरिया चाहिँ तोक्नुपर्छ कि सहित घोषणा गर्दाखेरि उहाँ प्रक्रिया अगाडि बढाउने भनेर त्यो पनि कुरा गरेका छ हजुर अर्को कान्तिपुरले अलिकति अहिले हामीले कुरा गर्यौँ प्रश्न गर्दा पक्राउ शीर्षक राखेर खबर छापेको छ राज्य चाहिँ अराजक नहोस् जनताको मन जित्ने खालले अगाडि बढोस् यही कामना गरेर खबर छापेको छ मोटामोटी यति नै हो भने क्या हाम्रो समय सिद्धि
0: हजुर हस् त तपाईँलाई धेरै धन्यवाद हामी दुबईलाई बिदा दिनु साधारण श्रोताहरू फेरि भोलि मङ्गलबारको दिन भेट होला बिएबिएस गोर्खा रेडियो सुन्दै गर्नु होला नमस्ते
4: सैन्य समुदायमा बेलायत भरि अन एयर एपमा अनि स्मार्ट स्पिकरमा भन्नुहोस् प्ले बीएफबीएस यो बीएफबीएस गोर्खा रेडियो हो
5: शंकास्पद गाडी राखिएको छ गाडी बाइक समेत निकाल्न नमिल्ने गरी बिहान 7 बजेदेखि राखिएको स्थानीयले बताएका छन् चालकले गाडी पार्किङ गरेर नेपाल प्रहरीको गाडी चढेर गएको प्रत्यक्षदर्शीले दावी गरेका छन्। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका छ भुवारी पाटामा पहिरोमा परि दुईजनाको मृत्यु भएको छ। पानी घटमा पिठो पिस्न गएका लाल बहादुर साउद र मन्दिर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। घटमा पिठो पिस्दै गर्दा 81 माथिबाट पहिरो आएर घटसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। वर्षा बाढ़ी र पहिरोका कारण आज मुलुकका ठाउँ ठाउँमा राजमार्ग बन्द भएको छ। मेची राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, अरणीको राजमार्ग र पोखरा ताङतिङ सड़क सहित घोराही रुकुम सहित मार्ग, साल झण्डी ढोरपाटन सड़क खण्ड र मदन भण्डारी राजमार्ग ठाउँ ठाउँमा बन्द भएको प्रहरीले जनाएको छ। रामेछापको लिखु एक जलविद्युत आयोजनाको बाँधमा बाढ़ीले क्षति पुर्याएपछि बिजुली उत्पादन बन्द भएको छ। बाढ़ीले रामेछाप र सोलुखुम्बु जोड्ने तीनवटा पुल र एउटा चिया पसलमा पनि क्षति पुर्याएको छ। दोलखाको कालिन्चोक एक क्याम पोलमा पहिरोमा परेर 4 महिनाकी शिशुको मृत्यु भएको छ। सुनखानी साङवा सड़कमा पर्ने क्याङ पोल पहिरोमा परेर गैराती 4 महिनाकी एलिना थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा घाइते भएकी शिशुकी 19 वर्षीय आमा शर्मिलालाई स्थानीयले उद्धार गरेर धुलीखेल अस्पताल हुँदै काठमाडौँ ल्याइएको छ। ड्रोन युद्ध र मानवरहित प्रणालीका कारण रसिया युक्रेन युद्धको स्वरूप नै बदलिन थालेको छ। युद्धमा महिलाको भूमिका समेत फेरिन थालेको छ। बीएफपी संवाददाता हाना किङ युक्रेन पुग्नु भएको छ। उहाँले जोन्जी महिलासँग कुरा गर्नु भएको छ।
6: Like, you know, the mermaid in the sea? Mavka is like a mermaid, but in the forest.
7: Mavka is the call sign of a 23-year-old with fiery red hair neatly plaited and hidden beneath a baseball cap. We sit in a control center for unmanned ground vehicles, UGVs, not far from the front line in Ukraine. Mavka's job is to drive the UGVs into Russian targets.
6: I was not a gamer before.
8: Do you consider it entirely kind of a game? Because you're destroying not just equipment, but also people.
6: Mm-hmm. They're enemies. It's not a game, I know this. But they came to our country. They're destroying our cities, killing our people. I'm just doing my work.
7: Mavka is one of around 100,000 women in Ukraine's million-strong military. At the start of the war, many who wanted to fight were told to stick to making dumplings in the kitchen. But changes in attitudes and the rise of unmanned warfare means things have changed. If a woman isn't expected to drag a man twice her size off the battlefield, but instead sit at a desk driving a UGV or a drone to take out the target, then suddenly the playing field is more equal.
9: Yes, I think women are becoming more visible now.
7: This is Multic. She's also in her 20s. Last year, she set up an all-female drone unit.
9: Slowly, we're moving away from that old Soviet way of thinking. It's still not easy for everyone to accept that a woman can build a career and keep moving up. 3.5 years ago, I was told I wouldn't succeed, but here I am.
7: Hannah King, BFBS Forces News in Ukraine.
5: जेएनजी अभियन्ता माजिद अन्सारीले जीवन रक्षाको माग गर्नुभएको छ। प्रहरीले आफूलाई गैर कानूनी ढंगले नियन्त्रणमा लिएर कुटपिट गरेको भन्दै अभियन्ता माजिदले अस्पतालबाटै जीवन रक्षाको माग गर्नुभएको हो। अस्ति शनिबार किर्तिपुरको होल्डिङ सेन्टर जाँदा माजिदलाई कुटपिट र लछार पछार पार्दै प्रहरीले नियन्त्रणमा लिएको हो। हाल उहाँको त्रिविश्वक्षण अस्पतालमा उपचार भइरहेको छ। सामाजिक सञ्जालमा लेखेर माझीले आफूलाई पक्राउ गर्नुको कारण माग्दै आफू विरूद्धको गैर कानूनी कार्यवाहीमाथि पनि प्रश्न गर्नुभएको छ। उहाँले संघीय संसदका सांसद, प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानवाधिकार समुदाय सहित मानवाधिकार रक्षकलाई आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरिदिन अनुरोध गर्नुभएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरूको सजाय तोक्न आज जिल्ला अदालत काठमाडौँमा पेशी तोकिएको छ। पूर्व उप प्रधानमन्त्री टो बहादुर राय माझी सहितका प्रतिवादीलाई दोषी ठहर गर्दै न्यायाधीश तेज बहादुर खड्काको इजलासले आजका लागि सजाय निर्धारणको पेशी तोकेको हो। यो प्रकरणमा राय माझी, पूर्व सचिव टेकनारायण पाण्डे र पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई मुख्य कसुरदार र पूर्व गृहमन्त्री बालकृष्ण खाँड र शरणार्थी नेता टेकनाथ रिजाल सहितलाई मतियारका रूपमा दोषी ठहर गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो बीएफबीएस गोर्खा रेडियो हो।

नमस्ते बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकडाप गोर्खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिरहेको छ हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी दरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको उठान मैले स्वर सम्राट नारायण गोपालको स्वर संगीत रहेको एउटा कालजयी गीतबाट गरिसकेको छु, जुन गीत लेख्नुभएको थियो वरिष्ठ गीतकार कालीप्रसाद रिजालले। अब लाग्नु श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल असार 29 गते चतुर्दशी तिथि सोमबार, नेपाल सम्बत 1146 तदनुसार आज जुलाई महिनाको 13 तारिक सन् 2026 र आशा छ श्रोताहरू यो सप्ताहन्त विकेन्ड तिहारको सुखद र रमाइलुनी भित्र भन्ने। र अब मौसमको कुरा गर्नुपर्दा श्रोताहरू नेपालमा आज पनि मौसममा भारी मात्रामा बदलाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार आज देशका धेरै जसो ठाउँमा वर्षा हुने भएको हुनाले यहाँहरूले कतै काहीँ यात्रा गर्दै हुनुहुन्छ भने अलिकति सावधानी अप्नाउनु होला, अनावश्यक यात्रा नगरेकै राम्रो बर्सातको समयमा। र सूर्योदय नेपालमा 5:16 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 7:02 जाँदा हुँदैछ। तारा सुधार आज आदिकवि भानुभक्त आचार्यको जन्मदिन समेत परेको छ। विक्रम सम्मत 1871 साल असार 29 गते आजकै दिन तनहुँ जिल्लाको चुम्दी रङ्घामा भानुभक्तको जन्म भएको थियो। नेपाली भाषाको प्रथम कविको रूपमा समेत भानुभक्त आचार्यलाई लिने गरिन्छ। संस्कृतमा रहेको रामायणलाई सुधारु भानुभक्तले नेपाली भाषामा लिपिबद्ध गरेका थिए। र भानुभक्तको कुरा गर्दै गर्दा भानुभक्त र घाँसीको प्रसङ्गले जन्मेको एउटा सिर्जना अत्यन्तै लोकप्रिय सिर्जनाको रूपमा लिने गरिन्छ। बरजम्म घाँस तिर मनदी धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो, घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन किन यस्तो, मेरा इनार न त सत्तल फाटिकै छन्, त्यस घाँसीले कसरी आज दिएछ अरती, धिक्कार हो म कन बस्नु नराखी कृति। यो अत्यन्तै बहुचर्चित घाँसी कविता भानुभक्तलाई सधैँ सम्झने कविता हो। भानु जयन्तीको सन्दर्भमा भानुभक्त प्रति श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छु। र आज भानु जयन्तीको अवसरमा स्याङ्जाका स्रष्टा हुनुहुन्छ, बेलायतलाई कर्मथलो बनाएर बस्नुभएका गीतकार पनि हुनुहुन्छ गणबहादुर थापा मगरज्यूले आज कार्यक्रम सुरुभन्दा अगाडि नै लेख्नु भएको छ, आज त भानु जयन्ती हो र भानुभक्त आचार्यलाई सम्झने दिन भएको हुनाले मैले पनि एउटा श्रद्धा सुमन सिर्जना हजुरको कार्यक्रम मार्फत भानुभक्तप्रति श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु। टाढैबाट श्रद्धा सुमन शीर्षक रहेको छ है भनेर लेख्नु भएको रहेछ। यो सिर्जना मैले सुरुवातमा थोरै सुनाइहाल्छु है त, किनकि आज भानु जयन्ती परेको छ। मनमा तिमी मुटुमा तिमी मधोस बनाई, आउँछौ भानु कलम बनी सिर्जना जगाई, अपार छन् ती तिम्रा देन भाषालाई सिङ्गारी, रामायण तिम्रो त्यो ठूलो दिन साहित्य चिनारी, समाजलाई गर्यौ एकीकरण तिमले रामायण लेखेर, नेपाली हामी कृतज्ञ छौ सधैँ तिम्रो देन सम्झेर, नेपाली जन यो संसारभरि जासुकै रहे नि, जन्मदिन तिम्रो मनाइरहेका छौ जे जस्तो भए नि, बाध्यताले भए नि टाढा माया छ गाढा भानुलाई, यसपालि त म आउन सकिन गरिदेऊ माफ मलाई,
आउनलाई मन थियो सकिन आउन गरिदेऊ माफ गर मलाई स्वीकार मेरो पुकारै टाढैबाट श्रद्धा सुमन तिमीलाई यो मनभरि तिमी छौ भानु म आफै आउन नसके पनि यो मनको पीडा बुझ्नलाई आउँछौ म भित्र सधैँ चेतना बनी भेट गर्न मन थियो सकिन भेट्न गरिदेऊ माफ मलाई स्वीकार मेरो पुकार टाढैबाट श्रद्धा सुमन तिमीलाई र असार 29 जन्मदिन तिम्रो मनाउने कति रहर हुन्छ मनभरि संयौँ श्रद्धाभाव जाग्छन् नेपाली बोल्दा गर्वले हुन्छ यो कुरा भन्न अति नै मन थियो सकिन आउन माफ गर मलाई स्वीकार मेरो पुकार टाढाबाटै श्रद्धा सुमन तिमीलाई भानु जयन्तीको सन्दर्भमा यति बोले युकेमा पनि साहित्यिक विकास परिषद युकेले 11 जुलाईमा चाहिँ भानु जयन्ती मनाउने कार्यक्रम थियो त्यता पनि उपस्थित हुन सकिन क्षमा चाहन्छु भनेर लेख्नु भएको छ गन्दादु थापा मगरज्यूलाई धन्यवाद दिन चाहन्छु यो सिर्जनाको लागि यति पढिसकेपछि त मैले एउटा गीत राख्नै पर्ने हुन्छ यति बेला भने म अन्जु पन्त र आनन्द कार्कीले गाउनुभएको एउटा गीत राख्न चाहन्छु घनबहादुर थापा मगरकै कलमबाट लेखेको गीत हो सङ्गीत यसमा रहेको छ अर्जुन पखरेलको

गीतकार घनबहादुर थापा मगर लेख्नुभएको यो गीत राखेँ मैले आज भानु जयन्तीको सन्दर्भ पारेर उहाँले लेख्नुभएको एउटा कविता पनि यहाँहरू माझमा सुनाइसकेको छु बेबेस गोर्खा रेडीको यो प्रस्तुति कार्यक्रम सडेम सङ्गममा अब नि आजको बसाइको बारे जानकारी दिने बेला भइसकेको छ हुन त सोमबारको प्रस्तुतिमा मैले सधैँ यहाँहरू माझमा गीती कथा प्रस्तुत गर्ने गरेको थिएँ तर आज भने मैले गीती कथा प्रस्तुत नगरेर भोलि छोडेर पर्सि बेलाइ

0: ले आयोजना गर्न गइरहेको उक्त कार्यक्रम यही जुलाई 25 तारिकको दिन मेनस्टोन युकेको ग्रामर स्कुलमा हुन गइरहेको छ र सोही कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि नेपालबाट उहाँ पर्सि बुधबार बेलायत प्रस्थान गर्दै हुनुहुन्छ र यसै सन्दर्भमा मैले उहाँलाई अतिथिको रूपमा आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा निम्त्याएको छु र कार्यक्रमको बारेमा पनि कुराकानी गर्नेछु, गीत सङ्गीतको बारेमा कुराकानी गर्नेछु। विशेष गरी लोकदोरी क्षेत्रमा एउटा छुट्टै नाम बनाइसकेकी गायिका हुनुहुन्छ बिमता घरती मगर र म आज भने म उहाँसित अर्थात् बिमता घरती मगरसित कुराकानी गर्नेछु र तपाईँ पनि यो क्षण बेला बिएबिएस गर्खानेले सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ र तपाईँले पनि आफ्ना प्रतिक्रियाहरू लेखेर पठाउन सक्नुहुनेछ र तपाईँको प्रतिक्रियाहरू म जस्ताको तस्तै बिमता घरती मगर समक्ष राख्ने नै छु। तर आज को लागि तयार पारेको गीती कथा भने चाहिँ म बुधबार प्रस्तुत गर्ने यहाँहरूमाझ बाचा गर्दै अब पनि म उहाँलाई कार्यक्रममा स्वागत गर्नुभन्दा अगाडि राख्न चाहन्छु एउटा गीत उहाँले नै गाउनुभएको र उहाँलाई साथ दिनुभएको छ यो गीतमा खेम सेन्चुरीले र अहिले पनि यो गीत राख्न चाहन्छु र गीत पश्चात पनि म उहाँलाई अर्थात् गायिका बिमता घरती मगरलाई कार्यक्रममा स्वागत गर्नेछु।
1: आज VFS गोर्खा रेडियो।

0: हजुर श्रोताहरू, भो नलाऊ नजर यो गीत राखे श्रोताहरू मैले यहाँहरू माझमा आजको अतिथि गायिका बिमिता घरती मगरको स्वरमा यति सुन्दरी गायिकालाई नजर लाउने त धेरै हुन्छन् होला श्रोताहरू। यद्यपि आज हामी यो नजरको कुरा भन्दा पनि सङ्गीतको कुरा गर्नेछौँ र हाम्रो साथमा हुन्छ गायिका बिमिता घरती मगर, रोल्पा जिल्लाको घरती गाउँमा जन्मिएकी बिमिता घरती मगरले नेपाली गीत सङ्गीतको क्षेत्रमा करिब करिब 8-9 वर्ष बिताइसके छिन् र यही आउँदो जुलाई 25 तारिक बेलायतको मिनस्टोन ग्रामर स्कुलमा हुन गइरहेको राप्ती समाज युकेको कार्यक्रममा आफ्नो प्रस्तुति दिनको लागि उहाँ बेलायत पनि जाँदै हुनुहुन्छ र आज हामी यिनै विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्नेछौँ कार्यक्रम स्वर्णिम छङ्गमको व्यवसायमा। र पनि म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। भर्खरै मैले उहाँको स्वर रहेको र उहाँलाई साथ दिनुभएको छु खेम सेन्चुरीले जुन गीत यहाँहरूलाई सुनाइसकेको छु फुल हजार, यो गीत पश्चात भने अब भने म बिमिता घरती मगरलाई कार्यक्रममा स्वागत गरिहाल्छु। बिमिताजी यहाँलाई स्वागत छ कार्यक्रममा।
1: धन्यवाद।
0: अब बेलायत जाँदै हुनु रहेछ, तपाईँलाई शोभायात्रा पनि भन्न चाहन्छु। कहिले, पर्सि हो, बुधबार कि बिहिबार? 16 तारिक हो, 16 तारिक हो भने बिहिबार पर्यो, किन आज बुधबार हो अरे, आज चाहिँ मङ्गलबार, आज माफ गर्नु सोमबार हो, आज त है आज सोमबार हो, आज 13 तारिक, भोलि 14, पर्सि 15 आइगएछ आउने दिन, होइन
1: आइसक्यो।
0: पहिलोपल्ट बेला जाँदा हुनेछ उसो भने। यो युके यात्राको अवसर कसरी जुड्यो बताइदिनुहोस् न।
1: हाम्रो राप्ती समाज युकेले आयोजना गर्नुभएको प्रोग्राम हो अनि त्यहाँबाट उहाँहरूले नै जुराइदिनु भयो अनि हाम्रो हिक्मत सिंह रोका फुवाजुले।
0: ए, उहाँ त गीत पनि लेख्नुहुन्छ नि, थाहा छ हिक्मत सिंह रोका?
1: हजुर।
0: अब फुपाजु भन्नुभयो है, फुपाजुले तपाईँको लागि गीत लेख्नु भएको छ कि छैन हिक्मत सिंह रोकाजीले? उहाँ त अब राम्रो शब्दहरू लेख्नु पनि हुन्छ।
1: हजुर, अब लेख्नुहुन्छ होला नि, अहिलेसम्म लेख्नु भएको छैन।
0: राप्तीका धेरै हुन्छ है, मैले केही नामहरू चिनेको छु राप्तीको, यतिखेर मैले करिश्मा गम जो आफै पनि गीतकार हुनुहुन्छ होइन, उहाँ लगायत हाम्रो मानबहादुर थापा मगर फक्सनमा बस्नुहुन्छ र भनेपछि धेरै अहिलेको अध्यक्ष चाहिँ चन्द्र साई हुनुहुन्छ जस्तो लाग्छ है राप्ती समाजको, भनेपछि उहाँहरूले नि तपाईँलाई निम्त दिनुभएको। हाम्रो राप्तीकी चेली राप्तीकी छोरी काठमाडौँ बसेर गीत सङ्गीतमा सङ्घर्ष गरिरहेकी छिन्, कहाँ बिर्सने, उनलाई पनि बोलाउनु पर्छ भन्ने उहाँहरूको भन्नु सोच रहेर त्यही भएर उहाँहरूले बोलाउनु भयो।
1: हजुर।
0: के भन्नुहुन्छ, कर्म गर्दै गर्दाखेरि, काम गर्दै गर्दाखेरि काहीँ न काहीँ कतै न कतैबाट चाहिँ कमसेकम त्यो कामको खोजी हुँदो रहेछ नि होइन?
1: हजुर।
0: तपाईँ गीत सङ्गीतमा नलागेको भए त बिमता घरती मगरको खोजी हुने थिएन।
1: हजुर।
0: तपाईँ यो क्षेत्रमा लागिरहनु भयो त्यही भएर उहाँहरूले सम्झनु भयो।
1: हजुर।
0: केही भन्न चाहनुहुन्छ उहाँहरू सबैजनालाई, किनकि समाजमा त धेरै व्यक्तित्व हुनुहुन्छ होला कार्य समितिमा, केही नामहरू त मैले पनि देखिरहेको छु राप्ती समाज युकेको अध्यक्ष चन्द्र साई है, त्यसै गरी उपाध्यक्ष कृष्ण घरती होइन, अर्का उपाध्यक्ष कमल पुन, सचिव दीपक बुढा मगर, ल तपाईँ भन्नुहोस् त अब सहसचिव को हुनुहुन्छ? भीष्म पुन हो।
1: हजुर,
0: भीम पुन
1: अनि कोषाध्यक्ष हाम्रो नन्द बहादुर छेत्री दाई।
0: हजुर।
1: अनि कमल सिंह ठकुरी दाई, धनकुमार बुढा मगर दाई लगायत,
0: धनकुमार बुढा मगर सल्लाहकार हुनुहुन्छ,
1: केशर दाई,
0: ओम बुढा मगर सदस्य रहेछ, अनि यसै गरी केशर रोका सल्लाहकारमा चाहिँ
1: झविन्द्र
0: थापा, अनि
1: अर्को सल्लाहकार समेश कुमार बुढा।
0: हजुर, थुप्रै हुनुहुन्छ।
1: हजुर, अर्को सल्लाहकार डाक्टर नवीन मगर दाई हुनुहुन्छ,
0: टिका सिंह ठकुरी है, हिक्मत सिंह रोका अघि नाम लिँदै हुनुहुन्थ्यो, दिपेश खड्का, दिनेश खड्का, गंगा मल्ल, अनि
1: नूरचन्द्र
0: ठकुरी,
1: हजुर, नूरप्रचन्द सिंह ठकुरी,
0: नूरप्रचन्द्र सिंह ठकुरी, पवित्रा केसी, मानबहादुर थापा, ओहो अघि मैले नाम पनि लिएको
1: थिएँ,
0: थुप्रै हुनुहुन्छ, टङ्क शेरचन्द दाईले चाहिँ तपाईँको नम्बर दिनुभएको थियो है मलाई, भनेपछि उहाँहरूले
1: दिदी हुनुहुन्छ, उहाँ हाम्रो राप्ती समाजकै सदस्य हुनुहुन्छ, उहाँ माला बुधा मगर दिदी, उहाँहरूलाई एकदमै मनैदेखि धन्यवाद छ, हाम्रो हिक्मत सिंह फुवाजु लगायत सम्पूर्ण युकेवासी।
0: कस्तो अनुभव भइरहेछ युकेवासी नेपाली दर्शकहरू माझमा आफ्नो प्रस्तुति दिन पाउँदा?
1: एकदम उत्साह छ, अब हेरौँ।
0: उत्साह छ?
1: हजुर, अलिकति नर्भस पनि छु किनभने पहिलोचोटि हो।
0: तपाईँको विदेश यात्रै पहिलोचोटि हो कि युके चाहिँ?
1: युके चाहिँ पहिलोचोटि।
0: यसभन्दा अगाडि अन्य देशहरू त गइसक्नु भएको छ, त्यसो भने त बानी परेको रहेछ नि किन गर्नुहोस् भने
1: जे भए पनि अब पहिलोचोटि हो अलि लामो समयको लागि जान लागेको चाहिँ अन्त अन्त चाहिँ
0: छोटो
1: छोटो
0: एक हप्ता
1: दस दिन पन्ध्र दिनको लागि जान्थ्यो नि त अनि यो चाहिँ अलि लामै छ नि त
0: युके चाहिँ कलाकारको लागि साह्रै सुन्दर गन्तव्य है किनकि पाँच छ महिना बस्नु पाउँछ धेरै कार्यक्रम गर्नु पाइयो नि
1: हजुर
0: अरू अघि तपाईँले भन्नुभयो कतार जानुभयो भने अथवा मलेसिया कहीँ जानु हप्ता दस दिनको एउटा छोटो सेड्युलमा जानुपर्छ एउटा दुईवटा प्रोग्राम गरेर फर्किहाल्नुपर्छ तर युके चाहिँ अलिक लामो बसाइ हुँदाखेरि कार्यक्रम पनि धेरै मिल्ने भएको हुनाले कलाकारको लागि सबैभन्दा उत्कृष्ट गन्तव्य चाहिँ मलाई जहाँसम्म लाग्छ बेलायतै हो जस्तो लाग्छ किनकि त्यहाँको पैसा पनि महँगो छ पाउन्डको हिसाब गर्ने भने होइन त्यही भएर त्यो तपाईँ एकदम उत्साहित हुनुहुन्छ अनि कस्ता कस्ता गीतहरू प्रस्तुत गर्ने तयारी छ सोच छ तयारी कस्तो भइरहेछ
1: तयारी त सबैभन्दा पहिला त म मेरो आफ्नै गीत गाउँछु
0: अन्त तपाईँको थुप्रै गीतहरू छन् होइन सबै प्रकार गीत गाउनु भएको रहेछ है पहिला त आफ्नै गीत गाउनुहुन्छ उसो भए
1: हजुर म मेरो आफ्नै गीत गाउँछु त्यसपछि त्यसले चाहिँ अब धेरै लामो समय भयो भने चाहिँ अब अरू दाई दिदीहरूको गीत पनि चलेको गीतहरू
0: गाउने
1: हजुर
0: बिमिताजीको चाहिँ एउटा विशेषता के रहेछ भने तपाईँ गीत मात्रै गाउनु होइन राम्रो नाच्नु पनि हुँदो रहेछ होइन गायक गायिका भनेको चाहिँ प्रस्तुता पर्फर्मर हो स्टेजमा सबभन्दा राम्रो चाहिँ यो एउटा प्लस पोइन्ट चाहिँ के हुन्छ भने आफै नाचेर गाउनु सक्दाखेरिको त्यो दर्शक तान्ने एउटा दर्शकहरूलाई आफूतिर आकर्षित गर्ने एउटा सबभन्दा ठुलो माध्यम हो भनेपछि त युके वासीहरूलाई चाहिँ यसपालि मजाले नै नचाउनु हुने रहेछ झुमाउने त एकदम उहाँहरूको मन जितेर फर्किने सोचमा हुनुहुँदो रहेछ उसो भने
1: हजुर त्यही सोचिरहेको छु हेरौँ के हुन्छ सकेसम्म उहाँहरूलाई रमाइलो दिने कोसिस गर्नेछु
0: भिडियोहरूमा पनि प्राय आफै नै तपाईँले अभिनय गर्नुभएको छ नाच्नु भएको रहेछ होइन यसले दुईवटा काम गर्छ एउटा आफ्नो पनि प्रस्तुति रहन्छ भिडियोमा होइन कमसेकम मै मै गायिका भन्ने पनि चिनियो अर्को कुरा फिमेल मोडेललाई दिने खर्च पनि बचाइने भिडियोमा होइन
1: हजुर भिडियोमा अलिकति भयो नि थप हुन्छ नि अलिकति राम्रो गर्न सकिन्छ नि त्यसले
0: तर अरूको रोजीरोटी खोसे जस्तो लाग्दैन
1: हजुर त्यो चाहिँ अब के भनौँ त्यस्तै अनि त्यो चाहिँ खासमा मैले चाहिँ आफूले पनि अलिअलि सक्छु नि त नसक्ने भए त राख्नुहुन्थ्यो
0: आफूमा पनि क्षमता भएको हुनाले होइन किन किन नगर्ने होइन र अब तपाईँले काम गर्दै गर्दाखेरि ऊ भनौँ भिडियो डाइरेक्सन गर्ने टिमले पनि होइन भिमिताजी तपाईँ आफै राम्री हुनुहुन्छ यस्तो राम्रो नाच्नुहुन्छ ल तपाईँ नि खेल्ने भन्नुहुन्छ होला उहाँले त
1: उहाँहरूले चाहिँ अब मेरो आफ्नो एल्बम भइसकेपछि अब त्यो त मैले कला राख्ने के गर्ने हुन्छ नि त अब अनि त्यही भएर उहाँहरूले चाहिँ अब यो गीतमा को हो भने म आफै हो भन्यो भने चाहिँ उहाँहरूले त्यस्तो केही पनि भन्नुहुन्न
0: आज हाम्रो यो कुराकानी सुनेर हामी केही छिन फेसबुक लाइभमा भएको बेला कल्पना महार्जनले सुन्दैछु हेर्दैछु भन्नुभएको छ अग्रज गायक हुनुहुन्छ बलराम पुन्दाई यतिखेर बेल्जियममा हुनुहुन्छ है उहाँले पनि अनि शर्मिला अधिकारीजी कनेक्टिकट अमेरिकाबाट युएसएबाट नमस्ते बहिनीलाई शुभकामना छ भन्नुभएको छ
1: धन्यवाद सबैजनालाई
0: र उहाँहरू सबैजनालाई हाम्रो पनि एकदम धेरै धेरै धन्यवाद छ यता हाम्रो अफिसियल पेजमा पनि लेख्नु भएको छ शर्मिला अधिकारीजीले कनेक्टिक युएसएबाट नमस्ते तुलसी सर भर्खरै आए सुन्दैछु भनेर लेख्नु भएको छ र उहाँलाई पनि धन्यवाद छ यसै गरी मिबला मोक्तान दिदीले आज सोमबारको कार्यक्रम चाहिँ म गीतिकथा प्रस्तुत गर्ने भएको हुनाले गीतिकथाको प्रतीक्षामा हुनुहुन्थ्यो क्या तुलसीजी नमन आज सोमबार साताको पहिलो दिन बेलायतको समय अनुसार बिहान 11:10 मात्र भएको छ बिएबिस रेडियोबाट प्रसारित स्वर्णिम सङ्गम कार्यक्रमको सुरुवाती गीतले मनलाई एकाएक भावुक बनाए भनेर आज मैले झारेको नारायण गोपालको स्वरमा रहेको एउटा गीत राखेको थिएँ झारेको पात्र चाहिँ अनि उहाँले भावुक भने त्यस बेला मनमनै लाग्यो आजको गीतिकथा पक्कै पनि हृदय छुनेर मार्मिक हुने छ भनेर तर आज कथा प्रसारण हुन सकेन अहिले छोटो विश्राममा छु त्यसैले यसै समयमा हजुरलाई केही शब्द लेख्दैछु आज आधिकारिक भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धा सुमन तथा सबै स्रष्टाहरूलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु विद्यालय अध्ययन गर्दाको दिनमा उहाँको जीवनी उपदेश तथा विभिन्न रचनाहरू पढेको सम्झनाहरू पनि आयो। नेपाली भाषा साहित्यलाई उहाँले पुर्याउनु भएको योगदानको धेरै प्रेरणाको स्रोत बनिरहनेछ धेरैलाई। विमला मोक्तान भनेर लेख्नु भएको छ र पक्कै पनि आज भानुभक्त आचार्यको जन्मदिन शुभ दिनमै परेछ तपाईँको आज बेबेसको पहिलो आगमन पनि। अघि मैले घनबहादुर थापा मगरले लेख्नु भएको भानुभक्तलाई श्रद्धा सुमन कविता पनि पढिसकेको छु। धन्यवाद दिन चाहन्छु विमला मोक्तान दिदीलाई। यसरी हाम्रा बेलायतमा बस्ने धेरै श्रोताहरूले सुनिरहनु छ, बेलायत भन्दा पनि अन्य देशहरूमा बसेर पनि बेबेस गोर्खा रेडियो सुनेर हामीलाई साथ दिइरहनु भएको सबैलाई के छ
1: धन्यवाद सबैजनाले सुनिदिनु होला
0: पक्कै पनि। र अब यहाँ तपाईँले आज मैले टङ्क शेरचन्द दाईले चाहिँ बेलायतबाट मलाई तुलसीजी बिमिता घरती मगरजी आउँदै हुनुहुन्छ युके यसो मङ्गलबार या सोमबारको कार्यक्रम मिलाइदिनुहोस् न भनेर लेख्नु पनि भएको थियो है। चिन्जान छ
1: दाईलाई? प्रत्यक्ष चिन्जान छैन, दाईलाई चाहिँ मैले राम्रो कलाकारको रूपमा चिन्छु।
0: उहाँ त बाँसुरी पनि मिठो बनाउनु गीत पनि लेख्नुहुन्छ गाउनु पनि हुन्छ नि,
1: उहाँलाई एकदमै चिन्छु। अनि दाईसँग चाहिँ अब गैसी भेट हुन्छ, चिन्जान हुन्छ। दाईले चाहिँ यहाँ हजुरसँग
0: तपाईँ लोकदोरी क्षेत्रमा भएको हुनाले चाहिँ उहाँ एकताका लोकदोरी प्रतिष्ठान बेलायत शाखाको चाहिँ अध्यक्ष पनि हुनुहुन्थ्यो है। र टङ्क शेरचन्दजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु र उहाँको प्रतिक्रिया पढिहाल्छु, धन्यवाद दिनुहोस् है त। नमस्कार तुलजी, आजको पाहुना लोक तथा दोरी गायिका बिमिता घाती मगर बहिनीलाई पनि स्वागत छ। यो छोटो समयमा उहाँलाई आजको पाहुनाको रूपमा बोलाइदिनु भएकोमा तुलसीजीलाई धन्यवाद। उहाँको साङ्गीतिक भ्रमणको सिलसिलामा छिट्टै बेला आउँदै हुनुहुन्छ युके आउँदाको लामो हवाईयात्रा सुखमय आरामदायी र सुरक्षित रहोस्। यहाँ बेलायत आएपछि अवश्य हाम्रो भेट हुनेछ। र अन्तमा बहिनी बिमिता बहिनीको साङ्गीतिक यात्राले शिखर चुमोस् मेरो पनि शुभकामना छ भनेर लेख्नु भएको छ टङ्क शेरचन्दजीले बेलायतबाट। उहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि अब बेलायतमा गएपछि भेट नहुने त कुरै भएन होइन? ल त टङ्कजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र हामी एउटा छोटो विश्राम लिन्छौँ र त्यसपछि बाँकी कुराकानी गर्नेछौँ है। एउटा गीत राखेर तपाईँले गाउनु भएको है त।
2: पीएफबीएस गोर्खा रेडियो 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
3: मैले माया

0: हजुर श्रोताहरू, यो रमाइलो गीत राखेँ मैले यहाँहरूमा। आजमा आजको अतिथि गायिका बिमता घरटी मगरको स्वर हो। उहाँलाई खेम सेन्चुरीले साथ दिनुभएको थियो र खेमजीसँग चाहिँ उहाँको धेरै साङ्गीतिक ट्युनिङ मिलेको हो कि धेरै गीत गाउनु भएको रहेछ। र यो पनि रमाइलो गीत कृष्णजीको मुरली गीत राखिसकेको छु। यो गीत पश्चात सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छु अनि बिमिताजीलाई पनि स्वागत छ।
1: धन्यवाद।
0: अब खेम सेन्चुरी अहिलेका चर्चित गायक सङ्गीतकार हुनुहुन्छ। धेरै तपाईँहरू जस्तै यो कर्ममा अलिकति बढी लोक सङ्गीतमा रमेकाहरू चाहिँ उहाँको सङ्गीतमा गीत सुन्न अर्थात् गीत गाउनको लागि चाहिँ एकदम बढी लालायित हुने गर्दछ। तपाईँले धेरै काम गरिसक्नु भएको छ त मलाई।
1: हजुर, उहाँसँग अलि धेरै
0: भएको छ। के भन्नुहुन्छ, खेमजीसँग काम गर्दाको सरलता कतिको छ? कहिलेकाहीँ काम गर्न अप्ठ्यारो पनि हुन्छ कतिजनासँग त।
1: हजुर, उहाँसँग चाहिँ खोइ मलाई त्यो केही त्यो मिलेर होला कि के होला, मलाई चाहिँ एकदम सजिलो लाग्छ दाइ। मलाई चाहिँ एकदम सजिलो भइदिनुहुन्छ होइन, काम गर्न मलाई एकदम सजिलो लाग्छ दाइसँग। त्यस्तो कुनै अप्ठ्यारो केही त्यस्तो लाग्दैन,
0: त्यही भएर काम गरिजानु भएको छ।
1: हजुर,
0: अब बेलायतमा हुने साङ्गीतिक कार्यक्रममा यिनै गीतहरू त गाउनुहुन्छ नि तपाईँको आफ्नो गीतहरू है?
1: हजुर,
0: कस्ता कस्ता गीतहरू गाउनु भएको छ? लोकगीतको पनि हुन्छ नि, लोकगीतको त अब अझ धेरै पार्ट हुन्छ। सालैजू, यानी माया, टप्पा होइन, रोइला होइन, ठाडो भाका, अनि के भन्छ झ्याम्रे भन्छ कि के भन्छ नि,
1: झ्याउरे, अनि मेरो चाहिँ कौडा अनि सालैजू झ्याउरे सबै मिलाएर गाएको छु। धेरै एल्बमहरू छैनन्, अब बिस्तारै होलान्, तर जति छन् त्यहीमै रमाइलो
0: धेरै रहेछ। र एउटा सबभन्दा राम्रो पक्ष अघि पनि भने, तपाईँ आफै भिडियोमा भनौँ मोडलिङ पनि गर्नुहुँदो रहेछ। अब कसै चाहिँ कसै कसैले रहरले बाध्यताले पनि गर्छन् होला, तर तपाईँ चाहिँ एउटा प्रोफेसनल जस्तो राम्रो नाच्नु पनि हुँदो रहेछ।
1: सुरुमा चाहिँ अब काठमाडौँ आउने बित्तिकै, सङ्गीत क्षेत्र सुरु गर्न बित्तिकै मैले नाच्छु भनेर आएको थिएँ नि त,
0: गाउनु भन्दा नाच्नु भनेर,
1: नाच्नु भनेर आएको थिएँ। अनि त्यसपछि खै पछि मलाई किन किन मलाई गीत गाउनु मन लाग्यो, गीत सुरु गरेर गीत गाइदिएँ।
0: तपाईँ आउनु चाहिँ नाच्नकै लागि भनौँ आउनु भएको थियो गाउनु भन्दा अगाडि, तर काठमाडौँ आइसकेपछि चाहिँ तपाईँको त्यो यात्रा मोडियो त्यसो भने, भनौँ नृत्यबाट यता गायनमा।
1: हजुर, नाच्न त्यति धेरै सक्थेन नि त, अनि रहर मात्रै भयो। अनि त्यसपछि अब मलाई फेरि काठमाडौँ आइसकेपछि मलाई एकदम गीत गाउन इच्छा एकदमै धेरै पहिल्यैबाट नै थियो, तर पछि काठमाडौँ आइसकेपछि अझै धेरै गीत गाउने चाहना बढ्यो, अनि म चाहिँ गायिका।
0: अब गायिका भन्नुभएको छ, यो राम्रो कुरा पनि हो होइन। अनि यहाँ डाकमान गुरुङज्यूले चाहिँ गायिका बहिनीलाई सफलताको शुभकामना भन्नुभएको छ है, उहाँलाई धन्यवाद छ। र यहाँ हामी विशेष गरी उहाँको यात्रा चाहिँ यो विवाद युके साङ्गीतिक कार्यक्रमको सिलसिलामा जाँदै हुनुहुन्छ। राप्ती समाज युकेले आयोजना गर्न गइरहेको कार्यक्रममा 25 जुलाईको दिन होइन कार्यक्रम चाहिँ जुदेछ, मगर सङ्घ युकेको पनि अर्को कार्यक्रम रहेछ सोही दिन है, ओपन कन्सर्ट। तपाईँ चाहिँ त्यही दिन अर्को ठाउँमा हुने कार्यक्रममा सहभागिता जनाउँदै हुनु रहेछ, भनेपछि युके वासीहरू चाहिँ बाँडिनु हुने रहेछ त्यो दिन।
1: त्यस्तै भयो।
0: अब आयोजक संस्थालाई केही भन्न चाहनुहुन्छ व्यवसायमा, किनकि उहाँहरूकै कारणले गर्दा तपाईँ युके जाँदै हुनुहुन्छ?
1: उहाँहरूलाई त मलाई भन्ने शब्द नै छैन, यति धेरै धन्यवाद दिन चाहन्छु। मलाई युकेसम्म पुर्याउने वातावरण जुराइदिनु भएको छ, अनि विशेष गरी त हिक्मत सिंह रोका फजेलाई एकदम धेरै हृदयदेखि नै धन्यवाद छ। हाम्रो नन्दबहादुर छेत्री दाई, उहाँले पनि मलाई एकदमै यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर सल्लाह दिइरहनु भएको छ। अनि हाम्रो माला भाउजू दीपक दाई, कृष्ण दाई, अनि चन्द्र, हाम्रो अध्यक्ष चन्द्र साई दाई,
0: युकेका
1: सम्पूर्ण सबै टिमलाई नै मलाई एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु, उहाँहरूकै कारणले म युके पुग्दैछु।
0: अब हाम्रो रघु भट्टराईजी चाहिँ अमेरिकाबाट नमस्ते दुवैजनामा भनिलेख्नु भएको छ है, बोस्टन हुनुहुन्थ्यो, अहिले भने त उहाँ अहिले विकेन्ड मनाउनु अब ठुलो स्टेट छ युएसए होइन, विभिन्न ठाउँमा जाँदै जाने क्रममा अहिले कतातिर पुग्नु भएको छ है। र अब यही खुसीमा राप्ती समाज युकेको कार्यक्रममा जान लाग्नु भएको छ, एउटा लाइभ गीत सुन्नु न थोरै स्थायी मात्र भने तपाईँले गाउनु भएको तपाईँलाई मनपर्ने गीत
1: मेरो खेम सेन्चुरी दाईसँगको मेरो पहिलो गीत हो त्यो चाहिँ
0: कुन गीत हो
1: जामसाइली म त्यही चाहिँ गुनगुनाउन चाहन्छु

0: ਕਟੇਰਾ ਧੰਨਵਾਦ
1: ਯੋ ਜੀ ਖੇਮਸੀ ਸਿੱਧਾ ਗਾਉਣ ਵਾਲੇ ਗੀਤ
0: ਹਜ਼ੂਰ ਮੇਰੇ ਪਹਿਲੂ ਗੀਤ
1: ए पहिलो गीत
0: हजुर भन खेम दाई सँगको चाहिँ पहिलो गीत
1: खेम खेम सेमसेर सित चाहिँ पहिलो गीत
0: हजुर दाई सँगको
1: सोताले अलि बढी रुचाएको गीत पनि हो के आउँछ भनि
0: हजुर हो दाई सँगको पहिलो सहकार्य नै मलाई राम्रो भयो
1: त्यही भएर त्यसपछि ब्याक टु ब्याक गर्नुभएको होला मैले हेरिरहेको छु तपाईँका केही गीतहरू खेम सेमसेरसँगै गाएका गीतहरू छन् र आफ्नो युट्युब च्यानल पनि रहेछ तपाईँको होइन बिमिता घरती मगर सरी बिमता घरती मगर
0: हजुर बिमता घरती मगर च्यानलबाटै छ सबै
1: तपाईँको नाम चाहिँ यो बिमता छ है बिमला सुनेको बिनिता होइन तर यो बिमता थोरै नाम छ अलिक युनिक नाम लाग्यो यो नामको बारे अलिकति केही भन्न चाहनुहुन्छ कसले जुराइदिनु भयो यस्तो मिठो नाम
0: मेरो नारायणको नाम चाहिँ अर्कै हो
1: ए
0: अनि यो त्यो चाहिँ बोलाउनुहुन्न भनेर यो रहेको
1: ए नारायणको नाम चाहिँ अर्कै
0: अर्कै हजुर
1: यो नाम चाहिँ पछिबाट आमाले राखिदिनु भएको हो क्या ल रघु भट्टराईजीले वाउ क्या दामी भन्नुभएको छ रघु भट्टराईजीलाई पनि फेरि पनि धन्यवाद दिन चाहन्छु ओम प्रसाद थापा कब्जाले नमस्ते भन्नुभएको छ नुतनजीले पनि नमस्कार भन्नुभएको छ सबैलाई हाम्रो धन्यवाद छ
0: हजुर धन्यवाद सबैजनालाई
1: अब बेलायतको साङ्गीतिक कार्यक्रममा जान लागे कि गायिकासितको कुराकानी छ श्रोताहरू बेलायतवासी श्रोताहरूलाई त उहाँले प्रत्यक्ष अब स्टेजमै झुमाउनुहुन्छ नचाउनुहुन्छ किनकि मैले उहाँका केही गीतहरू आज रेडियोमा राख्ने क्रममा अघि नै मैले केही गीतहरूको चाहिँ अडियो फाइल चाहिँ तयार पारेको थिएँ र युट्युब च्यानलमा गएर हेर्दै गर्दाखेरि ब्याक टु ब्याक गीतहरूमा उहाँकै अभिनय उहाँकै नृत्य रहेको हुनाले राम्रो कलाकारको रूपमा लिन सकिन्छ यो चाहिँ तपाईँको साङ्गीतिक करियरमा प्लस पोइन्ट भनेर सबैले पनि भन्नुहुन्छ होला सायद नृत्य नृत्य र गायनलाई एकैचोटि लिएर जानु भने काठमाडौँ आएको चाहिँ कति भयो तपाईँ
0: त्यही म त्यही 8 वर्ष हुन लाग्यो
1: 8-9 वर्ष हुन त अघि तपाईँले भनिहाल्नु भयो काठमाडौँ आएको चाहिँ तपाईँ गीत गाउँछु भनेर भन्दा पनि नाच्छु
0: भनेको त धेरै भएको छैन
1: नाच्नको लागि होइन नाचेर केही गर्छु भन्ने उद्देश्यले आउनुभयो तर यहाँ आइसकेपछि नाच्नु भन्दा पनि बढी चाहिँ तपाईँलाई गायनले चाहिँ तान्यो
0: हजुर म चाहिँ खास पढ्नलाई आएको थिएँ
1: ए सुरुमा चाहिँ पढ्नलाई
0: हजुर अनि त्यसपछि लुकेर काम गरेँ हो घरबाट दोहोरी साँझमा लुकेर काम गरेँ
1: ए दोहोरी साँझ पनि गर्नुभयो
0: काम गरे
1: कहाँ गर्नुभयो गाम्बेसी
0: चाँदनीमा गरेँ सुरुमा हजुर चाँदनी भन्ने त्यहाँ बस पार्कमा पछिल्लो समय एकदम राम्रो पारिवारिक वातावरण भइसकेको थियो त्यति बेला चाहिँ म फर्स्टमा मम्मी बाबालाई नभनेर पढ्नलाई आएको तर मैले नभनेर काम गरेको थिएँ त्यही काम गर्ने क्रममा
1: मलाई
0: थाहा दिएन खोइ थाहा दिएको भए पनि मम्मीहरूले त अब एकदम बुझ्ने त हुनुहुन्थ्यो मलाई चाहिँ खोइ किन त्यो मनै म आफूले नै नबुझेर होला त्यो कुरा चाहिँ किनभने ला मलाई के भन्नु लाग्यो
1: डोरीमा काम गर्नु चाहिँ तपाईँ नाच्नको लागि जानुभएको थियो गाउनको लागि
0: म डान्सर बनेर गएको
1: भनेपछि त्यहाँ डोरीमा नाच्दा नाच्दै गाउने रहर जाग्यो
0: हजुर मलाई चाहिँ त्यहाँ त्यस्तै 1-1.5 वर्ष काम गरेँ त्यति जेल नै मैले लुकाएँ घरमा पनि त्यति बेला मैले गीत गाउन सिकिहालेँ भन्नाले त्यहाँ दोरीमा जान बित्तिकै रातभरि दाइहरू त्यो अग्रज दाइहरूले दिदीहरूले गाएको गीत सुन्ने मैले प्र्याक्टिस गर्ने गरेर
1: तपाईँ त नाच्ने मात्रै थियो त्यहाँ अरूले गाएको सुनेर भनेपछि चाहिँ दोरी साँझले चाहिँ तपाईँको त्यो यात्रा अथवा तपाईँको त्यो चाहना मोड दिएको रहेछ होइन
0: हजुर यो मलाई म चाहिँ म गाउँमा हुँदाखेरि अब सबैजनाले कस्तो सुनाइरहेको भएर मलाई चाहिँ कस्तो लाग्थ्यो है ला भन्ने हुन्थ्यो आफूले काम गरिसकेपछि होइन रहेछ भन्ने बुझ्यो नि त त्यसपछि म चाहिँ दोरी साँझलाई एकदमै आफ्नो पाठशालाको रूपमा लिन्छु म मन्दिर पनि सम्झिन्छु म बेला बेला त्यसको पूजा गर्नुपर्छ त्यसलाई दर्शन गर्नुपर्छ भनेर बेला बेला जान्छु कोभिडले गर्दा चाहिँ बिचमा अलिकति रोक्यो अनि अहिले चाहिँ मास्टर थर्ड सेमिस्टर
1: ए मास्टर भनेपछि पढी पनि रहनु भएको छ, ल खुसी लाग्यो, यो चाहिँ राम्रो पक्ष हो होइन। र अब भने हामी समाचार पनि सुन्नुपर्छ, बेबेस गोर्खा रेडियोको देश तथा विदेशको समाचारहरू होइन, हरेक एक एक घन्टाको अन्तरालमा हामी समाचार श्रोतामाझ राख्ने गर्दछौँ। र यति बेला भने चाहिँ तपाईँको स्वरबाट एउटा गीत श्रोतामाझ राख्नेछु है, र तपाईँलाई साथ दिनुभएको छ सनी विश्वकर्माले होइन, यो गीत राख्छु र त्यसपछि हामी समाचार सुन्नेछौँ, समाचारपछि हामी फेरि कार्यक्रमको दोस्रो खण्डमा कुराकानी गर्नेछौँ है त।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: तिनकुनेको कान्तिपुर पब्लिकेशनको गेटमा शंकास्पद रूपमा छाडिएको गाडी रासोपाका नेता रवि जयसवालले चढ़ने गरेको खुलेको छ। गाड़ी भर्खरै जयसवालले ज्योति कञ्चनको नाममा बुकिङ गरेको तर विक्रेता एसटी मोटर्सको नामबाट नामसारी भइन् नसकेको भेटिएको हो। जयसवाललाई रासोपाले गत जेठ 8 गते मात्र केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्य मनोनित गरेको थियो। आज बिहान कान्तिपुर पब्लिकेशन अनलाइन खबर र हिमालयन टेलिभिजनको गेट अगाडि शंकास्पद गाड़ी राखिएको थियो। प्रहरीले ती गाड़ीहरू क्रेनको मद्दतबाट उठाइसकेको छ। यद्यपि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। कांग्रेस सभापति गगन थापाको रातोपुल निवास अगाडि पनि शंकास्पद गाड़ी राखिएको छ। गाड़ी बाइक समेत निस्कन नमिल्ने गरी बिहान 7 बजेदेखि राखिएको स्थानीयले बताएका छन्। चालकले गाड़ी पार्किङ गरेर नेपाल प्रहरीकै गाड़ी चढ़ेर गएको प्रत्यक्षदर्शीले दावी गरेका छन्। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका 6 भुवारी पाटामा पहिरोमा परि 2 जनाको मृत्यु भएको छ। पानीघाटमा पिठो पिस्न गएका लाल बहादुर साउद र मन्दिर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। घटमा पिठो पिस्दै गर्दा 81 माथिबाट पहिरो आएर घटसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले आज काठमाडौँ उपत्यका शहीद काभ्रेमा आकस्मिक बाढ़ी आउन सक्ने भन्दै सतर्क रहन भनेको छ। आज बिहानको मापन अनुसार कोशी नारायणी बागमती कर्णाली महाकाली र सहायक नदीको बहाव भने सतर्कता तहभन्दा तल छ। कन्काई कमला बबई पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल नै देखिएको छ। आउँदो 3 दिनमा पूर्वका पाँचथर इलाम झापा मोरङ सप्तरी सुनसरी भोजपुर संखुवा सभासहित दोलखा रामेछाप सिन्धुली सिद्धपाल्चोकमा पनि बाढ़ीको जोखिम छ। त्यस्तै रसुवा नुवाकोट धादिङ गोर्खा लमजुङ तनहुँ र चितवनसहित नवलपुर नवलपरासी पश्चिमका साना खोलामा पनि बाढ़ी आउने सम्भावना छ। उता पाल्पा कास्की पर्वत म्याग्दी स्याङ्जा कैलाली र आसपास भएर बग्ने खोला नदीमा पनि बाढ़ीको जोखिम देखिएको महाशाखाले जनाएको छ। महाशाखाले भोलि र पर्सि मुलुकभरकै केही साना ठूला नदीमा आकस्मिक रूपमा बाढ़ी आउने पूर्वानुमान गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङडम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा पत्रकारहरूसँगको अन्तर्क्रियामा नेता आङडम्बे
4: नारी छाम्ने काम गर्नु हुँदैन भन्छु म सदनभित्र। अब त्यो चाहिँ सदन सञ्चालन गर्नुहुने सभामुखज्यू उहाँले आफ्नो भूमिकालाई बुझ्नु पर्दछ। उहाँ पार्टीको हुनुहुन्न, यो कुरालाई बुझेर उहाँले गर्नुभयो सजिलो हुन्छ। अब यो उहाँले बुझ्ने कुरा हो, तर चाहिँ यो पनि गरेको के भन्दाखेरि सधैँभरि जुन खालको अभिव्यक्तिहरू सदनमा सार्वजनिक भएको छ त्यो अभिव्यक्तिको निम्ति प्रतिपक्षले यो खालको चाहिँ दैनिकी कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानिकन मित्रवत सम्झिनुपर्छ, किनभने मुलुकलाई केन्द्रमा राखेर गरियो। दैनिकी कार्यसूचीहरूलाई अगाडि बढाउन त्यो सहयोग पनि हो। अब यसलाई उहाँहरूले कसरी लिइराख्नु भएको छ थाहा छैन।
3: नेता आङडम्बेले संसदमा कुनै पनि विषयमा विपक्षी दलहरूले विरोध जनाउँदा सबैका तर्फबाट एकजनाले विचार राख्नुपर्ने सभामुखको भनाईप्रति असन्तुष्टि जनाउँदै सबै दलका प्रतिनिधिले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने बताउनु भएको हो। ड्रोन युद्ध र मानवरहित प्रणालीका कारण रसिया युक्रेन युद्धको स्वरूप नै बदलिन थालेको छ। युद्धमा महिलाको भूमिका समेत फेरिन थालेको छ। बीएफएस संवाददाता हाना किङ युक्रेन पुग्नु भएको छ। उहाँले जेन्जी महिलासँग कुरा गर्नु भएको छ।
5: Like, you know, the mermaid in the sea? Mavka is like a mermaid, but in the forest.
6: Mavka is the call sign of a 23-year-old with fiery red hair neatly plaited and hidden beneath a baseball cap. We sit in a control center for unmanned ground vehicles, UGVs, not far from the front line in Ukraine. Mavka's job is to drive the UGVs into Russian targets.
5: I was not a gamer before.
7: Do you consider it entirely kind of a game? Because you're destroying not just equipment, but also people.
5: Mm-hmm. They're enemies. It's not a game, I know this. But they came to our country. They're destroying our cities, killing our people. I'm just doing my work.
6: Mavka is one of around 100,000 women in Ukraine's million-strong military. At the start of the war, many who wanted to fight were told to stick to making dumplings in the kitchen. But changes in attitudes and the rise of unmanned warfare means things have changed. If a woman isn't expected to drag a man twice her size off the battlefield, but instead sit at a desk driving a UGV...
3: अहिलेसम्मका खबर यति नै नमस्कार.

0: हजुर आदरणीय श्रोताहरू, सुन न मैच्याङ, यो ज्यानलाई विश्वास गर न, यो गीत राखे मैले आङ्गेलु शेर्पाको स्वरमा। शब्द संगीत रहेको थियो रोज मक्तानको र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम संगमको व्यवसायको दोस्रो चरण दोस्रो घण्टाको उठान गरिसकेको छु र दोस्रो घण्टामा सम्पूर्ण श्रोतालाई फेरि पनि स्वागत गर्न चाहन्छु। र यस गीतका सर्जक रोज मक्तान जो आफै पनि गायक हुनुहुन्छ अहिले भने उहाँ केही अस्वस्थ ताको बावजुद स्वास्थ्य लाभ गरिरहनु भएको छ र उहाँलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। पछिल्लो समय नेपाली गीत सङ्गीतको क्षेत्रमा अर्का चर्चित नाम हुनुहुन्छ एम बराल गायक, उहाँ पनि अहिले गम्भीर स्वास्थ्यसँग जुधिरहनु भएको छ र उहाँलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। त्यसो त दिपाश्री निरौला जो कलाकार हुनुहुन्छ उहाँ पनि अलि अस्वस्थ हुनुहुँदैछ, उहाँलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहे। र यो गीत राख्दै गर्दा मैले रोज मक्तानलाई सम्झेँ र श्रोताहरूलाई फेरि पनि कार्यक्रमको दोस्रो खण्डमा स्वागत गर्न चाहन्छु। अनि गायिका आजको अतिथि बिमता घरती मगरलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु यहाँलाई।
1: धन्यवाद है।
0: अब बेलायत जाँदै हुनुहुन्छ, बेलायतवासी श्रोताहरूसँग त भेटघाट भइहाल्छ होला होइन? अब विश्वभरिबाट हामीलाई सुनिरहेको सबै श्रोताहरूले बिमता घरती मगरका गीतहरू उहाँहरूलाई मैले सुनाइ पनि रहेछु, तपाईँको कुराकानी पनि सुनाइरहेछु र पहिलोपल्ट बेलायत जानुहुन्छ। बेलायतमा यतिखेर त कलाकारहरूको मेला लागेछ क्या, धेरै कलाकार पुग्नु भएको छ है, त्यसमा तपाईँ पनि थपिनु भयो?
1: हजुर, म पनि थपिँदैछु।
0: र कलाकारहरूको लागि बेलायतको विशेषता भनेको चाहिँ लामो समय बस्न पाइने र धेरै कार्यक्रम गर्ने भएको हुनाले पनि तपाईँको एउटा कार्यक्रम करिब करिब यो 25 जुलाईमा फिक्स भइसकेको छ, मिडस्टोनमा हुने गइरहेको कार्यक्रम होइन? त्यसपछि अन्य कार्यक्रमको लागि कुराकानी त भइरहेछ होला नि। अब तपाईँ बेलायत जाँदा हुँदा ल है म आउँदैछु भन्नुभयो होला, उहाँहरूले तपाईँ आउँदै हुनुहुन्छ ल बिमताजी यहाँ पनि आइदिनुहोस् है भन्नुभएको छ होला, त्यसको पनि केही अरू कार्यक्रमको कुरा भइरहेछ?
1: हजुर भइरहेछ,
0: किनकि 6 महिनाको बसाइमा धेरै कार्यक्रम गर्नु पर्यो नि होइन?
1: हजुर,
0: धेरै कलाकार पुग्नु भएको छ है, अहिले कोही फर्किँदैछन्, 4-5, 5-6 महिना बसेर कोही फेरि जाँदैछन्, अब तपाईँ पनि जाँदै हुनुहुन्छ र बेलायत चाहिँ दियोस् एउटा तपाईँहरूको सपनै हुने गर्छ होला है त्यहाँ गएर कार्यक्रम गर्ने।
1: हजुर, एउटा सपनै बनाउन के अरे त्यही त पुग्न पायो भने अब सबै जे होस् अब आफै जान त अलि असम्भवै हुन्छ होइन, अब भोलि पर्सिको कुरा फरक हुन्छ।
0: हजुर,
1: अनि हाम्रो जस्तै राप्ती समाजले जस्तै अरू अन्य समाजहरूले हामी कलाकारहरूलाई बोलाइदिनुहुन्छ।
0: तपाईँ राप्ती समाज, कहिले गुल्मी समाज, कहिले यता बाग्लुङ समाज होइन, एउटा एउटा समाज त छ त्यहाँ नेपालीहरूको, र धेरै नेपाली हुन्छ, उहाँहरूले तपाईँहरूलाई सम्झनुहुन्छ?
1: हजुर, सम्झिनुहुन्छ एकदम, यो चाहिँ हाम्रो लागि एकदम खुसीको कुरा हो।
0: अब जाने दिन नजिक नजिक आउँदैछ होइन, अब तयारी पनि भइरहेछ होला, के छ कस्तो भइसक्यो तयारी, पुरा भइसक्यो कि अझै बाँकी छ?
1: तयारी हुँदैछ, के अब पहिलोचोटि हो अनि के गर्ने के नगर्ने के लाने के नलाने भइरहेछ।
0: गीतका ट्र्याकहरू त लानु पर्यो नि सबैभन्दा ठुलो कुरा,
1: त्यो त त्यो त पहिल्यै, फेरि अब नेपाल कार्यक्रम हुँदा पनि आफ्नो गीतको ट्र्याकहरू चाहिँ त्यो कुनै हुन्छ, त्यसको लागि चाहिँ मलाई अलि तनाव छैन। म त बरु अब म ठ्याक्कै दुईवटा सिजन हुन्छ कि, अब गर्मी सिजन सकिन्छ अनि जाडोको सिजन पनि हुन्छ नि त, म रहँदासम्म अनि के गर्ने लुगाहरू कसो गर्ने,
0: अब जाडोको लुगा पनि बोक्नु पर्यो, अब म त युके गएपछि जाडोको लुगाहरू त्यहीँ राम्रो पाउँछ त्यतै किन्दा आज राम्रो, ती चिजहरू नेपालमा महँगो पर्छ होइन? पहिलोपल्ट जाँदै हुनुहुन्छ है, र उत्साहित पनि हुनुहुन्छ होला?
1: हजुर एकदमै।
0: अब अलिकति तपाईँको साङ्गीतिक यात्राको कुरा गरौँ, तपाईँले अघि भनिहाल्नु भयो म चाहिँ काठमाडौँ पढ्न आएको र बुवा आमालाई थाहै नदिए चाहिँ दोरी साँझमा नाच्न गए, त्यहाँ नाच्दा नाच्दै गीत गाउन मन लाग्यो अनि गाउन थाले भनिहाल्नु भयो
1: होइन?
0: अफिसियल्ली रेकर्डिङ चाहिँ कहिलेदेखि गर्नुभयो तपाईँको स्वरमा गीत?
1: ठ्याक्कै मैले त बिर्सिन्छु के यो, त्यो कति त्यो भयो होला नि, सरी त्यो त्यही 7-8 वर्ष जस्तो भयो कि त्यो फर्स्ट रेकर्ड गरेको, म त त्यो याद गर्नैपर्छ, म त बिर्सिसकेँ।
0: 7-8 वर्ष भइसक्यो,
1: 6-7 वर्ष नै भइसक्यो त्यो सुरुमा गरेको, त्यति बेला त खासै राम्रोसँग गीत गाउनु पनि त्यति धेरै भर्खर सुरुवाती थियो।
0: सुरुवाती दिन थियो त्यही भएर धेरै कुराको अनुभव थिएन।
1: हजुर,
0: तर गाउँदै जाँदा प्र्याक्टिस त हुँदै गयो र अनि अनुभव पनि बटुल्दै जानुभयो,
1: अनुभव हुँदै गयो।
0: सङ्घर्ष गर्नु कति गाह्रो भयो काठमाडौँ हो, तपाईँ त अब रोल्पामा जन्मनु, रोल्पाको पनि अब घरती गाउँ, त्यहाँबाट काठमाडौँ आएर चाहिँ सङ्घर्ष गर्नु भनेको चाहिँ पक्कै पनि ठुलो चुनौती हुन्छ, किनकि हामी मफस्वलबाट आएर काठमाडौँमा काम गर्नको लागि अथवा यहाँ टिक्नको लागि त निकै गाह्रो हुन्छ होइन। त्यही माथि पनि तपाईँ रोल्पा त्यति टाढोबाट आएर यो खाल्डोभित्र सङ्घर्ष गर्नु कति गाह्रो हो, घरती गाउँमा पो तपाईँ यसो हिँड्दै गर्दा ए फलानाको छोरी बिमत्ता कहाँ हिँडेको लाउ चाहिँ हार जाऊ भन्ने हुन्छन्, यहाँ त अब नयाँ ठाउँ होइन, यहाँ घरहरू जोडे पनि मन जोड्ने फुर्सद कसैलाई हुँदैन, गाउँघरमा घर टाढा भयो भने मन चाहिँ नजिक हुन्छन् भन्छन् होइन, र कति गाह्रो भयो यहाँ?
1: गाह्रो त एकदमै भयो भनौँ न, अब सुरुमै काम गर्न थालेपछि काठमाडौँमा चाहिँ एउटा काम हुने हुने हो भने चाहिँ अलि सहज चाहिँ हुन्छ, किनभने मान्छेलाई सबैभन्दा एकदम तनाव हुने भनेको त पैसै त हो नि सबैभन्दा ठुलो कुरा,
0: यहाँ त छानो मानै भन्नु न,
1: त्यही हो, अनि त्यो कमाउने भइसकेपछि चाहिँ काठमाडौँ बस्न सजिलो हुन्छ, र त्यो पैसा कमाउने ठाउँमा सङ्घर्ष भन्ने कुरा त आफ्नै किसिमको हुन्छ नै, तर काठमाडौँ बस्नलाई चाहिँ जे होस् आफ्नो एउटा काम भयो भने सहज हुन्छ, र अब त्यहाँ काम गर्दै गर्दा त्यो आफ्नै किसिमको दुःख त थियो, त्यो त अब सबै भनेर पनि साध्य हुँदैन, धेरै लामो हुन्छ फेरि, आफ्नै किसिमको दुःख चाहिँ हुन्छ जुन काम गर्दा पनि, मैले दोहोरी साँझमा गीत गाउँदै गर्दा होस् या अन्त होइन जहाँ पनि काम भन्ने कुरा सजिलो हुँदैन नि, आफ्नै ठाउँमा एकदमै दुःख हुन्छ। अब जस्तै हामी विदेश विदेश भन्छौँ होइन, विदेशमा जाँदा पनि कस्तो त्यो दुःख के, अब यहाँबाट त ओहो कोरिया गछ आमामा यहाँ गछ भन्ने हुन्छ नि, तर त्यहाँ गइसकेपछि उहाँहरूको दुःख हेर्दाखेरि मलाई साँच्चीकै एकदमै कस्तो मन कस्तो कस्तो हुन्छ के, अब त्यो दुःख त हामीलाई पनि छ छ न त, अब यहाँ भनेको त ल आज मलाई सन्चो भयो भनेर सुत्न त सकिन्छ नि त, सन्चो भएन भने सन्चो भएन मलाई यसरी भने सुत्न सकिन्छ नि त, त्यहाँ त अब औषधि खाएर भए पनि काममा जानु पर्यो गर्नु पर्यो है,
0: गाह्रो छ होइन, त्यस्तै हो सङ्घर्ष,
1: जहाँ पनि अब आफ्नै किसिमको सङ्घर्ष हुन्छ नै,
0: त्यो सङ्घर्ष तपाईँले यहाँ गर्दै गर्दा तपाईँलाई त्यो सङ्घर्षको दौरानमा थोरै सहजता चाहिँ कमसेकम त्यो दोहोरी साँझले पनि
1: दोहोरी साँझले धेरै गर्यो,
0: कमसेकम बुवा आमालाई अलि बढी खर्च माग्नु परेन,
1: माग्नै परेन भनौँ न, किनभने अब मेरो त्यो गाउँमा त्यस्तो खालको सोच भइसक्यो भन्नाले सुनाइदिन्थे कि, दोहोरी साँझमा यस्तो हुन्छ उस्तो हुन्छ रक्सी खाने मान्छेहरू हुन्छन् भनेर कस्तो सुनाइदिन्थे नि त, अब त्यहाँ दोहोरी साँझमा त मैले काम गरिसकेपछि के महसुस गरेँ भने दोहोरी साँझमा रक्सी खाएर केटी हेर्न मात्रै जाँदैनन्, त्यहाँ आफूले काम गरेर थकित भएर कोही गीत सङ्गीत एकदमै मन परेर गीत सङ्गीत सुन्नको लागि पनि जानुहुन्छ होइन, अनि त्यही हो अब मान्छेले गाउँमा अलिकति नराम्रो सुनाएको भएर मलाई चाहिँ सुरुमै अब त्यति बेला अलिक काँचो दिमाग भएर पनि होला मलाई घरमा भन्न मन लागेन,
0: एसएलसी
1: भन्दा 12 पास गरेर प्लस टू सकेर आएको थिएँ, तर मलाई चाहिँ त्यो लादोरी सास भनेपछि मान्छेले के भन्लान् भन्ने त्यो दिमागमा कि मेरो त्यो चाहिँ मेरो सोचको कमी हो त्यो चाहिँ, अनि त्यो कारणले पनि मैले घरमा भनेको थिइनँ कि,
0: गाली खाइन्छ भनेर पनि होला होइन, कतिखेर थाहा पाउनुभयो उसको बुवा मम्मीले चाहिँ तपाईँको ओहो छोरी त पढ्न गएको धोरी सासतिर पनि काम गर्न थालिस भनेर, खर्च माग्नु छोडेपछि त हो,
1: खर्च माग्न त माग्न छोड्ने पनि भयो, अनि त्यो गाउँबाट अङ्कल मैले काम गर्दै थिएँ गाउँबाट अङ्कल एकजना अङ्कल आउनुभयो कि, अनि त्यहाँले त मलाई देख्नुभएछ सुरुमा, मैले देखिनँ दाई अङ्कल आउनुभएको, दाईहरू अङ्कलहरू आउनुभएको, अनि पछि म बाहिर म लुकेँ कि उहाँहरूले देख्नुभयो भनेर, हुन त मैले गल्ती केही पनि गरेको थिएन तर पनि एक किसिमको डर होला नि त, अनि लुकेँ अनि
0: लुकेसँग
1: काम गर्दो रहेछ, अनि त्यसपछि पछि जसरी नै चाहिन्छ अनि हाम्रो छोरी चाहिन्छ भनेर अङ्कलले त्यो जित गरिसकेपछि डिपेन्द्र अङ्कलले हो त्यो चाहिँ, म
0: नाम पनि
1: अनि त्यसपछि म बाहिर गएर कसैलाई नभनिदिनु भनेको, कहाँ नभनिदिनु गाउँभरि भएछ गाउँभरि भनिदिनुपछि त्यसपछि थाहा पाउनु भयो,
0: तर पोजिटिभली लिनुभयो आमाले,
1: एकदम पोजिटिभ हुनुहुन्छ मेरो परिवार चाहिँ सबैजना,
0: अहिले उहाँहरू रोल्पामै हुनुहुन्छ कि कता?
1: हजुर रोल्पामै हुनुहुन्छ, मेरो दाई भाउजू भाइ बुहारीहरू अनि मेरो भदैनी त यहाँ सुनि पनि रहेछ होला, अनि एउटा भदैनी चाहिँ जर्मन छ, अनि एउटा दुईवटा भदैनी यता छ, दुईवटा भदैहरू छ, सबैजना रोल्पामै हुनुहुन्छ, दिदीहरू हुनुहुन्छ।
0: जस रोल्पामा धेरै कलाकारहरू छन् है, एउटा नाम कमाइसकेका ज्योति मगर, शान्तिश्री परियार, होइन धेरै, भनेपछि त्यो नाम मध्येको एउटा नाम थपेकी छिन् बिमता घरती मगर। अब कन्टिन्युटी त दिनुहुन्छ होला अब सङ्गीतलाई, किनकि तपाईँले अब त्यो नृत्य पेसालाई छोडेर यता आइसके पश्चात,
1: हजुर
0: होइन
1: एकदम भइरहेछ, कन्टिन्यू नै भइरहेछ, दिन्छु पनि अब मेरो, मलाई चाहिँ बिमाता घरती मगर बनाएकै मलाई गीत सङ्गीतले नै हो।
0: हुन्छ, हामी कुराकानीलाई पनि बिबिचमा गीत सङ्गीत राख्दै जोड्दै जानेछौँ, र अहिले भने चाहिँ म एउटा गीत राख्छु तपाईँले गाउनुभयो गीत, त्यसपछि हामी बाँकी कुराकानी गर्छौँ है त, तर त्यसभन्दा अगाडि छोटो विश्राम पनि लिइहाल्छ है त।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।

0: हजुर आदर्श दाइ, रमाइलो यो झ्याउरे गीत राखेँ मैले आजको अतिथि गायिका बिमता खर्ती मगरको स्वरमा खेम थापाले सङ्गीत दिनु साथ दिनुभएको थियो र लय चाहिँ उहाँकै रहेछ अर्थात् बिमता घती मगरकै रहेछ र यो गीत सुन्दै गर्दाखेरि कता कता यो राप्तीतिरकै भनौँ झल्को आउने गीत थियो र टिपिकल मगर ड्रेस पनि लाउनु भएको रहेछ भिडियोमा चाहिँ हामीले अडियो मात्रै सुनायौँ होइन श्रोता माझमा अलिकति यो गीतको बारे बताइदिनुहोस् ठ्याक्कै यो रोल्पा रुकुमतिरै आयो यसको झल्को त
1: हजुर यो दाङ रोल्पा सल्यान रुकुमतिर प्युठानतिर यस्तो चल्छ
0: यो प्याटर्नको अलिकति कता कता त्यो टप्पा स्टाइलको मादलको बिटहरू होइन भने चाहिँ गाउँघरतिरकै हो तपाईँहरूको क्षेत्रमा रुकुमतिर चल्ने अथवा रोल्पातिर सल्यानतिर चल्ने गीत हो
1: हजुर यो झ्याउरे त त्यतैतिर चल्छ धेरै रोल्पा सल्यान रुकुम दाङतिर एकदम धेरै
0: र नाच्ने गीत र स्टेजमा नचाउने गीत पनि रहेछ उसो भने यो त
1: हजुर
0: अब यो बेलायतमा हुने कार्यक्रमहरूमा त यी गीतहरू त पक्कै गाउनुहुन्छ होला
1: हजुर गाउँछु
0: अरूलाई त नचाउनु पर्यो होइन
1: हजुर नचाउनु पर्यो
0: कस्ता कस्ता गीत गाउनु भएको छ अब पूर्वतिर चाहिँ अब तपाईँलाई भन्ने नै हुने मगर कम्युनिटीमा अलिबलि हुर्रा चल्छ पश्चिमतिर कौडा चल्छ सुन्दा हुर्रा र कौडा एउटै जस्तो देखिन्छ नाम चाहिँ होइन हुर्रा कौडा ठ्याक्कै अनुप्रास मिलेको होइन के भन्नुहुन्छ पूर्वतिर साङ्गीतिक कार्यक्रम जानु भएको छ
1: गर्छु तर पूर्वतिर मगरहरूको चाहिँ हुर्रा चल्ने भयो अनि हाम्रो यो गण्डकी क्षेत्रतिर
0: गण्डक धौलागिरी होइन पश्चिमतिर
1: पश्चिमतिर हाम्रोतिर कौरा सालै चाहिँ हुन्छ अनि पूर्वेली हुर्रा मलाई पूर्वेली गीतहरू पनि एकदम मनपर्छ अनि पछिल्लो समयमा चाहिँ सिद्धार्थ हालेर मैले हुर्रा पनि गाएका छौँ
0: सिद्धार्थ त पूर्वकै भएको हुनाले पनि होइन
1: हजुर उहाँ पनि पूर्वको मगर भएको भएर उहाँले बनाउनु भएको
0: ए हुर्रा पनि गाउनु भएको छ गीत चाहिँ सबै प्रकार गाउनु भएको छ होइन
1: गाइयो
0: र तपाईँले गाएकै गीतहरू सबै नि अब युकेको कार्यक्रममा यो छ महिनाको बसाइमा त पक्कै पनि तपाईँले गाइ नै हाल्नुहुन्छ र अब यो 25 तारिकको कार्यक्रम जुन राति समाजले गर्न गइरहेको कार्यक्रमको लागि चाहिँ कतिवटा जति गीत तयार पार्नु भएको छ अब हुन त्यहाँ समय अनुसार गाउनुहुन्छ होला तर पनि यतिवटा चाहिँ गाउँछु भन्ने हुन्छ नि
1: 16, 17, 18, 20
0: त्यति धेरै है
1: त्यति चाहिँ आफ्नै पनि छ अब कोही नचले पनि आफ्नो गीत त छ नि त सम्पत्ति त हो नि त अनि उहाँहरूलाई नचाउने अब समय मिल्दासम्म कतिवटा गाउन मिल्छ त्यति
0: कहिलेकाहीँ त चलेका गीतहरू माग्नुहुन्छ फेरि अर्का गीत गाउँदा
1: फेरि अहिले त गाह्रो पनि छ
0: प्रतिलिपि कुरा हुने गर्छन् होइन त्यही भएर पनि कपिराइट को कुराले गर्दाखेरि कहिलेकाहीँ गाह्रो चाहिँ गाह्रो छ होइन
1: युकेमा मेरो गीतहरू चाहिँ धेरैले गाउनु भएको छ फेरि मेरो गीतहरू चाहिँ गएर मभन्दा पहिला मेरो गीत गाइसकेको भन्नाले
0: तपाईँ गीत अरूले गाइदिनु भएको छ
1: गाउनु भएको छ धेरैजना दिदीहरूले गाउनु भएको छ
0: सजिलो भयो त्यसो भने यो गीत त तपाईँको रहेछ भने भन्ने हुन्छ नि उहाँ गएर गाउँदाखेरि होइन यहाँ श्रोताहरूले पनि प्रतिक्रिया लेख्नु भएको छ म उहाँहरूको प्रतिक्रिया पढ्छु धन्यवाद दिनुहोस् है मिनी कालीकोटी राईजी हुनुहुन्छ उहाँ पनि बेलायतबाटै हुनुहुन्छ है उहाँ चाहिँ अब पछि गएपछि पुग्नुहुन्छ त्यहाँ उहाँ चाहिँ अहिले केन्टबाट हुनुहुन्छ है नमस्कार है दुवैजनालाई सुनिरहेको छु है भन्नुभएको छ उहाँलाई धन्यवाद छ होइन
1: धन्यवाद छ त्यही त हो नि हाम्रो 25 जुलाईको कार्यक्रम
0: केन्टमा हो
1: हजुर
0: मेरिस्टोन केन्ट भन्नुभएको छ ल ल मिनी बहिनी चुले निम्त छ भन्नुहोस् न
1: हजुरलाई चुले निम्त छ मेरो त दिदी हुनुहुन्छ कि बहिनी हुनुहुन्छ
0: दिदी तपाईँको त दिदी हो
1: दिदीलाई चुले निम्त छ म बिमताले एकदमै हृदयबाट बोलाएको निम्त दिएको
0: सुमिन विवश सामाजी लेख्नुहुन्छ सेवारो नमस्कार तुलसर म लोक गायिका बिमता घरती मगरलाई पनि मेरो नमस्कार भन्नुभएको छ है सुमिन व्यवसायले चाहिँ आजको कार्यक्रम पशुपति मन्दिरबाट एकदमै सुन्दैछु निहालेर रमाइलो लागिरहेको छ भन्नुभएको छ विशेष गरी लोक तथा दोहोरी गायिका बिमता घती मगरज्यूलाई साङ्गीतिक क्षेत्रमा धेरै धेरै शुभकामना र सफलताको शुभकामना भन्नुभएको छ आशेवारो तुलसी सर भन्नुभएको छ सुमिन व्यवसायमा चाहिँ आज पशुपति मन्दिरतिरबाट हामीलाई सुन्दै आहा भगवानको चाहिँ काखमा बसेर बेबे सुन्दाको मजा बेग्लै हुन्छ नि होइन
1: एकदमै
0: ल यहाँलाई पनि एकदम सेवारो नोगेन है त अनि यसै नोगेन भनेको धन्यवाद है तपाईँहरूको मगर भाषामा धन्यवाद के भन्नुहुन्छ
1: हामीले धन्यवाद नै भन्छ
0: धन्यवाद है भाषा आउँछ नि
1: मगर भाषा त्यो पनि तीन प्रकारको छ हाम्रो त, एउटा मगरदूत, एउटा खाम, एउटा चाहिँ काई के भन्छ, मगर भाषा, तीन थरीको छ हाम्रो।
0: अनि मगर भाषा गीत पनि गाउनु भएको छ?
1: खाम भाषा चाहिँ
0: तपाईहरु, खाम
1: खाम भाषाको गीत चाहिँ गाएको छैन, खाम भाषा आउँछ, अरू त आउँदैन।
0: तपाईँले नगेन भने के भनेर सोद्धाखेरि मैले सोधिहालेँ होइन, नगेन भनेको धन्यवाद है।
1: हजुर थाहा पाएँ, मलाई थाहा थिएन नि त।
0: अनि यहाँ सुमी लिम्बू लेख्नुहुन्छ, सेवारो नमस्ते, म थानकोटबाट सुन्दैछु कार्यक्रम। आजको बसाईमा आउनुहुने गायिका बिमता घरती मगर र तुलसीजीलाई दुवै हात जोडी सेवारो नमस्कार भन्नुभएको छ। हाम्रो पनि दशौँला जोडी सेवारो नमस्कार होइन। अनि सानो गजल हजुर दुवैजनाको लागि हो ल, धन्यवाद छ उहाँलाई होइन। स्वर्गीय धनी बिमता घरती मगर मिठासले मन जित्नुहुन्छ, शब्दका सहयात्री तुलसी बस्नेत मुस्कानले कार्यक्रम सजाउनुहुन्छ। ल ल धन्यवाद छ सुमी लिम्बूज्यू। अनि गीतमा भावना छ, सङ्गीतमा आत्माको उज्यालो, यही सुरको यात्राले बनाओस् हरेक पाई पललाई रमाइलो, श्रोताको मायाले सधैँ भरियोस् यो सुन्दर चौतारी, स्वर र शब्दको सङ्गम बनु सधैँ प्रेमको फुलबारी, बिमता घरती मगरको स्वर झन्झन उचाइ चुमिरहोस्, तुलसी बस्नेतको प्रस्तुति सधैँ श्रोताको मनमा बसिरहोस्, आजको यो सुन्दर भेट सबैका लागि बनोस् विशेष उपहार, दुवैलाई सफलताको हार्दिक शुभकामना, अनन्त माया र सम्मान। आज विशेष गरी साउथ कोरियाबाट सुनिरहनुहुने ख्याम लिम्बू, बेलायतमा रहनुहुने आदरणीय दाई लिलराज कामबाङलाई मिठो सम्झना र माया भन्दै विदा मागे है सेवारो भन्नुभएको छ। ल साह्रै धेरै धन्यवाद है, यस्तो मिठो भनौँ गजल लेखेर होइन हामीलाई भनौँ फुर्क्याउनु भयो है, हामीलाई साह्रै खुसी लाग्यो। अब यो मेन्जो मेन्जो धन्यवादले त पुग्दैन, मैले धेरै धन्यवाद गरेँ है त यहाँलाई सुमी लिम्बूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ सायद उहाँ काठमाडौँबाट हुनुहुन्छ, थानकोटबाट है, उहाँलाई धन्यवाद छ। केही भन्न चाहनुहुन्छ?
1: एकदम धेरै धन्यवाद।
0: ताराप्रसाद च्यामजुङजी लेख्नुहुन्छ नानीटन युकेबाट है, तपाईँ पछि पुग्नुहुन्छ होला बेलात गएपछि। तुलसी साथै आजको पाहुना बिमता बहिनी हजुरहरू दुवैजनालाई सेवारो भन्नु लेख्नु भएको छ। अनि मिठो मिठो गीतको साथ तपाईँहरूको रोचक संवाद सुन्दैछु, बहिनीबाट कुनै गीत अनुरोध छ लाइभको लागि वेलकम छ युकेमा भन्नुभएको छ, धन्यवाद छ। उहाँले एउटा कुनै लाइभ गीत सुनौ न भन्नुभएको छ, कुनै गीत तपाईँले सुनाइदिनुहुन्छ कि तपाईँको आफ्नै गीत अथवा अरूकै गीत भन्नुहुन्छ?
1: म मेरो गीत अघि पनि सुनाउनु भएको छ तर पनि म सुनाउँछु। उहाँ चाहिँ
0: नानीटनबाट तारा प्रसाद च्यामजुङजी है।
1: ल मेरो गीत अघि पनि दाइले बजाइसक्नु भएको छ कि, म त्यही गीत गाइदिन्छु ल।
0: हुन्छ।

0: धन्यवाद।
1: ल है अब यो के आउँदै हुनुहुन्छ, धेरै नजर नलाऊ भनेर अहिले भनिहाल्नु भयो है, यहाँलाई धन्यवाद छ। अनि यहाँ फेल्तम लन्डनबाट हुनुहुन्छ हरि राईजी, युकेबाट हुनुहुन्छ उहाँ। तुलसा नमस्कार, म पनि यो लोकप्रिय कार्यक्रम छडिम सङ्गममा हजुरको रोचक साङ्गीतिक भलाकुसी र मिठा मिठा गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेको छु। आजको अतिथि मिठो आवाजको धनी बिमता है, उहाँले विनिता लेख्नु, बिमता घाती मगरज्यूलाई हार्दिक स्वागत तथा अभिवादन। तपाईँको गीत र आवाज साह्रै राम्रो रहेछ, तपाईँको गीत नेपाली साङ्गीतिक आकाशमा सधैँ चम्किरहोस् शुभकामना छ। युके आउँदै हुनुहुँदो रहेछ, तपाईँलाई अग्रिम शुभकामना साथै शुभयात्रा, सबैलाई शुभ दिन, हरि राई फेल्तम लन्डन युके भनेर लेख्नु भएको छ।
0: ल
1: धन्यवाद छ हरिजी, तपाईँलाई पनि होइन आउँदैछु भेटौँ होइन
0: हजुरले
1: निम्तो कार्यक्रमलाई भन्नु।
0: हजुरहरू कहाँ हुनुहुन्छ, म त नयाँ मान्छे, मलाई थाहा छैन हजुरहरूसँग यदि समय छ भने भेटौला।
1: धनबहादुर थापा मगरजी लेख्नुहुन्छ, बेलायतमै हुनुहुन्छ उहाँ, बेलायतवासी है, साङ्जाका श्रेष्ठ। अघि मैले कविता पढेँ नि भानु जयन्तीको, र उहाँ लेख्नुहुन्छ, नमस्कार तुल सर, मेरो कविता वाचन गरिदिनु भएकोमा हार्दिक धन्यवाद, र आजका अतिथि चर्चित गायिका बहिनीलाई पनि नमस्कार, साथै उहाँको युके साङ्गीतिक यात्रा सफल रहोस्, प्रोग्राम सफलताको शुभकामना भन्नुभएको छ। अब उहाँ पनि केन्द्रीय बस्नुहुन्छ क्यान्टरबरीतिर, सायद भेट होला कुनै न कुनै कार्यक्रममा, र भेट भइ भयो भने चाहिँ घनबहादुर थापा मगरजीसित कुनै कार्यक्रममा। दाजु बिएबिएस गोर्खा रेडियोमा प्रतिक्रिया सुनेको थिएँ मैले भनेर भन्नुहोस् है उहाँलाई। ल धेरै धेरै धन्यवाद दिन चाहन्छु घनबहादुर थापा मगरज्यूलाई, बेलायतबाट जोडिनुभयो या कता हुनुहुन्छ उहाँले पुरा लेख्नुभयो, तर उहाँ युके लाइन कर्मथलो बनाएर बस्नुभएका हाम्रा आदरणीय श्रेष्ठ हुनुहुन्छ, उहाँलाई धन्यवाद छ होइन।
0: धन्यवाद छ धेरै।
1: अब धेरै नेपालीहरू बस्नुहुने ठाउँ बेलायतको अल्सोटबाट, सायद अब तपाईँ बेलायत जानु जाँदै हुनुहुन्छ, बेलायतमा तपाईँको यो करिब पाँच छ महिनाको बसाइमा एउटा दुईटा कार्यक्रम त अवश्य यो ठाउँमा हुन्छै हुन्छ मलाई विश्वास छ। प्रेम विश्वकर्मदाई लेख्नुहुन्छ, देव ज्वेलरी अल्सोट युकेबाट हुनुहुन्छ है। नमस्कार तुलजी, आजको अतिथि मिठो स्वरका धनी सुन्दरी गायिका बिमतालाई बेलायतमा स्वागत एवं बेलायत बसाई सुखमय र फलदायी भनोस्, भलाकुसारीको लागि दुवैलाई धन्यवाद, प्रेम विश्वकर्मा दीप ज्वेलरी अल्सोट युके भनेर प्रेमदाई लेख्नु भएको छ। अब तपाईँ बेलायत जानुहुन्छ, अल्सोट पुगिनिहाल्नुहुन्छ, र अल्सोट पुग्दै गर्दाखेरि यो दीप ज्वेलरी कहाँ छ भनेर सोध्नु होला है। अब छोरी मान्छे हो, गनाको पाराखी हुनुहुन्छ, अलिअलि पाउनु भएपछि सुन किन्न मन लाग्यो भने पनि छिर्नुहोस्, अलिअलि डिस्काउन्ट पनि पाउनु केही भन्न चाहनुहुन्छ प्रेम विश्वकर्म दाईलाई?
0: धन्यवाद दाई, त्यहाँ आयो भने म हजुरको ज्वेलरी त्यो दीप ज्वेलरीमा जसरी नि खोजेर आउँछु, सामान नकिने पनि हजुरहरूलाई
1: भेट्न चाहिँ दाई भाउजूलाई भेट्नको लागि होइन,
0: दाई भाउजूलाई भेट्न आउँछु।
1: धन्यवाद दिन चाहन्छु प्रेम दाईलाई, दीप ज्वेलरी अल्सोट युकेबाट हुनुहुन्छ। अनि महेश दाहालजी लेख्नुहुन्छ, उहाँ चाहिँ सुनसरीबाट हुनुहुन्छ, नमस्कार दाईहरूमा म पनि कार्यक्रम सुन्दैछु, बिमिता सिस्टरको आवाज राम्रो लाग्यो भनेर लेख्नु भएको छ, उहाँ चाहिँ सुनसरीबाट हुनुहुन्छ हाम्रा महेशजी, उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, सुनसरीबाट पनि सुनिदिनु भएको छ होइन। अब तपाईँको आफन्तहरू पनि हुनुहुन्छ होला है बेलायतमा त, किनकि युकेमा त धेरैजना अब राप्तीका व्यक्तित्वहरू पनि हुनुहुन्छ, सबैजना राप्ती समाजले नि अब सम्झेपछि त कोही न सबै आफन्त तपाईँको होइन, र यहाँ बेलायतबाटै लेख्नुहुन्छ है हाम्रा ललित गुरुङ दाई र सती गुरुङ भाउजूले, डियर तुलसार नमस्कार, साथै बिमता नानुलाई पनि धेरै माया र शुभकामना सहित नमस्कार, हामी पनि हजुरको मिठो बोलाएको सज सुनेर निकै खुसी र आनन्दित भएका छौँ, बिमता नानुलाई बेलायतमा हार्दिक स्वागत छ, उहाँको यात्रा सफल सुरक्षित र सुखद रहोस्, साथै बेलायतको बसाई सुखमय र सम्झना योग्य बनोस् भन्ने हाम्रो हार्दिक शुभकामना छ भन्नुभएको छ।
0: धन्यवाद
1: दाई भाउजू,
0: दाई भाउजू धन्यवाद हजुरहरूलाई, त्यहाँ आयो भने हजुरहरूसँग भेट हुन्छ, भेट्नेछु,
1: धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो ललित गुरुङ दाई र सती गुरुङ भाउजूलाई, बेलायतबाट कार्यक्रम सुनेर हामीसित यसरी जोडिनु भयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब भने चाहिँ तपाईँलाई चिनाएको गीतमध्ये एउटा गीत खेमसेनज्यूसँग गाउनु भएको छ, यो गीत राखौँ
0: हुन्छ,
1: त्यसपछि हामी पुछारको कुराकानी गरौँ ल, बिसौनीको कुराकानी गरेर बिदा हुन्छौँ नि है त।
2: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्, त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk.
3: BFBS Gorkha Radio. Radio.

0: हजुर श्रोताहरू, डाँडै काटेर मया साटेर जाम साइला र साइलीको रमाइलो घम्सा घम्सी रहेको थियो यो गीत र आजको अतिथि गायिका बिमता गर्ती मगरको स्वर अनि खेम सेन्चुरीको साथ रहेको थियो उहाँलाई र यो गीत निकै नै चर्चित गीत पनि हो र गीत पश्चात बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। बिमताजी यहाँलाई फेरि पनि स्वागत छ बहिनीलाई।
1: धन्यवाद।
0: यो गीत चाहिँ तपाईँलाई चिनाउने गीत मध्येको एउटा गीत है।
1: हजुर,
0: रमाइलो गीत। कस्तो प्रकारको गीत हो यो?
1: यो चाहिँ लोकदोहोरी हो के रे अब
0: लोकदोहोरी
1: हजुर दोहोरी गीत हो। अनि यो चाहिँ यो मेरो खेम दाईको दाईसँग चाहिँ मेरो पहिलो सहकार्य पनि हो।
0: ए,
1: अनि पहिलो सहकार्य नै राम्रो भयो। एउटा साइला साइलीको साइलीको एउटा यो चाहिँ खास लाउरेहरू जस्तै हाम्रो गाउँमा लाहोर जाने चलन हुन्छ, त्यो भिडियोमा पनि त्यही छ। अनि त्यहाँ भने छ नि लाउरे दाईले फकाउने कर लाउने कता कता आफैलाई डर लाउने भन्ने छ नि। यो चाहिँ लाउरे लाउरेहरू अब लाउरेले लान अब जाम कि नजाम टाइपको हुन्छ नि।
0: दमन भएको गीत,
1: दमन भएको यो के गीत यो गीत चाहिँ। अनि त्यस्तोलाई
0: भन्न
1: मलाई अलि यहाँ आएन कि
0: जोस रोमान्टिक भन्नु रमाइलो गीत हो होइन?
1: रमाइलो हजुर।
0: अनि यहाँ टेकबहादुर कुलुङ राई चाहिँ बेलायतबाट बेजिङ स्टोकबाट हुन्छ है, उहाँ लेख्नुहुन्छ तुलसीजी सेवा आजको अतिथि बहिनीलाई पनि जोरले, बेलायतमा पनि अलिअलि गर्मी छ है, बहिनीको प्रस्तुति हेर्न आतुर छौँ, सिउ सुन भनेर लेख्नु भएको छ।
1: धन्यवाद दाई,
0: धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। र बेलायत त अब चाँडै आउँदै हुनुहुन्छ, भोलि छोडेर पर्सि दुई दिन मात्रै रहेछ बसाए होइन, र एकदम बन्दोबस्ती तयारीमा हुनुहुन्छ जानको लागि। र तपाईँहरूसँग त भेट भइहाल्छ नि, उहाँहरूसँग त होइन, आउनु चाहिँ पर्यो।
1: हजुर हजुरहरू आउनुभयो भने भेट हुन्छ।
0: अब बिमता बहिनीको चाहिँ साङ्गीतिक यात्राको त्यो चुनौतीपूर्ण क्षण कुनै छन् त्यस्तो एकदम अप्ठ्यारो परेको क्षणहरू?
1: त्यो त धेरै नै छन्। अब रमाइलो कुरा गरिरहेको बेला दुःख कुरा के सुनाउनु होइन, अहिले त रमाइलै छ नि।
0: तर त्यो हुन्छ नि त्यस्तो चुनौती अप्ठ्यारो, त्यस्तो दुःखको दिन पनि आयो,
1: आउँछ किन नआउनु दाइ, जिन्दगी हो नि। एकदम राम्रो दिन पनि आउँछ, नराम्रो दिन पनि आउँछ।
0: हो, त्यही दुःखलाई चिरेर त अहिले यहाँ पुग्नु भएको छ नि होइन, दुःखसँग आत्तिएको भए भागेको भए त तपाईँ फेरि कि त रोल्पाई पुग्नुहुन्थ्यो कि त घरजम गरेर होइन यतिखेर बस्नु पर्ने स्थिति हुन्थ्यो। कुन छोरी हो तपाईँ घर? कान्छी छोरी। ए, भनेपछि त दिदी दुई कतिजना?
1: दुईजना।
0: तपाईँ चाहिँ परिवारको कान्छी छोरी?
1: हजुर।
0: भनेपछि त्यस्ता मोडहरू आयो काठमाडौँ, फ्रस्ट्रेसन आएका नै गीत सङ्गीत छोडौँ जस्तो पनि भयो?
1: छोडौँ जस्तो चाहिँ भएन, जे होस् त्यस्तै त्यो अब कहिलेकाहीँ त अब त्यस्तो पनि कहिलेकाहीँ त्यस्तै त छोडिहालौँ चाहिँ भएन, तर गाह्रो रहेछ टाइपको भयो सोच। अब हुन्छ नि ला यस्तो गर्नु गाह्रै रहेछ नि भन्ने त भयो, तर म छोडिहाल्छु भन्ने दिमागमा चाहिँ आएन।
0: उसो भने परिवारको साथ सहयोग कतिको रह्यो तपाईँको साङ्गीतिक यात्रामा?
1: धेरै नै, उहाँहरूको सपोर्ट बिना त जस्तै अब मैले काम गर्छु भनेर झुट बोले पनि पछि त अब चाहेको भए त गर्न पाइन्न यस्तो भनेर रोक्ने त्यस्तो हुन्थ्यो नि त। उहाँहरू एकदम बुझ्ने हुनुहुन्थ्यो, तर मैले आफै दोहोऱ्याएर मात्रै नभनेको होइन,
0: दुईवटा कुरा सँगै लिएर जाँदै हुँदैछ अध्ययन र अब गीत सङ्गीतलाई, किनभने रोल्पाबाट आएर यहाँ पढिरहनु भएको छ, मास्टर गर्दै हुनुहुँदैछ होइन, त्यही भएर छोरीले गीत मात्रै गाएकी छैन है, पढ्दैछन् भन्ने पनि उहाँहरूलाई एकदम त्यो आशा भरोसा रह्यो।
1: हजुर, पढाइबाट टाढा बसौँ भन्ने मलाई कहिले पनि लागेन। राति अरू म राति काम गर्थेँ, बिहान मेरो देह कलेज थियो, बिहान जान्थेँ अनि साथीहरू मजाले सुत्थेँ है, अनि कति साथीहरूले भन्थे के दुःख गरेर हामीले के पढ्ने रहने यस्तो यस्तो अनि भनेर भन्नुहुन्थ्यो कि अब किन पढ्नु पर्यो ह्या टाइपको कुरा गर्नुहुन्थ्यो। मैले चाहिँ त्यस्तो कुरालाई चाहिँ कहिले दिमागमा लिएन, होइन तिमीहरूले भने त्यो तिमीहरूले लागेको कुरा हो भन्ने लाग्थ्यो मनमा नै, कहिल्यै छोडेन।
0: त्यो चाहिँ राम्रो
1: हजुर। अनि अहिले चाहिँ उहाँहरू चाहिँ अलिकति मबाट आकर्षित हुनुहुन्छ, जे होस् अहिले कोही कोहीले पढाइ जोइन गर्नुपर्छ,
0: तपाईँबाट सिक्नुभयो
1: हजुर।
0: तपाईँको साङ्गीतिक करियरमा सबैभन्दा ठुलो उपलब्धि चाहिँ के मान्नुहुन्छ तपाईँ?
1: उपलब्धि त अब बिमता घरती मगर भनेर
0: चिनिनु भएको छ,
1: चिनेको सबैले नचिने पनि जतिले चिन्नु भएको छ गीत सङ्गीतले नै चिनायो। अनि त्यही हो।
0: कतिको आशावादी हुनुहुन्छ अब यो राति समाजको कार्यक्रममा युके जाँदैछु, पाँच छ महिनाको विषयमा युकेबाट के सिकेर आउँछु जस्तो लाग्छ? धेरै कुरा त पक्कै सिक्नुहुन्छ, पाँच छ महिनाको विषय भने
1: सिकेर, हजुर धेरै कुरा सिकेर आउनेछु। सायद यही सिक्छु त अहिले थाहा हुँदैन होइन, तर जे हुनेछ एकदमै राम्रो सिकाइ हुनेछ।
0: अब तपाईँ त भिडियोमा पनि आफै मोडलिङ पनि गर्नुहुँदो रहेछ, सबभन्दा राम्रो पक्ष त्यही भएको हुनाले बेलायत जाँदैछ, बेलायतको सुन्दर सुन्दर त्यो लोकेसनहरूमा होइन, कुनै गीत भिडियो गरेर आउने विचार छ कि छैन यो पाँच छ महिनाको बसाइ? अक्सर कतिले चाहिँ बेलायत गएको बेला भिडियो तयार पारेको मैले देखेको छु,
1: गीतहरू पनि छ, कौडा गीत पनि रेडी भएको छ, हुर्रा गीत पनि रेडी भएको छ, सबै छ छ न त। भिडियो बनाउने ठ्याक्कै माहौल चाहिँ हुन्छ कि हुन्न त्यो चाहिँ मन त छ, अब त्यस्तो सुन्दर ठाउँमा भिडियो बनाउन पाएँ भन्ने एउटा इच्छा त हुन्छ, तर सबै इच्छाहरू पुरा त हुँदैनन् नि त।
0: हेरौँ, त्यस्तो माहौल मिलेछ भने गर्नुहुन्छ?
1: हजुर, माहौल मिल्यो भने त अवश्य पनि गरेछु।
0: अनि नयाँ सोचहरू नयाँ कामहरू केही गर्दै हुनुहुन्छ कि?
1: हजुर, नयाँ काम थुप्रै, मेरो पञ्चे बाजाहरू सबै छ, आउँदैछ मेरो नयाँ कामहरू चाहिँ
0: पञ्चे बाजामा।
1: हजुर, पञ्चे बाजा गीत पनि आउँदैछ, मैले मेरो आफ्नै मैले आफै बनाएको भन्नाले, मैले बनाएकै भन त पञ्चे बाजा त अब अलरेडी नै पहिल्यैदेखि हुन्छ नि त, जे होस् सङ्कलन गराएछु भनौँ न।
0: हजुर, अब हामी श्रोताहरूको प्रतिक्रिया पनि छन् कि हेर्दैछु कार्यक्रमको बिसौनीतिर पुगिसकेका छौँ, र कुलराज दुराजी बेलायतबाटै हुनुहुन्छ, स्कटल्यान्ड छेउबाट हुनुहुन्छ है उहाँ चाहिँ, नमस्ते भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ। कुलराज दुराजीलाई बेलायत आउँदैछ भन्नुहोस् है उहाँलाई पनि।
1: हजुर, आउँदैछु।
0: स्कटल्यान्डतिर कार्यक्रम मिलाउने जिम्मा तपाईँलाई भन्नुहोस्
1: न। हजुरलाई भेट्न पायो भने अझै
0: खुसी
1: हुने थियो है।
0: रुद्र गुरुङ दाई लेख्नुहुन्छ, अहिले काठमाडौँबाट हुनुहुन्छ, नमस्ते तुलजी, अनि तपाईँको आजको गेस्ट सिङ्गर बिमता बहिनीलाई पनि बेस्ट विशेष एन्ड ह्याभ अ गुड ट्रिप इन युके भनेर लेख्नु भएको छ।
1: थ्याङ्क यू सो मच रुद्र दाई।
0: रुद्र दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी कार्यक्रमको पुच्छारमा बिसौनीमा चाहिँ रोल्पाली नानी, अब तपाईँ रोल्पाको भएको हुनाले प्रकाश को के गुरुङसँग गाउनु भएको यो कुन गीत हो? रोयल के अरे सालैजु हो,
1: सालैजु
0: यो गीतको बारेमा केही भन्न चाहनुहुन्छ?
1: यो गीत हाम्रो प्रकाश कोके गुरुङ दाईले लेख्नु भएको, प्रकाश गुरु कोके गुरुङ दाईको लय शब्द हो यो चाहिँ, अनि उहाँ र मैले गाएको हो। दाई त अहिले जापान हुनुहुन्छ,
0: अब म चाहिँ युके होइन,
1: म चाहिँ अब केही समयको लागि युके है।
0: अब भने बिमता बहिनी है, कार्यक्रमको हामी अन्त्य अन्त्यतिर आइसकेका छौँ, र फेरि पनि मेरो तर्फबाट राप्ती समाज युकेका वर्तमान अध्यक्ष चन्द्र साई लगायत सम्पूर्ण पदाधिकारीहरूलाई, अनि तपाईँकोले अघि नाम लिँदै हुन्थ्यो हिक्मत सिंह रोका, उहाँलाई म पनि चिन्दछु, उहाँ गीत पनि गाउनुहुन्छ, यसपालि जाँदा चाहिँ ल के भन्नुहुन्छ न त
1: फुवाजु?
0: ल फुवाजु, एउटा गीत मेरो लागि राम्रो गीत लेखिदिनु पर्यो भन्नु होला, आएर रेकर्ड गराउनु होला उहाँ लगायत सम्पूर्ण सम्पूर्ण श्रोताहरूलाई केही भन्न चाहनुहुन्छ अन्तमा कार्य समितिको सबैजनालाई?
1: हजुर, एकदमै धेरै धेरै धन्यवाद यो अवसरको लागि, हजुरहरूको कारणले म युकेसम्म पुग्ने वातावरण।
0: यहाँ तपाईँले नामै लेख्नु भएको छ, धेरै नाम, चन्द्र साई, कृष्ण गति, कमल पुन, दीपक बुढा मगर होइन, भीम पुन, अनि नन्दबहादुर छेत्री, कमल सिंह ठकुरी, धनकुमार बुढा मगर, ओम बुढा मगर, केशर रोका, जविन्द्र थापा, यसै गरी
1: के अरे समेश कुमार
0: बुढा, अनि यसै गरी डाक्टर नवीन मगर, टिका सिंह ठकुरी, हिक्मत सिंह रोका, दिनेश खड्का, गंगा मल्ल, अनि
1: नूर प्रचन्द्र
0: सिंह ठकुरी, पवित्र केसी, मनबहादुर थापा, टङ्क शेरचन, अनि माला बुढा मगर भन्ने लेख्नु भएको रहेछ।
1: माला हो
0: दिदी, माला बुढा मगर है, सबैजनालाई एकमुष्ट धन्यवाद छ होइन।
1: हजुर, सबैजनालाई धन्यवाद, विशेष गरी हाम्रो टङ्क दाईलाई यहाँ
0: बिहेबेसम्म
1: पुर्याइदिनु भएकोमा, उहाँले हजुरलाई रिक्वेस्ट गरेर ल है भनेर भन्नुभएको थियो नि त, उहाँलाई एकदमै धेरै धन्यवाद तङ्क दाईलाई र हाम्रो हिक्मत सिंह फजु लगायत सम्पूर्ण राप्ती समाज युकेलाई एकदम मनैदेखि धन्यवाद दिन चाहन्छु।
0: ल तपाईलाई पनि धेरै धेरै धन्यवाद
1: छ। हजुरलाई पनि धेरै धन्यवाद। हजुरको त बिर्सि छु हजुरलाई भन्न त।
0: शुभ यात्रा तपाईलाई। बेलायतको भ्रमणमा हुनुहुन्छ, बेलायतको सांगीतिक टुर सफल रहोस्, सबैको मन जितेर आउनु होला है त।
1: हस, हजुरलाई नि मिठो कुरा गर्ने अवसर दिनुभएकोमा हाम्रो तुलसी बस्नेत दाईलाई एकदम मनैदेखि धन्यवाद।
0: र आदरणीय श्रोताहरू यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हाम्रा आजको अतिथि गायिका बिमता बुढा माफ गर्न घरती मगर सँगसँगै हुन त बुढा मगर पनि हुन्छन् होइन, सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा र सुनेर जोडिनु सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै म पनि बिदा हुन चाहन्छु। यहाँहरू माझबाट जाँदा जाँदै आजको अतिथि गायिका बिमता घरती मगर र प्रकाश कोके राई गुरुङको स्वरमा रहेको यो गीत यहाँहरू माझमा राख्दै बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्। नमस्ते।

0: राहदानी विभाग अगाडि आफूलाई आगो लगाएर ज्यान गुमाएका मुगुका गणेश नेपालीको शव आज अन्त्येष्टि गरिएको छ। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि बिहिबार आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो। हिजो सरकार र नेपालीका परिवारबीच नौ बुधे सहमति भएपछि शव अन्त्येष्टि गरिएको हो। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका छ भुवारी फाटामा पहिरोमा पनि दुईजनाको मृत्यु भएको छ। पानी घट्टामा पिठो पिस्न गएका लाल बहादुर साउद र मन्दिर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। घटमा पिठो पिस्दै गर्दा एक्कासी माथिबाट पहिरो आएर घटसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधा सम्पन्न जलन उपचार केन्द्र विस्तार गर्न निर्देशन दिनुभएको छ। आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलमा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड सुदृढीकरणका लागि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले ओपीडी सेवामा कम्तीमा 10% सेवा सहुलियत दिने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढ़ीमा 10 वटामा सीमित गर्न सुझाव दिएको छ। अर्थ समितिको आजको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत कानूनी र व्यवहारिक जटिलता उल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो।
1: पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा भएका छन्, जसले गर्दा तयारीमै समय धेरै खर्च भएको छ। राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै छ, 27 वटा आयोजना भनेको यो धेरै हो। राष्ट्रिय गौरव बोध गर्ने भनेको केही सीमित आयोजनाबाट नतिजा देखाएर गौरव बोध गर्नुपर्ने अवस्था हुन सक्थ्यो। 50% भन्दा बढी प्रगति भएका राष्ट्रिय गौरवका आयोजनाहरूमा पर्याप्त बजेट विनियोजन गरी 2 वर्षभित्र सम्पन्न गर्ने गरी काम सुरु गर्नुपर्छ। 50% भन्दा कम प्रगति भएका राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यक्षेत्र पुनरावलोकन गरी काम अघि बढाउने, लामो समयदेखि कार्यान्वयन नभएका तर राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेका आयोजनाहरूको बाह्य मूल्याङ्कन गराई प्राप्त सुझावको आधारमा सूचीमा राख्ने सम्बन्धमा निर्णय लिनुपर्छ भन्ने अर्को सुझाव छ। राष्ट्रिय गौरवका आयोजना सम्बन्धी मापदण्ड पुनरावलोकन गरी यस्ता आयोजनाको संख्या बढीमा 10 वटा कायम गर्ने र बाँकीलाई रूपान्तरणकारी आयोजना, प्राथमिकता प्राप्त आयोजना वा अन्य कुनै आयोजना नामाकरण गरेर कार्यान्वयनमा जाँदा ठिक हुन्छ भन्ने सुझाव रह्यो।
0: अहिले सूचीमा रहेका 27 आयोजना मध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिश गरेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले सभामुखडोल प्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा पत्रकारहरूसँगको अन्तर्क्रियामा नेता आङदम्बे
2: नारी छाम्ने काम गर्नु हुँदैन भन्छु म सदनभित्र। अब त्यो चाहिँ सदन सञ्चालन गर्नुहुने सभामुखज्यू उहाँले आफ्नो भूमिकालाई बुझ्नु पर्दछ। उहाँ पार्टीको हुनुहुन्न, यो कुरालाई बुझेर उहाँले गर्नुभयो भने सजिलो हुन्छ। अब यो उहाँले बुझ्ने कुरा हो, तर चाहिँ नि यो पनि गरेको के भन्दाखेरि सधैँभरि जुन खालको अभिव्यक्तिहरू सदनमा सार्वजनिक भएको छ त्यो अभिव्यक्तिको निम्ति प्रतिपक्षले यो खालको चाहिँ दैनिकी कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानिकन मित्रवत सम्झिनुपर्छ, किनभने मुलुकलाई केन्द्रमा राखेर गरिएको दैनिकी कार्यसूचीहरूलाई अगाडि बढाउन त्यो सहयोग पनि हो। अब यसलाई उहाँहरूले कसरी लिइराख्नु भएको छ थाहा छैन।
0: नेता आङदम्बेले संसदमा कुनै पनि विषयमा विपक्षी दलहरूले विरोध जनाउँदा सबैका तर्फबाट एकजनाले विचार राख्नुपर्ने सभामुखको भनाइप्रति असन्तुष्टि जनाउँदै सबै दलका प्रतिनिधिले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने बताउनु भएको हो। युक्रेनमा खटिएको बेलायती पूर्व सैनिकको सानो टोली घर फर्किएको छ। पूर्व सैनिक सामेल प्रकोप प्रतिकार्य परोपकारी कोष रियाक्ट नामको संस्थाले युक्रेनमा रसियाको आक्रमण शुरू भएदेखि टोली खटाउन थालेको हो। थप हाना किङबाट।
3: The British military might not have boots on the ground in Ukraine, but there's plenty of military expertise here. The charity REACT harnesses the wealth of experience in former servicemen and women and use it around the world. This was their 15th deployment to Ukraine, during which they visited towns and cities close to the front line to train ordinary Ukrainians.
4: यो PFBS गोर्खा रेडियो हो।
5: हेलो बाउसी हजुर, लौ त डाँडा थुम्को मिलाइदिनु त, थुम्को रोपारलाई गाह्रो हुन्छ के?
6: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो? ए साइली ए माइली, छिट्टो मुन्टा न छिट्टो मुन्टी।

0: त्यो मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैँले,
1: एकदमै राम्रो।

नमस्कार, सुस्वागतम यहाँहरु सबै सबैलाई। आजको दिवाकुशली कार्यक्रममा आज तपाईहरुको साथमा समाचारपछि भने हामीले एउटा मिठो गीत सुन्यौं। यो असार महिना हो श्रोता, असार महिनामा यहाँहरुले प्राय गरेर असारे गीतहरु सुन्दै आइरहनु भएको छ। आज पनि यहाँहरुको साथमा मिलन लामा र साथीहरुले गाउनु भएको एउटा असारे भाकाको गीत सँगै आजको दिवाकुशली कार्यक्रम शुभारम्भ भइसकेको छ। र आज भने तपाईहरुको साथमा म रूपा राणा उपस्थित भएकी छु। तपाईलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन। र आजको तिथि मिति तर्फ जाउँ। आज विक्रम सम्बत 2083 साल असार महिनाको 29 गते, तदनुसार आज सोमबार 13 जुलाई सन् 2026 हो। आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ। र आउनुहोस् अब हामी कार्यक्रमलाई अघि बढाउँ। कार्यक्रमलाई अघि बढाउने क्रममा यहाँहरूले हरेक दिन कुनै न कुनै अवेरनेस अथवा हाम्रो रीतिरिवाज चलन चल्तीका चाडपर्वहरूको बारेमा पनि जानकारी लिँदै आइरहनु भएको छ। र आज यसै क्रममा हामी कुराकानी गर्दैछौँ यो भानु जयन्तीको अवसरको विषयमा। हरेक वर्ष असाढ महिनाको 29 गते आदिकवि भानुभक्त यानि कि भानु जयन्ती मनाउने गरिन्छ। र विक्रम सम्बत 1871 नेपालको तनहुँ जिल्ला रम्गा चुदीमा उनको जन्म भएको थियो। र प्रत्येक वर्ष यो नेपालीहरूले भारतको दार्जिलिङ जस्ता भारतीय नेपालीहरूको बाहुल्य रहेको स्थानहरूमा पनि भानु जयन्ती मनाउने गरिन्छ। र उनका पिता धनञ्जय अनि आमा धर्मदेवी धर्मवती देवीको सन्तानको रूपमा जन्म भएको थियो। भानुभक्त आचार्यको जन्म जयन्ती सांस्कृतिक महोत्सवको रूपमा मनाउने गरिन्छ। र भानुभक्तले प्रारम्भिक शिक्षा भने आफ्नो हजुरबुवा श्रीकृष्ण आचार्यबाट प्राप्त गरेका थिए। र भारतको बनारसमा उनको उच्च शिक्षा हासिल पनि भयो। र त्यस बेलादेखि नै उनले नेपाली समाजमा धेरै योगदानहरू दिएका छन्। कवि लेखकहरूको रचना र ग्रन्थहरू संस्कृतको जुन अभ्यासमा अथवा संस्कृतमा लेखिएका कुराहरूलाई पनि उनले जस्ताको तस्तै नेपालीमा उतार्ने गर्दथे। रामायणलाई पनि संस्कृतबाट नेपालीमा उनले अनुवाद गरेका थिए। र नेपाली भाषा र नेपाली साहित्यलाई लोकप्रिय बनाउने कार्य भने उनीबाटै भएको हो भन्दा पनि फरक पर्दैन। र त्यस समयमा नेपालमा अन्य समकालीन कविहरू पनि थिए। लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेल, मोतीराम भट्ट आदिहरू पनि थिए। अनि भानुभक्तले पनि आदिकवि नेपाली भाषाको पहिलो कवि पदवीबाट सम्मानित भएका थिए। र भानुभक्त एक दिन रामायण संस्कृतबाट उनले जुन शिक्षा पाए, उनले घाँसीबाट शिक्षा पाएको कुरा पनि उनले एउटा कवितामा लेखेका छन्। र भानुभक्तले घाँसीका ती प्रेरित शब्दबाट आफू प्रेरित भएर जीवनमा केही गर्नु पर्दो रहेछ भन्ने कुराबाट उनी प्रभावित भएका थिए। र उनले लेखेको एउटा कविता पनि छ, भर जन्म घाँसतिर मन दि धन कमायो, नाम केही रहोस् पछि भनेर कुवा खनायो। घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भइकन पनि किन यस्तो। मेरा न त इनार छन् न त सत्तल पार्टी नै छन्, जे धन चिजहरू छन् घरभित्र नै छन्। त्यस घाँसीले कसरी आज दिएछ मलाई अर्ती, धिक्कार होस् म किन बस्नु नराखी कीर्ति। होइन, मिठो कविता छँदैछ। र धनी भएर पनि कृति राखिएन भनेपछि त्यसको कुनै अर्थ छैन भन्ने कुरा यस कविताबाट बुझ्न सकिन्छ। तर गरिब भएर पनि कुनै एउटा कृति राख्न सकियो भने त्यो घाँसीको जुन अर्थी उपदेशले, जुन घाँसीले मरुन्जेलसम्म अथवा उसले जीवनभर भनौँ न बाँचुन्जेलसम्म गरेको आफ्नो पैसाबाट कुवा खनाउने जुन एउटा अठोट लियो, एउटा उद्देश्य लियो र त्यसबाट भानुभक्तले शिक्षा लिएको कुरा पनि आज धेरै नै यो विषयमा चर्चा परिचर्चा पनि हुन्छ। र भानुभक्तले लेखेका रामायण लगायत अनगिन्ती कृतिहरू
छन्। अनि त्यस्तै गरी उनले भानुभक्त आचार्यका नाममा थुप्रै किताबहरू पनि लेखेका छन् र ती विषयमा पनि सायद यहाँहरूमध्ये धेरैले अध्ययन पनि गर्दै हुनुहुन्छ होला। आउनुहोस् अब यो प्रसङ्गपछि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। सुनिल गिरी र मेलिना राईको स्वरमा रहेको यो गीत सुनौँ।

दिवस गोर्खा रेडियो बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ। BFBS गोर्खा रेडियो।

समय दिनको 1:27 गयो र नेपालमा पनि बेलुकीको 6:12 गएको छ अनि ब्रुनाईमा पनि भनौ बेलुकीको 8:27 गयो। बीएबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ दिवाकुशेली कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गरौँ र यो कार्यक्रममा विशेष गरेर हामी विभिन्न विषयमा चर्चा गर्छौँ।

त्यस्तैकै प्रसंगमा आज भने तपाईँहरूले न्यूजमा पनि सुनिसक्नु भएको छ, यो वर्षको लागि भनौँ न यो मे र जुन महिनामा लन्डन र वेल्समा भनौँ न मे र जुनमा एक्सपर्टले एस्टिमेट गरेका छन् कि यो इङ्ल्यान्ड र वेल्सका मानिसहरू यो गर्मीको कारणले अत्याधिक हिट वेभले गर्दा नै 2700 भन्दा बढी मानिसको मृत्यु भएको कुरा बताइएको छ र जुनमा रेकर्ड नै रहेको थियो इङ्ल्यान्डमा 37.7 डिग्री सेल्सियस जसमा 99.9 फरेनहाइट हुनसक्छ अनि त्यस्तै गरी कुनै कुनै एरियाहरूमा 35.6 पनि रहेको थियो 1957मा अनि रेड हिट एलर्ट इस्यु गरिएको थियो इङ्ल्यान्ड र वेल्समा श्रोता, जसले गर्दाखेर यो हेल्थी पिपुलहरूको लागि पनि सिग्निफिकन्ट रिक्स हुन सक्छ भनिएको थियो यो अत्याधिक गर्मी र त्यसमा पनि अझ दीर्घकालीन अवस्थामा विभिन्न किसिमका रोग भएका मानिसहरूलाई यो हिट वेभले बढी मात्रामा प्रभावित बनाएको छ र यसले गर्दा पनि गर्मीमा के खाने के नखाने होइन गर्मी मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नु अत्यन्तै आवश्यक छ, विशेष ख्याल राख्नुपर्दछ। अत्याधिक गर्मीको कारण पनि शरीरमा विभिन्न किसिमको समस्याहरू हुन्छ, जस्तो कि पानीको कमी हुन्छ, पानीको कमी भयो भने डिहाइड्रेसन अनि थकान, टाउको दुख्ने, चक्कर लाग्ने अनि यो विभिन्न किसिमको हामीले नेपालतिर लू लाग्ने भन्छौँ होइन, यो हिट स्ट्रोकहरू हुनसक्छ, यस्ता थुप्रै कारणहरू हुनसक्छ। अनि गर्मीमा के गर्ने के नगर्ने होइन, यो कति मानिसहरूलाई त आफ्नो बडीले पनि अब बुढेसकाल लागेको अवस्थामा घरदेखि बाहिर निस्कन पनि गाह्रो हुन्छ र गर्मीमा विशेष गरेर प्रशस्त मात्रामा पानी र झोल पदार्थ पिउने अथवा तपाईँ दुध दही अथवा कुनै पनि गेडागुडीको झोल नै किन नहोस्, कागती पानी, नरिवलको पानी अथवा जुस होइन कुनै पनि झोलयुक्त पेय पदार्थ तपाईँले सेवन गर्नुपर्दछ र यसले पनि शरीरमा पानीको मात्रा सन्तुलित राख्छ। अनि त्यस्तै गरी घामबाट बस्ने उपायहरू, घरबाट बाहिर निस्कदा पनि छाता अनि टोपी चस्मा प्रयोग गर्ने, हल्का विशेष गरेर यो समर सिजनमा सुतीको कटनका लुगाहरू लगाउने अनि समयको व्यवस्थापन, दिउँसोको चर्को घाममा धेरै समय बस्नुभन्दा बिहान वा बेलुकाको समयमा आवश्यक कामहरू मात्रै गर्न उपयुक्त हुन्छ। अनि कतिपय मानिसहरू एकदमै यो चर्को घाममा पनि बाहिर बसिरहेको अथवा हिँडिरहेको पनि देखिन्छ र त्यस्तै गरी फलफुलहरू बढी मात्रामा सेवन गर्ने, यो समयमा वाटरमेलन एकदमै राम्रो पनि हुन्छ र सरसफाई अनि नियमित रूपमा नुहाउने, शरीर सफा राख्ने, आफूलाई फ्रेस महसुस हुन्छ, पर्याप्त मात्रामा रिल्याक्स गर्ने, गर्मीको समयमा स्वस्थ रहने अनि त्यस्तै गरी खाना पनि गर्मीको समयमा, हुन त हामीलाई यो समयमा अझ मिठो मिठो बनाएर खान मन लाग्छ होइन, भनिन्छ नि स्वादे जिब्रो भने जस्तै, हामी स्वादको लागि मात्रै जिब्रोको स्वादको लागि मात्रै खानु हुँदैन र त्यस्तै गरी गर्मीमा चिल्लो मसलादार खाना, तेलयुक्त यस्ता खानाहरू कम खानुभयो भने राम्रो हुन्छ भनिएको छ। क्याफिन र गुलियो पिय पदार्थ, धेरै चिया कफी अथवा पिय पदार्थहरूको अत्याधिक सेवनले पनि मानिसलाई कहीँ न कहीँ घाटा त हुन्छ नै होइन, अनि विशेष गरेर मदिरा र धुम्रपानबाट टाढै रहनु सकियो भने अझ राम्रो। अनि जङ्क फुडहरू विशेष गरेर बाहिरको खानाहरू नखाने, तर यो गर्मीको समयमा त पकाउनु पनि गाह्रो हुन्छ होइन, सायद टेकवे लिएर खाँदा अलिक सजिलो रिलिफ भएको फिल हुन्छ। एनिवाइज श्रोता, तपाईँहरू कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँको एरियामा कतिको गर्मी छ, त्यो अनुसारले पनि यी सबै कुराहरू हुन सक्छन् र यदि धेरै पसिना आउने, अत्याधिक कमजोरी महसुस हुने अनि विभिन्न किसिमको भनौँ न कसैलाई डिजी फिल हुन्छ, यस्तो बियोस हुने जस्ता लक्षणहरू देखिएमा भने तुरुन्त चिसो हुने ठाउँमा आराम गर्ने अनि कतिपयको घरमा एसी छ होला, कतिको घरमा छैन र तपाईँहरूले
आफ्नै तरिकाले आफ्नो शरीरलाई सुरक्षित राख्न सक्नुहुन्छ। गर्मीको मौसममा सही खानपान र पर्याप्त पानीको सेवन अनि व्यक्तिगत सरसफाई र घामबाट बस्ने हो भने विभिन्न समस्याहरूबाट हामी बस्न सकिन्छ र स्वस्थ जीवनशैली अपनाउनु नै गर्मी मौसममा स्वस्थ र ऊर्जावान रहने सबैभन्दा प्रभावकारी उपाय पनि हो। र गर्मीको हेलचक्राइले गर्दा कतिपय मानिसहरूको मृत्यु भएको कुराहरू पनि हामीले सुन्नमा आएको छ। भन्दै आउनुहोस् अब अहिलेको लागि भने हामी अर्को साङ्गीतिक विश्राम लियौं।

हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गर्दै जानेछौँ। आउनुहोस् अहिलेको लागि भने नेपाली ओपन कन्सर्ट सन् 2026 यहाँहरूले सुन्दै आइरहनु भएको छ। नेपाली ओपन कन्सर्ट रसमुर एरेनामा हुँदैछ। ओल्ड सर्टको रसमुर एरेनामा शनिबार 25 जुलाईको दिनमा मन्त्र ब्यान्ड अनि भोइस अफ नेपाल सिजन 7 की विनर नीता कुमारी थापासँगको प्रस्तुति र त्यस्तै गरी यहाँका केही लोकल आर्टिस्टहरूको पनि डान्स लगायत अन्य प्रतिभाहरू पनि तपाईँहरूले नजिकबाट अवलोकन गर्न सक्नुहुनेछ। र यस वर्षको नेपाली ओपन कन्सर्टमा एकदमै रमाइलो हुनेछ। रसमुर एरेनामा श्रोता र मन्त्र ब्यान्ड अनि साथै नेपाली ओपन कन्सर्टमा यहाँका लोकल आर्टिस्टहरूको पनि भरपूर मात्रामा सहभागिता रहनेछ। र अबको केही समयपछि हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा अझै चर्चा गर्दै जानेछौँ। अहिलेको लागि भने तपाईँलाई सुनाउँदैछु म अर्को एउटा मिठो गीत। यो गीतमा स्वर भरेका छन् बाबुल गिरी र जुना रिजाल काफले।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो BFBS गोर्खा रेडियो हो।

निमा रुम्बाको सर्वोच्च प्रस्तुत गीत यहाँहरूले सुन्नु भएको थियो। अब यो गीत पछि भने आउनुहोस् हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गलाई नै अघि बढाउँ र यो तपाईँ हाम्रो विचारमा हामी साधारण यो भनौँ न मानिसहरूले के बुझ्छौँ भने तपाईँ हामीमध्ये धेरैलाई मोटो व्यक्तिलाई मात्र हार्ट एट्याक हुन्छ भन्ने लाग्छ। यदि त्यसो हो भने यसमा सत्यता छैन। मोटो व्यक्तिलाई मात्र होइन दुप्लो पातलो जो सुकै व्यक्तिलाई पनि हार्ट एट्याक हुन सक्छ र मोटोपनले हृदयको जोखिम बढाउने भए तापनि दुप्लो व्यक्तिहरूमा पनि देखिने अन्य विभिन्न लुकेका स्वास्थ्य समस्याहरूको कारण यो रोग लाग्न सक्ने डाक्टरहरू बताउँछन् र मुटुको रक्तनलीमा अचानक अवरोध आएर मुटुको मांसपेशीमा रक्त सञ्चार बन्द हुनु नै हार्ट एट्याक हो र यसका पछाडि शरीरको तौल बाहेक अन्य धेरै कारणहरू जिम्मेवार छन् र दुप्लो व्यक्तिमा हार्ट एट्याक हुनुका कारणहरूमा वंशानुगत कारण हुनसक्छ। परिवारमा कसैलाई मुटुको रोगको इतिहास छ भने दुप्लो पातलो अथवा मोटो जस्तो सुकै मान्छेलाई पनि त्यसको जोखिम एकदमै हाई नै हुन्छ र अर्को कुरा हो बाहिरबाट दुप्लो देखिए पनि कतिपय मानिसहरूको कलेजो र आन्तरिक अङ्गहरू भनौँ न भित्रका अङ्गहरूमा यो हानिकारक बोसोहरू जमेको हुनसक्छ अनि हाई कोलेस्ट्रोल पनि हो। पातलो मानिसको रगतमा पनि खराब कोलेस्ट्रोलको मात्रा बढी हुनसक्छ अनि त्यस्तै गरी धुम्रपान र मदिरापान श्रुतिजन्य पदार्थ र रक्सीको अत्याधिक सेवनले पनि सिधै मुटुको धमनीहरूमा क्षति पुर्याउँछ र त्यस्तै गरी मानिसहरूलाई भनौँ न मानसिक तनाव धेरै रिस उठ्ने चिन्ता र अत्याधिक कार्यबोझका कारण पनि विभिन्न समयमा यो मुटु नै फुटेर अचानक हृदयघात हुनसक्छ र यसकारण हामीले सोच्ने देख्ने अथवा हामीले साधारण मान्छेले बुझेको भन्दा केही फरक नै हुन्छ। यो दुप्लो भएर पनि व्यायाम नगर्ने र अस्वस्थ जीवनशैली अपनाउने हो भने यो जोखिम मोटो मान्छे अथवा दुप्लो मान्छे दुवैलाई बराबरी हुनसक्छ। आउनुहोस् अब यसै क्रममा हामीलाई खेलमती लिम्बुजीले सम्पर्क गर्नुभएको थियो र उहाँले यो समयमा रेडियो सुनिराख्नुभएका श्रोतालाई मिठो सम्झनासहित एउटा गीत सुनाइदिन हुन अनुरोध गर्नुभएको छ र गर्मीको मौसम छ गर्मीले गर्दा अहिले एउटा मिठो गीत सुनेर अझ यो समयलाई रमाइलो बनाउन सकौँ भन्नुभएको छ। खेलमतीजी तपाईँको लागि मैले राखेको छु यो मिठो गीत नारायण गोपालको स्वरमा इन्जोय गर्नु होला।

0: कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका छ भुवारी पाटामा पहिरोमा परि दुईजनाको मृत्यु भएको छ। पानी खटमा पिठो पिस्न गएका लाल बहादुर साउद र मन्दिर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। घटमा पिठो पिस्दै गर्दा एक्कासी माथिबाट पहिरो आएर घटसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। उता दोलखाको कालिन्चोक एक क्याम्प पोलमा पहिरोमा परेर चार महिनाकी शिशुको मृत्यु भएको छ। सुनखानी साङवा सड़कमा पर्ने क्याङ पोल पहिरोमा परेर गए राति चार महिनाकी एलिना थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा घाइते भएकी शिशुकी 19 वर्षीय आमा शर्मिलालाई स्थानीयले उद्धार गरेर दोलीखेल अस्पताल हुँदै काठमाडौँ ल्याइएको छ। राहदानी विभाग अगाडि आफूलाई आगो लगाएर ज्यान गुमाएका मुगुका गणेश नेपालीको शव आज अन्त्येष्टि गरिएको छ। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि बिहिबार आत्मदाहको प्रयास गरेका नेपालीको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो। हिजो सरकार र नेपालीका परिवारबीच 9 बुधे सहमति भएपछि शव आज अन्त्येष्टि गरिएको हो। हाल 27 आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ। तीमध्ये 4 आयोजना सम्पन्न भइसकेका छन्। आज प्रतिनिधि सभाको अर्थ समिति बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्तले आयोजनाको पुनरावलोकन गर्दै संख्या घटाउन सुझाउनु भएको हो।
1: राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै छ। 27 आयोजना भनेको यो धेरै हो। राष्ट्रिय गौरव बोध गर्ने भनेको केही सीमित आयोजनाबाट नतिजा देखाएर गौरव बोध गर्नुपर्ने अवस्था हुन सक्थ्यो।
0: हालसम्म माथिल्लो तामाकोशी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम सकिएको छ। अब बाँकी 23 मध्ये 10 मात्रै राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राख्न सचिव पन्थीको सुझाव छ।
1: राष्ट्रिय गौरवका आयोजना सम्बन्धी मापदण्ड पुनरावलोकन गरी यस्ता आयोजनाको संख्या बढीमा 10 कायम गर्ने र बाँकीलाई रूपान्तरणकारी आयोजना, प्राथमिकता प्राप्त आयोजना वा अन्य कुनै आयोजना नामाकरण गरेर कार्यान्वयनमा जाँदा ठिक हुन्छ भन्ने सुझाव।
0: राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी र नीतिगत व्यवस्था हुनुपर्ने समेत उहाँको सुझाव छ। तयारी बिनै गौरवका आयोजना घोषणा गरिँदा उपलब्धि पूर्ण नभएको समेत उहाँको तर्क छ।
1: पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा भएका छन्, जसले गर्दा तयारीमै समय धेरै खर्च भएको छ।
0: दिगो विकास लक्ष्य प्राप्तिका 30 खर्ब आवश्यक पर्नेमा हाल 23 खर्बको हाराहारीमा मात्र वित्तीय व्यवस्थापन भइरहेको पनि उहाँको भनाइ छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले सभामुख डोल प्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाउनु भएको छ। आज सिंहदरबारमा पत्रकारहरूसँगको अन्तर्क्रियामा नेता आङदम्बे,
2: नारी छाम्ने काम गर्नु हुँदैन भन्छु म सदनभित्र। अब त्यो चाहिँ सदन सञ्चालन गर्नुहुने सभामुखज्यू उहाँले आफ्नो भूमिकालाई बुझ्नु पर्दछ। उहाँ पार्टीको हुनुहुन्न, यो कुरालाई बुझेर उहाँले गर्नुभयो भने सजिलो हुन्छ। अब यो उहाँले बुझ्ने कुरा हो। तर चाहिँ यो पनि गरेको के भन्दाखेरि सधैँभरि जुन खालको अभिव्यक्तिहरू सदनमा सार्वजनिक भएको छ त्यो अभिव्यक्तिको निम्ति प्रतिपक्षले यो खालको चाहिँ दैनिकी कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहनीयता देखाएको छ यसलाई कमजोरी नठानिकन मित्रवत सम्झिनुपर्छ, किनभने मुलुकलाई केन्द्रमा राखेर गरिएको दैनिकी कार्यसूचीहरूलाई अगाडि बढाउन त्यो सहयोग पनि हो। अब यसलाई उहाँहरूले कसरी लिइराख्नु भएको छ थाहा छैन।
0: नेता आङदम्बेले संसदमा कुनै पनि विषयमा विपक्षी दलहरूले विरोध जनाउँदा सबैका तर्फबाट एकजनाले विचार राख्नुपर्ने सभामुखको भनाइप्रति असन्तुष्टि जनाउँदै सबै दलका प्रतिनिधिले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने बताउनु भएको हो। युक्रेनमा खटिएको बेलायती पूर्व सैनिकको सानो टोली घर फर्किएको छ। पूर्व सैनिक सामेल प्रकोप प्रतिकार परोपकारी कोष रियाक्ट नामको संस्थाले युक्रेनमा रसियाको आक्रमण शुरू भएदेखि टोली खटाउन थालेको हो। थप हाना किङबाट।
3: The British military might not have boots on the ground in Ukraine, but there's plenty of military expertise here. The charity REACT harnesses the wealth of experience in former servicemen and women and use it around the world. This was their 15th deployment to Ukraine, during which they visited towns and cities close to the front line to train ordinary Ukrainians in essential skills, from how to use a tourniquet to how to evacuate a building. Arena works for an organization that install water towers across the Mykolaiv region. She explained that every time their technicians leave the city, they're at high risk of attack from drones and missiles.
4: I'm so grateful to have such a cool
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: PFBS, Gorkha Radio.

हजुर, अहिले प्रस्तुत मिठो गीत यहाँहरूले सुनिराख्नु भएको थियो समीर आचार्य र ऱ्यापर आरस केशवको स्वरमा। र यो गीत सँगसँगै हामी कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब कार्यक्रमको दोस्रो घण्टामा पनि हामी अन्य केही जानकारीहरू लिँदै कार्यक्रमलाई अघि बढाउने नै छौं र हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि म तपाईँहरूको साथमा राख्न चाहन्छु। र यहाँहरूमध्ये कतिले ती सूचनाहरू सुनेर पनि आफ्नो डायरी अपडेट गर्न सक्नुहुनेछ। श्रोता आउनुहोस् अब यसै क्रममा सबैभन्दा धेरै मात्रामा हामीलाई प्राप्त भएका ती सूचनाहरू म तपाईँहरूको साथमा राख्दै जानेछु। श्रोता, यो सूचना रहेको छ 27 जुलाईको दिनमा मिटलन नेपाली मेला नटिङ्गममा हुन गइरहेको छ। समर हलिडेको मुख्य गन्तव्य हो रङ्गी चङ्गी नेपाली मेला नटिङ्गम सहरमा हुन गइरहेको छ अनि नेपाली समाज नटिङ्गमले यो कार्यक्रम आयोजना गरेको हो र यसमा विभिन्न किसिमका आकर्षणहरू रहेका छन्। तपाईँहरूले भाग लिन सक्नुहुनेछ। नेपाली समाज अथवा यो सफा नेपाली समाज युके सृजनशील लेस्टर नेपाल युके अनि हाम्रो नेपाली समाज ओहो कति धेरै समाजहरूको प्रस्तुति रहेछ। सहयोगी संस्थाहरू धेरै नै छन् र यो कार्यक्रममा तपाईँहरूले स्पोर्ट्स अनि म्युजिक लोकल डान्स होइन लोकल आर्टिस्टहरूको डान्स अनि आर्ट एन्ड एक्टिङदेखि लिएर नेपाली बिजनेसका त्यहाँ थुप्रै स्टलहरू पनि रहनेछन् अनि नेपाली लुगाहरू अनि नेपाली खाना त सधैँ छ होइन ड्रिङ्क भइहाल्यो र यो विषयमा पक्का तपाईँहरूले यी विभिन्न स्टलहरूमा गएर तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ अनि मिटलन नेपाली मेला नटिङ्गममा हुन गइरहेको छ। इन्जोय गर्नुहोला। यो कार्यक्रम 27 जुलाईमा हुँदैछ। आउनुहोस् अब भने हामी अर्को गीत सुनौ। उदित नारायण झा र साधना सरगमको युगल स्वरमा ओ जाने जान भन्ने बोलको गीत छ, स्वीकार्नुहोस्।

एफबीएस कर्क रेडियोबाट तपाई हुनुहुन्छ यो कार्यक्रमको दोस्रो घण्टामा तपाईलाई पुनः कार्यक्रममा स्वागत छ र आउनुहोस् अब भने हामी यो कार्यक्रममा यहाँहरूमध्ये धेरैले फिफा वर्ल्ड कप हेर्दै हुनुहुन्छ होला यो वर्षको वर्ल्ड कपमा गोल्डेन बल कसले जित्न सक्छ त होइन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले गोल्डेन बल अवार्ड प्राप्त गर्छन् र को बन्ला त वर्ल्ड कपको उत्कृष्ट खेलाडी अनि कसले पाउला त गोल्डेन बल अनि यो पनि निकै चासोको विषय हुन सक्छ सायद यहाँहरूले अनुमान पनि लगाउन सक्नुहुन्छ होइन धेरैको नामहरू रहेका छन् यहाँ अब कसले पाउँछ होला अनि फिफा वर्ल्ड कप 2026 यो अन्त्यतिर आइपुग्दा भनौँ न यो उपाधिको लागि पनि चारवटा टिमहरू बाँकी नै छन् अनि साबिक विजेता अर्जेन्टिना अनि उपविजेता फ्रान्ससँगै स्पेन र इङ्ल्यान्ड पनि यो उपाधिको होडमा नै छन् र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्लेयरले गोल्डेन बल अवार्ड प्राप्त गर्छ अब यो समयमा सन् 2026 गोल्डेन बल प्राप्त गर्ने को बन्ला त अथवा वर्ल्ड कपको उत्कृष्ट खेलाडी भन्नुपर्छ होइन कसले पाउन सक्छ गोल्डेन बल यो पनि निकै चासोको विषय छ धेरै मानिसहरूले फलानु फलानु भनिरहेका छन् होइन उत्कृष्ट तीन खेलाडी गोल्डेन बल प्राप्त गर्नेहरू सिल्भर बल अनि ब्रोन्ज बल पनि हुन्छ र किलियन एम्बापे फ्रान्स होइन किलियन एम्बापेको नाम पनि एकदमै आउँछ किलियन एम्बापे फ्रान्सका टिम क्याप्टेन र मुख्य गोल स्कोरर पनि हुनुहुने राम्रो स्ट्राइकर हुनु उनको खेल एकदमै राम्रो छ र गोल्डेन बल पनि उनी मुख्य दावेदार भएका छन् र यसपटक भने उत्तर अमेरिकामा भइरहेको यो वर्ल्ड कपको 23 संस्करणको वर्ल्ड कपमा 27 वर्षीय एम्बापेले उत्कृष्ट प्रदर्शनी गरिरहेका छन् र अहिलेसम्म 6 खेलमा 8 गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा उनी अघि आउँछन् उनले 3 बल एसिस्ट गरेका थिए र एम्बापेले राउन्ड अफ 32 स्विडेन विरुद्ध 2 गोल गर्दा प्याराग्वे विरुद्ध पनि निर्णायक पेनाल्टी गोल गरेका थिए क्वार्टर फाइनलमा भने मोरक्को विरुद्ध पनि 1 गोल गरे र वर्ल्ड कपको नकआउट चरणमा सर्वाधिक 12 गोल गरेका छन् र यस पटकको यो वर्ल्ड कपमा 6 खेलमा 8 गोल गरिसकेका अन्य खेलहरू पनि अब धेरैमा धेरै गोलहरू गर्ने प्लेयरहरू रहेका छन् अनि त्यस्तै गरी लियोनल मेसी अर्जेन्टिना फिफा वर्ल्ड कपको साबिक विजेता अर्जेन्टिनाका टिम क्याप्टेन अनि गोल्डेन बलको विजेता पनि लियोनल मेसी नै हुन् र अर्जेन्टिनाको वर्ल्ड कपको यात्रा धेरै हदसम्म मेस्सीकै प्रदर्शनमा भर पर्छ मेस्सी एकमात्र त्यस्तो खेलाडी हुन् जसले 2 सन् 2014 र 2022 पनि गोल्डेन बल अवार्ड जितेका थिए र सन् 2014 लियोनल मेसीले अर्जेन्टिनालाई फाइनलमा पुर्याएका थिए तर जर्मनीसँग पराजित भयो अनि त्यस्तै गरी यो वर्ल्ड कपमा पनि मेस्सीले शानदार प्रदर्शन गरिरहेका छन् सेमी फाइनलसम्म आइपुग्दा 8 गोल गरेका छन् भनौँ र उनले समय चरणको पहिलो खेलमै अल्जेरिया विरुद्ध ह्याट्रिक नै गरे अनि वर्ल्ड कपको लगातार 5 खेलमा गोल गरिरहेका छन् क्वार्टर फाइनलमा स्विजरल्यान्ड बाहेक सबै 5 खेलमा गोल गरेका थिए ओके अनि अहिले 39 वर्षका भए लियोनल मेसी होइन तर उनको खेल्ने तरिका उस्तै छ वर्षले खासै केही नगर्दो रहेछ होइन त्यस कारण यो वर्ष भनेको त के रहेछ भने जस्ट काउन्ट गर्नको लागि मात्रै हो हेर्नुहोस् तपाईँले आफूलाई एकदमै यङ फिल गर्नुहोस् होइन अनि त्यसको साथसाथमा तपाईँको आफ्नो दैनिकीमा पनि एकदमै तदारुकताको साथमा लागि पर्नुहोस् बस त्यति भएपछि त मेस्सी जस्तै भइँदो रहेछ एनिवे श्रोता अब त्यसै गरी अर्का युवा हुन् ल्यामिन एमल स्पेनका अर्का खेलाडी उनको जर्सी नम्बर 19 हो र उमेरले एकदमै यङ र पहिलोपटक वर्ल्ड कप खेलिरहेको भए पनि अब फुटबल पिचमा राम्रो प्रदर्शन गरिरहेका छन् उनको पनि चर्चाको आधारमा
कुनै स्टार भन्दा कम छैनन् है. टिनेजमै उनले स्पेनको राष्ट्रिय टिम र बार्सिलोना क्लबमा खेलिरहेका छन् र 18 वर्षको उमेरमै ठूलो सफलता हात पारिसकेका एमल अहिले स्पेनिस टिमको पनि एकदमै राम्रो खेलाडी बनिरहेका छन्. ओके, अब उनी पनि उनीपछि अब अर्को खेल अर्को भनौँ न इङ्ल्यान्डका प्लेयर बेलिङ्गम. ओके, बेलिङ्गम होइन, ज्युड बेलिङ्गम इङ्ल्यान्डका मिडफिल्डर हुन्. उनले पनि वर्ल्ड कपमा टिम क्याप्टेन ह्यारी केनसँगै टिमको मुख्य गोलकर्ताकै रूपमा देखिएका छन्. सुरुमा गोल्डन बल बेलिङ्गम त्यति दावेदार नदेखिए पनि राउन्ड अफ 16 र क्वार्टर फाइनलमा भने दुई गोल गरेपछि बेलिङ्गम पनि अहिले उत्कृष्ट प्लेयरको रूपमा अगाडि आइरहेका छन्. अनि इङ्ल्यान्डको मुख्य मिडफिल्डर उनले महत्त्वपूर्ण खेलमा गोल गरिरहेका छन् होइन. अनि टिम क्याप्टेन ह्यारी केनसँगै गजबको साझेदारी बनिसकेको छ. स्कोरिङ मात्र नभए मिडफिल्डिङ कन्ट्रोलदेखि लिएर लिडरसिपसम्म निकै राम्रो देखिएको पनि छ. अब हेर्दै जाउँ आज के हुन्छ होला होइन. अनि त्यस्तै गरी इङ्ल्यान्डका टिम क्याप्टेन ह्यारी केन टिमको मुख्य प्लेयर नै हुन् भनौँ न, इङ्ल्यान्डका मुख्य प्लेयर. उनले 6 खेलमा 6 गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा छन्, साथै उनले राम्रो एउटा एसिस्ट पनि गरेका थिए. अनि यसले गर्दा अब इङ्ल्यान्ड 50 वर्षपछि वर्ल्ड कपको उपाधि जिताउन सकेमा के हुन्छ होला. तपाईँ हामी सबैले एक दिन चाहिँ छुट्टी पाउँछौँ होइन, एक्स्ट्रा ब्याङ्क हलिडे हुनसक्छ. एनिवे श्रोता, यो हुन्छ या हुँदैन तर मैले अहिले भन्दैहालेँ, खैर केही छैन. आउनुहोस् अहिलेको लागि भने हामीलाई धनु गुरुङ बहिनी फानबरबाट, उहाँले ड्युटीबाटै हामीलाई सम्पर्क गर्नुभएको थियो. उहाँले पनि एउटा गीत सुन्न र सुनाउनको लागि अनुरोध गर्नुभएको छ. अहिले हाम्रो लिस्टमा परेको छ सागर आले र शान्ति श्री परियारको स्वरमा रहेको यो गीत. अबको प्रस्तुतिमा हामी सुनौ उहाँले सबै साथीहरूलाई मिठो सम्झना सहित यो गीत सुन्न र सुनाउन चाहनु भएको छ चा।

0: BFBS गोरखा रेडियो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने

विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएल को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

हामीले यो पानी नपिरहेका पनि हुन सक्छौँ. मैले एउटा गीत सुनाउँछु भनेको थिएँ, यो गीत बजिहाल्यो, म यो गीत सँगसँगै बोलिरहेको छु. अब यो गीतलाई एकैछिन यहीँ रोक्छु, एउटा मिठो गीत म सुनाउने कोसिस गरिरहेको थिएँ, अब यो गीतलाई एकैछिन यहीँ रोकेर हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा नै चर्चा गरौँ. र हामीमध्ये अधिकांशले शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्दै गर्दैनौँ, र यो कुरा तपाईँ हामी सबैलाई थाहा छ. शरीरमा पानीको मात्रा पर्याप्त नभए विभिन्न किसिमको जोड्नी सुक्खा हुने, व्यायाम गर्दा पनि चाँडै थकित महसुस हुने, अनि कुनै पनि काम गर्न जाँगर लाग्दैन. पानीको कमीले विभिन्न किसिमको मुड अथवा ताजा हुन पाउँदैन र एकाग्रतालाई पनि कायम राख्न सकिँदैन. शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा, अनि त्यस्तै गरी तिर्खा लागेको एकातिर भयो भने अर्को चाहिँ पिसाबको कलरबाट पनि थाहा पाउन सकिन्छ. तिर्खा लागेन र पिसाबको रङ सफा भयो भने हाम्रो शरीरमा पर्याप्त पानी छ भनेर बुझ्न सकिन्छ. र पनि तपाईँले कति पानी पिउनुभयो भन्ने कुरा त त्यो तपाईँलाई नै थाहा हुन्छ, होइन? र सही तरिकाले पानी नपिउने अनि कुनै पनि मानिसले चाहे जतिसुकै स्वास्थ्यकर खाना खाए पनि त्यसको फाइदा शरीरलाई हुँदैन. जति पानी पिउनुको फाइदा छ नि, हो, स्वास्थ्यकर अथवा हेल्थी फुड खाने मानिसहरूले पानी पिउनु भएन भने त्यसको कुनै औचित्य नै हुँदैन. र मानिसले स्वास्थ्य सम्बन्धी अनेकौँ समस्याहरू भोग्नुपर्ने हुन्छ, अनि त्यसमा विभिन्न किसिमका समस्याहरू जस्तो कब्जियत हुने, अपच हुने, ग्यास्ट्रिक हुने, कलेजो सम्बन्धी समस्या, आलस्य महसुस हुने, मृगौला अथवा किडनीको पत्थरी हुने, रोग प्रतिरोधात्मक क्षमतामा कमी हुने, समय समयमा बिरामी हुने, अनि छाला सम्बन्धी विभिन्न किसिमका एलर्जी, अनि मुखमा पनि दाग धब्बा, अनि शरीर पनि बारम्बार चिलाउनु अथवा टाउको दुख्नु आदि इत्यादि हुनसक्छ. र हाम्रो शरीरमा 72% पानी हुने गर्दछ, अनि हामीले पिउने पानीले हाम्रो शरीरमा रहेका विभिन्न अङ्गहरू, भित्री अङ्गहरूलाई सही तरिकाले मजबुत गर्दछ, अथवा हाम्रो शरीरमा रहेका कोषहरूलाई जीवित राख्न पानीले मद्दत गर्छ. अनि अर्को कुरा, शरीरमा पानीको अभाव भए नभएको थाहा पाउने तरिका पिसाबको रङ हो. सफा वा हल्का पहेँलो पिसाब आउनु शरीरमा पानी पुगेको सङ्केत हो भने, यदि पिसाबको रङ गाढा पहेँलो रङ आउँछ भने शरीरलाई पानीको अभाव छ. अनि अर्को हो मुख तथा घाँटी सुक्नु. पर्याप्त पानी नपिउँदा मुख र घाँटीमा सुक्खापन हुन्छ, बारम्बार प्यास लाग्नु यसको मुख्य लक्षण हो. अनि अझ अर्को कुरा, हातको छालालाई केही सेकेन्ड तानेर छोड्दा छाला तुरुन्तै आफ्नो पुरानो अवस्थामा नफर्किएमा शरीरमा पानीको कमी छ भनेर बुझ्न सकिन्छ. अझ अर्को कुरा हो टाउको दुख्नु, होइन? कहिलेकाहीँ रिङ्गटा लाग्न सक्छ, मस्तिष्कमा सम्म पुग्ने तरल पदार्थ कम हुँदा टाउको भारी हुने वा रिङ्गटा लाग्ने हुनसक्छ, अनि कब्जियत र पाचनमा पनि गडबडी. पानी कम हुँदा पाचन प्रक्रिया कमजोर हुन्छ, कब्जियतको समस्या देखा पर्न सक्छ, त्यस्तै गरी अन्य थुप्रै समस्याहरू हुन सक्छन्. त्यसकारण तपाईँले नियमित रूपमा पानी पिउनुभयो भने यो असाध्यै भनौँ न तपाईँलाई राम्रो हुनेछ. आउनुहोस् मैले अघि सुनाउन खोजेको गीत अब भने सुनौँ. लता मङ्गेशकर र साथीहरूको स्वरमा रहेको छ, स्वीकार्नुहोस्.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildinghiroes.org.uk।

अहिले प्रस्तुत गीतमा स्वर भर्ने कलाकारहरू जुना श्रीस मगर र बसन्त थापाको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौँ। जाम सुस्तै बिर्सनेलाई सम्झने म उस्तै, होइन? रमाइलो गीत हामीले सुन्यौँ। अब यो गीत सँगसँगै हामी कार्यक्रमको यो दोस्रो घण्टाको पनि करिब करिब अन्तिम चरणमा आइपुगेका छौँ र यहाँबाट बिदा लिनको लागि म तपाईँलाई अर्को एउटा गीत सुनाउने छु र अहिलेको लागि भने लिक लिक समाज युकेको यो समर वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ। शनिबार 22 अगस्तको दिनमा फानबरोको ग्रान्स जुनियर स्कुल फानबरोमा हुँदैछ, पोस्ट कोड GU148TA। तपाईँहरू जान सक्नुहुनेछ। यो थियो लिक लिक समाज युकेको वार्षिक भेटघाट कार्यक्रम। त्यसै गरी विभिन्न समाजहरूले पनि आआफ्नै समयमा वार्षिक भेटघाट कार्यक्रम, विशेष गरेर यो समर सिजनमा कार्यक्रमहरू राख्नुभएको छ, तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुनेछ। आउनुहोस् अब भने यो दोस्रो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई सुनाउँदैछु राजेश पायल राई र प्रविशा अधिकारीको स्वरमा रहेको कति प्यारो मान्छे। अब यो गीत सुनाऊ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: मनसुनी वर्षा सक्रिय बनेसँगै मुलुकका छाउँ छाउँमा मानवीय र भौतिक सम्पत्तिको क्षति हुन थालेको छ। जाजरकोटको भेरी नगरपालिका 2 लाखसेमा 60 वर्षीय जयशीला शाहको पहिरोमा पुरेर मृत्यु भएको छ। पहिरोले अस्थायी टहरा पुर्दा शाहको मृत्यु भएको हो। पहिरोमा परेका शाहकी छोरी 40 वर्षीय मेनुका र 7 वर्षकी नातिनी टीका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उता कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका 6 भुवारी पाटामा पहिरोमा परि 2 जनाको मृत्यु भएको छ। पानीघटमा पिठो पिस्न गएका लाल बहादुर साउद र मन्दिर साउदको मृत्यु भएको प्रहरीले जनाएको छ। घटमा पिठो पिस्दै गर्दा 81 माथिबाट पहिरो आएर घटसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। यता बागलुङमा घरको पर्खाल भत्किँदा 1 जना बालकको मृत्यु भएको छ। ढोरपाटन 2 सलामकोटमा घरको पर्खाल भत्किएर च्यापिँदा बडीगढ 5 का 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माओली घरको आँगनमा खेलिरहेका बेला बालकलाई घरको पर्खाल भत्किएर पुरिएको प्रहरीले जनाएको छ। यता दोलखाको कालिन्चोक 1 क्याम्पोलमा पहिरोमा परेर 4 महिनाकी शिशुको मृत्यु भएको छ। सुनखानी साङवा सड़कमा पर्ने क्याङपोल हेलेक पाथलीको पहिरोमा परेर गैराती 4 महिनाकी एलिना थामेको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा घाइते भएकी शिशुकी 19 वर्षीय आमा शर्मिलालाई स्थानीयले उद्धार गरेर धुलीखेल अस्पताल हुँदै काठमाडौँ ल्याएका छन्। काठमाडौँका केही संचार गृह र भाटबटिनी सुपर मार्केट बाहिर आज बिहान शंकास्पद रूपमा छाडिएका गाड़ी प्रहरीले क्रेन लगाएर उठाएको छ। तीनकुनेको कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरको अनलाइन खबर र मध्य बानेश्वरको हिमालय टेलिभिजन कार्यालय गेट बाहिर शंकास्पद गाड़ी राखिएको थियो। कान्तिपुरको गेट अगाडि राखिएको गाड़ी रासोपाका नेता रवि जयसवालले चन्ने गरेको खुलेको छ। गाड़ी भर्खरै जयसवालले ज्योति कन्सर्नको नाममा बुकिङ गरेको तर विक्रेता एसटी मोटर्सको नामबाट नामसारी नभइसकेको भेटिएको हो। जयसेवाललाई रासोपाले गत जेठ 8 गते मात्रै केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागको सदस्यमा मनोनित गरेको थियो। अनलाइन खबरको गेटमा राखिएको गाड़ी काठमाडौँको गोकर्णेश्वर नौका आँखा क्लिनिक सञ्चालकको रहेको खुलेको छ। यातायात व्यवस्था कार्यालयको रेकर्डमा काठमाडौँको गोकर्णेश्वरका सुनिल पौडेलको नाममा देखिएको छ। नेपाल पत्रकार महासंघले संचार गृहमाथिको शंकास्पद गतिविधिको छानबिन गर्न र पत्रकारको सुरक्षाबारे ध्यान दिन सरकारलाई अनुरोध गरेको छ। काठमाडौँ उपत्यकाका केही संचार गृह, व्यापारिक भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाड़ी राखिदिएपछि त्रास बढ़ाएको छ। ती गाड़ी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाड़ी रासोपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको पनि छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका डीआईजी हेमन्त मल्ल ठकुरी,
4: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
5: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यममा पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि, जनतालाई त्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के हो भनेपछि, यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
4: त्यो भनेको कुनै विषयवस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो
5: यो? अब संचार माध्यम पढे, अब हो कि होइन त्यो मलाई थाहा भएन। एकजना राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि, ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले? तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, पार्टीको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि यसले आतंकित पार्छ, र यसले सन्देश पनि राम्रो जान्छ। फेरि
4: सरकार अलिकति आलोचित भइरहेको बेलामा संचार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
5: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजिएको हो भनेपछि मलाई के लाग्छ, जुन तपाईँले भन्नुभयो, दुईटा घटनामा आलोचित भइरहेछ। र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडेका सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्दैन कि यसले झन् आलोचना थप्ने काम मात्रै गर्छ। यसले
4: सरकारले एक्सन लिइहाल्नु पर्छ कि पर्दैन यस्तो विषयमा?
5: होइन, लिनुपर्छ। यो भनेपछि योभन्दा पहिला पनि यस्ता गाडीहरू राखिन्थे, ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि कुनै यसबाट अरू कुनै आतंकी पार्ने कामहरू भइरहेको छ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु। म त कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि अपराधी काम हो, यो त प्रसिद्ध गर्ने भनेको अपराधी काम हो। यो त
4: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गरे त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
5: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि अहिलेको समस्या तर कुनै कानुनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति प्रहरीसँग त्यहाँ गएर जुन किसिमले का उहाँले हरकतहरू देखाउनु भयो र त्योसँग फेरि प्रहरी पनि जोडिन्छ त्यहाँ, त्यसले गर्दाखेरि के हो भनेपछि यदि संस्थापनसँग नजोडेका कानुनले नचिनेका व्यक्ति सँग मिलेर प्रहरीले धम्काउने या तर्साउने कामहरू गर्छ भनेपछि यसले सन्देश राम्रो जाँदैन।
4: अनि यो चाहिँ प्रहरी नेतृत्वले के गर्नुपर्छ?
5: यसमा विचार गर्नुपर्छ। अब सरकारकै नाम लिएर प्रहरीलाई कसैले दुरुपयोग गर्न खोज्छ या प्रहरी सरकारकै नाम लिएर आधिकारिक नभएका व्यक्तिहरू या आधिकारिक व्यक्तिहरू पनि कानुनदेखि बाहिर या जुन प्रहरीको ले जनतासँग जुन गर्ने व्यवहार हो त्योभन्दा बाहिर लिएर जान खोजिन्छ, दुरुपयोग गर्न खोजिन्छ भनेपछि प्रहरीले पनि त बुझ्नु पर्यो, किनकि अल्टिमेटली प्रहरी भनेको जनताको लागि हो नि त। जनतासँग गर्ने व्यवहार, जनतासँग गर्ने बोली चाली, त्यसमा चाहिँ नियन्त्रण चाहिँ लाउनै पर्छ। भने पनि के हुन्छ भनेपछि यसले सन्देश चाहिँ राम्रो दिँदैन प्रहरी प्रति पनि।
3: हाल 27 आयोजनालाई सरकारले राष्ट्रिय गौरवको योजनाको सूचीमा राखेको छ। तीमध्ये 4 आयोजना सम्पन्न भइसकेका छन्। आज प्रतिनिधि सभाको अर्थ समिति बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्तले आयोजनाको पुनरावलोकन गर्दै संख्या घटाउन सुझाउनु भएको हो।
2: राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै छ, 27 आयोजना भनेको यो धेरै हो। राष्ट्रिय गौरव बोध गर्ने भनेको केही सीमित आयोजनाबाट नतिजा देखाएर गौरव बोध गर्नुपर्ने अवस्था हुन सक्थ्यो।
3: हाल माथिल्लो तामाकोशी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम सकिएको छ। अब बाँकी 23 मध्ये 10 मात्र राष्ट्रिय गौरवका आयोजनाको सूचीमा राख्न सचिव पन्थीको सुझाव छ।
2: राष्ट्रिय गौरवका आयोजना सम्बन्धी मापदण्ड पुनरावलोकन गरी यस्ता आयोजनाको संख्या बढीमा 10 कायम गर्ने र बाँकीलाई रूपान्तरणकारी आयोजना, प्राथमिकता प्राप्त आयोजना वा अन्य कुनै आयोजना नामाकरण गरेर कार्यान्वयनमा जाँदा ठिक हुन्छ भन्ने सुझाव रहेछ।
3: राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी र नीतिगत व्यवस्था हुनुपर्ने समेत उहाँको सुझाव छ। तयारी बिनै गौरवका आयोजना घोषणा गरिँदा उपलब्धि पूर्ण नभएको समेत उहाँको तर्क छ।
2: पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा भएका छन्, जसले गर्दा तयारीमै समय धेरै खर्च भएको छ।
3: अब खबर फटाफट।
4: काठमाडौँ उपत्यकामा पाकेटमार खोज्न सादा पोसाकका प्रहरी परिचालन, क्लिन स्विप अभियान नाम दिएर भक्तपुर, थानकोट, किर्तिपुर, हरिसिद्धि र चक्रपथ रोडमा चल्ने सार्वजनिक बसमा 10 निगरानी गरिने। पानीको बहाव बढ्न थालेसँगै कैलालीका नदीमा डल्फिनको चहल पहल, टिकापुर र भजनी नगर क्षेत्रका नदीमा डल्फिन देखिन थाले, नदी बढ्न थालेसँगै बच्चा हुर्काउन डल्फिन आउने गरेको संरक्षण कर्मीको भनाई। झापाको भद्रपुर 3 ज्ञानेचोकबाट 3900 खरबुजाको बिउ बरामद, भीमलाल सुवेदीको घरमा 94 बोरामा लुकाएर राखिएको खरबुजाको बिउ भद्रपुर भन्सार कार्यालयमा बुझाइयो। नवलपुर क्षेत्रमा सर्पदंशका घटना बढ्न थाले, गएको साउन यता नवलपुरमा मात्रै 670 सर्पदंशका बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेको जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क।
3: युक्रेनमा खटिएको बेलायती पूर्व सैनिकको सानो टोली घर फर्किएको छ। पूर्व सैनिक सामेल प्रकोप प्रतिकारी परोपकारी कोष रियाक्ट नामको संस्थाले युक्रेनमा रसियाको आक्रमण शुरू भएदेखि टोली खटाउन थालेको हो। थप हाना किङबाट।
6: The British military might not have boots on the ground in Ukraine, but there's plenty of military expertise here. The charity REACT harnesses the wealth of experience in former servicemen and women and use it around the world. This was their 15th deployment to Ukraine, during which they visited towns and cities close to the front line to train ordinary Ukrainians in essential skills, from how to use a tourniquet to how to evacuate a building. Arina works for an organization that install water towers across the Mykolaiv region. She
3: explains.

स्वरूपराज आचार्य र अञ्जु पन्तको युगल स्वरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। अब यो गीत पछि भने हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसकेका छौं। कार्यक्रमको थर्ड आवरमा भने तपाईँले सुन्न सक्नुहुनेछ नेपाल दर्पण कार्यक्रम। नेपाल दर्पण कार्यक्रममा हामीले नेपालको चाडपर्व रीतिरिवाज हाम्रो संस्कार संस्कृतिहरू भनौँ न विभिन्न जात जातिहरूको संस्कार संस्कृति सम्बन्धी सूर्यकुमारी पन्तज्यूबाट हामीले सुन्दै आइरहेका छौं र आजको दिनमा भानु जयन्तीको अवसरमा सूर्यकुमारी पन्तजीले प्रस्तुत गर्नुहुनेछ भानु जयन्तीको महत्वको विषयमा हामी त्यो कुराकानी सुन्नेछौँ। र चार बजे भने सदाझै आज पनि बीबीसी नेपाली सेवाको कार्यक्रम सुन्न सक्नुहुनेछ अनि साँझको कार्यक्रम गोधुलीमा सहकर्मी साथी योगराज राईजीलाई सुन्न सक्नुहुनेछ र आज 5:10 पछि भनौँ न 5 समाचार अनि त्यस लगत्तै एउटा गीत हुनेछ र गीत पछि भने मगर एसोसिएसन युके केन्ट ब्रान्चका चेयरपर्सन हुनुहुन्छ मेजर प्रेम आलेज्यू, उहाँसँग यो वर्षको लागि मगर एसोसिएसन युके केन्ट ब्रान्चको यो समर पार्टी कहाँ कहिले हुँदैछ त वार्षिक रूपमा मनाउने समर भेटघाट कार्यक्रमको विषयमा जानकारी गराइनेछ। श्रोता यदि तपाईँले पनि सुन्दै हुनुहुन्छ भने अब आउने शनिबार 18 जुलाईको दिनमा दिनको 12 बजेदेखि बेलुकीको 9 बजेसम्म सटन भ्यालेन्स स्कुल नर्थ स्ट्रिट साउटन भ्यालेन्समा हुन गइरहेको छ मेस्टोनमा पोस्टकोड ME173HL हो र नेपालदेखि आउनुभएका कलाकारहरू अनि त्यस्तै गरी यहाँ थुप्रै भनौँ न विभिन्न किसिमका एक्टिभिटिजहरू पनि रहनेछ। यो विषयमा सहकर्मी साथी योगराज राईजीसँग 5:10 तपाईँले सुन्न सक्नुहुनेछ रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। गाउने कलाकार हेमन्त राणा स्वीकार्नुहोस्

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस्।

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल तर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रोताहरू, नेपाल दर्पण कार्यक्रममा यो असारको महिनामा आदिकवि भानुभक्तको चर्चा नहोस् यो कुरा त सम्भव नै छैन। त्यसैले आजको नेपाल दर्पण भने आदिकवि भानुभक्त आचार्यमा म समर्पण गर्न चाहन्छु। हामीले त्यसो त हरेक साल नै भानुभक्तको बारेमा चर्चा गर्दै आइरहेका छौँ। आदिकवि भानुभक्त आचार्य जसको जन्म 1871 भएको थियो र उनको 1926 निधन भएको थियो, नेपाली जातिका साझा व्यक्ति हुन् यी आदिकवि भानुभक्त आचार्य। त्यसैले भानु जयन्ती एउटा साहित्यिक र जातीय चाड हो जसले प्रत्येक स्वाभिमानी नेपाली साधकहरूलाई प्रेरणा प्रदान गर्छ र केही लेख्न उत्प्रेरित गर्छ। भानु जयन्ती आदिकविका योगदानलाई सधैँ सम्झना गर्ने दिवस मात्र नभएर साँच्चै भनौँ भने यो नेपाली जातिको जातीय दिवस पनि हो। त्यसैले हामी उनको सम्झना गर्ने गर्दछौँ असार 29 दिनमा। यस दिवसमा संसारभरि नै छरिएर रहिबसेका सारा नेपालीले हामी नेपाली हौ र हाम्रो जातीय पहिचान पनि नेपाली नै हो भन्ने अनुभूति गर्छन्। भानुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालका महाकवि हुन्। उनले रामायण, भक्तमाला, बद्रीशिक्षा, प्रश्नोत्तरमाला र प्रशस्त फुटकर कविता लेखेका छन्। तिनीहरूमध्ये रामायण, जसको बारेमा म अत्यधिक चर्चा गर्ने गर्दछु किनभने रामायणको चर्चा नगरे भने त भानुभक्तको चर्चा अपुरो अधुरो नै हुन्छ, रामायण महाकाव्य नै मुख्य हो उनलाई सम्झने, र भक्तमाला, बधुशिक्षा, प्रश्नोत्तरमाला लामा लामा कविताका श्रेणीमा राख्न सकिन्छ अरूलाई। भानुभक्तका फुटकर कविताहरू पनि अत्यन्तै घतलाग्दा छन्, यी व्यङ्गात्मक पनि छन्। ती कविताले समसामयिक विषय र समस्यालाई स्पर्श गरेका छन्। त्यति मात्रै कहाँ हो र श्रोता, ती कविता प्रेरणादायी र मार्ग निर्देशक पनि छन्। आदिकवि भानुभक्तको प्रभाव युग युगान्तरसम्म फैलिरहेको छ। भानुभक्तकै जीवनकालमा पनि उनका कविताको चर्चा, परिचर्चा, प्रचार प्रसार हुन थालेको थियो। उनको जन्मस्थान तनहुँदेखि काठमाडौँसम्म भानुभक्तीय रामायण र फुटकर कविताहरू मुखाग्र पार्ने प्रयास त्यसै बेलादेखि प्रारम्भ भइसकेको थियो। सर्वसाधारणदेखि सम्भ्रान्त परिवारका पढे लेखेका बुद्धिजीवी महिला वर्ग, श्रमिक वर्ग र कृषक वर्ग समेतले भानु साहित्य मन पराउँदै कण्ठस्थ पार्ने प्रयास गरेको देखिन्छ। त्यति मात्रै होइन, सरकारी कर्मचारीहरूले समेत भानु साहित्यलाई अघोरी सराहना गरेका पाइन्थ्यो। नेपाली मूलका प्रवासी नेपालीहरू समेतलाई आफ्नो जातीय पहिचान, गौरव र स्वाभिमान प्रदर्शनका लागि भानु साहित्य नै मुख्य आधार बन्न पुग्यो। आत्मसाहस प्रदर्शन गर्न, संयुक्त परिवार सञ्चालन गर्न, वीरता प्रदर्शन गर्न, नारी जातिको रक्षा गर्न, पितृभक्त बन्न, मातृभक्त बन्न, बन्धु प्रेम प्रदर्शन गर्न र पशु प्राणीको सदुपयोग गर्न, क्षमाशील बन्न, सत्यका पक्षमा जीव ज्यान समर्पण गर्न र आसुरी वृत्ति त्याग गरेर नेपाली जातिले भानुभक्तबाट नै यस्ता ज्ञान पाएका हुन्। यी सबै नेपालीले बाल बालिकालाई अक्षर आरम्भ गराउनेदेखि घर च्योख्याउनेसम्मका कार्यमा भानुभक्तीय रामायण र फुटकर कविताको प्रयोग भएको पाइन्छ। आबाल वृद्ध वनितादेखि बुजुर्गसम्मले भानु साहित्यमा सरसता प्राप्त गर्छन्। भानु साहित्य दिनानुदिन लोकप्रिय हुँदै गएको छ। मोतीराम भट्टले ठम्याए चाहिँ श्रोताहरू, भानुभक्त साँच्चै नै सहज कवि हुन्। भानुभक्तका विषयमा मोतीराम भट्टले जुन अध्ययन, अनुसन्धान र समालोचना गरेका छन् ती सबै यथार्थ हुन्। हृदयदेखि नै नेपाली भाषा र साहित्यको अभ्युत्थान गर्ने, नेपाली जातिको वास्तविक धरातल चिनेर त्यसलाई उठाउने र नेपाली राष्ट्रियताको संवर्धन गर्ने उद्देश्य लिई मोतीरामले भानुभक्तको खोजी गरेका हुन्।
मोतीरामलाई भानुभक्तका नाउँमा आफ्नो प्रचार गर्ने, आफ्नो गुणगान प्रदर्शन गर्ने, राजनीतिक आग्रह र जातीय पूर्वाग्रहको छुत र माग गर्ने जस्ता आकाङ्क्षाहरूले कहिल्यै पिरोलेको थिएन। न त उनलाई आफ्नो दम्भ फिजाउन नै थियो। मोतीरामले जे देखे त्यो नेपाली साहित्य र नेपाली जातिकै भलाइको लागि लेखे। भानुभक्तले रामायण लेखेर नेपाली जातिलाई जुन गुण लगाएका छन् त्यसैबाट उनलाई नेपालीका जातीय गौरवशाली कविको सम्मान समेत दिन सकिन्छ। भानुभक्तले नेपाली जातिमा रहेको धार्मिक विश्वास, आदर्श, परम्परा, सहिष्णुता, साहसिकता, राष्ट्रप्रेम र सामूहिक सह अस्तित्वको भावनालाई पर्याप्त ऊर्जा दिएका छन्। जनताका मनका भावलाई सरल र सहज रूपमा आफ्ना कवितामा चित्रण गरेका हुनाले भानुका कविता सर्वदा पठनीय बन्दै आएका छन्। तर यस्ता महान कविको जन्मस्थानको अवस्था हेर्दा चाहिँ साँच्ची नै एउटा दुःख लाग्दो नै देखिन्छ। तनहुँको चौधी रम्खा घर स्तुनको जन्मघर अहिले दिनानुदिन खण्डहर बन्दै गएको देखिन्छ। भानुभक्तका बारेमा अध्ययन गर्न चुन्दी रम्खा पुग्नेहरू जङ्गलमा नै हराउन पुग्छन् र उनको भग्नावशेष हेर्न पुग्छन्। भानुभक्तको जन्मघर खणहर बन्दै जानका उनका पनाते पुस्ताकामा परिवारहरू पनि अहिले निकै दुःखी नै छन्। गुरुयोजना बन्यो त्यहाँ धेरै वर्ष अगाडि। गुरुयोजना बनेपछि भानु जन्मस्थलमा विकास हुने आशा धेरै साहित्यकारहरूले लिएका थिए, विशेष गरेर उनका शाखा सन्तानका व्यक्तिहरूले। केही विकास भएको छैन। जति सोचेका थिए, जति प्रयास हुनुपर्ने थियो त्यो चाहिँ भएको छैन। बत्ती मुनिको अँध्यारो जस्तै भएको छ। भानुभक्तको जन्मस्थल कस्तो रहेछ भनेर देश विदेशबाट साहित्यमा रुचि दिनेहरू आउँछन्। तर यहाँ आएर हेर्दा केही देख्दैनन्। भताबुङ्ग र लथालिङ्ग मात्रै देख्छन्। सरकार पनि धेरै पटक परिवर्तन हुनासाथ त्यहाँका जुन यो सुधार गर्ने विकास समितिका पदाधिकारी पनि फेरिन्छन्। त्यसैले भानुको जन्मस्थल विकास हुन त्यति सकेको पाइँदैन। आदिकविको जन्मघर खडहर भन्दै जाँदा स्थानीय पनि धेरै दुःखी छन्। यसलाई चाँडै सम्पन्न गरेर यसमा चाहिँ निकै सिँगार पटार गरेर नेपालभर मात्र नभई भारत, दार्जिलिङ र सिक्किममा पनि उनलाई सम्मान गरिएका छन्। त्यहाँ पनि आउन्, तिनीहरूले अवलोकन गर्ने भन्ने चाहन हामी सबैको छ। जन्मस्थलमै भने उनको सम्मान त्यति हुन सकेको पाइँदैन। चुदीबाट भानु जन्मस्थलसम्म पुग्ने सडक समस्या नै एउटा ठुलो त्यहाँको समस्या हो। पुननिर्माण गर्न त्यत्तिकै ढिलाइ भएको छ। त्यहाँ आदिकविको पुरानो शैलीको घर बनाउने योजना छ। भानु जन्मस्थल विकास समिति र पश्चिमाञ्चल विकास मञ्चले भानु शिखर कटेरी गुरु योजना बनाएका छन्। रामायण भवन र अतिथिगृह समितिले बनाउने योजना पनि छ र यो सबैलाई सङ्कलन गरेर राख्ने योजना त्यहाँ छ। भवनमा भानुभक्तका 8 कुण्डका शिलालेख, रामायण श्लोक, रामायण सम्बन्धी तस्विर, भानुभक्तले प्रयोग गरेका सामग्रीहरू राख्ने योजना छ र यसरी यो कुरा सम्पन्न गर्न अझै पनि धेरै समय लाग्ला भन्ने धेरैले सोचेका छन्। यो छिटै सम्पन्न होस् भन्ने हामी चाहन्छौँ। श्रोताहरूलाई एकैछिन एउटा गीत सुनौँ। आज म भानु जयन्तीको अवसर छोपेर म भानु जयन्ती सम्बन्धी चर्चा गरिरहेकी छु।

0: रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो।

ज्योति मगर र रामचन्द्र काफ्लेको युगल सर्वद प्रस्तुत गीतपछि भने हामी आजको कार्यक्रम दिवाको शैलीको अन्तिम चरणमा आइपुगेका छौं। श्रोता, अबको केही समयपछि तपाईँले बीबीसी नेपाली सेवाको कार्यक्रम सुन्न सक्नुहुनेछ अनि बीबीसी नेपाली सेवाको कार्यक्रम पछि भने साँझको कार्यक्रम गोधुलीमा सहकर्मी साथी योगराज राईजी आउनुहुनेछ र उहाँले कार्यक्रमको पहिलो घण्टामा भने भरपूर मात्रामा तपाईँहरूको मनपर्ने गीतहरू पनि सुनाउन सक्नुहुनेछ। भनौँ न, मिठा मिठा गीतहरू, हरेक जनरका गीतहरू हामी सुन्नेछौँ कार्यक्रमको पहिलो घण्टामा। र कार्यक्रमको दोस्रो घण्टामा समाचारपछि एउटा गीत लगत्तै यहाँहरूले मगर एसोसिएसन क्यान्ट ब्रान्चका चेयरम्यान हुनुहुन्छ मेजर प्रेम आलेज्यूसँग, उहाँले यो वर्षको मगर एसोसिएसन क्यान्ट ब्रान्चको वार्षिक भेटघाट कार्यक्रम निकै रोचक छ, त्यहाँ विभिन्न किसिमका एक्टिभिटिजहरू पनि रहनेछन् भनेर उहाँले जानकारी गराउनु भएको छ। र ती एक्टिभिटिजहरूको बारेमा अथवा अन्य कार्यक्रमहरू कहिले कहाँ कसरी हुँदैछ त आदि इत्यादिको विषयमा हामीले सुन्नेछौँ 5:10 पछि। र त्यसपछि पनि अन्य कार्यक्रमहरू त साँझको कार्यक्रम गोधुलीमा पक्कै पनि हुनेछन्, उहाँसँग इन्जोय गर्नुहोला। र अहिलेको लागि भने म पनि छुटिन्छु र बाँकी कार्यक्रम लिएर सहकर्मी साथी योगराज राईजी आउनुहुनेछ, हामी साँझको कार्यक्रम गोधुलीमा उहाँलाई सुन्नेछौँ। हवस् त आदरणीय श्रोता, यति भन्दै आजको दिवाकुशली कार्यक्रमबाट म पनि छुटिन्छु र भोलि यही समयमा हामी कार्यक्रम दिवाकुशलीमा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। नमस्ते, बाई।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: बीबीसी नेपाली सेवाको साझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक र अन्य पदाधिकारीको सम्पत्ति छानबिनलाई निरन्तरता दिने आयोगको निर्णय,
4: पूर्व प्रधानमन्त्री सम्म आयोगले विवरण संकलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने आयोग अगाडि बढेको छ।
3: देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, क्षति कम गर्न सरकार के गर्दैछ,
5: बाटै अवरुद्ध गर्थ्यो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो।
3: विपद प्राधिकरणका कार्यकारी प्रमुखसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
6: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य सङ्कट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरुद्ध विकास भइरहेका 4 मध्ये एउटा तर मानव परीक्षणको तहमा पुगेको पहिलो खोप बनेको छ। उक्त शोधमा संलग्न मध्येका एक एलेक्स स्याम्पसन भन्छन्, हामी अहिले त्यही किसिमको खोप प्रविधि प्रयोग गरिरहेका छौँ जुन अक्सफोर्ड एस्ट्रेजेनेका COVID-19 खोप बनाउन प्रयोग गरिएको थियो। यो प्रविधिलाई तीव्रताका साथ अनुकूल बनाउन हामीसँग पर्याप्त अनुभव छ। वैज्ञानिक एलेक्स स्याम्पसन। यो घटनाक्रमबीच कङ्गोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। होर्मुज स्ट्रेट पार गर्ने कोसिस गरिरहेका 2 जहाजमाथि इरानले चेतावनी स्वरूप गोली चलाएको त्यहाँको सरकारी टेलिभिजनले जनाएको छ। उक्त महत्त्वपूर्ण जलमार्गमाथिको नियन्त्रणको विषयमा तेहरान र वासिङटन बीच तनाव बढिरहेका बेला आज उक्त घटना भएको बताइएको छ। गत महिना उक्त जलमार्ग पुनः खोल्ने र युद्ध अन्त्य गर्ने उद्देश्यले भएको प्रारम्भिक सम्झौता कमजोर बन्दै जाँदा आक्रमण प्रत्याक्रमणको नयाँ चरण बीच तेलको मूल्य फेरि बढेको छ। आफ्नो पछिल्लो टिप्पणीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सम्भवतः होर्मुज स्ट्रेटलाई नियन्त्रणमा लिन सक्ने बताएका छन्। थाइल्यान्डको ब्याङ्कक स्थित एउटा बारमा भएको आगलागीमा कम्तीमा 27 जनाको मृत्यु भएसँगै प्रहरीले सम्भावित लापरवाहीको विषयमा अनुसन्धान गरिरहेको छ। उक्त घटनामा दर्जनौ मानिस घाइते भएका छन् र तिनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले बारभित्रका टेबलहरूले बाहिर निस्कने आकस्मिक मार्गहरू अवरुद्ध गरे नगरेको जाँचिरहेका हुन्। पछिल्ला वर्षहरूमा थाइल्यान्डका बारहरूमा घातक आगलागीका धेरै घटना भएका छन्। यमनको राजधानी सना स्थित विमानस्थलमा विस्फोट भएका विवरणहरू आएका छन्। उक्त विमानस्थल हुथीहरूको नियन्त्रणमा थियो। अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारको रक्षा मन्त्रालयले इरानी विमान अवतरण हुन नदिन आफ्ना सशस्त्र बलहरूले धावन मार्गलाई निशाना बनाएको जनाएको छ। हुथीहरूलाई इरानको समर्थन छ भने एडेनबाट सञ्चालन हुने यमनी सरकारलाई साउदी अरबको समर्थन छ। र चीनको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कारहरूमध्येको लु सुन पुरस्कारका लागि एकजना डेलिभरी बाइक राइडर र एकजना व्यापारी पनि मनोनयनमा परेका छन्। कुनसानमा विद्युतीय मोटरसाइकल मार्फत खाना डेलिभरी गर्ने वाङ जिविङ आफ्ना अर्डरहरूका बीचमा र ट्राफिक सङ्केतहरूमा रोकिएका समयमा रचना गरेका कविताहरूका लागि मनोनयनमा परेका हुन्। त्यसै गरी युयाओ सहरको एउटा पसलबाट दैनिक जीवनलाई नियालेर लेखिएका आफ्ना निबन्धहरूका लागि चेन हुई पनि मनोनयनमा परेकी हुन्। यो बीबीसी नेपाली सेवा हो।
3: साझापखमा तपाईंलाई पुनः स्वागत छ। सम्पत्ति छानबिन आयोगले सर्वोच्च अदालतले गत साता दिएको अन्तरिम आदेशपछि पूर्व न्यायाधीश, पूर्व सैन्य पदाधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने जनाएको छ। अदालतको आदेश आज महान्यायाधिवक्ताको कार्यालय मार्फत प्राप्त भएपछि यी 3 निकायका पूर्व पदाधिकारी बाहेक सबै राजनीतिक र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकलन गर्नेदेखि छानबिन गरेर कार्यवाही सिफारिस गर्नेसम्मको कामलाई राखिने आयोगले निर्णय गरेको हो। गत शुक्रबार सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कारवाही रोक्न अन्तरिम आदेश दिएपछि आयोगले अब के गर्छ भन्ने अन्यल देखिएका बेला आज उसको यस्तो निर्णय आएको हो। सुनौ एउटा रिपोर्ट। उक्त आदेशले केही विशिष्ट श्रेणीका पदाधिकारीहरूको हकमा रोक लगाए पनि अन्य राजनीतिक तथा सार्वजनिक पदमा रहेका व्यक्तिहरूको हकमा छानबिनको कामलाई नरोकेको निष्कर्ष निकाल्दै आयोगले आज सूचना जारी गरेको प्रवक्ता गणेश केसीले बताए। बीबीसीसँग बोल्दै उनले भने,
2: आदेशलाई सम्मान गर्दै आयोगले पूर्व न्यायाधीशहरू, पूर्व सेनाका अधिकारीहरू र पूर्व संवैधानिक निकायका पदाधिकारीहरूको सम्पत्ति विवरण सङ्कलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने विषयमा अहिले थाँती राखेर अन्यको हकमा
3: सर्वोच्चको आदेशले खास गरी संविधानको धारा 239 उपधारा 1 र 2 सम्बन्धित पदाधिकारीहरूलाई मात्र संरक्षण दिएको देखिएको जनाएको छ। यी विशिष्ट समूह बाहेकका अन्य राजनीतिक पदाधिकारी र कर्मचारीहरूको हकमा भने छानबिन गर्ने कार्यमा अदालतले रोक नलगाएको आयोगले निर्णय गरेको हो। आफूले छानबिन गर्न पाउने व्यक्तिहरूबारे जानकारी दिँदै फेरि आयोगका प्रवक्ता केसी,
4: सबै राष्ट्र सेवा कर्मचारीहरू द्वितीय श्रेणीका राष्ट्र सेवा कर्मचारीदेखि मुख्य सचिवसम्म बहालवाला र पूर्व राष्ट्र सेवकहरू, त्यसै गरी राजनैतिक नियुक्ति पाएका पदाधिकारीहरू र निर्वाचित राजनैतिक पदाधिकारीहरू, त्यसमा गाउँपालिकाको उपाध्यक्षदेखि लिएर पूर्व प्रधानमन्त्रीसम्म यो छानबिनको विवरण बुझाउनेमा पर्नुहुन्छ। त उहाँहरूको विवरणमा आयोगले विवरण सङ्कलन गर्ने, छानबिन गर्ने र कारवाहीको सिफारिस गर्ने पूर्ववत अवस्थामै जानुपर्छ भनेर आयोगले चाहिँ निर्णय गरेर आयोग अगाडि बढेको।
3: आयोगले अदालतको अन्तरिम आदेश यसरी आफै व्याख्या गरेर छानबिनको कामलाई निरन्तरता दिने निर्णय गर्न मिल्छ कि मिल्दैन? वरिष्ठ अधिवक्ता पूर्णमान साक्य भन्छन्,
7: त्यो आदेशको फेरि फर्दर सर्वोच्चले व्याख्या गर्ने हुँदैन, त्यसलाई अब सम्बन्धित निकाय र अङ्गहरूले यो निकायहरूले नै त्यसको कन्टेक्स्ट बुझेर कार्यान्वयन गर्ने, केही मिलेन भने फेरि
3: सर्वोच्च अदालतले रिटमा उठाइएका विषय निरूपण गर्न वकिलहरूको छाता संगठन नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट 2-2 अधिवक्तालाई अदालतका सहयोगीका रूपमा एमिकस क्युरीलाई राय दिन पठाउन भनेको छ। अब अर्को विषय, जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो र आज देशका विभिन्न ठाउँमा भारी वर्षादेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। प्राधिकरण र विभागले भारी वर्षासँगै आकस्मिक बाढी, पहिरो, भूक्षय, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले पूर्व तयारी गर्न र उच्च सतर्कता अपनाउन समेत अनुरोध गरेको छ। यसै सन्दर्भमा हामीले प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालालाई सम्पर्क गरी सुरुमा तपाईँहरूले यस्तो सतर्कता अपनाउन भनिरहँदा सरकारका तर्फबाट चाहिँ विपदले निम्त्याउने घटनाको क्षति कम गर्न के काम भइरहेको छ भनेर सोधेका छौँ।
8: आज पनि राति अलिकति भारी वर्षा हुने भन्ने छ, अनि त्यो हिसाबले हामीले चाहिँ त्यो राजमार्गहरू जुन जुन ठाउँमा भारी वर्षा हुने भन्ने छ र जहाँ जहाँ अलिकति पहिरोको जोखिम छ त्यो ठाउँहरूमा हामीले समन्वय गरेर त्यहाँ सम्बन्धित प्रमुख जिल्ला अधिकारीज्यूहरूले त्यो नोटिस निकालेर यातायात चाहिँ आज बेलुकाको लागि बन्द भनेर गरिदिइसक्नु भएको छ। विगतको हाम्रो लास्ट इयरको अनुभव पनि त्यस्तै रह्यो, यो वर्षामा पहिरो चाहिँ जाने ठाउँमा गइहाल्दो रहेछ, अनि गाडी हिँडेको बेलामा त्यो रेस्क्यु सर्च एन्ड रेस्क्युमा चाहिँ अलिक बढी नै लाग्ने र धनधरको क्षति भइहाल्ने हुँदा यो चाहिँ अवरुद्ध गरियो भने, बाटै अवरुद्ध गरिदियो भने मान्छे राति आज जान पाएन भने ठ्याक्कै त्यो हाइएको जोखिमहरू कम हुँदो रहेछ भन्ने हो। अनि त्यसै गरी यो अलिकति भन्न बाढीको लेभल बढेर कतिपय ठाउँमा डुबान हुने अवस्था हुन्छ, त्यसमा हामीले सबै पालिका प्रमुख जीवहरूलाई अब बढी जसो अब त्यो सुरक्षा निकाय पनि पुग्न अलिकति टाइम लाग्ने हुन्छ होइन त्यसको त्यो ठाउँमा, अनि उहाँहरूलाई एलर्ट भएर राखेको छ र पालिकाबाट तुरुन्तै हामीलाई खबर गर्नु, हाम्रो सुरक्षा निकायहरू चाहिँ तुरुन्तै उक्त ठाउँमा पुग्छ र यो सर्च एन्ड रेस्क्यूको काम गरिहाल्छ अनि उहाँहरूलाई ल्याएर सेफ सेल्टरमा राख्ने भन्ने खालको त्यस्तो व्यवस्था गरिएको छ।
3: भनेपछि मानवीय अथवा भौतिक क्षति हुन नदिन चाहिँ यातायातै अवरुद्ध गर्ने खालको मात्रै हो कि अरू पनि केही छ? त्यसले त फेरि सर्वसाधारणलाई असहज पनि बनाउला।
8: यो जनधनको क्षति गर्नलाई यातायात अवरुद्ध त भइहाल्यो, किनभने आज कम्तीमा हामीले रातिको आजको यात्रा नगर भने नै हो होइन, भोलिदेखि त फेरि मौसम सहज भएपछि फेरि खुलिहाल्छ, अनि त्यसमा कतिपय ठाउँहरूमा चाहिँ अब एम्बुलेन्सहरू कति कति ठाउँमा अड्केको भन्ने हुन्छ नि, त्यस्तो बेलामा चाहिँ हाम्रो सुरक्षा निकायले समन्वय गरेर त्यो स्थिति हेरेर उहाँहरूलाई चाहिँ पास गराउने भन्ने खालको त्यस्तो व्यवस्था गरिएका छौँ। अनि अन्य उपायहरू भनेको चाहिँ त्यही अब कहीँ कतै भन्न अब सर्च एन्ड रेस्क्यु गर्नु पर्यो, डुबान पर्यो भने एलर्ट अवस्थामा बस्ने र उहाँहरूलाई तुरन्त रेस्क्यु गरेर ल्याउने भन्ने खालको त्यो मेकानिजम छ क्या त्यहाँ।
3: हजुर, यस्तो अवस्था चाहिँ अब भोलि बिहानसम्मका लागि मात्र चिन्ताजनक हो त्यसो भए?
8: भोलि दिउँसोसम्म हो, अनि भोलि दिउँसो पछि चाहिँ क्रमशः सुधार हुने भन्ने हामीले अहिलेसम्म प्राप्त जानकारी त्यस्तै खालको छ। बिचमा अहिले बेलुका एक दुईवटा रिभर चाहिँ अलिकति त्यो हाई एलर्ट जस्तो पहेँलो रातो देखाउने अवस्थामा पुगिसकेको थियो, फेरि भर्खर अहिले पनि हामी त्यो रिभर वाच हेरिरहेछौँ, त्यसमा चाहिँ त्यो फेरि झरेर फेरि हरियोमा आइसक्यो। अब रातिको स्थिति हेरौँ अब कस्तो हुन्छ भन्ने हो।
3: अहिलेसम्म अब यो पालि मनसुन पनि ढिला गरी सुरु भयो, यो मनसुन सुरु भए यता बाढी पहिरोका घटनाले कतिको मानवीय तथा भौतिक क्षति भएको देखिएको छ, तथ्याङ्कले कस्तो?
8: त्यो मानवीय क्षति र भौतिक क्षतिको हामीले तथ्याङ्क त दुईजना तिनजना यस्तो घटनाहरू आइरहेछ अहिलेसम्म चाहिँ। अब त्यो पनि कस्तो भने एकदम अब भन जाँदा जाँदै पहिरोमा परेर ढ्याकै गयो मानिसको मृत्यु भइहाल्यो भने त त्यसमा त के गर्न सकिने हुन्छ होइन, त्यस्तो खालको हुन्छ। तर के भने हामी चाहिँ त्यो अहिलेको अवस्थामा हेली लगायत अन्य सम्पूर्ण तयारी अवस्थामा छ, त्यो नेपाली सेनाले हेली पनि स्ट्यान्ड बाई राखेको छ, कहीँ कतै खबर आयो भने सम्बन्धित जिल्लाको सिडो साहेब मार्फत खबर आयो भने हामीले तुरुन्तै भएर हेली रेस्क्युको गर्नेसम्म प्रबन्ध मिलाएको छ हामीले कहीँ बाटो अवरुद्ध हुँदाखेरि, भन्दा त्यस्तो खालको प्रबन्धहरू छ। अब गृह मन्त्रालय एलर्ट बसिरहेछ अहिलेसम्म।
3: प्रत्येक वर्ष हामीले कुरा गर्दाखेरि विपद जोखिम न्यूनीकरण प्राधिकरण स्वयं गृह मन्त्रालय नै होइन सबैले त्यहाँ अधिकारीहरूले चाहिँ हामीले सबै खालको व्यवस्था गरिरहेको छौँ, यो त्यस्ता घटना भइहाल्यो भने उद्धार गर्न राहतका लागि हुनै नदिन भन्ने खालको आउँछ, तर प्रत्येक वर्ष घटना पनि घटिरहन्छ, कहाँनिर त्यो तालमेल नमिलेर हुने हो?
8: यसो चाहिँ यो तालमेल नमिल्यो भनेको चाहिँ त्यो विपदको बेलामा विपद व्यवस्थापनको लागि सबैजनाको ध्यान आकृष्ट हुने, अनि बाँकी रहेको जुन नौ महिनामा जुन बेलामा विपद पर्दैन त्यो बेलामा विपद जोखिम न्यूनीकरणको काम चाहिँ सम्बन्धित मन्त्रालय विभाग सबैले यो जोखिम न्यूनीकरणको काम गर्नुपर्छ भन्ने हाम्रो सैद्धान्तिक अवधारणा पनि छ, त्यही बमोजिम कानुन पनि हामीले बनाएछौँ। तर त्यो जोखिम न्यूनीकरणको पाटोमा कम काम भएको कारणले गृह मन्त्रालयले विपद व्यवस्थापनको काम अहिले बढी गर्नु परिरहेको छ क्या, त्यसैले सम्बन्धित सबै मन्त्रालयहरूले जस्तै अब भन्नु अब सडकले सडकको हिसाबले जोखिम न्यूनीकरण गर्ने, पहिरोको पहिरोकोले जोखिम न्यूनीकरण गर्ने, त्यो नेपाल सरकार कार्य विभाजन नियमावली बमोजिम सबैको आफ्नो आफ्नो जिम्मेवारी छ नि, त्यो जिम्मेवारीमा जोखिम न्यूनीकरणको हिसाबले काम गरिदिनु भएको भए अलिकति यो हामीले यो विपदको रिस्पोन्स गर्ने काममा अलिकति कम लाग्नु पर्थ्यो भन्ने हो।
3: मेरो मन्त्रालयमा मैले चाहिँ गरिरहेको छु, बाँकी मन्त्रालयमा अरूले चाहिँ गरेनन् भने जस्तो
8: होइन, अरूले पनि गर्नु भएको छ, कामहरू त भइरहेको छ, तर के भने जोखिमलाई न्यूनीकरण गर्ने तर्फको कामहरू अलिकति कम भएको छ कि भन्ने जस्तो हाम्रो बुझाइ हो क्या।
3: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइराला। अब अन्तिममा देश बाहिरको एउटा खबर। ब्रिटेनका नियामक निकायहरूले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा देखिएको पछिल्लो इबोला प्रकोप नियन्त्रण गर्न नयाँ खोपको मानव परीक्षणलाई स्वीकृति दिएका छन्। 8 साता अघि इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरिएसँगै अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरू उक्त खोपको विकासमा जुटेका थिए। यो घटनाक्रम बीच कङ्गोका स्वास्थ्य अधिकारीहरूले थप 2 प्रान्तमा इबोला फैलिएको बताएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
6: यो इबोला भाइरसको बुन्डीबुग्यो प्रजाति विरुद्ध विकास भइरहेका 4 खोप मध्ये एउटा हो, तर मानव परीक्षणको चरणमा पुगेको भने यो पहिलो खोप बनेको छ। सिरम इन्स्टिट्युट अफ इन्डियाले भविष्यको सम्भावित उपयोगका लागि उक्त खोपको 60 करोडभन्दा बढी मात्रा उत्पादन गरिसकेको बताइएको छ। कङ्गोका स्वास्थ्य अधिकारीहरूले बढी जनघनत्व भएको उत्तर पूर्वी सहर किसाङ्गानीसहित थप 2 प्रान्तमा इबोला फैलिएको बताएका बेला खोपको मानव परीक्षणलाई स्वीकृति दिइएको हो। सोपो र छिमेकी ओएलए प्रान्तमा पनि इबोला फैलिएको अधिकारीहरूले बताएका हुन्। यसले प्रकोप अझ गम्भीर बन्दै गएको संकेत गरेको छ। स्वास्थ्य अधिकारीहरूको अनुसार समुदाय स्तरमा फैलिएको संक्रमण नै प्रकोप निरन्तर बढिरहनुको प्रमुख कारण हो।
3: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
0: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
2: यो PFBS गोर्खा रेडियो हो।

राखिरहेको अवस्था हो। तपाईँहरूतिर वेदर कस्तो छ? चार बजेर 24 मिनट गइसकेको छ। आज भानु जयन्ती पनि हो, तपाईँले धेरै पटक सुनिसक्नु भएको छ बेबेसबाट पनि, र भानु जयन्तीको उपलक्ष्यमा कतिपय तपाईँले कार्यक्रम पनि गर्नुभयो होला। अनि चाहिँ विक्रम सम्बत 1871 तनहुँ जिल्लाको चुम्दी रङ्गा भन्ने ठाउँमा आज उहाँ जन्मिनु भएको थियो रङ्गा। र उहाँले चाहिँ छोटकरी भन्नुपर्दा रामायण चाहिँ नेपालीमा उल्था गर्नुभएर सबै समक्ष सबैले बुझ्ने भाषामा उहाँले अनुवाद गर्नुभयो, त्यसले गर्दा एउटा नेपाली साहित्यमा उहाँको स्थान अग्रस्थानमै छ भन्दा सायद फरक नपर्ला। भानु जयन्तीको सबै सबैलाई तपाईँहरू सबै सबैलाई वेलकम गर्न चाहन्छु, अथवा वेलकम भन्दा पनि शुभकामना भन्न चाहन्छु। र तपाईँहरूले कति लेख्नुहुन्छ होला, गीत लेख्नुहुन्छ होला, कविता लेख्नुहुन्छ होला, गजल लेख्नुहुन्छ होला, मुक्तक लेख्नुहुन्छ होला, तपाईँहरूको कलमहरू चाहिँ निरन्तर अगाडि बढिरहोस्। अब लेख्ने भन्नाले त्यो मात्रै होइन, निबन्ध थुप्रै थुप्रै उपन्यास ज जसले तपाईँले लेख्ने गर्नुहुन्छ र तपाईँहरूलाई पनि सम्मान भन्न चाहिँ चाहन्छु। आज 5 बजेको समाचारपछि मेजर रिटायर प्रेम आले एमबिओ साहबसँग म कुराकानी गर्दैछु, र क्युजीको पूर्व गोर्खा मेजर हुनुहुन्छ। उहाँ चाहिँ मगर सङ्घ केन्ट ब्रान्चको चाहिँ अध्यक्ष हुनुहुन्छ, र उहाँको यो वार्षिक भेटघाट कार्यक्रम चाहिँ 18 जुलाईमा चाहिँ सटन भ्यालेन्स स्कुल मेनेज स्टोनमा हुँदैछ। र यो कस्तो खालको कार्यक्रमहरू हो अनि कार्यक्रममा के छन् अट्र्याक्सनहरू, त्यस सम्बन्धी हामी प्रत्यक्ष कुराकानी गर्नेछौँ है त। अनि 6:28 जाँदा चाहिँ वान आज सी कम्पनीले आफ्नो ब्याटल अनर मोगाङ डे मनाइसकेको छ। गत फ्राइडे फोटोहरू हेरिसक्नु भयो होला, छोटो भिडियो क्लिप पनि त्यहाँ फेसबुक पेजमा आज दिउँसो मैले चाहिँ अपलोड गरेको छु, हेर्न सक्नुहुन्छ। र उहाँहरूसँग गरेको कुराकानी अनि मोगाङ डेको हिस्ट्री पनि क्याप्टेन भरत गुरुङ साहब हुनुहुन्छ सी कम्पनीको डुआइसी, उहाँले पढेर सुनाउनु भएको थियो, त्यो पनि तपाईँहरूले छोटकरीमा सुन्न चाहिँ सक्नुहुनेछ है त। हजुर, अनि अरू महानुभावहरूसँग गरेको कुराकानी सिओ साहबले पनि छोटो शुभकामना दिनुभएको छ, त्यो पनि तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ। यिनै छन् आदरणीय श्रोता एट्र्याक्सनहरू। र अब भने लोकेश चामलिङ राईले गाउनु भएको यो गीत राख्न चाहन्छु गोपाल योञ्जनको शब्द सङ्गीतमा, उदित नारायण झाले गाउनु भएको कुरा यो चाहिँ गीत हो।

0: धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर स्वप्न सुनम र सुमन र साथीहरूले गाउनु भएको यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हजुर अहिले गोधुली कार्यक्रम सुन्दै हुनुहुन्छ। जुलाई महिनाको आज 13 तारिक मन्डेको कार्यक्रम सुन्दै हुनुहुन्छ। आज भानु जयन्ती पनि हो। अब वर्ल्ड कप पनि करिब करिब अब जस नजिक नजिक आउँदैछ समापनको। आज चाहिँ 13 तारिक हो र 19 तारिक चाहिँ यसको समापन हो। भोलि चाहिँ सेमी फाइनल, फर्स्ट सेमी फाइनल फ्रान्स भर्सेस स्पेन खेल्दै हुनुहुन्छ 8 बजे हो। र फ्रान्सलाई धेरै अहिले चाहिँ फ्रान्सले जित्छ होला भनेर प्रिडिक्ट पनि गरेका छन्। अनि दोस्रो सेमी फाइनल चाहिँ इङ्ल्यान्ड भर्सेस अर्जेन्टिना खेल्दै हुनुहुन्छ। यता इङ्ल्यान्डको पनि निकै कडा देखेको छ, अर्जेन्टिनाको पनि निकै राम्रै देखिन्छ अहिले। गर्दा हेरौँ को कोले जित्नुहुन्छ। र जस यो गेम चाहिँ एकदमै जस पक्का दामी हुनेवाला छ। तपाईँले पक्का पनि हेर्नुभयो होला होइन। अर्जेन्टिना पनि निकै जस अब अलिक नपत्याउँदा टिमहरूले यसपटक राम्रो राम्रो टिमहरूले निकै जस टक्कर चाहिँ दिएकै हो, जुन कुरा तपाईँहरूले देखि पनि राख्नु भएको छ। हजुर 5 बजेको समाचारपछि हाम्रो मेजर रिटायर्ड प्रेम आले एमबिओ साहब हुनुहुन्छ र मगर सङ्घ केन्ट ब्रान्चको अध्यक्ष हुनुहुन्छ। उहाँको वार्षिक भेला सम्बन्धी हामी कुराकानी गर्दैछौँ। 8 जुलाई त गइसक्यो, 18 जुलाईमा चाहिँ उहाँले सटन भ्यालेन्सी स्कुल मेस्टोनमा चाहिँ यो कार्यक्रम गर्दै हुनुहुन्छ। ME 17 3 HLमा तपाईँहरू जान सक्नुहुन्छ। यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ। अनि 6 बजेर 28 मिनट जाँदा चाहिँ र 1RGRC कम्पनीको उहाँको ब्याटल अनर मगाङ डे र यो चाहिँ उहाँहरूले कसरी मनाउनु भयो त्यस सम्बन्धी गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। बर्माको मगाङ भनेको एउटा सानो गाउँ हो। त्यहाँ चाहिँ जस चिन्डिट्स र एलाइटको चाहिँ चिन्डिट्स भर्छ यसो जापानिजहरूको बिच एकदमै फियर्स फाइटिङ भएको थियो र त्यो चाहिँ जस दोस्रो विश्वयुद्ध ताका। हजुर सङ्खुवा सभा समाज युकेको चाहिँ वार्षिक भेटघाट अथवा भेला हुन गइरहेको छ। अर्को महिना हो, 15 अगस्तको दिन एम्पायर हल अर्डसटमा हुँदैछ। टिकट दर एडल्टहरूको लागि 25 पाउन्ड, अनि 6 देखि 12 वर्षको नानीहरू हुनुहुन्छ भने 13 पाउन्ड, अनि 75 वर्ष अनि एभबको हुनुहुन्छ भने 13 पाउन्ड नै तपाईँहरूले तिर्नुपर्ने हुन्छ। एम्पायर हल त अब सबैलाई थाहा भइसक्यो, GU 11 1DJ तपाईँहरू जान सक्नुहुन्छ। 10 बजेबाट 10 बजेसम्मको कार्यक्रम गर्दै हुनुहुन्छ। सङ्खुवा सभामा थुप्रै घुम्न लायक ठाउँहरू छन् आदरणीय श्रोता, जो आउनुहुन्छ इन्जोय गर्नुहोला। र हामीलाई पनि जस उहाँहरूले कहिले पनि भुल्नुहुन्न, यसपटक पनि भुल्नु भएको छैन। हाम्रो टेक दाईले अघि उहाँले इमेल गर्नुभएको रहेछ, उत्तर सुन्दास दाजुले पनि अघि फोन गर्नुभएको थियो, एउटा काम सम्बन्धीको जानकारी पनि पठाउँछौँ भनेर भन्नुभएको छ। त्यहाँ काम निकै निस्केको रहेछ, धेरै काम पाउनु भएको छ भन्दै हुनुहुन्थ्यो। अनि सम्पूर्ण सङ्खुवा सभावासीहरूलाई चाहिँ चुले निम्तो भन्दै दाईले एउटा चाहिँ गीत मगाउनु भएको छ र खेमराज गुरुङको शब्द सङ्गीत रहेको गीत नै सान्दर्भिक होला। र सम्पूर्ण सङ्खुवा सभावासीहरूलाई चाहिँ यो 15 अगस्त चुले निम्तो भन्दै यो गीत सुनाइदिनु होला भनेर भन्नुभएको छ। ल त दाई हजुरलाई पनि धेरै धेरै धन्यवाद। अनि जो जो आउनुहुन्छ त्यो दिन भेटघाट त छँदै नै छ, इन्जोय गर्नु होला यो गीतबाट। चुले निम्ति दिन चाहनु भएको छ कमिटी मेम्बर्सहरूले, हुन त तपाईँको गाउँठाउँ हो, निम्तो नगरे पनि हामी जान्छौँ आफ्नो गाउँठाउँको कार्यक्रममा होइन। खेमराज गुरुङलाई सम्मान अनि श्रद्धाञ्जली पनि।

हजुर, यो गीत जति सुने पनि धी त मर्दैन. 2003-04 नेपाल जाँदा जहीँ पनि यो गीत नै सुनिन्थ्यो होइन. एकदमै जस मिठो गीत अनि एकदमै चर्चित गीत, र आज सुन्दा पनि त्यत्तिकै मजा आउँछ. र यो गीत चाहिँ हाम्रो संखुवा सभा समाज युकेको चाहिँ उहाँहरूको वार्षिक भेटघाट 15 अगस्तमा हुँदैछ, र उहाँहरू सबैलाई संखुवा सभावासीहरूलाई चाहिँ चुले निम्तो भन्दै 15 तारिकको लागि हाम्रो दाजु उत्तर सुन्दास बेजिङ स्टोकमा हुनुहुन्छ. एकदमै काममा पनि एक्टिभ अनि समाजसेवामा त्यत्तिकै एक्टिभ हुनुहुन्छ, र उहाँले चुले निम्तो भन्दै यो गीत सुनाइदिनु होला भनेर आग्रह गर्नुभएको थियो. आशा छ तपाईँहरूले सुन्ने मौका पक्कै पनि पाउनुभयो होला. यो बिचमा हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ, र उहाँले एउटा बर्थडे रिक्वेस्ट गरेर मिठो भोइसमेल एउटा पठाउनु भएको रहेछ. त्यो गीत म केही बेरमै सुनाउने छु, र अहिले भने प्रमोद खैले गाउनु भएको गीत एकछिन सुनाउ, र त्यसपछि उहाँको यो बर्थडे गीत म सुनाउने छु. अनि 5 बजेको समाचारपछि मेजर रिटायर प्रेम बहादुर आले एमबिओ साहब क्विन्स गोर्खा इन्जिनियरको पूर्व गोर्खा मेजर हुनुहुन्छ, उहाँको 18 तारिकमा चाहिँ वार्षिक भेटघाट हुँदैछ मेस्टोनमा. त्यस सम्बन्धी हामी कुराकानी गर्नेछौँ. साहबसँग भेटघाट नभएको अनि कुराकानी नभएको पनि निकै भयो, आरामै हुनुहुन्छ होला.

0: हजुर, मिठो यो गजल जस्तै गीत रहेछ, गजलै भनौँ, प्रमोद खरेलले गाउनु भएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। हाम्रो चाहिँ कृष्ण चामलिङ दाजु लेख्नुहुन्छ, हेलो योग भाइ नमस्कार, भानु जयन्तीको तपाईँ लगायत समस्त श्रोता एवं नेपाली जनमा शुभकामना भन्नुभएको छ, हजुरलाई पनि शुभकामना। यता एन्ड रोड वेको मौसम रमाइलो घमाइलो छ, म चाहिँ हाम्रो 1986 इन्टेक क्युए जेला को नम्बरको वार्षिक भेला र 40 वर्षगाँठ चाहिँ फ्राइडे टु सन्डे फुल्ली 3 दिन मनाएर आएर ती दिनहरूको चाहिँ रमाइलो सम्झनाको फ्ल्यासब्याकसँगै खेल्दै ड्युटीमा छु। एकदमै रमाइलो भयो, सबै नम्बरीय परिवारलाई सम्झेकै छु र फेरि अर्को साल भेटाउँला, त्यसको लागि एकदम स्वस्थ र मस्त रहनलाई आजबाट कमान्डो ट्रेनिङ र स्वस्थ आहार विहार अनुसार पालना लागिहालौँ भन्दै सबैको यादमा लाउरेको रेलीमै फेसन राम बोलको गीत उहाँले अनुरोध गर्नुभएको छ। यो गीत चाहिँ म अलिक पछि सुनाउँछु, अनि उहाँले चाहिँ गीतहरू पनि गीतहरू होइन फोटोहरू पनि मेसिङ पकाउँदै गरेको दुईवटा भाँडा पकाउनु भएको रहेछ कि एउटा एउटै दुईवटै भाँडा देख्न सकिन्छ, अनि कोदो पानी यहाँ चाहिँ दिँदै गरेको पनि देख्न सकिन्छ, अनि यहाँ फोटोहरू पठाइदिनु भएको रहेछ, वा जङ्गलभित्र मजाको भान्जा भान्जीहरूको पनि यहाँ उपस्थिति देख्न सकिन्छ है, उहाँहरू पनि आउनुभएको रहेछ। अनि दाईले चाहिँ पक्का खाउबाई हेट लाएर चाहिँ जस मेसिङ पकाइरहेको देख्न सकिन्छ, दाई थ्याङ्क यू भेरी मच। अनि कटिङ केक कटिङ गरेको पनि देख्नु भएको छ, हाम्रो दिदी बहिनीहरू चाहिँ पक्का यो चाहिँ साडीमा सजिएर रहनु भएको, साडी होइन यो के भन्छ र के अरे सिङ्गापुरी ड्रेस होइन यसलाई के भन् त्यसमा सजिएर चाहिँ गर्नुभएको रहेछ दाई, थ्याङ्क यू भेरी मच। अनि यहाँ ट्रेनको पनि फोटोहरू पठाइदिनु भएको रहेछ, धेरै धेरै धन्यवाद दाईलाई पनि भन्न चाहिँ चाहन्छु है त। अनि हाम्रो कैलाश भाइले पनि फोटोहरू पठाउनु भएको छ, त्यसको कुरा चाहिँ म एकछिन कुरा गर्छु। हाम्रो निता बहिनीले पनि गीत मगाउनु भएको छ, अनि मिनी कालीकोटे बहिनीको पनि त्यहाँ म टेक्स्ट देख्दैछु अहिलेलाई। भने हाम्रो दिदी यशोदा गुरुङको चाहिँ एउटा यहाँ जन्मदिवसको गीत आएको छ, आफ्नो परिवारको लागि मगाउनु भएको रहेछ, यो गीत सुनाऊ, त्यसपछि उहाँले मगाउनु भएको गीत जन्मदिनको गीत हामी सुन्नेछौँ।
1: नमस्ते योगराज भाइ लगायत बिएबिएस परिवार र सम्पूर्ण श्रोता वृन्दमा, म यशोदा गुरुङको सबैको लोकप्रिय कार्यक्रम गोधोली साँझ सुनिरहेकी छु। धन्यवाद भाइ। आज हाम्रो विशेष दिन, हाम्रो प्राणभन्दा प्यारो छोरा आत्माजङ गुरुङ र प्रिय बुहारी निशा गुरुङको 10 शुभ वैवाहिक वर्षगाँठको शुभ उपलक्ष्यमा स्नेहभरिको आशीर्वाद सहित तारादेवीको आवाजमा शुभकामना गीत सुनाइदिनु हुनलाई विनम्र आग्रह गर्दछु भाइ। सधैँभरि एक साथ साथ यसरी नै खुसी निरोगी रहनु, सात वचनले बाँधेको यो पवित्र सम्बन्ध सदैव आदर सम्मान प्रेम प्रतिष्ठा अझ प्रगाढ रहोस्, अजम्बरी माया र धेरै आशीर्वाद हामी बाबा आमा र फुपू पुसैको तर्फबाट। धन्यवाद भाइ।

हजुर तारा देवी गाउँदै हुनुहुन्थ्यो शुभकामना भरि भरि. अघि मैले जन्मदिन भनेछु कि त्यसको लागि म क्षमा चाहन्छु. उहाँको प्यारो छोरा आत्मजङ्ग गुरुङ र बुहारी निशा गुरुङको चाहिँ आज 10th वेडिङ एनिभर्सरी परेको रहेछ. अनि छोरा बुहारीलाई चाहिँ उहाँले आफ्नै हाउसमा मिठो चाहिँ शुभकामना दिनुभयो. दिदीलाई पनि धेरै धेरै धन्यवाद. अनि भान्जा र भान्जीलाई अब दुईजनालाई भनौँ न हामी बेबेस परिवारको तर्फबाट पनि वेडिङ एनिभर्सरीको धेरै धेरै शुभकामना अनि बधाई पनि. तपाईँहरूको माया यसरी नै प्रगाढ रहिरहोस् आजन्मा आजन्मसम्म भन्न चाहिँ चाहन्छु. 4:49 गएको छ. एउटा गीत पवन गिरीले गाउनु भएको गीत सुन्दै हामी समाचारतर्फ लागौँ.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मनसुनी वर्षा सक्रिय बनेसँगै मुलुकका ठाउँ ठाउँमा मानवीय र भौतिक सम्पत्तिको क्षति हुन थालेको छ। जाजरकोटको भेरी नगरपालिका दुई राक्सीमा 60 वर्षीय जयशीला शाहको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले अस्थायी टहरा पुर्दा शाहको मृत्यु भएको हो। पहिरोमा परेका शाहकी छोरी 40 वर्षीय मेनुका र 7 वर्षकी नातिनी टीका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उता कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका 6 भुवारी पाचामा पहिरोमा परि दुईजनाको मृत्यु भएको छ। पानीघट्टमा पिठो पिस्न गएका लालबहादुर साउत र मन्दिर साउतको मृत्यु भएको प्रहरीले जनाएको छ। घट्टमा पिठो पिस्दै गर्दा एक्कासी माथिबाट पहिरो आएर घट्टसहित उनीहरू पुरिएको प्रहरीले जनाएको छ। यता बागलुङमा घरको पर्खाल भत्किँदा एकजना बालकको मृत्यु भएको छ। ढोरपाटन दुई सलामकोटमा घरको पर्खाल भत्किएर च्यापिँदा बडीगाड 5 का 5 वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। माओली घरको आँगनमा खेलिरहेका बेला बालकलाई घरको पर्खाल भत्किएर पुरेको प्रहरीले जनाएको छ। दोलखाको कालिन्चोक एक क्याम्पोलमा पहिरोमा परेर 4 महिनाकी शिशुको मृत्यु भएको छ। सुनखानी साङ्गुवा सड़कमा पर्ने क्याङपोल हेलेक्था थलीको पहिरोमा परेर गैराती 4 महिनाकी एलिना थामीको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा घाइते भएकी शिशुकी 19 वर्षीय आमा शर्मिलालाई स्थानीयले उद्धार गरेर धुलीखेल अस्पताल हुँदै काठमाडौँ ल्याएका छन्। काठमाडौँ उपत्यकाका केही संचार गृह व्यापारिक भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढ़ाएको छ। ती गाड़ी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाड़ी रासोपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको पनि छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी,
4: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
5: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यम पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि जनतालाई प्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के हो भनेपछि यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
4: त्यो भनेको कुनै विषय वस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो
5: यो? अब संचार माध्यम पढे, अब हो कि होइन त्यो मलाई थाहा भएन। एकजना राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले? तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, मार्केटिङको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यसले, यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि यसले आतंकित पार्छ र यसले सन्देश पनि राम्रो जान्छ मैले फेरि
4: सरकार अलिकति आलोचित भइरहेको बेलामा सञ्चार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
5: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजिएको हो भनेपछि मलाई के लाग्छ, जुन तपाईँले भन्नुभयो दुईटा घटनामा आलोचित भइरहेछ र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडिएका, सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्दैन कि यसले झन् आलोचना थप्ने काम मात्रै गर्छ। यसले
4: सरकारले एक्सन लिइहाल्नु पर्छ कि पर्दैन यस्तो विषयमा?
5: होइन, लिनुपर्छ। यो भनेपछि योभन्दा पहिला पनि यस्तो गाडीहरू राखिन्थे, ठाउँ ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि कुनै यसबाट अरू कुनै आतंकित पार्ने कामहरू भइरहेछ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु, मात्रै कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि अपराधी काम हो यो त, प्रसिद्ध गर्ने भनेको अपराधी काम हो यो त।
4: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गर्यो त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
5: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि अहिलेको समस्या, तर कुनै कानूनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति प्रहरीसँग त्यहाँ गएर जुन किसिमले उहाँले हरकतहरू देखाउनु भयो र त्योसँग फेरि प्रहरी पनि जोडिन्छ त्यहाँ। त्यसले गर्दाखेरि के हो भनेपछि यदि संस्थापनसँग जोडेका कानुनले नचेलेका व्यक्ति सँग मिलेर प्रहरीले धम्काउने या तर्साउने कामहरू गर्छ भनेपछि यसले समस्या राम्रो जाँदैन।
4: अनि
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हजुर, पारा नमिलेपछि काम गर्न अलिकति साह्रो साह्रो पर्छ। हल्का साम्फाङ त्यही नै भन्दै हुनुहुन्थ्यो धरानको मेयर, अहिले त अब सांसद हुनुहुन्छ होइन। उहाँकै शब्द सङ्गीत रहेको गीत मैले हाम्रो खेलमती लिम्बू दिदी हुनुहुन्छ, ग्रेटर लन्डनकोमा हुनुहुन्छ र उहाँको लागि राखिदिएको थिएँ। भर्खरै फोन गर्नुभएको थियो, आशा छ उहाँले पनि सुन्ने मौका पाउनुभयो होला। 5:09 गइसकेको छ अब भने प्रत्यक्ष कुराकानी गरौँ। मेजर रिटायर्ड प्रेम बहादुर आले एमबिओ साहब क्विन्स गोर्खा इन्जिनियरको पूर्व गोर्खा मेजर हुनुहुन्छ, अहिले चाहिँ मगर सङ्घ खेन्ट ब्रान्चको चाहिँ अध्यक्ष गरिराख्नु भएको छ। यो 18 जुलाईमा चाहिँ सटन भ्यालेन्स स्कुल मेस्टोनमा चाहिँ उहाँको वार्षिक भेटघाट कार्यक्रम भइरहेको छ र के छन् कार्यक्रममा अनि कसरी गर्दै हुनुहुन्छ त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। साहब नमस्कार हजुर।
1: योग सर गुड आफ्टरनुन हजुर,
0: आराम हुनुहुन्छ? वेलकम छ है हजुरलाई।
1: हस् धन्यवाद, यो बिएफएस रेडियोमा हजुरले मलाई यसरी स्थान दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, अनि हजुरको देश विदेशमा सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई पनि म प्रेम आदर आलेखको तर्फबाट चाहिँ नमस्कार भन्न चाहन्छु सर।
0: हजुर, अनि फुटबल त सुरु भएर पनि सकिन लाग्यो, कतिको हेर्दै हुनुहुन्छ साहब?
1: ओहो, फुटबलले त निन्द्रै बिगारेर खत्तम बनाएको छ नि। अब 6 बजे गल्फ खेल्न जानुपर्ने अनि फुटबल 2 बजेसम्म हेर्नुपर्ने गर्दाखेरि त बर्बाद भइरहेको छ
0: होइन। एपिजिटा खेल्नुहुन्छ कि गल्फ साहब?
1: हजुर होइन, गल्फ त अब गल्फ खेलिएन भने त यहाँ त अब खाना त फेरि पच्दैन होला।
0: ए अनि कसले जित्ला जस्तो छ हजुरको प्रेडिक्सन?
1: अब जित्नु त मैले यहाँनिर हाम्रो भाइहरू छ नि यहाँ गफ गर्दै थिएँ, यहाँ पेन्डुलाल र हाम्रो टाइटिक्स भाइ हुनुहुन्छ, हामी गफ गर्दै थियौँ। म हाम्रो के अरे अब किनभने पहिला अब अर्जेन्टिनाले अब हातले गोल हानेर चाहिँ जिते त्यति बेला, यसपालि त हाम्रै पालो हो नि जस्तो लाग्छ।
0: इङ्ल्यान्डको खर्च छ है होइन सर यसपटक?
1: एकदमै एकदमै, ओ उसले टाइटेक्सले पनि थम्सअप गर्दैछ।
0: ए राइट, तर फेरि अब त्यता अर्जेन्टिनाको मेसीले म्याजिक गरे भने फेरि मात्रै हो, नत्र भने इङ्ल्यान्डको खर्च नयाँ केटाहरू रहेछन् यसपटक होइन।
1: जस जस अब हेरौँ, जस राम्रै खेल्दैछन् त्यसले गर्दाखेरि चाहिँ होइन, उसले अब तपाईँको टर्कीले झन्नै खत्तम बनाइदिएको थियो है।
0: हो नि, ओ लास्टमा कम ब्याक गरेर मात्रै, नत्र भने त खतरा थियो नि। ओहो खतरा थियो, राइट। ओके साहब, विषयवस्तुतर्फ लागौँ। यो वार्षिक भेटघाट गर्दै हुनुहुन्छ 18 जुलाईमा, यसको बारेमा भन्नुहोस् न, कस्तो खालको कार्यक्रम हो साहब यो?
1: हजुर, यो चाहिँ हाम्रो खास यो मगर समाज युके केन्ट शाखाले चाहिँ वर्षमा 2 मेजर इभेन्टहरू गर्छन्, जसमा एउटा त माघे सङ्क्रान्ति भयो, हजुरहरू आएर निकै प्रस्थान बढाइदिनु भयो, अनि यो समर भेटघाट चाहिँ वास्तवमा यो चाहिँ खास खास समरमा त निकै धेरै एक्टिभिटीहरू हुन्छन् क्रिकेटमा, रिटायर्ड कम्युनिटीमा जताततै, त्यसको साथसाथै हामीले पनि एउटा सानो बाबाक्यु गरेर बाबाक्यु साथसाथै नेपालबाट आउनुभएका कलाकार भाइ बहिनीहरूको साथमा चाहिँ अलिकति बाहिर चौरमा बसेर मासु पोली खाउँ भनेर योगराजी, अरू त केही पनि।
0: ए राइट, अनि त्यो दिनको कार्यक्रमहरू चाहिँ के छन् त साहब?
1: हजुर, त्यसको त्यो दिनको विशेष एट्र्याक्सन भनेको हाम्रो मैले चाहिँ हाम्रो सिभिलियन दिदी बहिनी भान्जा भान्जीहरूलाई टार्गेट गरेर स्कुलमा भएको फेसिलिटिजहरू, किनभने म त्यहाँ कम्बाइन्ड क्याडेट फोर्सेसमा काम गरेको हुनाले मलाई त्यहाँ थाहा छ, अनि मेरो कल्चरल सेक्रेटरी मोहन थापा मेरो भान्जा अहिले त्यहीँ काम गर्नुहुन्छ, अनि उहाँहरूकै कनेक्सन थ्रु हामीले स्कुलबाट सुटिङहरू राखेको छौँ, एयर राइफल सुटिङ प्लस आर्चरी राखिएको छ, त्यसले गर्दाखेरि धनुषबाण हान्ने अनि सुटिङ गर्ने त्यो चाहिँ एट्र्याक्सन चाहिँ विशेष गरेर हामीले चाहिँ सिभिलियन भान्जा भान्जी अथवा दिदी बहिनीहरूलाई चाहिँ टार्गेट गरेर राखिएको छ विशेष सु भनेको।
0: ओके, कलाकारहरू पनि आउँदै हुनुहुन्छ, सबिना बुढा मगर, गोविन्द पुन अनि अस्मिता राणा, अरू को को हुनुहुन्छ सर?
1: हजुर, त्यति नै हो कलाकारहरू त, त्यसमध्ये अब हाम्रो लोकल आर्टिस्टहरू नानीहरू छोरीहरू हुनुहुन्छ, उहाँहरूले पनि आफ्नो पर्फर्मेन्स देखाउँदै हुनुहुन्छ होइन, अनि त्यसमध्ये त हजुरले नाम लिइहाल्नु भयो, अब त्यो चाहिँ अब जताततै प्रचार प्रसार गरिएको छ, अनि यसपालि चाहिँ हामीले विशेष गरेर अरू खेलकुदहरू पनि अलिअलि गर्ने, जस्तै खेलो हनाउने अनि भलिबल भयो भने भलिबल पनि खेलाउने भन्ने प्लान चाहिँ गरिएको छ, तर समयले चाहिँ विशेष गरेर अब हेरौँ त्यहाँनिर हाम्रो के अरे दर्शकको अथवा उपस्थित हुनुभएको महानुभावको माग के छ, अब उहाँहरूले चाहिँ नाच्ने मात्रै भन्यो भने चाहिँ नचाउने मात्रै प्लान पनि गरिएको छ. त्यसले गर्दाखेरि सबै कुराहरू चाहिँ एकदमै फ्लेक्सिबल छ.
0: यो अवार्ड्स एन्ड एचिभमेन्टहरू पनि राख्नु भएको रहेछ, तपाईँको टेक्स्ट पनि पढ्दै थिएँ, यस सम्बन्धी भनिदिनुहोस् न अलिकति को को हुनुहुन्छ. अथवा
1: हजुर, अवार्ड एन्ड एचिभमेन्ट खास हामीले माघे सङ्क्रान्तिमा गरिन्थ्यो, तर माघे सङ्क्रान्तिमा चाहिँ आउन उपस्थित हुन नसक्नु भएको हाम्रो मगर दाजुभाइहरूलाई चाहिँ विशेष उहाँहरूको कामको लागि चाहिँ हामीले प्रोत्साहन होस्, अझै प्रोत्साहन मिलोस् भनेर हामीले सर्टिफिकेट दिइन्छ. त्यसमा चाहिँ हाम्रो हरिबुढा मगर सर उहाँको त अब के वर्णन गर्नु, थुप्रै उहाँले चाहिँ एचिभमेन्टहरू पाइसक्नु भएको छ होइन. त्यसमा चाहिँ हामीले मैले जब म चेयरम्यान भएपछि मैले झन् 2 वर्ष भयो चेयरम्यान लिएको, मैले हरेकचोटि ट्राई गरेँ, माघे सङ्क्रान्तिमा ट्राई गरेँ, समभावकमा ट्राई गरेँ, तर यसपालि चाहिँ लकीली उहाँले चाहिँ साथ यसपालि चाहिँ हजुरलाई नै भनेर मैले चाहिँ समय छुट्याएको छु भनेर आउँदै हुनुहुन्छ. त्यसले गर्दाखेरि हामीले चाहिँ विशेष हाम्रो ऊ भनेको चाहिँ हामी हरिबुढा एमडीलाई चाहिँ हामीले चाहिँ विशेष डक्टर हरिबुढा अहिले त डक्टर पनि हो, उहाँ त पिएचडी डक्टर पनि गरिसक्नुभयो. त्यसले गर्दा
0: हजुर क्यारियन गर्नुहोस्
1: ज्यू उहाँ चाहिँ अनरी डक्टर पनि पाइसक्नु भएको छ के अरे क्यान्टरबरी युनिभर्सिटीबाट. हजुर, उहाँ त डक्टर पनि हुनुहुन्छ. त्यसले गर्दाखेरि अनरी डक्टर हरिबुढा मगरलाई चाहिँ हामीले विशेष सम्मान, अनि हाम्रो गोविन्द साहबले अस्ति भर्खर डिग्री गर्नुभयो उहाँलाई पनि हामीले चाहिँ केही मगर समाजको तर्फबाट चाहिँ सम्मान गर्ने प्लान गरिएको छ.
0: राइट, कति बजी सुरु अनि कति बजी एन्ड हो स्कुल भने चाहिँ टाइम टेबल स्ट्रिक्ट होला?
1: हाम्रो त्यो टाइमिङ चाहिँ विशेष गरेर पछि आएर दिदी बहिनीहरू अथवा कुनै पनि दाजुभाइ अथवा भान्जा भान्जीहरूले कम्प्लेन नगरोस् भनेर मैले चाहिँ हजुरलाई चाहिँ यो समय चाहिँ दिन मैले अनुरोध गरेको, किनभने उहाँहरूलाई मैले टिचरहरूलाई समय चाहिँ 12 to 3 बजे मात्रै दिएको छु, 3 घन्टा मात्रै हुन्छ त्यो एक्टिभिटीहरू विशेष गरेर सुटिङ र आश्री. त्यसले गर्दाखेरि 3 बजेभन्दा पछाडि आउनुहुन्छ भने अनफोर्चुनेटली टिचरहरू चाहिँ जानुपर्छ, उनीहरूको आफ्नो काम हुन्छ. त्यसले गर्दाखेरि 12 to 3 बजेभित्रमा चाहिँ आएर भरिपूर्ण मनोरञ्जन लिनु हुन हुनुहुन्छ होला भन्ने चाहिँ मैले आशा राखेको छु, अनि त्यसलाई नै मैले चाहिँ एउटा के अरे नोटिस जस्तो दिन लागेको.
0: त्यो टिकटहरू चाहिँ कति छ दाई साहब, अनि पार्किङहरू कस्तो छ स्कुलमा?
1: पार्किङ एकदम राम्रो छ स्कुलमा, गेटबाट भित्र पस्ने बित्तिकै ठुलो स्कुलको पार्किङ हो, स्कुलको पार्किङमा राखिन्छ त्यहीँनिर, अनि हामीले अलिकति त्यहाँ एउटा साइन बोर्ड पनि राखिन्छ, अनि पार्किङ गरिसकेपछि सिधै उता ग्राउन्डतिर जाने हो, अनि ग्राउन्डतिर गइसकेपछि वहाँनिर के अरे सबै कुरा चाहिँ त्यहाँ भइहाल्छ. र टिकटको लागि चाहिँ हामीले 25 पाउन्ड मात्रै राखिएको छ, 25 पाउन्डमा हजुरले अब स्टार्टर बाबेक्यू नै भयो, अनि त्यसपछि बफे पछि अन्तिममा चाहिँ बफे खाने त्यो छ, अब अनि प्लस अब इन्टरटेनमेन्ट त भइहाल्यो.
0: राइट, ओके. यो कार्यक्रमको लागि चाहिँ स्पोन्सरहरू पनि हुन्छ कि तपाईँहरू आफै चिप इन गर्नुहुन्छ?
1: होइन, स्पोन्सर हामीले राखेको छैनौँ योगी कसैलाई पनि. यसपालि हामीले अलिकति राफेल ड्रमा चाहिँ अलिअलि भोलिन्टियरहरूले चाहिँ दिनुभएको छ के अरे प्राइजेसहरू, त्यो बाहेक अरू हामीले स्पोन्सर चाहिँ राखेका छैनौँ.
0: राइट, अनि यो केन्ट वरपर चाहिँ कति छन् तपाईँहरूको? हुन त यति नै छन् भन्ने छैन, कति जति वार्षिक रूपमा भेला हुने गर्नुहुन्छ सर?
1: हजुर, अहिले अब हाम्रो माघे सङ्क्रान्तिमा त हजुरले देख्नुभएको थियो, झन् 6000 जति भएको थिए होइन. तर यसपालि चाहिँ हाम्रो अहिले मैले सरस्वती हेर्दाखेरि झन्नै 160-170 जनाको हाराहारीमा भइसकेका छन्. अनि त्यसमा चाहिँ मैले चाहिँ यो हजुरको बिएफएस मार्फत चाहिँ हाम्रो लोकल कम्युनिटीका कुनै पनि दाजुभाइ दिदीबहिनीहरू यदि त्यो दिन चाहिँ कतै कुनै पनि सङ्गठनमा चाहिँ आबद्ध हुनुहुन्न भने चाहिँ आउनु होला, आएर चाहिँ रमाइलो गर्नुहोस्, आउनुहोस्, मासु खानुहोस् अनि रमाइलो गर्नुहोस् भन्न चाहन्छु. तर उहाँहरूले चाहिँ कुनै एउटा मगर दाजुभाइको तर्फबाट चाहिँ उहाँहरूले नाम छु दिएर, जस्तै अब टाइटेक्स आउँछु भने चाहिँ टाइटेक्स चाहिँ मेरो गेस्टमा आउँछ अनि उसले पैसा त तिर्छ, तर त्यसरी हो, त्यसरी चाहिँ ल्याउनलाई चाहिँ यदि कुनै के अरे हाम्रो छिमेकी दाजुभाइ दिदीबहिनीहरूले चाहिँ आउने इच्छा गर्नुभएको छ भने कुनै पनि एउटा मगर हाम्रो मेम्बरलाई समात्नु भएर उहाँहरूको थ्रुबाट चाहिँ टिकट बुकिङ गर्नुहुन म अनुरोध गर्दछु.
0: राइट, टिकट त त्यही दिन त्यहाँ डोरमै हुन्छ होला नि सर?
1: टिकट त त्यही दिन डोरमा हुन्छ, तर हामीलाई चाहिँ नम्बर चाहियो, किनभने त्यही अनुसार कुखुराको पखेटा किन्नु पर्यो नि
0: फेरि त्यो साह्रो पर्छ
1: पछि कुखुराको पखेटा र पोक बेली पुगेन भने त बर्बाद
0: भरे जान त गयो ओहो भनेर हुन्छ. ड्रेस कोड त अब जे लाए पनि भयो होला होइन.
1: ड्रेस कोड त यो समरको हो त्यसले गर्दाखेरि हामीले चाहिँ इट इज समर ऊ हो त्यसले गर्दाखेरि कुनै पनि ड्रेस कोड चाहिँ कुनै पनि तोकिएको छैन.
0: ए अब तपाईँको कार्यकाल चाहिँ कति छ? अब तपाईँ त चड्के मान्छे कि यो सापले नै गर्नुपर्छ भनेर फेरि
1: होइन होइन यो सापले नै गर्नुपर्छ भन्ने चाहिँ छैन. यो खास खास मैले चाहिँ नलिने विचार गरेको कुनै पनि भाइहरू आउनुहुन्छ भने अथवा सापहरू गुर्जीहरू अथवा दाईहरू आउनुहुन्छ भने उहाँहरूलाई चाहिँ मैले छाड्ने ऊ गरे हो. तर पनि मैले चाहिँ 3 वर्षसम्म चाहिँ खास खास 3 वर्षसम्म गर्नुपर्ने भएको हुनाले अझै मैले अझै एक एकवटा भ्याउँछु. अब एउटा माघे सङ्क्रान्ति एउटा चाहिँ समर के अरे बारबेक्यु छ अनि त्यसो हजुरलाई पनि निमन्त्रणा गरेको यसपालि हजुरको आफ्नै प्रोग्राम
0: हो. तपाईँको प्रोग्राममा आउनु ठक ठक ठक ठक हुन्छ कि अनि एकदम मजा लाग्छ. हजुर केन्द्रतिर नजाने त साप अनि
1: केन्द्रतिर अलिक जोड नगर्नुपर्छ होला किनभने अहिले नयाँ जेनेरेसनका भाइहरू धेरै छन् होइन मगर दाजुभाइहरू भाइहरू विशेष गरेर अनि उहाँहरूले गर्नुहुन्छ भने हामी बुढो मान्छेहरू किन दुःख पाउनु अब त्यति टाढा गएर होइन त्यसले गर्दाखेरि चाहिँ एकदमै खुसीको साथ जुन अहिलेको कार्यक्रम चल्नु बस्छ पोस पछि पनि आउनेहरू सबै राम्रै छन् त्यसले गर्दाखेरि चाहिँ केन्द्रतिर चाहिँ जाने विचार चाहिँ छैन.
0: अनि टाइटेक्स भाइ हाम्रो पेन्डु भाइ तपाईँ घरमा अहिले कता हुनुहुन्छ तपाईँहरू?
1: हो हो यहाँ भाइहरू त यस्तो उहाँहरू त खराँच बिल्डर तपाईँहरूको तपाईँको यदि कसैको चाहिँ सानोतिनो ह्यान्डीम्यान जब छ भने चाहिँ भाइहरूलाई चाहिँ अब मैले यहाँ फोटो देखाइदिउँ भने पनि हुन्थ्यो. यति राम्रो चड्के बनाइदिएछ मेरो यो ग्यारेजको रुफ बनाएको
0: यहाँ
1: ग्यारेजको रुफ चाहिँ हजुरको तपाईँको आज 3 दिन 4 दिन जस्तो भयो यस्तो फर्स्ट क्लास गराउँछन् भाइले एकदम राम्रो छ हजुर.
0: ए अब इन्जिनियरको भाइहरू अलिक डिस्काउन्ट पनि पाइन्छ होला पछि भयो भने कन्ट्याक्ट गर्नु पर्ला भाइहरूलाई.
1: योगजी तपाईँलाई त के अरे 50% डिस्काउन्ट भन्दैछ भाइले
0: हो र पछाडिबाट सङ्केत दिँदै हुनुहुन्छ
1: यहाँ बस्दै हेर्दैछ मलाई
0: अनि
1: रमाइलो रेस्टुरेन्ट होइन टाइटेक्स रमाइलो रेस्टुरेन्ट पनि छ उहाँको. टाइटेक्सले त
0: होइन
1: टाइटेक्सले त मेस्टोन खाएछ नि
0: होइन होइन हो त्यो भाइ एकदमै एक्टिभ हो तपाईँले पनि त पाउनु भयो होला नि त 50% नै नभए पनि हल्ली त पाउनु भयो नि त डिस्काउन्ट.
1: मलाई त अब कति दिन छ अब यसले यहाँ गएर चाहिँ अब पठाउँछ के अरे बिल अब होइन एकैचोटि उमा आउँछ अब ब्याङ्कको खातामा यति हाल्नु चाहि भन्छ के अरे अब हेर्नु पर्ला डिस्काउन्ट डिस्काउन्ट गर्दै गर्दा
0: होइन मेजर साहबलाई अब के प्रब्लम भयो नि त होइन र हजुर
1: हजुर
0: ल त साहब मेरो प्रश्न त यति नै भयो हजुरको केही छन्?
1: ज्यू होइन हजुरको प्रश्नको लागि धेरै धन्यवाद. यहाँ चाहिँ विशेष गरेर हाम्रो यहाँ आउनुहुने त्यो ड्रिङ्कको लागि चाहिँ जो जो आउनुहुन्छ उहाँहरूले चाहिँ क्यास पैसा लिएर आउनुहुने अनुरोध गर्दछु किनभने हाम्रोमा त्यो ब्याङ्किङ हुँदैन किनभने प्राय गरेर त्यसमा चाहिँ अलिकति अप्ठ्यारो पर्छ ड्रिङ्कको लागि. त्यसको साथसाथमै हामीले आइसक्रिम भ्यान अनि के अरे बान्सी क्यासल्सहरू नानीहरूको लागि पनि हामीले हेर्ने प्लानिङ गर्दैछौँ. अब हेरौँ त्यो दिनसम्म चाहिँ अब कतै केही भएन भने चाहिँ हामीले त्यो पनि प्लान गर्दैछौँ. त्यसले गर्दाखेरि एकदमै रमणीय जुन ठाउँमा हामीले चाहिँ एउटा ठुलो स्टेज बनाएर त्यहाँनिर धुमधामको साथ धन्काउने प्लान गरेको छ. त्यसले गर्दाखेरि सम्पूर्ण मगरहरू केन्ट मगरवासीहरू लाई चाहिँ यस्तो मौका चाहिँ नगुमाउनु होला भन्न म चाहन्छु किनभने यस्तो मौकाहरू हामीले त्यस्तो प्राइभेट स्कुल जस्तो ठाउँमा अनि त्यति राम्रो ओपन एरिया चाहिँ पाउन हामीले मुस्किल पर्छ. त्यसले गर्दाखेरि उहाँहरूले आफूले बस्ने कुर्सीहरू यसो गार्डन चेयरहरू अनि म्याटहरू लिएर आइदिनुहुन म अनुरोध गर्दछु किनभने सबै मान्छेलाई कुर्सी टेबलहरू पुर्याउन हामीले चाहिँ अलिकति असम्भव छ. त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ कुर्सी टेबलहरू लिएर टेबल त पर्दैन कुर्सीहरू र म्याटहरू लिएर आइदिनु हुन चाहिँ म अनुरोध गर्दछु. र त्यति मात्रै छ योगजी धेरै धेरै धन्यवाद तपाईँलाई.
0: हुन्छ साहब हाम्रो दुईजना भाइहरूलाई पनि काम गर्दै हुनुहुन्छ होला हाम्रो बेबेसको नमस्कार सुनाइदिनु होला. थ्याङ्क यू भेरी मच कार्यक्रम सफल होस्. थ्याङ्क यू साहब.
1: हस् हस् धन्यवाद.
0: हजुर, उहाँ हुनुहुन्थ्यो मेजर रिटायर प्रेम बहादुर आले एमबिओ साहब र क्विन्स गोर्खा इन्जिनियरको पूर्व गोर्खा मेजर, अनि अहिले चाहिँ मगरसङ केन्ट ब्रान्चको चाहिँ अध्यक्ष हुनुहुन्छ। 18 जुलाईमा चाहिँ वार्षिक भेटघाट उहाँहरूको सटन भ्यालेन्स स्कुल मेस्टोनमा गर्दै हुनुहुन्छ। र एमई 17 3HLमा तपाईँहरू जान सक्नुहुन्छ। कलाकारहरू सबिना बुढा मगर, गोविन्द फुन भाई, अनि चाहिँ अस्मिता राणाज्यूको त्यहाँ प्रस्तुति रहनेछ। र एउटा गीत राखौँ, र यो सबिना बुढा मगर बहिनीले गाउनु भएको, सायद उहाँकै यो गीत होला, विजय परियारसँग गाउनु भएको रहेछ। विजय परियारज्यूकै शब्द र सङ्गीतमा यो गीत हामी सुनौँ। ल त साहब, सुन्दै हुनुहुन्छ भने तपाईँ त एकदमै चड्के मान्छे, नाच्ने मान्छे पनि, कौडा गीतमा नाच्नु होला है त।

0: SBS गोर्खा रेडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, सुजन भट्टराईले गाउनु भएको गीत हामीले सुन्दै थियौँ, पक्का पनि इन्जोय गर्नुभयो होला। योभन्दा अगाडि चाहिँ हाम्रो चाहिँ प्रेम आले साहब हुनुहुन्छ एमबिओ, उहाँसँग कुराकानी गर्दै थियौँ। उहाँको वार्षिक भेटघाट 18 जुलाईमा मेस्टनमा हुँदैछ, एट्र्याक्सनहरू के छन् उहाँले भनिसक्नु भएको छ। अहिले हाम्रो पेन्डुलाल भाइ र टाइटेक्स भाइले पनि उहाँ त्यहीँ सँगै हुनुहुँदो रहेछ, त्यहाँ चाहिँ उहाँको जस अलिकति मेन्टेनेन्स कामहरू गरिराख्नु भएको रहेछ। भाइलाई पनि नमस्कार टक्याउन चाहन्छु यदि सुन्दै हुनुहुन्छ भने। हजुर, यदि भन्दै अब भने हाम्रो श्रोताको गीततर्फ लागौँ। हाम्रो नीता कोइ राई बहिनी हुनुहुन्छ ग्रेट लन्डनबाट, र उहाँले स्वर सम्राट नारायण गोपालले गाउनु भएको यो गीत अनुरोध गर्नुभएको छ। र त्यसपछि हाम्रो चाहिँ मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आशपोर्टबाट, अनि हाम्रो कैलाश लिम्बू भाइको गीत पनि म देख्दैछु, त्यो गीत पनि हामी सुन्नेछौँ। भोलि चाहिँ एउटा जानकारी गराइहाल्नु भयो, गराइहाल्नु पर्यो, आयो गोर्खाली कार्यक्रम एप्रिल 2 हुन्छ, तर कहिले काहीँ अलिकति व्यस्तता कारणले गर्दा रेकर्ड गर्न चाहिँ पाइँदैन, अनि एचिभर्सहरूलाई खोज्न पनि कहिले काहीँ उहाँहरूसँग कन्ट्याक्ट गर्न अलिक साह्रो पर्छ, आर्मी एकदमै बिजी छ, आर्मीमा हाम्रो दाजुभाइहरू, त्यसले गर्दा पनि भोलि चाहिँ हामी क्विन्स गोर्खा सिग्नल्सतर्फ जानेछौँ है। त लान्स कर्पोल सागर शमशेर कुवर भाइ हुनुहुन्छ 247 गोर्खा सिग्नल स्क्वाडन, जुन चाहिँ स्टाफोर्डमा अवस्थित छ, र त्यहाँको चाहिँ सदस्य हुनुहुन्छ। र उहाँ चाहिँ भर्खर क्यानाडामा भएको 4 जुलाईदेखि 5 जुलाईसम्म क्यानाडामा चाहिँ, र यो वर्ल्ड च्याम्पियनसिप भएको रहेछ। वर्ल्ड च्याम्पियनसिप भन्दा पनि भन्नुपर्दा चाहिँ ते कन्डो आइटिएफ वर्ल्ड कप 2026 भन्दो रहेछ, र त्यहाँ भाग लिएर उहाँले प्याट्रनतर्फ चाहिँ गोल्ड मेडल लिएर आउनु भएको छ। र अरू चाहिँ सबै सिभिलियनहरू हो, तर उहाँ चाहिँ आर्म्ड फोर्सेसबाट चाहिँ भाग लिनु भएको रहेछ। भनेपछि उहाँ तेस्रो डान हो कि तेस्रो डान भन्नुभयो जस्तो मलाई लाग्यो, धेरै माथि पुगिसक्नु भएको रहेछ। र उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्नेछौँ, र यो चाहिँ सम्पूर्ण हाम्रो चाहिँ बिगडप गोर्खाजको चाहिँ जस उहाँले इज्जत थामेर आउनु भएको छ, र जस नेपालको झन्डा पनि, नेपालको खेलाडीहरू रहेछ भने नेपालको झन्डा नै उहाँले बोकेर चाहिँ त्यो एरिनामा हामीले हिँड्यौँ। एकदमै प्राउड मोमेन्ट हो, धेरै श्रोताहरूले चाहिँ हामी ब्रिटिस आर्मीको यहाँ खेल्नु आएको भन्दा चाहिँ एकदमै जस हामी चाहिँ एउटा सेलिब्रिटी जस्तो भयौँ भनेर पनि भन्नुभएको छ, त्यो कुरा पनि सेयर गर्नुभएको छ। र उहाँसँग आयो गोर्खाली कार्यक्रममा उहाँको एचिभमेन्ट सम्बन्धी कुराकानी गर्नेछौँ। स्कुल लाइफबाटै ताइक्वान्डो खेलेर आउनु भएको रहेछ, अहिले त एकदमै जस राम्रो गर्नुभएको छ। अनि अर्को जिज्ञासु भाइ हुनुहुन्छ, उहाँले पनि थुप्रै मेडलहरू ल्याउनु भएको रहेछ, तर गोल्ड मेडल चाहिँ उहाँले ल्याउनु भयो आर्म्ड फोर्सेसको चाहिँ, अथवा अब आर्मी हुँदै आर्म फोर्सेस ट्राई सर्भिसमा खेल्नु भएको रहेछ, यता चाहिँ ट्राई सर्भिसको चाहिँ प्रतिनिधित्व गरेर राम्रो नतिजा लिएर आउनु भएको छ। ल त निता बहिनी, हजुरको गीतै त

मिठो गीत टेक बेसी र शान्ति श्री परियारले गाउनु भएको गीत हो. टेक बेसीकै शब्द संगीत रहेको गीतबाट पक्का पनि इन्जोय गर्नुहोला. नयाँ गीत हो. 5:47 गइसकेको छ. वर्ल्ड कप पनि चलिरहेको छ. अब कहिले कहिले सकिने लाग्यो र भोलि र पर्सि चाहिँ सेमी फाइनल छ. भोलि फ्रान्स र स्पेन 8 खेल्दै हुनुहुन्छ भने पर्सि वेनेसडेको दिन पनि 8 नै हो. इङ्ल्यान्ड भर्सेस अर्जेन्टिना खेल्दै हुनुहुन्छ है त. अब फाइनल चाहिँ 19 जस्तो मलाई लाग्छ गर्दा कसले जित्नुहुन्छ र त्यही दिनै थाहा हुन्छ है त. हजुर, यो त अलिकति वर्ल्ड कपको कुराकानी गरेँ. हाम्रो थुप्रै थुप्रै कार्यक्रम सम्बन्धी जानकारी पनि छन्. यस सम्बन्धी जानकारी चाहिँ म 6 समाचारपछि सबै कार्यक्रम सम्बन्धी जानकारी गराउने छु र प्रतीक्षा गर्दै गर्नुहोला. अहिलेलाई भने हाम्रो चाहिँ मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आसपोर्टबाट. उहाँले पनि रेडियो सुनिराख्नु भएको छ र उहाँको गीत राख्नेछु. र त्यसपछि हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिटनबाट र उहाँले मगाउनु भएको गीत हामी सुन्नेछौँ है त. र कैलाश भाइले चाहिँ यहाँ चाहिँ ब्युटिफुल पिक्चरहरू पठाइदिनु भएको रहेछ. हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र यसपटक जान पाइएन चाहिँ सिसेक तङनामा र लास्ट इयर चाहिँ भेटेको थियो. बिचरा म अलिकति त्यहाँ व्यस्त भएको कारणले उहाँ पर्खिरहनु भयो. दाइ एउटा फोटो खिच्न सक्छु भनेर कति धैर्यता पेसेन्ट भएर उहाँले पर्खिनु भएको थियो. त्यो मोमेन्ट अझै मलाई याद छ. र यसपटक पनि जानुभएर उहाँले यहाँ फोटोहरू पठाइदिनु भएको रहेछ. भाइ धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु. लास्ट इयर सुरुमा अलिकति पानी परे जस्तो लाग्छ र यसपटक चाहिँ रमाइलो घमाइलो थियो. गर्दा पक्का पनि इन्जोय गर्नुभयो होला. त्यो ठाउँ पनि एकदमै मजाको रहेछ. र भाइ थ्याङ्क यू भेरी मच यो फोटोको लागि है त. इन्जोय गर्नुभयो होला. र ननिटनबाट यहाँ आउनु त कति लाग्छ? 3-4 त लाग्छ नै होला. त्यही पनि एउटा वर्षमा एक दिन र प्रब्लम छैन होइन. ल त यो गीत सुन हाम्रो मिनी कालीकोटे राई बहिनीको लागि. र चलचित्र प्रेम गीत 3 प्रताप दास र प्रविश अधिकारी गाउँदै हुनुहुन्छ. त्यसपछि लगत्तै कैलाश भाइको गीत दिपा सुवाङको आवाजमा हामी सुन्नेछौँ है त.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: सार्वजनिक सड़कमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरेर छाडिएका 14 सवारी साधन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यवाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचना मार्फत ती सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएको भन्दै कानून बमोजिम कार्यवाही गरिएको जनाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मीडियाका अफिस गेटका साथै सार्वजनिक स्थानमा पार्किङ गरिएको अवस्थामा ती सवारी साधन फेला पारेका थिए। यो घटनालाई लिएर सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानूनी कार्यवाही गर्न सरकारसँग माग गरेको छ। नेपाली कांग्रेस एमाले लगायतले पनि राजनैतिक दलका नेता संचार माध्यम र व्यवसायीलाई लक्षित गरेर शंकास्पद रूपमा सवारी साधन परिचालन गरिएको घटनाबारे गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्। काठमाडौँ उपत्यकाका केही संचार गृह व्यापारी भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढ़ाएको छ। ती गाडी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाडी रासुपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी,
4: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
5: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यममा पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि, जनतालाई त्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के भनेपछि, यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
4: त्यो भनेको कुनै विषय वस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो।
5: यो अब संचार माध्यम बढे, अब हो कि होइन त्यो मलाई थाहा भएन। एकजना राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि, ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले। तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, मार्केटिङको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यस्तो, यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि, यसले आतंकित पार्छ र यसले सन्देश पनि राम्रो जान्छ। मैले फेरि
4: सरकार अलिकति आलोचित भइरहेको बेलामा संचार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
5: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजिएको हो भनेपछि मलाई के लाग्छ, जुन तपाईँले भन्नुभयो दुईटा घटनामा आलोचित भइरहेछ र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडेका, सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्दैन कि, यसले झन् आलोचना थप्ने काम मात्रै गर्छ। यसले
4: सरकारले एक्सन लिइहाल्नु पर्छ कि पर्दैन यस्तो विषयमा?
5: लिनुपर्छ। यो भनेपछि योभन्दा पहिला पनि यस्ता गाडीहरू राखिन्थे, ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि, कुनै यसबाट अरू कुनै आतंकित पार्ने कामहरू भइरहेछ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु। मात्रै कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि, अपराधी काम हो यो त, प्रसिद्ध गर्ने भनेको अपराधी काम हो यो त।
4: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गर्यो त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
5: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि, अहिलेको समस्या तर कुनै कानूनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति प्रहरीसँग त्यहाँ गएर जुन किसिमले का उहाँले हरकतहरू देखाउनु भयो र त्योसँग फेरि प्रहरी पनि जोडिन्छ त्यहाँ, त्यसले गर्दाखेरि के हो भनेपछि, यदि संस्थापनसँग नजोडेका, कानूनले नचिनेका व्यक्तिसँग मिलेर प्रहरीले धम्काउने या तर्साउने कामहरू गर्छ भनेपछि यसले समस्या राम्रो जाँदैन।
4: अनि यो चाहिँ प्रहरी नेतृत्वले के गर्नुपर्छ?
5: यसमा विचार गर्नुपर्छ। अब सरकारकै नाम लिएर प्रहरीलाई कसैले दुरुपयोग गर्न खोज्छ या प्रहरी सरकारकै नाम लिएर आधिकारिक नभएका व्यक्तिहरू या आधिकारिक व्यक्तिहरू पनि कानुनदेखि बाहिर या जुन प्रहरीकोले जनतासँग जुन गर्ने व्यवहार हो त्योभन्दा बाहिर लिएर जान खोजिन्छ, दुरुपयोग गर्न खोजिन्छ भनेपछि प्रहरीले पनि त बुझ्नु पर्यो, किनकि अल्टिमेटली प्रहरी भनेको जनताको लागि हो नि त। जनतासँग गर्ने व्यवहार, जनतासँग गर्ने बोली चाली त्यसमा चाहिँ नियन्त्रण चाहिँ लाउनै पर्छ। भने पनि के हुन्छ भनेपछि यसले सन्देश राम्रो दिँदैन प्रहरी प्रति पनि।
3: सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिलको नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर शिवराज विश्वकर्म ले गाउनु भएको यो कर्णप्रिय गीतबाट तपाईँले पक्कै पनि इन्जोय गर्नुभयो होला। हामी अन्तिम आवरमा प्रवेश गरेका छौँ। आज अन्तिम आवरमा चाहिँ अहिले 6:28 जाँदा वनआरजेसी कम्पनीको मोगङ डे उहाँले ब्याटल अनर मनाइसक्नु भएको छ। दुईवटा पार्ट्समा तपाईँहरूले उहाँले कसरी मनाउनु भयो त्यो कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ है त। अनि भोलि चाहिँ मैले भनिहालेँ कार्यक्रम आयोग गोर्खालीमा हाम्रो चाहिँ लान्स कप्रोल सागर शमशेर कुवार भाइ हुनुहुन्छ र सिग्नल्सको र उहाँले चाहिँ एकदमै राम्रो गोर्खालीहरूको सान चाहिँ बढ्ने काम गर्नुभएको छ। क्यानाडामा गएर चाहिँ ताइक्वान्डो आइटिएफ वर्ल्ड कप 2026 चाहिँ ताइक्वान्डोमा गोल्ड मेडल लिएर आउनु भएको छ यो प्याटर्न्सतर्फ र उहाँसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नु होला। त केही दिन अगाडि त्यहाँ फेसबुकले चाहिँ हामीले फोटो पनि राखेका थियौँ, सायद तपाईँहरूले हेर्नु पनि भयो होला। र जस भोलिको कार्यक्रममा उहाँसँग गरेको कुराकानी सुन्न सक्नुहुन्छ। अनि तपाईँहरू पनि सर्भिङ सोल्जर्सहरू हुनुहुन्छ, तपाईँको पनि एचिभमेन्टहरू छन् भने, कुनै पनि एचिभमेन्ट अहिलेसम्म आर्मीमा गर्नुभएको त्यो एचिभमेन्टहरू छन् भने मलाई इमेल गर्न सक्नुहुन्छ yograj.rai@bbs.com इमेल गर्न चाहिँ सक्नुहुनेछ है त। अब भने केही जानकारी राखौँ। यो मगर एसोसिएसन केन ब्रान्चको 18 जुलाईमा एनुअल इभेन्ट हुँदैछ, समर भेटघाट कार्यक्रम। र अघि हाम्रो साहबसँग पनि हामीले कुराकानी गऱ्यौँ, 12 बजेबाट राति 9 बजेसम्म कार्यक्रम हुन्छ। सटन भ्यालेन्स स्कुल नर्थ स्ट्रिट ME 17 3HLमा जान सक्नुहुन्छ। र यो चाहिँ मेस्टनमा है त। भीमपुन हुनुहुन्छ, उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ 07588759885 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ। अनि अर्को चाहिँ धादिङ नुवाकोट समाज युकेको वार्षिक भेटघाट कार्यक्रम 18 जुलाईमा हुँदैछ। यो आउँदो चाहिँ जुलाई 18 तारिक डिएनएस कप फुटबल टुर्नामेन्ट पनि हुन्छ। अनि जो स्याटरडे 18 जुलाईको दिन है त फेल्थाम कलेज लन्डनमा हुँदैछ। TW13 7E एपमा तपाईँहरू जान सक्नुहुन्छ। मेन एट्र्याक्सनहरूमा शैलेन्द्र सिमकडा हास्य कलाकारको त्यहाँ प्रस्तुति रहनेछ। अनि प्रोसेस पाण्डे पनि आउनु भएको रहेछ, द भोइस अफ नेपालको चाहिँ सिजन 6 विनर हुनुहुन्छ। अनि शोभा त्रिपाठीज्यू र उहाँ त अस्ति कहाँ भेटेको थिएँ, दोलिसा भन्दा पनि अटोसम्म जस्तो लाग्छ, स्टिल उहाँले त्यहाँ यहीँ नै हुनुहुन्छ जस्तो लाग्यो। अनि कुमार रञ्जन सिङ्गरजीको पनि त्यहाँ प्रस्तुति हुनेछ। तपाईँहरू जो जानुहुन्छ इन्जोय गर्नुहोला। नेपाली मेला ओपन कन्सर्ट हुँदैछ 2026 यो वर्षको 25 जुलाईको दिन हो। निता कुमारी थापा मगर बहिनी आउँदै हुनुहुन्छ, द भोइस अफ नेपाल सिजन 7 उहाँ विनर हुनुहुन्छ। र मन्त्र बिहानको पनि त्यहाँ प्रस्तुति रहनेछ। रसमोर एरिना अल्डो सर्टमा है त G11 2FEमा तपाईँहरू जान सक्नुहुन्छ 1 बजेबाट राति 10:30 कार्यक्रममा तपाईँहरू गएर इन्जोय गर्न सक्नुहुन्छ। याङ्जीकोट परिवार युकेको 18 गाउँले भेटघाट हुँदैछ, यो वार्षिक भेटघाट हो। र सम्पूर्ण याङ्जाकोट परिवार युकेले चाहिँ अनुरोध गर्नुभएको छ तपाईँहरूको उपस्थितिको लागि। स्याटरडे 25 जुलाईको दिन हो, 11 बजेबाट कार्यक्रम आरम्भ हुन्छ। र क्रेनफोर्ड कलेज कम्युनिटी हल होन्सलोमा है त TW5 9PDमा तपाईँहरू जान सक्नुहुन्छ। अर्को चाहिँ लिकलिक समाज युकेको समर बिबिक्यू 22 अगस्तमा हुँदैछ, भेनु ग्रेन्च जुनियर स्कुल फानबोरामा GU14 8 Tango Alpha तपाईँहरू जान सक्नुहुन्छ। अनि अर्को ओखलझुङ्गा जिल्ला किराँत राई समाज युकेको वार्षिक भेटघाट हुँदैछ 1 अगस्तको दिन, स्याटरडेको दिन हो। फेल्थाम एसेम्ब्ली हल होन्सलोमा हुँदैछ, TW14 9DNमा तपाईँहरू जान सक्नुहुन्छ। 12 बजेबाट यो कार्यक्रम सुरु हुन्छ। अर्को पञ्चासे समाज युगेको वार्षिक चेलीबेटी ज्वाइँ अनि भान्जा भान्जीहरूको सँग भेटघाट कार्यक्रम रहेको छ। प्रीति भोज कार्यक्रम शनिबार 25 जुलाईको दिन दिउँसो 12 बजेबाट राति चाहिँ साँझ 9 बजेसम्म, अब साँझ भन्नु कि राति भन्नु होइन, 10 बजेसम्म त उज्यालो हुन्छ। अल्डरवुड लेजर सेन्टर टोङहाम रोड अल्डर सर्टमा है त। अनि मिडल्यान्ड नेपाली मेला नोटिङहाममा हुँदैछ 27 जुलाईको दिन, भेनु मेलबोर्न पार्क नोटिङहाममा उहाँले गर्दै हुनुहुन्छ। NG8 5HG तपाईँहरू जान सक्नुहुन्छ। 10 बजेबाट राति 9 बजेसम्मको कार्यक्रम तपाईँ गएर त्यहाँ इन्जोय गर्न चाहिँ सक्नुहुन्छ हजुर। अनि यो बागलुङ समाज युकेको भेटघाट कार्यक्रम भइसक्यो। र अर्को चाहिँ इस्ले गोर्खा नेपाली कम्युनिटीको एसोसिएसनको चाहिँ कार्यक्रम 11 जुलाईको कार्यक्रम 11 जुलाई त गइ नै सक्यो। 1 अगस्तमा चाहिँ उहाँहरूको
यी उहाँहरूको चाहिँ बिबीको पार्टी छ फार्ममा हुँदैछ। 12 सेप्टेम्बरमा चाहिँ लेडिज स्टेज पार्टी छ अनि 31 अक्टोबरमा चाहिँ दसैँ अनि तिहार पार्टी रहेको छ। र यो कार्यक्रम तपाईँहरूले सुनिराख्नु भएको छ र मिडल्यान्ड नेपालीको यो अघि भइ नै सक्यो र यस यति नै होला अहिले कार्यक्रम। अर्को बारपाकी समाज युकेको समर बिबिक्यू हुँदैछ, यो चाहिँ 25 जुलाईकै दिन है त स्याटरडे पर्दछ। टाइमिङ 10:30 बजेबाट सुरु हुन्छ। लोकेसन चाहिँ सामोलकोडी स्कुलमा तपाईँहरू जान सक्नुहुन्छ फान बरोमा। अनि सङ्खुवा सभा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम 15 अगस्तमा हुँदैछ एम्पायर हल अर्डसरमा। G11 1DJ जान सक्नुहुन्छ 10 बजेबाट राति 10 बजेसम्म। 25 पाउन्ड हो एडल्टहरूको अनि 13 वर्षदेखि 12 वर्षको 13 पाउन्ड अनि तपाईँहरू 75 अथवा एभब हुनुहुन्छ भने चाहिँ तपाईँहरूको 13 पाउन्ड तिर्नुपर्ने हुन्छ। अनि अर्को चाहिँ हाम्रो नम्बरी साहब हुनुहुन्छ बेर बलाल नम्बरी र उहाँले पठाइदिनु भएको यो हाम्रो प्रिन्टर अहिले बिग्रेको कारणले गर्दा यो प्रिन्ट गर्न पाएको छैन। उहाँहरूको चाहिँ गुल्मी जिल्ला समाज युगको 18 वार्षिक भेटघाट चाहिँ हुँदैछ 2 अगस्तमा जुन चाहिँ फेल्थाम लन्डन युकेमा। थुप्रै थुप्रै कलाकारहरू त्यहाँ आउँदै हुनुहुन्छ। प्रथम नौमती बाजा गुल्मी युकेको प्रस्तुति हुँदैछ। आफ्नै टोलीद्वारा विशेष प्रस्तुति, सोरठी सराया लाखे घाँटु नाच तिज विशेष प्रस्तुति, भजन र चाहिँ थुप्रै थुप्रै कार्यक्रमहरू रहेको छ। अनि गुल्मेली ठाडो भाका निकै प्रचलित छ, सालैजो अनि डिजे डान्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति अनि खाना त भइहाल्यो। र तपाईँहरूको चाहिँ बुक टिकट गर्न चाहनुहुन्छ भने एडल्टहरूको एडभान्समा 20 पाउन्ड अनि अन्त डेमा चाहिँ 25 पाउन्ड, चिल्ड्रेनहरूको चाहिँ 12 पाउन्ड रहेको छ है त। हजुर, यो कार्यक्रम त जानै पर्ला जस्तो भयो त, धेरै धेरै एट्र्याक्सनहरू रहेछन्, यसो सुन्दा पनि जाउँ जाउँ जस्तो लागेको छ। हजुर, 6:16 गएको छ। परदेशी 2 चलचित्रबाट निशान भट्टराईले गाउनु भएको गीत, रमेश पौडेलको शब्द रचना अनि नारायण राई माझीको कम्पोजर।

कुनै भोजको निम्तिलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तिलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तिलाई चाहिँ के यो निम्तिलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

Oui, madame Solon. Michel! Soldats!

0: Archer, be on the guard.
1: Sir! On the guard! To the left! To the guard room! Yes! Mess!
2: हजुर, यसरी वनराजे सी कम्पनीको मगङ डे चाहिँ उहाँहरूले सेलिब्रेट गर्नुभएको थियो र तपाईँहरूले छोटो झलक सुनिसक्नु भएको छ। अब भने वनराजेको चाहिँ सियो साहब हुनुहुन्छ, लेफ्टिनेन्ट कर्नल जे जेपकोट साहब, र उहाँसँग म कुराकानी गर्दै छु। र त्यसपछि भने वनराजे सी कम्पनीको ओसी हुनुहुन्छ र मेजर सुभाष गुरुङ साहबसँग कुराकानी गर्नेछौँ। सियो साहब नमस्कार हजुर, तपाईँलाई
3: नमस्कार। योगदाय आज फल्टनमा फोक्सटन हामी मगङ डे कमरेट गर्दैछौँ, अनि म खेरि एउटा कुरो दिन्छु। मगङ डे पक्का स्पेसल डे हो, अनि सी कम्पनीको बाटो लाउनु हुन्छ, पक्का जरुरी बाटो थियो बयामामा। मेरो कुरो दुईजना बिसी फोन गरेको, एकजना अफिसर आल्बन साहब सहभागीवास भेट्नुभयो यो बाटोमा, अर्को मान्छे थुबहरू फुन बिसी हुनुहुन्थ्यो, अनि थुबहरू पक्का लङ लाइफ पुग्यो नेपालमा। उहाँ खालि नाकी रुपियाँमा खोलामा बस्नुभएको, थाटो पानी नजिक छ, त्यस अलिकति थल। अनि म एकदम लकी थियो किनभने 2025 उहाँको खाँची बुढी भेटेको थाटो पानीमा, पक्का प्राउड म उहाँको मिसेस भेट्नुभयो। अनि आज छ्यासकालाई म उहाँलाई कान्छी बुढी हाम्रो सलाम दिन्छु वनराजेको वल्थनदेखि। आशा छ उहाँकै प्राउड हुनुपर्ने हाम्रो थुबहरू फुनको बारेमा।
2: यस्तो खालको कमेमोरेसन गर्नु कतिको इम्पोर्टेन्ट छ साहब, सी कम्पनीको ब्याटल अनर हो।
3: हजुर, हरेक सालभित्र हामी 5 पार्लोना कमेमोरेसन गरेछौँ फल्टनमा, अनि पक्का जरुरी छ किनभने हाम्रो सानो पायोहरू नयाँ रिक्रुटिङ टेकदेखि 25 र 24 सायद बुझ्दैन होला, त्यस कारणले पक्का सिक्नु पऱ्यो। अनि यो प्रेड सकेपछि हामी भिजिटर सेन्टरमा जान्छौँ, अनि सानो सानो के अरे प्रेजेन्टेसन पाउँछ इतिहासको बारेमा, अनि स्पेसली मगङको बारेमा।
2: सी कम्पनीका सम्पूर्ण रिटायर्ड एन्ड सर्भिङ मेम्बर्सहरूलाई तपाईँको म्यासेज के छ सर?
3: थ्याङ्क यू हजुर, म आशा छ सबै मान्छे के अरे सी कम्पनीदेखि एकदम प्राउड हुनुपर्छ। हाम्रो सी कम्पनी स्टिल स्ट्रङ छ, पक्का खेनियममा एकदम राम्रो काम दिएको हाम्रो एक्सर्साइजमा 3 लागि। सी कम्पनी मेरो आफ्नो होम कम्पनी हो, 2006 म आएको, सो म पक्का प्राउड हो।
2: बटालियनले डिफेन्स अपरेसनल सुटिङ कम्पिटिसन जित्नुभयो, अनि लेटेस्ट नेपाल कप, वा व्हाट अ इयर फर यु सर।
3: अनि पनि हाम्रो भलिबल टिम फेब्रुअरी थियो आर्मी च्याम्पियन, एकदम राम्रो, म कति खुसी लाग्यो। हाम्रो पल्टन पक्का विनिङ पल्टन छ, अनि हाम्रो के अरे माइन्ड सेट विल टु विन एकदम जरुरी, अनि पक्का मान्छे फोकस गरेको स्पोर्ट्स र डिफेन्स अपरेसन सुटिङ र हाम्रो भ्यालिडेसन एक्सर्साइजमा।
2: साहब, यो मगाउँ डेको शुभकामना छ हजुरलाई।
3: हस्, थ्याङ्क यू
2: हजुर। वान आरजेको सियो साहब लेफ्टिनेन्ट कर्नल जेपकोट साहबसँग कुराकानी सुन्दै हुनुहुन्थ्यो, र भने सी कम्पनीको ओसी हुनुहुन्छ मेजर सुभाष गुरुङ साहबसँग कुराकानी गरौँ। ल साहब, तपाईँलाई नमस्कार, अनि यो मगाउँ डेको हजुरलाई शुभकामना छ।
4: हजुर, थ्याङ्क यू सो मच हजुर, एकदम हाम्रो लागि स्पेसल डे आज गर्दाखेरि मगाउँ कम्पनी सी कम्पनी वान आरजेको लागि हाम्रो ब्याटल अनर, धन्यवाद हजुर।
2: आज भाइहरू कति हुनुहुन्छ कम्पनीको, कति बाहिरतिर पनि हुनुहुन्छ कि सबै हुनुहुन्छ आज?
4: आज हामी आई थिङ्क 35+ जतिजना छौँ, किनभने कमिटमेन्ट धेरै छ, एक्सर्साइज ट्रेनिङ यता उति कोर्सेसहरूले स्पेसली चाहिँ हामी चाहिँ भाइहरू चाहिँ अवेर छ अहिले यो रेडिनेसको कारणले गर्दा। पनि
2: हिस्ट्री त अघि टुवाइस हिसाबले पढेर सुनाउनु भयो, तै पनि तपाईँहरूको यो कम्पनीको इम्पोर्टेन्ट डे हो, यो कमेमोरेट गर्नु कतिको आवश्यक छ?
4: एकदम जरुरी छ मेरो विचारमा, किनभने मगाउँ जुन हाम्रो 6 थर्ड बटालियनले चाहिँ लडेर चाहिँ ब्याटल अनर जितेको छ, त्यो भनेको एउटा स्ट्यान्डर्ड हो जस्तो लाग्छ। अनि हामीहरूले आज मात्रै होइन हरेक दिन चाहिँ त्यो स्ट्यान्डर्डलाई चाहिँ हामीले कमिट गरेर चाहिँ वी हेभ टु प्रुभ आवर सेल्फ। अनि च्यालेन्जेस त्यही छ, डिसिप्लिन, मोटिभेसन अनि त्यो हार्डवर्क जरुरी छ। अनि जुन हाम्रो पहिलाको रेजिमेन्टहरूले गर्नुभयो, आज हामीले त्यो नाम बोकेर हिँडेको छौँ, त्यो नामलाई चाहिँ सजिलै हामीले चाहिँ सोच्नु हुँदैन, गर्दाखेरि एकदम जरुरी छ जस्तो लाग्छ।
2: सम्पूर्ण कम्पनीको मेम्बर्सहरू बोथ रिटायर्ड एन्ड सर्भिङ मेम्बर्सहरूलाई के भन्नुहुन्छ?
4: सम्पूर्णलाई चाहिँ ह्याप्पी मगाउँदै भन्न चाहन्छु, हाम्रो शिक्षाको साहबहरू गुरुजीहरूलाई पनि, अनि स्पेसली एभ्री वान जसले चाहिँ सी मगाउँ कम्पनीमा पहिला सर्भ गर्नुभएको थियो, अहिले पनि सर्भ गरेर इआरमा नि हुनुसक्छ होला, कतिपय चाहिँ रिटायर भइसक्नु भयो, सबैलाई चाहिँ ह्याप्पी मगाउँ डे, अनि यो दिन हामी सबैको लागि हो, सबैलाई याद गर्न चाहन्छु।
2: थ्याङ्क यू हजुरलाई मगाउँ डेको शुभकामना,
4: धन्यवाद हजुर।
2: हजुर, ओसी साहबसँग कुराकानी पछि भने छोटो साङ्गीतिक विश्राम लिउँ, र त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानीहरू तपाईँहरूले सुन्न सक्नुहुनेछ।
5: यो BFBS गोरखा रेडियो हो।
2: हजुर श्रोताहरूले गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ र यो बिचमा हाम्रो टेक राई दाजु हुनुहुन्छ बेजिङ स्टोकबाट र उहाँले के लेख्नुहुन्छ योग भाइ सेवा भन्नुभएको छ हजुरलाई पनि सेवा आज बिदा परेकोले बिहे सुन्दै सर सर सर हावा खाँदैछु भनेर हुन्छ सर र हावा खाँदैछु भनेर लेख्नु भएको छ आज एकदमै विन्डी डे पनि छ अलिकति शीतल पनि बनाएको छ यसले भनौँ न नेपालीहरूको भेटघाट कार्यक्रमको लिस्ट लङ लिस्ट र नेपालबाट युकेमा आउनुभएको कलाकारहरूको लामो नामहरूले सुन्दा सबैलाई भेटौँ भेटौँ लाग्छ तर त्यस्तो समय कहाँ मिल्छ र भनेर भन्नुभएको छ सही कुरा हुँदा है समय छ भने नीता थापा मगरले गाउनुभएको कुनै पनि एउटा गीत सुनाइदिनु होला भनेर चाहिँ भन्नुभएको छ उहाँ पनि युकेतिरै हुनुहुन्छ होला धन्यवाद यहाँ आइसक्नु भयो कि आइसक्नु भएको छैन पक्का थाहा भएन 25 तारिकको कार्यक्रमको लागि आउनुपर्ने हो सायद आइ पनि सकेको हुनुपर्दछ हजुर उहाँ र सागर आलेज्यूले गाउनुभएको एउटा गीत चाहिँ म यहाँ सुनाउन चाहन्छु र शिव हमालको शब्द अनि सङ्गीत सागर आलेकै रहेको छ र ल त दाइ इन्जोय गर्नु होला है त तपाईँको दिन आज राम्ररी बित्दै होला छुट्टीको दिन रहेछ इन्जोय गर्नु होला दाई

0: यो PFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: BFBS गोर्खा रेडियो।
1: हजुर श्रोताहरूले बिएबस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ। छोटो विश्रामपछि हजुर सबैलाई वेलकम गर्न चाहन्छु। अहिले चाहिँ वान अफ द सी कम्पनीको चाहिँ ब्याटल अन मगङ डेको बारेमा कुराकानी सुनिराख्नु भएको छ। र अब भने कम्पनीको ट्वाइसी साहब हुनुहुन्छ, क्याप्टेन भरत गुरुङ साहब, उहाँसँग कुराकानी गरौँ। त्यसपछि अरू भाइहरू अनि बहिनीहरूसँग गरेको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ। भरत साहब नमस्कार हजुरलाई।
2: दाई सर्वप्रथम तपाईँलाई एकदम धेरै धेरै धन्यवाद। सबै वान आरजेआरको प्रोग्राममा चाहिँ तपाईँले जहिले आएर यसरी नै सपोर्ट गरिदिनु भएको छ। वान्स अगेन अन बिहाफ अफ सम्पूर्ण सी मगाउँ कम्पनीको मेम्बर्स अनि फ्यामिलीजको तर्फबाट तपाईँलाई चाहिँ यहाँ आएर आज यसरी सबै मेमोरी क्याप्चर गरिदिनु भएको छ, एकदम धन्यवाद भाइ।
1: दोस्रो विश्वयुद्धको सम्झना गरिरहेका छौँ मगाउँको 1944 को, तपाईँले हिस्ट्री पढेर सुनाउनु भयो, एउटा त्यो गर्वको मोमेन्ट होला आफ्नो हिस्ट्री पढ्नु होइन?
2: हजुर, यो मैले हिजो अलिअलि अब त्यसलाई स्क्रिप्ट हेर्दै बस्दाखेरि अनि झन् पढ्दै गयो, झन् आज बिहान आएर चाहिँ गर्दाखेरि चाहिँ इट्स फिल डिफ्रेन्ट भाइ। पहिला बाबुबाजेले गरेको त्यही बहादुरीले गर्दाखेरि चाहिँ हामी आज यो स्टेजमा बसेर हामी गोर्खाली हौँ भनेर प्राउडको साथमा चाहिँ सर्भिस गरिरहेको छौँ दाइ। त्यही भएर झन् त्यो स्क्रिप्ट पढ्दाखेरि मलाई आफैले आफैलाई एकदम आभारी ठाने दाइ।
1: गोर्खालीहरूको एकदमै इज्जत राख्नु भयो, हाम्रो भिसी तुल बहादुर हुनुहुन्छ, उहाँलाई भेट्ने मौका पाउनु भएको थियो?
2: मैले उहाँलाई चाहिँ पाएन दाइ, भेट्न पाएन। मैले भिसी साहबहरूलाई भेटेको चाहिँ हाम्रो रामबहादुर लिम्बू साहबलाई चाहिँ भेटेँ, उहाँको फ्युनरल पनि गर्ने मौका, तर दुलबहादुर पुनजीलाई चाहिँ मैले भेटेन।
1: अब आज त मगाउँ डे मनाइराख्नु भएको छ, कम्पनीको के छ समर ब्रेकतिर जानेमा हुनुहुन्छ कि के छ अब कमिटमेन्टहरू?
2: कमिटमेन्ट युकेको ब्याटालियनमा त्यस्तो छ दाइ, बिजी हो, इज सच अ लाइफ। तर आज चाहिँ पक्का एज अ सी मगाउँ कम्पनी फ्यामिलीज, हामी विथ फ्यामिलीज सबै आज बेलुका चाहिँ हामी सोसियल इभिनिङ छ दाइ। त्यसपछि चाहिँ सिरिज अफ एक्सर्साइज, त्यसपछि चाहिँ वी आर रियली लुकिङ फरवर्ड फर समर लिभ अगस्तमा दाइ।
1: हुन्छ साहब, मगाउँ डेको धेरै धेरै शुभकामना।
2: हजुर, वन्स अगेन तपाईँलाई एकदम धेरै धेरै धन्यवाद। अनि म यही टाइम लिएर चाहिँ सम्पूर्ण अहिले सर्भिङ गरिरहेको सी मगाउँ कम्पनीको मेम्बर्स अनि फ्यामिली अनि जति पनि पास्ट सबै साहब गुर्जीहरू सी कम्पनीमा चाहिँ सर्भ गरेर चाहिँ अहिले रिटायर लाइफ जिउनु भएको छ, उहाँहरूको पनि एकदम ठुलो देन छ। अहिले सर्भिङ मेम्बर्स अनि फ्यामिलीजको तर्फबाट सम्पूर्ण एक्स सी कम्पनीको मेम्बरहरूलाई चाहिँ मगाउँ डेको चाहिँ धेरै धेरै शुभकामना भन्न चाहन्छु भाइ।
1: अब भने अनर गार्ड कमान्डर हुनुहुन्छ साजन राजीव तामाङ भाइ, र उहाँले लिड गर्नुभएको थियो। भाइ नमस्कार अनि मगाउँ डेको शुभकामना।
3: दाइ नमस्कार, थ्याङ्क यू सो मच। अनि जति पनि बिएबिएस सुन्दै हुनुभएको सम्पूर्ण श्रोताबिनहरू सबैजनालाई एकमुष्टमा नमस्कार।
1: हजुर, क्वालिटी एकदमै इमाकुलेट थियो, कति भाइहरूलाई रिहर्सल गराउनु भएको थियो?
3: हामीले लाइकले हिजोबाट सुरु गरेको, जस्ट चारचोटि जस्तो गरे होला दाइ। हजुर,
1: कतिको इम्पोर्टेन्ट छ अनि तपाईँलाई कस्तो लाग्यो त्यो एउटा अनर गार्ड लिड गर्नु पाउँदा यो एकदम हिस्टोरिक डेमा?
3: यो चाहिँ एउटा अब हिस्टोरिक डे, एउटा प्रिभिलेज अनि अनर हो दाइ। गर्दाखेरि चाहिँ अब हामीले एज अ भित्रैबाट मनबाट भन्नु पर्दाखेरि चाहिँ एउटा प्राउडको साथ खेल्ने जो सबैलाई चाहिँ मौका पाउँदैन, गर्दाखेरि चाहिँ दिस इज आवर आई थिङ्क ग्रेट अपर्च्युनिटी।
1: यहाँ ऱ्याङ्क स्ट्रक्चर कस्तो पो हुन्छ?
3: यसमा चाहिँ दाइ सहजनले चाहिँ लिड हुन्छ, त्यसपछि एउटा कोपुल, एउटा लास्ट कोपुल, अनि चाहिँ राइफलम्यान भाइ, एउटा पाइपर अनि एउटा बिगुलर।
1: ल त मगाउँ डेको शुभकामना भाइलाई।
3: दाइ थ्याङ्क यू सो मच अपर्च्युनिटी दिनुभयो, धन्यवाद हजुरलाई।
1: अब भने सी कम्पनीको चाहिँ सिएसएम हुनुहुन्छ हाम्रो W2 चित्रराज लिम्बू भाइ। ल भाइ नमस्कार अनि मगाउँ डेको शुभकामना।
4: दाइ नमस्कार अनि थ्याङ्क यू भेरी मच तपाईँलाई।
1: सिएसएम हुनुहुन्छ, भाइहरूको टर्नआउट बेयरिङ राम्रो थियो आज?
4: आज हजुर एकदमै राम्रो थियो हाम्रो टर्नआउट एन्ड बेयरिङ, प्लस ओभरअल हाम्रो परेड पनि राम्रोसँग नै कम्प्लिट भयो।
1: भाइहरू सबै हुनुहुन्छ कि कोही बाहिर हुनुहुन्छ?
4: मेजोरिटी भाइहरू चाहिँ यहीँ नै हुनुहुन्छ, तर कति अब म्यान्डेटरी कोर्समा चाहिँ बाहिर जानुभएको भाइहरू चाहिँ स्टिल बाहिर नै हुनुहुन्छ दाइ।
1: कति दिनुभएको थियो टाइम रिहर्सलको लागि यो प्रिपेयरको लागि?
4: वान आर चाहिँ एकदमै बिजी छ दाइ अहिलेको समयमा चाहिँ, तैपनि हामीले चाहिँ हिजो छोटो समयमा चाहिँ रिहर्सल गर्ने मौका पाएको थियौँ। स्पेसली हाम्रो अनुरका टिम, साजन राजीव गुरुजीको टिम, उहाँहरूले चाहिँ रिहर्सल गर्ने हिजो आफ्टरनुनमा मौका पाइएको थियो। त्यो हेर्दा चाहिँ जस आजको परेड चाहिँ जस राम्रो भयो जस्तो लाग्छ दाइ।
1: अनि सम्पूर्ण कम्पनीको मेम्बर्सहरू सर्भिङ अनि रिटायर्ड साहबहरूले पनि सुन्दै हुनुहुन्छ, बाहिर के भन्नुहुन्छ?
4: सम्पूर्ण अब हाम्रो रिटायर्ड साहब गुरुजीहरू नम्बरी अब जति पनि हुनुहुन्छ, जताबाट सुनिरहनु भएको छ, तपाईँहरूलाई पनि मगाउँ डेको चाहिँ हाम्रो सी कम्पनीको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना भन्न माग्छु। अनि तपाईँहरूलाई थाहा छ तपाईँहरूको सर्भिसको दौरानमा चाहिँ मगाउँ डे धेरै सेलिब्रेट गर्नुभयो होला, अनि म चाहिँ भन्न चाहन्छु कि हामी पनि स्टिल त्यो इतिहासलाई चाहिँ स्टिल हामीले चाहिँ कन्टिन्यू गरिरहेका छौँ, अनि सबैलाई वन्स अगेन ह्याप्पी मगाउँ डे भन्न चाहन्छु दाइ।
1: ल त हजुरलाई पनि ह्याप्पी मगाउँ डे है त।
4: हजुर दाइ, थ्याङ्क यू।
1: अब यहाँ चाहिँ अनर गार्ड खेल्नुहुने केही भाइहरू हुनुहुन्छ, र भाइ नमस्कार है।
5: नमस्कार।
1: भाइको नाम?
5: राइफलम्यान सन्तोष हो।
1: अनि आज तपाईँहरूको इम्पोर्टेन्ट डे मगाउँ डेमा चाहिँ परेड खेल्नुभयो, कतिको चाहिँ प्राउड हुनुहुन्छ?
5: एक हिसाबले चाहिँ प्राउड पनि हो अनि एक्साइटेड पनि।
1: कति प्र्याक्टिस गर्नुभएको थियो रिहर्सल?
5: रिहर्सल चाहिँ हिजो दुई तिनचोटि चाहिँ रिहर्सल गरेको थिएँ।
1: ल त भाइ, मगाङ डेको धेरै धेरै शुभकामना है त।
5: धन्यवाद।
1: अब अरू भाइ पनि हुनुहुन्छ, र उहाँसँग पनि कुराकानी गरौँ। उहाँले एकदमै प्राउड डे हो आज, उहाँले आफ्नो चाहिँ मगाङ डे मनाउनु भयो। भाइको पुरा नाम चाहिँ विथ ऱ्याङ्क,
6: म चाहिँ ल्यान्स कर्नल दिकेश मगर, म चाहिँ सिकम पनि।
1: यु मस्ट बी भेरी प्राउड होइन, आज एकदमै तपाईँको हिस्टोरिक डे हो।
6: हजुर दाइ, यो चाहिँ मेरो थर्ड मगाङ डे हो दाइ, फर्स्ट र सेकेन्ड भन्दा चाहिँ अलिक स्पेसल छ मेरो लागि, किनभने म चाहिँ आज आफै अनर गार्ड खेलेको छु दाइ, त्यही भएर।
1: अनि कतिको इम्पोर्टेन्ट छ यो तपाईँहरूको वर्षमा एकपटक हुन त, तपाईँले प्रत्येक दिनै अब यो मगाङ डे भन्ने के हो जान्नुपर्छ, तपाईँ गुरुजी हुनुहुँदो रहेछ होइन।
6: हजुर, यो मगाउन डे चाहिँ अब म चाहिँ अब 3.5 वर्ष जस्तो हुँदैछ दाइ सर्भ गरेको, अनि आई फिल लाइक मगाउन डे चाहिँ हामीले चाहिँ एकदम सेलिब्रेट गर्दा चाहिँ हामीले चाहिँ अब पुर्खाहरूलाई सम्झिन्छौँ, तर एभ्री डे चाहिँ हामीले सम्झिन्छौँ त्यो एउटा माग गरेको आज मात्रै सेलिब्रेट गर्ने भनेर, तर उनीहरूले गरेको कन्ट्रिब्युसनहरू चाहिँ हाम्रो लागि आज हामी त्यही भएर यो ठाउँमा छौँ जस्तो लाग्छ दाइ मलाई चाहिँ।
1: र त मगाउन डेको शुभकामना।
6: हुन्छ, थ्याङ्क यू दाइ।
1: अब कम्पनीको सिनियर लेडी हुनुहुन्छ हाम्रो चाहिँ प्रविना गुरुङ बहिनी, ओसी बहिनी हुनुहुन्छ, र यहाँ मजाले फोटो खिच्ने पनि यहाँ भइरहेको छ, रमाइलो वातावरण छ घाटमा। बहिनी नमस्कार।
7: नमस्ते दाई।
1: अनि आज परेड कस्तो देख्नुभयो त तपाईँ, अब कम्पनीको सिनियर लेडी हुनुहुन्छ।
7: हजुर, एकदम राम्रो थियो दाई, भाइहरूले सबैजनाले एकदम राम्रोसँग गर्नुभयो होइन, हामीलाई एकदम खुसी लाग्यो देखेर, एकदम रमाइलो भइरहेको छ दाई।
1: ओके, अनि कतिको आवश्यक छ त हाम्रो वीर पुर्खाहरूलाई सम्झिनु, आज त अब सेकेन्ड वर्ल्ड वारको वीर पुर्खाहरूलाई सम्झिरहेछौँ।
7: हजुर, आई थिङ्क यो चाहिँ एकदमै आवश्यक छ, किनकि उनीहरूले हाम्रो लागि धेरै कुरा गर्नुभएको छ होइन, धेरै सेक्रिफाइस गर्नुभएको छ, अनि यसरी हामीले उनीहरूलाई रिमेम्बरेन्स गर्न पाउँदाखेरि, सम्झिन पाउँदाखेरि एकदमै खुसी लागेको छ दाई।
1: अनि सम्पूर्ण वान आजको सर्भिङ सी कम्पनी भन्नु पर्टिकुलरली, अनि रिटायर्ड मेम्बर्सहरूलाई के भन्नुहुन्छ?
7: फर्स्ट अफ अल त ह्याप्पी मगाउन डे, अनि थ्याङ्क यू सो मच सबैजनालाई, जति पनि सी कम्पनीको बहिनीहरू भाइहरू आइदिनु भयो, एकदम राम्रो भयो परेड होइन, अनि गेस्टहरूलाई पनि थ्याङ्क यू सो मच होइन। अब यसरी नै हामीले नेक्स्ट इयर त्यसपछि पनि मगाउन डे सेलिब्रेट गरिराख्न पाऊँ, हाम्रो वीर गोर्खाहरूलाई यसरी नै रिमेम्बरेन्स गरि नै राख्न पाऊँ होइन, त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु दाइ।
1: अब तपाईँ त अब वाइडर आर्मी जानु भएको छ, साथ विभिन्न पल्टन जानु भएको छ, कहाँ कहाँ नोकरी गर्ने मौका पाउनु साहबसँग?
7: हजुर, हामी चाहिँ योभन्दा पहिला चाहिँ ब्रुनेमा थियो, त्यसपछि चाहिँ एन्डओभरतिर त्यतातिर थियो, ठिकै छ, रमाइलो हुँदैछ होइन, धेरै ठाउँमा देखिरहेको छ नयाँ नयाँ। अब मेरो हस्बेन्डको राम्रो कामले गर्दाखेरि चाहिँ मैले चाहिँ धेरै राम्रो मौकाहरू पाइरहेको छु, त्यसको लागि एकदम म चाहिँ एकदम आभारी छु।
1: हुन्छ बहिनी, आज मगाङ डेको शुभकामना।
7: हजुर तपाईँलाई, थ्याङ्क यू दाई।
1: अब हाम्रो टुवासिनी बहिनी हुनुहुन्छ, हाम्रो सबिना गुरुङ बहिनीको पनि छोटो शुभकामना लिइहालौँ। बहिनी नमस्कार है।
8: नमस्ते दाई।
1: फोटो खिच्नमा व्यस्त हुनुहुन्छ?
8: हजुर, अलिअलि दाई। थ्याङ्क यू तपाईँलाई दाई, आज आइदिनु भएकोमा हाम्रो मगाङ डेमा।
1: हाम्रो कामै हो। कस्तो लाग्यो त आज यहाँ आउँदा, हुन त थुप्रै परेड देख्नु भयो, तर आज पर्टिकुलरली आज तपाईँको इम्पोर्टेन्ट डे हो।
8: हजुर, आज चाहिँ हाम्रो लागि एकदम स्पेसल ओकेजनै भन्नु पर्ला दाई होइन, मेरो चाहिँ यो सी कम्पनीमा चाहिँ फर्स्ट टाइमै भन्नु पर्ला, अरू कम्पनी सबै गइसके, सी कम्पनीमा चाहिँ मेरो बुढो चाहिँ एज अ ट्वाइसी चाहिँ फर्स्ट टाइमै आउनु भयो। सी कम्पनीमा चाहिँ पहिला चाहिँ कहिले परेको थिएन दाई, फर्स्ट टाइमै हो। अनि जे होस्, यसो बहिनीहरूसँग यसरी सी कम्पनी मगाउँदै यसरी परेडमा आउन पाउँदाखेरि चाहिँ आफूलाई एकदम ह्याप्पी पनि लागिरहेको छ दाई होइन, अनि हाम्रो कम्पनीको येल्लो कलर भएर आज बहिनीहरू सबै येल्लोमा सजिएको देख्दाखेरि चाहिँ एकदम समर भाइभ अनि मगाउँ डे नै जस्तो फिल भइरहेको छ दाई।
1: अनि वीर पुर्खाहरूलाई सम्झिरहेका छौँ, कतिको आवश्यक लाग्छ तपाईँलाई?
8: यो त एकदम इम्पोर्टेन्टै हो जस्तो लाग्छ, हाम्रो हिरोहरू हो नि त उहाँहरू त दाई होइन, अनि उहाँहरूलाई यो ओकेजनमा यसरी सम्झिनु पनि पर्ने एकदम महत्त्व पनि छ जस्तो लाग्छ दाई मलाई चाहिँ। हजुर,
1: कि ओसी बहिनीसँग कुराकानी गरेँ, अब तपाईँ नै हुनुहुन्छ टुवाइस नि, प्रायः गोला साहबहरू हुनुहुन्छ, तर यहाँ चाहिँ अब गोर्खाली अफसर हुनुहुन्छ, के के छ कम्पनीको अरू चाहिँ तपाईँको एक्टिभिटी छ अब
8: आजको लागि दाई?
1: होइन आज मात्रै होइन, अरू पनि कफी मर्निङहरू।
8: अहिले चाहिँ हाम्रो चाहिँ फिलहालमा त यही मगाउँ डेमै के गर्ने भनेर अलिक बिजी भयो दाई, तर अब हाम्रो अपकमिङ इभेन्टहरू पनि आउँदैछ भन्नु पर्ला दाई, हामी यसो लेडिजहरूको कफी मर्निङ जस्तो गरौँ कि भनेर सोच्दैछौँ दाई।
1: ल बहिनी, बडो मजाले बोल्नु हुँदो रहेछ, अनि पक्का रेडियो भोइस रहेछ, कमान्डिङ भोइस, आई एम वेल इम्प्रेस्ड बहिनी, थ्याङ्क यू।
8: थ्याङ्क यू सो मच दाई, थ्याङ्क यू।
1: हजुर, कार्यक्रमको समय अवधि समाप्त भइसकेको छ। हेमन्त शर्मा र विष्णुमाझीले गाउनु भएको गीत यहाँ लिस्टमा आएको छ, र यही गीत राख्दै भोलिसम्मको लागि बिदा मागे हस् त। हेभ अ लभली इभिनिङ, बाई बाई।

0: samudayमा
1: Reliant Buddy
0: On Air
1: Appma
0: अनि Smart Speaker मा भन्नुहोस्
2: Play BFBS
1: You BFBS Gorkha Radio हो
0: Gorkha Radio
3: हाल सताइसवटा आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ। तीमध्ये चारवटा आयोजना सम्पन्न भइसकेका छन्। आज प्रतिनिधि सभाको अर्थ समिति बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले आयोजनाको पुनरावलोकन गर्दै संख्या घटाउन सुझाउनु भएको छ।
4: राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै छ, 27 आयोजना भनेको यो धेरै हो। राष्ट्रिय गौरव बोध गर्ने भनेको केही सीमित आयोजनाबाट नतिजा देखाएर गौरव बोध गर्नुपर्ने अवस्था हुन सक्थ्यो।
3: हालसम्म माथिल्लो तामाकोशी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम सकिएको छ। अब बाँकी 23 10 मात्र राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राख्न सचिव पन्थीको सुझाव छ।
4: राष्ट्रिय गौरवका आयोजना सम्बन्धी मापदण्ड पुनरावलोकन गरी यस्ता आयोजनाको संख्या बढीमा 10 कायम गर्ने र बाँकीलाई रूपान्तरणकारी आयोजना, प्राथमिकता प्राप्त आयोजना वा अन्य कुनै आयोजना नामाकरण गरेर कार्यान्वयनमा जाँदा ठिक हुन्छ भन्ने सुझाव रह्यो।
3: राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी र नीतिगत व्यवस्था हुनुपर्ने समेत उहाँको सुझाव छ। तयारी बिनै गौरवका आयोजना घोषणा गरिँदा उपलब्धि पूर्ण नभएको समेत उहाँको तर्क छ।
4: पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा भएका छन्, जसले गर्दा तयारीमै समय धेरै खर्च भएको छ।
3: दिगो विकासका लक्ष्य प्राप्तिका लागि 30 आवश्यक पर्नेमा हाल 23 हाराहारीमा मात्र वित्तीय व्यवस्थापन भइरहेको पनि उहाँको भनाइ छ। अब खबर फटाफट।
5: काठमाडौँ उपत्यकामा पाकेटमार खोज्न सादा पोसाकका प्रहरी परिचालन, क्लिन स्विप अभियान नाम दिएर भक्तपुर, थानकोट, किर्तिपुर, हरिसिद्धि र चक्रपथ रूटमा चल्ने सार्वजनिक बसमा 10 निगरानी गरिने। पानीको बहाव बढ्न थालेसँगै कैलालीका नदीमा डल्फिनको चहल पहल, टिकापुर र भजनी नगर क्षेत्रका नदीमा डल्फिन देखिन थाले, नदी बढ्न थालेसँगै बच्चा हुर्काउन डल्फिन आउने गरेको संरक्षण कर्मीको भनाई। झापाको भद्रपुर 3 ज्ञानेचोकबाट 39,00 किलो खरबुजाको बिउ बरामद, भीमलाल सुवेदीको घरमा 94 बोरामा लुकाएर राखिएको खरबुजाको बिउ भद्रपुर भन्सार कार्यालयमा बुझाइयो। नवलपुर क्षेत्रमा सर्पदंशका घटना बढ्न थाले, गएको साउन यता नवलपुरमा मात्रै 670 सर्पदंशका बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेको जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क। लमजुङको उदिपुर, रिट्ठी बगर, नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सड़क कालोपत्रे भएपछि हिलो र धुलोको शास्ति सकियो। 26,29,00,000 7 सड़क कालोपत्रे भएपछि दोर्दीवासी खुसीले दङ्ग। र काठमाडौँ उपत्यकामा महिना दिनभित्र चोरी भएका मध्ये 35 मोटरसाइकल र 60 स्कुटर ट्राफिकले फेला पारेर धनीलाई बुझायो। हराएका साधन पाएपछि ट्राफिकलाई स्याबासी।
3: युक्रेनमा खटिएको बेलायती पूर्व सैनिकको सानो टोली घर फर्किएको छ। पूर्व सैनिक सामेल प्रकोप प्रतिकारी परोपकारी कोष रियाक नामको संस्थाले युक्रेनमा रसियाको आक्रमण शुरू भएदेखि टोली खटाउन थालेको हो। थप हाना किङबाट।
6: The British military might not have boots on the ground in Ukraine, but there's plenty of military expertise here. The charity REACT harnesses the wealth of experience in former servicemen and women and use it around the world. This was their 15th deployment to Ukraine, during which they visited towns and cities close to the front line to train ordinary Ukrainians in essential skills, from how to use a tourniquet to how to evacuate a building. Arena works for an organization that install water towers across the Mykolaiv region. She explained that every time their technicians leave the city, they're at high risk of attack from drones and missiles.
7: I'm so grateful to have such a cool experience because it wasn't only words, it was a lot of practice. I practiced it to put bandages all around the head, to put bandages inside the wounds. At least I have a understanding that I can go on a monitoring visit with them so I won't die eventually. I'm so grateful and thank you, just like a lot of thanks.
6: Hannah King, BFBS Forces News in Ukraine.
3: ललितपुर महानगरपालिकाले वधु 1 आफ्ना नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
2: यसअघि साउन एक गतेदेखि सेवा सञ्चालन गर्ने घोषणा गरिएको भए पनि केही कामहरू बाँकी रहेकोले भदौ एक गतेदेखि मात्रै सेवा सुरु गरिने नगर प्रमुख चिरी बाबु महर्जनले जानकारी दिनुभयो। महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बरमा फोन गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महानगर प्रमुख चिरी बाबु महर्जनको भनाइ छ। उहाँका अनुसार स्वास्थ्य टोलीले घरमै पुगेर बिरामी आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा प्राथमिक उपचार गर्ने घरमै।
1: नमस्कार।

बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनुजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल असार महिनाको 29 गते तदनुसार जुलाई महिनाको 13 तारिक सन् 2026 कार्यक्रममा आउनुहुन्छ र आज चतुर्दशी पनि परेको छ। अब लगभग असार महिना पनि सकिन लागेको छ र आज सोमबारको कार्यक्रम सधैँ छ तपाईँले म धनुजङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ र कार्यक्रमको शुभारम्भमा भने लिम्बुका आवाजमा रहेको यसमा अभिषेक खड्का र आकृति राज भण्डारीको अभिनय रहेको कुमारी चलचित्रको गीतबाटै कार्यक्रमलाई मैले उठान गरिसकेको छु भने आज कार्यक्रम नेपाल कलिङमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त रागौं विषयवस्तुतर्फ र सप्ताहन्त दुई दिनको विदा तपाईँहरूको रमाइलोसँग बित्यो होला भन्दै कार्यक्रममा समावेश गरिएका विषयवस्तुतर्फ लागौं। कार्यक्रम नेपाल कलिङमा सदैव हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डे अन्तर्गत आज पनि हामीले विशेष गरेर सर्वोच्च अदालतमा अन्तिम फैसलाको तयारीमा रहिरहेको राष्ट्रिय परिचय पत्रसँग जोडिएको विषयमा कुराकानी गर्दैछौ वरिष्ठ अधिवक्ता रामेश्वर रावसँग। यसभन्दा अघि असारको 16 गते परेको पेशी यसपटक भने नयाँ मोडबाट अगाडि बढेको छ। भदौ 1 गते यसको चाहिँ अन्तिम फैसलाको तयारीमा रहेको कुरा हामीसँग अफ द रेकर्डमा जानकारी गराउनु भएको थियो र अहिलेसम्म भएको विकसित घटनाक्रम र नेपाल सरकारले लिन लागेको निर्णायकको मोडसँग जोडिएको यो विषयसँग केन्द्रित रहेर कुराकानी गर्दैछौ। राष्ट्रिय परिचय पत्र धेरैले बनाइसक्नु भएको छ, कतिले बनाउने क्रममा हुनुहुन्छ र कतिले बनाइसकेर पनि लिन नगएको अवस्था पनि रहेको छ र हामीसँग नागरिकता हुँदाहुँदा राष्ट्रिय परिचय पत्रको जरुरत किन पर्यो भनेर यो प्रसङ्गमा सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि यो निकै लामो उत्तर चढावपूर्ण अवस्थाबाट अगाडि बढिरहेको छ र पछिल्लो नयाँ घटनाक्रमसँग जोडेर वरिष्ठ अधिवक्ता रामेश्वर राउतसँग गरेको कुराकानी सुन्न सक्नुहुनेछ आजको बसाईमा। त्यसै गरी अन्य विषयवस्तुमा भने सम्पादकीय रहेको छ र सम्पादकीयलाई लिएका छौँ इकान्तिपुरको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीयलाई र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ।

0: आजै छौरिया कटकी मेकअप फेकअप गर्के आइल बढिया
1: ओकर अफिसर बाबुजू आएको छ नि फेरि गाउँमा
0: जति आए नि के गर्नु नाम त सोध्न सकेको छैन
1: यो पालि चाहिँ जसरी नाम सोध है
0: कि नाम नै नसोधी सिप्पै बाँड्ने विचार छ तिर त्यही अफिसरसँग
1: जानु नि भेट छैन यो त
2: ब्यान बाजा के सजाय बिमै त नभए छोड्दे गफ सुनेर बस्ने फुर्सद छैन मेरो
0: अब जाउँ हुन्छ त माया लुजुर आएपछि

0: कृष्णा गुरुङको आवाजमा रहेको यस गीतमा शब्द र सङ्गीत पनि कृष्णा गुरुङकै रहेको छ र यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो भिभिस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा भने लागौं सम्पादकीय तर्फ। इकान्तिपुरको अनलाइन संस्करणमा प्रकाशित यो सम्पादकीयलाई आजको बसाईमा हामीले जस्ताको जस्तै यहाँ साभार गर्न गइरहेको छु। म उपयुक्त प्रस्तावलाई उत्साहजनक बनाउन गृह कार्य अनिवार्य, यो शीर्षकमा इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। वैदेशिक लगानी विस्तारले निर्यात बढाउन पनि सहयोग पुर्याइरहेको विभिन्न तीव्र विकास गरिरहेका मुलुकहरूमा देखिन्छ। मुलुकको आमदानी बढाउने यी दुई स्रोतबाट लाभ भने त्यति सहजै लिन सकिँदैन। त्यसको उदाहरण नेपाल हो। अन्तर्राष्ट्रिय व्यापारमा नेपालको निर्यातको हिस्सा 10% भन्दा कम छ। वैदेशिक लगानीको अंश अर्थतन्त्रमा 0.2% हाराहारी मात्रै छ। लगानी र व्यापार बढाउन द्विपक्षीय लगानी सम्झौता BIA र स्वतन्त्र व्यापार सम्झौता FTA गर्ने प्रचलन हो। कतिपय अवस्थामा आगामी स्वयंको अग्रसरताले कतिपय अवस्थामा अन्य देशको रुचिले पनि त्यस्ता सम्झौता हुने गर्छन्। यति बेला उत्तरी छिमेकी चीन तर्फबाट यी दुवै सम्झौताका लागि प्रस्ताव गरिएको छ। नेपालले पर्याप्त गृह कार्य मार्फत आफ्नो हितलाई सुनिश्चित गर्दै यस्ता सम्झौतामा अघि बढ्नुपर्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। कमजोर आर्थिक क्षमता भएका मुलुकले वैदेशिक लगानीका लागि बाह्य लगानीकर्तालाई विश्वास दिलाउन खोज्छन्। त्यसका लागि विभिन्न देशसँग लगानी सम्झौता पनि गर्न खोज्छन्, प्रस्ताव लैजान्छन्। अर्कोतर्फ विभिन्न देशले पनि अन्य देशमा लगानी गर्न खोज्छन् र प्रस्ताव लैजान्छन्। त्यस क्रममा लगानीको सुरक्षा संरक्षण र प्रबन्धन खोजिन्छ। कमजोर आर्थिक सामाजिक राजनीतिक अवस्था भएका मुलुकमा शासन राजनीतिक प्रतिबद्धता लगानी प्रति सामाजिक अपनत्व सकारात्मक भाव पनि कमजोर हुने भएकाले अतिरिक्त सुनिश्चित खोजिन्छ। नेपालमा लगानीको वातावरण आउन नसक्नुमा यहाँका जटिल कानूनी प्रावधान असुरक्षा र अस्थिरता जस्ता पक्षलाई कारणका रूपमा प्रस्तुत गर्ने गरिएको छ। यस्तै अवरोधका कारण GDP को तुलनामा वैदेशिक लगानी केवल 0.2% मात्रै छ भने सँगसँगै विश्व व्यापार संगठनको सदस्य बनेको कम्बोडियामा यस्तो लगानी झन्डै 10% पुगेको छ। लगानी बढाउने ध्येयले नेपालले फ्रान्स, जर्मनी, बेलायत, मौरिसस, कतार, फिनल्यान्ड र भारतसँग लगानी सम्झौता गरिसकेको छ, तर उल्लेखनीय लगानी आउन सकेको छैन। त्यसैले हामीले बढीभन्दा बढी सँग लगानी सम्झौता गर्ने, लगानीको सुरक्षाको विश्वास दिलाउने, देशमा आर्थिक गतिशीलता बढाउने रणनीति अख्तियार गर्नुपर्छ। हाम्रा सम्भावना के हुन्, हामीले लाभ लिन सक्ने क्षेत्र कस्ता हुन्, कस्ता क्षेत्रमा लगानी आउँदा हामीलाई रोजगारीको सृजना लगायतका वृहत पक्षमा फाइदा पुग्छ भन्ने ख्याल गरेर यस्ता सम्झौतातर्फ अग्रसर हुनुपर्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। तीव्र आर्थिक विकास गरेको छिमेकी चीनसँग हुन सक्ने सम्झौता हाम्रा लागि फाइदाजनक नै हुन सक्छ, तर नेपालको आवश्यकता नेपाल चीन बीचको सौहार्द सम्बन्धलाई केलाउँदा यस्तो सम्झौता सैद्धान्तिक रूपमा उपयोगी हुन सक्छन्। यद्यपि सम्झौता प्रावधानले धेरै विषय प्रस्ताउनेछन्, यस्ता विषय नेपालको गृह कार्यमा पनि निर्भर गर्छ भन्दै इकान्तिपुरले सम्पादकीयमा लेख्दछ। विश्व ब्याङ्कले 2021 सार्वजनिक गरेको एक प्रतिवेदनले भन्छ, जति बढी विदेशी लगानी हुन्छ त्यसले निर्यातलाई पनि बढाउँछ। यो विषयलाई हामीले चीनबाटै प्रस्तावित स्वतन्त्र व्यापार सम्झौता FTA सँग जोडेर हेर्न सक्छौ। लगानी आउने, उत्पादन बढ्ने र निर्यात पनि सहजीकरण गर्ने विषय परिपूरक हुन्। त्यस्तो त बाह्य लगानी आए पनि नआए पनि स्वदेशी उत्पादनलाई बाह्य बजारमा सहज होस् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो। स्वतन्त्र व्यापार सम्झौताले भने नेपालको उत्पादन सहजै चीनमा पुग्नलाई सहयोग पुर्याउँछ, तर हामी उत्पादन र व्यापारमा चीनसँग प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा अहिले छैनौ। चीनको व्यापार परिणाम ठूलो छ। समान हैसियतको सुविधामा आधारित सम्झौताबाट नेपालले फाइदा लिन सक्दैन, बरु चीनले मात्रै फाइदा लिने स्थिति बन्न सक्छ। विकल्पमा नेपालबाट चीनतर्फ बढी निर्यात भइरहेका वस्तु सम्भावित थप निर्यात जन्य वस्तुको पहिचान गरी नेपालले त्यसमा सुविधा प्राप्तिका लागि पहल गर्न सक्छ। चीनसँग स्वतन्त्र व्यापार सम्झौता FTA गर्नु अघि नेपालको भारतसँगको अभ्यास र अनुभवलाई नेपाल चीनको हकमा पनि उपयोग गर्न सकिन्छ। भारतले नेपालका प्राय सबै उत्पादनलाई भन्सार रहित बजार पहुँच दिएको छ। नेपालले भने प्राथमिक कृषि उत्पादन बाहेक अन्यमा भन्सार र अन्य महसुल लिने गरेको छ। चीनसँग हुने सम्झौतामा पनि यस्तै प्रावधान राख्न सकियो भने नेपालले लाभ लिन सक्छ, सहज प्रष्ट स्थिर र अनुमान योग्य नीति तयार गर्न सकियो भने विभिन्न देशसँग नेपाल र लगानीकर्ता दुवैको हित सुनिश्चित हुने सम्झौता गर्न सकियो भने लगानी र निर्यात दुवै उकासिन सक्छ। चीनबाट आएको बीआईए र एफटीए को प्रस्ताव हाम्रा निम्ति अवसर हो। बलियो सरकार गठन भएको अहिलेको अवस्थालाई ध्यान दिनु हो भने उपयुक्त सही समयमा आएको छ। यसलाई उत्साहजनक बनाउन र प्रतिफल सुनिश्चित गर्न भने सरकारको गृह कार्य अनिवार्य छ। चीन वा अनि सबै देशलाई एकै ठाउँमा राखेर हेर्दा हामीले ख्याल गर्नुपर्ने पक्ष भनेको हाम्रै अधिकतम हित हो भन्दै इकान्तिपुले सम्पादकीयमा लेख्दछ। त्यसैले हामीले आफ्नो हित हुन सक्ने बलियो खाका तयार पार्नुपर्छ। त्यसक्रममा यहाँका सबै सरकारवालासँग छलफल गर्नुपर्छ। सहज निष्कर्षको रूपमा तयार हुने खाकाका आधारमा हामीले फरक फरक देशसँग आफ्नो अडान राख्न सक्छौँ। उनीहरूको सरकारमा कति लचिलो हुने भनेर प्रष्ट हुन सक्छौँ। त्यसले नै सम्झौता गर्न र परिणाम निकाल्न योगदान पुर्याउने छ भन्दै इकान्तिपुले सम्पादकीयमा लेख्दछ। अब यो सम्पादकीयपछि लागौँ छोटो विश्रामतर्फ।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनुभयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। विशेष गरेर सर्वोच्च अदालतमा अन्तिम फैसलाको तयारीमा रहेको राष्ट्रिय परिचय पत्रसँग जोडिएको मुद्दाको विषयमा कुराकानी गर्दैछौ। हामीले केही समय अगाडि यो मुद्दाको विषयमा कुराकानी गरेका थियौं। त्यतिखेरको माहौलमा अलिकति फरक किसिमबाट हामीले कुराकानी गरेका थियौँ भने यसपटक पनि त्योभन्दा पनि नयाँ घटनाक्रम विकसित भएको कुराहरू अफ द रेकर्डमा बताउनु भएको थियो र यही प्रसंगमा कुराकानी गर्दैछौँ वरिष्ठ अधिवक्ता रामेश्वर रावसँग। उहाँ यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। रामेश्वर सर, कार्यक्रममा स्वागत छ यहाँलाई।
2: हार्दिक धन्यवाद भन्दनजी र यो लोकप्रिय गोर्खा रेडियो सुनिरहनुभएका तमाम दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक नमन गर्दछु।
0: हजुर, धेरै धेरै धन्यवाद छ समय दिनुभयो। मसँग अफ द रेकर्डमा भन्नुभएको थियो यो असारको 16 गते तपाईँहरूको चाहिँ यो मुद्दा चाहिँ सर्वोच्चमा चाहिँ पेशी चढेको भन्नुभएको थियो, त्यसमा केही चाहिँ निचोड आउन सक्छ भन्नुभएको थियो। तर त्यसपछि अब अहिले चाहिँ अब त्यसको अन्तिम फैसला अब कहिले हुने हो र नयाँ केही विकास भएका छन्, नयाँ कुराहरू केही थप यसमा चाहिँ थपगढ भएका केही चाहिँ सकारात्मक कुराहरू भएका छन्? यसमा चाहिँ
2: अत्यन्त सकारात्मक पक्ष यो भइरहेको छ। अब यसलाई यो यसको लगभग यो मुद्दाको अङ्ग पुगिसकेको छ। अब हामीले चाहिँ यसमा नगरिए पहिलो कुरा त यो राष्ट्रिय परिचय पत्रको जुन आवरण उडाएर ल्यायो, यो राष्ट्रिय परिचय पत्र राष्ट्रिय परिचय पत्र नै होइन, यो सर्वस्व हरण पत्र हो। र हाम्रो वैधानिक राष्ट्रिय परिचय पत्र भनेको नेपाली नागरिकता प्रमाण पत्र मात्रै हो, जुन वंशज अङ्गीकृत सम्मानित र अङ्गीकृत चार पृष्ठभूमिमा उभिएको थियो। अन्तर्गत यो कुरा सत्य साबित भयो। अहिले प्रधानमन्त्री सम्मानित प्रधानमन्त्रीले पनि यसप्रति गम्भीर चासो लिएर यो फ्रान्सेली कम्पनी इडिनेसम भएको सम्झौतालाई रद्द गर्नुभएको छ। उनी 16 अर्ब रुपियाँ ऋण भार नेपालीहरूलाई बोकाएर नेपाल र नेपालीकै अस्तित्वलाई समाप्त पारिएको, सधैँको लागि समाप्त पारिएको, एक किसिमले यो भ्रूण हत्या समेत गरेर खाएको अवस्था थियो र यसलाई हाम्रो संविधानले चिन्दैन।
0: यो जुन तपाईँले अहिले भन्नुभयो नि सम्झौता खारेज गरेको चाहिँ, यो चाहिँ यो तपाईँहरूको पेशी चढेको दिनभन्दा अगाडि हो कि पेशीको केही समयपछि भएको? यो चाहिँ
2: यो पेशी यो चाहिँ वैशाख 16 गते थियो, वैशाख 25 गते यसको चाहिँ यो सम्झौता रद्द भएको छ प्रधानमन्त्री।
0: यो रद्द भइसकेपछि अहिले जुन भनौँ न अब नेपालमा चाहिँ राष्ट्रिय परिचय पत्र बनाउनु पर्छ भनेर मान्छेहरू चाहिँ लाइन लागिरहेका दृश्य पनि देखिन्छ, पासपोर्ट लिनको लागि पनि राष्ट्रिय परिचय पत्र नभएको नहुने बनाइदिएको छ, होइन? त्यसरी चाहिँ वृद्ध भत्ता लिँदाखेरि ब्याङ्कमा चाहिँ खाता खोल्नु पर्दाखेरि अनेक किसिमका कुराहरू, हामीसँग नागरिकता हुँदाहुँदा पनि नागरिकतालाई प्रयोगहीन बनाइदिएको स्थिति छ भनेपछि यो चाहिँ बेलामा अहिले सरकारले त्यो स्टेप चाहिँ कसरी अगाडि चालेको छ? अहिले यो राष्ट्रिय परिचय पत्र नबनाऊ भनेर निर्देशन जारी गरेको छ कि छैन, रोकेको छ कि छैन, होइन? अब त्यो मुद्दाको अन्तिम फैसलापछि हुने हो कि के हो यसमा चाहिँ?
2: रोकेको पनि थियो यो अहिलेको सरकारले भन्दा पनि यो राष्ट्र बैङ्कले ठुलो बदमासी गरिरहेको छ। राष्ट्र बैङ्कको यो योभन्दा पहिलाको त त्यो महाप्रसाद अधिकारी, यो पनि एउटा तस्कर र माफियाहरूकै एउटा एजेन्ट हो। जसरी अब हामीले चाहिँ नि यो हेर्नुहोस् अहिले यो पासपोर्ट नबिकन अहिले सरकार

0: तेस्रो अन्तरिमै आदेश छ, राहदानी नयाँ लिन चाहने नागरिकहरूलाई पनि नेपाली नागरिकता प्रमाणपत्रकै आधारमा।
1: यो अन्तरिम आदेश चाहिँ कहिले भएको हो रामेश्वर सर?
0: यो चाहिँ निरन्तर रूपले त्यो 82 सालमा 82 साल यो माघमा भएको छ र यसका चाहिँ विभिन्न मितिहरूमा यो भएका छन् र अहिले यो अदालतले अग्राधिकार दिएर राखेको छ र यो बदमासी चाहिँ नि यो के तस्कर र माफियाका भरियाहरूले अब अहिले यसको मूल्य यसको 47 अर्ब पुगिसकेको छ। यत्रो राज्यको सिनामिना गरेर यसमा चाहिँ नि यो विष्णु पौडेल अहिले हामीले बारम्बार उठाउँदै आएका छौँ, अहिले चाहिँ जेलमा छ, यसको ठुलो हात छ। र अहिले चाहिँ यो तीर्थराज अर्याल यो अहिले चाहिँ ऊ पनि जेलमा परिरहेको छ, अहिले 17 जना जेलमा परेका छन्। यो जम्मैजना चाहिँ यसमा जोडिएका छन्। यो पासपोर्ट र राष्ट्रिय परिचय पत्रका एउटै सिक्काका दुई पाता हुन्।
1: जुन अघि यहाँले भन्नुभयो नि, मैले यहाँलाई यहाँ रोके, जुन राष्ट्र बैङ्कले चाहिँ राष्ट्रिय परिचय पत्रको सन्दर्भमा चाहिँ केही नयाँ स्टेप चालेको थियो अथवा चाहिँ के थियो यसमा चाहिँ यहाँले जुन भन्न चाहनु भएको
0: छ? यसो प्रश्न छ, यो संविधानको धारा 25 प्रत्येक नागरिकहरूलाई यो आर्थिक अधिकार प्रत्याभूत गरेको छ। कुनै पनि नागरिकले सम्पत्ति आर्जन गर्न पाउने, आर्जन गरेको सम्पत्ति बैङ्कमा राख्न पाउने र आवश्यक पर्दा उनीहरूले झिकेर खर्च गर्न पाउने संविधानको धारा 25 प्रष्ट वैधानिक साम्पत्तिक अधिकार दिएको छ। त्यो संविधानको संवैधानिक प्रावधान विपरीत र अदालतको अन्तरिम आदेशलाई समेत अनदेखा गरेर यो महाप्रसाद अधिकारीले परिपत्र जारी गरेर राष्ट्र बैङ्कले परिपत्र जारी गरेर उसले चाहिँ नि यो राष्ट्रिय परिचय पत्र नभएमा कुनै पनि नागरिकले खाता खोल्न पनि नपाउने, खोलिएका खाताबाट रकम झिक्न पनि नपाउने भन्ने परिपत्र गरेको छ।
1: यो अहिले रोकिएको छ अथवा चाहिँ यथावत छ? यो चाहिँ बैङ्कले के गरेको छ अहिले चाहिँ?
0: अहिले यो चाहिँ नि अदालतको आदेशले संविधानको विपरीत छ, अदालतले त्यो नगर भनेर भन्दा भन्दै पनि त्यो अहिले परिपत्र गरेको छ। संविधान विपरीत अहिले सबै बैङ्कहरूले बिचरा तमाम नागरिकहरूलाई पुरा दुःख दिइरहेको अवस्था छ। अब यो आपत्तिजनक असंवैधानिक काम हो। हामीले संविधानको धारा 25 छ, अहिले त्यो संशोधन पनि भएको छैन,
1: यो रोकिया छैन निरन्तर रूपमा। अहिले पनि त्यो जुन महाप्रसाद अधिकारीले परिपत्र जारी गरिसकेको कुरालाई अहिले नेपालमा रहेका निजी स्तरका वाणिज्य बैङ्क र राष्ट्रिय स्तरको सरकारी वाणिज्य बैङ्कहरूले पनि यही काम गरिरहेछन् होइन? खाता खोल्दाखेरि अथवा पैसा निकाल्दाखेरि
0: तमाम सचेत नागरिकहरू जुम्नुपर्छ। जो जसले त्यो ल्याउनु भन्छ त्यो त्यहाँको प्रबन्धकहरूलाई सिधै गएर संविधान देखाएर संविधान एउटा चाहिँ नि विधिको शासन भएको देशमा संविधान विपरीतको काम नागरिकहरूलाई गर्न गराउन छुट कसैलाई पनि छैन नि त।
1: तर एकातिर चाहिँ तपाईँले यत्रो दुःख गर्नुभएको छ, सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ, तर यहाँका सञ्चार माध्यम भनौँ, यहाँका आम सर्वसाधारण भनौँ अथवा बुद्धिजीवी भनौँ, सरकारवाला निकायहरू बडो यो चोर पुलिसको जस्तो खेल खेलिरहेछ नि त। उनीहरूले नसुने जस्तो होइन, एकातिर 16 अर्ब पैसा लिएर नेपालीहरूलाई ऋण थोपिएको, नैतिक स्वतन्त्रतासँग जोडिएको, गोपनीयतासँग जोडिएको, संविधानले व्याख्या नगरेको, कहीँ ऐन कानुन पनि नभएको विषयमा यसरी छिद्र छिराइएको, यो त बडो विचित्रको छ होइन? अब यसलाई तपाईँले कसरी चाहिँ बुझ्नुहुन्छ? अब यो अन्तिम फैसलाको तयारीमा हुनुहुन्छ होइन? अब यो चाहिँ चाँडै नै यसको चाहिँ निरूपण हुने सम्भावना कति देखिन्छ?
0: हामी प्रबल रूपमा छौँ धनजनजी, अब हामी 711 जना कानुन व्यवसायीहरू छौँ, यसमा वरिष्ठतम वरिष्ठ अधिवक्ता अधिवक्ताहरू 7 प्रदेश 77 जिल्लाबाट 927 जना कानुन व्यवसायीहरू छौँ। हामीले आएको कुराहरू कुनै पनि कपोल कल्पित असंवैधानिक मौजदा ऐन कानुन विपरीत छैन। संविधानको धारा 28 प्रत्येक नागरिकहरूलाई गोपनीयताको हक दिएको छ, 25 साम्पत्तिक अधिकार दिएको छ। संविधानको धारा 10, 11, 12, 13, 14 नेपाली नागरिकता प्रमाण पत्रलाई बाहेक यो राष्ट्रिय परिचय पत्रलाई चिन्दैन। संविधानको धारा 9(3) विपरीत, संविधानको धारा 1(1) नै विपरीत। यो राष्ट्रिय परिचय पत्र भनेको संविधानको धारा 1(1) यो संविधान राष्ट्रको मूल कानुन हो। यो कानुनसँग बाजिएको कानुन बाजिएको हकसम्म अमान्य हुने
1: यति भनिदिँदा फेरि पनि आँखा चिम्लिएर भनौँ न योभन्दा अघिल्लो सरकारहरूले काम गरेको देखियो होइन? सुरुमा त सामाजिक भत्ता नियमन र यसलाई व्यवस्थापन गर्न भनेर पो प्रवेश गरिएको थियो त, पछि त यसको रूपै चेन्ज भएर आयो, पासपोर्ट बनाउनलाई, ब्याङ्कमा खाता खोल्नलाई, फोन नम्बर चाहिँ तपाईँले नयाँ परिवर्तन गर्नु पर्यो अथवा नयाँ लिनु पर्यो भने पनि त्यो अनेक किसिमको सरकारी कामकाजमा त यसले त भाँजो हाल्ने काम गर्यो होइन? नागरिकता हुँदा हुँदा पनि

0: तपाईँसँग चाहिँ जग्गा धनी दबा पूर्जा हुँदा हुँदा पनि होइन
1: संसारको इतिहासमा यो सबैभन्दा भयानक अब यो चाहिँ आफ्नो देशको सरकारले आफ्नै देशका नागरिकहरूलाई आफ्नै देशको संविधान विपरीतको काम गर्न र गराउन आर्थिक एवं प्रशासनिक नाकाबन्दी लगाएको अवस्था हो। संसारको कुनै पनि राष्ट्रले आजसम्म यो किसिमको अत्याचार कुनै पनि सरकारले नागरिकहरूमाथि गरेको छैन।
0: अब यो जुन तपाईँले भनेको कुराहरू त हामीले बारम्बार संवादमा पनि भन्नुभएको छ होइन, अब यो आजको संवादमा चाहिँ तपाईँले आम श्रोतालाई बुझाउन र जानकारी गराउन चाहनु भएको विषय चाहिँ के छ यसमा चाहिँ मुख्य चाहिँ?
1: अब मैले के हामीले के अनुरोध तमाम नागरिकहरूलाई गर्दैछौँ भने अब सबै नागरिकहरू सचेत बनाउँ, किनभने संविधानको धारा प्रस्तावना अनुसार चारौं सत्ता सम्पन्न नागरिकहरू हो। राष्ट्र र नागरिक भन्दा माथि कुनै पनि सरकार या कुनै पनि निकाय छैन। हामी तमाम नागरिकहरूले हाम्रो ऐन कानुन संविधान विपरीतको काम हामी माथि नै गर्न कुनै पनि सरकारलाई हामीले अधिकार प्रत्याभूत गरेका छैनौँ र सम्मानित सर्वोच्च अदालतले पनि यसलाई गम्भीरतापूर्वक हेरिरहेको अवस्था छ र यो काम गर्न र गराउन लाउनु भनेको चोर पनि फेला पर्यो, चोरी भएको सामान पनि दोषी प्रमाण सहित फेला पर्यो भने त्यो चोर र चोरी भएको सामानलाई वैधानिकता दिन मिल्दैन नि। हो त्यस्तै हो राष्ट्रिय परिचय पत्र।
0: भनेपछि यो जुन अब तपाईँले चाहिँ अब बुझेको देखेको र तपाईँले आफूलाई चाहिँ आत्मविश्वास साथ भन्न चाहिँ चाहनु भएको विषय चाहिँ अब सम्मानित सर्वोच्च अदालतबाट अन्तिम निरूपण चाहिँ यो भदौ 1 गते हुन्छ भनेर भन्नुभएको थियो अफ द रेकर्डमा, त्यही दिनमा फैसला हुन्छ अथवा चाहिँ केही तलमाथि हुन्छ हुने सम्भावना छ यसमा चाहिँ डेट?
1: अब यसमा अब यो मुद्दामा चाहिँ एकल निर्णय संयुक्त निर्णय संयुक्त इजलासबाट पूर्ण इजलासबाट संवैधानिक इजलासबाट हामीले वृहत संयुक्त इजलासबाट मात्रै यसको न्यायिक निरूपण हुनुपर्छ भन्ने हामीले माग एउटा गरेका छौँ। अर्को माग छ यो संविधानको धारा 1-1 विपरीत भएको हुँदा यो राष्ट्रिय परिचय पत्र ऐन 2076 जुन यिनीहरूले चाहिँ कृत्य कपटपूर्ण जालसाजीपूर्ण किसिमले संविधान विपरीतको ऐनको चाहिँ नि त्यो विधेयक चाहिँ नि कुनै प्रक्रिया नै ऐनको प्रक्रिया नै नपुर्याइकन असंवैधानिक रूपले संविधान धारा 1-1 विपरीत त्यो 76 आयो, त्यो संविधान विपरीत भएको हुँदा त्यो रद्द हुनु पर्यो। त्यो ऐन रद्द भइसकेपछि यो स्वत यो राष्ट्रिय परिचय पत्रको यो चाहिँ असंवैधानिक घोषणा भइहाल्छ र जो जसलाई लिन र दिन बाध्य र विवश बनाएको छ यो रद्द हुनुपर्छ र अब यसपछि लिन र दिन बन्द गरेर नेपाली नागरिकता प्रमाणपत्र नै हाम्रो राष्ट्रिय परिचय पत्र हो, यसैका आधारमा हाम्रा सम्पूर्ण वैधानिक कार्यहरू हुन अनिवार्य छ र के जे राख्नुपर्ने हो यसमा चाहिँ प्रविधि मैत्री गर्नुपर्ने भएदेखि नेपाली नागरिकता प्रमाणपत्रलाई नै प्रविधि मैत्री गरेर हाम्रो सम्पूर्ण सांस्कृतिक पहिचानहरू नेपाली नागरिकतामै खुल्ने गरेर जसरी बेलायतमा यस्तै विवाद 1949 होइन त हो
0: हजुर
1: आएको थियो त्यहाँ पनि तमाम नागरिकहरूले विरोध गरेपछि 11,000 जतिलाई दिएको छ त्यो सबै रद्द भएर अहिले उनीहरूको डायमन्ड भिसा र ड्राइभिङ लाइसेन्सबाट उनीहरूका सबै वैधानिक कार्यहरू हुन्छ। अब हाम्रो राष्ट्रिय परिचय पत्रको रूपमा नागरिकता प्रमाणपत्र छ, पेन्सन पट्टा छ, निर्वाचन परिचय पत्र छ, जग्गा धनी लाल पूर्जा छ लगायतका सम्पूर्ण पेसागत रूपमा दिएका परिचय पत्रहरू परिचय पत्रको खाम्रो छ। त्यसमाथि यो कृत्य जालसाजीपूर्ण राष्ट्रिय परिचय पत्र सर्वस्वहरण पत्र ल्याएर नेपाली नागरिकहरूको साम्पत्तिक अधिकार आँखाका रेटिना शरीरको जैविक तत्त्व लगायत सम्पूर्ण अधिकार गोपनीयताको हक एउटा डेका त्यो फ्रान्सेली कम्पनी इडिनियलाई दिएको छ, कुनै पनि कम्पनीलाई दिनु हुँदैन। हेर्नुहोस्
0: अब यो जुन तपाईँले भनेको चाहिँ प्रक्रिया चाहिँ अब त्यो कसरी त्यसलाई चाहिँ सुरक्षित रूपमा चाहिँ नेपालको भनौँ न प्रशासनमा चाहिँ त्यसलाई फिर्ता ल्याउन सकिन्छ होइन, अब त लगिसकेका छ धेरै लगिसकेका छ
1: गाह्रो कुरै हो यो, कुनै गाह्रो कुरै पनि छैन किनभने यो अहिले यो चाहिँ यो पूर्ण त यो संविधान मौदा ऐन कानुन संविधान विपरीतको चाहिँ कृत्य काम हो, यो कृत्य काम गर्ने छुट सरकारलाई पनि छैन आम नागरिकहरूलाई पनि हुँदैन। जसरी सरकारले आफ्नो नागरिकहरूले राष्ट्रको गोपनीयता भङ्ग गर्न नभए जस्तै सरकारले पनि नागरिकहरूको गोपनीयतालाई रक्षा गर्ने दायित्व र जिम्मेवारी सरकारको हो। सरकार भनेको राष्ट्र र तमाम नागरिकहरूको अभिभावकीय दायित्व जिम्मा दायित्व निर्वाह गर्ने संस्था हो त्यो सरकारले अभिभावकीय दायित्व पुरा गर्नुपर्ने सरकारले नागरिकहरूको गोपनीयता साम्पत्तिक अधिकार सांस्कृतिक पहिचान उनीहरूको भाषिक अधिकार लगायतका कुराहरूलाई नाच्न नाच्न हटाउन घटाउन मिल्दैन हामीले संविधान विपरीतका काम कुनै पनि कुरा हामीले पनि गरेका छैनौँ र यसमा हाम्रो स्वा व्यक्तिगत माग दाबी वा स्वार्थ परिपूरण गर्ने कुनै माग दाबी पनि छैन यो तमाम नागरिकहरूको अधिकार कुनै पनि हालतमा मास्नु मेच्चिनु हुँदैन यो जो जसले गरायो अहिले हामीले उठाएको कुरा त तिनै अपराधीहरूको समेत अधिकार रक्षाको कुरा हो नि त यो त राष्ट्रपतिदेखि सर्वसाधारण नागरिकहरूको अधिकार एकसाथ समाप्त पारिएको अवस्था हो न्यायाधीश प्रधान न्यायाधीशको अधिकार पनि समाप्त भएको अवस्था छ र भोलि जन्मन बाँकी भएका भावी भविष्यका सन्ततिहरूको समेत अधिकार समाप्त पार्ने एक किसिमले भ्रूण हत्या समेत गरेर खाएको अत्याचार हो
0: हजुर जुन यहाँले भन्नुभएको कुराहरू चाहिँ अब चाँडै चाहिँ निरूपण होस् र आजको संवादमा समय दिनुभयो र तपाईँले जुन देखेको बुझेको र नयाँ जुन कुराहरू पनि तपाईँले भन्नुभयो कि यो एक हिसाबले सम्झौता पनि खारिज भएको रहेछ र सँगसँगै यो अब अन्तिम चाहिँ निरूपणको चाहिँ अवस्थामा पुगेको रहेछ तपाईँले चाहिँ उठाउनु भएको यो मुद्दा र यो मुद्दाको सन्दर्भमा जुन जानकारी गराइदिनु भयो संवादको क्रममा यति भन्दै यहाँसँग छुट्न चाहेर धेरै धन्यवाद छ रामबहादुर सर
1: गोर्खा रेडियोलाई तपाईँहरूको पनि यसमा ठुलो भूमिका छ तपाईँहरू सबैप्रति म हार्दिक कृतज्ञता निवेदन गर्दै धन्यवाद गर्छु हार्दिक धन्यवाद धनजनजी
0: हजुर धेरै धन्यवाद छ यति भन्दै छुट्न चाहे है त सर नमस्कार हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता रामेश्वर राउत उहाँसँग गरिएको यो कुराकानी सँगसँगै अब भने लागौँ छोटो साङ्गीतिक विश्रामतर्फ र यो साङ्गीतिक विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रसिद्ध कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ तर अहिलेलाई भने छोटो साङ्गीतिक विश्रामतर्फ लागौँ

0: झुमा लिम्बूको आवाजमा साथ दिनुभएको थियो सागर आलेले, र यस गीतलाई रचना गर्नुभएको थियो स्वप्निल स्मृतिले, र यसमा संगीत भने कम्पोजिसन भनौँ अथवा चाहिँ यसमा झुमा लिम्बूकै रहेको थियो। र यो साङ्गीतिक कोसेली सँगसँगै अब पनि छोटो विश्राम लिने बेला भएको छ, र यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बेबिस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ। तर अहिलेलाई छोटो विश्रामतर्फ लागौँ।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ, अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल, हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ, वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

स्वर्गीय भक्तराज आचार्यको आवाजमा रहेको यो सांगीतिक कोशीली सँगसँगै लगभग हामी कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा सुषमा श्रेष्ठ र डेनी जेन्डुम्पाको आवाजमा रहेको झिम्काइदेऊ परेली बोलको यो गीत तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई अगाडि बढाउँ।

चलचित्र अन्यायको यो साङ्गीतिक शैली तपाईँहरूको सेवामा पार्श्वमा छोड्दै आजको यो बसाइबाट म धनजन गुरुङ पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। भोलि पुनः फेरि यसै समय तपाईँहरूको सेवामा उपस्थित हुने नै छौँ। तबसम्मको लागि आज्ञा चाहन्छु। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma banhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: ड्रोन युद्ध र मानवरहित प्रणालीका कारण रसिया युक्रेन युद्धको स्वरूप नै बदलिन थालेको छ। युद्धमा महिलाको भूमिका समेत फेरिन थालेको छ। बीएफबी संवाददाता हाना किङ युक्रेन पुग्नु भएको छ। उहाँले जन जी महिलासँग कुरा गर्नु भएको छ।
4: माफका इज फ्रम युक्रेनियन मिथोलोजी लाइक यु नो द मरमेड इन द सी माफका इज लाइक अ मरमेड बट इन द फॉरेस्ट।
5: Mavka is the call sign of a 23-year-old with fiery red hair neatly plaited and hidden beneath a baseball cap. We sit in a control center for unmanned ground vehicles, UGVs, not far from the front line in Ukraine. Mavka's job is to drive the UGVs into Russian targets.
4: I was not a gamer before.
6: Do you consider it entirely kind of a game? Because you're destroying not just equipment, but also people.
4: Mm-hmm. They're enemies. It's not a game, I know this. But they came to our country. They're destroying our cities, killing our people. I'm just doing my work.
5: Mavka is one of around 100,000 women in Ukraine's million-strong military. At the start of the war, many who wanted to fight were told to stick to making dumplings in the kitchen. But changes in attitudes and the rise of unmanned warfare means things have changed. If a woman isn't expected to drag a man twice her size off the battlefield, but instead sit at a desk driving a UGV or a drone to take out the target, then suddenly the playing field is more equal.
7: Zaraz Zhinok? Yes, I think women are becoming more visible now.
5: This is Multic. She's also in her 20s. Last year, she set up an all-female drone unit.
7: Slowly, we're moving away from that old Soviet way of thinking. It's still not easy for everyone to accept that a woman can build a career and keep moving up. 3.5 years ago, I was told I wouldn't succeed, but here I am.
5: Hannah King, BFBS Forces News, Ukraine.
3: उपत्यकाका केही संचार गृह व्यापारिक भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढेको छ। ती गाडी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाडी रासोपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पनि पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका पूर्व डीआईसी हेमन्त मल्ल ठकुरी,
8: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
9: यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संसारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि जनतालाई त्रसित गरेर सञ्चार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के भनेपछि यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
8: त्यो भनेको कुनै विषयवस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो
9: यो? अब संचार माध्यम पढे अब हो कि होइन त्यो मलाई थाहा भएन। एकजना राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले? तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, मार्केटिङको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यसले यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि यसले आतंकित पार्छ र यसले सन्देश पनि राम्रो छ हामीले फेरि
8: सरकार अलिकति आलोचित भइरहेको बेलामा सञ्चार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
9: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजिएको हो भनेपछि मलाई के लाग्छ जुन तपाईँले भन्नुभयो दुईटा घटनामा आलोचित भइरहेछ र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडिएका सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्दैन कि यसले झन् आलोचना थप्ने काम मात्रै गर्छ। यसले
8: सरकारले एक्सन लिइहाल्नु पर्छ कि पर्दैन यस्तो विषयमा?
9: होइन, लिनुपर्छ। यो भनेपछि योभन्दा पहिला पनि यस्तो गाडीहरू राखिन्थे, ठाउँ ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि कुनै यसबाट अरू कुनै आतंकित पार्ने कामहरू भइरहेको छ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु म त। कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि अपराधी काम हो यो त, प्रसिद्ध गर्ने भनेको अपराधी काम हो यो त।
8: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गर्यो त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
9: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि अहिलेको समस्या तर कुनै कानुनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति, प्रहरीसँग त्यहाँ गएर जुन किसिमले का उहाँले हरकतहरू देखाउनुभयो र त्यो
0: BFBS Gorkha Radio.

बीएबीएस गोर्खा रेडियो रेडियोको रेडियो नेटवर्कबाट विभिन्न कार्यक्रम र गीत संगीत सुन्दै हुनुहुन्छ र भर्खरै श्रवण गर्नुभयो सुकमित गुरुङको आवाजमा रहेको दीपक थापाको शब्द र संगीतमा रहेको निकै लोकप्रिय गीत हो सदाबहार। सुकमित गुरुङको आवाजमा रहेको यो सांगीतिक कोशेली सँगसँगै कार्यक्रमलाई अगाडि बढाऊ। अब भने प्रस्तुत छ रेडियो कान्तिपुरको सौजन्यमा प्राप्त भएको कार्यक्रम।

हेलो अ वेरी गुड आफ्टरनून एन्ड नमस्ते सम्पूर्ण श्रोता यहाँलाई स्वागत छ कार्यक्रम चिल्ड्रन्स क्लब मा म प्रियंका तपाईको रेडियोमा आज उपस्थित भइसकेकी छु र अबको ठीक 1 घण्टा सम्म अर्थात 5 बजे सम्म तपाईकै साथमा रहने छु चिल्ड्रन्स क्लब इज अ प्रोग्राम जहाँ हामी तपाई माझ बालबालिकाको सर्वाङ्गीण विकासलाई लिएर विभिन्न विषयहरू तपाई माझ प्रस्तुत गर्ने गर्छौं श्रोता र इट्स अबाउट लाइक प्रोभाइडिङ सेफ्टी नर्चरिङ इन्भायरमेन्ट प्रोभाइड गर्ने कुरा देखि लिएर अरूको मानसिक शारीरिक र भावनात्मक विकासमा पनि टेवा पुर्याउनु बुझिन्छ र कुनै पनि बालबालिकाको हुर्काई बढाइमा अभिभावकको मुख्य भूमिका हुन्छ नै साथै विद्यालय छरछिमेकी आफन्त इष्टमित्र घरमा को को बस्नुहुन्छ अरू सबैजनाको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ नै यही कुरालाई विचार गर्दै चाइल्ड डेभलपमेन्टका कुराहरू राख्न अथवा भनौँ कसरी हामीले बालबालिकालाई चाहिँ राम्रो इन्भाइरोमेन्ट दिन सक्छौँ भन्ने कुराहरू प्रस्तुत गर्नको लागि यो कार्यक्रम लिएर आएका छौँ जुन कार्यक्रम आउने गर्छ हरेक शनिबार ठिक 4 बजेदेखि 5 बजेसम्म र आज पनि कार्यक्रममा यस्तै विषयमा हामी कुराकानी गर्नेछौँ सिम्पल तर युजफुल फर एभ्री वान कसरी चाहिँ हामीले चाइल्ड केयर राम्रोसँग गर्न सक्छौँ यो विषयमा तपाईँमा आज राख्नेछु

वेल वेल श्रोता माया भन्ने कुरा सबै जानलाई चाहिन्छ है अनि बालबालिकालाई त अझ धेरै यदि तपाईँले कुनै पनि बालबालिकालाई होइन बच्चालाई आफ्नो छोरा या छोरीलाई राम्रोसँग हुर्काउन चाहनुहुन्छ भने मायाले हुर्काउनुहोस् अफेक्सनले हुर्काउनुहोस् एभ्री डे जस्तै आज एक दुई दिन चाहिँ माया गर्ने टाइम दिने समय दिने अनि त्यस पछाडि छैन भनी चाहिँ होइन है इट्स नट लाइक वन्स इन अ ब्लू मुन टाइपले होइन निरन्तर रूपमा माया दिनुहोस् र कस्तो भन्दाखेरि आफूले जन्माएको छोराछोरीलाई प्रायः सबैजना बुवा आमाले माया गर्नु नै हुन्छ होइन अब कोही अपवादमा पर्न पनि सक्छन् यो भन्दै गर्दाखेरि तर माया गर्नु नै हुन्छ तर कहिलेकाहीँ माया देखाउनु पनि जरुरी छ क्या मलाई मेरो छोराको माया लाग्छ मलाई मेरो छोरीको माया लाग्छ भनेर होइन त्यो माया देखाउनु पनि जरुरी छ किन भन्दाखेरि माया गरिन्छ भने त्यो अरूले तपाईँले माया गर्नुहुन्छ भन्ने कुरा अरूले पनि महसुस गर्न जरुरी छ भावनात्मक रूपमा जुन इमोसनल कनेक्सनको लागि पनि त्यो जरुरी छ सो थ्रु हग हुनसक्छ बच्चा बच्चीहरूलाई काइन्ड वर्ड्स होइन म तिमीलाई कस्तो माया गर्छु अथवा उनीहरूलाई दा ए मलाई त मेरो बाबा मम्मीले यति धेरै माया गर्नुहुन्छ भन्ने खालको फिल हुन जरुरी छ क्या सायद त्यो क्वालिटी टाइम उनीहरूसँग टाइम स्पेन्ड गरेर उनीहरूसँग खेलेर हुनसक्छ एभ्री डे एफेक्सन्स दिएर हुनसक्छ थ्रु आउट द डे क्या कुनै न कुनै समयमा तपाईँले उहाँहरूलाई गर्ने बिहेभले उहाँहरूलाई धेरै फरक परिरहेको हुन्छ सो यो कुरालाई चाहिँ अलिकति विचार गर्नुहोस् त्यसै गरी एउटा कन्सिस्टेन्ट रुटिन तपाईँले प्रिपेयर गर्न पनि जरुरी छ क्या एउटा बालबालिकालाई राम्रो प्रपर केयर दिएर हुर्काउने हो भने कन्सिस्टेन्ट रुटिन भनिसकेपछि तपाईँको खाने टाइम सुत्ने टाइम खेल्ने टाइम पढ्ने टाइम जुन हुन्छ यो सबै कुरालाई विचार गरेर चाहिँ तपाईँले एउटा कन्सिस्टेन्ट रुटिन बनाउन चाहिँ एकदमै जरुरी छ यो रुटिन बनाउँदाखेरिको फाइदा के हुन्छ भने एक त बालबालिकाको डे टु डे एक्टिभिटिज सेम हुन्छ सो इट विल डेफिनेटली बी नाइस र मिल स्लिप प्ले लर्न सबै कुरा राम्रो हुने भयो होइन र साथसाथै तपाईँको पनि रुटिन सजिलो हुन्छ कि मेरो छोरा या छोरीले यति बजी खान्छ यति बजी उठ्छ भनेपछि बाँकी रहेको समयलाई मैले कसरी युटिलाइज गर्ने भन्ने कुरामा तपाईँलाई पनि सजिलो हुन्छ सो कन्सिस्टेन्ट रुटिनले तपाईँको छोरा छोरीलाई मात्र बालबालिकालाई मात्र होइन तपाईँ आफैलाई पनि फाइदा गर्छ र जुन केयर तपाईँले सजिलैसँग गर्नुहुन्छ उनीहरूले आफै पनि त्यो रुटिनमा केही काम हुन थालिसके पछि आफै पनि विचार गर्छन् कि ए दिस इज माई वे दिस इज माई भनौँ न वे अफ डुइङ भन्ने तरिकाले आफ्नो रुटिनमा आफै बस्न थाल्छन् जुन तपाईँलाई पछि गएर धेरै सजिलो हुन्छ

प्रियंका प्रसाई तपाईको साथमा छु कार्यक्रममा आज हामीले चाइल्ड केयरको कुरा गरिरहेका छौं कसरी उनीहरूलाई प्रॉपर केयर दिन सकिन्छ भनेर खानेकुरामा कतिको ख्याल गर्नुहुन्छ हुन त इट्स नॉट लाइक बालबालिकालाई मात्र यो कुरा हामीले विचार गर्नुपर्छ भन्ने होइन ठूलो मान्छेले पनि अति नै विचार गर्नुपर्छ र इवन बालबालिकामा पनि ब्यालेन्स डाइट फूड चाहिँ एकदमै नेसेसरी छ फ्रुट्स खुवाउनु सब कुनै कुनै बालबालिकाले मेरो छोराले त तरकारी नै खाँदैन मेरो छोराले फलफुलै खाँदैन भन्ने खालको कुरा सुन्छौँ तर त्यो भयो बानी भयो भन्दैमा खाँदैन खाँदैन भन्दै तपाईँले अगाडि बढाउनु भयो भने झन् खाँदैन प्रयास गर्ने एक तरिकाले खाएन भने अर्को तरिकाले पो पकाएर खुवाउनु मिल्छ कि अरू कुनै भुइँ पो हुन्छ कि भनेर होइन सो ब्यालेन्स डाइट फुडको लागि चाहिँ कुरा गर्नुहोस् फ्रुट्स अनि भेजिटेबल्स होल ग्रिन्स एन्ड प्लेन्टी अफ वाटर्स के धेरैभन्दा धेरै मात्रामा तपाईँले पानी पिउनुहोस् आफू पनि बालबालिकालाई पनि पिउनुहोस् होइन डिहाइड्रेट हुन्छ त्यो ब्यालेन्स डाइट तरिकाले खायो भने बल्ल बालबालिकाको ग्रोथ पनि त्यही अनुसार राम्रो हुँदै जान्छ र खाए खुवाएर मात्रै राखेर पनि भएन है फेरि खुवाउँदा खुवाउँदा खुवाउँदा हुसुस हुसुस हुसु मोटो भएर त्यो देख्दाखेरि चाहिँ पोक्छ्यो पोक्छ्यो होइन तर हेल्दी भएन भने पनि त्यो पनि राम्रो होइन सो यो फिजिकल एक्टिभिटिज पनि उत्तिकै नेसेसरी छ इन्करेज एक्टिभ प्ले के मेथडहरूबाट चाहिँ उनीहरूलाई एकदम फिजिकली एक्टिभ बनाउनुहोस् जस्तै यो स्क्रिन टाइमहरू तपाईँले दिने भन्दा मोर ओभर फिजिकल आउटडोर एक्टिभिटिजहरू हेर्नुहोस् त पहिले पहिले बाहिर बच्चा बच्चीहरू अथवा भनौँ न बालबालिकाहरू खेलिरहने हुँदाखेरि बाहिरको हावा पानी धुवा धुलोसँग सबैजनासँग उनीहरू चाहिँ एकदमै केन्द्रित भएका हुन्थ्यो अहिले त्यो नभएको कारणले गर्दाखेरि एकपटक बाहिर गएर आए कि बाल आफ्नो छोरा या छोरी बिरामी भयो भन्ने खालको कुरा सुन्नुपर्छ त्यही भएर स्क्रिन टाइम भन्दा पनि खाना सँगसँगै इट्स भेरी नेसेसरी फिजिकल एक्टिभ जति बच्चा हुन्छ त्यति उनीहरूको ग्रोथ उनीहरूको बोन स्ट्रक्चरदेखि लिएर हाइट वेट अनि फिजिकल कोर मसल्सहरू त्यति नै राम्रो हुँदै जान्छ सकेसम्म उनीहरूलाई फिजिकली एक्टिभ राख्ने पनि प्रयास गर्नुहोस्

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ। BFBS गोरखा रेडियो, गोरखा
1: रेडियो। सुन्दै हुनुहुन्छ नो डाउट द प्रोग्राम इज चिल्ड्रेन्स क्लब। मेरो नाम प्रियङ्का प्रसाई। वेल, श्रोता कार्यक्रम अगाडि बढाउँ। हामीले बालबालिकालाई यदि राम्रोसँग केयर गरेर पठाउने अथवा बढाउने हुर्काउने बढाउने हो भने चाहिँ सुन्दाखेरि सिम्पल सुनिन सक्छ, रिड टुगेदर, सँगसँगै बसेर पढ्नुहोस्। सँगसँगै बसेर पढ्दाखेरि उनीहरूको ग्रोथ एकदमै राम्रो हुन्छ। यसको मतलब तपाईँले एक घन्टा डेढ घन्टा दिएर पढ्नुपर्छ भनेको होइन। दिनमा तपाईँले 5 मिनट 10 मिनट 15 मिनट मात्रै दिनुभयो भने पनि द्याट्स एनफ। त्यसले उनीहरूको एउटा ल्याङ्ग्वेज स्किल्सहरू, भाषा शब्दावली, भोकाबुलरीहरू राम्रो हुन्छ, उनीहरूको लर्निङ ह्याबिट बस्दै जान्छ। र पछि जब उनीहरूको लर्निङ ह्याबिट बस्न थाल्छ, तपाईँले नपढ्नु, किताब नपढ भन्दाखेरि पनि उनीहरू पढ्ने भइसकेका हुन्छन् क्या। सो सुरु सुरुमा तपाईँले गरेको मेहनत पछि त्यसको फल धेरै राम्रो हुन्छ। सो मेक स्योर तपाईँले राम्रोसँग एउटा ल्याङ्ग्वेज स्किल चाहिँ डेभलप गर्नुहोस् होइन। अनि उनीहरूको कुरालाई पनि सुन्ने प्रयास गर्नुहोस्। यदि उनीहरूलाई राम्रो केयर गर्न चाहनुहुन्छ भने भाषा हुँदैन उनीहरूसँग, शब्द हुँदैन, उनीहरूले आफ्नो कुरा एक्सप्रेस गर्न सक्दैनन्, आरामले उनीहरूको हाउ भाव, एक्सप्रेसन, बोली के बोल्न खोजिरहेको छ यो कुराबाट उनीहरूको कुरालाई सुन्ने प्रयास गर्नुहोस्। जब तपाईँले उनीहरूको कुरा सुन्ने बानी गर्नुहुन्छ, त्यस पश्चात उनीहरूको बारेमा अझ तपाईँले बुझ्न सक्नुहुन्छ, अझ तपाईँले उनीहरूलाई कसरी केयर गर्ने भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ। कतिपय अवस्थामा पेरेन्ट्सहरू अहिले त झन् स्पेसल्ली चाहिँ वर्किङ पेरेन्ट्सहरू आफ्नो बालबालिकाको कुरा सुन्नै भ्याउनुहुन्न क्या, कामको व्यस्तताले गर्दा। अब काम नगरौँ, घर व्यवहारदेखि बालबालिकालाई पढाउने जिम्मेवारी छ, त्यो कसरी पुरा गरौँ? काम बालबालिकालाई टाइम दिएर बसौँ, काम कसरी गरौँ? यो दो धारमा हुन्छन्। तर यो हुँदै गर्दाखेरि पनि अलिकति समय निकालेर उनीहरूलाई चाहिँ दिनमा एकपटक तपाईँले चाहिँ बसेर उनीहरूको कुरा सुन्नुहोस्। स्कुलमा के भयो, उनीहरूले जे जे भन्छन् सुन्नुहोस्। ए, तपाईँलाई लाग्न सक्ला यो कुरा सुनेरै मेरो यतापट्टिको काम, मेरो क्लाइन्ट मेरो यो छुटिरहेको छ भन्ने। तर एकछिन तपाईँले त्यो सुन्नुभयो भने तपाईँको बालबालिका

मानिसको नेचर हो एउटा जे कुरा पनि जितौँ भन्ने हुन्छ होइन तर सबै कुरा जितिन्छ भन्ने पनि छैन र जित्नु नै पर्छ भन्ने मेन्टालिटी भइसकेपछि कहिलेकाहीँ हारियो भने त्यो एकदमै पोटेन्सियल भएको मान्छे पनि खस्केर जान्छ क्या त्यही भएर कुनै पनि व्यक्तिलाई तपाईँले यदि व्यक्तिलाई पनि अथवा बालबालिकालाई पनि अगाडि बढाउन चाहनुहुन्छ भने उहाँहरूले गर्नुभएको कामलाई प्रेज गर्नुहोस् एफोर्टलाई प्रेज गर्नुहोस् पोजिटिभ बिहेभियरलाई प्रेज गर्नुहोस् क्या रादर देन रिजल्ट ए तिमी फर्स्ट भयो वा वा भन्नेभन्दा त्यो उनीहरू कुनै कुरामा फर्स्ट भयो भने त्यो बिहाइन्ड द सिन उनीहरूले जुन मिहिनेत गरेको थियो टाइम एन्ड अगेन फेल हुँदा पनि त्यसलाई उठेर फेरि च्यालेन्ज गरेको थियो त्यो कुरालाई चाहिँ प्रेज गर्ने बानी गर्नुहोस् होइन त्यसले गर्दाखेरि उनीहरू कहिले पनि कुनै रिजल्ट उनीहरूको साइडमा भएन भने डिसहार्टन हुँदैन अर्को सेट क्लियर एन्ड एज अप्रोप्रिएट गोल के रुल्सहरू तिमीहरूले यो गर्नुहुन्छ यो गर्नु हुँदैन दिस इज गुड दिस इज ब्याड भन्ने खालको कुरामा चाहिँ तपाईँले क्लियरली उनीहरूलाई अगाडिदेखि नै मेन्टरसिप गर्दै जानुभयो भने उनीहरूले आफू कसरी सेल्फ डिसिप्लिनमा कसरी बस्ने भन्ने कुरामा पनि क्लियर हुन्छ दिस विल बी मोर अप्रोप्रिएट बालबालिकाको डेभलपमेन्टको लागि

सुन्दै हुनुहुन्छ, दिस इज मी प्रियङ्का प्रसाई, र आज हामीले बाल बालिकालाई प्रपर केयर गरेर कसरी हुर्काउने भन्ने कुरा सेयर गर्दैछ. आउनु अगाडि बढौँ. लाइक होम सेफ्टी, जस्तै मेडिसिन्सहरूको कुरा भयो, क्लिनिङ प्रडक्टहरूको कुरा भयो, अथवा होम र स्कुल सेफ्टीको कुरालाई पनि तपाईँले विचार गर्नुपर्ने हुन्छ यदि तपाईँले प्रपर केयर दिने हो भने. त्यसै गरी भ्याक्सिनेसन हेल्थका कुराहरू जुन रहेका छन्, समय समयमा उनीहरूलाई आवश्यक परेका भ्याक्सिनेसन्सहरू दिने, नेपाल गभर्मेन्टले पनि भाइटामिन्सदेखि लिएर विभिन्न भ्याक्सिनको फेसिलिटीहरू दिइरह हुन्छ, त्यसमा सहभागी हुने हो, यो कुरा पनि तपाईँले विचार गर्न जरुरी छ. र साथसाथै हाइजिनको कुराहरूमा पनि एकदमै याद गर्नुहोस्, तपाईँले सुरुमा एउटा राम्रो हाइजिन मेन्टेन गर्ने बानी बसालिदिनु भयो भने ह्यान्ड वासिङ जस्तै भयो, अब ब्रसिङ दाँत मोल्ने भयो होइन, हो यस्ता खालका कुराहरू गर्नुभयो भने धेरै राम्रो र बच्चाको केयरमा पनि प्रपर केयर पुग्छ.

0: एस गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: गोर्खा रेडियो।

वेल वेल श्रोता हामी कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ. थ्याङ्क यू सो मच फर लिसनिङ. तर अब जानुभन्दा अगाडि लास्टमा एउटा कुरा भन्न चाहन्छु, यदि तपाईँले बालबालिकालाई प्रपर केयर दिन चाहनुहुन्छ भने सुरुमा तपाईँ रोल मोडल बन्ने प्रयास गर्नुहोस्, पोजिटिभ रोल मोडल है. किनभने बालबालिकालाई भनेको कुरा, उनीहरूले सुनेको कुरा भन्दा नि उनीहरूले देखेको कुरा, जे देख्छन् नि त्योबाट चाहिँ उनीहरूले धेरै कुराहरू चाहिँ सिक्दै जान्छन् क्या. उनीहरूको छेउछाउमा आसपासमा को को व्यक्ति हुन्छन् त्यो व्यक्तिबाट सिक्दै जान्छन्. त्यसै कारणले बी अ भेरी गुड पोजिटिभ रोल मोडल भन्दै आजको कार्यक्रम चिल्ड्रेन्स क्लबबाट म प्रियङ्का बिदा हुन्छु. बाई बाई.

0: सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ। तीमध्ये चारवटा आयोजना सम्पन्न भइसकेका छन्। आज प्रतिनिधि सभाको अर्थ समिति बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले आयोजनाको पुनरावलोकन गर्दै संख्या घटाउन सुझाउनु भएको छ।
1: राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै छ, 27 वटा आयोजना भनेको यो धेरै हो। राष्ट्रिय गौरव बोध गर्ने भनेको केही सीमित आयोजनाबाट नतिजा देखाएर गौरव बोध गर्नुपर्ने अवस्था हुन सक्थ्यो।
0: हालसम्म माथिल्लो तामाकोशी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम सकिएको छ। अब बाँकी 23 मध्ये 10 वटालाई मात्र राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राख्न सचिव पन्थीको सुझाव छ।
1: राष्ट्रिय गौरवका आयोजना सम्बन्धी मापदण्ड पुनरावलोकन गरी यस्ता आयोजनाको संख्या बढीमा 10 वटा कायम गर्ने र बाँकीलाई रूपान्तरणकारी आयोजना, प्राथमिकता प्राप्त आयोजना वा अन्य कुनै आयोजना नामाकरण गरेर कार्यान्वयनमा जाँदा ठिक हुन्छ भन्ने सुझाव रह्यो।
0: राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी र नीतिगत व्यवस्था हुनुपर्ने समेत उहाँको सुझाव छ। तयारी बिनै गौरवका आयोजना घोषणा गरिँदा उपलब्धि पूर्ण नभएको समेत उहाँको तर्क छ।
1: पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा भएका छन्, जसले गर्दा तयारीमै समय धेरै खर्च भएको छ।
0: दिगो विकासका लक्ष्य प्राप्तिका लागि 30 खर्ब आवश्यक पर्नेमा हाल 23 खर्बको हाराहारीमा मात्र वित्तीय व्यवस्थापन भइरहेको पनि उहाँको भनाइ छ। अब खबर फटाफट।
2: काठमाडौँ उपत्यकामा पाकेटमार खोज्न सादा पोसाकका प्रहरी परिचालन, क्लिन स्विप अभियान नाम दिएर भक्तपुर, थानकोट, किर्तिपुर, हरिसिद्धि र चक्रपथ रोडमा चल्ने सार्वजनिक बसमा 10 दिनसम्म निगरानी गरिने। पानीको बहाव बढ्न थालेसँगै कैलालीका नदीमा डल्फिनको चहल पहल, टिकापुर र भजनी नगर क्षेत्रका नदीमा डल्फिन देखिन थाले, नदी बढ्न थालेसँगै बच्चा हुर्काउन डल्फिन आउने गरेको संरक्षण कर्मीको भनाइ। झापाको भद्रपुर 3 ज्ञानेचोकबाट 3900 किलो खरबुजाको बिउ बरामद, भीमलाल सुवेदीको घरमा 94 वटा बोरामा लुकाएर राखिएको खरबुजाको बिउ भद्रपुर भन्सार कार्यालयमा बुझाइयो। नवलपुर क्षेत्रमा सर्पदंशका घटना बढ्न थाले, गएको साउन यता नवलपुरमा मात्रै 670 जना सर्पदंशका बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेको जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क। लमजुङको उदीपुर, रिट्ठी बगर, नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सड़क कालोपत्रे भएपछि हिलो र धुलोको शास्ति सकियो। 26,29,00,000 मा 7 किलोमिटर सड़क कालोपत्रे भएपछि दोर्दीवासी खुसीले दङ्ग। र काठमाडौँ उपत्यकामा महिना दिनभित्र चोरी भएका मध्ये 35 वटा मोटरसाइकल र 60 वटा स्कुटर ट्राफिकले फेला पारेर धनीलाई बुझायो। हराएका साधन पाएपछि ट्राफिकलाई स्याबासी।
0: युक्रेनमा खटिएको बेलायती पूर्व सैनिकको सानो टोली घर फर्किएको छ। पूर्व सैनिक सामेल प्रकोप प्रतिकारी परोपकारी कोष रियाक्ट नामको संस्थाले युक्रेनमा रसियाको आक्रमण शुरू भएदेखि टोली खटाउन थालेको हो। थप हाना किङबाट।
3: The British military might not have boots on the ground in Ukraine, but there's plenty of military expertise here. The charity REACT harnesses the wealth of experience in former servicemen and women and use it around the world. This was their 15th deployment to Ukraine, during which they visited towns and cities close to the front line to train ordinary Ukrainians in essential skills, from how to use a tourniquet to how to evacuate a building. Arena works for an organization that install water towers across the Mykolaiv region. She explained that every time their technicians leave the city, they're at high risk of attack from drones and missiles.
4: I'm so grateful to have such a cool experience because it wasn't only words, it was a lot of practice. I practiced it to put bandages all around the head, to put bandages inside the wounds. At least I have a understanding that I can go on a monitoring visit with them so I won't die eventually. I'm so grateful and thank you, just like a lot of thanks.
3: Hannah King, BFBS Forces News, Ukraine.
0: ललितपुर महानगरपालिकाले वधु एकबाट आफ्ना नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
5: यसअघि साउन 1 गतेदेखि सेवा सञ्चालन गर्ने घोषणा गरिएको भए पनि केही कामहरू बाँकी रहेकोले भदौ 1 गतेदेखि मात्रै सेवा शुरू गरिने नगर प्रमुख चिरी बाबु महर्जनले जानकारी दिनुभयो। महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बरमा फोन गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महानगर प्रमुख चिरी बाबु महर्जनको भनाइ छ। उहाँका अनुसार
6: BFBS Gorkha Radio Home.
3: movie, and more.

नमस्ते, म बिएन मोर फेरि पनि आज आइसकेको छ। म संगीता श्रेष्ठको साथमा बीएफबीएस गोर्खा रेडियोमा तपाईँहरूको लागि सिनेमाहरूको कलेक्सन, सिनेमाहरूको इन्फर्मेसन र सिनेमाहरूको बारेमा धेरै धेरै अपडेट्स, स्पेसली नेपाली सिनेमा र कहिलेकाहीँ इन्ट्रेस्टिङ भएको खण्डमा हामी इन्टरनेसनल मुभिजको पनि कुराकानी गर्ने गर्छौँ। सो आज मसँग दुवै किसिमको कलेक्सन छ, तपाईँहरू आज राख्नलाई हतार पनि छ, तर हतार गर्दैमा मैले तपाईँहरूलाई सायद सबै अपडेट एकैचोटि दिन पनि सक्दिनँ, तर मसँग जे जति कलेक्सन छ त्यो कलेक्सन म तपाईँहरूलाई क्रमैसँग सुनाउँदै सेयर गर्दै भन्दै जानेछु भन्ने कुरा चाहिँ म प्रमिस गर्न चाहन्छु। र आजको लागि हाम्रो कार्यक्रमको सुरुवात भइसकेको छ, मुभी एन्ड मोरको सुरुवात भइसकेको छ भने नेपाली सिनेमा या हुनसक्छ इन्टरनेसनल सिनेमाहरूको इन्ट्रेस्टिङ फ्याक्टहरू मैले तपाईँहरूको लागि लिएर आएको छु। सो आजको कार्यक्रमको सुरुवात भइसकेको छ, गीत सुनाऊ। गीत सुनिसकेपछि आजको हाम्रो जे जति कलेक्सन छ म तपाईँहरूसँग सेयर गर्दै जानेछु।

प्रायः जसो हामी कार्यक्रममा होस् कि या हामीले लिने अपडेटमा होस्, कुन सिनेमाले कमायो र कति कमायो भनेर त्यो कुरा जान्नलाई एकदम आतुर हुन्छौँ, होइन? हामीले फ्रिक्वेन्टली सुनि पनि राखेको हुन्छौँ कि यो सिनेमाले यति करोड कमायो रे, यो सिनेमाले यो पहिलाको सिनेमाको भन्दा अझै बढी कमाएर यति करोड कमायो रे भनेर हामी नेपाली सिनेमाकोमा कुरा गर्दैछौँ, करोडौँमा हामी कुराकानी पनि गर्छौँ। र पछिल्लो समय हेर्ने हो भने नेपाली सिनेमाहरू यस्तो धेरै मात्रामा रिलिज हुन थालेका छन्, यति धेरै सङ्ख्यामा रिलिज हुन थालेका छन् कि हामीले कुन सिनेमा कसको हो, किन हो, कसरी हो भनेर पनि कन्फ्युज हुन्छौँ, किनकि प्रायः जसो आर्टिस्ट रिपिट हुन्छन्, होइन? र यति धेरै सिनेमाहरू रिलिज हुँदाखेरि कुनै कुनै लकिली कुनै कुनै सिनेमाले मात्रै करोडौँ कमाउन सक्छन्, 51 दिन मनाउन सक्छन्, होइन? आफूले इन्भेस्ट गरेको भन्दा डबल ट्रिबलले कमाउन सक्छन्। सो त्यो सबैको हकमा त्यो चिज अप्लाई चाहिँ हुँदैन, कम मात्रै हुन्छ। तर पनि हामीले नलेज राख्ने भनेको चाहिँ प्रायः कुन सिनेमाले सबभन्दा धेरै कमाइ गर्यो, कुन सिनेमाले एकदम धेरै कमाइ गरेर रेकर्ड राख्यो भनेर कुरा गर्छौँ, होइन? तर आज मैले अलिकति ट्र्याक चेन्ज गर्न मन लाग्यो मलाई, किनभने योभन्दा अगाडि मैले पनि तपाईँहरूलाई बारम्बार नेपाली कुन सिनेमाले कति करोड कमायो र कुन सिनेमाले कुन सिनेमाको रेकर्ड ब्रेक गर्यो र त्योभन्दा धेरै कमायो भन्ने इन्फर्मेसन धेरै दिइसकेको छु। तर आज मैले अघि भने जस्तै फ्लिप गरी हेरौँ न, आज हामी करोडौँमा कमाइ गर्ने सिनेमाको होइन, सबैभन्दा कम कमाई गर्ने सिनेमाको कुरा गरौँ। म कुरा गर्दैछु नेपाली सिनेमाकै, र त्यो पनि म यसै वर्षको कुरा गर्दैछु। नेपाली सिनेमाको लागि प्रत्येक वर्ष त्यत्तिकै महत्त्वपूर्ण हुन्छ, प्रत्येक वर्षको हिसाब किताब राखिन्छ, कुन वर्ष कुन सिनेमाले कति कमाई गर्यो, किनभने इतिहास पनि रच्छन् त, होइन? यस्तो कुराहरूले कहिलेकाहीँ चाहिँ पोजिटिभ वेमा, कहिलेकाहीँ चाहिँ नेगेटिभ वेमा पनि। तर सिनेमा कुनै चल्यो चलेन, कमाई कम गर्यो या धेरै गर्यो भन्दैमा कुनै पनि सिनेमाको मूल्याङ्कन पनि गर्न सक्दैन। कुनै एउटा सिनेमा जुन तपाईँलाई नराम्रो लागेको हुनसक्छ, या कुनै एउटा सिनेमा मलाई नराम्रो लागेको हुनसक्छ, त्यो अरू कसैलाई राम्रो लाग्न सक्छ, या अरू कसैलाई एकदम राम्रो लागेको सिनेमा हामीलाई राम्रो नलाग्न पनि सक्छ, होइन? त्यो भन्दैमा सिनेमा राम्रो बनेको थियो नराम्रो बनेको थियो भनेर जज पनि गरिहाल्न मिल्दैन। कहिलेकाहीँ राम्रो सिनेमा बन्दा पनि त्यो सिनेमा नचल्न पनि सक्छ। तर एनिवेज, यति बेला अब जुन टेक्निकली होइन हिसाब किताब गरेर बाहिर आइसकेको कुरालाई तपाईँहरूसँग सेयर गर्नु पर्दाखेरि मलाई के भन्न मन लाग्यो भने, यस वर्षको होइन यस वर्षको सबैभन्दा कम कमाइ गर्ने सिनेमा कुन हो भनेर पनि सार्वजनिक भइसकेको छ। तपाईँलाई थाहा नै छ, चलचित्र विकास बोर्डले हरेक पल्ट सिनेमाहरूको बजार कस्तो रह्यो, कति कमाइ गर्यो, कुन सिनेमाले भनेर हिसाब किताब बाहिर ल्याउने गर्छ। सो यसरी लिएर आउने हिसाब किताबमा यस वर्षको लागि अहिलेसम्मको हिसाबमा सबैभन्दा कम कमाइ गर्ने सिनेमाको नाम रहेको छ जाँड। जाँड भनेर नाम दिएको छ यो सिनेमा, र यो सिनेमालाई यसो हेर्ने हो भने कलाकारको रूपमा चाहिँ पोस्टरमा जुन हामीले अनुहारहरू देख्छौँ त्यसमा एउटा असाध्यै चर्चित अनुहार पनि देख्छौँ, त्यो अनुहार हो रमेश सुप्रेतीको। कलाकार नायक रमेश सुप्रेतीको अनुहार पनि हामीले यो पोस्टरमा देख्न सक्छौँ। रमेश सुप्रेती बाहेक पनि यो सिनेमामा हामीले पदम गुरुङलाई देख्छौँ, सानवी खतिवडालाई देख्छौँ, कमला दाहाललाई देख्छौँ, मन्जु श्रेष्ठलाई देख्छौँ, थुप्रै कलाकारहरूलाई देख्छौँ। तर सबैलाई हामीले यो सिनेमामा देख्दै गर्दा पनि यो सिनेमाले एउटा रेकर्ड अहिलेसम्मको के राख्यो भने, सबैभन्दा कम कमाइ गर्ने सिनेमाको रेकर्ड चाहिँ यही सिनेमा जाँडले राखेको छ। यो सिनेमाको टिकट्सको कुरा गर्ने हो भने जम्मै सिनेमा रिलिजमा आएदेखि हलबाट उत्रेसम्म यो सिनेमाको जम्मा 569 टिकट मात्रै चाहिँ बिक्री भएको छ। पानी पर्ने सिजन भएर होला या अन्य जुनसुकै कारणले भए पनि सिनेमा हेर्नको लागि दर्शकहरू हलमा आएनन्, एकदमै कम मात्र आए। अर्कोतिर यही पानीलाई हामी दोष दिन्छौँ भने, यसरी पानी परिराखेकै बेलामा पनि लाली बजारले चाहिँ अहिलेसम्म पनि प्रदर्शनरत नै भएर कमाई गरेको गरेरै छ। जाँड सिनेमाको कुरा गर्ने हो भने मैले भनिहालेँ 569 मात्रै टिकट बिक्री भएको छ यो सिनेमाको, होइन 10 दिन लगभग सिनेमा हलमा 10 दिन रह्यो यो सिनेमा, र 10 दिनसम्म यो सिनेमा प्रदर्शनमा आउँदा फिल्मले जम्मा 116,645 रुपियाँ मात्रै ग्रस कलेक्सन गरेको छ। हामी अनुमान लगाउन सक्छौँ एउटा सिनेमा बनाउँदा कति इन्भेस्ट हुन्छ भनेर, होइन? आजभोलि त लाखौँमा पुगेको छ, होइन? अझै लाखौँ पनि होइन, करोडौँ भन्ने कुराहरू चलिरहेको छ, चलिरहेको मात्र होइन प्र्याक्टिकली पनि हो नै फ्याक्ट। तर पनि यो सिनेमाको कमाइ असाध्यै कम, 116,645 रुपियाँ मात्रै कलेक्सन गरेको छ यो सिनेमाले। सो यो हिसाबले चलचित्र विकास बोर्डले पनि यो सिनेमालाई असाध्यै कम कमाई गर्ने सिनेमाको लिस्टमा राखेको छ। कहिलेकाहीँ
सबै कुरा मिलेर टिम कथा प्रेजेन्टेसन सबै कुरा राम्रो हुँदाहुँदै पनि सिनेमा चल्दैन भने कहिलेकाहीँ चाहिँ नि नसोचेको सिनेमाले कमाई पनि गर्छ। तर जे होस् यो आजको जानकारी मैले तपाईँसँग सेयर गर्नु थियो कि हामीले धेरै जसो चाहिँ कुन सिनेमाले असाध्यै कमाई गर्यो भनेर कुरा गर्छौँ तर कम कमाई गर्ने सिनेमाको कुरा गर्दैनथ्यौँ। आज मैले तपाईँहरूसँग राखेँ कि यस वर्षको लागि अहिलेसम्मको लागि चाहिँ सबैभन्दा कम कमाई गर्ने सिनेमाको रूपमा जाँड भन्ने सिनेमा रह्यो भनेर तपाईँलाई जानकारी गराएँ। राजु शाहको निर्देशनमा बनेको थियो यो सिनेमा जसमा चाहिँ हामीले एकदमै माया गरेका नायक रमेश सुप्रेती लिड एक्टरको रूपमा कास्ट भएका थिए। सो यो इन्फर्मेसन पछि अब हामी फेरि पनि कार्यक्रममा गीत नै छ।

0: एचपीएससी गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFPS Gorkha Radio। Movie and more।
3: नेपाली टेलिभिजनहरूको दुनियाँलाई हेर्ने र युट्युबलाई हेर्ने हो भने होइन, जुन हामी कमेडी सोजहरूको कुरा गर्छौँ नि, त्यसमा पनि कमेडी दरबार नाम गरेको सो हो, जुन चाहिँ भनौँ न हरेक लाइन्स हरेक सेन्टेन्स पछि नै तपाईँहरूलाई हँसाउनको लागि डिजाइन गरिएको एउटा क्रिएसन भनौँ, जुन एउटा टिमको रूपमा चाहिँ इस्टाब्लिस भइसकेको, यो कमेडी दरबार भनेर जुन इस्टाब्लिस भइसकेको टिम छ, यो टिमले एउटा सिनेमा कका किकी भनेर चाहिँ अनाउन्स गरेको थियो, तपाईँसँग मैले त्यो पनि सेयर गरेको थिएँ। यति बेला भने यो सिनेमाको एउटा फर्स्ट लुक भनौँ न बाहिर आएको छ, जुन फर्स्ट लुकमा हामीले कलाकारहरू पनि यस्ता यस्ता देख्छौँ जसलाई हामीले एकदमै मानेका छौँ। रेखा थापाको कुरा गरौँ, गौरी मल्लको कुरा गरौँ, या हामी कुरा गरौँ तृप्ति नाटकरको, महेश त्रिपाठीको, होइन, यस्ता यस्ता कलाकारहरू देखिएका छन्। तर एकदमै फरक ढङ्गले के एकदमै डिफ्रेन्ट गेटअपमा उनीहरूको बोलीचाली, हावभाव, ड्रेसअप, सबै कुरा एकदमै डिफ्रेन्ट देखिएको छ। सो यो असाध्यै फरक किसिमले तिनै कलाकारहरू जसलाई हामीले वर्षौँदेखि त्यही एउटै टिपिकल फ्रेममा देख्दै आएको कलाकारहरूलाई डिफ्रेन्ट वेमा चाहिँ जसरी कास्ट गरेको छ कका किकी, यसको साथमा जुन यो सिनेमाको फर्स्ट टिजर बाहिर आएको छ, सबैले अप्रिसिएट गरेको देखिन्छ। ओहो, कमेडी दरबार टिमको यो सिनेमाले त पक्कै पनि केही चाहिँ गर्छै होला भन्ने जस्तो देखिएको छ। सो अबको आउने भाद्र 19 गतेबाट यो सिनेमालाई प्रदर्शन गरिने भनेर जुन तयारी गरेको छ, होइन, जुन यो सिनेमालाई चाहिँ लेखेर तपाईँहरू माझ लिएर आउने तयारी गरेका छन्। यही कमेडी दरबारमा हामीले बारम्बार देखिसकेका विक्की अग्रवाल र उनी विक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले पनि मिलेर निर्देशन र जुन यो यसको स्क्रिप्ट रेडी गरेका छन् भने श्रद्धा प्रसाईलाई चाहिँ हामीले निर्माताको रूपमा यो सिनेमामा देख्नेछौँ। र यो सिनेमाको मैले भनिहालेँ एउटा टिजर बाहिर आएको छ अहिलेसम्म, तर यति टिजर आउने बित्तिकै नै सिनेमाको एकदमै राम्रो हाइप बनेको देख्छौँ, एक्सपेक्टेसन हाई भएको देख्छौँ, र फिल्मले ट्रुली सबैको मन छोएको पनि देखिरहेका छौँ यो टिजरले। सो हामी आशा गरौँ सिनेमा रिलिजमा आइसकेपछि पनि यो सिनेमाले, कमेडी दरबारले एउटा जुन ट्रेन्ड सेट गरेको छ, त्यो सेट गरेको ट्रेन्डलाई चाहिँ यो सिनेमाको दुनियाँमा पनि, सिनेमा इन्डस्ट्रीमा नयाँ रेकर्ड राख्ने काम चाहिँ काका किकीले चाहिँ अवश्य गर्नेछ। लेट्स होप।

कुनै कुनै सिनेमाहरू प्रदर्शनमा आइसकेर पनि विदेशको राइट्सहरू त्यो सिनेमाको कसैले किनिदिन्छ कि भनेर अपेक्षा हुन्छ, जुन पुरा हुँदैन भने कुनै कुनै सिनेमा प्रदर्शनमा आउनुभन्दा अगाडि नै त्यसको राइट्सहरू पनि सोल्ड आउट भइसकेको हुन्छ। कुरा गर्नु मन लाग्यो यति बेला मलाई एउटा सिनेमा जसलाई नाम दिएको छ अक्षरा भनेर। अक्षरा भनिसकेपछि कतै न कतै एउटा फिमेल सेन्ट्रिक या फिमेल सेन्टिमेन्ट्सलाई लिएर बनाइएको सिनेमा हुनुपर्छ यो जस्तो मलाई लाग्छ। त्यसमाथि यो सिनेमालाई प्रदर्शन जुन गर्नको लागि भदौको 26 गतेको डेट छानिएको छ, यो डेट भनेको पनि हामी हिन्दू महिलाहरूको चाहिँ महान पर्वको रूपमा हामी हरितालिका तिजलाई जुन लिन्छौँ, यही तिजको छेकोला पारेर प्रदर्शनमा ल्याउन लागि सिनेमा हो यो। र यति बेला मलाई तपाईँहरूसँग यो सिनेमाको बारेमा के कुरा गर्नु मन लाग्यो भने, यो सिनेमालाई अब हामीले कोरियामा पनि देख्न पाउनेछौँ, किनकि कोरियामा यो सिनेमाको प्रदर्शनको राइट्स या अधिकार भनौँ बिक्री भइसकेको छ। केटिएम टू सोल नाम गरेको कम्पनीले खरिद गरेको छ यो सिनेमाको राइट्स कोरियाको लागि। र पक्कै पनि कोरियामा हुनुहुने नेपालीहरू जो चाहिँ नेपाली सिनेमा हेर्न मन पराउनुहुन्छ उहाँहरूको लागि चाहिँ अक्षरा आउँदैछ तपाईँहरूको लागि। विजय राज पौडेलले निर्देशन गर्नुभएको यस सिनेमा, जुन सिनेमामा हामीले राम्रा राम्रा कलाकारहरू देख्छौँ, जस्तो सुशील सिटौला होइन, उनलाई हामीले थुप्रै सिनेमाहरूमा देखिसकेका छौँ। एउटा राम्रो नाम अनि राम्रो एक्टरको रूपमा पनि सुशीललाई हामी चिन्दछौँ, सुशील सिटौलालाई। त्यस्तै गरी नान्सी खड्का अनि सुशील पोखरेल, पुष्कर राउत, रिश्ता अधिकारी, अंशु महर्जन लगायतका अनि थुप्रै कलाकारहरू छन् जसले चाहिँ यो सिनेमामा चाहिँ विभिन्न किसिमले आफ्नो रोल प्ले गर्ने होलान्। फिल्मको अहिलेसम्म यस्तो धेरै कुराहरू, त्यस्तो धेरै पब्लिसिटी टुल्सहरू के पनि बाहिर आएको छैन, एउटा पोस्टर मात्रै सार्वजनिक भएको छ अहिलेसम्म। जुन पोस्टरमा चाहिँ हामीले के देख्छौँ भने एक किसिमको ड्राई भइसकेको सिजनमा अनि त्यो पात बिनाको रुखहरू एकदमै ड्राई भनौँ न, त्यो टाइपको रुखहरूको छेउमा एउटा ढुङ्गामा चाहिँ एउटा केटी बसेर टाढा कतै हेरिरहेको जस्तो देखिन्छ। यो किसिमको पोस्टर मात्रै अहिलेसम्म सार्वजनिक भएको छ, तर यो एउटा पोस्टर हुनसक्छ सिनेमाको टिमको होइन कास्टिङहरू देखेर पनि हुनसक्छ यो सिनेमाको राइट चाहिँ कोरियामा बिक्री भइसकेको छ। सो यो अनुसार हामी के अपेक्षा गर्न सक्छौँ भने, यो सिनेमाले सायद अरू ठाउँहरूमा पनि आफ्नो राइट्सहरू बिक्री गरेर नेपालीहरू जो सिनेमा हेर्न चाहन्छन् नेपाली सिनेमा, उनीहरूको लागि विभिन्न अन्य देशहरूमा पनि यो सिनेमाको राइट्स बिक्री हुनेछ। र नेपालमा जब प्रदर्शनमा आउनेछ एउटा छोरी मान्छेलाई लिएर बनाइएको सिनेमा, यो सिनेमाले राम्रो हाइप पनि पाउनेछ।

नेपाली सिनेमा इन्डस्ट्रीमा प्रियङ्का कार्कीलाई सबैभन्दा बाठी, सबैभन्दा चलाख अनि मास्टरनी को रूपमा चाहिँ हामी चिन्छौँ भन्दा फरक पर्दैन। मास्टरनी किन भन्दाखेरि उनले उसलाई सिकाउन पनि सक्छिन् र इमिडिएटली उनले अरूबाट धेरै कुरा सिक्न पनि सक्छिन्। त्यो टाइपको नेचर रहेको एक्ट्रेसको रूपमा हामी चिन्दछौँ प्रियङ्का कार्कीलाई। र यसै बेलामा चाहिँ मास्टरनी नै नाम गरेको टाइटल दिएको सिनेमा स्वयं प्रियङ्का कार्की उनको आफ्नै लगानीमा एउटा सिनेमा पनि बनेको छ, जुन सिनेमालाई चाहिँ आगामी 12 गतेबाट प्रदर्शन गरिने अनि सिनेमाको पब्लिसिटीहरू गर्ने भनेर सुरु पनि गरिसकेको, पब्लिसिटी पनि सुरु गरिसकेको र यसको डेट राखेर बाहिर आइ पनि सकेको। तर यसो हेर्दाखेरि के देखियो भने 12 गते यस सिनेमा प्रदर्शनमा आउने, त्योभन्दा ठिक 2 दिन अगाडि 10 गते एउटा सिनेमा, जुन सिनेमा कन्नड भाषाको, नेपाली पनि होइन तर कन्नड भाषाको यो सिनेमा जसलाई लिएर धेरै लामो लिस्ट छ प्रदर्शनमा, कहिले आउँछ र हामी हेरौँ भनेर पर्खेर बस्ने हुल्काहुल दर्शकहरूको, कन्नडमा मात्र होइन नेपालमा पनि, किनकि यो सिनेमा जसलाई टक्सिक भनेर नाम दिएको छ, यो सिनेमाको पर्खाइ वास्तवमा एकदमै स्ट्रङ देखिएको छ। यो सिनेमाको बारेमा मैले तपाईँलाई योभन्दा अगाडि पनि बताइसकेको थिएँ कि केजिएफका यश मेन लिडको रूपमा यो सिनेमामा जसरी कास्ट भएका छन् त्यो कारणले पनि धेरै ठाउँहरूमा यो सिनेमाको प्रदर्शनको लागि पर्खाइरहेको छ भनेर, अनि हुनसक्छ बदौमा जब यो सिनेमा प्रदर्शनमा आउँछ यसले धेरैजनालाई दुःख दिनेछ, धेरै फिल्महरूलाई दुःख दिनेछ, प्रदर्शनमा भनेर ल्याउन लागेको सिनेमाहरू पनि अगाडि पछाडि सर्नेछ होला भनेर मैले तपाईँहरूसँग सेयर गरेको थिएँ है। जसमध्ये पहिलो यो न्युज म तपाईँहरूसँग सेयर गर्दैछु कि यो सिनेमा आउने कारणले गर्दा पनि यो मास्टरनी, प्रियङ्का कार्कीको मास्टरनी अब भदौको 12 गते रिलिज हुन नसक्ने भएको छ। प्रियङ्का कार्की मात्रै होइन, आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा होइन, अनुप विक्रम शाही, सिमरन खड्का, रक्षा थापा, दिनेश काफ्रेत लगायतको एकसाएक कलाकारहरू अनि उनको आफ्नै छोरीको नाममा बनाइएको आयङ्का फिल्म्सको ब्यानरमा बनेको यो सिनेमा भदौको 12 गते तपाईँहरूले जुन हेर्ने भनेर प्रतीक्षा गरिरहनु भएको थियो होला, प्रियङ्का कार्कीको फ्यान हुनुहुन्छ होला त्यसको कारण पनि पर्खिरहनु भएको थियो होला। तर मैले बताइहालेँ यो सिनेमा अब भदौको 12 गते आउँदैन, तर एउटा गुड न्युज के छ भने यो सिनेमा अब 1 हप्ता अगाडि नै आउँदैछ। आइमिन हुनसक्छ टक्सिक 10 रिलिज भइसकेपछि त त्यसले असर गर्नेछ, त्यसमा डाउटै भएन, तर यो सिनेमालाई त्योभन्दा अगाडि रिलिज गर्यो भने के होला भन्ने कुरा लागेर पनि अब यो सिनेमा 12 गते नभइकन भदौको 5 गते नै आउँदैछ। आइमिन टक्सिक रिलिज हुनुभन्दा 5 दिन अगाडि नै यो सिनेमा प्रदर्शनमा आउने भएको छ। शुभेन्द्र घोषको निर्देशनमा बनेको यो सिनेमाको अहिलेसम्म एउटा पोस्टर बाहिर आएको छ, जुन पोस्टरमा चाहिँ एउटा बाथटबमा प्रियङ्का कार्की अलिकति फरक किसिमको गेटअपमा चस्मा लगाएको एकदमै मास्टरनी जस्तो लुक्समा चाहिँ उनलाई चाहिँ सुतिरहेको जस्तो देख्न सक्छौँ हामीले पानीमा, यो पोस्टर सार्वजनिक भएको छ। सो यो एउटा कुरा मात्रै बाहिर आएको छ अहिलेसम्म, सायद धेरै कुराहरू आउन बाँकी नै होला। अनि तर यो सिनेमालाई तपाईँहरूले एकदमै प्रतीक्षा गराउनु भएको थियो भने तपाईँको प्रतीक्षा अझै 1 हप्ता अगाडि सरेको छ, खुसीको कुरा नै हो तपाईँहरूको लागि है। सो यो कुराको जानकारी पनि मैले तपाईँलाई दिएँ हाम्रो मुभी एन्ड मोरमा, किनकि हाम्रो मुभी एन्ड मोरको उद्देश्य तपाईँहरूलाई नेपाली सिनेमा या कुनै पनि विषयको सिनेमाहरूलाई लिएर कुनै इन्ट्रेस्टिङ कुराहरू छ भने सेयर गर्नु हो। सो मैले यो कुरा जानकारी दिएँ, अब तपाईँलाई म गीत नै सुनाउँछु मुभी एन्ड मोरमा।

0: SBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: Movie and more.

मैले अघि पनि भने मुभी एन्ड मोरमा हामी नेपाली सिनेमा मात्र होइन इन्ट्रेस्टिङ रहेको खण्डमा विदेशी सिनेमाको पनि कुरा गर्छु भनेर यति बेला म तपाईँहरूसँग एउटा विषयको सिनेमाको कुरा गर्न मन लाग्यो र गर्छु जुन सिनेमा एक्चुली तेलुगु भाषामा बनेको छ. तेलुगु भाषामा बनेको सिनेमा भए पनि सिनेमाको लिड एक्ट्रेस सामन्ता रुथ प्रभु, जसलाई हामीले थुप्रै अन्य सिनेमाहरूमा पनि देखेका छौँ र उनको पर्फर्मेन्सलाई हामी मन पराएका पनि छौँ. कुरा गर्नुपर्दाखेरि र यो कुरा गर्नुभन्दा पहिला मलाई के भन्न मन लाग्यो भने नेपालमा पनि हिते नेपालको कुरा गर्ने हो भने जब जब हामीले वुमेन सेन्ट्रिक सिनेमा बनाउँछौँ त्यो सिनेमाले त्यस्तो धेरै राम्रो काम गरेको जस्तो हामी देख्दैनौँ, कमाइ गरेको पनि देख्दैनौँ. विशेष गरी यदि कुनै एक्ट्रेसलाई चाहिँ नि एक्सन अवतारमा हामीले उतारेका छौँ नेपाली सिनेमामा भने खै किन हो किन होइन, केटी मान्छेहरूले एक्सन गर्न सक्दैन या राम्रो गरेन या हुनै सक्दैन भन्ने किसिमको लजिकहरू प्ले हुन थालेर हो कि के हो होइन. एक्ट्रेसलाई एक्सन गराउँदै प्रदर्शनमा ल्याएको प्राय जसो नेपाली सिनेमाले त्यति राम्रो रेस्पोन्स पाएको देख्न सकिँदैन. तर यति बेला एउटा सिनेमा जुन मैले कुरा गरेँ तेलुगु भाषामा बनेको सिनेमा हो, सामन्ता रुथ प्रभुले अभिनय गरेको सिनेमा हो. यो सिनेमाको नाम रहेको छ मा इन्टी बङ्गालाम. यो सिनेमामा सामन्तालाई एउटा टिपिकल हाउस वाइफको रूपमा देखाइएको छ, जुन किसिमको एक्सपेक्टेसन एउटा बुहारी भनिसकेपछिको जुन एक्सपेक्टेसन हुन्छ एकदमै कोमल एकदमै डेलिकेटेड अनि त्यसपछि आफ्नो घरको काम गर्ने आफ्नो परिवारको केयर गर्ने यही टाइपको कुराहरू होइन, यो टाइपले यही किसिमको भूमिकामा चाहिँ सामन्तालाई देखाइएको छ. तर सिनेमा अगाडि बढ्दै गइसकेपछि जब उनको रियालिटी थाहा हुन्छ कि उनी एउटा यस्तो फोर्ससँग रिलेटेड छन् जुन फोर्समा उनको भूमिका एकदमै स्ट्रङ छ फिजिकली पनि मेन्टली पनि, किनभने यो सिनेमामा सामन्तालाई ठाउँ ठाउँमा एक्सन गर्दै गरेको देखाइएको छ, त्यो पनि साडीमा. नर्मली एक्सन भन्ने बित्तिकै टाइट जिन्स स्पोर्ट्स सुज हामीले त्यो देख्छौँ नि, तर यसमा साडी लगाएर सामन्तालाई एक्सन गराइएको छ र त्यो पनि एकदमै नेचुरल देखिएको छ. र यति बेला सामन्ताको यो रूप र यो सिनेमालाई असाध्यै अप्रिसिएट गरिएको छ. हुल्का हुल बाँधेर दर्शकहरू यो सिनेमा हेर्न गइरहेका छन् तेलुगु भाषामा पनि हिन्दी भाषामा पनि. त्यसले के देखाउँछ भने सिनेमा बनाउँदाखेरि त्यो सिनेमाको लिड एक्टर केटा हुन् या केटी होइन, कस्तो एक्सन गरेको छ के गरेको छ भन्दा पनि कतिको तपाईँले कनेक्ट फिल गर्न सक्नुहुन्छ त्यो कुराले बढी छुने रहेछ. र यति बेला जुन म कुरा गर्दैछु सामन्ताको यो मा इन्ती बङ्गारामको तेलुगु भाषाको सिनेमाको, यो सिनेमा हुल्काहुल बाँधेर दर्शकको सिनेमा हेर्न गएको कारणले मात्रै मैले कुरा गरिरहेको होइन, यो सिनेमाको कुरा म यस कारणले पनि गर्दैछु किनकि यो सिनेमा तेलुगु भाषामा बन्ने सिनेमामा अहिलेसम्मको सर्वाधिक महिला प्रधान बनाइएको सिनेमा या महिलालाई फोकस गरेर बनाइएको वुमेन सेन्ट्रिक सिनेमाहरूको लिस्टमा अहिलेसम्ममा सबैभन्दा धेरै कमाई गर्ने सिनेमाको रेकर्ड राख्न सफल फिल्म भनेको छ यो सिनेमा. सो सिम्पली भन्नुपर्दाखेरि महिलाहरूमाथि बन्ने सिनेमाहरूले त्यस्तो धेरै कमाई गरेको देखिँदैन जसमध्येको यो एउटा सिनेमाले रेकर्ड राखेको छ. जुन 19 रिलिज भएको यो सिनेमा हो र अहिलेसम्मको यो सिनेमाको ओभरअल कलेक्सन हेर्ने हो भने 85 करोडभन्दा बढी कमाई यो सिनेमाले गरिसकेको छ. योभन्दा अगाडिको हेर्ने हो भने पनि अरुन्धती नाम गरेको एउटा सिनेमा बनेको थियो होइन, जुन 25 रिलिज भएको सिनेमा थियो, यो सिनेमाले पनि राम्रै रेकर्ड राखेको थियो तर ओभरअल यो सिनेमाले 70 करोड कमाई गरेको थियो. अनुष्का सेट्टी मुख्य भूमिकामा थियो यो सिनेमाको. मैले अरुन्धतीको कुरा गर्दै थिएँ तर यति बेला भने मा इन्ती बङ्गारामले त्यो रेकर्ड पनि ब्रेक गरेको छ, अझै गर्ने क्रममै छ भनौँ न. अहिलेसम्मको मैले तपाईँलाई अपडेट दिएँ. सिम्पली एउटा कुरा के भने महिला प्रधान सिनेमाहरूले त्यति धेरै मार्केट लिएको देखिँदैन. सिनेमा जतिसुकै राम्रो भए पनि खै किन हो महिला पात्र जुन हुन्छ उनीहरूलाई रोना धोना टाइपको हाउसवाइफ टाइपको क्यारेक्टरमा अझै पनि हेर्न चाहन्छन् कि दर्शकहरू जस्तो लाग्छ. तर त्यही हाउसवाइफलाई एक्सन गर्दै गरेको त्यो पनि साडीमा देख्दाखेरि चाहिँ यो अलिकति अनौठो भएर हो कि अलिक फरक भएर हो कि या सामन्ताको पर्फर्मेन्स अलिकति बढी नै इफेक्टिभ भएर हो कि यति बेला यो सिनेमाले चाहिँ असाध्यै राम्रो मार्केट लिइरहेको देखिन्छ. सो यो कुरालाई आज मैले मुभी एन्ड मोरसँग किन पनि जोडेँ भन्दाखेरि हाम्रो नेपालमा बन्ने महिला प्रधान सिनेमाहरू या महिलालाई एक्सन गराउँदै गरेको सिनेमाहरूलाई चाहिँ दर्शकहरूबाट किन रुचाइँदैन जबकि उनीहरूले गरेको मेहनत त्यत्तिकै देखिन्छ होइन, एक्सन पनि राम्रै गरेको जस्तो देखिन्छ तर पनि अलिकति विश्वास गरि नहालेको जस्तो लाग्छ या हुनसक्छ एक किसिमको यो माइन्ड सेट पनि होला जुन चेन्ज हुन अलिकति समय पनि लाग्ला. तर यति बेला भने तपाईँहरूसँग यो कुरा सेयर गर्दा मलाई चाहिँ एकदमै खुसी लागेको छ कि एटलिस्ट
तेलुगु भाषामै बनेको भए पनि कुनै एउटा महिला प्रधान सिनेमाले राम्रो कमाई गरिरहेको यो इतिहास यो रेकर्ड जुन हुनेवाला छ या यति बेला कन्टिन्यू भइरहेको छ यो न्युज मैले एक्लै होइन कि आफूसँग मात्रै राख्ने होइन कि तपाईँहरूसँग पनि सेयर गर्नुपर्छ जस्तो लागेर मैले तपाईँहरूसँग सेयर गरेको हो तर दक्षिण भारतीय सिनेमाको कुरा गर्ने हो र दक्षिण भारतीय सिनेमामा महिला प्रधान बनाइएको सिनेमाहरू मध्येको हेर्ने हो भने चाहिँ मलयालम भाषामा बनेको एउटा सिनेमा थियो त्यो लोकाह च्याप्टर एक चन्द्रा भनेर यो सिनेमाले चाहिँ 2025 कुरा गर्ने हो भने संसारभरि नै 300 करोड भन्दा बढी कमाई गरेको सिनेमाको रूपमा पनि एउटा रेकर्ड राखेको सिनेमा हो सो यो कुराहरू तपाईँसँग मैले सेयर गरेँ हाम्रो नेपाली भाषाको सिनेमा नभए पनि मैले तपाईँसँग सेयर गरेँ किनकि वर्ल्डमा हुने विभिन्न सिनेमालाई लिएर इन्ट्रेस्टिङ कुराहरू तपाईँसँग म सेयर गर्ने गर्छु मुभी एन्ड मोरमा अब भने यो सेयरिङ पछि हामी फेरि पनि एउटा गीत नै सुनौँ।

मुभी एन्ड मोर जसले तपाईँहरूको लागि हरेक हप्ता लिएर आउने गरेको छ नेपाली सिनेमासँग जोडेका कुरा, इन्टरनेसनल सिनेमाहरूसँग जोडेका कुराहरू, जसमध्येको धेरै कुराहरू आजको एपिसोडमा मैले सेयर गरिसकेँ, कतिवटा गीत पनि सुनाइसकेँ है तपाईँहरूलाई। र अब भने मसँग अन्तिम एउटा गीत बाँकी छ, न्युज कुनै पनि बाँकी छैन, अपडेट्सहरू बाँकी छैन, आजको लागि सबै सेभ दियो। जाँदा जाँदै यो गीत एउटा चाहिँ म तपाईँहरूको लागि छोडेर जाँदैछु बिएफबिएस गोर्खा रेडियोमा, तर तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु सुन्दै गर्नुहोस्। हाम्रो बिएफबिएस गोर्खा रेडियोको कार्यक्रमहरू तपाईँहरूको लागि नै डिजाइन गरेको कार्यक्रमहरू हो र यी कार्यक्रमहरूले तपाईँलाई धेरै कुराहरूको अपडेट पनि दिने गरेको छ। र मेरो यो कार्यक्रम मुभी एन्ड मोरको कुरा गर्ने हो भने चाहिँ अब म नेक्स्ट विक आउँछु तपाईँहरूको लागि, म सङ्गीता श्रेष्ठ, अनि साथमा मैले फेरि पनि यस्तै किसिमको कलेक्सनहरू लिएर आउनेछु। तबसम्मको लागि म तपाईँहरूलाई शुभकामना दिँदै बिदा माग्न चाहन्छु। तपाईँहरूको दिन शुभ रहोस्।

0: Te Live Buddy.
1: On Air.
0: Appmaa.
1: Ani Smart Speaker maa bandhoos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरेर छाडिएका 14 सवारी साधन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यवाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचना मार्फत ती सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएको भन्दै कानून बमोजिम कार्यवाही गरिएको जनाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मीडियाका अफिस गेटका साथै सार्वजनिक स्थानमा पार्किङ गरिएको अवस्थामा ती सवारी साधन फेला पारेका थिए। यो घटनालाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानूनी कार्यवाही गर्न सरकारसँग माग गरेको छ। नेपाली कांग्रेस एमाले लगायतले पनि राजनैतिक दलका नेता संचार माध्यम र व्यवसायीलाई लक्षित गरेर शंकास्पद रूपमा सवारी साधन परिचालन गरिएको घटनाबारे गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्। काठमाडौँ उपत्यकाका केही संचार गृह व्यापारी भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढाएको छ। ती गाडी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाडी रासुपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी,
4: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
5: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यममा पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएको पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि, जनतालाई प्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के हो भनेपछि, यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
4: त्यो भनेको कुनै विषय वस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो
5: यो? अब संचार माध्यम पढे, अब हो कि होइन त्यो मलाई थाहा भएन। राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि, ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले? तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, मार्केटिङको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि, यसले आतंकित पार्छ र यसले सन्देश पनि राम्रो जान्छ। फेरि
4: सरकार अलिकति आलोचित भइरहेको बेलामा संचार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
5: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजिएको भनेपछि मलाई के लाग्छ, जुन तपाईँले भन्नुभयो दुईटा घटनामा आलोचित भइरहेछ र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडिएका, सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्दैन कि, यसले झन् आलोचना थप्ने काम मात्रै गर्छ। यसले
4: सरकारले एक्सन लिइहाल्नु पर्छ कि पर्दैन यस्तो विषयमा?
5: मैले लिनुपर्छ। यो के भनेपछि, योभन्दा पहिला पनि यस्ता गाडीहरू राखिन्थे, ठाउँ ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि, कुनै यसमा अरू कुनै आतंकित पार्ने कामहरू भइरहेको छ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु। म त कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि, अपराधी काम हो यो त, प्रसिद्ध गर्ने भनेको अपराधी काम हो यो त।
4: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गर्यो त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
5: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि, अहिलेको समस्या तर कुनै कानूनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति प्रहरीसँग त्यहाँ गएर जुन किसिमले का उहाँले हरकतहरू देखाउनु भयो र त्योसँग फेरि प्रहरी पनि जोडिन्छ त्यहाँ, त्यसले गर्दाखेरि के हो भनेपछि, यदि संस्थापनसँग नजोडेका, कानूनले नचिनेका व्यक्ति सँग मिलेर प्रहरीले धम्काउने या तर्साउने कामहरू गर्छ भनेपछि यसले सन्देश राम्रो जाँदैन।
4: अनि यो चाहिँ प्रहरी नेतृत्वले के गर्नुपर्छ?
5: यसमा विचार गर्नुपर्छ। अब सरकारकै नाम लिएर प्रहरीलाई कसैले दुरुपयोग गर्न खोज्छ या प्रहरी सरकारकै नाम लिएर आधिकारिक नभएका व्यक्तिहरू या आधिकारिक व्यक्तिहरू पनि कानुनदेखि बाहिर या जुन प्रहरीकोले जनतासँग जुन गर्ने व्यवहार हो त्योभन्दा बाहिर लिएर जान खोजिन्छ, दुरुपयोग गर्न खोजिन्छ भनेपछि प्रहरीले पनि त बुझ्नु पर्यो, किनकि अल्टिमेटली प्रहरी भनेको जनताको लागि हो नि त। जनतासँग गर्ने व्यवहार, जनतासँग गर्ने बोली चाली, त्यसमा चाहिँ नियन्त्रण चाहिँ लाउनै पर्छ। भने पनि के हुन्छ भनेपछि यसले सन्देश चाहिँ राम्रो दिँदैन प्रहरी प्रति पनि।
3: सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष
1: BFBS, Gorkha Radio.

0: कथा तिम्रो पनि र मेरो पनि,
1: यात्रा तिम्रो पनि अनि मेरो पनि,
0: केही आँसु केही हाँसु,
1: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
0: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

आखिर ऊ आज जाँदै थियो, ऊ टाढा हुँदा सबैका आँखामा आँसु थिए, सबै पीर र वेदनाले रुदै थिए। आँसु त मेरो आँखामा पनि थियो, तर दुःखको नभई पीरको नभई मेरा आँखामा खुसीका आँसु थिए। मेरा आँखामा फेरि सपना फुल्ने छन् भन्ने त्यो खुसीको आँसु थिए। मेरो रहर फुल्न लागेकोमा मेरा रहरहरूका खुसीका आँसु थिए ती। मेरो मन मुस्काउँदै थियो, त्यो मुस्कानको आँसु थिए ती। तपाईँ छक्क पर्नु भयो होला, कोही टाढा हुँदा कोही सात समुद्र पारी जाँदा उक्त व्यक्तिको पीरमा उक्त व्यक्तिको यादमा व्यक्तिहरूले आँसु झार्ने गर्छन्, पीर व्यथा पोख्ने गर्छन्। ओहो, अब कति वर्षसम्म भेट हुँदैन, राम्रोसँग जानु, राम्रो खानु, आफ्नो स्वास्थ्यको ख्याल राख्नु, प्रगति गर्नु, यस्तै हुन्छ आफन्तहरूले दिने शुभेच्छा। अनि जो तपाईँको मुटुको टुक्रा हुन्छ, उसले तपाईँको बिछोडलाई सहन नसकी आँखाबाट बलिन र धारा आँसु झार्ने गर्दछ। सबैको आआफ्नो सम्बन्ध, इष्टमित्र, नाता गोताको हिसाबले आआफ्नो तर्फबाट शुभेच्छा दिँदै थिए, शुभकामना व्यक्त गर्दै थिए। कोही सुक्क सुक्क गर्दै थिए, कोही खुसीले मख पर्दै थिए। रुनु पर्ने त मैले थियो, तर म खुसी थिएँ, म अत्यन्तै खुसी। एउटा पिजडाबाट बल्ल बल्ल बाहिर निस्केकी चरी जस्तै म स्वतन्त्र हुन लागेकी थिएँ। म निकै नै दङ्गदास थिएँ। मेरा आँखामा दुःखको होइन, पीडाको होइन, हर्षको आँसु थियो। त्यसैले म दङ्ग थिएँ र आँसु झरिरहेको थियो। कसैले हेर्दा दुःखको आँसु देखे होलान्, मेरा आँखाबाट झरेका ती आँसुहरू, मेरा आँखाबाट बर्सेका ती झरीहरू अरूले हेर्दा बिछोड र वेदनाको झरी देखे होलान्, तर मेरो मनभित्र त्यो वर्षौँ वर्षदेखि कैद भएको थुनिएको बाढी बल्ल बल्ल निस्कियो। त्यो साउन भदौको भेल थिएन, त्यो कहिल्यै काहीँ बेमौसममा बर्सिने एकदमै नितान्त सुमधुर अनि अत्यन्तै प्यारो आँसु थियो। खासै भनौँ भने त्यो खुसीको आँसु थियो।

यो यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मन्दिरा हाजिर छु र आज यात्रा जिन्दगीकोमा बुनुजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा हामी सुन्छौँ। के थियो बुनुजीको जीवनमा, किन त्यसरी खुसीका आँसु झार्नु भयो, कुन चाहिँ दुःखबाट उहाँ पीडित हुनुहुन्थ्यो र त्यहाँबाट निस्किन पाउँदा कति खुसी हुनुभयो, को थिए ती उहाँबाट टाढा जाँदै थिए र उहाँ त्यसै त्यसै दङ्ग परेर खुसीका आँसु झारिरहनु भएको थियो, को थिए उनी, कथा के थियो, आज म सबै सबै उहाँले लेखी पठाउनु भएको उहाँको जीवनको कथा तपाईँका लागि प्रस्तुत गर्दैछु। तपाईँका पनि कथा होलान्, व्यथा होलान्, तपाईँले भोगेका कुराहरू होलान्, तपाईँको अनुभव हामीलाई लेख्नुहोस् न mandiradhungel3@gmail.com। यो ठेगानामा आफ्ना कथा व्यथा अनुभूतिहरू लेखेर पठाउन नबिर्सिनुहोला। बुनुजी अझ अगाडि लेख्नुहुन्छ, कहिलेकाहीँ ईश्वरले पनि खै वरदान दिएका हुन् कि श्राप, म बुझ्दिन। सुन्दर तन सुन्दर मनको सबैजना अपेक्षा गर्छन्, त्यसमाथि पनि बान्की परेको सुडोल शरीर जुन भगवानले फुर्सदमै बनाएछन् भनेर धेरैले मलाई भन्ने गर्दथे। हाम्रो हजुरबुवाको साथी जो चाहिँ अति नै मिल्नुहुन्थ्यो, उहाँहरूले चाहिँ हाम्रा नाति नातिनाहरू भए भने चाहिँ एकअर्कासँग सम्बन्धमा बाँधिनु पर्छ है, उहाँहरूको त्यो मिल्तीमा यही एउटा कुरा भइरहने रहेछ। अनि हाम्रो हजुरबुवाको साथीको घरमा उहाँको जेठो नाति जन्मेपछि हाम्रो हजुरबासँग भन्नुभएको थियो, रे साथी, मेरो घरमा त नाति जन्मियो, अब तिम्री घरमा नातिनी जन्मी भने चाहिँ ती नातिनी मेरो छोरी हुन्छे है, मेरो नातिनी बुहारी हुन्छे, अरू कुरा मलाई केही थाहा छैन, नातिनी जन्माऊ पहिला, लक्ष्मीलाई भित्र्याऊ, यस्तै भन्ने गर्नुहुन्थ्यो रे। नभन्दै बुढापाकाको सतको बोली, पहिला मेरो दाई जन्मेको रे, दाई जन्मेको 2 वर्षपछि मेरो जन्म भएको रे। त्यो दिन हाम्रो हजुरबा र हजुरबाको साथी खुब खुसी भएर नाच्नु भएको थियो रे, अब त यो छोरी त मेरी नातिनी बुहारी भएर आउँछे, यस्तै यस्तै गफ गर्नुहुन्थ्यो रे। मौखिक वचनका रूपमा उहाँहरूले एकअर्कालाई वचन दिएको रे। त्यसपछि हाम्रो हजुरबाको साथी उहाँका छोराछोरीहरू सबै काठमाडौँ झरेका रे उति बेला नै, अनि सिद्धार्थको जन्म गाउँमा भए पनि हुर्काई बढाई पढाई सबै काठमाडौँमा भएको हो। उनी सहरिया भए, म गाउँकी भएँ, तर जसै जसै म हुर्किँदै गएँ, मेरो बालापनदेखि म जवान हौन्जेलसम्म मेरा हजुरबा र मेरो हजुरबाको साथीले मलाई निगरानी गरिरहनु भएको थियो, खुब माया गर्नुहुन्थ्यो, छोरी पढ्नुपर्छ, तेरो विवाह त म गर्ने हो भन्नुहुन्थ्यो, आइरहनुहुन्थ्यो, हामी हाँसिरहन्थ्यौँ, जिस्क्याएको भन्ठान्थ्यौँ, मलाई कुनै कुराको कमी हुन दिनुहुन्नथ्यो। हुन त गाउँघरको परिवेश हामी सामान्य नै खालका थियौँ, उहाँहरू जस्तो धनी मानी पनि होइन, हजुरबा हजुरबाहरू त उस्तै उस्तै एउटै धरातलको, तर उहाँहरूको अलिकति बढी जग्गा जमिन अनि छोराहरू काठमाडौँ झरेर कमाउन थालेपछि उहाँहरूको आर्थिक अवस्था सुध्रिएको थियो। हाम्रो भने दाई पनि गाउँमै, हामी सबै गाउँमै भएपछि त्यति हाम्रो आर्थिक उन्नति हुन सकेन, आफ्नो जे जस्तो थियो त्यस्तैमा हामी अगाडि बढिरह्यौँ। मैले गाउँकै स्कुलमा पढेँ, SLC दिएँ, कलेज पढ्ने भन्दा भन्दै कलेज पढ्नै पाइएन, विवाहको कुरा आइहाल्यो, त्यति बेला अहिलेको जस्तो SEE थिएन, हामीले 10 कक्षा पास गरेपछि टेस्ट परीक्षा पास गर्नु पर्थ्यो, त्यसपछि SLC हुन्थ्यो। SLC दिएपछि म भर्खरै 15 पुगेर 16 मात्र लागेकी थिएँ, हजुरबा आउनुभयो र भन्नुभयो, बाबु छोरीको विवाह त मैले उहिले नै भनेको, मेरो साथी साह्रै बिरामी छन्, सिकिस्तै छन्, उनको एउटै धोको, जहिलेदेखि यो जन्मी त्यहीलेदेखि म मेरो नातिनी बुहारी बनाउँछु भनेका थिए, अहिले उनको सासै यसैमा घिटिघिटी भइरहेको छ, उनीहरूले कुरा गरे रे, नातिले माने रे, त्यही भएर विवाह गर्नुपर्ने भयो। हजुरबाले
आफ्नो साथीको तर्फबाट जुन कुरा आएको थियो त्यो कुरा मेरो बुवालाई भन्नुभयो।

बुवा र आमा अलमल्लमा पढ्नु भयो। पहिला त भर्खरै सानी छ, कलेज पनि जान्छु भन्छे। सदरमुकाममा गएर कलेज पढाउने कि भनेर बुवाले सल्लाह गर्दाखेरि, धनी मानी छन्, राम्रो पढेका छन्, काठमाडौँमा बस्छन्, एसएलसी पास गरिहाले काठमाडौँमा उतै विवाह गरेपछि त उनीहरूले पढाइहाल्छन् नि। पढे लेखेका परिवारले यसलाई नपढाउने हुँदै हुँदैन नि। हामीले पढाउन नचाहे पनि उनीहरूले पढाउँछन्। यत्रो वर्षदेखि उनले भनेको सपना म कसरी नाइ भनौ। नराम्रो भएको भए भन्दिन ती छोरा, अत्यन्तै राम्रो परिवार छ। म सहर जाँदा उनीहरूकै घरमा बसेर खाएर आउने गरेको छु, त्यसैले कुनै दुविधा छैन। हुन्छ भन, म हुन्छ भन्न जान्छु नि त। घरमा सबैको सल्लाह भयो। पहिला नाइ नाइ भयो, पछि हुन्छ हुन्छ भयो। धनी मानी काठमाडौँको केटा भनेपछि मेरो पनि मन लोभियो। अनि हजुरबाको साथीले मलाई नातिनी नातिनी, मेरी छोरी, मेरी बाटुली, मेरी पुतली भनेर माया गरिरहनुहुन्थ्यो। यो त मेरो नातिनी बुहारी बन्छे भन्नुहुन्थ्यो। म फुरक्क पर्थे, तर आज त्यो दिन आयो पनि। मैले नाइ नास्ति गरिन, आमा बुवाले हुन्न भन्नु भएन, अनि हाम्रो विवाह हुने पक्का पक्की भयो। राम्रो घर परिवारबाट सम्बन्ध गाँसिन लागेको कुराले आमा बुवा सबैजना खुसी हुनुभयो। मेरो त उमेरै के थियो र, गाउँघरमा हुर्के बढेकी चेली, सहर जान पाइयो, काठमाडौँमा घर व्यवहार छ भनेपछि त्यसै त्यसै फुरफुर अमेरिका नै जान पाए जत्तिकै खुसी थिएँ। त्यसै त्यसै भइमा खुट्टै थिएन। साथीभाइहरूले पनि ओहो परै त काठमाडौँ जान लागि विवाह भएर भोलि त हामीलाई बिर्सेलिस है भनेर जिस्काउँदा पनि म मक्ख पर्थेँ। कारण वातावरणै त्यस्तै थियो। न त्यो बेलामा हामी काठमाडौँ आएका थियौँ, न घुम्न पाएका थियौँ। काठमाडौँ भनेको हाम्रा लागि एकादेशको कथा जस्तै हुन्थ्यो। मोटर गाडी चढ्न पाइन्छ, बिजुली बत्ती बल्छ, सुख सहेल हुन्छ, आदि इत्यादि। काठमाडौँको सपना नै बेग्लै थियो। काठमाडौँवासीका लागि केही नहोला त्यो, तर विकट गाउँमा जन्मे हुर्केका केटाकेटीहरूका लागि काठमाडौँ सपनाको सहर नै हो, र मेरा लागि पनि त्यस्तै नै भयो। काठमाडौँ सपनाको सहर। फरक यति मात्रै हो कि गाउँका व्यक्तिहरू काठमाडौँ गएर बसेका हुनाले गाउँमा विवाह गर्न मानेका मात्रै हुन्। काठमाडौँकै बासिन्दा भए यस्तो विकट गाउँमा आएर कसले विवाह गर्थ्यो। तर पछि मैले थाहा पाएँ, केटाले पटक्कै

0: एस गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला बीएफबीएस गोर्खा रेडियोमा सुनिरहनु भएको छ, बुनुजी अझ अगाडि लेख्नुहुन्छ। सिद्धार्थ सहरमा हुर्के बढेका युवक परे, त्यसमाथि पनि भर्खरै आइकम सेकेन्ड इयरमा पढ्दै गरेका उनी सहरका युवक परे, कति युवतीहरू उनलाई मन पराउँथे होलान्, कतिलाई उनले मन पराए होलान्। गाउँकी युवतीसँग यति सानी उमेरमा विवाह गर्ने भन्दा उनले पटक्कै मानेका थिएनन् रे। उनका साथीहरूले उनलाई जिस्काउँथे होला, एक त उनको उमेर नपुगेको, दोस्रो म गाउँकी केटी, उनको पटक्कै इच्छा थिएन। उनले विवाह म गर्दै गर्दिन, गर्नु पर्यो भने म घर छोडेर जान्छु शुद्ध पनि भने रे। तर हजुरबाको प्राण पखेरु नातिको विवाहमा अड्किएको, हजुरबा घिटी घिटी हुन लागेको देखेर सिद्धार्थका बुवाले सम्झाउनु भएछ, हेर छोरा, यहीँ लिएर आएर पढाउँला, सिकाउँला, बुझाउँला, मन परेन भने पछिको कुरा देखा जाएगा।

0: राजी गर्नु भएको रहेछ।
1: उनको हजुरबाको लागि उनी राजी भएका थिए रे, तर उनको भित्री मन पटक्कै थिएन विवाह गर्ने। यो कुरा मैले विवाह पछि मात्रै थाहा पाएँ। यसरी साधारण हिसाबबाट उनीहरूको गाउँकै घरमा सिद्धार्थसँग मेरो विवाह भयो। उहाँको हजुरबुवा घिटी घिटी हुनुभएकोले हतार हतार विवाह गरियो। हामी त्यही सिद्धार्थहरूको पुरानो घर जहाँ हजुरबाहरू बस्नुहुन्थ्यो त्यही घरमा म भित्रिएँ। हजुरबा आफ्नो सपना पुरा भएकोमा दङ्ग पर्नुभयो, मलाई आशीर्वाद दिनुभयो। मेरी बाटुले मेरो घरमा आई मेरी नातिनी बुहारी बनी भनेर खुसी हुनुभयो। एक हप्ता आफ्नो इच्छा पुरा भएको हुनाले होला खुब दङ्ग परेर तङ्ग्रिनु भयो। अब हजुरबा ठिक हुनुभयो भनेर हामी सहरतिर लाग्यौँ। सहर पुगेपछि बल्ल थाहा भयो सिद्धार्थको त म कोही पनि होइन रहेछु, एउटा नोकर्नी भन्दा बढी म केही भइन उनका लागि। उनी मसँग बोल्दा पनि बोल्दैनथे, झर्किन्थे, रिसाउँथे, काहीँ नभकी गाउँले पाखे मेरो जिन्दगीमा अभिशाप बनेर आई मेरो जिन्दगी बर्बाद गरिदिए। यस्तै यस्तै शब्द हुन्थ्यो सिद्धार्थको। उनी आफ्नै हिसाबले कलेज जान्थे, आफ्नै हिसाबले आउँथे। उनको र मेरो कोठा त एउटै थियो, तर उनी मलाई पटक्कै रुचाउँदैनथे। यो कोठाबाट निस्किहाल भन्थे, जाउँ त कहाँ जाउँ, न सुत्ने ठाउँ न आफ्नो केही इच्छा आकाङ्क्षा चल्थ्यो। त्यसैले म उनको कोठाको एउटा छेउमा ओछ्यान लगाएर सुत्थेँ। बिहान उठेर त्यो ओछ्यान खाटमुनि लुकाउँथेँ। यसै गरी हाम्रो जिन्दगी चल्न थाल्यो। घरको सबै काम म गर्थेँ, सासूले जे जे अरायो त्यही त्यही गर्थेँ। एक हिसाबले हेर्ने हो भने म त्यो घरको काम गर्ने भन्दा अरू कोही पनि हुन सकिनँ। उनीहरूका आफन्त इष्टमित्र आउँदाखेरि राम्रो लुगा लगा बेजत पार्ने होइन भनेर राम्रा लुगा दुई चार जोर दिनुहुन्थ्यो। कतै आफन्तहरूकोमा चिनजानको व्यक्तिहरूकोमा जसले म बुहारी हो भनेर थाहा पाएका थिए नजिकैका इष्टमित्र कहाँ पर्यो भने जान्थे। नभए सिद्धार्थले मलाई कहीँ पनि आफ्नी श्रीमती भनेर लिएर हिँड्दैनथे। मेरो जिन्दगी केवल एउटा घरभित्र नामको श्रीमती थिए, कामको लागि बुहारी थिए, अरू मेरो कुनै हैसियत थिएन। कहिलेकाहीँ ससुराले अलिअलि थामथाम थुमथुम पार्नुहुन्थ्यो, सासु र सिद्धार्थले मलाई देखी सहनुहुन्नथ्यो। यस्तै यस्तै गरेर दुई वर्ष बित्यो। त्यसपछि मैले ससुरासँग भनेर म पढ्छु भन्न थालेँ। सासु उफ्रिनु भयो, घरको काम छोडेर तँलाई कसले पढाउँछ। अनि ससुराले मलाई किताब किनेर ल्याइदिनु भयो र भन्नुभयो, तिमी घरमै बसेर पढ प्राइभेट भरिदिउँला, म सबै फर्मसम्म भर्ने, यताउता सबै व्यवस्था मिलाइदिन्छु, तिमी घरको काम सिद्ध्याएर आफ्नो फुर्सदको बेलामा पढ्नु। उहाँले पढ्ने वातावरण मिलाइदिनु भयो। अनि मैले

विवाह गर्दै विवाहको तेस्रो वर्ष बित्यो। यो तेस्रो वर्षमा म गर्भवती भएँ। तपाईँ सोच्नुहोस् त, मन नपरेकी श्रीमती त्यसमाथि गर्भवती। घरमा एक किसिमको हङ्गामै मचियो। दिन बित्दै गयो, हेर्दा हेर्दै समय बित्न के बेर। मैले आइएको पहिलो वर्षको परीक्षा दिएको थिएँ। दोस्रो वर्षमा त छोरी जन्मेपछि मलाई लाग्यो यो बच्चीले हाम्रो जिन्दगीमा एउटा सुमधुर सम्बन्ध कायम गर्ने छे। लक्ष्मीको रूपमा आएकी छे, तर मैले सोचे जस्तो भएन। छोरी जन्मी, हर्ष बढाई केही भएन। सामान्य हिसाबले अस्पतालमा म सुत्केरी भएँ। दुई चार दिनपछि डिस्चार्ज भयो, घर आएँ। घर आएर त्यही महिना दिन भएको थिएन फेरि काममा म जोतिएँ। त्यही काम गर्नेको हैसियत भन्दा अरू ठुलो केही पनि भएन। छोरी जन्मेर पनि त्यति खासै वास्ता भएन। त्यत्तिकैमा सिद्धार्थले भित्रभित्र मिलाएछन् मबाट भाग्नका लागि, मबाट उम्किनका लागि। उनी अमेरिका जाने भएछन्। छोरी काखामा छे, बाउले छोरीको वास्तै गर्दैनन्। घरका परिवारले पनि त्यस्तो खासै वास्ता गरेको होइन, एउटा कर्तव्य मात्र निभाएका हुन्। त्यसमाथि पनि ससुराको जिद्दीले सिद्धार्थ उडेपछि घरमा एक किसिमको कलह अलिकति कम भयो। नत्र सिद्धार्थ बिहानै बेलुकै झगडा गर्थे, कराउँथे, मेरो कोठामा नबस, सुत्केरी गनायो आदि इत्यादि भनेपछि मलाई भण्डार कोठा यानि कि एउटा कोठामा सरसामानहरू राखिएको थियो, त्यही कोठामा आधा कोठामा सरसामान राखेर आधा कोठा मेरा लागि तयारी गरिदिएको थियो। सिद्धार्थलाई सुत्केरी गनायो रे, आफ्नो सन्तानलाई अँगाल्नु त कता कता, सुत्केरी गनायो भनेर नाना लाञ्छना लगाए। यति सहे हरेक दिन जसो, मैले केही न केही सहनै पर्थ्यो। काम गरेर लोथ हुन्थे, अनि दुई चार अक्षर पढ्नै पर्यो। दुःखले पढे, आँसु पिएर पढे, सुत्केरी हुँदा पनि पढे। छोरी एक वर्ष कि हुँदा मैले आइए पास गरे। सिद्धार्थ अमेरिका गएपछि मलाई एक दिन पनि फोन गरेनन्। उनी पाँच वर्षपछि घर फर्किए। उनी छोरी जन्मेको बेलामा गएका थिए, छोरी पाँच वर्ष हुँदा उनी फर्केर आए। सायद छोरीको त्यो पटर पटर बोल्ने तोते बोलीमा रमाउँछन् होला, छोरीलाई देखेर मन फर्केला झिनो आशा थियो। उनी त अरूकै प्रेममा मग्न रहेछन्। उतै एक युवतीसँग प्रेममा परेर उता नै श्रीमान श्रीमती जस्तै गरेर बस्दा रहेछन्। त्यो मात्रै के भन्नु, साना दुई लाला बाला बोकेर उनी नेपाल फर्किए नयाँ श्रीमतीको साथमा। यो पाँच वर्षमा एक वर्षकी छोरी, दुई वर्षका छोरा अनि श्रीमती लिएर उनी घर आए। घरमा खुब रौनक भयो अनि मेरी छोरी र म काम गर्ने जत्तिकै भयौँ। सिद्धार्थले यो कुरा सबैलाई बताएका रहेछन्, मलाई मात्रै नभनेका रहेछन्। तपाईँहरूको इच्छाले विवाह गरिदिएको, अब मलाई जोर जबरजस्ती नगर्नु, म आफ्नै संसारमा खुसी छु। मैले आफूलाई मन परेको युवतीसँग घर जम गरेको छु। अब म आउँदा डिभोर्स गरेर यो नयाँ विवाह दर्ता गर्नुपर्छ, यस्तो भनेका रहेछन्। त्यही अनुरूप घरमा सबै कार्य भइरहेको रहेछ। मलाई केही पनि थाहा भएन। जे भए पनि उनले पाँच वर्षमा आफ्ना सन्तान परिवार बनाए। मैले यो पाँच वर्षमा आफ्नै छोरीलाई स्कुल पठाएर आफ्नो पढाइ पुरा गरेको थिएँ। अब मलाई त्यति डर थिएन। अब मैले काठमाडौँको वातावरण बुझिसकेको थिएँ। काठमाडौँमा आफूलाई टिकाउन जान्ने भइसकेको थिएँ। आफूलाई सक्षम बनाइसकेकी थिएँ। आफ्नो छोरीलाई पाल्न सक्ने थिएँ म। यो मिल्दै नमिल्ने सम्बन्धमा बसेर सधैँ घरको नोकर्नी बनेर कति बाँच्नु। आफ्नो पनि जिन्दगी छ। सोह्र वर्षमा विवाह गरेकी, 23 पुगेर 24 लाग्दा आफ्नो पढाइ र आफू आफ्नो खुट्टामा उभिने भइसकेकी थिए। यो हेलाको जिन्दगी के बाँच्नु, कति आँसु पिएर बाँच्नु। मैले आफ्नो मनलाई सम्झाइसकेको थिएँ। उनीहरू आफ्नो घरमा खुब रमाइरहेका थिए, फाराक र फुरुक त्यो बच्चाहरूलाई त्यसै के गरौँ न कसो गरौँ गर्दै चाटिरहेका थिए। आफ्नै छोराको सन्तान, आफ्नै अगाडि हुर्केकी नातिनीको वास्ता थिएन। हप्ता दिन यस्तै गरी बित्यो। त्यसपछि बच्चा बच्चाको न्युमा झगडा पर्यो।
मेरो छोरीले खोइ के भनिदिए, उसका छोराले खोइ के गरिदिए, त्यत्तिकैमा झगडा भयो अनि हुनु नहुनु कान्दै भयो। के न्यू पाउँ कनिका चपाउँ भइरहेको बेलामा डिभोर्सको कुरा आयो। मैले हुन्छ भने त्यसपछि केही प्रोसेसहरू भए, अदालत पुगियो, सम्बन्ध विच्छेद भयो। मेरो अंशको रूपमा मैले पाउनु पर्ने त पाइनँ, तर उनीहरूले अलिअलि कसो कसो वकिलसँग मिलाएर यताउता गरेर मलाई केही अंशको नाममा अलिकति पैसा र त्यो बेलामा सीता पाइला भन्दा पछाडि त्यति विकसित पनि थिएन त्यो ठाउँको तिनाना जग्गा मेरा लागि दिएर अलिकति पैसा हातमा राखिदिएर यो छोरीको पढाइ खर्च हामी बिहोर्छौँ भनेर सम्बन्ध विच्छेद भयो। आफ्ना सन्तानलाई भैमा खुट्टा राखे पनि धुलो लाग्ला भने जस्तो गरेर हुर्काउने, मेरो छोरीलाई सरकारी स्कुलमा पढाए भइहाल्छ भनेर त्यस्तो किसिमको हिसाब किताब गरेर मासिक खर्च छुट्याइदिए। नहुनु भन्दा त्यही पनि ठिकै छ, आफ्नो स्वतन्त्रतामा बाँच्न पाउँछु भन्ने मलाई भयो। त्यसपछि मलाई आफ्नो व्यवस्था गरेर जा भन्ने कुरो निस्कियो। यति सबै कुरा भइसकेपछि उनीहरू अमेरिका फर्किने दिन आयो। त्यो दिन सबैको आँखामा आँसु थियो, यत्र लाला बाला माया मोह बस्यो, सधैँ यिनीहरूसँग बस्न पाए, यिनीहरूकै तोते बोली सुन्न पाए, यही बुहारीसँग जिन्दगी कटाउन पाए कस्तो हुन्थ्यो। सबैको वाह थियो, दुई चार महिना बसेर फुरुक्क पारिदिए कि नयाँ बुहारीले, आमा बुवा त्यसै मख, घरका शाखा सन्तान त्यसै मख। शील स्वभाव भनेको शील स्वभावै हुन्छ, खानदान भनेको खानदानै हुन्छ, कति जानेकी छ मेरी बुहारीले। उहाँहरूको नाकै ठुलो, अमेरिकाबाट आएकी बुहारी, खानदानी बुहारी, पढे लेखेकी बुहारी भनेर म गाउँकी उहाँहरूको नजरमा पाखे। अनि हेर्दा हेर्दै उहाँहरू जाने दिन आयो। उहाँहरू गएको दुई चार दिन पछि मैले त्यो घर छोड्नु पर्ने थियो। लगभग डेरासेरा सबै खोजिसकेको थियो, ससुराले सहयोग गरेर त्यही जग्गाकै छेउमा एउटा घरमा दुईटा कोठा भाडामा लिइदिनु भएको थियो। नजिकैको स्कुलमा छोरीलाई भर्ना गरिदिनु भएको थियो, आफ्नो जग्गामा यसो केही कुटो कोदालो गरेर खान सकोस्, छोरीलाई त्यही स्कुलमा पढाउन सकोस्, आफूबाट टाढा पुर्याउनु थियो उहाँहरूलाई र टाढा नै मलाई पुर्याउनु भयो। उहाँहरूको अरू दुई ठाउँमा पनि जग्गा थियो, तर त्यो जग्गा उहाँहरूले मलाई दिनु भएन। त्यसपछि अरू कथा के भयो, बुनुजीको कथा कसरी अगाडि बढ्यो म तपाईँलाई बताउँछु, तर यो गीतपछि।

0: Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु र बुनुजी अझ अगाडि लेख्नुहुन्छ, यो जिन्दगीको कथा, हरेक दिनको कथा, व्यथा भोगाई लान्छना कति छन् कति, त्यो सबै भनेर के साथ दिए। सरसर्ती अगाडि बढ्दा उहाँहरू जाँदा सबैको आँखामा आँसु थियो, त्यो पीडाको आँसु थियो, बिछोडको आँसु थियो, छुट्टिनु नपरे पनि हुन्थ्यो भन्ने प्रेमको आँसु थियो। आँसु त मेरो आँखामा पनि थियो, तर मेरो आँखाको आँसु पीडाको थिएन, दुःखको थिएन, त्यो मेरो आँखाको आँसु हर्षको थियो, खुसीको थियो। यस्तो बन्धनबाट म मुक्त भएँ, तिमी मेरो जिन्दगीको कलङ्क आज मेरो जिन्दगीबाट गयो। अब आइन्दा तिम्रो अनुहार हेर्नु नपरोस्, तिम्रो जीवनमा म कहिले पनि देखिनु नपरोस्, तिम्रो नाम छोरीको कुनै कार्यमा अगाडि बढ्दाखेरि लेख्नु परे पनि तिम्रो नाम, तिम्रो छाया यो छोरीको जीवनमा नपरोस् भनेर म खुसीले रोएको थिएँ। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा, आफ्नो जीवन समर्पित गरेर उसको लागि भनेर म विवाह गरेर आएकी थिएँ। एक वचन माया गरेनन्, एक वचन मलाई प्रेमले बोलेनन्, तर फेरि रात परेपछि यो श्रीमती चाहिन्थ्यो उनलाई। तर छोरी जन्मेपछि कसरी भागौँ, कसरी मेरो जिन्दगीबाट निस्कौँ, उनले यही उपाय खोजे अनि मेरो जिन्दगीबाट निस्के, आफ्नो संसार बसाए, यता आए, मसँग सम्बन्ध विच्छेद गरे र आफ्नै श्रीमतीसँग सम्बन्ध गाँसेर आफ्ना दुई सन्तानका पिता अनि आफ्नै मन परेकी श्रीमतीको पति र बाउआमाको प्रिय छोरा बनेर उनी खडा भए। ठिक छ, मेरो भागमा मेरी छोरी छ, मेरो छोरीलाई पढाउँला, बढाउँला, सक्षम बनाउँला। तिमीहरू आज अमेरिकाको धाक लगाइरहेका छौ, कुनै दिन म पनि मेरी छोरीलाई विदेश पठाउँला, म पनि मेरी छोरीको राम्रो पठन पाठन लालन पालन गराउँला, तिमीहरूको भन्दा पनि राम्रोसँग हुर्काउँला। यो मनले यही अठोट गर्यो। समय बित्दै गयो, जागिर खोजे, जागिर खान थाले, पढ्दै गएँ, कुनै दिन पनि म चुप लागेर बसिनँ। छोरीलाई पढाउँथेँ, उसको होमवर्क गराउँथेँ, एकदमै राम्रा राम्रा कुराहरू सिकाउँथेँ, त्यही तिनाना जग्गामा तरकारी खेती गर्थेँ, त्यसपछि पढ्थेँ। मैले दुईवटा मास्टर डिग्री प्राप्त गरेँ, त्यसपछि छोरीले SEE दिए। समय बित्दै गयो, म अगाडि बढ्दै गएँ, मैले त्यही खेतीबाट तरकारी खेती गरेँ, तरकारी खेती गर्थेँ, जागिर खान्थेँ, घरेलु सरसामानहरू बनाउँथेँ, बेच्थेँ। यस्तो गर्दा गर्दै छोरीले 12 कक्षा पास गरी अहिले छोरीले क्यानाडाको लागि अप्लाई गरिरहेकी छे। म आफ्नो सुव्यवस्थित जीवन बाँचिरहेको छु। कतिले भन्छन् दोस्रो विवाह गर, गर्नु पर्यो भने छोरीको जीवन व्यवस्थित गरेर मात्रै गर्छु, साथ दिन्छु भन्ने कति छन् कति छन्। तर अहिले मैले त्यो बाटो रोजिन, पहिला मैले मेरो करियर बनाए, अहिले छोरीको करियर बनाउँदैछु। ऊ आफ्नो खुट्टामा उभिएपछि हेरौँला, आवश्यक पर्यो भने त्यसमा पनि म पछि पर्दिन। तर हरेस खानु हुँदो रहेनछ जिन्दगीमा, जिन्दगीमा कुनै पनि क्षण, कुनै पनि घुम्तीमा हराउनु हुँदो रहेनछ। त्यो घुम्तीमा आएका चुनौतीहरूलाई पार गर्नलाई चुक्नु हुँदो रहेनछ, छुट्नु हुँदो रहेनछ, आफूलाई त्यसमा खडा उतार्नु पर्ने रहेछ। मैले आफूलाई जुन सुकै अवस्थामा पनि सिप सिक्नु पर्छ, काम गर्नुपर्छ, पढ्नुपर्छ भन्ने एउटा चेतना आफूमा पालिरहे, त्यो मनभित्र त्यो दियो बालिरहे, जसले गर्दा मैले त्यही घरमा बस्दा बस्दै फुरन्दना बनाउन सिके, अचार बनाउन सिके, गावाहरू बनाउन सिके, मसिउरा बनाउन सिके, गुन्द्रुक, धेरै परिकारहरू बनाउन सिके। त्यही काम आज मेरो व्यवसाय बनेको छ, तरकारी खेती मेरो लागि दैनिक आमदानी बनेको छ, तरकारी खेतीले छोरी र मेरो खर्च चल्छ, जागिरको पैसा मैले बचाएर राख्न मिल्छ, अनि मेरो यो सानो उद्योग जसले मेरो छोरीको भविष्यका लागि केही बचत गर्नलाई मद्दत गर्दछ। यसरी मैले आफूलाई उभ्याउन सफल भएँ। म एकल नारी भएर पनि मैले आफ्नो सन्तानलाई राम्रो शिक्षा दीक्षा, राम्रो एउटा मानवको रूपमा उनलाई हुर्काएँ।
यसमा म सन्तुष्ट छु, म खुसी छु। कैयौँ वर्ष बिते, दुई चार चोटि ससुरा आउनुभयो, अरू कसैले मेरो खोज खबर गरेनन्। बा आउनुभयो भनेर छोरी दङ्ग पर्से कहिले काहीँ। मैले उनीहरूका बारेमा नराम्रो कहिले गरिन, कहिले भनिन। जे भएको थियो यथार्थ कुरा मैले सबै आफ्नी छोरीलाई बताएको छु। कुन अवस्थामा विवाह भयो, विवाह पश्चात कस्ता कस्ता व्यवहार भए, मैले कसरी उनलाई जन्माएँ, हुर्काएँ, बढाएँ, पढाएँ र कसरी आजको यो दिनसम्म आइपुगेँ। चाहे जस्तो सुकै परिस्थिति होस्, मान्छेले आफ्नो धरातल बिर्सिनु हुँदैन, आफ्नो होस गुमाउनु हुँदैन र कहिले पनि ठूलो बनेर अरूलाई हेप्नु हुँदैन। सबैको आत्मसम्मान हुन्छ, हरेक व्यक्तिको आफ्नो धरातल हुन्छ, सबैलाई मद्दत गर्नुपर्छ। मैले यस्तै सिकाएकी छु मेरी छोरीलाई। यसै गरी मेरो जीवन आज पनि व्यतीत भइरहेको छ। तर हिजोको बुनु होइन म, आज म सक्षम एक सबल नारीको रूपमा छु, अरूको प्रेरणाको स्रोत बनेकी छु। यही कथा मलाई सुनाउन मन थियो, त्यसैले मैले आफ्नो कथा सबैलाई सुनाउनको लागि यो पत्र लेखेको हुँ भनेर बुनुजीले लेखी पठाउनु भएको उहाँको यो जीवनको कथा।

धन्यवाद बुनुजी, यस्तो राम्रो कथा हामीलाई लेखिदिनु भयो। सुन्दा एउटा मनमा दृढ विश्वास जाग्छ, एउटा प्रेरणा जाग्छ, मानिसले चाहे के गर्न सक्दैनन्। रुनलाई आँसु झर्न सक्छ, मन दुखी आँसु झर्छ, मन भाँचिन सक्छ, तर यही मनभित्र एउटा आशा छ, एउटा विश्वास छ, एउटा भरोसा छ। त्यही मनलाई अलिकति अठोट बाँधेर अगाडि बढ्ने हो भने त्यो मनले के गराउँदैन र व्यक्तिलाई सफल गराउँछ, उचाइमा पुर्याउँछ, लक्ष्य चुम्न बाध्य गराउँछ। तर मानिसभित्र दृढ संकल्प हुनु पर्यो, जस्तो बुनुजीभित्र थियो। उहाँले आफूलाई सक्षम बनाउनु भयो, पढेर ज्ञानी गुणी बनेर, सिप सिकेर, आफ्नो मनलाई निडर पारेर आज एक सक्षम नारीको रूपमा खडा हुनुहुन्छ र आफ्नो सन्तानलाई पनि सबै यथार्थ धरातलमा उभाएर हुर्काउनु भयो, बढाउनु भयो, पढाउनु भयो। र यो कथा सुन्दा हामीले पनि धेरै प्रेरणा पायौँ। धन्यवाद बुनुजी यो कथाको लागि। बुनुजीको कथा आज हामीले सुन्यौं। तपाईँको पनि कथा व्यथा जे छन् लेख्न सक्नुहुन्छ, तपाईँले भोगेका कथाहरू। तपाईँले मलाई कथा पठाउनको लागि mandira.dhungel3@gmail.com अथवा तपाईँले मेरो मेसेन्जरमा गएर पनि आफ्ना कथा व्यथा लेखेर बोलेर अथवा मलाई कल गरेर पनि सुनाउन सक्नुहुन्छ। तर आजलाई यो कथालाई यतितिर बिट मारौँ। अर्को साता फेरि कसै अरूको जीवनको कथा लिएर तपाईँलाई भेट्न अवश्य आउनेछु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, आजलाई बिदा पाऊँ।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: सार्वजनिक सड़कमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरेर छाडिएका 14 सवारी साधन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कार्यवाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचना मार्फत ती सवारी साधनलाई ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएको भन्दै कानून बमोजिम कार्यवाही गरिएको जनाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मीडियाका अफिस गेटका साथै सार्वजनिक स्थानमा पार्किङ गरिएको अवस्थामा ती सवारी साधन फेला पारेका थिए। यो घटनालाई लिएर सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै शंकास्पद गतिविधिमा संलग्न व्यक्तिको पहिचान गरी कानूनी कार्यवाही गर्न सरकारसँग माग गरेको छ। नेपाली कांग्रेस एमाले लगायतले पनि राजनैतिक दलका नेता संचार माध्यम र व्यवसायीलाई लक्षित गरेर शंकास्पद रूपमा सवारी साधन परिचालन गरिएको घटनाबारे गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन्। काठमाडौँ उपत्यकाका केही संचार गृह, व्यापारी भवन र नेताका घर अगाडि शंकास्पद रूपमा गाडी राखिदिएपछि त्रास बढाएको छ। ती गाडी प्रहरीले क्रेन लगाएर हटाएको पनि छ। केही गाडी रासुपा नेता कार्यकर्ताको र केही संस्थाको भएको पाइएको छ। सुरक्षाको दृष्टिले यी घटनाको अर्थ के हुन्छ? नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी,
4: के हुन खोज्या हो यो? एकदम शंकास्पद कुराहरू आइराखेका छ।
5: मैले एउटा कुरा बुझेन, किनकि संचार माध्यममा पनि देखेँ र यो पार्टी अहिलेको सत्तामा भएका पार्टीका सदस्यहरूले यो सन्देशमूलक हो कि भन्ने कुराहरू उहाँले गर्नुभयो पनि मैले संचारमा पढेँ। तर एउटा कुरा के बुझ्नुपर्छ भनेपछि, जनतालाई त्रसित गरेर संचार माध्यमलाई तर्साएर या तपाईँको पोलिटिकल पार्टीका लिडरहरूलाई तर्साएर सन्देश दिने काम यदि गरिराख्नु भएको छ भनेपछि यो चाहिँ मेच्योरिटी पनि होइन मेरो हिसाबले। र अर्कोतिर के भनेपछि, यदि यसरी आतंकित पार्ने कामहरू भइरहेछ भनेपछि यो चाहिँ सिम्पली अपराध हो मेरो दृष्टिकोणमा। त
4: त्यो भनेको कुनै विषय वस्तु प्रति ध्यान भड्काउनका लागि यो गरिँदैछ भन्ने हो।
5: यो अब संचार माध्यम पढे, अब हो कि होइन त्यो मलाई थाहा भएन। एकजना राष्ट्रपाको सांसदले बोल्नु भएको देखेँ मैले, नाम चाहिँ मलाई एक्ज्याक्टली याद भएन। उहाँको भनाइ के भनेपछि, ट्राफिकलाई व्यवस्थापन प्रपरली गर्न सकिएन भनेपछि त्यसले दुःख पाउँदो रहेछ भन्ने सन्देश दिन खोजेको हो कि टाइपको कुरा गर्नुभयो उहाँले। तर यसरी अर्काको घरको अगाडि, संचार माध्यमको अगाडि, पार्टीको अगाडि, गगन थापाको अगाडि सन्देश दिने नाममा यसले, यो त आतंकित पार्ने हो नि त। यसले सन्देश दिँदैन कि, यसले आतंकित पार्छ र यसले सन्देश पनि राम्रो जान्छ भने फेरि
4: सरकार अलिकति आलोचित भइरहेको बेलामा संचार माध्यमको ध्यान अथवा जनताको ध्यान चाहिँ अर्कैतिर मोड्नको लागि यस्तो गरिएको हुन सक्छ कि सक्दैन?
5: त्यो पनि हुन सक्छ, हुन पनि सक्छ। तर यदि मोड्न खोजेको हो भनेपछि मलाई के लाग्छ, जुन तपाईँले भन्नुभयो दुईटा घटनामा आलोचित भइरहेछ र यो जुन आलोचना थपिने काम यदि सरकारसँग जोडिएका, सरकारले नगरे तापनि सत्तामा भएका पार्टीका यदि व्यक्तिहरूले गरेका छन् भनेपछि यो त झन् आलोचित हुने काम हो। यसले डाइभर्ट गर्दैन कि, यसले आलोचना थप्ने काम मात्रै गर्छ। यसले
4: सरकारले एक्सन लिइहाल्नुपर्छ कि पर्दैन यस्तो विषयमा?
5: होइन, लिनुपर्छ। यो भनेपछि योभन्दा पहिला पनि यस्ता गाडीहरू राखिन्थे, ठाउँ ठाउँमा राखिन्छ, कुनै एक्सप्लोसिभ छ कि, कुनै यसबाट अरू कुनै आतंकित पार्ने कामहरू भइरहेछ कि भन्ने किसिमको सन्देश जाने भएकोले यो गाडी राख्ने व्यक्तिहरूलाई कारवाही गर्नुपर्छ भन्छु। मात्रै कानुन कारवाही गर्नुपर्छ। यो काम भनेको तपाईँको सन्देश दिने होइन कि, अपराधी काम हो यो त, प्रसिद्ध गर्ने भनेको अपराधी काम हो यो त।
4: अर्को एउटा प्रश्न सोधिहाल्छु, यो किर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीले केही अभियन्तामाथि जुन खालको व्यवहार गर्यो त्यो भिडियो सायद यहाँले पनि हेर्नुभयो होला, प्रहरीको व्यवहार कस्तो लाग्यो?
5: प्रहरीको व्यवहार एउटा भयो होइन, र सबभन्दा अब्जेक्सनेबल कुरा के छ भनेपछि, अहिलेको समस्या तर कुनै कानूनले नचिन्ने व्यक्ति, कुनै पनि सरकारसँग नजोडेका व्यक्ति प्रहरीसँग त्यहाँ गएर जुन किसिमले का उहाँले हरकतहरू देखाउनु भयो र त्योसँग फेरि प्रहरी पनि जोडिन्छ त्यहाँ, त्यसले गर्दाखेरि के हो भनेपछि, यदि संस्थापनसँग नजोडेका, कानूनले नचिनेका व्यक्ति सँग मिलेर प्रहरीले धम्काउने या तर्साउने कामहरू गर्छ भनेपछि यसले समस्या राम्रो जाँदैन।
4: अनि यो चाहिँ प्रहरी नेतृत्वले के गर्नुपर्छ?
5: यसमा विचार गर्नुपर्छ। अब सरकारकै नाम लिएर प्रहरीलाई कसरी दुरुपयोग गर्न खोज्छ, या प्रहरी सरकारकै नाम लिएर आधिकारिक नभएका व्यक्तिहरू या आधिकारिक व्यक्तिहरू पनि कानुनदेखि बाहिर, या जुन प्रहरीकोले जनतासँग डिल गर्ने व्यवहार हो त्योभन्दा बाहिर लिएर जान खोजिन्छ, दुरुपयोग गर्न खोजिन्छ भनेपछि प्रहरीले पनि त बुझ्नु पर्यो, किनकि अल्टिमेटली प्रहरी भनेको जनताको लागि हो नि त, जनतासँग गर्ने व्यवहार, जनतासँग गर्ने बोली चाली, त्यसमा चाहिँ नियन्त्रण चाहिँ लाउनै पर्छ। भने पनि के हुन्छ भनेपछि यसले सन्देश चाहिँ राम्रो दिँदैन प्रहरी प्रति पनि।
3: सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ।

0: हाल 27 वटा आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेको छ। तीमध्ये 4 वटा आयोजना सम्पन्न भइसकेका छन्। आज प्रतिनिधि सभाको अर्थ समिति बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्तले आयोजनाको पुनरावलोकन गर्दै संख्या घटाउन सुझाउनु भएको छ।
1: राष्ट्रिय गौरवका आयोजनाको संख्या धेरै छ, 27 वटा आयोजना भनेको यो धेरै हो। राष्ट्रिय गौरव बोध गर्ने भनेको केही सीमित आयोजनाबाट नतिजा देखाएर गौरव बोध गर्नुपर्ने अवस्था हुन सक्थ्यो।
0: हालसम्म माथिल्लो तामाकोशी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजनाको काम सकिएको छ। अब बाँकी 23 मध्ये 10 वटालाई मात्र राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राख्न सचिव पन्तीको सुझाव छ।
1: राष्ट्रिय गौरवका आयोजना सम्बन्धी मापदण्ड पुनरावलोकन गरी यस्ता आयोजनाको संख्या बढीमा 10 वटा कायम गर्ने र बाँकीलाई रूपान्तरणकारी आयोजना, प्राथमिकता प्राप्त आयोजना वा अन्य कुनै आयोजना नामाकरण गरेर कार्यान्वयनमा जाँदा ठिक हुन्छ भन्ने सुझाव रह्यो।
0: राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानूनी र नीतिगत व्यवस्था हुनुपर्ने समेत उहाँको सुझाव छ। तयारी बिनै गौरवका आयोजना घोषणा गरिँदा उपलब्धि पूर्ण नभएको समेत उहाँको तर्क छ।
1: पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा भएका छन्, जसले गर्दा तयारीमै समय धेरै खर्च भएको छ।
0: दीर्घ विकासका लक्ष्य प्राप्तिका लागि 30 खर्ब आवश्यक पर्नेमा हाल 23 खर्बको हाराहारीमा मात्र वित्तीय व्यवस्थापन भइरहेको पनि उहाँको भनाइ छ। अब खबर फटाफट।
2: काठमाडौँ उपत्यकामा पाकेटमार खोज्न सादा पोसाकका प्रहरी परिचालन, क्लिन स्विप अभियान नाम दिएर भक्तपुर, थानकोट, किर्तिपुर, हरिसिद्धि र चक्रपथ रोडमा चल्ने सार्वजनिक बसमा 10 दिनसम्म निगरानी गरिने। पानीको बहाव बढ्न थालेसँगै कैलालीका नदीमा डल्फिनको चहल पहल, टिकापुर र भजनी नगर क्षेत्रका नदीमा डल्फिन देखिन थाले, नदी बढ्न थालेसँगै बच्चा हुर्काउन डल्फिन आउने गरेको संरक्षण कर्मीको भनाइ। झापाको भद्रपुर 3 ज्ञानेचोकबाट 3900 किलो खरबुजाको बिउ बरामद, भीमलाल सुवेदीको घरमा 94 वटा बोरामा लुकाएर राखिएको खरबुजाको बिउ भद्रपुर भन्सार कार्यालयमा बुझाइयो। नवलपुर क्षेत्रमा सर्पदंशका घटना बढ्न थाले, गएको साउन यता नवलपुरमा मात्रै 670 जना सर्पदंशका बिरामी उपचारका लागि स्वास्थ्य संस्था पुगेको जनस्वास्थ्य कार्यालय नवलपुरको तथ्याङ्क। लमजुङको उदिपुर, रिट्ठी बगर, नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सड़क कालोपत्रे भएपछि हिलो र धुलोको शास्ति सकियो। 26,29,00,000 7 किलोमिटर सड़क कालोपत्रे भएपछि दोर्दीवासी खुसीले दङ्ग। र काठमाडौँ उपत्यकामा महिना दिनभित्र चोरी भएका मध्ये 35 वटा मोटरसाइकल र 60 वटा स्कुटर ट्राफिकले फेला पारेर धनीलाई बुझायो, हराएका साधन पाएपछि ट्राफिकलाई स्याबासी।
0: युक्रेनमा खटिएको बेलायती पूर्व सैनिकको सानो टोली घर फर्किएको छ। पूर्व सैनिक सामेल प्रकोप प्रतिकार परोपकारी कोष रियाक्ट नामको संस्थाले युक्रेनमा रसियाको आक्रमण शुरू भएदेखि टोली खटाउन थालेको हो। थप हाना किङबाट।
3: The British military might not have boots on the ground in Ukraine, but there's plenty of military expertise here. The charity REACT harnesses the wealth of experience in former servicemen and women and use it around the world. This was their 15th deployment to Ukraine, during which they visited towns and cities close to the front line to train ordinary Ukrainians in essential skills, from how to use a tourniquet to how to evacuate a building. Arena works for an organization that install water towers across the Mykolaiv region. She explained that every time their technicians leave the city, they're at high risk of attack from drones and missiles.
4: I'm so grateful to have such a cool experience because it wasn't only words, it was a lot of practice. I practiced it to put bandages all around the head, to put bandages inside the wounds. At least I have a understanding that I can go on a monitoring visit with them so I won't die eventually. I'm so grateful and thank you, just like a lot of thanks.
3: Hannah King, BFBS Forces News in Ukraine.
0: ललितपुर महानगरपालिकाले वधु एकबाट आफ्ना नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ।
5: यसअघि साउन 1 गतेदेखि सेवा सञ्चालन गर्ने घोषणा गरिएको भए पनि केही कामहरू बाँकी रहेकोले भदौ 1 गतेदेखि मात्रै सेवा शुरू गरिने नगर प्रमुख चिरी बाबु महर्जनले जानकारी दिनुभयो। महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बरमा फोन गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधि सहितको स्वास्थ्य टोली बिरामीको घरमै पुग्ने व्यवस्था गरिएको महानगर प्रमुख चिरी बाबु महर्जनको भनाइ छ। उहाँका अनुसार स्वास्थ्य टोलीले घरमै पुगेर बिरामी आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा प्राथमिक उपचार गर्ने र घरमै
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट कार्यक्रम लिएर सदा झैं आज पनि उपस्थित भइसकेको छु म लाल शाही मेरो सप्रेम नमस्कार अनि न्यानो अभिवादन आज मंगलबार 14 जुलाई सन् 2026 साल तदनुसार असार 30 गते 2083 विक्रम सम्बत हजुर मंगलबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो ब्रुनाईको स्टुडियोबाट र हामीलाई यतिखेर विश्वभरि विविध माध्यमबाट सुनिरहनु भएको छ तपाईँ जहाँ रहनुभए पनि बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ स्वागत गरे यहाँहरू सबैलाई फेरि पनि यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा 3224167 अनि 3220098 यी दुईमध्ये एकमा गर्न सक्नुहुन्छ यदि ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ एक पटकको नेपाली हामी सधैँको नेपाली हजुर गैर आवासीय नेपालीहरूको सन्देश थियो यो गीतमा सन्तोष श्रेष्ठ अनि मन्जु उप्रेतीले गाउनुभएको गीत हो यो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ ब्रुनाईको समय अहिले बिहानको 7:12 गएको छ अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउँछु म अर्विङ बर्लिन भन्नुहुन्छ लाइफ इज 10% वाट यु मेक इट एन्ड 90% हाउ यु टेक इट जीवन 10% तपाईँले यसलाई कस्तो बनाउनुहुन्छ भन्ने कुरा हो भने 90% तपाईँले यसलाई कसरी लिनुहुन्छ भन्ने कुरा हो हेर्नुहोस् प्रतिशतका हिसाबले पनि जीवनलाई तपाईँले कसरी लिनुहुन्छ भन्ने कुराले ठुलो अर्थ राख्दो रहेछ टुडे इन हिस्ट्री सन् 1933 साल 14 जुलाईको कुरा हो अल नन नाजी पोलिटिकल पार्टिज आर ब्यान्ड इन जर्मनी त्यति बेलाको जर्मनीमा 1933 सालपछि नन नाजी पार्टी बाहेक नाजी पार्टी बाहेक अरू कुनै पोलिटिकल पार्टीलाई स्थान दिइएन त्यहाँबाट सुरु भयो क्रूरता जर्मनीमा र त्यसपछिका दिनहरू हामीले देखेकै हो सुनेकै हो फेमस बर्थडे आजको दिन सन् 1988 सालमा जन्मेका हुन् कनर मक्ग्रेगर मिक्स्ड मार्शल आर्टिस्ट आयरल्यान्डका र उनको रेकर्ड नै छ युएफसी हिस्ट्रीमा थर्ड मल्टी डिभिजनल च्याम्पियन युएफसी हिस्ट्रीमा फेदर वेट अनि लाइट वेटमा उनको मुख्य दबदबा रह्यो तर अहिले भने उनी एक दुई दिन अगाडि मात्रै एउटा रिटर्न फाइट खेल्दै थिए र केही खेल सुरु भएको एक मिनट जस्तै एक मिनट मात्रै भएको थियो होला उनको खुट्टामा आएको चोटका कारण उनले कन्टिन्यू गर्न सकेनन् कनर मक्ग्रेगर उनको जन्म आयरल्यान्डको डब्लिनमा भएको हो 1988 साल 14 जुलाईमा अब हेल्थ टिप्स वेज टु बुस्ट यो एनर्जी इन्स्टेन्टली तुरन्त एनर्जी बुस्ट केबाट हुन्छ त स्टे हाइड्रेटेड त्यसका लागि पानी पिउनु पर्यो वक अराउन्ड द ब्लक अलि हिँडुल गर्ने गर्नु पर्यो स्पेन्ड टाइम इन द सन घाममा हुन त ब्रुनाईको परिप्रेक्ष्यमा सायद यो त्यति लागु नहोला तर पनि भन्न खोजिएको प्रकृतिमा निस्कन पर्छ घरभित्रै कुँजिएर बस्ने होइन भन्न खोजिएको सिप टी चिया पिउने गर्नुहोस् तर इन मोडरेसन अनि इट मोर मिनी मिल्स
सानो सानो सानो मिल दिनमा खाइरहने पटक पटक एकैचोटि ठुलो मिल नखाने त्यो भन्न खोजिएको अनि अर्को अत्यन्तै जरुरी कुरा टेक अ ट्याक ब्रेक अथवा यसलाई डिजिटल डिटक्स पनि भन्दा फरक पर्दैन अहिले हामीलाई चाहिएकै त्यही हो हामी टेक्नोलोजीको दास बनेका छौँ आइटी डिजिटल उपकरणहरूले हामीलाई दासी बनाइरहेको छ त्यसर्थ त्यसबाट समय समयमा ब्रेक लिन एकदमै जरुरी छ तपाईँको स्वास्थ्यका लागि अब मौसम सेरिया ब्रुनाईबाट सुरु गरौँ अहिले 31 डिग्री सेल्सियस यहाँको तापक्रम र आज अधिकतम पनि यति नै हो 31 भन्दा बढ्दैन र आज यहाँको मौसमी अवस्था लाइट रेन एन्ड लाइट विन्ड्स भनिएको छ दिनभरि जसो नै हल्का पानी पर्ने सङ्केत छ आज दिन त्यति राम्ररी खुल्न सकिरहेको छैन अब नेपाल काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ मौसमी अवस्था सामान्यतया लाइट रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ अब लागौँ युकेतिर लन्डनको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 31 डिग्री सेल्सियस पुग्ने अनुमान छ लन्डनमा निकै गर्मी बढेको छ सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज आज त्यहाँको जेनरल फोरकास्ट सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला कार्यक्रमको यो पहिलो घण्टामा केही समयपछि म वैदेशिक विनिमय दर सुनाउनेछु अनि दोस्रो घण्टामा आजको राशिफल सुन्न सक्नुहुनेछ र दोस्रो घण्टामा आज हामी 2RGRका गोर्खा मेजर साहेबलाई निम्ति आएका छौँ कार्यक्रममा उहाँ कार्यक्रमको दोस्रो घण्टामा हामी माझ आउनुहुनेछ भलाखुसारी गर्नका निमित्त विशेष गरी आउँदो 18 तारिक हुन गइरहेको द सुल्तान कप सम्बन्धी हिज म्याजेस्टी द सुल्तान कप 18 तारिक फुटबलको हिसाबले फाइनल खेल हो भने त्यो दिन ओपन डे पनि हुनेछ र यसको इनिसिएसनको विषयमा केही कुरा राख्नका निमित्त मेजर दिल्ली कुमार राई एमबिओ साहेब जो 2RGRका गोर्खा मेजर हुनुहुन्छ उहाँ आउनुहुनेछ कार्यक्रमको दोस्रो घण्टामा हामीसँग भलाकुसारी गर्न अनि कार्यक्रमको तेस्रो घण्टामा आज हामी डेली सप्लिमेन्ट प्रस्तुत गर्नेछौँ र आज मङ्गलबार परेकाले हामी सोसियल मिडिया सम्बन्धी चर्चा गर्नेछौँ कार्यक्रमको तेस्रो घण्टामा आज अब गीत सुनौ बानीका प्रधानको ढुकढुकी तिमीसँग

तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

एकदेव लिम्बू र दिया गुरुङलाई सुन्दै हुनुहुन्थ्यो बोलिदेऊ। हामी प्रभातकालीन आवाज कार्यक्रमको पहिलो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बिहानको 7:27 गएको छ। His Majesty the Sultan's Cup शनिबार 18 जुलाईका दिन ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा हुने भएको छ। यो कार्यक्रम दिनको 2:30 बेलुकी 6:30 लागि, तर सुल्तान्स कपको प्रिलिमिनरी राउन्ड्स यहाँहरूले सुन्नुभएकै होला 16 तारिकदेखि सुरु हुँदैछ र यो खेलमा सहभागी टिमहरूको पनि यहाँहरूलाई जानकारी छ छैन र हिज म्याजेस्टी द सुल्तान्स कपमा सहभागी टिमहरू ब्रिटिस फोर्सेस ब्रुनाई, ब्रुनाई पुलिस, टेम्बुरोङ डिस्ट्रिक्ट, गर्खा सेक्युरिटी युनिट, रोयल ब्रुनाई नेभी पुल एमा छन् भने पुल बीमा रोयल ब्रुनाई ल्यान्ड फोर्सेस, क्वाला बेलायत टिम, मुआरा टिम, रोयल ब्रुनाई एयर फोर्स अनि टुटोङ टिम रहेका छन् र आउँदो 16 तारिक भनेपछि पर्सिदेखि खेलहरू सुरु हुनेछन् र पहिलो खेल पर्सि 16 तारिक बिहान हुनेछ। बिहान 7:00 साढे 8:00 ब्रिटिस फोर्सेस ब्रुनाई वर्सेस ब्रुनाई पुलिस, याद गर्नुहोला, ब्रिटिस फोर्सेस ब्रुनाई वर्सेस ब्रुनाई पुलिस। अनि अर्को खेल पुल बीको तर्फबाट रोयल ब्रुनाई ल्यान्ड फोर्सेस वर्सेस कोला बेलायत टिम अनि

त्यसपछि 17 तारिकको दिन क्वार्टर फाइनल अनि सेमी फाइनल खेलहरू हुनेछन् भने फाइनल खेल 18 तारिक हुनेछ। ओपन डे पनि त्यो दिन हुनेछ। रमाइलो कार्यक्रम हामी सपरिवार जान सक्छौँ अनि रमाइलो गर्न सक्छौँ। पक्का पक्का हिज म्याजेस्टी द सुल्तान्स कप को फाइनल खेल हुने समय हो। दिनको 2:30 बजेदेखि 6:30 बजेसम्म, हुन त त्यति लामो फुटबल खेल मात्र त होइन किनभने ओपन डे पनि राखिएको छ र यो सबैका लागि खुला गरिएको छ। हिज म्याजेस्टी द सुल्तान्स कप शनिबार 18 जुलाईका दिनको 2:30 बजेदेखि बेलुकी 6:30 बजेसम्म ग्यारिसन स्पोर्ट्स कम्प्लेक्समा।

नवीन के भट्टराई अनि प्रणिल तिमिल सिन्हाको गीत सुन्दै हुनुहुन्थ्यो सुनसान रातमा. ब्रिटिस फोर्सेस बनाईवासीका लागि नाफीको कफी मर्निङ हरेक दोस्रो अनि चौथो बिहिबारको दिन हुँदै आइरहेको छ प्याथियो बारमा. र दोस्रो बिहिबार भनेपछि यो आउँदो बिहिबार हो. अनि दोस्रो र चौथो बिहिबारको दिन बिहान 9 बजेदेखि 11 बजेसम्मका लागि प्याथियो बारमा नाफीको कफी मर्निङ हुँदै आइरहेको छ. यो एउटा यसो ब्रेक पनि मान्ने, सोसलाइज हुने भेटघाट कार्यक्रम जस्तै हो. तपाईँ यदि फुर्सदिलो हुनुहुन्छ भने अवश्य पनि सहभागी बन्न सक्नुहुन्छ. नाफीको कफी मर्निङ एभ्री सेकेन्ड एन्ड फोर्थ थर्सडेज बिहान 9 देखि 11 बजेसम्म प्याटियो बारमा. सलिन मगरको गीत हतारले अब हामी सुन्छौँ.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् मिलिट्री कोवर्किङ.uk।
1: यो BFBS Gurkha Radio।

गजल लाउनु पर्दैन. एसडी योगी र ऋतिका श्रेष्ठलाई सुन्दै हुनुहुन्थ्यो. अब भने कार्यक्रममा पालो भएको छ आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको. युएस डलर एकको खरिद दर 152.70 रुपियाँ, बिक्री दर 153.30 रुपियाँ. युरो एकको खरिद दर 174.55 रुपियाँ, बिक्री दर 175.24 रुपियाँ. पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.47 रुपियाँ, बिक्री दर 205.28 रुपियाँ. स्विस फ्रान्क एकको खरिद दर 188.66 रुपियाँ, बिक्री दर 189.40 रुपियाँ. अस्ट्रेलियन डलर एकको खरिद दर 106 रुपियाँ, बिक्री दर 106.41 रुपियाँ. कनेडियन डलर एकको खरिद दर 107.99 रुपियाँ, बिक्री दर 108.42 रुपियाँ. सिङ्गापुर डलर एकको खरिद दर 118.19 रुपियाँ, बिक्री दर 118.66 रुपियाँ. जापानिज यन 10 को खरिद दर 9.43 रुपियाँ, बिक्री दर 9.46 रुपियाँ. चाइनिज युआन एकको खरिद दर 22.53 रुपियाँ, बिक्री दर 22.62 रुपियाँ. साउदी अरेबियन रियाल एकको खरिद दर 40.67 रुपियाँ, बिक्री दर 40.83 रुपियाँ. कटारी रियाल एकको खरिद दर 41.88 रुपियाँ, बिक्री दर 42.05 रुपियाँ. थाई भाट एकको खरिद दर 4.58 रुपियाँ, बिक्री दर 4.60 रुपियाँ. युएई डिरहाम एकको खरिद दर 41.57 रुपियाँ, बिक्री दर 41.74 रुपियाँ. मलेजियन रिङ्गित एकको खरिद दर 37.51 रुपियाँ, बिक्री दर 37.66 रुपियाँ. साउथ कोरियन वान 100 को खरिद दर 10.23 रुपियाँ, बिक्री दर 10.27 रुपियाँ. स्विडिस क्रोनर एकको खरिद दर 15.82 रुपियाँ, बिक्री दर 15.88 रुपियाँ. डाइनिस क्रोनर एकको खरिद दर 23.35 रुपियाँ, बिक्री दर 23.44 रुपियाँ. हङकङ डलर एकको खरिद दर 19.48 रुपियाँ, बिक्री दर 19.56 रुपियाँ. कुवैती डिनार एकको खरिद दर 496.18 रुपियाँ, बिक्री दर 498.13 रुपियाँ. बारेन डिनार एकको खरिद दर 404.99 रुपियाँ, बिक्री दर 406.58 रुपियाँ. र अन्तमा ओमानी रियाल एकको खरिद दर 396.60 रुपियाँ, बिक्री दर 398.16 रुपियाँ. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब गीत सुन्छौँ हामी बादल लिम्बुको, यो मुटुमा तिमी थियौ.

उर्गेन दोङको बन्सरी र यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर आइपुग्यौं। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 4 मिनट बाँकी रहेको छ र कार्यक्रमको पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु र आजको यो पहिलो घण्टाको अन्तिम कोसेली म ढक्र्याउँदैछु सुमन केसी र अनु चौधरीको एउटा गीत को होला भन्ने गीत छ। यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् सुमन केसी र अनु चौधरीको को होला।